0: 8,200 मिटर उचाइमा रहेको बढीमालिकामा मेला अघि संचार सम्पर्क सहज बनाउन टेलिकम टावर सञ्चालनमा ल्याउने तयारी तीव्र.
1: BSBS Gurkha Radio.

सप्लिमेन्ट हामी टेक्नोलोजी सम्बन्धी कुराकानी गर्नेछौँ टेक्नोलोजी ट्रेन्ड्समा। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब आजको राशिफल, आजको राशिफल सुरु गरौं मेष राशिबाट। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ, फाइदाको स्रोत पहिल्याउन सकिएला अनि अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। वृष राशि, अवसर प्राप्त भए पनि परिस्थिति सोचे जस्तो अनुकूल नहुन सक्छ, हडबडीले काम बिग्रन सक्छ अनि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छन्। मिथुन राशि, प्रयत्न गर्दा ठूलो काम सम्पादन हुनेछ, छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइएला अनि स्रोत साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ मिथुन राशि हुनेहरूलाई। कर्कट राशि, अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम सम्पादन हुनेछ, पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ अनि बोलीको प्रभाव बढ्नेछ भने लेखन र अभिव्यक्ति कलामा निखार आउने समय छ। सिंह राशि, सहयोगीहरू प्रशस्तै भेटिनेछन्, रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ अनि रमाइलो जमघट हुनेछ सिंह राशि हुनेहरूको आजको दिन। कन्या राशि, आकस्मिक खर्चले अर्थ अभाव देखा पर्न सक्छ, परिस्थितिवश आफन्तबाट टाढिनु पर्ला अनि व्यवसायमा लगानी बढाउनु पर्ने अवस्था आउन सक्छ कन्या राशि हुनेहरूको। तुला राशि, मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ, दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ अनि आय आर्जनका स्रोत बढ्नेछन् र प्रत्यक्षित नतिजाले उत्साह जगाउनेछ। वृश्चिक राशि, परिश्रम परे पनि समय फलदायी रहनेछ, नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् अनि रचनात्मक कामले फाइदा दिलाउनेछ। धनु राशि, परिस्थिति अनुकूल बन्नाले सोचे अनुरूप काम गर्न सकिएला, आध्यात्मिक चेतनाले धर्म कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ धनु राशि हुनेहरूलाई। मकर राशि, अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ, बेसुरको निर्णयले समस्या निम्त्याउन सक्छ अनि बलजफ्तीले काम बिग्रन सक्छ, सचेत रहनुहोला। कुम्भ राशि, विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ अनि मेहनतले नाम दाम र इनाम दिलाउनेछ। मीन राशि, मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ, प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन् अनि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिएला। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो। अब गीत सुनाऊ माउन्टेन सिस्टर्सको चुपचाप।

0: FBS गोर्खा रेडियो।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोशल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोशल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

डराउँछ मेरो मन. प्रवेश कुमार श्रेष्ठको स्वरमा मिठो गीत सुन्दै हुनुहुन्थ्यो. बीएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो. हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ. ब्रुनाईको समय अहिले बिहानको 8:24 गएको छ. अब कार्यक्रममा पालो भएको छ आजको डेली सप्लिमेन्टको. हरेक बिहिबार हामी कार्यक्रमको दोस्रो घण्टामा टेक्नोलोजी ट्रेन्ड्स सम्बन्धी चर्चा गर्ने गर्दछौँ. टेक्नोलोजी के कुराहरू ट्रेन्डिङ भइरहेका छन्? टेक्नोलोजीमा हुन त टेक्नोलोजीमा दिनानुदिन नयाँ कुराहरू आइरहेका हुन्छन् र हामी टेक्नोलोजीलाई पछ्याउँदा पछ्याउँदा हालत खराब भइसक्यो. किनभने नयाँ कुरोलाई अपनाउनु पर्छ. यदि नयाँ कुरा अपनाउन सकिएन भने बिस्तारै बिस्तारै हामी विस्थापित हुँदै जान्छौँ. त्यो अकाट्य सत्य हो. तर के गर्ने, टेक्नोलोजीको एडभान्समेन्ट यति द्रुत गतिमा भइरहेको छ कि पछ्याउनै गाह्रो भइसक्यो. साधारण उदाहरणको कुरा, हामीले स्मार्टफोनको कुरा गर्छौँ र सानातिना ग्याजेटका कुरा गर्छौँ र तपाईँले अपनाइराख्नु भएको आफ्नो ग्याजेटहरू 2-3 वर्षमा पुराना हुन्छन्. त्यसलाई न अपडेट गर्न मिल्छ, त्यसलाई थन्क्याउनु पर्छ, फाल्नुपर्छ अनि नयाँ किन्नुपर्छ. किनभने नयाँ कुराले त्यसलाई स्वत विस्थापित गर्ने गर्दछ. अहिलेको हालत त्यस्तै भएको छ र यसरी टेक्नोलोजीलाई पछ्याउँदा पछ्याउँदा हाम्रो खल्ती पनि खाली भइर सकेको छ. अहिले तात्तातो ट्रेन्डिङ टेक्नोलोजी के छन् त? ह्युमनोइड रोबोट्सको कुरा छ र बिग एआई स्टोरी बनेको छ ह्युमनोइड रोबोट्स. अनि थुप्रै डेमोन्स्ट्रेसनहरू भएका छन् कमर्सियल एप्लिकेसनहरूमा. अनि चाइनिज म्यानुफ्याक्चररहरूले झन्डै 97% ग्लोबल ह्युमनोइड रोबोट सिपमेन्ट गर्दै आएको भन्ने बुझिएको छ. यो 2026 सालको फर्स्ट हाफमै जुनसम्ममा विश्वभरिकै तथ्याङ्क लिने हो भने 97% ग्लोबल ह्युमनोइड रोबोट चाइनाले सिपमेन्ट गरेको छ. हुन त ह्युमनोइड रोबोटको कुरा आयो यहाँ, तपाईँ कत्तिको ट्रस्ट गर्नुहुन्छ ह्युमनोइड रोबोट तपाईँको अलोङ साइड काम गर्नको लागि? तपाईँलाई कतिको विश्वास लाग्छ? सुरु सुरुका दिनहरूमा त अलिकति विश्वास नहुन पनि सक्छ, तर अब फ्युचर नै त्यही हो, त्यही भएर हामीले स्वीकार गर्नै पर्ने हुन्छ. एआई वर्सेस एआई सुन्नुभएको छ यस्तो कुरा? अहिले त्यस्तो हुन आँट्यो साइबर सेक्युरिटीमा. एआई वर्सेस एआई, यो हुन त अब सुखद भन्ने कि दुखद पक्ष भन्ने, अटोनोमस एआई पावर्ड साइबर अट्याक्स हुन थाल्यो अनि एआई एजेन्टहरूले सिस्टमलाई म्याप गर्दै भल्नरेबिलिटिजलाई आइडेन्टिफाई गर्दै साइबर अट्याक पनि गर्न थालेको बुझिएको छ. यो हुन त अब डिफेन्सिभ साइबर अट्याक हो कि के हो भन्न सकिन्न, तर पनि एउटा एआईले अर्को एआईलाई साइबर अट्याक गर्नु भनेको अब च्यालेन्ज बढ्यो भन्ने सङ्केत हो. किनभने आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगले साइबर अट्याक हुन थाल्यो भने त्यो खतराको घन्टी पनि हुनसक्छ. किनभने साइबर अट्याकबाट जोगाउनको लागि आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग भइरहेको भन्ने हामीले सुनिराखेका थियौँ, तर अब आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगले साइबर अट्याक हुन थाल्यो भनेपछि त्यो अलि खतराको घन्टी हो. अब भविष्यमा यस्तो पनि हुन सक्ने भयो, एआईको प्रयोगबाट जुन कामहरू भइराखेका छन् त्यसबाट काउन्टर एआईले नै गर्ने भयो अनि हामीलाई एआईबाट जोगाउनको लागि एआई नै चाहिने भयो, एआईको प्रयोग
भनेपछि यति साह्रो बढ्ने भो एआईको प्रयोग। र अहिले एआई यस्तरी बुम भइराखेको अवस्थामा डिमान्ड विशेष गरी चिप्सको एकदमै बढेको छ र धान्न पनि गाह्रो भइराखेको छ भन्ने सुनिएको छ। र अहिलेको समयमा जसको कम्प्युटिङ पावर एकदमै बढी छ, स्ट्रङ छ, त्यो नै एकदमै ताकतवर भन्ने पो बुझियो त। एआई इन्फ्रास्ट्रक्चरको डेभलपमेन्टमा सरकारहरूले बढी से बढी इन्भेस्ट गरिरहेका छन् र स्पेसलिस्ट चिप्स र डेटा सेन्टरहरूमा पनि लगानी ठुलो छ र यो अहिलेको अवस्थामा स्ट्रेटेजिकली इम्पोर्टेन्ट पनि भएको छ, सामरिक महत्त्वका साथ हेर्न थालिएको छ यसलाई। र चाइना अनि युएस यस काममा धेरै अगाडि छ अनि एक अर्कामा कम्पिटिसन पनि भइराखेको छ, विशेष गरी सेमी कन्डक्टर टेक्नोलोजीमा। अब एआईको बढी प्रयोगले केही प्रश्नहरू उब्जाएका छन्। एआई एजेन्टलाई तपाईँले आफ्नो ब्याङ्क अकाउन्ट म्यानेज गर्नको लागि विश्वास गर्नुहुन्छ? भन्न सकिन्न, भविष्यमा यो पनि हुनसक्छ, तर विश्वास त गर्न पर्ने नै भयो। तर एआई भर्सेस एआईको कुरा अघि हामीले उठाएका थियौँ, त्यसले असर पार्न सक्छ। के एआईले कुनै पनि कम्पनीको म्यानेजरहरूलाई रिप्लेस गर्न सक्ला त अबका दिनहरूमा? र त्यो दिन पनि सायद टाढा नहोला, विशेष गरी कम्पनीको बस नै एआई। अहिले यो कुरा गरिरहँदाखेरि अलि अप्ठ्यारो अप्ठ्यारो लाग्छ, तर त्यो दिन छिट्टै आउने देखिन्छ। अब यहाँ ठुलो भीमकाय प्रश्न, के हुन्छ जब एआई एजेन्टले एकदमै सिरियस गल्ती गर्छ भने? सिरियस गल्ती गर्यो एआईले भने के हुन्छ त्यति बेला, अनि को जिम्मेवार हुने? अब एआई त मसिन हो, त्यसलाई तपाईँले अकाउन्टेबिलिटीको लागि कुरा गर्न सक्नुहुन्छ कि सक्नुहुन्न? मान्छे भए पो अकाउन्टेबिलिटी, मसिनलाई कसरी अकाउन्टेबल बनाउनु भन्ने कुरा एउटा ठुलो प्रश्न खडा भएको छ हामी माझ। आजको लागि टेक्नोलोजी ट्रेन्ड्स यति नै। अब गीत सुनौ हाम्रो गीत समृद्धि राई र रा नितेश जङ कुँवरको स्वरमा।

समृद्धि राई अनि नितेश जाङकुमारको हाम्रो गीत ब्रिटिस फोर्सेस बनाई मासिकका लागि योगा एन्ड मेडिटेसन विथ पण्डित जी आउँदो 3 सेप्टेम्बरमा हुने भएको छ। चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा यो कार्यक्रम बिहान 9:15 बजेदेखि 11:15 बजेसम्म हुनेछ र केही समय यता योगा एन्ड मेडिटेसनको कार्यक्रम चलिरहेको छ। पण्डितजी विश्वराज निरौला एमबी उहाँले यो कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ र यहाँ कम्युनिटीका सदस्यहरू यसबाट लाभान्वित पनि भइरहेका छन् धेरै। त्यसर्थ नछुटाउनुहोला योगा एन्ड मेडिटेसन विथ पण्डितजी आउँदो 3 सेप्टेम्बरका दिन बिहान 9:15 बजे र यो कार्यक्रम चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा हुनेछ र त्यसका लागि तपाईँले अटेन्डेन्सका लागि क्युआर कोड स्क्यान गरेर आफ्नो रेजिस्ट्रेसन गर्नुपर्ने हुन्छ अटेन्डेन्सको, त्यो नछुटाउनुहोला। जसका लागि हाइभ वेबसाइट हेर्न पर्ने हुन्छ, हाइभ वेबसाइटमा तपाईँले त्यो क्युआर कोड फेला पार्नुहुनेछ, त्यो क्युआर कोड स्क्यान गरेर आफ्नो अटेन्डेन्स जनाउनुहोला। 3 सेप्टेम्बरमा बिहान 9:15 बजे सुरु हुन्छ योगा एन्ड मेडिटेसन विथ पण्डितजी ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि। अब बुद्ध लामाको गीत मनका कुरा सुन्छौँ हामी।

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र

त तिम रहे नै हुँ मेघा श्रेष्ठ र केविन ग्लान तामाङलाई सुन्दै हुनुहुन्थ्यो मिठो गीत. ब्रिटिस फोर्सेस बनाईवासीका लागि आउँदो 2 सेप्टेम्बरमा प्री डिपार्चर क्लिनिक राखिएको छ. जो ब्रुनाई छाडेर अब युकेतर्फ लाग्दै हुनुहुन्छ आफ्नो पोस्टिङ असाइनमेन्ट आदि इत्यादि सकेर, उहाँहरूको लागि यो अत्यन्तै जरुरी छ. किनभने यो ट्रान्जिसन पिरियड ब्रुनाईदेखि युकेको यो समयमा तपाईँलाई के कुराहरू आवश्यक पर्दछन् र के कुरामा तपाईँले ध्यान पुर्याउनु पर्ने हुन्छ, यावत विषयमा जानकारी गराइनेछ यो प्री डिपार्चर क्लिनिकमा. 2 तारिक सेप्टेम्बरमा मुमोङ हाइभ अफिसमा बिहान 10 बजेदेखि 11 बजेसम्म 1 घन्टे कार्यक्रम हो यो, र यो ड्रप इन क्लिनिक भनिएको छ. तपाईँले अपोइन्टमेन्ट लिइराख्नु पर्दैन, सोझै जानुभयो हुन्छ. प्री डिपार्चर क्लिनिक 2 सेप्टेम्बरमा बिहान 10 बजे मुमोङ हाइभ अफिसमा, ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि.

हतारले बढ्दैछ मन तिमीतिर नेपाली चलचित्र लन्डन टु प्यारिसको गीत हो यो श्रोता सलिन मगरको स्वरमा ब्रिटिस फोर्सेस बनाइबासीका लागि यो सरोकारको विषय हुन सक्छ पनागा क्लब समर फेस्ट 2026 आउँदो 4-6 सेप्टेम्बरमा पनागा क्लबको फिल्डमा हुँदैछ यो कार्यक्रम शुक्रबार अनि शनिबार दिनको 2 बजेदेखि रातको 11 बजेसम्म हुनेछ अनि आइतबारको दिन बिहान 10 बजेदेखि रातको 10 बजेसम्म माफ गर्नुहोला रातको 8 बजेसम्म यो कार्यक्रम हुनेछ र सपरिवार पाल्नुभयो भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ थुप्रै अट्र्याक्सनहरू राखिएका छन् फुड भेन्डरहरू हुनेछन् रेप्टाइल एक्जिबिसन फ्यामिली फ्रेन्डली एक्टिभिटिजहरू थुप्रै हुनेछन् त्यहाँ फन फिल्ड विकेन्ड फर अल एजेस भनेर भनिएको छ यो समर फेस्टमा जानुभई भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ

केन्जु मासुपाको सिर फुलसिरैमा र यो गीतको साथमा हामी कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर आइपुगेका छौँ र दोस्रो घण्टालाई अब समापन गर्ने तर्खरमा छु। सुशान्त केसी फिचरिङ योद्धाको एउटा गीतबाट प्लान बी भन्ने गीत छ, इन्जोय गर्दै गर्नुहोला। यो गीतपछि 9 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि हामी कार्यक्रमको तेस्रो घण्टामा भेट्नेछौँ। अहिलेको लागि स्वीकार्नुहोस् सुशान्त केसी फिचरिङ योद्धाको यो गीत।

0: 2000 फागुन 2082 फागुन 21 चुनावमा खटिएका म्यारी प्रहरीको पोसाक खरिदमा करिब 60 करोड भ्रष्टाचार भएको भन्दै परेको जुरेले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा नोकझोक भएको छ। बैठकमा सत्तारूढ रासोपाका सांसदले उजुरीमाथि छानबिन समितिको माग गरेका छन्।
1: निर्वाचन प्रहरीको पोसाक खरिदमा 60 करोड रुपियाँ अनियमितता भएको भन्दै उजुरी परेपछि समितिले आईजीपी दानबहादुर कार्की, गृह सचिव राजकुमार श्रेष्ठ र सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेललाई बोलाएर जवाफ मागेको हो। छलफलमा गृहमन्त्री सुदन गुरुङलाई पनि बोलाइएको थियो, तर गुरुङ उपस्थित हुनु भएन। बैठकमा रासोपाका सांसद खगेन्द्र सुनारले उजुरीबारे छानबिनका लागि संसदीय समिति गठनको प्रस्ताव राख्नु भएको छ।
2: अम्बरका सरियालजी कहाँ हुनुहुन्छ, तत्काल ल्याएर कटघारमा उभाउनु पर्यो। अहिले भर्ती लाएर छानबिन हुँदैन। सभापतिज्यू, गृह सचिवको त्यो कुर्सीमा बसेर म माथि छानबिन गर्छ भनेर भन्न पाइँदैन। फौजदारी अभियोगमा मुद्दा चल्नुपर्छ र अहिले जिम्मेवारीमा बसेका साथीहरूलाई बाहिर राखेर त्यो प्रक्रिया नसकिने बेलासम्म बाहिरपट्टि बसेर सहयोग गर्नलाई पनि हामीले भन्नुपर्छ र यो कर्म गर्नुपर्छ।
1: सुनारले प्रहरी महानिरीक्षकको घरबाट 3 करोड बढी नगद चोरी भएको र घटनामा संलग्न भनिएका व्यक्तिहरूलाई प्रहरीको विशेष ब्युरोले नियन्त्रणमा लिएर यातना दिएको उजुरी कर्ताको आरोप रहेको सुनाउनु भएको छ।
2: आईजीपी साहबको घरबाट 3 करोड भन्दा बढी पैसा चोरी भयो। त्यो चोरीमा संलग्न भनिएका मान्छेहरूलाई पुलिसको विशेष ब्युरोले लगेर यातना दिइरहेको छ भनिएको छ। तपाईँको घरमा चोरी भएको हो कि होइन बताउनु होला। अब आईजीपीकै घरमा चोरी भयो भने अनि जनताले चाहिँ के गर्ने?
1: छानबिन समितिको कुरा उठेपछि प्रहरी महानिरीक्षक कार्कीले आफ्ना ब्याङ्क खाता छानबिन गर्न समेत चुनौती दिनु भएको छ।
3: यसो लाग्छ कहिले काहीँ त यहाँ काम गर्न भन्दा सजिलो क्रान्ति गर्न छ, बोल्न पनि सजिलै छ, आरोप लाउन त सजिलै छ। 3 करोड खाएको भन्ने कुरा पनि आयो, 3 करोड हराएको भन्ने आयो। 3 करोड हराएको न त 3 करोड हराएको छ, न हाम्रा घर परिवारका मान्छेहरू संलग्न छन्। प्रहरी भएकै कारणले सबै कुराको अबगाल खाइराख्नै पर्ने होला त, जे भने पनि हुन्छ उजुरकर्ताले त्यति हेर्न पर्ने त हुन्छ होला नि त। यो पनि म यहाँ निवेदन गर्न चाहन्छु कि हाम्रा ब्याङ्क डिटेलहरू निकालेर यत्र तत्र सर्वत्र वितरण गरिएका छन्। कसैलाई मैले एक कल फोन गरे पनि छैन र मेरो ब्याङ्क डिटेल फेरि हेर्न पनि म अनुरोध गर्छु। मेरा परिवारको सजिलो भने जस्तै त्यो पनि हेर्न अनुरोध गर्छु, कल रेकर्ड पनि हेर्न अनुरोध गर्छु।
1: आईजीपी कार्कीले निर्वाचन प्रहरीकै खातामा पैसा पठाइएको र व्यापारीलाई उनकै खाताबाट पोसाकको पैसा भुक्तानी भएको जानकारी गराउनु भएको छ। उहाँले उजुरीमाथि जवाफ दिन आउँदा आफूहरूको हुर्मत लिइएको भन्दै बैठकमा आपत्ति जनाउनु भएको छ।
3: घिसार्छु भन्ने किसिमको कुन किसिमको पाषाण युगिन मानसिकता बोकेका मान्छेबाट हामी शासित हुँदैछौँ कि भन्ने चिन्ता गरिराखेकै बिचमा बडा दुधले नुहाएका कुरा सुनिन्छ। जागिर खाएको इन्सपेक्टरमा जागिर खाएको 5-7 वर्ष युएनमा काम गरियो, ल ल्याउँ त सबै ल्याउन हिसाब गरौँ। होइन भने आजसम्म निष्ठापूर्ण काम गरे मान्छेलाई ल्याएर अब यहाँ ल्याएर जीवनलाई दिए भने त स्थान होइन होला, कुनै पनि ठाउँको सामान्य मर्यादा त हुन्छ होला नि।
1: कार्कीले सांसद बारे साइबर ब्युरो र सिआइबीमा भएका उजुरी खोल्ने चेतावनी समेत दिनुभएको छ। आफूले आर्थिक लोभमा परेर कुनै निर्णय नगरेको गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको जिकिर छ। समितिले पोसाक खरिदमा अनियमितता भएको भन्ने विषयमा खरिद विवरण 15 दिनभित्र पठाउन निर्देशन दिएको छ।
0: लोकतान्त्रिक गणतन्त्र डीआर कङ्गोमा इबोला भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या 2000 नाघेको छ। कङ्गोमा भाइरस तीव्र गतिमा फैलिरहेको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै अल जजिराले लेखेको छ। यसैबीच अधिकारीहरूले कङ्गोमा इबोला संक्रमणको महामारी नियन्त्रणका लागि तत्काल सहयोग गर्न अपील गरेका छन्। विश्व स्वास्थ्य संगठनले पूर्वाधार सुदृढीकरण गर्न उपचार केन्द्रको विस्तार भइरहेको जनाएको छ। स्मार्ट टेलिकम लिलाम प्रकरणमा 22 जना विरूद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। स्मार्ट टेलिकम, एनसेल र नेपाल इन्भेस्टमेन्ट ब्याङ्कका पदाधिकारी, 7 विदेशी नागरिक सहित 22 जना विरूद्ध 96,12,17,00,000 रुपियाँ बेगो माग दावी सहित मुद्दा दायर भएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले करिब 3 महिना लामो अनुसन्धानपछि तयार पारेको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको हो। अभियोग पत्रमा प्रतिवादी विरूद्ध आपराधिक विश्वासघात तथा ठगी, संगठित अपराध तथा बैंक र वित्तीय अपराध ऐन अन्तर्गत कार्यवाही गर्न माग गरिएको छ। मुद्दामा एनसेलका अध्यक्ष सतीश लाल आचार्य, संचालक सदस्य सचिन लाल आचार्य सहितलाई प्रतिवादी बनाइएको छ। यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डे, सीईओ ज्योति प्रकाश पाण्डे सहित 8 जनालाई प्रतिवादी बनाइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी, नेपाल स्मार्ट टेलिकमका अध्यक्ष सर्वेन्द्र जोशी सहित स्मार्ट टेलिकमको निलामी प्रतिस्पर्धामा सहभागी अन्य तीन कम्पनीका व्यक्तिलाई पनि प्रतिवादी बनाइएको छ। खबर यति नै। नमस्कार।
4: यो PFBS गोर्खा रेडियो हो।

सबै सक्यो भन्ने गीत थियो। यो गीतबाट मनोरञ्जन लिइराख्नु भएको थियो। र कार्यक्रमको तेस्रो घण्टामा अझै हामीसँग समय बाँकी छ, यो समयलाई सदुपयोग गर्न चाहनुहुन्छ, हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ, मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न सुनाउन वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक मेसेन्जरबाट हामीलाई सम्पर्क गर्नुभए पनि हुन्छ। बिएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्वेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 स्टर्लिङ पाउन्डको सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तीन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको छ 200 स्टर्लिङ पाउन्डको सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

पीएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। भर्खरै सुन्नुभएको गीत गौरव आङ्बोको थियो, राजा रानी। तर गीत बज्दा बज्दै ठ्याक्कै रोकिन गयो, त्यसको लागि हामी क्षमा प्रार्थी छौँ। आज इन्टरनेसनल लेफ्ट ह्यान्डर्स डे। विश्वमा लेफ्टीहरूको संख्या त्यति धेरै छैन, छन् त जति जनसङ्ख्या छ विश्वमा त्यसमध्ये 10% लेफ्ट ह्यान्डेड मानिसहरू छन् भनिएको छ, यो आँकडा हो। र लेफ्टीहरू खासमा एकदमै इन्टेलिजेन्ट हुन्छन् भनेर भनिन्छ। कहाँसम्म सत्य हो? हुन त इन्डिभिजुअल इन्टेलिजेन्स त्यो देब्रे हातले लेखेर दाहिने हातले लेखेर त नहुनुपर्ने हो तर अथवा लेख्ने अथवा प्रयोग गर्ने कुनै काम गर्दाखेरि चलाउने जुन हात हुन्छ त्यो राइट ह्यान्डेड धेरै हुँदा रहेछन् मानिसहरू, तर लेफ्टी एकदमै कम सङ्ख्यामा हुँदा रहेछन्, 10%। तर 10%मा निकै इन्टेलिजेन्ट मानिसहरू हामीले देखेका छौँ। बराक ओबामा लेफ्टी हुनुहुन्थ्यो, तपाईँले लेखेको देख्नुभयो भने ठ्याक्कै उल्टो पारेर तेर्सो पारेर कसरी लेख्न सकेको हो जस्तो लाग्छ। तर मानिसहरू आफ्नो आफ्नो बानी हो, सुरुमा लेख्दाखेरि कसरी बानी पऱ्यो त्यही अनुसार हुने हो पछिसम्म। त्यसमा अब पछि गएर हात चेन्ज गर्छु भनेर पनि सायद नहुनसक्छ। तर मानिसहरू लेफ्टी भए पनि राइट ह्यान्डर भए पनि खासै त्यसको अर्थ त छैन, तर पनि मानिसहरू धेरै राइट ह्यान्डेड हुने हुनाले लेफ्टीहरूलाई अलि हेप्न थाल्छन् कति हामीले देखेका छौँ, साथीभाइहरूमा अलिकति खिसी गर्ने आदि इत्यादि गर्छौँ। तर त्यो बिल्कुलै गर्न भएन, किनभने अहिले खिसी ट्युरीको जमाना होइन यो। कसैलाई त्यसरी गर्न पाइँदैन, भन्न पाइँदैन, किनभने अहिले हरेक कुरा गर्दाखेरि बोल्दा पोलिटिकल करेक्टनेस अगाडि आउँछ अनि सोही अनुरूप गर्नुपर्ने हुन्छ। कसैलाई हेसिटेरी गर्न पाइन्न, लान्छना लाउन पाइन्न, कसैलाई होच्याउन पाइँदैन, त्यो मैले भनिरहनु पर्ने कुरा त होइन। तर आज ठ्याक्कै इन्टरनेसनल लेफ्ट ह्यान्डर्स डेको प्रसङ्ग मैले यहाँ कोट्याएर त्यो कुरो उजागर गरेको मात्रै हो। आज इन्टरनेसनल लेफ्ट ह्यान्डर्स डे। अब गीत सुनौ सपनीमा केहर सिंह लिम्बूको।

0: गोर्खा रेडियो हो।
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइब, RAF हाइब वा RN फोरममा गएर।

गुराँसको फेदमुनि सबिन राईको यो अल टाइम हिट्स मध्येको एक गीत हो, कहिले पनि पुरानो नहुने गीत र सधैँ सुनिरहौँ लाग्ने गीत, मिठो गीत। ब्रिटिस फोर्सेस बुनाईमा नाग पञ्चमी पूजा आउँदो सोमबार 17 अगस्तका दिन हुने भएको छ टुकर लाइन्सको मन्दिरमा, र ब्रिटिस फोर्सेस बुनाईमा रहनुहुने सबैलाई स्वागत गरिएको छ उक्त पूजामा, र बिहान 8:30 बजेदेखि 9:15 बजेसम्म यो पूजा टुकर लाइन्सको मन्दिरमा हुनेछ। नाग पञ्चमी पूजा आउँदो सोमबार 17 अगस्तका दिन ब्रिटिस फोर्सेस ब्रुनाईको मन्दिरमा। अब बिस्तारै बिस्तारै चाड पर्वहरू एकपछि अर्को गर्दै लर्को लागेर आउन थाल्यो, र दिदीबहिनीहरूको तीज आउन अब 1 महिना 1 दिन बाँकी, किनभने 14 सेप्टेम्बरमा तीज हो। त्यही भएर ब्रिटिस फोर्सेस ब्रुनाईका दिदीबहिनीहरूको लागि तीज नाइट कार्यक्रम आयोजना हुँदैछ शनिबार 12 सेप्टेम्बरमा बेलुकी 5 बजेदेखि मध्यरातसम्म। यो कार्यक्रम चिटच्याट कम्युनिटी सेन्टरमा हुनेछ। दिदीबहिनीहरू तयार रहँदै गर्नुहोला, तीजको नयाँ नयाँ पोसाकहरू तयार गर्दै गर्नुहोला। 12 सेप्टेम्बर शनिबारको दिन बेलुकी 5 बजे सुरु हुनेछ चिटच्याट कम्युनिटी सेन्टरमा ब्रिटिस फोर्सेस ब्रुनाई लेडिज तीज नाइट।

चाहिँदैन तिमी बिनाको सुनैको दरबार, तिमी बिना सुनकै दरबार भए पनि त्यसको के अर्थ रहेर भन्ने भाव यो गीतमा झल्केको थियो। र यो गीतका रचनाकार क्षितिज सापकोटा हुन्। साह्रै मिठो गाउनु भएको प्रमोद खरेल र अस्मिता अधिकारीले, र संगीत दीपक राज विश्वकर्माको। बीएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको तेस्रो घण्टामा छौँ। मिठा मिठा गीत सङ्गीत सुनिरहेका छौँ। यदि तपाईँ आफ्नै अभिरुचिमा सुन्न चाहनुहुन्छ गीत, कुनै गीत, वा कसैलाई समर्पित गर्न चाहनुहुन्छ, त्यसका अलावा तपाईँ हामीसँग भलाकुसारी गरेर आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ आदि इत्यादि भने हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ 3224167 वा 3220098। ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ। र हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गर्खा खोज्नुपर्ने हुन्छ। करण परियार र इन्दिरा जोशीले गाउनुभएको बडो मिठो गीत छ अबको लहरमा, सपनीमा। इन्जोय।

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: यो BFBS कुरकर रेडियो हो।

अरिजित सिंह र शिल्पा रावलाई सुन्दै हुनुहुन्थ्यो तेरे हवाले। हिन्दी चलचित्र लाल सिंह चड्ढाको गीत हो यो। ब्रिटिश फोर्सेस ब्रुनाईवासीका लागि एउटा जरुरी सूचना, X1 र X2 इलाकामा बसोबास गर्नेहरूका लागि यो अत्यन्तै जरुरी छ। आज वाटर सप्लाई डिस्रप्सन हुँदैछ त्यता, हुन त आज बिहान 8 बजीदेखि नै हुन्छ भनिएको हो, भएको छ कि छैन भन्न सकिन्न। र आज दिनभर यानि कि बेलुकी 5 बजीसम्म X1 अनि X2 इलाकाका घरहरूमा वाटर सप्लाई डिस्रप्सन हुने भएको छ, पानी घरमा नआउने भएको छ, बन्द हुने भएको छ, किनभने त्यहाँ अहिले मेन्टेनेन्स वर्क सुरु हुँदैछ। X1 अनि X2का घरहरूमा आज दिनको 5 बजीसम्म वाटर सप्लाई डिस्रप्सन हुने भएको छ। डिआइओले अहिले मेन्टेनेन्स वर्क त्यहाँ सुरु गरेको छ, त्यही भएर यस्तो हुन गएको हो, र यसप्रति डिआइओ क्षमा प्रार्थी छ।

सुन्दै हुनुहुन्थ्यो सिजय गुरुङको तिमी आऊ र यो गीतको साथमा हामी कार्यक्रमको अन्ततिर पनि आइपुग्यौँ र मैले अब यहाँहरूसँग बिदा लिने बेला हुनै आँटेको छ। समय बिहानको 10 बज्नको लागि अब 4 मिनट बाँकी छ र कार्यक्रमलाई अब ऱ्यापअप गर्नतर्फ लाग्दैछु म प्रिजोल नेपाली फिचरिङ यङ वेभको एउटा गीतबाट तिम्रो साथ भन्ने गीत छ यो गीतबाट इन्जोय गर्दै गर्नुहोला। त्यसपछि 10 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि मझेरी कार्यक्रम लिएर आउनुहुनेछ बिना गुरुङ। म भने बिदा हुन्छु र भोलि बिहान ठिक 7 बजे ब्रुनाईको समय भेटौँला प्रभातकालीन आवाज कार्यक्रममा। त्यतिन्जेलसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते, बाई बाई।

0: कांग्रेस का पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा 5.5 महिनापछि आज स्वदेश फर्किँदै हुनुहुन्छ। देउवा दिउँसो पत्नी आर्सुरणा सहित थाइल्याण्डबाट नेपाल फर्किन लाग्नु भएको हो। कांग्रेस नेता डाक्टर प्रकाशन महतका अनुसार देउवा दिउँसो 12.30 बजे थाई एयरबाट काठमाडौँ अवतरण हुनुहुनेछ। देउवालाई विमानस्थलमा भव्य स्वागत गरेर दुम्बा राईको निवाससम्म स्कर्टिङ गरिने देउवा समूहको तयारी छ। देउवा गत फागुन 13 गते उपचारका लागि भन्दै सिङ्गापुर जानुभएको थियो। जेएनजी आन्दोलनका क्रममा गत भदौ 24 गते पुरानेल कण्ठको देउवा निवासमा आगजनी भएको थियो। त्यसक्रममा देउवा दम्पतिमाथि समेत गम्भीर आक्रमण भएको थियो। रोल्पामा पहिरोले घर पुरिँदा 2 जनाको मृत्यु भएको छ, 2 जना घाइते भएका छन्। रोल्पाको थवाङ गाउँपालिका 5 बोटलबारामा हिजो करिब 9 बजे पहिरो झरेको थियो। पहिरोले सोही ठाउँ बस्ने कमलबहादुर पुन मगर र अन्य 6 वटा गोठहरू पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। पहिरोमा परेर थवाङ गाउँपालिका 5 बस्ने 60 वर्षका कमलबहादुर पुन मगर र 18 वर्षकी शान्तिपुन मगरको ज्यान गएको हो। 22 वर्षीय हिमालपुन मगर र 25 वर्षीय सञ्जय घरती मगर घाइते भएका छन्। घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सर्वोच्च अदालतले 5 वर्ष नागेका मुद्दालाई आउँदो 5 मसान्तसम्म शून्यमा ल्याउने सहितका कार्ययोजना पारित गरेको छ।
1: यो आर्थिक वर्षलाई फैसला लेखन वर्ष घोषणा गर्दै सर्वोच्चको पूर्ण बैठकले प्रस्तावहरू पारित गरेको हो। योजना तय गर्न मुख्य रजिस्ट्रार विमल पौडेलको नेतृत्वमा 10 सदस्यीय वार्षिक कार्ययोजना तर्जुमा समूह गठन गरिएको थियो। यस्तै रजिस्ट्रार बाबुराम दाहालको नेतृत्वमा 6 सदस्यीय योजना तर्जुमा कार्य समूह बनाइएको थियो। मूल समूहका सदस्य सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले वार्षिक कार्ययोजना पारित भएको जानकारी दिनुभएको हो। छिटो न्याय सम्पादन गर्न तोकिएको इजलासबाट प्रतिदिन करिब 12 मुद्दा फर्छेवट गर्ने भनिएको छ। यही साउन 25 गते बसेको बैठकबाट वार्षिक कार्ययोजना पारित भएको हो। सर्वोच्चमा हाल 27,400 बढी मुद्दा विचाराधीन छन्। 5 वर्ष नागेका मुद्दालाई आउँदो 2083 पुष मसान्तसम्म शून्यमा ल्याइने भनिएको छ। यसका अलावा सर्वोच्चले कैद अवधि कम्तीमा 50% भुक्तान गरेका थुनुवा महिला बालबालिका ज्येष्ठ नागरिक सम्बन्धी मुद्दालाई छुट्टै समूह बनाएर प्राथमिकतामा सुनवाई गर्ने जनाएको छ। योजना अनुसार राष्ट्रिय महत्वका मुद्दा वा कानूनी उपचार ढिलो हुँदा औचित्य हराउने मुद्दालाई प्राथमिकतामा राखिने बताइएको छ।
0: सर्वोच्च अदालतले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिले गरेको विधान संशोधनलाई अधिकार क्षेत्र विहीन ठहर गर्दै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
2: नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिल बहादुर बुढा लगायतले दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश टेक प्रसाद ढुङ्गानाको एकल इजलासले विधानको 19 संशोधनलाई यथास्थितिमा राख्न आदेश दिएको हो। सर्वोच्चको आदेशमा नेपाल रेडक्रस सोसाइटीको विधान 2020 दफा 58 उद्धृत गर्दै विधान संशोधन गर्ने अधिकार केवल केन्द्रीय सभालाई मात्र भएको र त्यसका लागि सदस्य संख्याको 2/3 बहुमत आवश्यक पर्ने उल्लेख छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तदर्थ समितिलाई दिएको कार्यक्षेत्रगत शर्तमा पनि विधान संशोधनको अधिकार नदिएको अदालतले भनेको छ। तदर्थ समितिले आवश्यकताको सिद्धान्तको सहारा लिँदै गत वैशाख 4 गते विधान संशोधन गर्ने निर्णय गरेको थियो, तर सर्वोच्चले उक्त कार्यलाई प्रथम दृष्टिमा नै अधिकार क्षेत्र विहीन एवं विधान विपरीत देखिएको ठहर गरेको छ। अदालतले रिटको अन्तिम टुङ्गो नलागेसम्म संशोधित विधान कार्यान्वयन नगर्न र नगराउन विपक्षीका नाममा आदेश दिएको छ।
0: आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेव विशेष यति एयरको चार्टर उडान मार्फत नेपाल आउनु भएको छ। सद्गुरुलाई लिन यति एयरलाइन्सको एटीआर विमान नयाँ दिल्ली पुगेको थियो। सद्गुरु हरेक वर्ष नेपाल भ्रमण आउँदा यति एयरलाइन्सको चार्टर सेवा मार्फत यात्रा गर्दै आउनु भएको छ। यस वर्ष पनि एयरलाइन्सको एटीआर विमान मार्फत विशेष उडान सञ्चालन गरिएको हो। नेपालमा रहँदा सद्गुरुले विभिन्न आध्यात्मिक कार्यक्रम तथा गतिविधिमा सहभागिता जनाउने कार्यक्रम छ। लाखौं मानिसले सन् 1979 यताकै सबैभन्दा महत्वपूर्ण सूर्य ग्रहणको अनुभव गरेका छन्। यो सूर्य ग्रहण स्पेन आइसल्याण्ड ग्रीनल्याण्ड र पोर्चुगलका केही भूभागहरूमा पूर्ण रूपमा देखिएको थियो। आना वेट्सको रिपोर्ट।
3: Watching through special glasses, crowds gathered on beaches and in parks to watch the moon move across the sun, bringing near darkness to parts of the UK, including Newquay in Cornwall.
4: Absolutely brilliant.
5: Feels really weird. It's getting darker.
3: There was around 90% coverage here, but in Spain, there was totality.
4: Oh, I mean,
0: this is... Oh, sorry, listen, I got cover 89. Namaskar, Krishna.

हजुर नमस्कार, सुप्रभात, शुभ बिहानी, गुड मर्निङ सम्पूर्ण बिएफबिएस गोर्खा रेडियो सुनेर बस्नुभएका हाम्रा प्रिय श्रोतालाई म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट र एकदमै स्वागत छ कार्यक्रम मझेरीको। हाम्रो कार्यक्रम मझेरीको बसाई 3 घण्टे हुने गर्दछ। सोमबारदेखि शुक्रबार बिहानीको 10 बजेदेखि 1 बजेसम्म यो 3 घण्टे बसाईमा हामीले मिठा मिठा गीत संगीत, रोचक प्रेरक भनाई अनि त्यसपछि केही उपयोगी जानकारीहरू लिएर सदाझै उपस्थित हुन्छौ। र आज पनि आज बिहिबारको दिन तपाईँहरू सम्पूर्णलाई स्वागत छ फेरि एकपटक। अनि आज रहेको छ 13 अगस्त 2026 साल, तदनुसार साउन महिनाको 28 गते 2083 विक्रम सम्वत। हजुर श्रोता, मझेरी कार्यक्रम हाम्रो ब्रुनाईको प्रसारण रहेको छ र ब्रुनाईमा अहिले समय भएको छ बिहानीको 10 बजेर 10 मिनट। यसै गरी काठमाडौँ नेपालको समय अहिले 8 बज्नका लागि केवल 5 मिनट बाँकी रहेको छ र लन्डन युनाइटेड किङडममा भने अहिले बिहानीको 3 बजेर 10 मिनट गयो र अहिले रात्रिकालीन समय छ। अब लागौ हामी मौसमी विवरणतर्फ। सेरिया ब्रुनाईको अहिलेको मौसम एकदमै घमाइलो छ। तापक्रम अहिले 31 डिग्री सेल्सियस रहेको छ र अधिकतम तापक्रम रहनेछ 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम रहनेछ 24 डिग्री सेल्सियस। सनी एन्ड जेन्टल ब्रिज बनिएको छ। दिन घमाइलो नै छ अनि मन्द हावा बहनेछ श्रोता। यसै गरी युभी इन्डेक्स भेरी हाई देखाइएको छ, त्यस कारणले गर्दाखेरि सनस्क्रिन पनि नछुटाउ।

त्यस कारणले गर्दाखेरि आकाश पनि त्यहाँको एकदमै खुला अनि मन्द हावा बहदैछ। सूर्योदय भने बिहानीको 6 बज्नका लागि 19 मिनट बाँकी हुँदा हुनेछ। हजुर, यो मौसमी विवरणपछि फेरि पनि पुनः स्वागत गर्न चाहे कार्यक्रम मझेरीमा र आजको बिहिबारको बसाइमा भने हामी विभिन्न रोचक कुरामा चर्चा गर्ने नै छौँ र आजको बिहिबारको विषयवस्तुमा परेको छ इनोभेसन, एजुकेसन, फेसन अनि डिजाइनको बारेमा। त्यसकारणले बिएफबिएस गोर्खा रेडियो सुनिराख्नु होला श्रोता, किनभने हाम्रो यो दोस्रो घन्टे बसाइमा चाहिँ हामी यो डेली सप्लिमेन्ट चाहिँको बारेमा चाहिँ चर्चा गर्ने नै छौँ र आशा छ तपाईँहरूलाई कन्टेन्टहरू मन पर्ने पनि छ। हजुर, अनि एकदमै मिठो गीत मेलिना राईको संस्करणमा, यो नयाँ संस्करणमा आएको छ, गुराँसै फुल्दा भन्ने गीत सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला र तपाईँको दिन चाहिँ एकदमै रिफ्रेसिङ अनि नयाँ ऊर्जाको साथ चाहिँ सुरुवात भयो होला भन्ने आशा गरेकी छु। अब कार्यक्रम मझेरीलाई अगाडि बढाउँ एउटा अर्को मिठो गीतबाट। सज्जन राज वैद्यले गाउनुभएको जुनकेरी सुन्नुहोस्।

हजुर सज्जन राज वैद्यको गीत सुन्नुभयो जुन किरी भने यो निकै नै रमाइलो गीत रहेको थियो। श्रोता अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिएपिएस गोर्खा रेडियोको तपाईँको आफ्नै कार्यक्रम मझेरी र मझेरीको प्रस्तुता बिना गुरुङ पनि हाजिर भइसकेकी छु आजको बसाइको लागि र आशा छ तपाईँहरूको बिहानी चाहिँ एकदमै ऊर्जाको साथ एकदम सकारात्मक नोटमा चाहिँ तपाईँहरू बिउजिसक्नु भएको छ चिया कफी खाइसक्नु भएको छ नयाँ नौलो खबरहरू सुन्ने क्रममा हुनुहुन्छ होला यसको साथसाथै गीत सङ्गीतको लागि हाम्रो रेडियोमा चाहिँ ट्युन इन गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र हाम्रो कार्यक्रम अझै 3 घन्टे बसाएको रहेको छ त्यसकारणले सुन्दै गर्नुहोला।

बेलायतमा हुनुभएको श्रोताहरूले हिजो आंशिक सूर्यग्रहण त देख्नुभयो होला। सन् 1999 पछिको सबैभन्दा उल्लेखनीय सूर्यग्रहणको रूपमा हेरिएको हिजोको सूर्यग्रहण चाहिँ सूर्यको चाहिँ 90% भन्दा बढी भाग चाहिँ चन्द्रमाले ढाकेको थियो अनि लाखौँ मानिसले चाहिँ पार्क अनि खुला स्थानमा भेला भएर चाहिँ यो दुर्लभ दृश्य चाहिँ अवलोकन गरेका पनि थिए। र बेलायतमा भने अब यस्तै अर्को ठुलो सूर्यग्रहण भने 2081 सालमा देखिने अपेक्षा पनि गरिएको छ। हजुर, यो एकदमै यस्तो क्षण चाहिँ कहिलेकाहीँ मात्रै आउने भएको कारणले गर्दाखेरि तपाईँहरूले पनि छुटाउनु भएन होला अनि अचम्म लाग्यो जस कहिलेकाहीँ यस्तो के भन्ने यो एस्ट्रोलोजिकल कुराहरू यो चाहिँ इन्ट्रेस्टिङ नै लाग्छ मलाई पनि। र यसको साथसाथै बेलायतको प्रधानमन्त्री एन्डी बर्नमले चाहिँ न्युजमा मैले देखिरहेकी थिएँ अहिले चाहिँ अब एक्सट्रिम हिटले चाहिँ यो युरोपमा चाहिँ एकदमै असर पारिरहेको खण्डमा चाहिँ वाइल्ड फायरहरू हुने जोखिम घटाउनको लागि चाहिँ उहाँले चाहिँ सप्सहरू विभिन्न पसलहरूमा चाहिँ अब यो डिस्पोजेबल बार्बेक्युजहरू चाहिँ नबेच्न चाहिँ आग्रह गर्नुभएको रहेछ। हजुर, यसको साथसाथै नेपालमा भने आज जन्मदिन पर्न गएको छ एकदमै नोटेबल सेलिब्रिटिजहरूको। त्यसमा चाहिँ समृद्धि राई पढ्नुहुन्छ, तेरिया फौजा मगर डान्सर, अनि यसको साथसाथै नेपालको लोकप्रिय गायिका माफ गर्नुहोस् मैले बिर्सेँ, हजुर आज समृद्धि राईको चाहिँ बर्थडे परेको कारणले गर्दाखेरि उहाँको गीत सुनिहालौँ न त, जब मुस्कुराउँछु।

0: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: यो BFBS कुलकर्म रेडियो हो।

हजुर, एकदेव लिम्बूको सिरफुल भन्ने गीत फेरि पनि सुन्यौ कार्यक्रम मजेरीमा। आशा छ तपाईँहरूलाई यो गीत मन पर्यो। हजुर, कार्यक्रम मजेरीको पहिलो घन्टे बसाइमा छौँ हामी। अनि अहिले ब्रुनाईमा 10:26 गएको छ। रोचक प्रसङ्ग भन्ने क्रममा चाहिँ मैले एउटा अध्ययन भेटेकी थिएँ श्रोता, यो गुदकुदी अथवा काउकुदी चाहिँ किन केही विशेष भागमा मात्र बढी लाग्छ भन्ने प्रश्नको जवाफ खोज्ने क्रममा चाहिँ एउटा नयाँ अन्तर्राष्ट्रिय अध्ययनले चाहिँ एउटा रोचक तथ्य सार्वजनिक गरेको छ। त्यो अध्ययन अनुसार चाहिँ घाँटी, काखी, पेटको छेउ र खुट्टाको तलुवा संसारभरिका चाहिँ मानिसमा सबैभन्दा गुदगुदी लाग्ने चाहिँ भाग हुन् भनेर भनिएको छ। अनि यो अनुसन्धान गर्दा चाहिँ चिनिया, डच र ग्रिक समुदायका 448 युवा युवतीमाथि चाहिँ सर्वेक्षण गरेर शरीरका गुदगुदी लाग्ने क्षेत्रहरू पहिचान गरेका थिए। अनि नतिजाले भने आफू अथवा अरूले चाहिँ कम छुने शरीरका भागहरू चाहिँ बढी चाहिँ यस्तो काउकुदी लाग्ने हुन्छ भनेर चाहिँ भेटाइएको रहेछ। अनि अचानक स्पर्श हुँदा हुने आश्चर्यजनक प्रतिक्रिया नै यसको मुख्य कारण हुन सक्ने अनुसन्धानकर्ताको चाहिँ निष्कर्ष छ। यानि कि अनअनाउन्स्ड कुनै ठाउँमा चाहिँ, अब हामीले नभेट्ने ठाउँमा चाहिँ कसैले छोयो भने चाहिँ काउकुदी लाग्ने चाहिँ बढी सम्भावना हुँदो रहेछ श्रोता। अनि यो अध्ययन चाहिँ खास गरी 150 वर्ष अगाडि चार्ल्स डार्विनले दिएको एउटा सिद्धान्तलाई लाई चाहिँ आधार मानेर चाहिँ यो अन्तर सांस्कृतिक अध्ययनले चाहिँ उहाँको त्यो अध्ययनलाई चाहिँ अझ ब्याकअप गरेको रहेछ। अनि डार्विनका अनुसार पनि शरीरका ती भागहरू चाहिँ बढी काउकुती लाग्ने हुन्छ जुन भागहरू आफू वा अरूले चाहिँ कम छुने गर्छन्। अझ यो एकदमै रोचक प्रसङ्गले तपाईँहरूलाई पक्कै पनि इन्टरटेन भयो होला। केही अब हुन्छ नि गफ गफ गर्दाखेरि बोल्ने एउटा टपिक, अनि पक्कै पनि सम्झिनु होला नेक्स्ट टाइम यदि काउकुती लाग्ने बेलामा चाहिँ। अब यो रोचक प्रसङ्गले चाहिँ हामी गीत सङ्गीत तर्फ नै लागौँ। कृष्णा गुरुङले गाउनुभएको गुराँसै फुल्यो सुनौ श्रोता।

हजुर श्रोता, यो निकै नै मिठो गीत रहेको थियो कृष्ण गुरुङको गुरासे फुल्यो। हजुर, यसपछि हाम्रो सिग्नल ग्रुपमा चाहिँ एउटा नयाँ अपडेट आएको छ चिल्ड्रेन लाइब्रेरीको क्लोजर रिमाइन्डरको बारेमा। चिल्ड्रेन लाइब्रेरी चिटच्याट कम्युनिटी सेन्टरमा रहेको उक्त लाइब्रेरी चाहिँ यो शुक्रबार 14 अगस्तदेखि 4 सेप्टेम्बरसम्म चाहिँ समर होलिडेजको कारणले गर्दाखेरि बन्द हुन गइरहेको छ। अनि यदि तपाईँको कुनै टोइज अथवा बुक्सहरू चाहिँ बरो अथवा रिटर्न गर्नुपर्छ भने चाहिँ भोलि नै भेटी लाइब्रेरी गएर बुझाइहाल्नु होला। यानि कि आज थर्सडे, आज बिहिबारको दिन चाहिँ अन्तिम दिन रहेको छ। अनि यसै गरी बुक्स रिटर्न गर्ने गर्नुपर्दाखेरि चाहिँ प्लिज प्लेस देम इन द रिटर्न बक्स लोकेटेड नियर द लाइब्रेरी डोर भनिएको छ। हाम्रो चिटच्याट कम्युनिटी सेन्टरको चिल्ड्रन्स लाइब्रेरीमा पनि एउटा बक्स रहेको छ, अनि त्यहाँ चाहिँ रिटर्न गरिदिनु होला भनेर। अनि चिल्ड्रन लाइब्रेरीले भने विश यु अल अ लभली समर ब्रेक भन्नुभयो। हजुर, यो सूचनापछि अब हामी काली प्रसाद बास्कोटाको निर गीत सुनौँ।

0: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
1: यो BFBS गोरखा रेडियो हो।

हजुर, निकै नै रमाइलो गीत घुम्न जाउँ एन्जन गाडीमा एसडी योगीले गाउनु भएको यो चलचित्र लिली बिलीबाट रहेको छ। हजुर, कार्यक्रम मजेरीमा हामी विभिन्न गीत सङ्गीतहरू यसको साथसाथै केही रोचक प्रसङ्गहरू लिएर आउँछौँ। त्यसको साथसाथै हामी ब्रिटिस फोर्सेस ब्रुनाईलाई चाहिँ केही सूचनाहरू पनि अपडेट बेला बेलामा दिइराख्ने गर्छौँ। र हलिडेजमा ब्रिटिस फोर्सेस ब्रुनाईका परिवारहरू पक्कै पनि सर्कस हेर्न त जानुभएको छ होला। यदि छुटाउनु भएको हाम्रो परिवारहरूको लागि भने अझै पनि बाँकी छ। 23 अगस्तसम्म चाहिँ यो ग्रेट ब्रिटिस सर्कसले आयोजना गरेको लेजेन्ड अफ द सी नामको यो पर्फर्मेन्स चाहिँ अझै उपलब्ध छ। सो टाइम्सहरू सोमबारदेखि बुधबार बेलुकीको 8:15 यसै गरी शुक्रबारदेखि आइतबारसम्म चाहिँ 2 सो रहेका छन्। एउटा चाहिँ 4:15 अनि अर्को भनेको चाहिँ 8:15, 2 सो रहेका छन्। अनि प्रत्येक सो चाहिँ 2 हुने गर्छ। अनि यसमा चाहिँ लाइभ सर्कस, वाटर सो अनि एकदमै फुल एन्टरटेन्मेन्ट पाउनुहुनेछ, स्पेसली हाम्रो बालबालिकाहरूको लागि। अनि टिकट प्राइसेस भने म जाँदाखेरि चाहिँ हामीले $24 तिरेका थियौँ प्रत्येक ठुलो मान्छेको लागि चाहिँ, अनि बच्चाको लागि चाहिँ $20 काटेका थियौँ। अनि सिट्सहरू चाहिँ मजाले नै अभाइलेबल हुन्छ, त्यस कारणले यो मौका चाहिँ नछुटाउनु होला। अब सुनौ रेश्मा पुन मगरको केसरी।

हजुर श्रोता, प्रेसमा पुन मगरको केसरी यो निकै नै मिठो गीत पछि फेरि पनि स्वागत छ कार्यक्रम मझेरी। हजुर श्रोता, युके बेलायतको न्युज च्यानलहरूभरि नै आज हिजोको सूर्यग्रहण अवलोकनको धेरै नै त्यो न्युजहरू भिडियोहरू चाहिँ देख्न पाइन्छ। अनि त्यससँग सम्बन्धित मैले तपाईँहरूलाई पनि छोटो उपयोगी जानकारी चाहिँ ल्याउने हिसाबले चाहिँ यो हाम्रो एस्ट्रोलोजी भर्सेस एस्ट्रोनोमीको डिफरेन्स चाहिँ म तपाईँहरूलाई भन्न गइरहेकी छु। हाम्रो नेपाली समाजमा भने ज्योतिष अथवा एस्ट्रोलोजी चाहिँ निकै लोकप्रिय छ। विवाह, व्रतबन्ध, घर प्रवेश, चाडपर्वको साइत हेर्नेदेखि लिएर भविष्यको अनुमान गर्ने परम्परा चाहिँ लामो समयदेखि चलिआएको छ। अनि ज्योतिषले चाहिँ ग्रह, नक्षत्र अनि जन्म समयको आधारमा चाहिँ मानिसको जीवनसँग सम्बन्ध खोज्ने प्रयास गर्दछ र हामीले पनि विश्वास गर्नेहरूले चाहिँ यसै कारणले गर्दाखेरि ज्योतिषहरू खोज्दै जान्छौँ। तर खगोल विज्ञान यानि कि एस्ट्रोनोमी भने चाहिँ विज्ञानको एउटा शाखा हो जसले चाहिँ सूर्य, चन्द्र, ग्रह, तारा र सम्पूर्ण ब्रह्माण्डको अध्ययन प्रमाणसहित अनि अवलोकन गर्ने र गणना गर्ने म्याथमेटिक्सको आधारमा चाहिँ गर्छ। अनि उदाहरणका लागि भने हिजो बेलायतमा जुन देखिएको सूर्यग्रहण यानि कि सोलर इक्लिप्स चाहिँ कुनै रहस्य वा संयोग भने होइन, यो हाम्रो एस्ट्रोनोमर्सहरूले चाहिँ धेरै वर्ष अगाडि नै यसको समय, स्थान र कति भाग सूर्य ढाकिनेछ भनेर सही गणना चाहिँ गर्नुभएको थियो। अनि यही वैज्ञानिक ज्ञानका कारण चाहिँ आज हामी उपग्रह यानि कि स्याटेलाइट्स, जिपिएस, मौसम पूर्वानुमान अनि अन्तरिक्ष अनुसन्धान जस्ता सुविधा चाहिँ प्रयोग गर्न सक्षम भएका पनि छौँ। ज्योतिष शास्त्र यानि कि एस्ट्रोलोजी हाम्रो संस्कृति र विश्वाससँग जोडिएको विषय हुन सक्छ, तर एस्ट्रोनोमी यानि कि खगोल विज्ञान भने हाम्रो ब्रह्माण्ड भने कसरी काम गर्छ भन्ने तथ्यमा चाहिँ आधारित उत्तरहरू दिने गर्छ। त्यसैले परम्पराको पनि सम्मान गर्दै विज्ञान पनि सिक्नु आवश्यक छ श्रोता, किनकि वैज्ञानिक सोच यानि कि साइन्टिफिक थिङ्किङले नै हाम्रो जिज्ञासा बढाउँछ, नयाँ खोज सम्भावना बनाउँछ र मानव सभ्यतालाई पनि अझ अगाडि बढाउँछ। हामीले आज प्रयोग गर्ने धेरै आधुनिक प्रविधि जस्तै जिपिएस नेभिगेसन, सेटेलाइट कम्युनिकेसन अनि स्पेस टेक्नोलोजी चाहिँ सबैको आधार भने यो एस्ट्रोनोमीबाट प्राप्त ज्ञान हो। त्यसकारणले यो एस्ट्रोनोमी चाहिँ हाम्रो मानिसको विकाससँग चाहिँ एकदमै जोडिएको छ। त्यसकारणले गर्दाखेरि तपाईँहरूलाई चाहिँ यो छोटो एस्ट्रोलोजी र एस्ट्रोनोमीको बीचमा रहेको डिफरेन्स चाहिँ मैले भन्नको लागि यो रोचक प्रसङ्ग चाहिँ तयार गरेकी हुँ। आशा छ तपाईँहरूलाई मन पर्यो होला श्रोता, अनि केही उपयोगी पनि भयो होला तपाईँहरूको जनरल नलेजमा चाहिँ यो एस्ट्रोलोजी र एस्ट्रोनोमीको बीचमा चाहिँ केही फरक अनि यसको आफ्नै महत्त्व चाहिँ तपाईँहरूले पक्कै पनि बुझ्नुभयो होला। हजुर श्रोता, यो जानकारीपछि अब हामी कार्यक्रम मझेरीको पहिलो घन्टे बसाएको पनि अन्त्य अन्त्यमा आइसकेका छौँ र अब भने हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाई परिवारहरू जो चाहिँ हलिडेबाट आइसक्नु भएको छ अथवा अब हलिडेको अन्त अन्ततिर हुनुहुन्छ, उहाँहरूको लागि हलिडे सकिनुभन्दा अगाडि चाहिँ एन्ड अफ समर फ्यामिली इभेन्ट आयोजना हुन गइरहेको छ चौतारीमा। यो चाहिँ बिहिबार 27 अगस्त बेलुकीको 4:30 बजेपछि हुनेछ। त्यस कारणले तपाईँहरू आफ्नो फ्यामिलीको साथ स्क्याभेन्जर हन्ट गर्नको लागि विभिन्न यसको साथसाथै बिएफबिएसले आयोजना गर्ने क्विज कार्यक्रममा पनि भाग लिन आउनुहोला भन्दै अबको कार्यक्रम यो मझेरीको पहिलो घन्टे बसाइलाई चाहिँ यहीँ समापन गर्दछु श्रोता। अब बस्न गइरहेको गीतको बोल भन्ने रहेको छ जुनी झाला, सरुन गुरुङ, राजबहादुर गुरुङ अनि उषा गुरुङको आवाजमा चलचित्र पेन्सन पट्टाबाट। अनि यो गीतपछि नेपालबाट प्रसारण हुने समाचार सुन्नुहुनेछ। त्यस लगत्तै म कार्यक्रम प्रस्तुता बिना गुरुङ फेरि पनि मझेरीको दोस्रो घन्टे बसाइमा उपस्थित हुने नै छु अहिले।

0: रोल्पामा पहिरोले घरको ठुपुरिँदा दुईजनाको मृत्यु भएको छ, दसजना बेपत्ता भएका छन्, दुईजना घाइते भएका छन्। पहिरोले रोल्पाको थवाङ गाउँपालिका 5 बोटल बारामाका कमल बहादुर फोन मगरको घर र अन्य 6 वटा घरको ठहरू पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। हिलोमा पुरिएको अवस्थामा 60 वर्षीय कमलबहादुर पुन मगर र 18 वर्षीय शान्ति पुन मगरलाई मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी पञ्चकुमार पाखुले जानकारी दिनुभएको छ। 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगरलाई घाइते अवस्थामा उद्धार गरिएको छ। पछिल्लो विवरण अनुसार पहिरोमा पुरेकाहरूको संख्या 10 जना पुगेको खुलेको छ। हिजो करिब 9 बजे माथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ। हिजो दिउँसो सल्यानको बानगाड कुपिन्डे नगरपालिका 1 अमराको बङ्गिरह नजिकै भेरी नदीमा खसेको जीप र बेपत्ताको खोजीका लागि आज बिहानैदेखि प्रहरी टोली खटिएको छ। हिजो दिउँसो सड़कबाट करिब 50 मिटर तल खसेर जीप भेरी नदीमा पुगेको थियो। जीपमा सवार 4 जना मध्ये 2 जनाले पौडिएर ज्यान जोगाएका थिए भने 2 जना अझै बेपत्ता छन्। बेपत्ताको खोजीका लागि आज बिहानैबाट डुङ्गा र गोताखोर टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा 5.5 महिनापछि आज स्वदेश फर्किँदै हुनुहुन्छ। देउवाको दिउँसो पत्नी आर्जु राणा सहित थाइल्याण्डबाट नेपाल फर्किन लाग्नु भएको हो। कांग्रेस नेता डाक्टर प्रकाश शर्माका अनुसार देउवा दिउँसो 12.30 बजे थाई एयरबाट काठमाडौँ अवतरण हुनुहुनेछ। देउवालाई विमानस्थलमा भव्य स्वागत गरेर तुम्बा राईको निवाससम्म स्कर्टिङ गर्ने तयारी छ। काठमाडौँ प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेनामङ्गलको मूल प्रवेशद्वार गोल्डन गेटदेखि वासस्थान महाराजगंज चुनदेवीसम्म सुरक्षासहित स्कर्टिङ गरेर लाने व्यवस्था मिलाइएको छ। प्रहरीका अनुसार उहाँलाई स्वागत गर्न चाहने कार्यकर्तालाई गोल्डन गेटसम्म भेला हुने अनुमति दिइनेछ। विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको आगमन गेटमा भने पार्टीका केही शीर्ष नेतालाई मात्र प्रवेश अनुमति दिइने भएको छ। यसको व्यवस्थापन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले गर्ने भएको छ। गत वर्ष भदौ 24 जेएनजी आन्दोलनका प्रदर्शनकारीबाट शारीरिक दुर्व्यवहारको शिकार भएका देउबा स्वास्थ्य उपचारका लागि गत फागुन 13 गते सिङ्गापुर जानुभएको थियो। जेएनजी आन्दोलनका क्रममा बुढा नीलकण्ठ देउबा निवासमा आगजनी पनि भएको थियो। त्यसक्रममा देउबा दम्पतिमाथि समेत गम्भीर आक्रमण भएको थियो। जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ प्रकरणमा प्रहरीले जनआस्था साप्ताहिकको कार्यालयमा छापा मारेको छ। जनआस्थाका कर्मचारीका अनुसार पत्रिकाको कार्यालयमा पुगेको टोलीको प्रहरीको टोली सम्पादक श्रेष्ठको कार्यकक्ष र समाचार कक्षमा प्रवेश गरेको छ। यसअघि हिजो राति घरबाटै श्रेष्ठ पक्राउ परेपछि मध्यराति 1 बजे श्रेष्ठको घर पुगेर प्रहरीले छापा मारेको थियो। नेपाल पत्रकार महासंघ लगायतका पत्रकारका संघ संस्थाहरूले मध्यराति नै प्रहरी कार्यालयमा धरना दिएका थिए। प्रहरीको टोली आज बिहानै श्रेष्ठको कार्यालय पुगेको हो। लाखौं मानिसले सन 1999 यताकै सबैभन्दा महत्वपूर्ण सूर्य ग्रहणको अनुभव गरेका छन्। यो सूर्य ग्रहण स्पेन, आइसल्याण्ड, ग्रीनल्याण्ड र पोर्चुगलका केही भागहरूमा पूर्ण रूपमा देखिएको थियो। त्यहाँ केही मिनटका लागि दिनमै रात जस्तै अँध्यारो पनि भएको थियो। आना वेट्सको यो रिपोर्ट।
1: Watching through special glasses, crowds gathered on beaches and in parks to watch the moon move across the sun, bringing near darkness to parts of the UK, including Newquay in Cornwall.
2: Absolutely brilliant.
3: Feels really weird. It's getting darker.
1: There was around 90% coverage here, but in Spain, there was totality.
4: Oh, I mean, this is quite extraordinary. Oh, and it's just starting to appear now. That bright glow.
1: NASA scientists hope to learn from it.
5: We took all these different images and really cared about that solar corona that affects us so much here on Earth.
1: It'll next happen in 2090.
0: पेरिस सेन्ट जर्मेन पिएससीले युईएफए सुपर कपको उपाधि जितेको छ। राति साल्सबर्गमा भएको खेलमा एस्टन भिलालाई 2-1 गोलले पराजित गर्दै लगातार दोस्रो पटक पिएससीले उपाधि जितेको हो। पिएससीका लागि डिजरे डुईले 2 गोल गर्नुभयो। भिलाका 17 वर्षीय स्ट्राइकर ब्रायन मेट्सोले 1 गोल गर्नुभयो। यससँगै पिएससीले लगातार दोस्रो पटक सुपर कप जित्ने रियल मड्रिडपछि पहिलो टोलीको कीर्तिमान बनाएको छ। रियलले सन् 2016 र 17 लगातार 2 पटक यो उपाधि जितेको थियो। आध्यात्मिक गुरू सद्गुरू जगी वासुदेव विशेष यति एयरको चार्टर उडान मार्फत नेपाल आइपुग्नु भएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

हजुर, बिएफबिएस गोर्खा रेडियोको मझेरी कार्यक्रमको दोस्रो घण्टे पसाईलाई पनि स्वागत। अनि हामीले कार्यक्रममा सुरुवात गर्यौं पागल पागल भन्ने यो नयाँ गीतबाट। वाङदेन शेर्पा, सुशान्त घिमिरे फिचरिङ मलिना राई अनि रोनिश्मा श्रेष्ठको आवाजमा सुनिहाल्नुभयो यो गीत। हजुर, कार्यक्रम मझेरीको दोस्रो घण्टे बसाई हामीले सुरुवात गरिसकेका छौँ श्रोता, र अहिले ब्रुनाईमा भने 11:09 गएको छ। हजुर, समाचारभरि नै हिजोको सूर्य ग्रहणको चाहिँ एकदमै चर्चा आज पनि रहेको छ। स्काई न्युजहरूमा हेर्दाखेरि चाहिँ हिजोको सूर्य ग्रहण चाहिँ निकै देखाइराखेको छ। अनि यस विषयमा चाहिँ मलाई चाहिँ सानोको याद आयो, अनि सानोमा चाहिँ हामीलाई यस्तो सूर्य ग्रहण चन्द्र ग्रहणहरू हुँदाखेरि चाहिँ बाहिर ननिस्किनु अनि नहेर्नु अनि घरमै बस्नुपर्छ भन्ने खालको त्यस्तो हुन्थ्यो नि त हाम्रो नेपालमा हुँदाखेरि चाहिँ। तर विदेशमा भने यो सूर्य ग्रहण हेर्नको लागि चाहिँ एकदमै ठुलो लामहरू देखियो पनि, अनि बाहिर पब्लिक ठाउँमा होइन अलिक खुला ठाउँमा गएर चाहिँ मानिसहरूले हेर्ने क्रम चाहिँ निकै नै त्यस बाक्लो रहेछ मैले पनि न्युजबाट देखेँ। तपाईँ युकेमा बसोबास गर्ने श्रोताहरूको चाहिँ कस्तो अनुभव रह्यो पक्कै पनि हामीलाई सुनाउनु होला। हजुर, आज बिहिबारको दिन 13 अगस्त, तपाईँहरूको समर हलिडे अझै पनि जारी नै छ होला। तपाईँहरूको समर हलिडे चाहिँ एकदमै रमाइलो अनि सेफ अनि रमाइलो होस् भन्ने शुभकामना पनि दिन चाहे। र म पनि स्टुडियोमा अझै पनि काम गर्दैछु, मलाई पनि हलिडे चाहिँ जानु मन लागेको छ। तर एनिवेज, स्कुल हलिडे सकिनुभन्दा अगाडि चाहिँ म पनि हलिडे जाने प्लानमा छु, त्यस कारणले अर्को हप्ता चाहिँ कहिले आउँछ भइसकेको छ मलाई पनि। हजुर श्रोता, यो गफ गाफ त हुँदै नै जान्छ, अब भने हामी गीत सङ्गीततर्फ जाउँ। बृजेश श्रेष्ठको कुराकानी सुन्नुहोस्।

अझ श्रोता कुराकानी ब्रिजेश श्रेष्ठको हजुर हिजोको टोटल सोलर एक्लिप्सको चाहिँ ब्रिफ टोटालिटी फेजमा चाहिँ जब मुनले चाहिँ जब चाहिँ चन्द्रमाले सूर्यको ब्राइट डिस्क पुरै ढाक्छ त्यस क्षणमा चाहिँ तपाईँहरूले चाहिँ अब खुला आँखा मतलब कुनै पनि ग्लासेसहरू युज नगरिकन चाहिँ सुरक्षित रूपमा हेर्न चाहिँ सक्नुहुन्थ्यो अरे तर टोटालिटी सकिनु अघि चाहिँ तपाईँ विशेष गरी चाहिँ युकेका जो जसले बाहिर गएर एक्लिप्स हेर्न जानुभएको थियो उहाँहरूले चाहिँ एक्लिप्स ग्लासेस चाहिँ प्रयोग गर्नुभएको थियो अनि यसको पछाडि चाहिँ एउटा हाम्रो स्वास्थ्यलाई पनि हानि हुने कुरा छ जस्तै यदि तपाईँले चाहिँ पार्सल एक्लिप्समा चाहिँ सूर्यको धेरै भाग ढाकिएको भए पनि बाँकी रहेको ब्राइट सनलाइटले चाहिँ तपाईँ त्यस कारणले नै रहेछ श्रोता हाम्रो नेपालमा हुँदाखेरि चाहिँ हाम्रो मम्मी बाबाहरूले चाहिँ बाहिर यो सूर्यग्रहणहरू चाहिँ नहेर्नु भनेको किनभने हाम्रो देशमा चाहिँ अब यो एकदमै स्पेसलाइज ग्लासेसहरू चाहिँ पाइँदैनथ्यो र यसको लागि साधारण सनग्लासेस पनि पर्याप्त हुँदैन रहेछ त्यसै कारणले गर्दाखेरि चाहिँ सोलर एक्लिप्स ग्लासेस अथवा भ्युअर्सहरू चाहिँ प्रयोग गर्नुपर्ने रहेछ अनि यसमा चाहिँ आइएसओ 12312-2 इन्टरनेसनल सेफ्टी स्ट्यान्डर्ड पुरा गरेको ग्लासेसहरू नै प्रयोग गर्नुपर्ने रहेछ नत्र तपाईँले चाहिँ आफ्नो आँखाको रेटिनालाई चाहिँ एकदमै डेन्जरमा चाहिँ राख्नुहुने रहेछ यसै गरी क्यामेरा बाइनोकुलर्स अनि टेलिस्कोपबाट एक्लिप्स ग्लासेस लगाएर मात्रै पनि हेर्नु हुँदैन रहेछ त्यस्ता अप्टिकल डिभाइसेसहरूका अगाडि नै विशेष सोलर फिल्टर पनि चाहिँदो रहेछ सुरक्षित विकल्प चाहिँ पिन होल प्रोजेक्टर जस्तो इन्डाइरेक्ट भ्युइङ हो तर मेरो विचारमा चाहिँ एक्लिप्स ग्लासेसहरू यदि तपाईँलाई हेर्नु नै मन छ भने अर्कोचोटि होइन त्यस्तो खण्डमा चाहिँ तपाईँले चाहिँ सोलर एक्लिप्स एक्लिप्स ग्लासेस नै लाउनु पर्ने रहेछ त्यो पनि स्ट्यान्डर्ड आइएसओ मान्यता भएको ग्लासेस अझ यो जानकारी पछि हामी गीत सङ्गीततर्फ नै लागौँ अब सुनौ यावेश फिचरिङ ओसिन कार्कीको टाढा

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर वेस्ट ससेक्स हेम्पसायर इसेक्स तथा चेचहरूमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।
1: यो

पेडाको उन्जस्तो बिस्ट यानि कि सबिन कार्की फिचरिङ सन्जु मोक्तानको यो गीत रहेको थियो. पेडाको उन्जस्तो यो गीतको चाहिँ विभिन्न अन्य कलाकार अन्य सिङ्गरहरूले पनि जस्तै नेपथ्यको पनि पेडाको उन्जस्तो भन्ने गीत रहेको छ. अनि यो यो संस्करण चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो? हजुर, कार्यक्रम मझेरीको दोस्रो घन्टे बसाइमा छौँ हामी अहिले. र हामी दोस्रो घन्टे बसाइमा भने दिनको विषयवस्तुको मा आधारित रहेर कुनै कन्टेन्ट चाहिँ तपाईँहरूलाई म भन्ने गर्दछु. र आज बिहिबारको टपिक रहेको छ इनोभेसन, यानि कि एजुकेसन, फेसन अनि डिजाइन सम्बन्धी. अनि मैले एजुकेसनसँग सम्बन्धित चाहिँ एस्ट्रोनोमी एस्ट्रोलोजीको बारेमा अनि हिजो भएको सोलर एक्लिप्सको बारेमा चाहिँ केही उपयोगी जानकारीहरू पक्कै पनि समेटिसकेकी छु श्रोता. अनि अब भने म चाहिँ फेसन अनि स्टाइल सम्बन्धी चाहिँ केही कुरा तपाईँहरूलाई साझा गर्न गइरहेको छु. तपाईँहरूलाई चाहिँ अब सेलिब्रिटीहरू भनेको चाहिँ अब जसले चाहिँ कति धेरै मानिसहरूलाई चाहिँ इन्फ्लुएन्स गर्ने क्षमता हुन्छ उहाँहरूमा, अनि उहाँहरूको त्यो वार्डरोब स्टाइल अनि उहाँहरूको लाउने हिँड्ने यस्तो सबै कुराले गर्दाखेरि चाहिँ अलिकति इन्फ्लुएन्सियल अनि मोडलको रूपमा चाहिँ हामीले हेर्छौँ. तर तपाईँहरूले पनि सेलिब्रिटी जस्तो स्टाइलिस चाहिँ देख्न आफूलाई पनि देखाउन चाहनुहुन्छ भने चाहिँ यी छ टिप्सहरू चाहिँ तपाईँहरूले प्रयोग गर्न सक्नुहुन्छ. यदि तपाईँ सही फिटिङ अनि शरीर अनुसारको पहिरन गर्नुहुन्छ भने चाहिँ त्यो तपाईँ पनि सेलिब्रिटी जस्तै स्टाइलिस देखिन सक्नुहुन्छ. महँगो कपडा भन्दा चाहिँ शरीरमा तपाईँको राम्रोसँग मिलेको फिटिङले चाहिँ लुकलाई अझ बढी आकर्षक बनाउँछ. यसै गरी आफ्नो शरीरको बनावट अनुसार चाहिँ कपडाको कट, लम्बाइ र फिट चाहिँ रोज्नुपर्ने हुन्छ. आवश्यक परे चाहिँ टेलरलाई दिएर मिलाउन पनि सकिन्छ. र यसै गरी बेसिक वार्डरोब र स्मार्ट स्टाइलिङ गर्ने गर्नुहोस्. सेतो शर्ट, साधारण टी शर्ट, निलो जिन्स, कालो ट्राउजर, ज्याकेट वा ब्लेजर जस्ता बेसिक कपडा चाहिँ तपाईँको वार्डरोबमा चाहिँ अनिवार्य राख्नुपर्छ. एउटै कपडालाई फरक संयोजनमा लगाएर क्याजुअलदेखि स्मार्ट लुकसम्म पनि बनाउन सक्नुहुन्छ. यदि तपाईँले रङको सन्तुलन र ट्रेन्डको सही छनौट गर्न सक्नुभयो भने पनि तपाईँ स्टाइलिस देख्न सक्नुहुन्छ. जस्तै सेतो, कालो, बेज, नेभी ब्लू, ब्राउन र ग्रे जस्ता न्युट्रल रङ चाहिँ सजिलै मिल्ने भएकाले वार्डरोबमा तपाईँको उपयोगी हुन सक्छ. हरेक ट्रेन्ड पछ्याउनु भन्दा पनि आफूलाई सुहाउने, सहज अनि लामो समय प्रयोग गर्न सकिने स्टाइल चाहिँ रोज्नु अत्यन्त उचित हुन्छ. यसै गरी फुटवेयर अनि एक्सेसरिज र ग्रुमिङमा पनि ध्यान दिनुहोस्. घडी, सनग्लास, बेल्ट वा साधारण ब्याग जस्ता सीमित एक्सेसरिजले पनि सामान्य आउटफिटलाई आकर्षक बनाउन मद्दत गर्छ. सफा जुत्ता, आइरन गरिएको कपडा, मिलेको हेयर स्टाइल र व्यक्तिगत सरसफाइ यानि कि प्रपर ग्रुमिङ भयो भने चाहिँ तपाईँको समग्र लुकलाई चाहिँ अझ प्रभावकारी बनाउँछ. र यसको लागि तपाईँले एकदमै महँगो बजेटमा चाहिँ किनमेल गर्नुपर्छ भन्ने छैन. बरु तपाईँले चाहिँ स्मार्ट किनमेल गर्नुहोस्। कम बजेटमै धेरै कपडा किन्नुभन्दा चाहिँ तपाईँले गुणस्तरीय र बहुउपयोगी कपडामा लगानी गर्नुभयो भने अथवा पुराना कपडालाई पनि नयाँ तरिकाले स्टाइल गर्न सक्नुहुन्छ भने झन् राम्रो. अनि सेल र अफ सिजनमा आवश्यक सामान किन्न सकिन्छ, तर सस्तो वा छुट भन्दैमा चाहिँ अनावश्यक होर्डिङ गर्ने काम चाहिँ नगर्नुहोस्. अनि अवसर अनुसार चाहिँ स्टाइल र आफ्नो आत्मविश्वास पनि हुन एकदमै जरुरी छ. कार्यालय होस् या पार्टी, घुमघाम वा दैनिक जीवन अनुसार चाहिँ पहिरन छनौट गर्दा चाहिँ लुक तपाईँको अझ म्यानेज्ड अनि आकर्षक देखिन्छ. अन्तत सेलिब्रिटीको स्टाइल नक्कल गर्नुभन्दा पनि आफ्नो व्यक्तित्व, बजेट र शरीर अनुसारको स्टाइल अपनाउनु नै सबैभन्दा राम्रो फेसन हो जस्तो लाग्छ. त्यस कारणले आफूलाई फिट हुने अनि आफ्नो कुन कलरले बढी म्याच गर्छ अनि जुनै पनि सेटिङ्समा चाहिँ तपाईँको वार्डरोब चाहिँ मिलाउन मिल्ने खालको लुगाहरूमा चाहिँ खर्च गर्नुहोस् भन्दै आजको यो फेसनसँग सम्बन्धित विषयवस्तु यहीँ टुङ्ग्याउन चाहे श्रोता. आशा छ तपाईँलाई आजको कन्टेन्ट मन पर्यो होला. यदि तपाईँको आफ्नो छुट्टै टिप्सहरू रहेका छन् भने पक्कै पनि हामीलाई भन्नुहोला. र अब भने गीत सुन्नतर्फ नै लागौँ. ब्रिजेश श्रेष्ठ अनि वर्षा कर्मचारीको कान्छी हे कान्छी.

0: हजुर राजेश पायल राय अनि आस्था राउतको माया बस्यो मुटुमा सुन्नुभयो श्रोता, अनि आशा छ तपाईँहरूले पक्कै पनि इन्जोय गर्नुभयो। यदि तपाईँ भर्खरै रेडियो अन गर्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ बिएफपिएस गोर्खा रेडियोको कार्यक्रम मझेरी। म कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा हुनुहुन्छ र हामी अहिले कार्यक्रमको दोस्रो घन्टे बसाइमा छौँ। समय अहिले ब्रुनाईमा 12 बज्नका लागि केवल 25 मिनट बाँकी रह्यो। गीत संगीत सुन्ने क्रममा क्रिजन पुनको नयाँ गीत आएको छ खोक्का भने फिचरिङ इभा गिरी, इन्जोय गर्नुहोस्।
1: KTM produced this one.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS कुलकर्म रेडियो हो।

हजुर, शङ्का गर्ने छुट हुन्छ निरा राणाभाट सम्भावनाले गाउनु भएको, र निरा राणाभाट चाहिँ हाम्रा नेपालको न्युज टिमबाट हुनुहुन्छ, हाम्रो कलिग, उहाँले गाउनु भएको यो निकै नै मिठो गीत सुनेर पक्कै पनि इन्जोय गर्नु होला। हजुर श्रोता, ब्रिटिस फोर्सेस ब्रुनाईका परिवारहरू जो चाहिँ छिट्टै नै ब्रुनाई छोडेर युके जाँदै हुनुहुन्छ, उहाँहरूको लागि भने प्री डिपार्चर क्लिनिक हुन गइरहेको छ। बुधबारको दिन 2 सेप्टेम्बर बिहानको 10 बजेदेखि 11 बजेसम्म, यो भने मुमङको हाइभ अफिसमा हुन गइरहेको छ। र उक्त सेसनमा पनि तपाईँले चाहिँ अब ब्रुनाईबाट युके जाने क्रममा चाहिँ तपाईँले कतिपय जागिरहरूमा चाहिँ अप्लाई गर्नुहुनेछ, त्यसमा चाहिँ गुड कन्डक्ट सर्टिफिकेट चाहिँ चाहिने हुन्छ, पुलिस क्लियरेन्स, यानि कि त्यसको लागि चाहिँ कसरी त्यसको बारेमा चाहिँ कसरी प्रोसेस चाल्ने भन्ने, उठाउने भन्ने, कसरी चाहिँ अप्लाई गर्ने भन्ने विषयमा चाहिँ तपाईँले विस्तृत रूपमा बुझ्न सक्नुहुन्छ। अनि यसका साथसाथै नेसनल इन्सुरेन्स कन्ट्रिब्युसन क्रेडिटहरू कसरी क्लेम गर्ने, सपोर्ट, अनि मुभी स्कुल फेर्दाखेरि प्लस बच्चाहरूको स्कुलहरू सार्ने क्रमको जानकारी, अनि यसको साथ थै धेरै नै रहेका छन्। यो वान स्टप चेकलिस्ट को लागि चाहिँ पक्कै पनि जानुहोला प्री डिपार्चर क्लिनिक मुमङ हाइभ अफिसमा 2 सेप्टेम्बर 2026। हजुर, यो जानकारी पछि हामी जन चामलिङ राईको नयाँ गीत मायाले

Pastor John Chamling Rai ko Mayadi. श्रोता बेलायतमा हुनुहुने श्रोताहरूको लागि बोर्नियो कन्फ्रन्टेसनको 60 वर्ष यानि कि गोर्खा वीरताको गौरव गाथा भनेर बेलायत स्थित गोर्खा म्युजियम ट्रस्टले बोर्नियो 60 अन्तर्गत बोर्नियो कन्फ्रन्टेसनको अन्त्य भएको 60 वर्ष पूरा भएको अवसरमा विशेष स्मृति कार्यक्रम सुरु गरेको छ. हजुर, बोर्नियो कन्फ्रन्टेसन सन् 1962 1966 इन्डोनेसिया र नवगठित मलेसिया महासङ्घबीच भएको द्वन्द्व थियो, जसमा चाहिँ बेलायत अनि कमनवेल्थका सेनाले चाहिँ मलेसियालाई समर्थन गरेका थिए. शीत युद्ध यानि कि कोल्ड वारमा चाहिँ अमेरिका र सोभियत सङ्घबीचको राजनीतिक तथा सैनिक प्रतिस्पर्धाको कालको समयमा नै भएको यस अभियानमा गोर्खा सैनिकहरूले चाहिँ घना वर्षा वनमा असाधारण साहस, सहनशीलता र युद्ध कौशल प्रदर्शन गरेका थिए. र यही अवसरमा सङ्ग्रहालयले हट जङ्गल कोल्ड वार शीर्षकको निशुल्क प्रदर्शनी, पारिवारिक गतिविधि, अनलाइन प्रदर्शनी, डिजिटल स्रोत सामग्री तथा अनुभवी सैनिक र सैनिक इतिहासविदहरूका विशेष व्याख्यानहरूको आयोजना गरेका छन्. र 6 अनि 26 अगस्त यो दुई दिनमा चाहिँ निशुल्क पारिवारिक गतिविधि पनि मनाइँदैछ यसै अन्तर्गत. अनि अगस्तको 6 अनि 26 तारिक चाहिँ बिहानको 5:30 बजेदेखि 4 बजेसम्म हुन गइरहेको छ यो उक्त कार्यक्रम. मोबाइल स्क्रिनबाट केही समय तपाईँको बालबालिका तपाईँहरू चाहिँ हटेर कथाको संसारमा चाहिँ प्रवेश गर्न सक्नुहुन्छ. बोर्नियो कन्फ्रन्टेसन समाप्त भएको 60 वर्षपछि बोर्नियोमा गोर्खाहरूले खेलेको महत्त्वपूर्ण भूमिकाको बारेमा पनि जान्न पाउनुहुन्छ उक्त कार्यक्रममा. र यो सबै उमेर समूहका लागि ज्ञान, मनोरञ्जन र नयाँ अनुभवले भरिएको विशेष दिन भएको कारणले गर्दाखेरि पक्कै पनि जान भने नछुटाउनुहोस्. गोर्खा म्युजियम ट्रस्ट विन्चेस्टरमा अवस्थित रहेको छ. हजुर, यो जानकारी पछि हामी सुन्नतर्फ लागौँ. नेपसाइडिजको छुँदैन तिम्रो माया.

हुन्छ श्रोता नेप्स आइडिज को छुदैन तिम्रो मायाले भन्ने गीत सुनिहाल्नुभयो कार्यक्रम मझेरीमा। कार्यक्रम मझेरीको हामी दोस्रो घन्टे बसाएको पनि अन्त्यमा आइसकेका छौँ श्रोता। अहिले भने 12 बज्नको लागि केवल 5 मिनट बाँकी रहेको छ। कार्यक्रम अवधिभरि हामीलाई सुनेर साथ दिनुभएकोमा सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद। कार्यक्रममा आज हामीले समावेश गर्यौँ एकदमै रोचक जानकारीहरू, एस्ट्रोलोजी एस्ट्रोनोमी बीचको भिन्नता अनि केही जानकारीमूलक कुराकानीहरू, यसै गरी फेसनसँग सम्बन्धित कसरी चाहिँ तपाईँले सेलिब्रिटिज जस्तै स्टाइल गर्न सक्नुहुन्छ, तपाईँसँग भएको बजेट अनि यदि तपाईँले चाहिँ स्मार्ट वेमा चाहिँ कम बजेटमा लुगाहरू किन्न जान्नुभयो भने तपाईँ पनि सेलिब्रिटी जस्तो स्टाइलिस हुन सक्नुहुन्छ भन्ने विषयमा चर्चा गर्यौँ। र अब भने कार्यक्रम मझेरीको दोस्रो घण्टालाई पनि समापन गर्दैछु। यो गीतबाट सुरेश लामा अनि एलिना चौहानको आवाजमा झ्यामै छोपनी, अनि यो गीतपछि नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ। त्यस लगतै म फेरि पनि कार्यक्रम मझेरीको तेस्रो अनि अन्तिम घण्टे बसाइमा उपस्थित हुने नै छु। अहिलेको लागि भने

0: प्रहरीले ललितपुरको सानेपामा रहेको जनआस्था साप्ताहिकको कार्यालयमा छापा मारेको छ। एका बिहानै जिल्ला प्रहरी परिसर काठमाडौँले ललितपुर प्रहरीसँगको सहकार्यमा छापा मारेको हो। जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ प्रकरणमा कार्यालयमा रितपूर्वक खानतलासी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तानबहादुर थापाले जानकारी दिनुभएको छ। यसअघि हिजो राति घरबाटै श्रेष्ठ पक्राउ परेपछि मध्यराती 1 बजे श्रेष्ठको घरमा पुगेर पनि प्रहरीले छापा मारेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँमा श्रेष्ठ विरुद्ध ती गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी परेको थियो। एक सांसदको महिलासँगको तस्विर सामाजिक सञ्जालमा हालेको विषयमा उजुरी परेपछि श्रेष्ठलाई पक्राउ गरिएको हो। हाल श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। श्रेष्ठलाई आजै अदालतमा उपस्थित गराउने तयारी छ। यसैबीच पत्रकार किशोर श्रेष्ठको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघले आज काठमाडौँ प्रहरी परिसर अगाडि धरना दिने भएको छ। धरनामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबैलाई महासंघले आह्वान समेत गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले सूचना जारी गर्दै धरनाका लागि आह्वान गर्नुभएको हो। हिजो राति नै महासंघ अध्यक्ष निर्मला शर्मा सहित पत्रकारको एक टोलीले काठमाडौँ प्रहरी परिसर अगाडि धरना प्रदर्शन गरेको थियो। श्रेष्ठलाई बिना शर्त रिहाई नगरे कड़ा आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ। 2082 फागुन 21 चुनावमा खटिएका म्यादी प्रहरीको पोसाक खरिदमा करिब 60 करोड़ भ्रष्टाचार भएको भन्दै परेको उजुरीले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा नोकझोक भएको छ। बैठकमा सत्तारूढ़ रासोपाका सांसदले उजुरीमाथि छानबिन समितिको माग गरेका छन्।
1: निर्वाचन प्रहरीको पोसाक खरिदमा 60 करोड़ रूपियाँ अनियमितता भएको भन्दै उजुरी परेपछि समितिले आईजीपी दानबहादुर कार्की, गृह सचिव राजकुमार श्रेष्ठ र सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेललाई बोलाएर जवाफ मागेको हो। छलफलमा गृहमन्त्री सुदन गुरूङलाई पनि बोलाइएको थियो, तर गुरूङ उपस्थित हुनु भएन। बैठकमा रासोपाका सांसद खगेन्द्र सुनारले उजुरीबारे छानबिनका लागि संसदीय समिति गठनको प्रस्ताव राख्नु भएको छ।
2: हाम्रो ओम प्रकाश अरियालजी कहाँ हुनुहुन्छ? तत्काल ल्याएर कठघरामा उभाउनु पर्यो। अहिले भर्ती लाएर छानबिन हुँदैन सभापतिज्यू। गृह सचिव त्यो कुर्सीमा बसेर म माथि छानबिन गर्छ भनेर भन्न पाइँदैन। फौजदारी अभियोगमा मुद्दा चल्नु पर्छ र अहिले जिम्मेवारीमा बसेका साथीहरूलाई बाहिर राखेर त्यो प्रक्रिया नसकिने बेलासम्म बाहिरपट्टि बसेर सहयोग गर्नलाई पनि हामीले भन्नुपर्छ र यो कर्म गर्नुपर्छ।
1: सुनारले प्रहरी महानिरीक्षकको घरबाट 3 करोड बढी नगद चोरी भएको र घटनामा संलग्न भनिएका व्यक्तिहरूलाई प्रहरीको विशेष ब्युरोले नियन्त्रणमा लिएर यातना दिएको उजुरीकर्ताको आरोप रहेको सुनाउनु भएको छ।
2: आईजीपी साहबको घरबाट 3 करोड भन्दा बढी पैसा चोरी भयो। त्यो चोरीमा संलग्न भनिएका मान्छेहरूलाई पुलिसको विशेष ब्युरोले लगेर यातना दिइरहेको छ भनिएको छ। तपाईँको घरमा चोरी भएको हो कि होइन बताउनु होला। अब आईजीपीकै घरमा चोरी भयो भने अनि जनताले चाहिँ के गर्ने?
1: छानबिन समितिको कुरा उठेपछि प्रहरी महानिरीक्षक कार्कीले आफ्ना ब्याङ्क खाता छानबिन गर्न समेत चुनौती दिनु भएको छ।
3: यसो लाग्छ कहिले काहीँ त यहाँ काम गर्न भन्दा सजिलो क्रान्ति गर्न छ। बोल्न पनि सजिलै छ, आरोप लाउन त सजिलै छ। 3 करोड खाएको भन्ने कुरा पनि आयो, 3 करोड हराएको भन्ने आयो। 3 करोड हराएको न त 3 करोड हराएको छ, न हाम्रा घर परिवारका मान्छेहरू संलग्न छन्। प्रहरी भएकै कारणले सबै कुराको अबगाल खाइराख्नै पर्ने होला त, जे भने पनि हुन्छ उजुरकर्ताले त्यति हेर्न पर्ने त हुन्छ होला नि त। यो पनि म यहाँ निवेदन गर्न चाहन्छु कि हाम्रा ब्याङ्क डिटेलहरू निकालेर यत्र तत्र सर्वत्र वितरण गरिएका छन्। कसैलाई मैले एक कल फोन गरे पनि छैन र मेरो ब्याङ्क डिटेल फेरि हेर्न पनि म अनुरोध गर्छु। मेरा परिवारको सजिवले भने जस्तै त्यो पनि हेर्न अनुरोध गर्छु, कल रेकर्ड पनि हेर्न अनुरोध गर्छु।
1: आईजीपी कार्कीले निर्वाचन प्रहरीकै खातामा पैसा पठाइएको र व्यापारीलाई उनकै खाताबाट पोसाकको पैसा भुक्तानी भएको जानकारी गराउनु भएको छ। उहाँले उजुरीमाथि जवाफ दिन आउँदा आफूहरूको हुर्मत लिइएको भन्दै बैठकमा आपत्ति जनाउनु भएको छ।
3: निसार्छु भन्ने किसिमको कुन किसिमको पाषाण युगिन मानसिकता बोकेका मान्छेबाट हामी शासित हुँदैछौँ कि भन्ने चिन्ता गरिराखेकै बिचमा बडा दुधले नुहाएका कुरा सुनिन्छ। जागिर खाएको इन्सपेक्टर जागिर खाएको 5-7 वर्ष युएनमा काम गरियो, ल ल्याउ नि त, सबै ल्याउ न, हिसाब गरौँ। होइन भने आजसम्म निष्ठापूर्ण काम गरे मान्छेलाई ल्याएर अब यहाँ ल्याएर जीवनला दिए भने आज जीवनला दिए भने त स्थान होइन होला, कुनै पनि ठाउँको सामान्य मर्यादा त हुन्छ होला नि।
1: कार्कीले सांसद बारे साइबर ब्युरो र सिआइबीमा भएका उजुरी खोल्ने चेतावनी समेत दिनुभएको छ। आफूले आर्थिक लोभमा परेर कुनै निर्णय नगरेको गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको जिकिर छ। समितिले पोसाक खरिदमा अनियमितता भएको भन्ने विषयमा खरिद विवरण 15 दिनभित्र पठाउन निर्देशन दिएको छ।
0: अत्याधिक गर्मी, खडेरी र डढेलो प्रति बेलायतको प्रतिक्रिया बारे छलफल गर्न प्रधानमन्त्री एन्डी बर्नहमको अध्यक्षतामा कोब्रा क्याबिनेटको आकस्मिक बैठक बसेको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: BFBS, Gorkha Radio.

हजुर, नेपाली संगीतको चर्चित जोडी महेश काफ्ले अनि अस्मिता अधिकारीको गीत रहेको थियो कट्टर कट्टरमा। बाट हामीले कार्यक्रम मझेरीको तेस्रो अनि अन्तिम घन्टे बसाई पनि सुरुवात गरिसकेका छौँ श्रोता, अनि फेरि पनि हार्दिक स्वागत छ कार्यक्रम मझेरीमा। म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट। हजुर श्रोता, बिहिबारको दिन रहेको छ, अब विकेन्ड भने धेरै टाढा छैन। तपाईँहरूको दिन चाहिँ पक्कै पनि रमाइलो बितिरहेको छ होला। कामबाट सुन्दै हुनुहुन्छ, यात्राबाट सुन्दै हुनुहुन्छ, घरबाट सुन्दै हुनुहुन्छ, विभिन्न माध्यमबाट सुन्न सक्नुहुन्छ हामीलाई। बिएफबिएस गोर्खा रेडियोको बिएफबिएस रेडियो एपबाट सुन्न सक्नुहुन्छ मोबाइलमा। यसै गरी अलेक्सा जस्ता स्मार्ट स्पिकर अन्य स्मार्ट स्पिकरहरूबाट पनि तपाईँले बिएफबिएस गोर्खा रेडियो सुन्न सक्नुहुन्छ। यसै गरी अनलाइन वेबसाइटहरूबाट पनि सुन्न सक्नुहुन्छ। र हामीलाई माया गरेर आजको बसाइमा साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अझै पनि सुन्दै गर्नुहोला बिएफबिएस गोर्खा रेडियो, किनभने कार्यक्रममा अझै मिठा मिठा गीतसँगै त्यसैको साथसाथै रोचक प्रसङ्गहरू बाँकी नै छन् श्रोता। अहिलेसम्म साथ दिनुभएको जस्तै बाँकी एक घन्टे बसाइमा पनि साथ दिनुहुनेछ भन्ने पूर्ण आशा गरेकी छु। र अब कार्यक्रम मझेरी निरन्तर गरौँ। गीत सङ्गीतबाट नै शिवराज गुरुङ अनि मेलिना राईको आवाजमा सुन्नुहोस् कहाँ होला मेरो मायालु।

रुङ अनि मेलिना राईको कहाँ होला मेरो मायालु गीत सुने पछि फेरि पनि स्वागत छ कार्यक्रम मझेरीमा। श्रोता, फुटबलका फुटबल विश्व जगतका सुपरस्टार क्रिस्टियानो रोनाल्डो अनि जर्जिना रोड्रिगेजले चाहिँ करिब एक दशकको रिलेसनसिप पछि अहिले विवाह गरेका छन्। उनीहरूको बिहेमा चाहिँ 5 सन्तान पनि उपस्थित थिए अनि उनीहरूको इन्गेजमेन्ट नै अर्को ठुलो न्युज बनेको थियो गत वर्ष। र अगस्त 11 दिन चाहिँ 2025 सालमा चाहिँ विवाह हुनुभन्दा ठिक एक वर्ष अघि चाहिँ जर्जिनाले एउटा ठुलो ओभल कट डायमन्ड रिङ देखाउँदै चाहिँ इन्गेजमेन्ट अनाउन्स गरेकी थिइन्। र यो रिङले पनि सोसियल मिडियामा चाहिँ तहल्का नै मचाइसकेको थियो श्रोता, किनभने त्यो ओभल कट डायमन्ड रिङ चाहिँ अहिलेसम्मकै ठुलो भनेर पनि चर्चामा आएको थियो अनि यसको एक्ज्याक्ट प्राइस भने कन्फर्म नभए पनि त्यस्तै 2-5 मिलियन डलरको चाहिँ पक्कै पनि पर्न

जान्छ भनेर चाहिँ अनुमान लगाएका थिए. अनि त्यसको सेन्टर डायमन्ड चाहिँ 20-35 क्यारेटको आसपास हुन सक्ने पनि अन्दाज गरेका थिए मानिसहरूले. यानि कि नेपाल अथवा हाम्रो देशहरूमा चाहिँ प्रायः जसो चाहिँ नर्मल विवाह चाहिँ पहिला लभ पर्छ अथवा अरेन्ज म्यारिज हुन्छ, अनि त्यसपछि बिहे हुन्छ, बिहे पछि बल्ल नानी बाबु हुन्छ, भने करिब 10 वर्षको प्रेम, 5 सन्तान अनि एउटा म्यासिभ डायमन्ड रिङ पछि चाहिँ क्रिस्टियानो रोनाल्डो र जर्जिनाको चाहिँ बिहे भएको छ. यस्तै विश्वका रोचक जानकारीहरूको लागि बिएपिएस गोर्खा रेडियो भने सुन्दै गर्नुहोला. अहिलेको लागि भने सुशान्त केसीको सारङ्गी सुन्नुहोस्.

0: BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

हजुर, रातभरि जिएक्सओ फिचरिङ सिओडी यो गीत सुन्नुभयो कार्यक्रम मझेरीमा। आशा छ तपाईँहरूले पक्कै पनि इन्जोय गर्नुभयो। कार्यक्रम मझेरीको दोस्रो घन्टे बसाइमा छौँ हामी श्रोता। अब पालो भएको छ बीएफबी ब्रिटिस फोर्सेस ब्रुनाई लेडिजहरूको लागि बीएफबी लेडिज तिज नाइट 2026 आयोजना हुँदैछ। आउने सेप्टेम्बर महिनाको 12 तारिक यानि कि शनिबारको दिन रहेको छ। शनिबारको बेलुकी 5 बजेदेखि 12 बजेसम्म हुन गइरहेको यो कार्यक्रम चिटच्याट कम्युनिटी सेन्टरमा हुन गइरहेको छ। र टिकटको लागि चाहिँ आफ्नो आफ्नो डिपार्टमेन्ट यानि कि आफ्नो हस्बेन्डको चाहिँ रेस्पेक्टिभ कम्पनीहरूमा चाहिँ टिकटहरू उपलब्ध छन्। यसको साथसाथै तपाईँहरूले टिकट पाउनु भएन भने चाहिँ बिएफपिएस रेडियोमा आएर पनि लिन सक्नुहुन्छ। हामीलाई पनि 10 वटा जति टिकट चाहिँ उपलब्ध गराइएको छ। त्यस कारणले गर्दाखेरि टिकट चाहियो भने चाहिँ हाम्रोमा पनि आउँदा हुन्छ। हजुर, यस जानकारी पछि हामी सुनौ मिलन नेवारको फुल बुट्टे सारी।

हजुर श्रोता, मिलन नेवारले गाउनु भएको फुल पुट्टे सारी यो निकै नै मिठो गीत पछि फेरि पनि कार्यक्रम मजेरीमा स्वागत छ। हजुर श्रोता, नेपाली संगीतकी एकदमै लोकप्रिय गायिका मिलन नेवार भने अहिले द भोइस किड्स नेपाल सिजन 5 चाहिँ कोचको रूपमा फेरि पनि सक्रिय हुनुहुन्छ। गत द भोइस अफ नेपाल सिजन 5 चाहिँ विनिङ कोच भन्नुभएको थियो, किनभने उहाँको टिमबाट विनोद राईले टाइटल जितेपछि चाहिँ उहाँ अहिले किड्सको एडिसन यानि कि द भोइस किड्स नेपाल सिजन 5 पनि फेरि कोचको रूपमा एक्टिभ हुनुहुन्छ। अनि यसपटक भने उनको टिम मिलनले चाहिँ देशभरका साना साना प्रतिभाहरूलाई आफ्नो सिङ्गिङ ड्रिम बोकेर आएका बालबालिकाहरूलाई चाहिँ कम्पिटिसनमा चाहिँ झन् एक्साइटिङ बन्द गएको अपडेटहरू हामीले देख्न पाउँछौँ। तपाईँहरूमध्ये कसले द भोइस किड्स नेपाल सिजन 5 फलो गर्दै हुनुहुन्छ, तपाईँहरूको चाहिँ कस्तो रहेको छ अहिलेसम्मको अनुभव? रमाइलो नै छ साना साना नानीहरूको प्रतिभाहरू हेर्न पाउँदाखेरि। अझ उहाँ चाहिँ गएको सिजनमा चाहिँ विनिङ कोच भएको कारणले गर्दाखेरि हेरौँ यसपालि कस्तो हुन्छ, उहाँ फेरि पनि विनिङ कोच बन्न सफल हुनुहुन्छ या हुनुहुँदैन। हजुर, अब सुन्नतर्फ लागौँ सोनम ओङमु इथेन्पाको सानो तिम्रो माया।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.au।
3: यो BFBS गोर्खा रेडियो हो।

आज सुजन चापा गाईको फुल यो निकै नै मिठो गीत पछि फेरि पनि स्वागत छ कार्यक्रम मझेरीमा। हजुर, मेसेजेस पढ्ने क्रममा हाम्रो सहकर्मी दिदी बृन्दा दिदीले आफ्नो हलिडेबाट पनि मेसेज पठाइदिनु भएको छ मलाई, अनि हाम्रो रेगुलर लिसनर मामा खर्ग गुरुङ मामाले चाहिँ एउटा कौडा गीत चाहिँ अनुरोध गर्नुभएको छ, अनि यो चाहिँ म लगायत सम्पूर्ण बिएफपिएस गोर्खा रेडियो सुनेर बस्नुभएको श्रोताको लागि दिदीलाई धन्यवाद। किनभने मेरो चाहिँ अहिले फेसबुकमा चाहिँ समस्या आएको छ, त्यस कारणले गर्दाखेरि चाहिँ म चाहिँ मेरो बिएफपिएस गोर्खा रेडियोको पेजबाट चाहिँ मेसेज पढ्न असक्षम भएकी छु, त्यसको लागि माफी चाहेँ। अनि हाम्रो वृन्दा राई दिदीले चाहिँ मलाई मद्दत गर्दै हुनुहुन्छ, त्यसको लागि धन्यवाद। अब खर्ग गुरुङ मामाको रोजाइमा यो गीत सुन्नुहोस्, के छ खबर, कौडा गीत रहेको छ राजु गुरुङ अनि मेलिना राईको आवाजमा।

आज श्रोता सुनिहाल्नु भयो, छेवाङ लामाको आवाजमा इसाराले बोलाउनु पर्दैन। हजुर, कार्यक्रम मझेरीको हामी तेस्रो घन्टे यानि कि अन्तिम घन्टे बसाई आजको बसाईको पनि अन्त्यमा आइसकेका छौँ। श्रोता, समय भने अहिले दिउँसोको 1 बज्नका लागि 6 मिनट बाँकी रह्यो। अब भने मैले आजको बसाईबाट बिदा माग्ने बेला भइसकेको छ। आज हामीलाई सुनेर साथ दिनुभएकोमा, बिएफबिएस गोर्खा रेडियोलाई मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद। र आजको बसाईमा हामीले विभिन्न रोचक जानकारीको साथ केही उपयोगी कुराकानीहरू भने पक्कै पनि तपाईँलाई दिने प्रयास गऱ्यौँ। त्यसको साथसाथै मिठा मिठा गीत सङ्गीतहरूले आशा छ तपाईँको बिहानी, तपाईँको दिन चाहिँ एकदमै रमाइलो भयो होला। र अब भने म कार्यक्रमबाट बिदा चाहे, भोलि फेरि मझेरी कार्यक्रममा चाहिँ फेरि भेट हुने बाजाको साथ तपाईँको बाँकी दिन चाहिँ एकदमै शुभ रहोस्, एकदमै रमाइलो रहोस्, सधैँ सकारात्मक अनि मुस्कानको साथ स्वस्थ रहनुहोस् भन्दै म आजको बसाइबाट बिदा चाहे। भोलि फेरि कार्यक्रम मझेरीको बसाइमा चाहिँ फेरि बिहानीको 10 बजे आउने बाजाको साथ आजको लागि भने बिदा दिनुहोस्। नमस्ते, धन्यवाद अनि बाई।

0: रोल्पाको थवाङमा पहिरोले घर पुरिँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अन्य 9 जना बेपत्ता भएका छन्। 2 जना घाइते भएका छन्। पहिरोमा परेर थवाङ गाउँपालिका 5 का 60 वर्षीय कमल बहादुर पुन मगर, 18 वर्षीय शान्ति पुन मगर र 71 वर्षीय मनरखी पुन मगरको मृत्यु भएको रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगरलाई घाइते अवस्थामा उद्धार गरिएको छ। सोही ठाउँकी 40 वर्षीय जुन कुमारी पुन मगर, 9 वर्षीय असीम पुन मगर, 6 वर्षीय अशोक पुन मगर, 75 वर्षीय डलबहादुर पुन मगर, 80 वर्षीय अजम्बर पुन मगर, 78 वर्षीय बलबहादुर पुन मगर, 72 वर्षीय लीलबहादुर पुन मगर, 71 वर्षीय मणिपुन मगर र 67 वर्षीय हस्तकला रोका मगर बेपत्ता छन्। गैराती 9 बजेतिर पहिरो खस्ता स्थानीय कमलबहादुर पुन मगरको घरसहित स्थानीयका 6 वटा घरको पुरिएको प्रहरीले जनाएको छ। बेपत्ताहरूको खोजी जारी छ। कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा 5.5 महिनापछि आज स्वदेश फर्किँदै हुनुहुन्छ। देउबादी सुपत्नी आरजू राणा सहित थालनबाट नेपाल फर्किन लाग्नु भएको हो। कांग्रेस नेता डाक्टर प्रकाश रमतका अनुसार देउबा दिउँसो 12:30 बजे थाई एयरबाट काठमाडौँ अवतरण गर्नुहुनेछ। देउबालाई विमानस्थलमा भव्य स्वागत गरेर धुम्बा राईको निवाससम्म स्कर्टिङ गरिने तयारी छ। काठमाडौँ प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार वहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डन गेटदेखि देउबा निवास महाराजगंज चुनेपीसम्म सुरक्षा सहित स्कर्टिङ गरेर लाने व्यवस्था मिलाइएको छ। प्रहरीका अनुसार वहाँलाई स्वागत गर्न चाहने कार्यकर्तालाई गोल्डन गेटसम्म भेला हुने अनुमति दिइएको छ। विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको आगमन गेटमा भने पार्टीका केही शीर्ष नेतालाई मात्र प्रवेश अनुमति दिइने भएको छ। यसको व्यवस्थापन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले गर्ने भएको छ। गत वर्ष भदौ 24 जेएनजी आन्दोलनका प्रदर्शनकारीबाट शारीरिक दुर्व्यवहारको शिकार भएका देउबा स्वास्थ्य उपचारका लागि गत फागुन 13 गते सिङ्गापुर जानुभएको थियो। जेएनजी आन्दोलनका क्रममा पुरा नीलकण्ठ देउबा निवासमा आगजनी भएको थियो। निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने प्रक्रिया अगाडि बढ़ाएको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्न कानूनी तथा सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न 2 समिति गठन गरेको जानकारी दिनुभएको छ। आयुक्त गुरूप्रसाद वाग्लेको संयोजकत्वमा गठित समितिमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहने व्यवस्था गरिएको छ भने निर्वाचन आयुक्त डाक्टर राजीव सुब्बाको संयोजकत्वमा गठित समितिमा परराष्ट्र मन्त्रालय, एकीकृत डाटा व्यवस्थापन केन्द्र, साइबर ब्यूरो लगायत निकायका प्रतिनिधि रहने व्यवस्था गरिएको छ। दुवै समितिलाई काम शुरू गरेको मितिले 30 दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ। लाखौं मानिसले सन् 1990 यताकै सबैभन्दा महत्वपूर्ण सूर्य ग्रहणको अनुभव गरेका छन्। यो सूर्य ग्रहण स्पेन, आइसल्याण्ड, ग्रीनल्याण्ड र पोर्चुगलका केही भागहरूमा पूर्ण रूपमा देखिएको थियो। त्यहाँ केही मिनटका लागि दिनमै रात जस्तै अँध्यारो भएको थियो। आनावेट्सको रिपोर्ट।
1: Watching through special glasses, crowds gathered on beaches and in parks to watch the moon move across the sun, bringing near darkness to parts of the UK, including Newquay in Cornwall.
2: Absolutely brilliant.
3: Feels really weird. It's getting darker.
1: There was around 90% coverage here, but in Spain, there was totality.
4: Oh, I mean, this is quite extraordinary. Oh, and it's just starting to appear now. That bright glow.
1: NASA scientists hope to learn from it.
0: साइप्रसमा भवनहरूको स्तरोन्नति गर्ने लामो समयदेखि चलिरहेको परियोजना अन्तर्गत परिवारहरू ढेकेलिया स्टेशनका भूकम्प प्रतिरोधी नयाँ घरहरूमा सर्दैछन्। पहिलो चरणका 46 वटा घरहरू तयार भइसकेका छन् भने यसै वर्ष थप घरहरू पनि तयार हुँदैछन्।
5: Downstairs then, this is actually the front door, but most of us like to come in via the back. I've just come in because we park the cars near here.
6: Karen Grace Adjicum and her Four Scots husband, Stephen, are one of the first families to move on to the King's Estate.
5: They're lovely. I think it's really nice to be one of the first families to occupy these properties. It's really nice to be able to experience all of the hard work and the effort that's gone into building these great homes for us and for the families who will be coming in after us as well.
6: It's the first batch of service family accommodation in Dhekelia through the £48 million Apollo programme, delivering earthquake-proof buildings across the sovereign base areas. Lieutenant Colonel Tim Wildish is station commander.
7: This is a fantastic project for us. So not only does it give us safe housing, as in seismically compliant, but it upgrades the housing estate in Dhekelia.
8: How important is housing for the men and women of the army and the armed forces?
7: Housing is quite an emotive subject. We should be striving to give people as best accommodation as we can.

बिया बिया गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटि दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बिहिबार हो आदरणीय श्रोता, बिहिबार हामी भगवान विष्णुका विविध स्वरूपमा रहनुभएका शक्तिहरूको उपासना गर्ने गर्दछौँ। त्यसमा खास गरेर देवीहरूको उपासना बिहिबारका दिन हुने गर्दछ। त्यसै गरी भगवान विष्णुकै स्वरूपमा रहनुभएका देवताहरूका गुरु बृहस्पतिको पनि यो बिहिबारका दिन स्मरण गर्ने गरिन्छ, ज्ञान रूपमा र गुरु रूपमा र अरू भगवान विष्णुका विविध स्वरूपहरूमा रहेका देवीहरूका अनेक लीलाहरूको यस दिन स्मरण गर्ने गरिन्छ र हामी पनि त्यतातर्फ अग्रसर हुन सकौँ यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिह बिहस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। यस कार्यक्रममा हामी चित्त शुद्धताका लागि विविध विषयहरूको अवलम्बन गर्नुपर्ने हुन्छ, विभिन्न साधनहरूको उपायहरूको खोजी गर्नुपर्ने हुन्छ र ती खोजी गर्ने प्रक्रियाहरू शास्त्रमा सन्तवाणी

रहिँदैन। त्यसैले त्यो भोग जगाउनका लागि नै यी सब चेष्टाहरू गर्नुपर्दछ भनिएको छ र त्यसैका आधारमा नि हामी विभिन्न चर्चाहरू गरिरहेका छौँ। वास्तवमा जीवन र मृत्यु एउटा एक अर्काका परिपूरक हुन् भनेर उल्लेख गरिएको छ। जहाँ जीवन छ त्यहाँ मृत्यु छ र जहाँ मृत्यु छ त्यहाँ जीवन छ। जन्म मृत्यु चलिरहने एउटा प्रक्रिया हो। जसरी पानी निरन्तर रूपमा अगाडि बग्छ र समुद्रमा जान्छ, समुद्रबाट बादल बन्छ, फेरि पानी भएर पृथ्वीमा झर्छ, फेरि त्यही प्रक्रियामा उप्रवेश गर्छ। यदि त्यो पानी भगवान्को चरणमा भोले बाबाको शिरमा कसैले अभिषेक गरायो भने, भगवान्को चरणमा कसैले चढायो भने त्यो पानी पुनः यो पृथ्वीको व्यवस्थाभन्दा बाहिर सधैँका लागि आनन्दित अवस्थामा पुग्छ भनिएको छ। त्यसै गरी मनुष्य पनि एउटा त्यो अवस्था प्राप्ति गर्न पाउने शरीर हो भनेर उल्लेख गरिएको छ। र त्यसैको सेरोफेरोमा हामी सदैव हाम्रा शास्त्रका सनातन परम्पराका चर्चा गर्छौँ। तर हामी पाश्चात्य विचारकहरूले यो मृत्युको सम्बन्धमा पाश्चात्य दार्शनिकहरूले के विचार व्यक्त गरेका रहेछन्, आजको कार्यक्रममा ती चर्चाहरू गरौँ, जसले हामीलाई हाम्रो विचारको एउटा अवस्थालाई, दायरालाई फराकिलो पार्न मद्दत गरोस्। सबै विचारोत्तेजक धर्मशास्त्रहरूमा वेद तथा उपनिषद मरणोत्तर जीवनको स्थितिको निरूपण गर्न तर्कसङ्गत तथा ठोस आधार प्रस्तुत गर्ने गर्दछन्। यसै प्रसङ्गमा पाश्चात्य जगतका दार्शनिक तथा विचारक तथा वैज्ञानिकहरूले के भनेका छन् त्यतातर्फ हाम्रो दृष्टि अवश्य पनि पुग्नुपर्दछ। दार्शनिक पाइथागोरस भन्छन्, साधुताको पालन गर्न आत्माको जन्म उच्चतर लोकमा हुने गर्छ र दुष्कृत आत्मा निम्न पशु आदि योनिमा जान्छ। यदि मनुष्यले अनियन्त्रित इन्द्रियको दासताबाट मुक्ति पाउन सक्यो भने बुद्धिमान बन्छ र जन्म मृत्युको चक्रबाट छुट्छ भनेर उल्लेख गरेका छन्। वास्तवमा यहाँनिर हामीले अलिकति ध्यान दिनुपर्ने कुरा के छ भने, मनुष्य आत्मा नै हो, आत्मा रूपमा भगवान स्थित हुनुहुन्छ र जीवले भगवानलाई छोडेर संसारलाई रोजेको छ। वास्तवमा यहीँनिर समस्या छ। पञ्च इन्द्रियको माध्यमबाट संसारको भोग गर्ने निरन्तरको प्रयास नै दुष्कृत कर्म हो र त्यस्तो दुष्कृत कर्मले आत्मालाई निम्न पशु आदि योनिमा लाने गर्दछ। र यदि मनुष्यले अनियन्त्रित इन्द्रियको दासताबाट मुक्ति पाउन सक्यो भने, अनियन्त्रित इन्द्रियको दासता, इन्द्रियको दास जीव भएको छ, जो जीव भगवानको दास हो, यो दासतालाई परिवर्तन गर्न सक्यो भने ऊ बुद्धिमान बन्छ र जन्म मृत्युको चक्रबाट छुट्छ भनेर यो पाश्चात्य दार्शनिक पाइथागोरसले भनेको यो वचन हो। र यो वास्तवमा वेद वचन नै मान्नु पर्दछ, किनभने वेदले पनि यही कुरालाई उल्लेख गरेको छ। दार्शनिक सुकरातका अनुसार मृत्यु स्वप्नविहीन निद्रा हो र पुनर्जन्मको द्वार हो भनेर मृत्युलाई पुनर्जन्मसँग जोडेका छन्। र यो हामी नमरुन्जेल सुत्ता सपना देख्छौँ, कहिले देख्छौँ कहिले देख्दैनौँ, तर जब मृत्यु रूपी निद्रामा हामी निमग्न हुन्छौँ तब हामी सपना देख्दैनौँ भनेर यिनीले, यी सुकरात नामका दार्शनिकले, सोक्रेट्स जसका नाम हो, उहाँले पुनर्जन्मको द्वार हो मृत्यु, किन मृत्युपछि पुनर्जन्म हुन्छ नै र त्यो स्वप्न देखिँदैन त्यसमा, किनभने त्यो स्वप्न देख्ने निद्रा होइन भनेर मृत्युलाई एउटा निदाउने अवस्थासँग जोडेका छन् र पुनर्जन्मका लागि त्यो निश्चित छ भनेका छन्। त्यसै गरी प्लेटो पनि यसैलाई, यही सिद्धान्त जो सुकरातको सिद्धान्त छ, त्यसैलाई मान्छन् र अगाडि भन्छन्, कामना नै पुनर्जन्मको कारण हो। मनुष्यले आफ्नो पुनर्जन्मको स्मरण गर्न सक्छ तथा यदि उसले यस जीवनको बन्धनलाई काट्ने हो भने सबै प्रकारको भोग विलासलाई तिलाञ्जलि दिनुपर्छ भनेर, यो भोग गर्ने जो लालसा छ, जो कामना छ, वास्तवमा यही मनुष्यको सबैभन्दा दुःखको जड हो र यसलाई नकाटेसम्म यो पलाइरहन्छ, पुनर्जन्ममा गइरहन्छ भनेर प्लेटोले भनेको कुरालाई यहाँ उल्लेख गरिएको छ। आदरणीय श्रोता, हामी मृत्यु सम्बन्धी पाश्चात्य दार्शनिकहरूको भावलाई चर्चा गरिरहे

रहेका छौँ, ती भावमा के कुराहरू छन् तिनीहरू हामी हेरिरहेका छौँ। महान ऋषि पाश्चात्य ऋषि प्लाटिनस भन्छन्, नैतिक गुणद्वारा जीवनको यापन नगर्दा मनुष्य मृत्यु पश्चात वृक्षसम्म बन्न सक्छ। जसले यस जीवनमा आफ्नी आमाको हत्या गर्छ त्यो अर्को जन्ममा स्त्री हुन्छ र आफ्नो पुत्रद्वारा मारिन्छ भनेर आफ्नो माताको हत्यारालाई पुनर्जन्ममा के प्राप्त हुन्छ भनेर भन्दा आफ्नो पुत्र प्राप्त हुन्छ तर त्यो पुत्रले नै उसको हत्या गर्छ भनेर यी प्लाटिनसले भने र नैतिक गुणद्वारा नै जीवनको मर्यादालाई कायम गर्नुपर्दछ र यदि त्यसो गर्न सकेन, नैतिक मूल्य मान्यतालाई अप्नाउन सकेन भने मनुष्य वृक्षसम्म बन्न सक्छ भनेर उल्लेख गरे यी प्लाटिनसले। दार्शनिक आर्फ्युसको मतमा पापमय जीवन बिताउँदा आत्मा घोर नरकमा जान्छ र पुनर्जन्मपछि उसले मनुष्य पशु तथा कीट पतङ्ग आदिको शरीरमा रहनु पर्दछ भनेर पुनर्जन्ममा अत्यन्तै कठिनता छ भन्ने कुरालाई देखाइरहेका छन्। पवित्र जीवन बिताउँदा आत्मा जन्म तथा मृत्युको चक्रबाट मुक्त हुन्छ र स्वर्गमा जान्छ भनेर, यो स्वर्ग भनेर देवराज इन्द्रको नगरी नभएर भगवान् धामलाई इङ्गित गरिएको हो भनेर उल्लेख गरिएको छ। त्यसैले यी आर्फ्युसका भनाइमा पापमय जीवन बिताउनु भएन, पापमय जीवनबाट आफूलाई बचाउनै पर्दछ किनभने धार्मिक यात्रामा नगइकन सुखको कल्पना हुन सक्दैन र सुखको कल्पना तब मात्रै सान्दर्भिक हुनसक्छ जब धर्ममा हामी प्रवृत्त हुन्छौँ। त्यसैले जता गए पनि चाहे युरोप जाउँ, चाहे अमेरिका जाउँ, जापान, चीन, नेपाल, भारत, संसारको कुनै पनि, चाहे अन्टार्क्टिका जाउँ, चाहे हिमालयको टुप्पोमा जाउँ, चाहे मरुभूमिको गर्तमा जाउँ, सागर मुनि डुब्की लगाएर बसौँ, तर हाम्रो यदि नैतिक मूल्य मान्यतामा आधारित रहेर जीवनयापन भएका रहेनछ भने त्यसबाट प्राप्त हुने दुःख नै हो र धार्मिक मार्गमा हिँडेर जुनसुकै अवस्थामा रहन सकिन्छ, रहेर जीवनयापन गर्ने हो भने त्यो जीवन सुखमय हुनसक्छ र मृत्यु पछाडिको जीवन अझ भयङ्कर बताइएको हुनाले त्यतातर्फ हाम्रो दृष्टि जानुपर्दछ र कर्म त्यसलाई हेरेर गर्नुपर्दछ भन्ने नै यी दार्शनिकहरूको मूल भाव रहेको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियो मार्फत यो पाश्चात्य दार्शनिकहरूले मृत्यु सम्बन्धी कस्तो भावहरू व्यक्त गरेका रहेछन् ती हेरिरहेका छौँ। र क्याथारिस्ट भन्ने एकजना दार्शनिक भन्छन्, दुष्ट आत्माले पशु र यहाँसम्म कि पत्थर जस्तो जड पदार्थको योनि धारण गर्नुपर्ने हुन सक्छ भनेर यी क्याथारिस्टले भने, किनभने यो वास्तवमा सत्यसँग मिल्छ, किनभने पशु योनि रुख बिरुवा त हुने नै छ, भएकै छ, त्यसमा नमान्नेकै कुरा छ। ढुङ्गा माटोको शरीर धारण पनि मनुष्यले धारण गर्नुपर्ने हुनसक्छ, किनभने त्यस्तो कर्म गर्यो भने अवश्य हुन्छ, किनभने हाम्रा शास्त्रहरूमा अहिल्या ढुङ्गाको रूपमा पतिको श्रापबाट युग युगसम्म रहनु पर्यो र भगवान्को चरणको जबसम्म धुलो त्यो पत्थरमा परेन तबसम्म अहिल्या मुक्त हुन सकिनन्। र रम्बा नाम गरेकी एकजना अप्सरालाई ऋषि विश्वामित्रले ढुङ्गा बनाएका थिए श्राप मार्फत। त्यसरी यो आफ्नो कर्मको आधारमा ढुङ्गा जस्तो अहिल्याले के गरेकी थिइन् भने, देवराज इन्द्रले उनको पति रूप धारण गरेर पति स्नान गर्न गएको बेलामा अहिल्यासँग शारीरिक सम्बन्ध राखेका थिए र पछि पतिले इन्द्र भाग्दै गरेको देखे र उनी सर्वज्ञ थिए, उनले थाहा पाए र आफ्नी पत्नीलाई यस्तो घोर पापयुक्त कर्म गरेको देखेर त यहाँ ढुङ्गा भएर रहनु परोस् जड मती भएकी नारी भनेर श्राप दिएका थिए। र श्रापको मोचनका लागि अनुनय विनय गर्दा भगवान् श्रीराम एक दिन आएर तेरो टाउकामा तेरो शिरमा आफ्नो चरण रज जबसम्म राख्नुहुन्न तबसम्म तेरो उद्धार हुन सक्दैन भनेर भनेका थिए र भगवान्ले त्यही गरेर उनको उद्धार गर्नुभएको कुरा रामायणमा हामीले सुन्ने गर्दछौँ। रुसो नामका एकजना दार्शनिकले भन्छन्, वास्तविक जीवनको प्रारम्भ मृत्यु पश्चात हुने गर्दछ भनेर, जो हामी बाँचिरहेका छौँ यो त जीवन सुखमय आनन्दै छ, तर वास्तवमा वास्तविक जीवनको सुरु त मृत्युपछि हुन्छ भनेर यी रुसो नाम गरेका पाश्चात्य दार्शनिकले आफ्नो विचार व्यक्त गरे मृत्यु सम्बन्धी। अर्का लेसिङ नाम गरेका दार्शनिक भन्छन्, प्रत्येक आत्मा पूर्णताको लागि सचेष्ट छ र यस उद्देश्य पूर्तिको लागि यस धरतीमा त्यसले अनेक जन्म लिनु पर्दछ भनेर, हामीले मनुष्यले अथवा प्राणीले अनेक जन्म लिनुको मतलब भगवानको धाम नपुगेसम्म, भगवानमा नमिलेसम्म, भगवानको दासत्व प्राप्त नगरेसम्म हो, र यदि त्यो प्राप्त गरियो भने अब यात्रा अगाडि बढ्नु पर्दैन भनेर यी लेसिङले भने। यसरी पाश्चात्य आध्यात्मिक अनुसन्धान जुन आजकल परामनोविज्ञानको नामले प्रसिद्ध भएको छ, त्यसको अध्ययनले यो निश्चित हुन्छ कि हिन्दू शास्त्रहरूमा वर्णित मृत्यु, परलोक र पुनर्जन्मको सिद्धान्त वैज्ञानिक एवं सर्वथा सत्य रहेको छ भन्ने कुरालाई प्रमाणित गर्छ यी भावहरूले। तर हामीले यसलाई प्रमाणित गरिरहनुभन्दा पनि यी भावहरू मार्फत हाम्रो दैनिकीलाई कसरी सुधार्न सकिन्छ त्यतातर्फको दृष्टि हुनु पर्दछ भन्ने नै यी सबै भावहरूको निचोड हो भनिएको छ। र हामी यतातर्फ अग्रसर हुने चेष्टा गरौँ, प्राप्त गरौँ, भगवान्सँग सामर्थ्य मागौँ र हामीले प्राप्त गरेको सामर्थ्य अनुसार सद्भाव, मैत्री, दया, करुणा, मर्यादामा रहेर बाँकी जीवन जो जिइसकिएको छ त्यसलाई फिर्ता ल्याउन सकिँदैन, तर बाँकी जो छ त्यसलाई सकारात्मकतर्फ अग्रसर गराउँ र पुण्यलाभी भनेर भगवान्को कृपा प्राप्त गर्ने चेष्टा गरौँ। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्री

नमस्ते, गुड मर्निङ। बिहानको समय अहिले 6:38 गइसकेको छ बेलायतको समय, र हामीले आजको यो बिहिबारको दिनको कार्यक्रम नमस्ते युकेलाई आरम्भ गर्यौं। सिडी विजय अधिकारी, मनिषा राई र साथीहरूले गाउनु भएको देशभक्ति भावनाले भरिएको गीतबाट। अब यस कार्यक्रमलाई अगाडि बढाउँछौँ रिमा गुरुङ होडाले गाउनुभएको एउटा गजलबाट एकैछिनमा। हजुर, अहिले यो बिहानीको सो लिएर म आशा यहाँहरूले फुलमाया पनि भन्ने गर्नुहुन्छ, त्यसैले गर्दाखेरि फुलमाया उपस्थित भएको छु आज पनि यो बिहानको समयदेखि। अब 6:30 कार्यक्रम सुरुवात हुन्छ, 6:32 जाँदादेखि प्रिसाइसली भन्नुपर्दाखेरि चाहिँ, र यो कार्यक्रमलाई लैजानेछौँ तपाईँ म सँगसँगै मिलेर 9:00। हिजोको सूर्यग्रहण हेरेर इन्जोय गर्नुभयो होला। हजुर, टेलिभिजनमा यस्तो मजाले देखाइएको थियो। अब हामी कहाँ, हामी पूर्वी भेगमा पर्छौँ र यताबाट राम्रोसँग देखिने ठाउँै भएन, त्यसैले गर्दाखेरि पश्चिमतिरका भेगमा बसोबास गर्नुहुने बासिन्दाहरूले राम्रोसँग देख्नुभयो। इङ्ल्यान्डको साउथ वेस्ट इलाकातिर, त्यहाँतिर चाहिँ लाइभ थियो, त्यहाँबाट चाहिँ टेलिभिजनतिर पनि, र त्यता कर्नवलतिर भए होइन, त्यो एरिया इलाका वरपर चाहिँ मजाले यहाँहरूले हेर्नुभयो। र स्पेनमा सबभन्दा धेरै एकदम फुल पुरै रूपमा ग्रहण लागेको भन्नु पर्यो। ग्रहण कस्तो भने पृथ्वी र सूर्यको बिचमा चन्द्रमा आएको, र एकछिन चाहिँ केही मिनट चाहिँ पक्का टोटली डार्क पनि भएको थियो। र मान्छेले यही इन्जोय गर्छन् कि पुरै डार्क हुन्छ, मजाले घाम लागिरहेको हुन्छ, उज्यालो हुन्छ, मजाले अँध्यारो हुन्छ एकछिन। त्यो पुरै अँध्यारो हुँदाखेरि त चराचुरुङ्गी पशु पन्छी पुरै कन्फ्युज भएर होइन, उनीहरू पनि चुपचाप आफ्नो घरतिर लाग्छन् रे, कोही चल्दैनन्, बस्छन् होइन। एनिवे, हामीले त्यसपछि फेरि उज्यालो हुन थाल्छ, फेरि सानो कुनाबाट निस्कन्छ उज्यालोपन, र फेरि उज्यालो हुँदै आयो। हिजोको टेलिभिजन लाइभ, मैले चाहिँ लाइभ टेलिभिजनमा हेरेर नै हिजोको त्यो क्षण बिताएँ। तपाईँको चाहिँ कस्तो रह्यो, के लाग्यो तपाईँलाई, कस्तो लाग्यो, हेर्नुभयो हेर्नुभएन होइन, कहाँबाट तपाईँले हेर्नुभयो अथवा टेलिभिजनमै हेर्दा पनि एक किसिमको एक्साइटमेन्ट हुन्छ नि त। लास्ट टाइम फुटबलले जुन एक्साइटमेन्ट सबैमा थियो होइन, उत्साह विश्वभरि नै, अहिले चाहिँ यो सूर्यग्रहणले गर्दाखेरि चाहिँ त्यो एक्साइटमेन्ट जहाँ जहाँ देखियो त्यहाँ त्यहाँ चाहिँ थियो। अब एसियन कन्ट्रीतिर रात परेको कारणले गर्दाखेरि अरू ठाउँमा देखिएन। अब नेक्स्ट हेर्नको लागि छ, फेरि आउँछ, टाइम टाइममा आउँछ, तर ठ्याक्कै यही एरियामा यहाँबाट नै 90%भन्दा बढी देख्न सकिन्छ भन्ने ग्यारेन्टी चाहिँ हुँदैन कि। अब एकैचोटि 2081 मात्रै फेरि एकदम ठुलो यसरी ठुलो ग्रहण देख्न सकिन्छ, अन्यथा अरू ठाउँमा हुन्छ। 2027 फेरि अरू ठाउँबाट फुल यस्तो ग्रहण हेर्न सकिन्छ। तपाईँ अरू देशमा जानुभयो भने होइन, कुन कुन ठाउँमा कुन बाटो भएर देखा पर्ने हो त्यो हेरेर मात्रै ट्राभल गर्नुपर्ने हुन्छ। एनिवे, यो हिजोको कुरा भयो। अब आज वेदर, मौसम एकदमै गर्मी छ, आज केयरफुल रहनुहोला। आज एक्सट्रिम हिट अलर्ट जारी गरिएको छ, सबै ठाउँमा त होइन तर इङ्ल्यान्डमा मिडल्यान्डसम्म अलिअलि कहाँ कहाँ, फेरि एकचोटि चर्चा गरौँला अहिले आजलाई। अब गीत, अर्को गीत त होइन गजल हो, रिमा गुरुङ होडाले गाउनुभएको यो गजल सुन्दै अगाडि बढौँ।

0: BFPS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

छ। नमस्ते, गुड मर्निङ। फेरि पनि बेलायतबाट यहाँहरू सबै सबैलाई शुभ शुभ समयको कामना गर्न चाहन्छु। जहाँ रहनु भए पनि, जे गर्दै हुनु भए पनि, तपाईँको दिन चाहिँ एकदमै सफल रहोस् र तपाईँले भने जस्तै होस्, यही कामना गर्न चाहन्छु। शुभ रहोस्। बिहानीको 6:52 एक्चुअली अहिले 53 पनि गयो। अब 7 बजेको समाचारभन्दा अगाडि एउटा गीत बाँकी रहेको छ। अहिले भर्खर चाहिँ हामीले सुगम पोखरेलले गाउनु भएको पाठशाला गीत सुन्दै थियौँ, पाठशाला टाइटलको, होइन? अब पाठशालाकै कुरा गर्नुपर्ने हो भने गीतले भने जस्तै आज चाहिँ पाठशालाकै विद्यार्थीहरू, विशेष गरिकन स्टुडेन्टहरू, इङ्ल्यान्ड, वेल्स र नर्दर्न आयरल्यान्डका विद्यार्थीहरूले चाहिँ ए लेभलको, टी लेभलको अनि बिटेकको रिजल्ट पाउने दिन हो आज। र आज सबैजना एक्साइटेड भएर आफ्नो आफ्नो रिजल्ट को प्रतीक्षामा रहेका छन् र एकछिनमा चाहिँ अब उनीहरू आफ्नो आफ्नो स्कुलतिर गएर यो रिजल्टहरू लिने गर्छन्, होइन? आज र आज 8 बजे चाहिँ, हजुर, 8 o'clock अझै बाँकी छ, 1 घन्टा प्लस बाँकी छ। 8 o'clock चाहिँ रिजल्ट रिलिज हुन्छ, सबैतिर एकैचोटि रिलिज हुन्छ र विद्यार्थीहरूको एक्साइटमेन्ट छ आजको दिन, बिहानको समयमा, आज थर्सडे, बिहिबार। र यस्तै आज अब आजको प्रश्न, आजको डेट पनि हेरौँला एकैछिनमा। आजको प्रश्न यो साताको लागि राखौँ, अलिकति गीत सुनाऊ। यो गीत कसले गाउनु भएको? यहाँहरूले यो आवाज चिन्नुपर्छ यसपालि।

कसले गाउनु भएको यो मिठो गीत, यो मिठो आवाज कसको हो? बस उहाँको नाम चिन्नुहोस्, नाम बताउनुहोस् हामीलाई। र आज त छ, एक दिन होल छ होइन, भरे रातभरि पनि छ, भोलि बिहान 8 बजीसम्म चाहिँ कृपया उत्तर हामीलाई आइपुग्ने गरिकन पठाइदिनु होला है त। 9 बजेभन्दा अगाडि चिन्ह पाउनुहुन्छ र लक्की विनरले पाउनुहुन्छ BFS को चिन्ह भएको पुरस्कार। आज विक्रम सम्बत 2083 साल साउन महिनाको 28 गते हो, आज बिहिबारको दिन पर्यो। तदनुसार 13 अगस्त सन् 2026 को दिन, आज अब साउन महिना सकिनै लाग्यो, भोलि पर्सि निको पर्सि मात्रै छ। सोमबारको दिनदेखि भदौ महिना सुरुवात हुन्छ, भदौ 1 गते सोमबार नाग पञ्चमी पनि परेको छ। अब गीत सुनौ आउनुहोस्। रन मगरले गाउनु भएको रहेछ यो गीत, यो गीत सुन्दै सुन्दै हामी समाचारतिर लागौँ।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेवार समुदायले मनाउने एक महिने लामो गुलाब पर्व आजदेखि शुरू भएको छ। शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथ बुद्धको भजन कीर्तन गाएर मठ मन्दिर बौद्ध चैत्य परिक्रमा गर्ने गरिन्छ। नेपाल भाषामा गुको अर्थ नवौं र लाको अर्थ महिना हो। गुलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ। यो पर्व बौद्ध धर्मावलम्बीको मुख्य पर्व भए पनि पछिल्लो समय अन्य समुदाय समेत सहभागी हुने गरेका छन्। रोल्पाको थवाङमा पहिरोले घर पुरिँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अन्य 9 जना बेपत्ता भएका छन्, 2 जना घाइते भएका छन्। पहिरोमा परेर थवाङ गाउँपालिका 5 का 60 वर्षीय कमल बहादुर पुन मगर, 18 वर्षीय शान्तिपुन मगर र 71 वर्षीय मनरखी पुन मगरको मृत्यु भएको रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगरलाई घाइते अवस्थामा उत्तर गरिएको छ। सोही ठाउँकी 40 वर्षीय जुनकुमारी पुन मगर, 9 वर्षीय असीम पुन मगर, 6 वर्षीय अशोक पुन मगर, 75 वर्षीय डलबहादुर पुन मगर, 80 वर्षीय अजम्बर पुन मगर, 78 वर्षीय बलबहादुर पुन मगर, 72 वर्षीय लीलबहादुर पुन मगर, 71 वर्षीय मणिपुन मगर र 70 वर्षीय हस्तकला रोका मगर बेपत्ता छन्। गैराती 9 बजेतिर पहिरो खस्ता स्थानीय कमल बहादुर पुन मगरको घरसहित स्थानीयका 6 वटा घरगोठ पुरिएको प्रहरीले जनाएको छ। बेपत्ताहरूको खोजी जारी छ। यता प्युठानको स्वर्गद्वारी नगरपालिकाका माडी र लुङ्ग्री खोला किनारमा 4 जनाको शव फेला परेको छ। प्युठानका प्रहरी प्रमुख प्रहरी नायब परीक्षक नरहरी अधिकारीका अनुसार स्वर्गद्वारी नगरपालिका 9 जुडापाटाको माडी खोलाको किनारमा अन्दाजी 12-13 वर्षीय बालकको शव फेला परेको छ। यस्तै स्वर्गद्वारी 3 किमिचौर माडी खोलाको किनारमा कमरभन्दा माथिको भाग मात्र रहेको पुरूषको शव फेला परेको छ। स्वर्गद्वारी 4 गोठी बाङमा पनि 1 महिलाको शव फेला परेको छ। यस्तै स्वर्गद्वारी 5 सरोजाको लुङ्ग्री खोलाको किनारमा टाउको र बायाँ खुट्टा नभएको अवस्थामा अर्की महिलाको शव फेला परेको छ। शवहरूको पहिचान तथा मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीले फेला पारेका शवहरू रोल्पाको थवाङ पहिरोपछि बाढीले बगाएर ल्याएको हुन सक्ने अनुमान पनि गरेको छ। वर्षाका कारण मध्यपाडी लोकमार्ग अवरूद्ध भएको छ। रुकुम पूर्वको भूमि गाउँपालिका 4 काँडा बगर र धौला पहिरोमा लेदो सहितको भल र पहिरो खस्ता सड़क अवरूद्ध भएको हो। सड़क अवरूद्ध हुँदा यात्रु तथा अन्य सवारी बाटोमै रोकिएका छन्। वर्षा नरोकिएकाले पहिरो पन्छाउन समस्या भइरहेको रुकुम पूर्वकी प्रमुख जिल्लाधिकारी कोपिला राईले जानकारी दिनुभएको छ। सड़क खुलाउन सिस्ने र भूमि गाउँपालिकाका जेसीबी परिचालन गरिएको छ। पहिरो ठूलो र सड़क समेत क्षतिग्रस्त भएकाले तत्कालै पूर्ण रूपमा सञ्चालनमा ल्याउन समय लाग्ने उहाँले बताउनु भएको छ। काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा 5.5 महिनापछि आज स्वदेश फर्किँदै हुनुहुन्छ। देउबा दिउँसो पत्नी आरजू राणा सहित थाइल्याण्डबाट नेपाल फर्किन लाग्नु भएको हो। काँग्रेस नेता डाक्टर प्रकाश शरण महतका अनुसार देउबा दिउँसो 12.30 बजे थाई एयरबाट काठमाडौँ अवतरण गर्नुहुनेछ। देउबालाई विमानस्थलमा भव्य स्वागत गरेर दुम्बा राईको निवाससम्म स्कर्टिङ गरेर लैजाने तयारी छ। काठमाडौँ प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डन गेटदेखि देउबा निवास महाराजगंज सुना देवीसम्म सुरक्षा सहित स्कर्टिङ गरेर लाने व्यवस्था मिलाइएको छ। प्रहरीका अनुसार उहाँलाई स्वागत गर्न जाने कार्यकर्ताहरूलाई गोल्डन गेटसम्म भेला हुने अनुमति दिइनेछ। विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको आगमन गेटमा भने पार्टीका केही शीर्ष नेतालाई मात्र प्रवेश अनुमति दिइने भएको छ। यसको व्यवस्थापन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्गमन कार्यालयले गर्ने भएको छ। गत वर्ष भदौ 24 जेएनजी आन्दोलनका प्रदर्शनकारीबाट शारीरिक दुर्व्यवहारको शिकार भएका देउबा स्वास्थ्य उपचारका लागि गत फागुन 13 गते सिङ्गापुर जानुभएको थियो। जेएनजी आन्दोलनका क्रममा बुढा निलकण्ठ देउबा निवासमा आगजनी समेत भएको थियो। सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिँदै हुनुहुन्छ। सत्ता साझेदार एमाले गत असार 31 गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा पर्नुभएको थियो। संवैधानिक व्यवस्था अनुसार 30 दिनभित्र विश्वासको मत वा राजीनामा दिनुपर्ने प्रावधान अनुरूप उहाँले आज विश्वासको मत लिन लाग्नु भएको हो। यसअघि सभामुख भीम बहादुर भण्डारीलाई विश्वासको मत लिने जानकारी गराउँदै मुख्यमन्त्री शाहले प्रदेशसभा बैठक आह्वानका लागि पत्र पठाउनु भएको थियो। सुदूरपश्चिम प्रदेशमा 53 जना सदस्य छन्। सरकार गठनमा विश्वासको मत पाउन शाहलाई 27 सांसदको समर्थन आवश्यक पर्छ। अत्याधिक गर्मी खडेरी र डढेलो प्रति बेलायतको प्रतिक्रिया बारे छलफल गर्न प्रधानमन्त्री एन्डी बर्नहमको अध्यक्षतामा कोब्रा क्याबिनेटको आकस्मिक बैठक बसेको छ। आज लन्डन र मिडल्यान्ड्स क्षेत्रमा मौसम सम्बन्धी मध्यमदेखि उच्च जोखिमको चेतावनी लागू हुँदैछ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: BFBS Gorkha Radio

नमस्ते, गुड मर्निङ, वेलकम ब्याक. फेरि आज बिहानीको यो शो नमस्ते युकेमा 7:10 गइसकेको छ. राजन राई अनि रोजिना बस्नेतले गाउनु भएको गीतसँगै हामी आजको यो नमस्ते युकेको सेकेन्ड आवर दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ. भर्खरै भेट भएको छ भने तपाईँलाई मेरो न्यानो न्यानो नमस्कार. बेलायतबाट जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, पक्कै पनि राम्रो गर्दै हुनुहुन्छ. समय शुभ रहोस् फेरि पनि कामना, यही कामना दोहोऱ्याउन चाहन्छु. हाम्रो भेट अघि नै एक्चुली 6:30 भएको हो, तर अहिले चाहिँ अब नेक्स्ट आवरमा पनि हामी भेट्छौँ. अहिले चाहिँ यो दोस्रो घन्टामा हाम्रो भेट भएको छ. मौसमको चर्चा गर्नुपर्छ यतिखेर. हामी प्राय मौसमको चर्चा गर्ने गर्छौँ र बेलायतभरि नै मौसमको चर्चा त छ. हिजो चाहिँ पुरै यो सूर्यग्रहणको चर्चा थियो. आजको पत्र पत्रिकाले पनि पुरै त्यो सूर्यग्रहणको तस्विरहरू राखेका छन् होइन. तपाईँले न्युजतिर पनि त्यो देख्न सक्नुहुन्छ. र आज फेरि यति मात्र होइन, वेदरको पनि त्यस्तै चर्चा छ. आज एकदमै हिट चाहिँ पिकमा पुग्छ. आज बिहिबारको दिनमा इङ्ल्यान्डमा विशेष गरिकन एकदमै गर्मी भइरहन्छ र आज चाहिँ म्याक्सिमम् भनेको 36°C लन्डन वरपर होइन, 36 to 38 पुग्न सक्छ भन्ने भनाइ सक्ने सम्भावनाका कुरा गरिएको छ आज. र यो 5 हिट वेभ को आज पिक हो र यो पिकमा चाहिँ आज एम्बर हिट हेल्थ अलर्ट जारी गरिएको छ. यो जारी चाहिँ अब बिहिबार यो शुक्रबार साँझ 9 नै हुन्छ. तर यसबाहेक पनि फेरि अर्को छ एक्सट्रिम हिट अलर्ट, जुन चाहिँ आज छ भरे रातिसम्म नै, आज बिहानदेखि नै राति, आज बिहान 9 रातिको 12 नै, हजुर, मध्यरातसम्म नै यो एक्सट्रिम हिट अलर्ट जारी छ. एम्बर एक्सट्रिम हिट वार्निङ यो मेट अफिसले जारी गरेको हो र यो चाहिँ अब भरे रातिसम्म नै हुन्छ. यो कहाँ कहाँ गर्मी हुन्छ, यो एक्सट्रिम हिट वेदर वार्निङ कहाँ छ भन्दाखेरि चाहिँ लन्डनमा, मिल्टन किन्स, क्याम्ब्रिज, पिटरब्रो, लेस्टर, रेडिङ, अक्सफोर्ड, बर्मिङह्याम, नटिङह्याम, लिनकल्न अनि शेफिल्डसम्म छ. हजुर, यो एरियामा चाहिँ आज एम्बर एक्सट्रिम हिट वार्निङ जारी गरिएको छ. यो कतिपय मिडल्यान्ड होइन, योर्कसायरको, हम्बर्गको पार्टहरू भए, साउथ इस्ट इलाका त भइहाल्यो होइन. यहाँ त झन् पानी नै परेको छैन, एक थोपा पनि छैन पानी, कहीँ पनि छैन प्रायः जस्तो इङ्ल्यान्डमा, वेल्समा पनि. त्यसैले गर्दाखेरि गर्मी छ. यो गर्मीले गर्दाखेरि धेरैलाई असर गरिरहेको छ, गर्न पनि सक्छ भन्ने भनाइ छ मौसमविदहरूको. विशेष गरिकन यसले चाहिँ हाम्रो दैनिक जीवनलाई असर गर्छ. भल्नरेबल व्यक्तिहरू, अलिकति अशक्त व्यक्तिहरू, बिरामी व्यक्तिहरूलाई यसले असर गर्न सक्छ होइन. पावर कटहरू, पावर अलिक कम हुने होइन, रेल सेवा, एयर ट्राभलहरूलाई पनि, र सिरियस हेल्थ कन्डिसन भएका मानिसहरूलाई असर गर्न सक्छ. विशेष गरिकन यो सुक्खापनाले गर्दाखेरि शरीर पनि हामीले सुक्खा भएको पाउँछौँ. पानी पिउनुपर्छ प्रशस्त, याद हुँदैन कि आफ्नो शरीर सुक्खा भएको, डिहाइड्रेसन भएको शरीरमा. र हिट एक्जोसन पनि हुनसक्छ, त्यसैले यसो ध्यान दिनुहोला. अनि आजको यो

हुँदैछ आज. सो यो ता मौसम चाहिँ आजको यो एकदमै एक्सट्रिम हिट छ भनिहाल्यो होइन, त्यसैले ध्यान दिनुपर्ने स्थिति छ. तर भोलिदेखि चाहिँ अलिअलि विकेन्डतिर हामी लाग्दै जाने हो भने चाहिँ अलि शीतल हुँदै जान्छ है. यो शीतलपना चाहिँ भोलिदेखि नै अलिकति तापक्रम घट्छ यहाँ बेलायतमा. इङ्ल्यान्ड वेल्समा धेरै हो के अरे गर्मी भएको होइन, त्यसैले भोलिदेखि अलिकति तापक्रम घट्छ र टुवर्ड्स विकेन्डतिर जाँदै गर्दाखेरि अलिक शीतल हुन्छ. अनि नेक्स्ट विक हेर्ने हो भने चाहिँ नेक्स्ट विक चाहिँ अलिकति अनसेटल प्रकारको मौसम हुन्छ भन्ने भनाइ मौसमविदहरूको छ. र यो हजुर यो अब आज बिहिबारको भइहाल्यो होइन, भोलि शुक्रबार भयो. शुक्रबारको तापक्रम हेर्दैछु म यहाँनिर, शुक्रबारको तापक्रम हेर्दाखेरि चाहिँ भोलि त घाम इङ्ल्यान्ड वेल्समा त प्रायः घाम लागि नै हाल्छ होइन, लाग्छ नै. अलिकति माथि स्कटल्यान्डतिर चाहिँ यो वेदर मौसम चाहिँ अलिक बादल हुन्छ, अलिक छिटफुट पानी पर्ने. तर भोलि चाहिँ यहाँ भोलि चाहिँ वेल्समा पनि अलिअलि पानी पर्ने सम्भावना रहेछ है. भोलि चाहिँ यो गुड न्युज चाहिँ भोलि फ्राइडे चाहिँ वेल्समा र इङ्ल्यान्डको अलि मिडल्यान्डतिर अलिअलि पानी पर्ने सम्भावना रहेछ. अरू ठाउँमा सुक्खा नै हुन्छ, माथितिर घाम बादल हुन्छ भने तल दक्षिणी भेगतिर इङ्ल्यान्डको पूर्वीय दक्षिण भेग पुरै मध्य भूभाग पुरै घमाइलो हुन्छ. र तापक्रम लन्डनमा 32 डिग्री सेल्सियस भोलि, अनि बर्मिङहाममा 28 होइन, कार्डिफतिर भयो, न्यू क्यासलतिर 26 डिग्री सेल्सियस र माथितिर चाहिँ घट्छ तापक्रम 17 देखि 20 डिग्री सेल्सियस स्कटल्यान्डमा चाहिँ. यो भोलिको कुरा भयो हजुर. र यसरी नै तापक्रम बिस्तारै बिस्तारै घट्दै घट्दै जान्छ विकेन्डमा. अब मौसमको चर्चा त मैले गरेँ डिटेलमा होइन, अब हामी अगाडि बढ्नुपर्छ, गीत सुन्नुपर्छ. अलिअलि उत्तरी हावा आउने चान्सेस शनिबारको दिनमा छ, अलिअलि पश्चिमी इलाकातिर चिसो चिसो पना ल्याउने होइन. एनिवे साउथ इस्ट एरियामा चाहिँ फाइनली हामी कहाँ पर्सि शनिबार चाहिँ पानी पर्ने सम्भावना रहेछ अपराह्नतिर हेर्दाखेरि चाहिँ. साउथ इस्ट इलाकामा पानी देखिएको छ, तर अब यो कत्तिको सत्य हुन्छ त्यो चाहिँ हेर्न बाँकी नै छ. यो मौसमको भरोसा हुँदैन कि यहाँ बेलायतमा. तापक्रम घटेर शनिबार चाहिँ 25 डिग्री हुन्छ है म्याक्सिमम् भनेको लन्डनमा. अरू ठाउँमा चाहिँ अब 19, 20, 22 अझ स्कटल्यान्डतिर म्याक्सिमम् भनेको 16 देखि 19 शीतल हुँदैछ. रामचन्द्र काफ्ले र जुना रिजालले गाउनुभएको गीत प्रस्तुत गरेँ अब म.

0: गोर्खा रेडियो
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

बिहानको 7 बजेर अहिले 25 मिनट गएको छ बेलायतको टाइम. नेपालमा दिउँसोको 12 बजेर 10 मिनट गयो. ब्रुनाई र हङकङतिर अहिले दिउँसोको 2 बजेर 25 मिनट गएको छ. वेलकम ब्याक, फेरि पनि नमस्ते भन्न चाहन्छु यहाँहरूलाई. भर्खरै तपाईँ र मेरो भेट भएको छ भने बेलायतबाट सञ्चालन भएको यो नमस्ते युके कार्यक्रम हो र कार्यक्रमको साथमा म आशा अर्थात् फुलमाया पनि भन्नुहुन्छ यहाँहरूले. सो आई लाइक इट, मलाई फुलमाया नाम मन पनि पर्यो, त्यसैले मैले फुलमाया पनि भन्ने गर्छु र यहाँहरूले पनि मलाई हेलो फुलमाया नमस्ते भन्नुहुन्छ. मलाई खुसी लाग्छ यो सुन्दाखेरि. अब आजको पत्र ओके, आजको वेदर त अघि हामीले डिटेलमा चर्चा गऱ्यौँ होइन, र वेदरसँग सम्बन्धित यो अहिले हामीले किन यो तातोपना भोगिरहेका छौँ त, एक्सट्रिम वेदर कन्डिसन छ, एकदमै हिट भयो भने एकदमै हिट भइरहने, ता यो पानी नै नआएको होइन, र फेरि कतै फेरि बाढी पहिरो एकदमै एक्सट्रिम हुने के अत्यधिक, जे पनि एकदम अत्यधिक कन्डिसनमा गइजाने, एक्सट्रिम ड्यामेज गर्ने हिसाबले चाहिँ यो कन्डिसनहरू हुने, यो किन भइरहेको छ भन्ने कुराको चर्चा गर्छु अहिले म होइन. एल निनो भन्ने नाम सुन्नुभएको छ तपाईँले, यो एउटा वेदर प्याटर्न हो कि, यो केही वर्षको अन्तरालमा यो भइरहन्छ र अहिले चाहिँ यो सुपर एलनिनोको कुरा भइरहेको छ. यो साल अप टु 2027 नेक्स्ट इयरको सुरुवातसम्म यो कन्डिसन हुन्छ भन्ने कुरा छ. एनिवे त्यो के हो म एकछिनमा चर्चा गर्नेछु है, त 8 बजेभन्दा अगाडिको समयमा के कारणले चाहिँ अहिले हामीले यस्तो कन्डिसन यहाँ भोगिरहेका छौँ गर्मीको, विशेष गरिकन अहिले क्यालेन्डर एकचोटि चेक गरौँ नेपाली पात्रो फेरि एकचोटि. आज विक्रम सम्बत 2083 साल साउन महिनाको 28 गते हो, बिहिबारको दिन पर्यो, तदनुसार 13 अगस्त सन् 2026 को दिन आज, र आजको दिनको वैदेशिक विनिमय दर पाउन्ड स्टर्लिङको हेर्दा एकको खरिद दर 205.76 रुपियाँ र बिक्री दर 206.57 रुपियाँ. पाउन्ड स्टर्लिङ फेरि एकको खरिद दर 205.76 रुपियाँ र बिक्री दर 206.57 रुपियाँ. यो भयो आजको पाउन्ड स्टर्लिङको भाव. अनि सुन र चाँदीको भाव चाहिँ के छ यो हेरौँ. आज प्रति तोला सुनको मूल्य 306,200 रुपियाँ, प्रति तोला सुनको मूल्य 306,200 रुपियाँ नै छ, र चाँदी प्रति तोलाको मूल्य चाहिँ 4,750 रुपियाँ छ. आज नेपाल सुन चाँदी व्यवसायी महासङ्घले तोकेको सुन र चाँदीको मूल्य भयो. अब ग्राममा कति फरक पर्छ भनेर तपाईँ हेर्न चाहनुहुन्छ भने 10 ग्राममा प्राय यतातिर चाहिँ बाहिरतिर 10 ग्रामको बिक्री भइरहेको हुन्छ, कि आउन्समा कि 10 ग्राममा होइन, र यो 10 ग्रामको चाहिँ कति पर्छ भने 2,62,515 पाउन्ड पर्द 15 रुपियाँ, माफ गर्नुहोस् रुपियाँ पर्छ ग्रामको हिसाब गर्ने हो भने. अब गीत सुनौ फेरि आउनुहोस्. यो गीत गाउँदै हुनुहुन्छ उर्गेन दोङ अनि मेलिना राई.

समय बिहानको 7:33 गयो. हामीले उर्गेन दोङ अनि मेलिना राईले गाउनु भएको गीत अहिले सुनिरहेका थियौँ. अब चाहिँ राशिफलतिर लाग्ने बेला भएको छ एकैछिन.

सबभन्दा पहिले मेष राशिको राशिफल सुनौ। आज मेष राशिलाई बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ, फाइदाका स्रोत पहिल्याउन सकिनेछ, अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ, बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। वृष राशि, अवसर प्राप्त भए पनि परिस्थिति सोचे जस्तो अनुकूल नहुन सक्छ, हडबडीले काम बिग्रन सक्छ, आफ्नो कमजोरीमाथि टिप्पणी पनि हुन सक्छ र शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि चाहिँ बढ्नुहोला। मिथुन राशि, प्रयत्न गर्दा ठूलो काम सम्पादन हुनेछ, छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइएला, स्रोत साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। कर्कट राशिलाई भने आज अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछन्, पहिलेका कमजोरीलाई सुधार्ने मौका मिल्नेछ, बोलीको प्रभाव पनि बढ्ला र आज मेहनतले सम्मानित स्थान दिलाउनेछ। अब पालो सिंह राशिको, सहयोगीहरू प्रशस्तै भेटिनेछन्, रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ र रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पनि पाइएला, विगतको सफलताले थप काम गर्ने हौसला मिल्नेछ। अनि कन्या राशि, आज आकस्मिक खर्चले अर्थ अभाव देखा पर्न सक्छ कन्या राशिलाई, परिस्थितिवश आफन्तबाट टाढिनु पर्ला, व्यवसायमा लगानी बढाउनु पर्ने अवस्था आउन सक्छ, अवसरका लागि केही दौडधुप गर्नुपर्ला, टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछन्। तुला राशिको भने मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ, दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ, आय आर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउला। वृश्चिक राशि, परिश्रम परे पनि समय फलदायी रहनेछ, नयाँ कामको प्रस्ताव आउला भने साथीहरू बढ्नेछन्, रचनात्मक कामले फाइदा दिलाउनेछ, पहिलेको सफलताले थप हौसला जगाउला र विशिष्ट व्यक्तिहरूसँग मित्रता पनि बढ्नेछ। धनु राशिको भने परिस्थिति अनुकूल बन्नाले सोचे अनुरूप काम गर्न सकिनेछ, आध्यात्मिक चेतनाले धर्म कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ, मेहनतको फल प्राप्त हुनेछ, साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। मकर राशि, अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ, बेसुरको निर्णयले समस्या आउला, बल जफ्तीले काम बिग्रन सक्छ, परिस्थितिवश काममा ढिलासुस्ती पनि हुन सक्छ र आज अध्ययनमा अलि पछि पर्ने देखिन्छ। अब कुम्भ राशि, विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता पनि बढ्ला, मेहनतले नाम दाम र इनाम दिलाउनेछ, प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिएला, आजको दिन भौतिक साधन सङ्ग्रह पनि हुनेछ। अन्तमा मीन राशि, मेहनतीहरूको लागि समय उत्साहजनक रहनेछ, प्रतिस्पर्धामा विजयी पनि भइएला, द्वेष गर्नेहरूले हार खानेछन् र आज पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ, चुनौती पन्साएर पनि काम बनाउन सकिएला, स्वास्थ्य सबल रहनेछ। मीन राशिको राशिफल सँगसँगै आजको लागि राशिफल सकियो यहीँसम्म आएर। अब गीत अलिकति सुनौ, अन्जु पन्त र विष्णु कुमारले गाउनुभएको गीत छ यो बेलामा, यो गीत सुन्दै हामी अगाडि बढ्छौँ। प्रश्न पनि सुन्ने हो आज, एल निनोको कुरा पनि गर्छु म, के हो एल निनो, के असर गरिरहेको छ यसले हामीलाई, यो कहाँ भइरहेको छ हजुर, यसको चर्चा गर्नेछु म अहिले एकछिनमा, अहिले चाहिँ गीत सुन्दै गरौँ यो बेलामा।

0: जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ,
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

सिम्पल अनि स्वीट गीत हामीले अहिले सुन्दै थियौँ V8 को. यसमा सहभागिता थियो सुरक्षा मल्लको पनि, उहाँको पनि आवाज हामीले सुनेका थियौँ V8 सँगसँगै. अब आजको यो समय चेक गरौँ फेरि एकचोटि. बिहानको 7:48 जान लाग्यो अहिले यहाँ बेलायतमा. नेपालमा दिउँसोको 12:32 अहिले भन्दा भन्दै 33 गइहाल्यो 12:00, अनि अहिले ब्रुनाई हङकङतिर दिउँसोको 2:48 गएको छ. अब यो साताको लागि राखेको प्रश्न एकचोटि दोहोऱ्याउँ. प्रश्नमा यो आवाज गीत छ, कसको हो यो गीत, कसले गाउनु भएको, एक्चुअली कसले गाउनु भएको, तपाईँले यो आवाज चिन्नुपर्छ.

हजुर, यो स्वीट स्वीट आवाज कसको हो यहाँहरूले चिन्नुपर्छ। बताउनुहोस् हामीलाई। मैले गीतको कतै बिचतिरबाट यो गीत राखेको छु, तपाईँले खोज्नुपर्छ होइन, यसो गुनगुनाउनुहोस्। सायद तपाईँको फेभरेट गीत पनि होला, कतिले भन्नु पनि भएको छ मेरो फेभरेट गीत भनेर, र चिनि पनि सक्नुभयो धेरैले होइन भन्ने लागिरहेको छ। हजुर, धेरैले चाहिँ म्याक्सिममले चाहिँ चिन्नु भएको छ, अलिक कसै कसैको चाहिँ यता गर्दा यत्र तत्र गएको छन् एन्सरहरू। एनिवे, टाइम छ अझै, भोलि बिहान 8 बजीसम्म उत्तर पठाइदिनु होला। 8 बजेभन्दा पछाडि त अब हामी छिनोफानोतर्फ लाग्नुपर्छ, 9 बजीभन्दा अगाडि त ड्र नै हुन्छ, एन्सरै म भन्छु होइन। त्यसैले गर्दाखेरि कृपया टाइममै पठाइदिनु होला है त उत्तर। अब यी गायिका को हुन् जो गीत मैले भर्खरै बजाएँ, आवाज चिन्नुपर्छ यहाँहरूले। अब एकछिन हामी राजु लामालाई सुन्छौँ, मङ्गोलियन हार्ट्सका मेम्बरहरूलाई, अनि त्यसपछि बल्ल एल निनोको कुरा गर्छौँ।

राजु लामाले गाउनु भएको गीत थियो, भोकल राजु लामाको, मङ्गलेन हार्ट को गीत हो एक्चुअली यो. र यो गीत पछि अब एउटा अर्को गीत सुन्दै हामी समाचारतिर लाग्छौँ. मैले आज एलनिनोको कुरा गर्छु है भनेर भनेको थिएँ. यो एलनिनो भनेको चाहिँ के हो, जसले चाहिँ हामीलाई अहिले चाहिँ छ, यो सुपर एलनिनो छ भनेर भनिरहेका छन् होइन मौसमविदहरूले, र हामीलाई चाहिँ यसले के असर गर्छ भन्ने कुरा. हुन त यो पेसिफिक ओसन भनेपछि चाहिँ यो कहाँ पर्छ भने अस्ट्रेलिया, यसले भेट्ने चाहिँ एसियाको यता पूर्वी एसियाको पूर्व होइन पश्चिम इलाकादेखि लिएर यता नर्थ अमेरिका होइन साउथ अमेरिका को जुन बिचमा छ नि यो प्रशान्त महासागर, हजुर, यसलाई नेपालीमा हामीले प्रशान्त महासागर पनि भन्छौँ. र यो एकदमै ठुलो इलाका हो, यसले पृथ्वीको झन्डै एक तिहाई भाग यसले ओगट्छ कि. र यो पेसिफिक ओसन भनेको चाहिँ पृथ्वीको यति ठुलो भाग हो जुन चाहिँ गहिरो पनि छ फेरि एकदमै. र यो महासागरमा चाहिँ के हुन्छ भने यो पश्चिमी भेगतिरबाट हावा चल्छ कि यो सागरमा, र पश्चिमी भेगतिरबाट हावा चल्छ अनि पूर्वी भेगतिर लाग्छ, हजुर, वेस्ट टु इस्टतिर हावा चल्छ भनौँ न. र यो हावा चल्नलाई चाहिँ अहिले रोकिएको छ. यो एउटा किसिमको के हो भने चाहिँ नर्मल वेदर प्याटर्न हो, यो नर्मल पृथ्वीको चाल हो कि समुद्रको तापक्रम बढ्ने घट्ने यो हुन्छ. र यो चाहिँ टाइम टाइममा भएको पनि हो, 1877 1878 होइन 1982 1983 1997 1988 अलिक बढी तातेको भनौँ न. र एलनिनो भने चाहिँ के हो भने त्यो हावा जुन बहन्छ नि पश्चिमबाट पूर्वतिर, त्यो बहन चाहिँ बन्द भएको कन्डिसन, जसले गर्दाखेरि समुद्रको तातोपना बढ्दै जान्छ. माथिको घामले हावा चल्दैन, तातोपना बढ्दै जान्छ, समुद्र सतह तातिन्छ होइन. र यो चाहिँ सबै तातिने होइन कि, एउटा एक किसिमको बेल्ट हुन्छ कि, झन्डै 9,000 माइल लामो चाहिँ तातो पानी त्यहाँनिर बहिरहेको हुन्छ कि, तल त्यो पेसिफिक ओसनमा हुन्छ. र यो पानी मुनि यो गतिविधि भइरहेको हुन्छ, जसले चाहिँ त्यहाँका समुद्रका माछाहरूलाई समेत त्यहाँबाट अलि तातो भएर, तातो भने एकदम तातो उम्लिने पानी होइन तर केही डिग्री तातो हुन्छ, र त्यो माछाहरूलाई त्यहाँको प्राणीहरूलाई पनि अन्यत्र मुभ गर्न यसले चाहिँ अब गराउँछ भनौँ न, अलि चिसो ठाउँतिर पठाउ जाने गराउँछ कि त्यो ठाउँबाट. र यसले चाहिँ के असर गर्छ भन्दा यो तातोपनाले गर्दाखेरि जुन हावा चल्दैन र त्यहाँ तातो कन्डिसन त्यहाँ छ, यो चाहिँ अब अर्को साल यसको असर अर्को सालको सुरु सुरुसम्म रहन्छ भनिन्छ होइन. र यसको असर विभिन्न ठाउँमा हुन्छ, अब त्यहाँनिर तातेपछि हावा चलेको छैन होइन, कहिले चाहिँ यो हावा नचल्ने र यो एल निनोको कन्डिसन हुन्छ भने कहिले चाहिँ अलिक बढी हावा चल्ने र यो पूर्वबाट पश्चिमतिर लाग्ने होइन हावा बढी चल्ने लानिनाको कन्डिसन हुन्छ. अहिले एल निनोको कन्डिसन छ र यो पेसिफिक ओसनमा भएको यो कन्डिसनले गर्दाखेरि यसको असर विश्वमा पर्छ, विश्वलाई असर गर्छ, तातोपना ल्याउने होइन, पानी नपर्ने, कतिपय ठाउँमा एकदमै धेरै पानी पर्ने, ड्राउट कन्डिसन हुने, उब्जनीलाई पनि यसले असर गर्ने, ग्लोबली नगरे पनि त्यो वरपर रहेका देशहरूलाई यसले गर्छ. र अब यहाँ यसको असर बेलायतमा के हुन्छ त भन्दाखेरि चाहिँ यसको असर बेलायतमा पनि हुन्छ र यसले चाहिँ बेलायतमा चाहिँ यो आउने विन्टरलाई चाहिँ विन्टरमा अलिक बढी चिसो गराउँछ र यो विन्टरलाई अलिक लामो भएर लम्बाइदिन्छ. बेलायतलाई त्यति साह्रो असर गर्दैन, अहिले अब पानी त परेको छैन, तातो छ, तातो पनि छ, अनि त्यसपछि यता उताबाट आउने हावा यतातिर आउने हो होइन, आएको छैन त्यति साह्रो पानीहरू सँगसँगै, तर अरू देशलाई चाहिँ यसले असर गर्न सक्छ, त्यो छेउछाउमा रहेका देशहरूलाई चाहिँ बढी फ्लडिङ हुने, कोही ठाउँमा आगलागी हुने, कोही ठाउँमा एकदमै सुक्खा हुने होइन, यस्तो कन्डिसनहरू चाहिँ यसले ल्याउन सक्छ. ओ प्रेयसी भन्ने गीत अहिले मैले सुरु गरेको छु, आशीर्वाद सुवेदी विनय कार्की उहाँहरूले गाउनुभएको यो गीत सुन्दै अब समाचारतिर लाग्छौँ.

0: Pe Line Buddy.
1: On Air.
0: Atma.
1: Ani Smart Speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
2: Radio.
1: Gorkha Radio Ho.
3: पत्रकार किशोर श्रेष्ठको बिना शर्त रिहाईको माग गर्दै धरना दिन पुगेका पत्रकार र प्रहरीबीच घम्साघम्सी परेको छ। पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको अगुवाईमा पत्रकारहरू काठमाडौँ प्रहरी परिसर अगाडि धरना दिन पुगेका थिए। शान्तिपूर्ण धरनामा बस्न खोज्दा प्रहरीले केही बेर रोकेपछि केही बेर तनाव भएको हो। कालोपट्टी बाँधेर प्रदर्शनमा सहभागीहरूले प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका छन्। उनीहरूले प्रेस स्वतन्त्रता पुनर्बहाली गर, पत्रकार किशोर श्रेष्ठलाई बिना शर्त रिहा गर लगायतका नारा लेखिएका प्लाकार्ड प्रदर्शन गरेका छन्। कतिपयले बलिरहेको लालटिन समेत बोकेर प्रदर्शन गरेका छन्। चीनतर्फको नालम झिम मो पोस्ट नजिकै ठूलो पहिरो खसा भोटेकोशी नदीको बहाव आधा थुनिएको छ। आज बिहान भोटेकोशी गाउँपालिका दुई लिपिङको पारीपट्टी चीनतर्फको क्षेत्रमा ढुङ्गा माटो सहितको पहिरो खसेपछि चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहाव करिब आधा जति थुनिएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले जानकारी दिनुभएको छ। यसकारण जुनसुकै बेला पनि विपज्जन्य घटना निम्तन सक्ने भन्दै तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अध्यक्ष शेर्पाले आग्रह गर्नुभएको छ। विशेष गरी भोटेकोशी बाह्रविसे बलेफी पालिका अन्तर्गतका नदी तटीयका क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा नदी किनार र जोखिममुक्त क्षेत्रमा नजान अनुरोध गरिएको छ। नेपाली बजारमा आज सुनको भाव 500 घटेको छ। आज सुन तोलाको 306,200 कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो 306,700 कारोबार भएको थियो। आज चाँदी 5 रुपियाँले बढेको छ। आज चाँदीको भाव 4,750 कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 4,745 कारोबार भएको थियो। राप्रपाबाट अलग भएको डाक्टर धवल शमशेर राणाको समूहले निर्वाचन आयोगमा यही 29 गते दल दर्ताका लागि जाने घोषणा गरेको छ। राणाले सामाजिक सञ्जाल मार्फत दल दर्ता गर्ने मिति घोषणा गर्नुभएको हो। यसअघि पार्टीका सर्वोच्च नेता दुर्गा प्रसाईले तयारी नपुगेको भन्दै दल दर्ता अहिले नहुने बताउनु भएको थियो। यसपछि राणाले आह्वान पत्र जारी गर्दै दल दर्ताका लागि सार्वजनिक अपील गर्नुभएको हो। यता प्रसाई समूहका प्रमुख नेता माधव कल्पितले एक विज्ञप्ति जारी गर्दै एकता नभाडिने दावी गर्नुभएको छ। सभापति राणा र सर्वोच्च नेता प्रसाई बीच कुनै असमझदारी र तिक्तता नरहेको विज्ञप्तिमा उल्लेख छ। लाखौं मानिसले सन् 1999 यताकै सबैभन्दा महत्वपूर्ण सूर्य ग्रहणको अनुभव गरेका छन्। यो सूर्य ग्रहण स्पेन, आइसल्याण्ड, ग्रीनल्याण्ड र पोर्चुगलका केही भागहरूमा पूर्ण रूपमा देखिएको थियो। त्यहाँ केही मिनटका लागि दिनमै रात जस्तो अँध्यारो भएको थियो। आना वेर्सको यो रिपोर्ट।
4: Watching through special glasses, crowds gathered on beaches and in parks to watch the moon move across the sun, bringing near darkness to parts of the UK, including Newquay in Cornwall.
5: Absolutely brilliant.
6: Feels really weird. It's getting darker.
4: There was around 90% coverage here, but in Spain, there was totality.
7: Oh, I mean, this is quite extraordinary. Oh, and it's just starting to appear now. That bright glow.
4: NASA scientists hope to learn from it.
8: We took all these different images and really cared about that solar corona that affects us so much here on Earth.
4: It'll next happen in 2090.
3: अत्याधिक गर्मी, खडेरी र डढेलोप्रति बेलायतको प्रतिक्रियाबारे छलफल गर्न प्रधानमन्त्री एन्डी बर्नहमको अध्यक्षतामा कोब्रा क्याबिनेटको आकस्मिक बैठक बसेको छ। आज लन्डन र मिडल्यान्ड्स क्षेत्रमा मौसम सम्बन्धी मध्यमदेखि उच्च जोखिमको चेतावनी लागू हुँदैछ। केही क्षेत्रमा तापक्रम 38 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। प्रधानमन्त्रीले सर्वसाधारणलाई आफूले सकेको सहयोग गर्न आग्रह गर्नुभएको छ।
9: We would ask people to check out the advice on the NHS app, particularly about the importance of staying hydrated, and the advice would be to check in on elderly friends and relatives who may need support at this particular moment in time.
3: साइप्रसमा भवनहरूको स्तरोन्नति गर्ने लामो समयदेखि चलिरहेको परियोजना अन्तर्गत परिवारहरू डेकेलिया स्टेशनका भूकम्प प्रतिरोधी नयाँ घरहरूमा सर्दैछन्। पहिलो चरणका 46 घरहरू तयार भइसकेका छन् भने यसै वर्ष थप घरहरू पनि तयार हुँदैछन्। विल हेलिसको रिपोर्ट।
10: Downstairs then, this is actually the front door, but most of us like to come in via the back that I've just come in because we park the cars near here.
11: Karen Grace Adjicum and her Four Scots husband, Stephen, are one of the first families to move on to the King's estate.
10: They're lovely. I think it's really nice to be one of the first families to occupy these properties. It's really nice to be able to experience all of the hard work and the effort that's gone into building these great homes for us and for the families who will be coming in after us as well.
11: It's the first batch of service family accommodation in Deceuninck through the £48 million Apollo programme, delivering earthquake-proof buildings across the sovereign base areas. Lieutenant Colonel Tim Wildish is...
3: अब इस तौले समग्र खबर इतने नमस्कार।

नमस्ते, गुड मर्निङ, फेरि पनि वेलकम यहाँहरू सबैलाई आज बिहानीको यो शो नमस्ते युकेमा. आजको यो कार्यक्रम सञ्चालन भइरहेको छ का साथमा तपाईँको साथमा म आशा छु, र यो बिहानको 6:30 बजेदेखि नै सञ्चालन भइरहेको हो अनि 9 बजेसम्म हामी साथै रहन्छौँ. र आजको यो कार्यक्रम नमस्ते युकेमा अब पत्र पत्रिकाका हेडलाइनहरूको हामी चर्चा गरौँ अलिकति. पत्र पत्रिकामा आज सबभन्दा धेरै भनेको हामीले तस्बिर चाहिँ हिजोको सूर्यग्रहणकै हामीले देखेका रहेका छौँ. सबैले त्यो राखिरहेका छन् र कतिले त द ग्रेटेस्ट सो अन अर्थ भनेर पनि त्यो टाइटल दिएर राखेका छन् होइन. र हिजोको यो म्याजिकल मोमेन्ट भनेका छन् कतिले, र यो म्याजिकल मोमेन्ट सबैले इन्जोय गऱ्यौँ. तर कस्तो भने यो जहाँ जहाँ यो सूर्यग्रहणको बाटो परेको थियो त्यो लाग्ने नजिकबाट देखा पर्ने होइन, टाइम मिलेको थियो उनीहरूले देखे र अरू ठाउँमा त देखिएन, एसियन कन्ट्रीतिर अरू पार्टमा त देखिएन, अँध्यारो हुने ठाउँहरूतिर त होइन. तर यहाँ चाहिँ जो जतिले देखे, जस्तो अब टुरिस्टहरू कति होइन, इक्लिप वाचरहरू ठाउँ ठाउँमा जम्मा भएका थिए, यो अब्जर्भेटोरीहरूतिर छेउछाउमा होइन, सबैले इन्जोय गरे भन्नु पर्यो यो. र हिजो युकेको चाहिँ अब निकै नजिक आएको, निकै नजिकबाट नै गएको र एकदम युकेले चाहिँ झन्डै 98% चाहिँ हिजो विशेष गरिकन यो वेस्टर्ली पोइन्ट पश्चिमी क्षेत्र कर्नवलतिर, इङ्ल्यान्डको कर्नवलतिर चाहिँ हिजो सूर्यलाई चन्द्रमाले 98%ले ढाकेको दृश्य देख्न पाइयो हिजो कर्नवलमा. त्यहाँ कर्नवलवासीले इन्जोय गरे होइन, इङ्ल्यान्डको दक्षिण पश्चिमी भेगतिरका बासिन्दाहरूले हिजो इन्जोय गर्नुभयो. हामीले चाहिँ त्यति साह्रो देखेनौँ, अलिअलि रात अलि अँध्यारो त अलिकति मात्रै, स्लाइटली मात्रै चेन्जेस, नत्र भने खासै फरक पर्ने हामीतिर होइन, टिभीमै मजाले हेरियो. र यो चाहिँ अब मिलियन मानिसहरूले हिजो इन्जोय गरेका थिए हिजोको सूर्यग्रहण. यो सूर्यग्रहण भनेको चाहिँ पृथ्वी र सूर्य घामको बीचमा चन्द्रमा आउने क्षण हो. एक लाइनमा लाइन हुन्छ अनि अँध्यारो हुन्छ कि पुरै टोटली नै डार्क अँध्यारो हुन्छ. त्यस्तो हुँदाखेरि चाहिँ केही मिनट अँध्यारो हुन्छ र विशेष गरिकन यो टोटल इक्लिप्स चाहिँ पूर्ण यो ग्रहण चाहिँ आइसल्यान्ड र स्पेनमा लाग्यो र धेरैले त्यहाँबाट चाहिँ हजारौँ मानिसहरूले हेरे, प्रत्यक्ष गएर पुरा त्यो टोटल डार्क हुँदो रहेछ होइन. त्यो टिभीमा हेर्दाखेरि पनि कस्तो एक्साइटिङ हुने कि एक्साइटमेन्ट, एक किसिमको यो प्रकृतिको बडो गजबको यो एउटा क्षण हो नि त होइन. प्रकृतिले हेर्नुहोस् न कसरी मिलाएको छ त यो हो. टोटल डार्क भयो भने के हुन्छ त, र यस्तै डार्क भइरहने हो भने के हुन्छ होला पृथ्वीको हालत त होइन. सो हामीले यो चिजलाई एक किसिमले इन्जोय पनि गर्ने र सम्मान पनि गर्ने होइन, यसको

को अगस्त 2 तारिक त्यो अर्को इक्लिप्स होइन, त्यो चाहिँ तपाईँ हामीले हेर्नको लागि चाहिँ जानुपर्छ फेरि अर्को इलाकातिर, मिडल इस्टतिर भयो, नर्थ अफ्रिका होइन, अनि स्पेनको दक्षिणी इलाकातिर जानुपर्ने हुन्छ नेक्स्ट हेर्नको लागि चाहिँ। र अझै इजिप्टबाट पनि राम्रोसँग देखिन्छ, साउदी अरेबिया भयो होइन, साउथर्न स्पेन, यमन, यी ठाउँहरूबाट चाहिँ 2027 सालको सूर्यग्रहण चाहिँ एकदम मजाले देखिन्छ, त्यतातिर ट्राभल गर्नुपर्ने हुन्छ। र त्यस पछाडि पनि त्यो फेरि अर्को चाहिँ 2028 सालको जुलाईमा त्यता उता सिडनी अस्ट्रेलियातिर न्युजिल्यान्डतिर त्यहाँ चाहिँ पुरा देखिन्छ कि, त्यहाँबाट पुरा टोटल देखिन्छ। सो त्यता ट्राभल गर्नुपर्ने हुन्छ। अनि अब टोटल इक्लिप्स अर्को चाहिँ हेर्नको लागि जस्तो लेट्स से एसिया 2034 सालमा चाहिँ सेन्ट्रल अफ्रिका, मिडल इस्ट, साउथ एसियाबाट चाहिँ पुरै टोटल इक्लिप्स हेर्न पाइन्छ। सो यस्तो छ यो आउँदा दिनहरूको कुरा, यसैको कुरा नै आज धेरै पत्रिकामा छ। र यस लगायत फेरि अर्को प्रसङ्ग, आज हामीले यहाँ वाइल्ड फायरको पनि देख्छौँ होइन, एकदम वाइल्ड फायरहरू धेरै छ अहिले भइरहेको पनि छ। यसमा पनि फेरि अहिले सरकारको पनि अलिकति यसमा कस्तो भने, सरकारले चाहिँ नेचरलाई नेचरसँग नेचुरल तरिकाले नै नेचरलाई चाहिँ कन्ट्रोल हुन दिनुपर्छ भन्ने हिसाबले यो अप्रोच राखेको पनि छ। र वाइल्ड फायर अलरेडी यो सालमा 1017 वटा भइसक्यो होइन, र गएको सालभन्दा धेरै धेरै हो अहिले, त्यसैले गर्दाखेरि अलिक सरकार सचेत हुनु पर्यो भन्ने कुरा पनि पत्र पत्रिकामा आएको छ। भने प्रधानमन्त्री एन्डी बर्नमले चाहिँ हिजो हिट, अब आज गर्मी छ होइन, यो हिटको कारण ले गर्दाखेरि अब एक्सट्रिम हिट वेदर जारी छ यहाँ। यो आज बिहान 9 बजीदेखि भरे राति मध्यरातसम्म नै इस्टर्न इङ्ल्यान्ड, लन्डन, साउथ इस्ट, मिडल्यान्ड अनि पार्ट अफ योर्कसायर, हम्बर एरिया, हम्बरको एरियाहरूसम्म चाहिँ यो एक्सट्रिम हिट कन्डिसन छ। र यसबाहेक एम्बर हिट हेल्थ अलर्ट चाहिँ शुक्रबारको रातिसम्म नै जारी गरिएको छ, साँझसम्म, शुक्रबार 9 बजीसम्म बेलायतमा। र यसको लागि मिटिङ पनि भएको थियो हिजो, कोब्रा मिटिङ होइन, अब मिटिङमा सरकारले अब के डिस्कसन गर्यो त्यो त पत्र पत्रिकामा आएको छैन, तर हिजो कोब्रा मिटिङ थियो यही एक्सट्रिम हिटलाई कसरी हामीले बेलायतले चाहिँ यसको लागि सचेत हुने अथवा यसलाई कसरी रेस्पोन्ड गर्ने भन्ने कुराहरू चाहिँ थियो मिटिङमा। र अब आज अब चाहिँ सरकारको तर्फबाट विशेष गरेर प्रधानमन्त्रीले चाहिँ के भन्नुभयो, हिजोदेखि नै आएको हो यो प्रसङ्ग, हुन त यहाँ आएका शरणार्थीहरूलाई चाहिँ कस्तो भने, शरणार्थीहरूलाई अरू अरू एरियामा पनि राखिनु पर्यो। कतिपय यहाँको पोस्टकोडहरूले चाहिँ जस्तो वेल्थियर एरियाका अलि उच्च कस्तो भनेपछि न्यूनतम आय भएका होइन कि, अलि उच्च आय भएका एरियाहरूले पनि आफ्नो आफ्नो पार्ट प्ले गर्नु पर्यो, सबैले बाँडेर लिनु पर्यो शरणार्थीहरूलाई, एउटै ठाउँतिर लगेर राख्नु भएन भनेर उहाँले चाहिँ यो मोस्ट एक्सपेन्सिभ पोस्ट कोडहरू भनेको चाहिँ त्यहाँ अलि हुने खाने मानिसहरू बस्छन् भन्नु पर्यो होइन, अलिकति मिडल क्लासका, अलिक अप्पर मिडल क्लासका मानिसहरू बस्ने ठाउँतिर पनि यो छरिनु पर्यो, एक्सपेन्सिभ पोस्ट कोडहरूले लिएकै छन् भने कि कतिपय पोस्ट कोडहरूले चाहिँ त्यहाँनिर शरणार्थीहरूलाई, सो त्यहाँ पनि लिनु पर्यो, सबैले बाँडेर चाहिँ राख्नु पर्यो उनीहरूलाई भनेर चाहिँ प्रधानमन्त्रीले भन्नुभएको छ। अब कसरी यो अगाडि बढ्दै जान्छ त्यो हेर्न बाँकी नै छ होइन, कसरी उहाँले पुस गर्नुहुन्छ, तर त्यो चाहिँ गर्ने भनेर उहाँले डिसाइड गरिसक्नु भएको छ। र यो अहिलेसम्मको हेर्ने हो भने चाहिँ गएको मार्च महिनासम्मको, यो सालको मार्च महिनासम्म हेर्ने हो भने चाहिँ 97,519 जना शरणार्थीहरूले चाहिँ सपोर्ट पाइरहेका छन्, सपोर्ट लिइरहेका छन् यहाँबाट। अनि यो 97,000 मध्ये चाहिँ 72,768 जना चाहिँ नन होटल एकोमोडेसनमा बसिरहेका छन् रे, अब बाँकी होटलमा बसिरहेका छन् होइन, अनि 72,000 चाहिँ होटलमा होइन अन्यत्र बसिरहेका छन् रे यसरी नै सपोर्ट लिएर। सो हो यो एक कुरा चाहिँ आज आएको छ, झन्डै 11% लोकल अथोरिटीहरू जो युकेमा छन् उनीहरूले चाहिँ शरणार्थीहरूलाई होस्ट गरिरहेका छैनन्, उनीहरूलाई राखेका छैनन् रे। र हाइएस्ट नम्बरहरू चाहिँ जो शरणार्थीहरू छन् उनीहरूलाई कहाँ कहाँ राखेको छ, कता कता छन् भन्दाखेरि नर्थ वेस्ट लन्डन, वेस्ट मिडल्यान्ड अनि योर्कसायर,
र हम्बर एरियातिर चाहिँ उनीहरूलाई चाहिँ राखिएको छ, त्यतातिरको

लोकल अथोरिटीहरूले चाहिँ राखिरहेका छन् रे, उनीहरूले सहयोग गरिरहेका छन्। सो यो छ प्रसङ्ग आज। अनि अर्को प्रसङ्ग चाहिँ नेट, यो जिरो आवर कन्ट्र्याक्टको कुरा पनि सरकारले गरिरहेको छ। र जिरो आवर भन्ने कन्ट्र्याक्ट हुन्छ नि, जुन अब जतिखेर पनि फिक्स आवर नहुने, बोलाउने काममा जतिखेर अब चाहिन्छ बोलाउने होइन, हो यस्तो प्रकारको जिरो आवर कन्ट्र्याक्टलाई चाहिँ यो प्लानलाई चाहिँ ब्यान गर्ने भन्ने कुरा चाहिँ सरकारले कुरा गरेको हो होइन। र अहिले चाहिँ जिरो आवर कन्ट्र्याक्ट छ यहाँनिर, झन्डै 2 लाख मानिसहरू प्लस यो जिरो आवरमा छन् कन्ट्र्याक्टमा। र यो कन्ट्र्याक्टलाई चाहिँ अब नगरिकन उनीहरूलाई चाहिँ पर्मानेन्ट कन्ट्र्याक्ट गराउनुपर्छ, जिरो आवर ब्यान गर्नुपर्छ भन्ने कुराहरू पनि सरकारले यो कुरा उठाइरहेको छ र यो छलफलको विषय भइरहेको छ। र बिजनेस यो जिरो आवर ब्यान भयो भने चाहिँ, जिरो आवरको कन्ट्र्याक्टमा कामदारहरूलाई काम गराउन पाएनन् भने चाहिँ यहाँका व्यापारीहरूलाई एकदमै गाह्रो हुन्छ भन्ने कुरा चाहिँ आइरहेको छ। र यसले चाहिँ के असर गर्न सक्छ यहाँका व्यापारहरूलाई भन्दाखेरि, अब एक्स्ट्रा स्टाफिङ कस्ट राख्नु पर्यो होइन, अनि ट्याक्स पनि तिर्नु पर्यो, एनआई पनि कन्ट्रिब्युट गर्नुपर्छ, इन्क्रिज मिनिमम वेज पनि यहाँ बढिरहेको छ, र यसले नेसनल इन्सुरेन्स पनि बढ्ने, र यसले सबै चाहिँ असर गर्छ कि उनीहरूलाई, अब सबै थोक उनीहरूलाई प्रोभाइड गर्नु पर्यो नि त, त्यसले गर्दाखेरि बिजनेसहरूको चाहिँ नाफा एकदमै कम हुँदै जान्छ र उनीहरू घाटामा जान सक्छन्। यसले गर्दाखेरि धेरै बिजनेसलाई असर गर्न सक्छ भन्ने भनाइ चाहिँ आएको छ। त्यसले गर्दाखेरि यो अझै यो कारणले गर्दाखेरि बिजनेसेसहरूले कम मान्छे मात्रै राख्न सक्छन् होइन, र यसले झन् यो हस्पिटालिटी सेक्टर र युथ इम्प्लोइमेन्टलाई, युवाहरूलाई जति काम यहाँ पाएका छन् झन् असर गर्न सक्छ, उनीहरूले काम नपाउने सम्भावना अझै धेरै हुन्छ भन्ने भनाइ पनि आज पत्र पत्रिकामा छ। र यसबाहेक युजिङ स्टेयर्स मे कट रिस्क अफ अर्ली डेथ भन्ने हेडलाइन पनि छ। हामीले दैनिक रूपमा चाहिँ कस्तो भने, आफ्नो घरको सिँढीहरू अथवा काममा पनि अथवा जहीँ कहीँ पनि सिँढी चढ्ने बानी गऱ्यौँ भने चाहिँ त्यसले हामीलाई चाँडै मर्नबाट, चाँडै मृत्युको मुखबाट पुग्नबाट बचाउँछ, हाम्रो मुटुको अवस्था राम्रो हुन्छ अरे। सो एउटा स्टडीले यो भनेको छ, अहिले यो प्रसङ्ग पनि आएको छ आज पत्रिकामा। अब गीत सुनौ, आउनुहोस्। रेशम फेरि राखेको छु मैले, ओम गुरुङ, सन्तोष बस्याल, योगेश काजी उहाँहरूले गाउनु भएको। हिजो हाम्रो बिमला थेबे पान्दक लिम्बू नेपालमा हुनुहुन्छ, उहाँले हामीलाई रेशम गीत सुनाइदिनुहोस् न भन्नुभएको थियो। कुन रेशम भन्नुभयो मलाई थाहा पाएन, मैले त्यसरी रेशम गीत एउटा राखेको छु, रेशम फिरिरी भन्ने छ, युवाहरूको लागि सुनाइदिनुहोस् न है नेपालबाट भनेर भन्नुभएको थियो उहाँले। सो हाम्रो बिमला पाण्डेजीले भन्नुभएको ठ्याक्कै यो गीत त पऱ्यो कि परेन कुनै, तर पनि उहाँले नै सुनाउन चाहनु भएको गीत सम्झेर हामी सुनाइरहेका छौँ। अनि यो गीतपछि पनि आज हामी कुराकानी सुन्छौँ, संखुवा सभाको भेटघाट कार्यक्रम सम्बन्धी कुराकानी योगजीले गर्नुभएको छ।

0: SBS गोर्खा रेडियो
1: कुनै भोजको निम्तलाई व्यवस्था गर्नुभयो केही छैन, कुनै विवाह वर्तमानको निम्तलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ, अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ, तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

0: हजुर नमस्ते, कार्यक्रम विवेश संवादबाट म योगराज भाइको विवेश संवादमा हामी छोटो कुराकानी गर्दैछौँ। हाम्रो दाजु उत्तर सुन्दास र उहाँ चाहिँ बेजिङ स्टोनमा बसोबास गर्नुहुन्छ, संखुवा सभा समाज युगको पूर्व अध्यक्ष पनि हुनुहुन्छ। उहाँहरूको समाजले चाहिँ यो आउँदो अगस्त महिनाको 15 तारिक चाहिँ स्याटरडे दिन पर्दछ, एम्पायर हल अरू सर्टमा चाहिँ यो वर्षको चाहिँ वार्षिक भेटघाट उहाँले गर्दै हुनुहुन्छ। यसको तयारी के छ अनि कार्यक्रमहरू के छन् त्यस सम्बन्धी हामी कुराकानी गर्नेछौँ। दाई नमस्कार हजुरलाई।
1: नमस्कार, साथै मिठो सम्झना बेसको रेडियोका सम्पूर्ण परिवारमा योगी
0: हजुर धेरै बधाई। कुराकानी नगरेको हजुरसँग आरामै हुनुहुन्छ होला होइन?
1: हजुर आराम छु, यहाँ सहित यहाँको टिम सबैलाई सदा आरामको कामना गर्दछु। प्रत्यक्ष यहाँसँग बोल्न निकै ग्याप भएको थियो र आज चाहिँ छोटो समय लिने जमर्को गरेको छु योगी।
0: अब तपाईँको वार्षिक भेटघाट प्रत्येक वर्षै गर्नुहुन्छ, यसपटक चाहिँ एम्पायर हल अल्डर सर्टमा गर्दै हुनुहुन्छ, यसको तयारी कस्तो छ दाई?
1: यसको तयारी चाहिँ हाम्रो अहिले वरिष्ठ उपाध्यक्ष टेकुलुङ राईजी हुनुहुन्छ, उहाँले एकदमै कार्यक्रमको लागि भव्य र सभ्यताको अगाडि बढाउनको लागि चाहिँ नि सबै इन्स्ट्रक्सन निकालेर सबैले प्राप्त भइसकेको सबैलाई भइसकेको छ। अनि यो संघ सभा समाजको चाहिँ तपाईँलाई मोटामोटी थाहा छ, हाम्रो निस्वार्थ भावनाको गौरवमय संघ सभा समाज स्थापना भएको 2007 साल बेलायतमा भएको थियो योगजी। अनि उहाँ चाहिँ त्यतिखेर धर्मराज गुरुङज्यूको अध्यक्षतामा भएकोले अहिलेसम्म निरन्तरता जारी छ। अनि हामीले 2 वर्ष कार्यकाल पार गर्दै आज 10 कार्य समितिको चेयर श्री प्रकाश रावज्यूको अध्यक्षतामा 15 अगस्त 2026 स्याटरडेको दिन भेन्यू चाहिँ इम्पायर हल अघि हजुरले पनि बताइसक्नु भएको छ अल स्पटमा, अनि GU 11-1DJ मा चाहिँ सभ्य र भव्यताका साथ सम्पन्न हुने भएको सबैलाई थाहा भएकै हो। हाम्रो महासचिवज्यूले सबै यसमा सबैलाई जानकारी गराउनुभएको छ, बेस गोर्खा रेडियोले बारम्बार पुगिदिनु भएको छ, त्यसको लागि पनि यहाँलाई धन्यवाद। र हाम्रो फाउन्डर चेयरम्यान तथा संरक्षकज्यूहरू सहित सम्पूर्ण पूर्व चेयरम्यान संरक्षण अनि समाजका गहना सम्पूर्ण सल्लाहकार अग्रज बाबामा दाजुभाइ दिदीबहिनी छोरा बुहारी ज्वाइँ बेला भाना भान्जीमा साइन अनुसारको नमस्कार टक्राए, अनि कोअर्डिनेटर हाम्रो वरिष्ठ उपाध्यक्ष ज्यूले, हाम्रो समाजका वरिष्ठ उपाध्यक्ष टेक कुलुङ ज्यूले एडमिन इन्स्ट्रक्सन र आफ्नो भूमिका बारे प्रष्ट बनाइसक्नु भएको छ, महासचिवज्यूले सबै सपरेसन गरिरहनु भएको छ। बारम्बार फेरि पनि बिएबिएसको त हामी एकदमै क्लोज फ्रेन्ड नै भएर तपाईँहरूले सपरेसन गरिदिनु भइरहेको छ। विभिन्न मनोरञ्जनका लागि भाइस चेयरम्यान मिसेस कमला गुरुङ र पूर्व चेयरम्यान तथा संरक्षण श्री विजय लिङथेपज्यू, यहाँहरूको टिमले चाहिँ एकदम मनोरञ्जन दिनको लागि एकदम प्रिपेयर भइरहनु भएको छ योगजी।
0: त्यो दिनको कार्यक्रमहरू चाहिँ के छन् दाइ, अलिकति छुवाई पनि सक्नु भएको छ?
1: कार्यक्रमहरू चाहिँ हाम्रो चाहिँ अब अलिकति यसपालि चाहिँ पहिलाको भन्दा अलिक छिटो हुने, अनि खाना चाहिँ हाम्रो 5 बजे खुल्ने छ, किनभने भरे नाच्नको लागि हामीले रमाइलो गर्नको लागि समय हुँदैन भनेर। यस कार्यक्रममा बिङ्गोहरू पनि छँदैछ, अनि हाम्रो नेपालका गहनाहरू पनि त्यहाँ आउनेछन् हामीलाई रमझम गराउनको लागि। अनि हाम्रो लाखे शङ्ख सभाको त एकदमै प्रख्यात नै छ, लाखे डान्सहरू पनि छ, विभिन्न रमाइलोको लागि यहाँहरूले प्रिपेयर गरिसक्नु भएको छ। अनि हामीले अर्को यस्तो केही पनि गरेको छौँ भने हाम्रो वरिष्ठले लेख्नु भएको छ अन्डर 12 चाहिँ स्ट्यान्ड दिँदाखेरि सी लेख्नु होला, अन्डर 12 भए र ओभर 75 को लागि चाहिँ हामीले के गर्यौँ भने फेरि हिजो मात्रै मिटिङमा पनि हाम्रो यो कुरा भएको थियो, र उहाँहरूलाई चाहिँ 75 वर्षभन्दा माथिकोहरूलाई चाहिँ हाफ प्राइज गर्ने भएको छौँ। अनि यहाँहरूको उपस्थितिको नाम थप्दै जानु होला, अनि स्ट्रेन्थ कलेक्सन चाहिँ हाम्रो डेट चाहिँ 11 अगस्तसम्म हो, अब सबै 100% भन्ने त छैन, अलिकति 2-4 जना त पछाडि थपिँदा पनि हुन्छ, र पनि हामीले यो डेट राखिदिएको कारण चाहिँ व्यवस्थापन समितिलाई एकदम सजिलो होस् भनेर हो योगजी।
0: यो संखुवा सभा र लाखे नाचको सम्बन्ध के छ दाइ? म पहिला आउँदा त्यहाँ लाखे नाच तपाईँहरूले प्रस्तुत गर्नु भएको थियो, अलिकति त्यो सोध्न मन लाग्यो।
1: यो शङ्ख सभामा लाखे नाचको चाहिँ कस्तो छ भने हाम्रो त्यो जिल्लामा चाहिँ चैनपुर भन्ने ठाउँमा चाहिँ पहिला चाहिँ एउटा हाम्रो पुरानै धेरै हाम्रो श्रेष्ठ जातिहरू त्यहाँ बसेको ठाउँ हो,
0: हजुर,
1: अनि उहाँहरूले चाहिँ उहाँहरूको यो लाखे चाहिँ निकालेको कारण चाहिँ उहाँहरूले चाहिँ पहिल्यैदेखि उहाँहरूको यो कल्चरमा परेको कारणले गर्दाखेरि उहाँहरूले जहिले सुकै पनि यसरी जहिले सुकै भन्नाले यो समय तोकिएको हुन्छ त्यो महिनाहरू त्यसमा चाहिँ एकदमै लाखे नजार के भएकोहरू यता त्यता जुन हुन्छ नि हाम्रो बिजुवाको तरिकाले गर्नेहरू यसलाई चाहिँ यो उसले लिएर चाहिँ उहाँहरूले गर्नुहुन्छ र यसको बारेमा त्यो दिन अलिकति जुन विज्ञ हुनुहुन्छ उहाँले त्यो दिन पनि बताउनुहुन्छ लाखे किन नचाहिन्छ र कसरी भन्ने कुरोहरू त्यो दिन पनि बताउनुहुनेछ योगी।
0: ए अनि सहभागिताको अपेक्षा कस्तो राख्नु भएको छ? अनि तपाईँहरूको पनि त्यही भाइबर ग्रुपबाटै होला होइन मेसेजहरू आदान प्रदान गर्ने?
1: हजुर, आशा चाहिँ हामीले कसरी राखेको छौँ भने हामीले 300+ हुन्छ नै, त्यो चाहिँ अब अहिले मान्छेले थप्दै जानुभएको छ। कोही अहिले मैले बोलेको कारण चाहिँ किनभने भर्खर नेपालबाट आउनु भएकोहरूलाई चाहिँ थाहा पाउनु भएको छैन भने जानकारी दिनलाई हो हजुर। अनि यहाँ सहभागी राम्रै भइरहेको छ अहिले हाम्रो जिल्लाको हजुर, किनभने 5 नगरपालिका र 5 उपनगरपालिका भएको जिल्ला हो शङ्खसभा। सबै युकेभरि छरिएर बस्नु भएको छ, कति अलिअलि दुःखको कुराहरू पनि भएको छन्, त्यसमा चाहिँ अब उहाँहरू उपस्थित हुन सक्नुहुन्न होला। यहाँसम्म आशा छ ओभर 300 नै हुन्छ भन्ने आशा छ।
0: कलाकारहरू को को आउँदै हुनुहुन्छ? हाम्रो शिवदास गुरुङज्यू पनि आउनु भएको छ, उहाँ पनि आउनुहुन्छ कि?
1: उहाँ पनि आउनुहुन्छ, अनि हाम्रो स्थानीय कलाकारहरू पनि हुनुहुन्छ, अनि हाम्रो अहिले कमला कल्चर सेक्रेटरी हुनुहुन्छ, उहाँले सबैलाई कलेक्सन गरिरहनु भएको छ
0: हजुर।
1: अनि कुन कुन चाहिँ त्यो दिन हुनुहुन्छ भनेर उहाँले हामीलाई हिजो पनि अलिकति त बताउनु भएको थियो, जो अहिले जुन कुरा तपाईँले भन्नुभयो त्यही नै छ हजुर।
0: कति बजेबाट चाहिँ उहाँहरू आउन थाल्नुभयो भने राइट टाइम हुन्छ दाइ?
1: हामीलाई चाहिँ 10 हामी त्यहाँ हुन्छौँ, तर उहाँहरू चाहिँ अब 12 त आइपुग्नुहुन्छ। त्यसो गर्यो भनेदेखि चाहिँ हाम्रो कार्यक्रम एकदम अगाडि बढ्नेछ, छिटो जानेछ, गएर छिटै नै हामीले रमाइलो गर्नको लागि त्यो राइफल ड्रहरू यता त्यता अलिक छिटै गर्छौँ। त्यसले गर्दाखेरि उहाँहरू त्यतिखेर चाहिँ आइपुग्नु भयो भने हामी नै गेटमा हुन्छौँ हजुरहरूलाई स्वागत गर्नलाई। अनि अर्को कुरा चाहिँ यहाँहरूलाई कति असजिलो भएको होला कार पार्क, अब बाहिर त्यो खुल्लामा पार्क गर्नको लागि कार पार्क चाहिँ भित्र ठुलो घरको 2nd र 3rd गर्नु हो भने डिपेन्ड बेस्ट यहीँ छ, घरिघरि गएर रिन्यू गर्नु पर्दैन। त्यहाँ गर्नुभयो भने सबै थोकको सेफ छ योगीजी।
0: टिकट त त्यही डोरमै किन्न सक्नुहुन्छ नि त, उहाँहरूले अग्रिम बुकिङ त गर्नु पर्दैन होइन?
1: आउनको लागि टिकट डोरमै किन्न सक्नुहुनेछ, उहाँहरूलाई एकदम स्ट्यान्ड दिएको छ भने सबै भर्खर आउनेहरूलाई पनि स्ट्यान्ड नदिए तापनि त्यहाँ डोरमै किन्न सक्नुहुनेछ।
0: ए दाइ, छोटो जानकारी थियो हामीले पनि सुनाइरहेका छौँ, यति नै सोध्न चाहे हजुरको केही छ कि दाइ?
1: मेरो अब भनाइमा अब हाम्रो समाज अहिलेसम्म एकदमै बढाइ चढाइ उच्च सम्मान गरेको छौँ हामीले, र अब आउनु भएन केही अलि भ्याउनु भएन भने पनि उहाँहरूको ठाउँमा छ, हामी रिसाउनु कोसँग छ र दुई दिने जिन्दगीमा योगजी गर्दाखेरि सबैलाई फेरि पनि चुले निम्तो दिन चाहन्छौँ र आउनुहोस् रमाइलो गरौँ, वर्ष दिनमा एउटा आउने यो जमघट हो, पूर्ण मिलन हो भनेर म यति भन्दै बिएबिएस गोर्खा रेडियो योगजीलाई एकदम मुरी मुरी धन्यवाद दिँदै म पनि यहाँहरूबाट बिदा हुन चाहे। धन्यवाद योगजी।
0: हुन्छ दाई, कार्यक्रम सफल होस्। थ्याङ्क यू दाई।
1: थ्याङ्क यू हजुर, बाई बाई।
0: हजुर, उहाँ हुनुहुन्थ्यो हाम्रो उत्तर सुन्दास दाजु, बेजिङ स्टोङमा बसोबास गर्नुहुन्छ, सङ्खुवा सभा समाज युकेको पूर्व अध्यक्ष पनि हुनुहुन्छ, र उहाँको यो वार्षिक भेला चाहिँ यो आउँदो शनिबार 15 अगस्तमा हुँदैछ एम्पायर हल अल्डरसनमा। 10 कार्यक्रम त्यहाँ सुरु हुन्छ, राति 10 राख्नु भएको छ। त्यहाँको पोस्ट कोड GU 11 1DJ त्यहाँ कार्पाको लागि बिल्डिङ छ, जो जो जानुभएको छ तपाईँलाई थाहा होला, त्यहाँ चिप पनि छ अनि कार्पाक जति पनि तपाईँहरूले त्यहाँ गर्न चाहिँ सक्नुहुन्छ। हजुर, उहाँलाई धन्यवाद दिँदै मैले पनि कार्यक्रम व्यवस्था संवादबाट बिदा मागेँ।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

0: भीम रामदली राई साथीहरूले गाउनु भएको यो गीत हामीले अहिले सुन्दै थियौँ. अब अर्को गीत अझै छ बाँकी, एउटा कार्यक्रमको अन्तमा राख्नेछु म. अहिले चाहिँ समय बिहानको 8:49 गइसक्यो. यहाँहरूको कार्यक्रम सम्बन्धी चर्चा गर्न चाहन्छु म. यहाँहरूको कार्यक्रमहरू विभिन्न ठाउँमा रहेका छन् आगामी दिनहरूमा. यसमा अब संखुवासभा समाजको भेटघाटको कुरा त अघि नै हामीले सुनिहाल्यौँ, होइन, योगजीले कुराकानी गर्नुभएको थियो यसबारेमा. र अब 15 अगस्त, यही आउने शनिबार 15 अगस्तको दिनमा एम्पायर हलमा चाहिँ उहाँहरूको भेटघाट कार्यक्रम हुँदैछ, बिहान 10 बजेदेखि रातिको 10 बजेसम्म. र अर्को चाहिँ इलाम पोखरी समाज युकेको पनि यही शनिबार 15 अगस्तमा भेटघाट कार्यक्रम छ. यहाँ आउटडोर स्पोर्ट्सहरूदेखि लिएर फुटबल भलिबलदेखि लिएर फन गेमदेखि लिएर विभिन्न सांस्कृतिक कार्यक्रमहरू हुन्छन्. र यो चाहिँ कार्यक्रम इलाम पोखरी समाजको चाहिँ अल्डरवुड लेजर सेन्टर अल्डरसटमा हुन्छ यही आउने शनिबारको दिनमा. र आउटडोर एक्टिभिटी दिउँसो 12 बजीदेखि सुरुवात हुन्छ अनि इन्डोर एक्टिभिटी साँझ त नभनौँ दिउँसै हुन्छ, 6:30-4 बजीदेखि सुरुवात हुन्छ. अनि अर्को चाहिँ 15 अगस्तमा चाहिँ समर डिजे धमाका छ. 15 अगस्तमा यो द फेस बार रेडिङमा कार्यक्रम हुँदैछ. यसमा कार्यक्रममा चाहिँ तपाईँहरू 18+ ओन्ली जान सक्नुहुन्छ. टिकट दर 15 पाउन्ड मात्रै. अनि रातिको 9 बजेदेखि 15 तारिक राति 9 बजेदेखि भोलिपल्ट बिहान 4 बजेसम्म नै हुन्छ है. तपाईँहरूलाई भरपूर मनोरञ्जन गराउनुहुनेछ हाम्रो तेन्जी पाखरिन्जी, लाखमान पाखरिन्जी उहाँहरूले. र यो एकदमै रमाइलो, एकदमै अब समर डिजे भनेपछि डिजे भन्ने बित्तिकै तपाईँलाई नचाउने मात्रै काम गर्नुहुन्छ उहाँहरूले. हजुर, पुरै नाचेको नाचेकै हो, तपाईँहरूलाई इन्जोय गराउने काम गर्नुहुन्छ. सो यसमा यो छ, यो चाहिँ नोट गर्नुहोस्, 15 अगस्तमा द फेस बार रेडिङमा हुनेछ. अनि 16 अगस्तमा चाहिँ आइतबारको दिनमा प्रतिभा नक्षत्र को कार्यक्रम हुँदैछ. प्रतिभा नक्षत्र भनेर यो कार्यक्रम छ. अनि हाम्रो संस्कृति हाम्रो पहिचान बेलायतमा हाम्रो अभियान भन्दै यो कार्यक्रमको नारा देखिरहेको छु मैले, होइन. र प्रतिभा नक्षत्र अर्गनाइजेसनले अर्गनाइज गरेको यो कार्यक्रम नेपाली कल्चरलाई सेलिब्रेट गर्नको लागि यो गरिँदैछ. रग्बी ग्राउन्ड लन्डनमा हो. 16 अगस्तमा बिहान 10 बजेदेखि 8 बजेसम्म हुन्छ कार्यक्रम. र अर्को चाहिँ लिगलिग समाज युकेको समर बिबिक्यू हो. समर भेटघाट कार्यक्रम 22 अगस्तमा शनिबारको दिनमा हुन्छ, ग्रेन्ड जुनियर स्कुल फार्मरमा. यो नेक्स्ट विकको कुरा भयो. अनि यस्तै गरिकन अर्को कार्यक्रम चाहिँ 22 अगस्तमै छ. यो भने साउथ रेडिङ कम्युनिटी हलमा हुने कार्यक्रम हो. तनहु समाज युकेले गर्ने कार्यक्रम र यो चाहिँ 5:00 बजेदेखि राति 10 बजेसम्म रेडिङ म्युजिकल नाइट भनेर आयोजना गरिएको छ कार्यक्रम साउथ रेडिङ कम्युनिटी हलमा. लोक गायक कलाकारहरूदेखि लिएर, होइन, यहाँनिर लोक गायक वरिष्ठ लोक गायक प्रेम राजा महत, कौडा किङ दुर्गा गुरुङ, भोइस अफ नेपाल सिजन 7 की गायिका नीता पुन, उहाँहरूको साथमा कार्यक्रम हुनेछ यो दिन चाहिँ. अब अर्को 29 अगस्तमा खुकुरी च्याम्पियनसिप हुँदैछ र यो चाहिँ गल्फ इभेन्ट, गल्फ खेल हो, गल्फ च्याम्पियनसिप भनौँ. चौतारी रियल इस्टेटले अर्गनाइज गरेको रहेछ र यसमा चाहिँ यो कार्यक्रम चाहिँ कहाँ हुन्छ भने वाटरलु कोर्स सेफिल्ड ओक गल्फ क्लबमा हुन्छ. 25 टिमहरूले त्यहाँ भाग लिन पाउनुहुन्छ. शनिबार 29 अगस्तमा हुन्छ यो कार्यक्रम. हजुर, यो छ अर्को एउटा कार्यक्रम तपाईँले अर्गनाइज गर्नुभएको भने. अर्को चाहिँ 29 अगस्तमै खोटाङ सेवा समाज युकेको वार्षिक भेला पनि छ. खोटाङको लागि चाहिँ यो कार्यक्रम कहाँ हुन्छ भने खोटाङ जिल्लावासीको लागि 11:00 बिहान 11 बजेदेखि बेलुका 7 बजेसम्म 29 अगस्तमा यो कार्यक्रम हुन्छ किरात राई हाउस सर्रेमा. अर्को चाहिँ फेरि 30 अगस्तमा सगरमाथा कप हुँदैछ. आइतबार 30 अगस्तमा यो कार्यक्रम, हजुर, रस यो कार्यक्रममा गएर इन्जोय गर्न सक्नुहुन्छ, भाग पनि लिन सक्नुहुन्छ. कोअर्डिनेटर चाहिँ मिलन चन्द्र राई हुनुहुन्छ. उहाँलाई यसो सम्पर्क गर्नुहोला यो कार्यक्रममा भाग लिन चाहनुहुन्छ भने. र यो स्पोर्ट्स यो कप चाहिँ सगरमाथा कप चाहिँ स्पेयर पोइन्ट पेभिलियन केनिङटन आसफोर्ट क्याम्पमा हुन्छ. 1RGR को लेडिजको 30 पार्टी 4 सेप्टेम्बरमा छ यहाँ सेन्ट्रल कुक हाउसमा. धराने भेला 5 सेप्टेम्बरमा हुँदैछ स्प्रिङ वेस्ट एकाडेमी फेल्थाममा. हजुर, यिनै छन् कार्यक्रमहरू तपाईँहरूको, र यति मात्र होइन, हाम्रो राम गुरुङ मामाले चाहिँ उहाँहरूको कार्यक्रमको बारेमा चाहिँ आफैले भनेर यसरी पठाउनु भएको छ, उहाँको कार्यक्रमको बारेमा पनि सुनौ।
1: भाइजी, म आर्मी सेन्टरबाट राम प्रसङ बोल्दैछु। भाइजी भाइजी, हाम्रो अगस्तको 16 गते आइतबार बिहानको 11 बजेबाट बेलुकाको 8 बजेसम्म 2026 हाम्रो 1970 नम्बरी र 80 भएको पार्टी ओजन रेस्टुरेन्टमा हुँदैछ। भाइजी, नेपालबाट आएको कलाकार प्रिय गुरुङ, अञ्जुपिका, शर्मिला गुरुङको साथमा हामी नम्बरीहरू सबैले एकदम इन्जोय गर्दैछ। भाइजी होइन, भाइजी यो प्रोग्राम
0: हजुर, हाम्रो रामकृष्ण गुरुङ मामालाई धेरै धन्यवाद छ। उहाँले यस्तो मेहनत गरेर आफ्नै भोइसमा उहाँहरूको 16 तारिकको कार्यक्रमको बारेमा जानकारी गराउनु भएको छ। ओजन रेस्टुरेन्ट अल्डरसटमा हुँदो रहेछ उहाँहरूको 1967 वाला अनि 80 वाला भोइसमा भर्ती हुनुभएको उहाँहरूको भेटघाट कार्यक्रम हो यो चाहिँ। हजुर, यो यसबारेमा जानकारी उहाँले यसरी पठाउनु भएको छ। र अब हामी छुट्टिन्छौँ आजको कार्यक्रम नमस्ते युकेबाट। छुट्टिनुभन्दा अगाडि यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु, र यो क्वेसनको गीत, प्रश्नको गीत पनि अलिकति म सुनाउन चाहन्छु। यो आवाज तपाईँले चिन्नुपर्छ यसपालि।

हजुर, यो मिठो स्वरकी धनीका धनी गायिका को हुनुहुन्छ? उहाँको नाम हामीलाई बताउनुहोस्। भोलि बिहान 8 बजीसम्ममा अनि त्यसपछि 9 बजेभन्दा अगाडि चाहिँ नाम पनि एनाउन्स गर्नेछु म, उत्तर भनौँ, अनि लकी ड्र पनि हुन्छ। एकजनाको नाम निस्कन्छ, उहाँले पाउनुहुन्छ बिएफएसको चिन्ह भएको पुरस्कार। हाम्रो राम रायजीले चाहिँ एसएक्सबाट उहाँले प्राइजको फोटो पनि पठाइदिनु भएको छ क्या, हामीलाई धेरै धेरै धन्यवाद छ। अनि हामीलाई सम्पर्क गर्नुभएको वेल्सबाट सिद्धार्थ थापाजीले हिजोको इक्लिप्सको जुन सूर्यग्रहणको तस्विर उहाँले त्यहाँ हाम्रो ठाउँबाट देखिएको भनेर उहाँले पठाइदिनु भएको छ फोटो पिक्चर, धेरै धेरै धन्यवाद छ। अनि हाम्रो खिम गुरुङज्यू पनि सधैँ रेडिङबाट भन्थेँ मैले, आज त मेडिस्टन फ्यामिली स्विट होम फ्यामिली स्विट फ्यामिली होममा छु, आज मेडिस्टनमा एकदम लाउड एन्ड क्लियर सुन्दैछु भनेर भन्नुभएको छ उहाँले। र मिनापुन उहाँ नर्थ वेल्समा जानुभएको रहेछ छुट्टी है, हलिडे आएको यहाँ। हिजो बेलुका सूर्यग्रहण इक्लिप्स मजाले देख्न पाइयो, मैले कहिले पनि यसरी हेरेको थिएन, एकदम देखियो र एकदम मजा आयो भनेर उहाँले भन्नुभएको छ। उहाँ नर्थ वेल्सतिर जानुभएको रहेछ होइन, ल ह्याभ अ नाइस होलिडे, हिजोको ग्रहण पनि त्यतातिर हेर्नुभएछ मजाले। र यस्तै गरिकन हामीलाई अरू अब हाम्रो केबी तामाङजी पनि हुनुहुन्छ, यसपालि होलिडे कतै जान पाइएन टाढा, यसपा त्यसैले डाडोल बिचतिर जाँदैछु भनेर लेख्नु भएको छ उहाँले। लु तपाईँलाई पनि अब नाइस बिच होलिडे भन्नु पर्ला है। अनि हाम्रो धनुता हाम्रो धनु तुलाचन दिदी कहाँ पुग्नु भएको छ, कहाँ पार्कमा? उहाँले त यो 12 सिङ्गे हो कि 13 सिङ्गे हो भनेर त्यहाँ फोटो पो भिडियो पठाइदिनु भएको छ, कहिले चाहिँ च्याउको यत्रो ठुलो च्याउ ल्याएर होइन, च्याउ टिपेर ल्याएर भिडियो पठाउनुहुन्छ, कहिले चाहिँ 12 सिङ्गे हो कि 13 सिङ्गे हो भने यत्रो ठुलो त्यो जरायो हो कि हरिण हो, त्यसको नक्सा पठाइदिनु भिडियो पठाइदिनु भएको छ क्या, त्यो पार्कहरूतिर यसो लुकामारी गरेको। धेरै धन्यवाद छ यहाँलाई। हाम्रो नारायण सापकोटाजीले पनि हामीलाई यस्तो मजाको यो ट्रेन ट्रामको नक्सा पठाइदिनु भएको छ र त्यसको बारेमा भन्नु पनि भएको छ, तर आजलाई मैले अलिकति यहाँनिर समय पाइनँ, मलाई माफ गर्न, तर धेरै धेरै धन्यवाद छ यहाँले हामीलाई। त्यो ट्राम फिनल्यान्डमा उहाँ हुनुहुन्छ र त्यहाँ चल्ने त्यो ट्राम छ नि, त्यो ट्राम चाहिँ यो सहरमा यसरी चल्छ भनेर उहाँले पठाइदिनु भएको छ है। सहरभरि घुम्छ अरे कि त्यहाँ, अनि त्यो एउटा पोर्टको छेउमा त्यो त्यसको बाटो रहेछ सहरतिर जानको लागि। थ्याङ्क यू तपाईँलाई त्यसको भिडियो पठाइदिनु भएकोमा। लौ त अब छुट्टी आजको कार्यक्रम नमस्ते युकेबाट यहाँहरू सबैलाई धन्यवाद भन्न चाहन्छु। कतिको मैले नाम लिएको छैन तर यहाँहरू सबैलाई धन्यवाद भन्न चाहन्छु, आज नाम लिने अवसर अलिकति मिलेन होइन, केही केहीको मेसेजहरू चाहिँ मैले राखेँ तर थुप्रै आउनु भएको छ, थ्याङ्क यू यहाँहरूलाई सहभागिताको लागि। हवस् त, ह्याभ अ नाइस डे, बाई बाई, नमस्ते।

0: कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा 5.5 महिनापछि स्वदेश फर्कनु भएको छ। उपचारका लागि भन्दै गएको फागुन 13 मा श्रीमती आरजू राणा सहित सिंगापुर गएका देउवा आज मध्याह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रनु भएको हो। उहाँलाई विमानस्थलमा बाजागाजा र झाँकी सहित पार्टी कार्यकर्ताले स्वागत गरेका छन्। संस्थापन इतर समूहको राष्ट्रिय भेलामा भाग लिन काठमाडौँ आएका कार्यकर्ता स्वागतका लागि विमानस्थल पुगेका थिए। देउवा भोलिदेखि सुकेधाराको पार्टी प्यालेसमा हुने पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ। देउवा आउने भएपछि विमानस्थलमा सुरक्षा व्यवस्था कड़ा बनाइएको थियो। जेएनजी विद्रोहका बेला देउवा दम्पतिमाथि निवासमा एक निर्घात कुटपीट भएको थियो। देउवा आम चुनाव आउन एक साता अगाडि सिंगापुर जानुभएको थियो। त्यसपछि उतैबाट हङकङ गएका देउवा थाइल्याण्ड हुँदै आज नेपाल आउनु भएको हो। देउवा दम्पति विरूद्ध पक्राउ पुर्जे समेत जारी भएको थियो। गैर कानूनी सम्पत्ति आर्जनको अनुसन्धानका लागि भन्दै देउवा दम्पति विरूद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौँबाट गएको चैत्रमा पक्राउ पुर्जी लिएको थियो। तर गएको जेठमा सर्वोच्च अदालतले देउवा दम्पतिलाई पक्राउ नगर्न आदेश दिएको थियो। सम्पत्ति शुद्धिकरण विभागले देउवाका छोरा जयवीरलाई पनि गएको असार 22 मा 7 दिने पुर्जी काटेको थियो। सम्पत्ति शुद्धिकरण जाँचबुझका क्रममा केही बुझ्नुपर्ने भन्दै विभागले पत्र काटेको हो। विभागको पुर्जी बुढा निलकण्ठमा रहेको देउवाको घरमा समेत टाँसिएको थियो। भक्तपुरको बोर्डेको होल्डिङ सेन्टरमा राखिएका एकजना सुकुम्बासी मृत फेला परेका छन्। कृतिपुरको होल्डिङ सेन्टरबाट सारेर बोर्डेको तालिम केन्द्रमा ल्याइएका 12 सुवर्ण गाउँपालिका 2 का 57 वर्षीय हिरालाल पासवान मृत भेटिनु भएको हो। बिहान करिब 10:30 बजे कोठाको फ्यानमा सलको पासो लगाएर झुण्डेको अवस्थामा पासवान मृत भेटिएको प्रहरीले जनाएको छ। पासवान थापाथलीको सुकुम्बासी बस्तीमा बस्दै आउनु भएको थियो। सरकारले सुकुम्बासीका घर टहरा भत्काएपछि पछिल्लो समय उहाँ होल्डिङ सेन्टरमा बस्दै आउनु भएको थियो। यो सँगै सुकुम्बासी बस्ती हटाउने र घर टहरा भत्काउने सरकारी कदमपछि उत्पन्न तनाव र विस्थापनका क्रममा हालसम्म 10 जना नागरिकले ज्यान गुमाएका छन्। बेलायत सहित युरोपका लाखौं नागरिकले पिनहोल क्यामेरा र विशेष चस्मा लगाएर सूर्यग्रहण हेरेका छन्। स्पेन, ग्रीनल्याण्ड र साइबेरियाका केही भागमा खग्रास र बेलायतमा खण्डग्रास सूर्यग्रहण देखिएको थियो। बेलायतबाट हेर्दा सूर्यमा करिब 90% भाग ग्रहणले छोपेको थियो। बेलायतमा 1999 पछि सबैभन्दा ठूलो सूर्यग्रहण लागेको हो। सूर्यग्रहण हेरेका जर्सीका केही नागरिक
1: in the world when you see that.
2: I've never seen an eclipse before. It didn't go as dark as I thought, but when it was like in the middle, you could see the outer room, and that was so cool.
0: पत्रकार किशोर श्रेष्ठलाई बिना शर्त रिहाईको माग गर्दै धरना दिन पुगेका पत्रकार र प्रहरी बीच खम्साघम्सी परेको छ। पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको अगुवाईमा पत्रकारहरू काठमाडौँ प्रहरी परिसर अगाडि धरना दिन पुगेका थिए। शान्तिपूर्ण धरनामा बस्न खोज्दा प्रहरीले केही रोकेपछि केही वेतना भएको हो। कालोपट्टी बाँधेर प्रदर्शनमा सहभागीहरूले प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका छन्। उनीहरूले प्रेस स्वतन्त्रता पुनर्वहाली गर, पत्रकार किशोर श्रेष्ठलाई बिना शर्त रिहा गर लगायतका नारा लेखेका लगातार प्रदर्शन गरेका छन्। कतिपयले बलिरहेको लालटेन समेत बोकेर प्रदर्शन गरेका छन्। चीनतर्फको नालम झिम्मू पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोसी नदीको बहाव आधा थुनिएको छ। आज बिहान भोटेकोसी गाउँपालिका 2 लिपिङको पारीपट्टी चीनतर्फको क्षेत्रमा रुङ्गा माटो सहितको पहिरो खसेपछि चीनबाट नेपालतर्फ बग्ने भोटेकोसी नदीको बहाव करिब आधा जति थुनिएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले जानकारी दिनुभएको छ। यसकारण जुनसुकै बेला कुनै पनि विपज्जन्य घटना निम्तन सक्ने भन्दै तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अध्यक्ष शेर्पाले आग्रह गर्नुभएको छ। विशेष गरी भोटेकोसी 12 बजे बलिफी पालिका अन्तर्गतका केही नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान अनुरोध गरिएको छ। अत्याधिक गर्मी, खडेरी र डढेलोको प्रकोप हुन थालेपछि बेलायत सरकारले कोब्रा बैठक राखे प्रधानमन्त्री एन्डी बर्नहमले डाकेको बैठकमा गर्मी, खडेरी र डढेलो नियन्त्रणको तयारी बारे छलफल भएको छ। लन्डन र मिडल्यान्ड्समा आजदेखि एम्बर मौसम चेतावनी लागू हुने भएको छ। केही क्षेत्रमा तापक्रम 38 डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। गर्मीका कारण सड़क र रेल सेवामा ढिलाइ हुन सक्ने भन्दै यात्रुलाई सजग गराइएको छ। वृद्धवृद्ध र जोखिमका नागरिकलाई गर्मीको असरबाट जोगिन आग्रह गरिएको छ। प्रधानमन्त्रीले आवश्यक परेका ठाउँमा एकअर्कालाई सहयोग गर्न सर्वसाधारणलाई पनि आह्वान गर्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

हजुर, सुन्नुभयो यहाँले शिव परियारको आवाजको यो गीत युमन सधैँ अल्लाह रे माया लाउनलाई, अल्लाह रे माया पर्यो होइन त। शिव परियारको आवाजबाट आजको कार्यक्रमको सुरुवात भयो। सञ्चालक विनोद यस कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित भएको छु। समस्त आदरणीय श्रोताहरू जो 105.7 मेगाहर्ज काठमाडौँ भ्याली, 107.5 मेगाहर्ज धरान सुनसरी क्षेत्र अनि 87.7 मेगाहर्जमा पोखरा भ्यालीमा सुन्नुहोस् यहाँलाई। गुड आफ्टरनुन फ्रम नेपाल, काठमाडौँबाट भन्नु पर्यो होइन, नेपालबाट आएको यो आवाज देश विदेशमा पुग्दछ। बेलायतदेखि ब्रुनाईसम्म, फोकलन्ड टापुदेखि फिनल्यान्डसम्म, बलिजदेखि बोट्सवानासम्म भन्नु पर्यो होइन त, सबै ठाउँमा हामीलाई सुन्नुहुन्छ अनलाइनको माध्यमबाट र हाम्रै आफ्नो प्रत्यक्ष प्रसारणबाट। बेलायतमा करिब 22 ठाउँमा हामीलाई सुन्नुहुन्छ आफ्नै फ्रिक्वेन्सीमा, विभिन्न फ्रिक्वेन्सीमा। र यसरी तपाईँहरूले फोकलन्ड टापुदेखि लिएर ब्रुनाईको आफ्नो फ्रिक्वेन्सीमा सुन्नुहुन्छ अनलाइन मा संसारैभरि। सञ्चालक विनोदको एकपटक फेरि नमस्कार स्वीकार्नुहोला। आज श्रावण महिनाको 28 गते विक्रम सम्बत 2083, आज बिहिबार। श्रोताहरू, शुक्ल पक्ष प्रतिपदाको दिन, चाड पर्वहरू हेर्दाखेरि मैले नि हिजो जानकारी गराएको थिएँ, आज एक पर्व छ, गौँला पर्व भनेर भनिन्छ, काठमाडौँ भ्याली मनाइन्छ भने वर्ल्ड क्यालिग्राफी डे। यो बारेमा छोटो चर्चा हुन्छ एक टिचरसँग, र उहाँ चाहिँ नेसनल क्रिएटिभ ट्रेनिङ सेन्टरमा काम गर्नुहुन्छ चितवनमा, अनि विद्यार्थीहरूलाई क्यालिग्राफी सिकाउनु हुँदो रहेछ। नेपालीमा यसको ठिक भनाइ के छ त, यसो हेर्दाखेरि सुलेखन भनेर भनियो। श्रोताहरू, सुलेखनको बारेमा जानकारी लिउँ। र नेपाली विद्यार्थीहरूले विश्वका विभिन्न ठाउँमा गएर यसको बारेमा धेरै सहभागिता यस सुलेखनमा, अनि जितेका पनि हामीले कुरा सुनेका छौँ। ओके, आजको यो कार्यक्रममा हामीले अरू अरू कुरा पनि गर्छौँ, प्रत्यक्ष कुराकानी र रेकर्डेड कुराकानी सुनाउँछौँ। मलको कुरा छ, सुरुमै हामीले बुटवलका छवि पाण्डेजीले मल अझै पनि पानन किसानले भनेर केही जानकारी गराउनुहुन्छ, र अरू त्यसतिरका कुराहरू, त्यस भेगका कुराहरू यानि कि लुम्बिनी क्षेत्रका कुराहरू गर्नुहुन्छ भने बुटवल भैरवा खुलेका स्पाहरू मा अवैध गतिविधि भएपछि प्रहरीको छापा परेको पनि सुनाउनु छ, यो क्राइम सम्बन्धी, र रूपन्देहीमा चोरीका घटना लगायतका गतिविधि पनि उहाँले कभर गर्नुहुन्छ। रेकर्डेड अन्तर्वार्तामा नेपाली कङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा 6 महिनाको उपचारपछि बिहिबार दिउँसो 12:30 बजे स्वदेश फर्कने कुरा को बारेमा उहाँले गर्नुभएको छ। नेपाली कङ्ग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौड्यालसँग कुराकानी गर्नुभएको सुन्न पाउनुहुन्छ। र अर्को चरणमा आज हामी निशान चापागाई जो नेसनल क्रिएटिभ एन्ड लर्निङ सेन्टरका चितवनका टिचर हुनुहुन्छ उहाँसँग कुराकानी गर्छौँ। खेर भने आज वर्ल्ड क्यालिग्राफी डे यानि कि सुलेखन दिन भनेर अघि भनिहाले भने अलि सुदूर पश्चिमतर्फ जान्छौँ। गेटा विमानस्थल पनि छ र विश्वविद्यालयको पनि कुरा आएको छ, स्वास्थ्य प्रतिष्ठान अथवा चाहिँ त्यहाँको कलेज र हस्पिटलको बारेमा कुराकानी गर्दै हुनुहुन्छ हाम्रा मित्र चित्राङ्ग थापा। आँखा हस्पिटलको पनि अलिकति कुराकानी गर्नुहुन्छ। भन्दै यो बसाइमा तपाईँलाई सबभन्दा पहिला केही समाचार राखिहालौँ। सदर देश विदेशको समाचारमा इरानको मृत्युदण्ड विरुद्ध 32 देश भनेर समाचार राष्ट्रसभाबाट लिएँ मैले। विदेशको समाचार पहिलो राखेँ र विभिन्न पत्र पत्रिका हेडलाइन्सहरू पढ्छु आज म। त विदेशको समाचार यस्तो छ, इरानमा प्रदर्शनकारीहरूलाई मृत्युदण्ड दिने क्रम बढेको भन्दै फ्रान्स, बेलायत र क्यानाडा सहित 32 देशले त्यसको कडा निन्दा गर्दै तेहरानलाई मृत्युदण्डको प्रयोग तत्काल रोक्न र कानूनी आधार बिना हिरासतमा राखिएका सबैलाई रिहा गर्न आग्रह गरेका छन्। युरोपेली संघ ईयूकी विदेश नीति प्रमुख काजा कालास सही ती देशले बुधबार जारी गरेको संयुक्त वक्तव्यमा इरान सरकारले मृत्युदण्डलाई असहमति दबाउने र समुदायमा भय सृजना गर्ने तथा मानवाधिकार प्रयोग गर्ने व्यक्तिलाई सजाय दिने माध्यम बनाएको आरोप लगाएको छ। वक्तव्यमा भनेको छ, सहमतिलाई चुप गराउन, समुदायलाई डराउन र आफ्नो मानवाधिकार प्रयोग गर्ने व्यक्तिलाई सजाय दिन मृत्युदण्डको प्रयोग कहिले उचित हुन सक्दैन। इरानी जनतालाई अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण भेला हुने अधिकार प्रयोग गर्न स्वतन्त्रता दिन पनि ती देशले आग्रह गरेका छन् भन्ने पहिलो खबर छ। इरानको मृत्युदण्ड विरुद्ध 32 देश
उभिएछन् श्रोताहरू। अब कुरिल टापुतर्फ लगौँ यहाँलाई। जापानले आफ्नो भूभागका रूपमा दावी गर्दै आएको विवादित कुरिल टापुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलोपटक भ्रमण गरेका छन्। पुटिनको यो भ्रमणले लामो समयदेखि क्षेत्रीय विवादका कारण तनावपूर्ण रहँदै आएको रुस जापान सम्बन्धमा थप चिसोपन आउन सक्ने संकेत दिएको छ भन्ने अर्को खबर। स्पेनतर्फ लगौँ यहाँलाई। स्पेनमा शताब्दी

का कुर्सी ओके त्यहाँका कुर्सी भने कुर्सी छाता र सूर्य हेर्न गर्ने प्रयोग गरिने विशेष चस्मा सहित खुला स्थानमा भेला भएका भनेर भनिएको छ. स्पेसल आई आँखालाई बचाउने खालको इक्विपमेन्ट प्रयोग गरिएको रहेछ. अब देश विदेशका खबरहरू त सुन्नुभयो. नेपालतिरको के छ त? नेपाल खबर डट कमको शीर्षक भनिहालौँ. 5.5 महिनापछि नेपाल फर्किएका देउबाको 4 बुँदे अपिल छ. नेता बनेर होइन नागरिक बनेर फर्किएको छु भन्ने उहाँको नमस्कार गरेर चाहिँ एस्कलेटरबाट ओर्लिँदै गरेको यहाँ फोटो सहितको खबर छ भने पूर्वमा प्रधानमन्त्री देउबाको भव्य स्वागत भएको खबर को शीर्षक छ. हङकङबाट बैङ्कक हुँदै काठमाडौँ आइपुगे प्रधानमन्त्री देउबा भन्ने खबर. यसले तीनटा उहाँकै बारेमा खबर थापेको छ भने छापेको छ भने थबाङ पहिरोमा बेपत्ता 9 जनाको खोजी कार्य. सरकारलाई एनसेलको चेतावनी. गोप्य सूचना छता छुल्ल पारेर विदेशी लगानीको वातावरण बिगार्यो भनेर एनसेल का मालिकले भनेको कुरा अलिकति राख्नु मन लाग्यो. के भन्नुहुन्छ उहाँ? ओके, समाचार यस्तो छ. निजी क्षेत्रको दूर संचार सेवा प्रदायक एनसेल आजिठिया प्रहरीले सेयर खरिद बिक्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरिएकामा आपत्ति जनाएको छ. बिहिबार विज्ञप्ति जारी गर्दै एनसेलले सरकारले गोप्य सूचना छत्ता छुल्ल पारेर विदेशी लगानीको वातावरण बिगारेको आरोप लगाएको हो. सरकारले एनसेलको सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन मंगलबार संचार मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरेको थियो. यसैले यो प्रतिक्रिया आयो. अन्य खबर के लेख्छन् त? नयाँ पत्रिकाको टप न्युजमा दशैंमा मात्र खुल्ने सुपथ पसल आजदेखि वर्षभरि सञ्चालन हुँदै बजार मूल्यभन्दा 500 रुपियाँ सस्तोमा खाद्य सामग्री बिक्री गरिने भन्ने पहिलो समाचार. रक्तचन्दन तस्करीमा चालक र सहचालकलाई जेल. स्थायी ठेगाना नखुलेको भन्दै मुख्य कारोबारलाई 13 वर्षसम्म उन्मुक्ति दिएको समाचार फोटोसहित राख्दछ. रक्तचन्दनको लग्स अथवा चाहिँ मुढाहरू यहाँ देख्न सकिन्छ. एकजना व्यक्ति पनि फोटो छ, उहाँको हो चिन्न सकिएन. स्वदेश फर्किए देउवा भनेर नयाँ पत्रिका लेख्दैछ भने ऋण तिरिसक्दा पनि 17 परिवारको 3.5 बिघा फुलबारीको कब्जामा. खबर छ सुतारू. जनकपुरमा पनि साहुकारको ज्याजती. 6 लाख ऋणको 1,61,00,000 तिर्दा पनि घर अझै लिलाम गरेको खबर दुःखदायी छ श्रोताहरू. अनलाइन खबरको टप न्युज हेरिहालौँ. सरकारले राजनीतिक पूर्वाग्रह साध्ने हो भने मुलुकको हित हुँदैन देउवाको भनाइ छ. किशोर श्रेष्ठलाई भेट्न गएका वकिल श्रीमती र पत्रकारका नेतालाई प्रहरीले रोक्यो. अर्को खबर, देशभरको खानेपानी समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन भने. कान्तिपुरलाई पनि हेरिहालौँ. रोल्पामा पहिरो अपडेट. 3 को मृत्यु. 9 बेपत्ताको खबर फोटोसहित राख्दछ. करिब 5 महिनापछि स्वदेश फर्किए कंग्रेस पूर्व सभापति देउबा आदि आदि. सिद्धपाटलाई पनि हेरिहालौँ. विश्वकपमा अब 64 टोली प्रश्नवाचक चिन्ह सहितको खबर टपमा छ. पद जोगाउन फिफा अध्यक्ष इन्फान्टिनोको नयाँ दाउ भनेर लेख्दछ. यो लामो लेख पढ्नुहोला. म शक्ति प्राप्त गर्न होइन राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्किएको हुँ शेरबहादुर देउवाको भनाइ राख्दै दोस्रो समाचार राख्दैछ. फुवाको फोटो पनि छ. विभिन्न पत्र पत्रिकाको शीर्षक मैले पढिदिएँ तपाईँहरूलाई र एनसेलको अलिकति विस्तृत रूपमा जानकारी गराएँ भनौँ, इलाबोरेट गरेँ भन्दै अब यहाँहरूलाई एउटा मिठो गीत सुनाऊ. तर त्योभन्दा अगाडि आज के छ त? मौसम सरस्वती हेरिहालौँ. देशको मौसमको कुरा गर्नुपर्दाखेरि देशभर साधारणतः बादल लाग्ने देखिन्छ. कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ. काठमाडौँ भ्याली पोखरा धरानलाई हेरौँ. धरानमा 43 डिग्री सेल्सियस तापक्रम छ. फुल डे आज पुरा दिन खमाइलो छ. सनी डे थ्रु आउट. हाई 45 लो 32 आज धरान. धरानका श्रोतालाई गुड आफ्टरनुन. यहाँले 107.5 MHz सुन्दै हुनुहुन्छ भने नमस्ते यहाँ अब काठमाडौँबाट तपाईँलाई. अनि पोखरातर्फ जाउँ. मोस्टली क्लाउडी फर यु टुडे. आज अधिकतम तपाईँहरूको ठाउँमा हाईमा 32 लोमा 25 डिग्री सेल्सियस तापक्रम छ. सदर रूपमा 30 डिग्री. केही बदली केही घाम कमाइलो हुने देखिन्छ. काठमाडौँ भ्याली आज 26 डिग्री सेल्सियस छ. कुनै कुनै ठाउँमा केही वर्षाको सम्भावना. पूर्वी हावा छ. पूर्वी उत्तर पूर्वी 9 किलोमिटर प्रति घण्टाको वेगमा. कुनै कुनै ठाउँमा घाम लाग्ने पनि देखिन्छ. भोलि पनि छन्डी छन्डी यस्तै वेदर छ. यो भन्दै तपाईँहरूलाई अब एउटा मिठो गीत सुनाऊ र कार्यक्रममा छवि पाण्डेजीलाई ल्याइहालौँ. उहाँले विभिन्न कुराहरू ल्याउन चाहनुहुन्छ. ओके, यो गीत राखौँ. सामना खतानी लेखेको छ स्पेलिङमा. जे होस् गीत सुनाऊ, त्यसपछि कुराकानी गरौँला है त.

0: जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि डिफेन्स डिस्काउन्ट service.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो PFBS गोर्खा रेडियो हो।

0: मन भने यस्तै हो भन्दै हुन्थ्यो मेरो नमाथे भने अब हामी कुराकानी तर्फ लागिहालौँ समयलाई पनि हेर्नुपर्छ कुराकानीमा हामी जाँदैछौँ लुम्बिनी प्रदेशतर्फ मित्र हुनुहुन्छ छवि पाण्डेजी उहाँ आइसक्नु भएको छ विभिन्न कुराकानी गर्नुहुन्छ र पहिला त मौसम सम्बन्धी कुरा नै बुझिहालौँ उहाँबाट नै छविजी नमस्ते स्वागत छ यहाँलाई
1: हजुर हजुर नमस्ते नमस्ते धन्यवाद
0: नमस्ते आराम हुनुहुन्छ
1: हजुर ठिकै छ
0: के छ त सबभन्दा पहिला मौसमबाट सुरु गर्नुहोस्
1: ए मौसमले त गर्मीले चाहिँ खास गरेर चाहिँ अझै पश्चिम तराईमा अहिले चाहिँ एकदम आकुल व्याकुल बनाएको छ पानी पर्दा केही रात भए पनि चाहिँ पानी रोकिएपछि वाफ हप्ते गर्मीकोले चाहिँ एकदमै समस्या बनाएको छ गर्मीले जनजीवन एकदमै पुरै प्रभावित भएको छ विगत तिन दिनदेखि पश्चिम तराईमा त एकदमै वाफ वाफ गर्मीले गर्दाखेरि चाहिँ सबैको धेरैको जनजीवन चाहिँ सुतेर चाहिँ यो चाहिँ समस्या निम्तिएको छ बिरामीहरू बढेका छन् त्यसै गरी सर्पको जोखिम पनि त्यस्तै छ गर्मीले गर्दाखेरि चाहिँ तराईमा विषालु सर्पको जोखिम चाहिँ अहिले एकदमै बढेको छ सर्पका बिरामीहरू समेत अस्पतालमा बढिरहेका छन् त्यसै गरी सर्प उद्धारकर्ताहरू समेत चाहिँ चाहिँ अहिले चाहिँ पालिकाहरूमा बढेका छन् किन भन्दाखेरि चाहिँ पालिकाहरूले समेत चाहिँ विषालु सर्पको जोखिम हरेक वर्ष बढिरहेकोले चाहिँ पालिकाहरूले समेत चाहिँ यो विषालु सर्प समात्ने चाहिँ एउटा तालिम नै चलाएर चाहिँ अहिले चाहिँ पश्चिम तराईमा चाहिँ यो अभियान चलाएका छन् र चाहिँ अहिले चाहिँ हरेक पालिकाहरूमा चाहिँ यो सर्प समात्ने विषालु सर्प समात्ने यो उद्धारकर्ताहरू चाहिँ तयार भएका छन् त्यसमाथि लाइन जाने समस्या छ रातिमा चाहिँ लाइन जाँदाखेरि चाहिँ ठुलो समस्या चाहिँ बेहोर्नु परेको छ विद्युत छिनछिनमा आउने जानेले समस्या निम्त्याएको छ र धेरैले चाहिँ अहिले चाहिँ कुलमान घिसिङ भइदिएको भए सायद यस्तो हुन्थेन कि भनेर चाहिँ कुलमान घिसिङलाई नै सम्झिने चाहिँ अवस्था आएको छ अहिले
0: ओके अब जसले राम्रो काम गर्यो उसलाई सम्झने त हो नि होइन त्यस्तै बुझिन्छ भने अब तपाईँले आज हामीलाई पठाएको यो नोटमा किसानले अझै मल पाएनन् भन्नु भएको छ तराईको गर्मी त कुरा गरिहाल्नु भयो तपाईँले होइन के छ त मलको स्थिति के छ किसानले अब धान रोपाई बल्ल बल्ल गर्नुभयो गोडगाड सक्यो होला मल छर्ने बेला भयो कि भएन तर मल चाहिँ अझ पनि छैन होइन सुनाउनुहोस् त
1: जुनसुकै सरकार आए पनि के अरे यस अगाडिका सरकारले पनि त्यही अब समस्या दोहोऱ्याएको थिए र अहिले बाली नेतृत्वको सरकारले पनि चाहिँ किसानलाई चाहिँ मल समयमा दिन सकिरहेको छैन यद्यपि रूपन्देही जिल्लामा कृषि ज्ञान केन्द्र रूपन्देहीका अनुसार रूपन्देही जिल्लामा यस वर्षको रोपाई आधिकारिक रूपमा सम्पन्न भएको छ जस अनुसार चाहिँ 97% चाहिँ रूपन्देहीको खेतमा चाहिँ यो वर्ष रोपाई भएको छ तर रोपाई भइसक्यो रोपाई भएको पनि चाहिँ सुरुवात गरेका किसानको रोपाईको समय चाहिँ लगभग लगभग एक महिना भएको छ त्यसै गरी चाहिँ अन्तिममा रोपाई गर्नेहरूको सोचेर चाहिँ किसानको धान पनि चाहिँ अहिले चाहिँ 10-15 दिन भइसकेको छ तर चाहिँ खास गरी रोपाई गरेको 15-20 दिनपछि 20-25 दिनपछि यो मल युरिया के अरे यो डाई पोटास लगायतका चाहिँ मलहरू चाहिँ राख्नुपर्ने समय हो तर चाहिँ किसानले चाहिँ त्यही समस्या के अरे चाहिँ बेहोरिरहेका छन् गत वर्ष जस्तै यो वर्ष पनि मल नपाएको गुनासो गरेका छन् जसले गर्दाखेरि चाहिँ उत्पादन धान उत्पादन चाहिँ यो वर्ष पनि भारी रूपमा गिरावट आउनेछ त्यसमाथि चाहिँ मौसमले समय चाहिँ किसानलाई अहिले चाहिँ मर्का पारिरहेको छ विगत करिब करिब लुम्बिनी प्रदेशको पश्चिम तराईमा चाहिँ विगत 5-7 दिनदेखि चाहिँ चर्को गर्मीले गर्दाखेरि चाहिँ धान खेत सबै सुक्ने अवस्था आएको छ पानी पर्न सकिरहेको छैन त्यसमाथि चाहिँ किसानलाई चाहिँ मलको शास्तिले चाहिँ समस्या दिइरहेको छ
0: ओके मल सधैँ भनौँ न अब ल्याउनलाई किन यस्तो गाह्रो अथवा चाहिँ मल कारखानै बनाउन किन गाह्रो भनेर सबैको मनमा कौतलता छ होइन नेपालमा कसैलाई बनाइन्छु भन्दा पनि मल कारखाना बन्न सकेको छैन भनेर पनि सुन्छु कता कता नेपालमा मल कारखाना बनाउनको लागि केले रोक्यो भन्ने प्रश्न चाहिँ एकदमै टटकार रूपमा उभिएको छ भने अब तपाईँले सधैँ जहिले पनि आउनुहुन्छ भैरवा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको एउटा दुईवटा कुरा भनिहाल्नुहुन्छ यसपालि छ कि छैन त
1: यो भैरव स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अपरेटिङ बेस बनाउने गरी तयारी सुरु भएको छ यद्यपि यो तयारी सुरु हुँदै गर्दाखेरि चाहिँ लुम्बिनीका पर्यटन व्यवसायको लागि यो सुखद समाचार होइन किन भन्दाखेरि चाहिँ सरकारको निर्देशनपछि चाहिँ निगमले चाहिँ यो विमानस्थललाई चाहिँ अपरेटिङ बेस अर्थात् चाहिँ प्रशिक्षणको रूपमा पाइलटलाई प्रशिक्षण दिने के अरे चाहिँ विमानस्थलको रूपमा चाहिँ अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा चाहिँ यसलाई चाहिँ तयारी सुरु गरेको छ यसलाई चाहिँ तर्कनाथी नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चाहिँ निगमका फर्स्ट अफिसर पाइलटहरूलाई चाहिँ एयरबस 1320 जहाज मार्फत चाहिँ बेस ट्रेनिङ पाइलट के अरे प्रशिक्षण दिने भनेर चाहिँ यो हिजोदेखि सुरुवात भएको छ र यो भदौ 2 गतेसम्म यसको सञ्चालन हुनेछ अर्थात् यहाँबाट चाहिँ पाइलटहरूले चाहिँ तालिम दिनेछन् तर यो चाहिँ के अरे चाहिँ नेपाल यहाँ जस्तो खास गरी लुम्बिनी क्षेत्रमा चाहिँ भैरव क्षेत्रमा होटलमा लगानी गरेका अरबौँ अरबौँ लगानी गरेका पाँच तारे होटलहरूको लागि यो दुःखद खबर हुनसक्छ। किन भन्दाखेरि चाहिँ भैरवबाट चाहिँ अब ठुल्ठुलो अन्तर्राष्ट्रिय एयरपोर्ट अन्तर्राष्ट्रिय वायुसेवाले चाहिँ यहाँबाट उडान गर्नुपर्ने हो, यहाँबाट धेरै यात्रुहरू चाहिँ हजारौँ हजार यात्रुहरू चाहिँ यो क्षेत्रबाट चाहिँ यात्रा गर्नुपर्ने हो, त्यसबाट मात्रै चाहिँ यो क्षेत्रको चाहिँ के अरे यो विकास हुन्थ्यो, लुम्बिनीको विकास हुन्थ्यो। तर चाहिँ नेपाल सरकारले समेत चाहिँ अब यो यो भैरव स्थित गौतम बुद्ध विमानस्थललाई चाहिँ अन्तर्राष्ट्रिय विमानस्थललाई अब यो यात्रुको भन्दा पनि चाहिँ यसलाई चाहिँ चाहिँ गत वर्ष पनि चाहिँ यही कुरा आएको थियो, अहिले चाहिँ यसको सुरुवात भएको छ। गत वर्ष पनि चाहिँ भैरव स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चाहिँ पार्किङ विमानस्थलको रूपमा जस्तो काठमाडौँमा ल्यान्ड हुने ठुल्ठुला अन्तर्राष्ट्रिय जहाजहरू चाहिँ त्यहाँ अभावले गर्दाखेरि चाहिँ भैरवमा चाहिँ फेरि चाहिँ अब चाहिँ पार्क रूपमा चाहिँ यसलाई विकास गर्नुपर्छ भन्ने कुरा उठेको थियो। त्यसै गरी कार्गो एयरपोर्टको अन्तर्राष्ट्रिय एयरपोर्टको रूपमा पनि यसको कुरा उठेको थियो। र पछिल्लो समय चाहिँ नेपाल वायु सेवा निगमले खास गरी चाहिँ यो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चाहिँ आफ्नो अन्तर्राष्ट्रिय उडानको लागि चाहिँ के अरे चाहिँ यो अपरेटिङ बेसको रूपमा चाहिँ यसलाई चाहिँ बनाउने कुराले चाहिँ लुम्बिनीको होटल व्यवसायी लुम्बिनीका पर्यटन व्यवसायलाई चाहिँ यसले खासै उत्साह दिनुभएको छैन। यसले गर्दाखेरि चाहिँ लुम्बिनीको चाहिँ होटल व्यवसायहरूको लुम्बिनीको चाहिँ अरबौँ रुपियाँ चाहिँ फेरि पनि जोखिममा पर्ने सम्भावना देखिएको छ। यद्यपि 2071 सालमा चाहिँ जुन नेपाल सरकारले 35 अर्ब लगात अनुमान गरी यसको शिलान्यास गरेको थियो, तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले यसको सुरुवात गर्नुभएको थियो र 79 साल आजभन्दा 4 वर्ष अगाडि शेरबहादुर देउवा नेतृत्वको सरकारले उहाँले चाहिँ नै यो विमानस्थलको अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको थियो। तर 4 वर्षको बिचमा करिब करिब 6 महिना बाहेक अन्तर्राष्ट्रिय उडान यसबाट नहुँदाखेरि चाहिँ यो चाहिँ समस्या चाहिँ के अरे चाहिँ लुम्बिनीको होटल व्यवसाय लुम्बिनीको पर्यटन व्यवसाय यो चाहिँ क्षेत्र चाहिँ सुनसान हुने हो कि भन्ने कुरो चाहिँ भन्ने अवस्था चाहिँ सिर्जना भएको छ। निगमले चाहिँ यद्यपि चाहिँ अब यो विमानस्थलमा छुट्टै अपरेटिङ सेस बनाएको छ, यसबाट चाहिँ भइरहेका अन्तर्राष्ट्रिय एयरलाइन्सहरू कम्पनीहरूलाई चाहिँ उडानको लागि चाहिँ प्रेरित गर्न बल पुग्छ कि भन्ने थोरै मात्रै विश्वास गरिएको छ।
0: ओके, बेला बेला तपाईँले अपडेट गर्नुहुन्छ। यसपालि चाहिँ अब पाइलट ट्रेनिङको कुरा गर्नुभयो, अपरेटिङ बेस बनाउने कुरा गर्नुभयो भने बुटोल र भैरवमा अहिले धमाधम खुलेका स्पाहरूमा अवैध गतिविधि पत्ता लाग्यो, प्रहरीको छापा पर्यो, यो कथा के हो सुनाउनुहोस्।
1: निश्चित रूपमा चाहिँ मसाजको नाममा चाहिँ खुलेका चाहिँ रूपन्देहीको बुटवल भैरव तिलोत्तमा लगायतको क्षेत्रमा चाहिँ दर्जनौँ सयौँ प्रकृतिका स्पा होटलहरू स्पाहरू खुलेका छन्। ती स्पाहरूमा चाहिँ अवैध गतिविधि हुने गरेको भनेर चाहिँ धेरै पहिलेदेखि चाहिँ गुनासो आएको हो। पछिल्लो समय चाहिँ प्रहरीले चाहिँ हिजो मात्रै चाहिँ ती धेरै गुनासो आइसकेपछि बुटवल भैरव र तिलोत्तमा क्षेत्रका 25 वटा स्पामा चाहिँ छापा मारेको छ, जसबाट चाहिँ 12 जना पक्राउ परेका छन्। ती पक्राउ परेकाहरूले चाहिँ अश्लील गतिविधि गरेको भनेर चाहिँ इलाका प्रहरीकाले बुटवलका प्रहरी नायब उपरीक्षक डिएसपी निशान्त श्रीवास्तवले बताउनु भएको छ। अवैध गतिविधि गरेको आरोपमा उहाँ करिब 12 जनालाई 7 जना महिला र 5 जना पुरुषलाई पक्राउ गरिएको छ। यसबाट चाहिँ के थाहा हुन्छ भन्दाखेरि चाहिँ मसाजको नाममा खोलिएका शारीरिक तन्दुरुस्तीका लागि खुलेका स्पाहरू चाहिँ मा चाहिँ अवैध धन्दा हुने गरेको चाहिँ यो चाहिँ धेरै पहिलेदेखिको गुनासो थियो र अहिले चाहिँ पछिल्लो समय आएर चाहिँ प्रहरीले चाहिँ हिजो बल्ल छापा मारेको छ। यद्यपि चाहिँ यसमा चाहिँ प्रहरी समय चाहिँ स्पाहरूबाट चाहिँ रकम अवैध रूपमा रकम असुली गर्ने गरेको गुनासो आएको थियो। अब यसमा चाहिँ अब स्पा र प्रहरी बिच चाहिँ यसमा चाहिँ अब कुरो नमिलेर चाहिँ प्रहरीले छापा मारे हो कि अथवा चाहिँ अब धेरै गुनासो आएर मात्रै छापा मारे हो त्यो चाहिँ फरक कुरा। तर चाहिँ रूपन्देहीमा खुलेका स्पाहरूमा चाहिँ निश्चित रूपमा चाहिँ नेपाल भारत सीमा क्षेत्र पनि खुला छ र खास गरी चाहिँ भारतबाट समेत चाहिँ स्पामा चाहिँ भारतीयहरू समेत चाहिँ धेरै आउने गरेको चाहिँ अवस्था छ। हिजो छापा मार्दा पनि चाहिँ ती सबै चाहिँ के अरे चाहिँ जुन प्रहरीले समातेको छ ती सबै चाहिँ धेरै चाहिँ भारतबाट आएका चाहिँ पुरुषहरू रहेको चाहिँ प्रहरीले जनाएको छ। यद्यपि उनीहरूको नाम चाहिँ व्यक्तिगत उसको कारणले गर्दा चाहिँ नाम चाहिँ गोप्य राखिएको चाहिँ प्रहरीले जनाएको छ। यसमा चाहिँ के देखिन्छ भन्दाखेरि चाहिँ रूपन्देहीका स्पाहरू चाहिँ खास गरी चाहिँ यो मसाजको नाममा खोलिए पनि चाहिँ यसमा चाहिँ महिला पुरुषको अवैध गतिविधिहरू पैसाकै नाममा चाहिँ अवैध गतिविधिहरू अवैध शारीरिक सम्पर्कको कुराहरू चाहिँ बढी नै देखिएको चाहिँ गुनासो चाहिँ छ र चाहिँ यो गुनासोको सम्बोधन चाहिँ हिजो प्रहरीले चाहिँ केही मात्रामा चाहिँ यो छापा मारेर सम्बोधन गरेको छ। यद्यपि चाहिँ यो पहिलो मात्रै होइन अन्तिम पनि समस्या चाहिँ समाधान होइन।
0: प्रहरी तपाईहरुको भनौं अब कन्ट्याक्टमा हुनुहुन्छ, यसो त्यहीँ गएर सोध्नुहोस् न वास्तविकता के हो, किन अहिले छापा मारियो, पहिलादेखिको एउटा चाहिँ कम्प्लेन थियो, आदि आदि बुझ्नु होला। भन्दै गर्दा तपाईँलाई अर्को पनि सोध्न चाहन्छु, यो बोर्डर टाउनतिर नि छविजी धेरै ठाउँमा मिनी कसिनोजहरू खोलेका छन् होइन, त्यसका ग्राहकहरू धेरै जस्तो भारतीय नै हुन्, बिहार युपीतिरका भनेर हामी सुन्छौँ। नेपालीलाई चाहिँ जुवा खेल्न जुवा घरमा जान चाहिँ प्रतिबन्ध छ, त्यहाँ चाहिँ सुरा सुन्दरीदेखि लिएर हरेक कुराको भनौँ न अब उपलब्धताले गर्दाखेरि उहाँहरू अट्र्याक्ट भएका छन्। त्यसले गर्दाखेरि त्यसलाई अब हाम्रो आफ्नो नेपाली समाजमा पनि विकृति ल्याउने त स्वाभाविकै भयो होइन, गर्दाखेरि त्यसतर्फको अलिकति डिटेल समाचार सुन्न पाए हुन्थ्यो। उतातिर मैले हिजो बिहार न्यूज हेर्दै थिएँ, बिहारमा यो नशालाई प्रतिबन्ध जुन चाहिँ लगाइयो त्यसले केही फाइदा पुगा छैन रे। पाँच वर्ष अगाडि नीतिश कुमारको पालामा लगाइएकोमा चाहिँ झन्डै झन्डै पुरुषहरू चाहिँ 14% चाहिँ लतमा परेकाहरूलाई फेरि अलि स्टार्ट अथवा चाहिँ अलि अर्को अनुसन्धान गर्दाखेरि 16-17% अझै पनि के भन्छ रक्सीको कुलतमा परेका छन् भनेर त्यहाँको खबर थियो भने यसले केही फाइदा गरेन भन्दाखेरि उनीहरू त्यहीँ कन्ज्युम गर्छन् कि त्यहीँ लोकल बनाएको रक्सीहरू खान्छन् कि नेपालतिर आएर त्यतिर जान्छन्, के छ अपडेट तपाईँको?
1: यो खास गरी यो नेपाल भारत सीमा क्षेत्र खुला भएको हुँदाखेरि चाहिँ जस्तो नेपाल यो हाम्रो उत्तर प्रदेश खास गरी सिद्धार्थनगर हाम्रो यो पर्छ, सिद्धार्थनगरको नौतनवा सुनौली त्यसै गरी गोरखपुर क्षेत्र यस क्षेत्रको चाहिँ मानिसहरू भारतीयहरू चाहिँ नेपालमा चाहिँ के अरे चाहिँ प्रवेश गर्ने नेपालमा आउने र उनीहरूले चाहिँ यस्तै अश्लील गतिविधिहरू मादक पदार्थ सेवनदेखि लिएर चाहिँ विभिन्न किसिमका चाहिँ अब चाहिँ होटलहरूमा चाहिँ अब चाहिँ यो अश्लील गतिविधिहरू गर्ने जुन के अरे चाहिँ धेरै पहिले गुनासो यो चाहिँ के अरे सत्य हो किन भन्दा चाहिँ के अरे चाहिँ नेपालमै उनीहरूले चाहिँ एउटा उखाने के अरे भन्ने गरेका छन् सूर्य अस्त त नेपाल मस्त भनेर उनीहरू भन्छन्। यी खास गरी भारतमा त्यस्तो गतिविधिहरू गर्न पाइँदैन छुट छैन, प्रशासनले चाहिँ अलिक कडा नियम बनाएको कारणले गर्दाखेरि चाहिँ त्यो चाहिँ त्यो गतिविधिहरू चाहिँ यसो अवैध मदिरा सेवनको लागि पनि उनीहरू चाहिँ लामो लाइन बस्नुपर्छ भारतमा भन्ने कुरा छ। तर नेपालमा चाहिँ एउटा सामान्य किराना दोकानमा समेत चाहिँ मदिराको पसल के अरे व्यवस्था छ, त्यसले गर्दाखेरि चाहिँ अब उनीहरू चाहिँ सिधै सिधा चाहिँ बोर्डरबाट चाहिँ नेपाल प्रवेश गर्ने जस्तो सुनौली भैरव आउने बुटोल आउने त्यस लगायत चाहिँ विभिन्न त्यो तिलतमा लगायत चाहिँ पाल्पासम्म जाने अब जुन चाहिँ अहिले चाहिँ गरेर पछिसम्म चाहिँ बढेको छ त्यो किनारा चाहिँ एक किसिमले चाहिँ पर्यटन व्यवसायले पनि फाइदा पुगेको छ। तर चाहिँ अर्कोतर्फ चाहिँ उनीहरू चाहिँ अब अलिक स्वदेश चाहिँ अलिक फरक चाहिँ उनीहरू चाहिँ अलिक चाहिँ रमाइलोको लागि भन्दा पनि अलिक चाहिँ यो अलिक अर्को अश्लील गतिविधिहरूको लागि पनि उनीहरू चाहिँ संलग्न भएको देखिँदाखेरि चाहिँ यसले चाहिँ के अरे चाहिँ थोरै चिन्ता पनि बढाएको छ, धार्मिक पर्यटन त्यसै गरी चाहिँ बढेको पनि छ। तर किन भन्दा चाहिँ यो त्यो सँगसँगै चाहिँ एउटा केही राम्रो पक्ष छ भने चाहिँ धेरै चाहिँ नराम्रो पक्ष पनि नेपालमा देखिरहेको कारणले गर्दाखेरि चाहिँ यो नेपाल भारत खास गरी नेपाल भारत खुला सीमा बोर्डरले चाहिँ भोलिको दिनमा चाहिँ अहिले त होइन तर भोलिको दिनमा चुनौती आउने हो कि भन्ने चाहिँ एक खालको चिन्ता छ। र खास गरी चाहिँ भैरवा र लुम्बिनी क्षेत्रमा खोलेका 5 तारे होटलहरूमा त्यहाँ 3 तारेदेखि 5 तारे होटलहरूमा चाहिँ यो के अरे यो उसको क्यासिनो जुन
0: उनीहरूले मिनी क्यासिनो भन्छन्
1: हजुर मिनी क्यासिनो त्यसमा चाहिँ नेपालीहरूलाई प्रवेश नदिए पनि चाहिँ त्यहाँ चाहिँ प्रहरीले चाहिँ गत वर्ष पनि छापा मारेको थियो भैरव क्यासिनोहरूमा, तर त्यहाँ नेपाली पनि देखिए त्यसै गरी भारतीयहरू पनि देखिए। यो के भनेपछि नेपालीलाई प्रवेश प्रतिबन्ध भनिए पनि चाहिँ त्यहाँ चाहिँ नेपालीहरू समेत चाहिँ जाने गरेको चाहिँ धेरै चाहिँ देखिन्छ। यद्यपि चाहिँ प्रहरीलाई समेत चाहिँ त्यो 5 तारे होटलमा चाहिँ उनीहरूको अब चाहिँ त्यो छापा मार्ने त्यस्तो चाहिँ अब धेरै कम मात्रामा सुनिँदाखेरि चाहिँ यसमा नेपालीहरू समेत चाहिँ बढी देखिने गरेको चाहिँ यता कता चाहिँ के अरे नेपाली क्षेत्रबाट चाहिँ नेपाली क्षेत्रबाट चाहिँ गुनासो चाहिँ आउन चाहिँ रोकिएको छैन। अब भारतीय स्वतः आउने भए तर नेपालीहरू समेत त्यसमा प्रवेश गर्ने गरेको चाहिँ उदाहरणहरू छन्।
0: ओके, अब विभिन्न तरिका छन्, लुप होल छन्, कमी कमजोरीको फाइदा पनि लिन्छन् भन्दै अब तपाईँले ऐ के भन्नुभयो सूर्य अस्त के नेपालमा के भन्नुभयो त मैले उखान के भन्नुभयो
1: हजुर
0: सूर्य अस्त त नेपाल मस्त ओके सूर्य अस्त आएपछि नेपाल मस्त हुन्छ भनेको
1: हजुर हजुर एकदमै सही हो। उनीहरूले चाहिँ भारतीयहरूले चाहिँ यो होटलमा बस्दाखेरि नै उनीहरूले त्यही उखान लगाउँछन् धेरै जस्तो चाहिँ उनीहरूले अब त्यो भारतमा त्यो सुविधा छैन त्यस कारणले गर्दा उनीहरू चाहिँ नेपालमा आएर चाहिँ मजाले चाहिँ उनीहरू आफ्नो यसमा पैसा भएपछि जे पनि हुन्छ भन्ने चाहिँ एक किसिमको चाहिँ मानसिकताले चाहिँ उनीहरू चाहिँ प्रेरित देखिन्छन् र उनीहरू चाहिँ अलि सम्पन्न भएको मान्छेहरू चाहिँ उनीहरू चाहिँ नेपालमा आएर चाहिँ अब मदिरादेखि लिएर अब विभिन्न कामको विभिन्न गतिविधिमा उनीहरू चाहिँ संलग्न भएको चाहिँ देखिएको छ।
0: अब बिहारमा त प्रतिबन्धै छ, त्यसकारण लुकीचोरी त त्यस्तै हुन्छ होइन। अब अमेरिकामा 1929 यो ठुलो बडो मन्दी आएको बेलामा होइन, ग्रेट डिप्रेसन आएको बेलामा यो सरा रक्सीहरूको बन्दी बनाउँदाखेरि बुटलेगिङ भयो होइन। त्यो संसारमा जहाँ पनि जे प्रतिबन्ध त्यसमा त्यस्तो हुन्छ होइन। त्यसले गर्दाखेरि यो ग्याङस्टर्सहरूको चाहिँ सुरुवात त्यहीँबाट भयो भनेर भनिन्छ होइन। अब हजुर, मैले के भन्दै थिएँ भने भन्नुहोस् तपाईँ भन्नुहोस्।
1: एउटा प्रसङ्ग छ, बुटवलमा जति नै ग्यास के अरे वितरण गरे पनि ग्यासको अभाव चाहिँ रोकिएन। यो समस्या के छ भन्दाखेरि चाहिँ यो चाहिँ अब नेपाल आयल निगमले यो सरकारलाई समेत यसले ठुलो के अरे चाहिँ हानि गरेको छ। सरकारलाई चाहिँ सबै दोष चाहिँ के अरे चाहिँ ग्यासको अभावले चाहिँ सरकार सङ्घीय सरकारलाई नै के अरे चाहिँ यसको चाहिँ दोष जाने भएको हुँदाखेरि चाहिँ सरकारले पनि चाहिँ यसमा एकदमै इनिसिएटिभ लिएर चाहिँ नेपाल आयल निगम रूपन्देही भलवारीले चाहिँ एकदम चाहिँ दैनिक 900 सिलिन्डर ग्यास वितरण गरिरहेको छ बुटवल क्षेत्रमा। तर चाहिँ हरेक दिन चाहिँ ग्यास वितरण गरे पनि चाहिँ यो आज पनि बुटवलको देवीनगरमा चाहिँ ग्यास वितरण बिहानै भइरहेको छ। 900 सिलिन्डर चाहिँ आज वितरण गर्ने प्रोग्राम छ। तर चाहिँ त्यहाँ चाहिँ के देखिन्छ यस्तो प्रसन्न गर्मीका बिच भने चाहिँ अब उपभोक्ताले साँच्चै यो चाहिँ ग्यास अभाव भरि हो कि त्यो कसैले पनि बुझ्न सकिरहेन। यो चाहिँ एकदमै चाहिँ प्रचण्ड गर्मीका बिच पनि यो लामो लाइन देखिन्छ र उपभोक्ताहरूले चाहिँ भनेर भन्छन् तर ग्यास छैन भनेर चाहिँ। तर एउटै यस्तो समस्या आइसक्यो कि नेपाल भारत बोर्डर सीमा क्षेत्र छ, अब नेपालीहरूले चाहिँ अब आधी घन्टाको यात्रामा पनि गएर चाहिँ इन्डियाबाट गएर चाहिँ ग्यास पनि लिएर आउन सक्छन्। तर यस्तो समस्या देखेँ कि चाहिँ एउटै के अरे चाहिँ घरमा चाहिँ तपाईँको 5-10 चाहिँ के अरे चाहिँ यो ग्यास चाहिँ स्टोर गरेर राखिदिने समस्या चाहिँ बुटवल क्षेत्रमा
0: सबै ठाउँमा बुटवल भैरवातिर मात्रै होइन नेपाल भरि नै त्यो भएको हुनाले चाहिँ सर्टेज भएको छ होर्डिङ।
1: त्यो काठमाडौँतिर त किनभने स्वाभाविक हुन्छ किन उनीहरू चाहिँ त्यो बोर्डर एरिया टाढा पर्छ, त्यसले गर्दा उनीहरू चाहिँ बाध्यताले गर्छन् होला। तर यो बोर्डर एरियाका उपभोक्ताले समय चाहिँ यस्तो अवस्था यस्तो समस्या गरिदिँदाखेरि चाहिँ यो नेपाल सरकारलाई ठुलो असर परिरहेको छ। एउटै घरमा तपाईँको चाहिँ 5 लिएर चाहिँ कम्तीमा पनि 5 लिएर चाहिँ 9 सिलिन्डर समेत राखेको देखियो। तपाईँको चाहिँ अब होटलहरूले त तपाईँको चाहिँ 100 चाहिँ अब यो ग्यास अभाव भयो भने चाहिँ अब ग्यास पाइँदैन भनेर चाहिँ उनीहरूको चाहिँ आफ्नो व्यवसाय नै बन्द हुन्छ भनेर चाहिँ उनीहरूले चाहिँ 100-200 समेत चाहिँ सिलिन्डर चाहिँ स्टक गरेको राखिएको देखियो। त्यो भन्दा चाहिँ वास्तवमा यो नेपालमा यो ठुलो ग्यासको चाहिँ यो ठुलो समस्या देखिने अवस्था चाहिँ छ।
0: मैले तपाईँसँग बिदा लिने बेला भयो अघि मैले तपाईँलाई भन्दै थिएँ है, नेपालमा तपाईँले बडो मजाले एउटा चाहिँ भारतीयहरूले भनेको उखान भन्नुभयो होइन। अब भारतका कति ठाउँमा चाहिँ यो रक्सी किनबेच गर्न पाइँदैन, एकदमै तोकिएको ठाउँमा मात्रै पाइन्छ, लाइन लाग्नुपर्छ। त्यसमा पनि अब बिहारमा त पाइँदै पाइँदैन है, प्रतिबन्धै छ भन्नु पर्यो है कि। अब ठुला ठुला सहरमा ठुलो ठुला होटेलतिर मात्रै 5-स्टारतिर पाइन्छ होला, तर आम जनताले लिन जाँदाखेरि चाहिँ लाइन लाग्दाखेरिको मलाई एउटा सम्झना छ होइन। अनि तपाईँले आफ्नो नाम दिनु पर्यो, नाम क्या है भनेर सोधेपछि नाम लेख्नु पर्यो। सराबीको नाम क्या है, डायलग नै त्यस्तो हुन्छ होइन। सराबीको नाम, सराबीको बापको नाम क्या है भनेर सोध्दो रहेछ कि यहीँबाट बियर किन्न जाँदाखेरि पनि है गर्दाखेरि त्यसले चाहिँ मैले भन्न खोजेको हाँसो त होला तर डिस्करेज गर्ने के होइन। नामै अब सराबी है, सराबीको नाम क्या है, सराबीको बापको नाम क्या है भनेर 3 पुस्ता लेख्दो रहेछ। त्यसले गर्दाखेरि मान्छे त्यसै पनि डिस्करेज हुने। यहाँ चाहिँ यतातिर दुधको पसल औषधि पसल बिचमा चाहिँ सराबको पसल होइन त। एनिवे हाइवेतिर जानुहुन्छ भने तपाईँले अर्को दोकानै के भन्छ एल्कोहलको दोकान पाइन्छ अथवा पसल पाइन्छ। एनिवे थ्याङ्क यू भेरी मच, तपाईँलाई बिदा लिउँ त। हस् नमस्कार, थ्याङ्क यू, बाई बाई। मित्र म हुनुहुन्छ छवि पाण्डेजी, बुटवलबाट विभिन्न कुरालाई हाइलाइट गर्दै साधन राज वैद्यको आवाज सुनौ।

0: हजुर साधनराज मृदुको आवाजको गीत अलिकति मैले छोट्याएँ, समयको अभाव रहन गयो। छवि पाण्डेजीले धेरै कुरा कभर गर्नुभयो भने तपाईँलाई एक अन्तर्वाद राखिहालौँ, तर त्योभन्दा अगाडि यसो फेसबुक खोलेको हाम्रो मित्रले हाम्रो योगराजीले अपलोड गर्नुभएको रहेछ। निर्मल पूर्जा एमबी अल्सो नोन एज निम्स द एक्सक्युजिई एन्ड स्पेसल बोट सर्भिस द स्पेसल फोर्सेस युनिट अफ दि रोयल नेभी भनेर उहाँ भन्नुहुन्छ, र अन्य 9 क्लाइम्बर्सहरूको जुन चाहिँ निधन भयो त्यसको लागि एउटा शोक सभा आयोजना गरेको रहेछ, त्यसको फोटो र केही अपडेट लिनु लेख्नु भएको छ। 12 क्विन्स गर्खा इन्जिनियर्स यो चाहिँ मेडस्टोन इन्भिक्टा पार्क बारेको त्यो फोटो हेर्नुहोला, समवेदना यहाँले पनि दिनुहोला है त। ओके, यु विल नेभर बी फॉरगॉटन, रेस्ट इन पीस निम्स दाई भनेर लेख्नु भएको छ उहाँले हाम्रो बिएबिएस गर्खाको फेसबुकमा हेर्नुहोला। अब लागौ कुराकानीतर्फ।
1: बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ। आज विशेषतः पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा लामो समयको विदेश बसाईपछि स्वदेश फर्किने कुरा संचार माध्यममा आइसकेको छ, र केही समय अगाडिको समाचारलाई आधार मानेर भनियो भने उहाँलाई धरकपट गर्ने कुराहरू आएको थियो, तर पछिल्लो स्थितिमा यो धरकपट नगर्ने भन्ने खालका कुराहरू आएको छ, र लगत्तै नेपाली कंग्रेसभित्र दुईवटा चाहिँ धार देखिएको छ, पुराना सत्ता पुराना पक्ष र नयाँ जो अहिले पूर्व स्वास्थ्य मन्त्री पनि भइसक्नु भएका गगन थापाको नेतृत्वमा अहिले चाहिँ भनौँ यो सभापतित्वमा चलिरहेको छ, र उहाँहरूको चाहिँ यो बिचमा अलिकति विवाद पनि देखिएको छ। यो विवादको मूल चुरो भनेको यो पार्टी एकतासँग मूल मुद्दासँग जोडिएको विषय छ। छोटकरीमा कुराकानी गर्दैछौँ। प्रदीप पौड्याल उहाँ पूर्व स्वास्थ्य मन्त्री पनि हुनुहुन्छ र अहिले उहाँ चाहिँ महामन्त्री पनि हुनुहुन्छ नेपाली कङ्ग्रेसको। कार्यक्रममा स्वागत गरिहालौँ प्रदीप सर, कार्यक्रम स्वागत छ यहाँलाई।
2: हजुर धन्यवाद,
1: समय दिनुभएकोमा धेरै धन्यवाद छ। व्यस्त हुनुहुन्थ्यो होइन, तैपनि समय दिनुभयो बिएबिएस गोर्खा रेडियोलाई। अब यो जुन अहिले मैले अलिकति समाचारमा भनेकै कुरालाई चुहाएँ, यहाँलाई पनि देखिरहेको, अब छलफल पनि भइरहेको छ, फेरि उहाँहरूले नयाँ यो भनौँ न अब राष्ट्रिय भेलाको तयारी गरेको कुरा पनि आएको छ होइन, कसरी हेर्नु भएको छ? अब यो संवाद पनि भइरहेको, अर्कोतर्फ फेरि तपाईँहरूको एकेजमा उहाँहरू पनि गएको होइन, अब शेरबहादुर देउवाजीको चाहिँ पक्षको धारका मान्छेहरू, यसलाई कसरी ल्याउनु भएको छ तपाईँहरूले चाहिँ यसलाई?
2: होइन मतलब भेलाको सन्दर्भसँग जोडेर तपाईँले कुरा गर्न खोज्नु भएको हो भने, अब भनेको यस्तो भेलाहरू अथवा भनौँ न एक आपसमा तिक्तता बढाउने कुराकानी गर्दा जोडिने भन्दा छुट्टिने सम्भावना बढी हुन्छ। अब हामीहरू आधिकारिक व्यक्तिहरू अथवा जिम्मेवारीमा रहेको व्यक्तिहरू भएको कारणले हामीले यो विषयमा संयमता अपनाउँदै हामी के अनुरोध गर्न चाहन्छौँ भने, नेपाली कङ्ग्रेसभित्रको विषय मिलाउने हामी भित्रकै मान्छेहरूले हो, बाहिर अरूले मिलाइदिएर यो मिल्दैन, अरूलाई सुनाएर पनि यो मिल्दैन। यसले बाहिर जति एकअर्काको विपक्षमा विस्फोमन गर्ने गरिन्छ त्यसले झन् नमिल्ने स्थिति बन्छ। त्यसैले अब मलाई लाग्छ हामीले जस्तै उहाँहरूले पनि मिलाउनै खोज्नु भएको होला, तर मिलाउन खोजेको हो भने यो विषयलाई बाहिर बढी लाने, प्रचार प्रसार बढी गर्ने, अनि यो भनौँ न एकअर्कालाई गाली गलौज गर्नका निम्ति मञ्चहरू धेरै प्रयोग गर्ने, यसो गर्दा मिल्ने भन्दा छुट्टिने बढी सम्भावना हुन्छ, यसो नगरौँ भन्ने हाम्रो आग्रह हो। भित्रका विषयहरू छन्, ती विषयहरूमा सल्लाह गरौँ, छलफल गरौँ। अब मुख्य गरी 15 अधिवेशनको मात्रै विषय कोही हुनुहुन्छ भने नछुटिने गरी जोड्न कसरी सकिन्छ? त्यसमा आपसी छलफलबाट कुरो विषय टुङ्ग्याउँ भन्ने हाम्रो आग्रह हो। अब अहिले म तपाईँ मार्फत त्यही आग्रह गर्न चाहन्छु।
1: हजुर, अब शुभेच्छकहरू धेरै हुनुहुन्छ संसारभरि होइन, नेपाली कङ्ग्रेसलाई अब धेरैले माया गर्ने भनौँ अथवा भित्रदेखि अब पार्टीको सदस्यता लिएर हिँडेका मान्छेहरू पनि थुप्रै हुनुहुन्छ जहाँ जहाँ हुनुहुन्छ होइन। अब एउटा संसार माध्यममा धेरै कुराहरू आउँछन्, अनि एकातिर राष्ट्रिय भेलाको कुरा, फेरि सर्वोच्च अदालतमा पुनरावलोकनको चाहिँ जुन एउटा चरण पनि सुरु भएको कुराहरू छ, यी सबै चिज हेर्दाखेरि घुमी फेरि तपाईँहरूलाई फेरि बाहिर मिल्काउने पुरानालाई चाहिँ सही बनाउने बाटोतिर त हिँड्न लागेको होइन। यो राजनीति भनेको त बडो विचित्रको छ होइन, कसलाई कसलाई सिद्ध्याउनु थाहा हुँदैन, यो मा तपाईँहरू कति सचेत हुनुहुन्छ, यसलाई कसरी हेर्नु भएको छ तपाईँहरू चाहिँ?
2: भने मिल्काउने राख्ने भन्ने कुरा त्यसको विधि हुन्छ होला होइन, यतिकै उठाएर मिल्काइदिन त मिल्दैन होला। अब यो विधिभित्र बसेर राज्यको संयन्त्रले व्यवहार गर्नुपर्छ, अदालतले व्यवहार गर्नुपर्छ, हामी अदालत प्रति विश्वासकै अवस्थामा छौँ। हामीले अदालतले अन्तिम पटक जुन निस्सा दिएर पुनरावेदनको निर्णय गरेको छ, अब त्यसलाई हामी एक हिसाबले स्वागतै गर्न चाहन्छौँ। हामीले फेरि विशेष महाधिवेशनलाई प्रमाणित गर्ने मौका पायौँ भनेर हाम्रो सभापतिले सार्वजनिक रूपमा भनिरहनु भएकै छ, त्यसैले हामी कानुनी राज्यको दायराभित्र बसेर कानुनको को सम्मान गर्दै अदालत को मर्यादा राख्दै हामीहरु विशेष महाधिवेशन ठीक छ यो विधि सम्मत ढंगले भएको हो यसले सबै प्रक्रिया पूरा गरेको छ भन्ने कुरा अदालत समक्ष हामी हाम्रो तर्फबाट पुष्टि गर्ने काम हामी गर्छौं अब चाहिँ हाम्रो छु अब नेपाली कांग्रेस पार्टीलाई मिलाउने हो कि एकअर्कासँग दूरी बढाएर छुट्टिने हो त्यो कुरा हामी कांग्रेसहरू सबैले चाहिँ त्यसमा प्रश्न हुन जरुरी छ मिलाउने हो भने धेरै मञ्चहरू बोलाएर गाली गरेर हिँड्ने कुरा उपयुक्त होइन अब चाहिँ हामी आपसमै छलफल गर्ने हो त्यसैले अब त्यो भेलाको बारेमा चाहिँ म के आग्रह गर्न चाहन्छु भने अब निवर्तमान सभापति पनि त्यो भेलामा आउँदै हुनुहुन्छ निवर्तमान सभापतिज्यूले म काङ्ग्रेसको सभापति भइसकेको व्यक्ति हुँ काङ्ग्रेसबाटै पाँचचोटि प्रधानमन्त्री भइसकेको हुँ काङ्ग्रेसको शीर्ष तहमा पुगेको व्यक्ति हुँ त्यसैले नेपाली कङ्ग्रेस फुट्ने कुरा चाहिँ मेरा लागि स्वीकार्य हुँदैन त्यसैले मञ्चहरू धेरै बनाएर एकअर्कालाई गाली गर्ने स्थिति अब अन्त्य गरौँ कसरी मिलाउन सकिन्छ पार्टी मिलाउने कुरामा म सहजीकरण गर्छु समन्वय गर्छु अब मेरो उपस्थितिमा पार्टी फुट्न सक्दैन त्यसैले कसैले त्यस्तो कुचेष्टा गर्दै हुनुहुन्छ भने अब त्यो अब म हुन दिन्न त्यसैले पार्टी मिलाउने कुरामा म संकल्पित छु भनेर उहाँले बोल्नुभयो त्यो भेलाको एकताका निम्ति उपयोग गर्नुभयो भने त्यसले सकारात्मक मेसेज जान सक्छ भन्ने मलाई लाग्छ
1: हजुर लगभग हामी भनौँ न हतार हुनुहुन्छ तपाईँ होइन म धेरै समय पनि लिन सरको चाहिँ अब यो जुन अहिले धेरैको जिज्ञासा होइन अब नेपाली कङ्ग्रेसको जुन एउटा धार देखियो होइन अब मिलेर तपाईँले भने चाहिँ मिलेर जानुपर्ने अब निर्वाचनको परिणाम पनि देखियो किन फुट्दाखेरि अब एकातिर चाहिँ शेरबहादुर देउवाजीले 21 को निर्वाचनलाई चाहिँ टार्गेट गरेर उहाँले त्यसलाई अलिकति यो महाधिवेशन नगरौँ विभिन्न खालको कुराहरू गरेको थिए तर अदालतको फैसलाले यो बाटोसम्म आइपुग्यो त्यही अदालतले फेरि हिजो तपाईँहरूलाई वैधानिकता दिने अहिले फेरि त्यही अदालतले तपाईँहरूको कामलाई चाहिँ पुनरावलोकनको बाटो फेरि कानुनी जन्जालमा फसाउने जुन तरिका अपनाइयो यसले त फेरि कङ्ग्रेसलाई नै चाहिँ अलिकति असर पर्ने सम्भावना त देखिन्छ राजनीतिक रूपमा कानुनी रूपमा जस्तो जे भए पनि
2: होइन विगतमा यस्ता मुद्दाहरूमा निशा दिएको थियो कि थिएन यो नजिर हो कि होइन होइन यसले कस्तो प्र्याक्टिसलाई अगाडि बढाउँछ अब यो त हाम्रो र पनि हामीहरू सन्तुष्ट हुने नहुने एउटा विषय भयो हामीले अदालतको मर्यादालाई कायम गर्दै कानुनी राज्य छ भन्ने विश्वासको आधारमा हामीहरूले विशेष महाधिवेशन वैधानिक हो भन्ने कुराको पुष्टि आफ्नो तर्फबाट गर्नेछौँ त्यसलाई अन्यथा हामीले लिएका छैनौँ अदालतले एकचोटि पुष्टि खोज्यो त्यही अदालतले पहिला चाहिँ त्यसलाई आधिकारिकता दिएको हो अब नयाँ न्यायाधीशहरूको बेन्चमा पहिला नपुग्नु भएका न्यायाधीशहरूको बेन्चमा पर्यो अनि उहाँहरूले सुन्नु भएको छैन होला हाम्रो तर्फबाट पैरवी गरेको पुष्टि गर्नका निम्ति हामीले पेश गरेका तर्कहरू उहाँहरूले सुन्नु भएको छैन होला उहाँहरूले चाहिँ त्यो अदालतले फेरि सुन्न चाह्यो भन्ने बुझेर हामीले अब विशेष महाधिवेशनको प्रक्रिया यसरी पुरा भएको हो कानुनी आधारमा यो यसकारण वैध छ भन्ने कुरा हामीले पुष्टि गर्ने मौका सम्झेर हामीले त्यसलाई स्वीकारेको कुरा चाहिँ मैले तपाईँलाई पटक पटक भनिसके अब त्यो त्यसरी नै जान्छ होला भन्ने मलाई लाग्छ
1: यहाँले जुन जुन दोहोऱ्याइदिनु भयो र श्रोतालाई पनि प्रष्टाइदिनु भएको छ र यो जुन अब पूर्व प्रधानमन्त्रीजी धेरै लामो समयपछि आफ्नो स्वदेश फर्किँदै हुनुहुन्छ उहाँलाई अब विभिन्न आरोप लगाइयो 23-24 पछाडि चाहिँ अब भनौँ न अब अकुश सम्पत्ति कमाएको उहाँको बस्ने घरै जलाइदिएको स्थिति छ खरानी भएको अवस्था छ त्यही अवस्थामा चाहिँ अब राष्ट्रिय भेलामा उहाँले तपाईँले अघि भन्नुभएको जस्तै त्यही भाषा बोलिदिए भने राम्रै हुन्थ्यो तर अब त्यहाँभित्र भएका चाहिँ पात्रहरूको अनुहार हेर्दाखेरि त जसरी हुन्छ फेरि त्यही बाटो हिँडौँ भन्ने खालको कुराहरू पनि देखियो विभिन्न कुराहरू होइन अब त्यसमा चाहिँ केही छ सरले अन्तमा थप्नुपर्ने केही यसमा भन्नुपर्ने कुरा
2: होइन उहाँको घर जलाउने उहाँमाथि आक्रमण गर्ने त्यो त अत्यन्त निन्दनीय काम हो अब यो बीचमा चाहिँ जुन विषयहरू उठे ती विषयहरूलाई कानुनी रूपमा प्रतिवाद गर्नका निम्ति हामीले हाम्रो पूर्व सभापतिज्यूलाई पहिले आग्रह गरेको उहाँ धेरै अगाडि आउनु पर्थ्यो अब आउँदै हुनुहुन्छ अब यो आउने सन्दर्भमा चाहिँ अब त्यो उहाँ आउने कुरालाई हामीले अन्यथा रूपमा लिने कुरा भएन अब चाहिँ उहाँमाथि केही कुरा छ भने उहाँले कानुनी रूपमै त्यसलाई फेस गर्नुहुन्छ र त्यसै गर्नुपर्छ भन्ने मलाई लाग्छ अब भेलामा चाहिँ उहाँले पार्टी मिलाउने सन्देश दिनुहुन्छ भन्ने मेरो विश्वास छ म यति मात्रै भनौँ
1: हजुर धेरै धेरै धन्यवाद छ प्रदीप सर समय दिनुभएकोमा यहाँलाई उहाँ हुनुहुन्थ्यो पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली कङ्ग्रेसका महामन्त्री प्रदीप पौड्याल उहाँसँग गरिएको यो कुराकानी सँगसँगै म धनजन गुरुङलाई पनि बिदा दिनुहोस् तपाईँको बाँकी समय शुभमयसँग बितोस् नमस्कार
0: हजुर उहाँको नेपाल आगमनभन्दा केही समय अगाडि कुराकानी गरिएको थियो गर्दाखेरि उहाँ आइसक्नु भएको छ पत्र प्रतिक्रियाहरू चाहिँ विभिन्न विश्लेषकहरूले चाहिँ धेरै ठाउँमा गरिएको मैले पाएँ. गर्दाखेरि उहाँका कुरा सुन्नलाई तपाईँले टिकटकदेखि युट्युबतिर जानु पर्ला र रेडियो टेलिभिजनतिर सुन्नु पर्ला. हेर त अघि बाँकी भएको गीत सुनाउँदै अब लागौँ समाचारतर्फ. गाउने कलाकार हुनुहुन्छ साजन राज वैद्य फेरि पनि.

0: पत्रकार सम्बद्ध संघ संस्था राजनीतिक दल नागरिक अगुवाले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको तत्काल रिहाईका लागि माग गरेका छन्। उनीहरूले प्रेसमाथिको आक्रमण बन्द गर्न भन्दै श्रेष्ठलाई अविलम्ब रिहा गर्न माग गरेका हुन्। नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पत्रकार आचार संहिता र संविधान विपरीत भएको बताएको छ। नेपाल मीडिया सोसाइटीले पनि अध्यक्ष श्रेष्ठलाई तत्काल रिहा गरेर कानूनी प्रक्रिया मार्फत समाधान खोज्न सरकारको ध्यान आकर्षण गराएको छ। मानव अधिकार तथा शान्ति समाजले पत्रकारलाई पक्राउ गर्नु र निवास तथा कार्यालयमा छापा मार्नु प्रेस स्वतन्त्रता मौलिक हक र संविधानको उल्लंघन भएको भन्दै आपत्ति जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले समाचार प्रकाशनकै कारण पत्रकारलाई पक्राउ गर्नु लोकतन्त्रको मर्म विपरीत भएको टिप्पणी गर्नुभएको छ। एमाले महासचिव शंकर पोखरेलले पनि श्रेष्ठलाई गैर न्यायिक र प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरिएको भन्दै तत्काल रिहाईको माग गर्नुभएको छ। राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले समाचारको विषयमा सिधै प्रहरी प्रशासनको प्रवेश गराएर सरकारले राजनीति गर्न खोजेको भन्दै प्रेसलाई निर्बाध काम गर्न दिन अनुरोध गर्नुभएको छ। कांग्रेस नेता शेखर कोइरालाले श्रेष्ठको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहाई गर्न माग गर्नुभएको छ। कांग्रेस पूर्व सभापति शेर बहादुर देउबा 5.5 महिनापछि स्वदेश फर्कनु भएको छ। उपचारका लागि भन्दै गएको फागुन 13 श्रीमती आरजू राणा सहित सिंगापुर गएका देउबा आज मध्याह त्रिभुवन विमानस्थल उत्रनु भएको हो। उहाँलाई विमानस्थलमा बाजागाजा र झाँकी सहित पार्टी कार्यकर्ताले स्वागत गरेका छन्। संस्थापन इतर सम्भवको राष्ट्रिय भेलामा भाग लिन काठमाडौँ आएका कार्यकर्ता स्वागतका लागि विमानस्थल पुगेका थिए। देउबा भोलिदेखि सुकेधाराको पार्टी प्यालेसमा हुने इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ। देउबा आउने भएपछि विमानस्थलमा सुरक्षा व्यवस्था कड़ा बनाइएको थियो। जेएनजी विद्रोहका बेला देउबा दम्पतिमाथि निवासमै निर्घात कुटपिट भएको थियो। देउबा आम चुनाव आउन एक साता अघि सिंगापुर जानुभएको थियो। त्यसपछि उतैबाट हङकङ गएका देउबा थाइल्याण्ड हुँदै आज नेपाल आउनु भएको हो। देउबा दम्पति विरूद्ध पक्राउ पूर्जी समेत जारी भएको थियो। गैर कानूनी सम्पत्ति आर्जनको अनुसन्धानका लागि भन्दै देउबा दम्पति विरूद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौँबाट गएको चैतमा पक्राउ पूर्जी लिएको थियो। तर गएको जेठमा सर्वोच्च अदालतले देउबा दम्पतिलाई पक्राउ नगर्न आदेश दिएको थियो। शुद्धिकरण विभागले देउबाका छोरा जयवीरलाई पनि गएको असार 22 7 पूर्जी काटेको थियो। सम्पत्ति शुद्धिकरण जाँचबुझका क्रममा केही बुझ्नुपर्ने भन्दै विभागले पत्र काटेको हो। विभागको पूर्जी बुढानीलकण्ठमा रहेको देउबाको घरमा समेत टाँसिएको थियो। भक्तपुर बोडेको होल्डिङ सेन्टरमा राखिएका एकजना सुकुम्बासी मृत फेला परेका छन्। किर्तिपुरको होल्डिङ सेन्टरबाट सारेर बोडेको तालिम केन्द्रमा ल्याइएका 12 सुवर्ण गाउँपालिका 2 57 वर्षीय हिरालाल पासवान मृत भेटिनु भएको हो। बिहान करिब 10:30 कोठाको फ्यानमा सलको बासो लगाएर झुन्डिएको अवस्थामा पासवान मृत भेटिएको प्रहरीले जनाएको छ। पासवान थापाथलीको सुकुम्बासी बस्तीमा बस्दै आउनु भएको थियो। सरकारले सुकुम्बासीका घर टहरा भत्काएपछि पछिल्लो समय उहाँ होल्डिङ सेन्टरमा बस्दै आउनु भएको थियो। यो सँगै सुकुम्बासी बस्ती हटाउने र घर टहरा भत्काउने सरकारी कदमपछि उत्पन्न तनाव र विस्थापनका क्रममा हालसम्म 10 नागरिकले ज्यान गुमाएका छन्। जापामा पछिल्लो 4 जापानिज इन्सेफ्लाइटिस जेई संक्रमणबाट 5 मृत्यु भएको छ। हालसम्म 9 जेई संक्रमण पुष्टि भएकोमा 5 मृत्यु भएको हो। मृत्यु हुनेमा 3 र 2 छन्। जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले संक्रमित सबै 50 वर्षभन्दा माथिका रहेको जानकारी दिनुभएको छ। जापानिज इन्सेफ्लाइटिस क्यूलेक्स जातको संक्रमित लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने भाइरस जन्य रोग हो। सुँगुर र हाँस जेही भाइरसका मुख्य स्रोत मानिन्छन्। सुँगुर पालन गर्ने व्यक्ति तथा धानखेत र पानी जम्ने क्षेत्र आसपास बसोबास गर्नेहरू संक्रमणको उच्च जोखिममा रहने गर्छन्। जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले जेहीबाट बस्न लामखुट्टेको टोकाईबाट जोगिन तथा सरकारले सञ्चालन गर्ने नियमित खोप कार्यक्रममा सहभागी भएर जेही युद्धको खोप लगाउन आग्रह गर्नुभएको छ। सरकारले आजदेखि 44 जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। वर्षेनी दशैं तिहारलाई लक्षित गरी सञ्चालन गर्दै आएको सुपथ मूल्य पसल यो वर्ष झन्डै 1 अघि नै सञ्चालनमा ल्याइएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: हो, BFBS गोरखा रेडियो हो।

0: ओके आज हामी सँगै मंकी टेम्पल को गीत थियो सरेन देउजा हुनुहुन्छ शब्द संगीत भर्ने यसमा भन्दै अब हामी लागौं वर्ल्ड क्यालिग्राफी डे को बारेमा कुराकानी गरौं नेपालीमा यसलाई विश्व सुलेखन दिवस भनिन्छ सुधारु के हो त क्यालिग्राफी यानी कि सुलेखन भन्नाले मैले बुझे अनुसार राम्रोसरी प्रकारले आर्टिस्टिक रूपमा लेख्न सक्ने र सिमेट्रिकल एकदम मिलेको हेर्दाखेरि पनि बुट्टा भरे जस्तो लाग्छ मलाई तर यसका धेरै आयामहरू छन् भित्री भित्री पाटो थुप्रै छन् मैले पनि नबुझेको त्यस कारणले बुझ्न र बुझाउनको लागि मैले यहाँ आज यसो फेसबुकमा खोज्दै थिएँ यसमा एउटा समूह साथीभाइ त होलान् टिचर होलान् भनेर खोजेको अनि एकजना मैले चिनेको व्यक्तिको छोरीले चाहिँ क्यालिग्राफी सिक्दै गरेको सुनेको थिएँ अनि कहीँ त स्कुल होला भनेर खोजेको अनलाइन लाइनमा मैले एकजना व्यक्ति र टेलिफोन भेटेँ उहाँ हुनुहुन्छ निशान चापागाई नेसनल क्रिएटिभ एन्ड लर्निङ सेन्टर चितवनका हुनुहुँदो रहेछ पेसाले टिचर अहिले समय निकालेर हामीसँग कुराकानी गर्दै हुनुहुन्छ त्यसले गर्दाखेरि यो क्यालिग्राफी अथवा चाहिँ सुलेखनको बारेमा उहाँसँग जानकारी लिउँ निशानजी नमस्ते स्वागत छ यहाँलाई
1: हजुर नमस्ते धन्यवाद
0: ओके ल त कता कताबाट तपाईँसँग कन्ट्याक्ट हुन पुग्यो तपाईँलाई समय दिनुभयो यहाँ स्टिल तपाईँ पढाउँदै पढाउँदै हुनुहुँदो रहेछ अहिले क्लासमा हुनुहुँदो रहेछ केही समय निकाल्नुभयो सबैको तर्फबाट तपाईँलाई धन्यवाद है
1: हजुर थ्याङ्क यू तपाईँलाई पनि
0: अब सबभन्दा पहिला तपाईँ चितवन भन्नुहुन्छ चितवनमा तपाईँको पढाइन पढाउने अध्यापन तपाईँको पेसा होइन त कुन स्कुलमा पढाउनुहुन्छ कलेजमा पढाउनुहुन्छ
1: हजुर होइन सर हाम्रो यस्तो छ धेरै छन् हाम्रो स्कुलहरू हामीलाई चाहिँ स्कुलहरूले ह्यान्डराइटिङको लागि स्पेसली बोलाउनुहुन्छ बच्चाहरूलाई ह्यान्डराइटिङ सिकाउनुको लागि हामी स्कुल स्कुलमा जान्छौँ बच्चाहरूलाई ह्यान्डराइटिङ सिकाउँछौँ नेपाली र इङ्ग्लिस दुइटै
0: सिकाउँछौँ कति राम्रो काठमाडौँमा आउनुहुन्छ कि हुँदैन कहिले कहिले
1: काठमाडौँमा हाम्रो टिम चाहिँ हुनुहुन्छ सर हाम्रो टिमभित्रको मेम्बरहरू हुनुहुन्छ मेरो आफ्नै गुरु हुनुहुन्छ उहाँ एकजना गोविन्द प्रसाद ओलिया गोविन्द ओलिया सर हुनुहुन्छ उहाँले चाहिँ काठमाडौँमा हेर्नुहुन्छ हामी यता हेर्छौँ
0: ओके मैले एकजनाको अन्तर्वार्ता एउटा टेलिभिजनको एउटा च्याट सोमा देखेको थिएँ उहाँले चाहिँ डेमोन्स्ट्रेसन गर्नुभएको थियो केही समय अगाडि झन्डै मेरो बिचमा छ सात महिना अगाडि कि नामै मैले नोट गर्न पाइनँ सायद उहाँ हो कि पर्सनालिटी निकै अग्लो ह्यान्डसम कता कता अमिताभ बच्चन जस्तो हुनुहुन्छ उहाँ नै हो कि को हुनुहुन्छ तपाईँको गोविन्द प्रसाद ओलिया
1: मेरो गुरु जो मैले गोविन्द ओलिया भने नि
0: होइन सत्तरी काटेको नि ह्यान्डसमै हुन्छ नि ओके मलाई तपाईँको गुरुको पनि कन्ट्याक्ट मिलाइदिनु होला किनभने उहाँले बडो राम्रोसँग बयान गर्नुभएको थियो मलाई पनि सिक्न मन लाग्यो मलाई पनि बनाई बनाई लेख्न मन लाग्छ अघि तर पारै आएन कि यसको बेसिक ऊ नभइकन त नियम कानुन फलो नगर्नु त हुँदैन खैर अब वर्ल्ड क्यालिग्राफी डेको उपलक्ष्यमा अब सबैलाई चाहिँ अलिकति जानकारी गराउँ यो सुलेखन भने चाहिँ के हो यो क्यालिग्राफी भने के हो त्यहीँबाट सुरु गरौँ नि त कुराकानी
1: अब यस्तो छ यो हातले लेख्ने अक्षरलाई हामीले हस्तलेखन भन्छौँ होइन अब अहिले त कम्प्युटरको जमाना आएको छ टेक्नोलोजी धेरै विकास भइसकेको छ त्यही पनि अझै पनि मान्छेले आफ्नै हातले लेखेको अक्षर चाहिँ तपाईँको कम्प्युटरलाई च्यालेन्ज दिन्छन् कि अहिले त्यो लेख्न सक्ने क्षमता हुन्छ अनि हाम्रै बच्चाहरूले पनि जुन लेखेको अक्षर छ मान्छेले यसो हेर्दाखेरि बताउनै सक्दैन कि हातले लेखेको भनेर त्यति राम्रो पनि अक्षर लेख्न सक्छन् र सकिन्छ भन्ने कुराहरू रहन्छ यो हस्तलेखनमा र यसमा विभिन्न खालका धेरै डिफ्रेन्ट टाइप्स अफ ह्यान्डराइटिङहरू हुन्छन् अब क्यालिग्राफी भन्ने बित्तिकै त अलिकति तपाईँको त्यो घुमाएर अलिकति त्यो ओल्ड इङ्ग्लिसमा ह्यान्डराइटिङ जुन हुन्छ त्यो गोथिक टाइपको ह्यान्डराइटिङ त्यसलाई भन्ने बुझिन्छ होइन तर हामीले चाहिँ जुन सिकाउँछौँ अक्षर त्यो चाहिँ इङ्ग्लिस र नेपाली दुइटै सिकाउँछौँ एकदम हामीले चाहिँ नकाटेको मार्करले विशुद्ध नकाटेको सिम्पल मार्करले लेख्छौँ र बच्चाहरूले पनि हामीले जसरी सिकाउँछौँ त्यसरी नै सिम्पल एउटा पेनले लेखेर एकदमै राम्रो अक्षर लेख्छन् अब हस्तलेखनमा चाहिँ
0: भने मतलब सजिलो प्रकारले बुझ्नको लागि राम्रा अक्षरहरू लेख्ने कलालाई नै क्यालिग्राफी भन्न सक्छौँ अथवा चाहिँ सुलेखन भन्छौँ ब्रस या पेन या पेन्सिलले जेले लेखे पनि राम्रोसँग लेख्नु पर्यो सिमेट्रिकल्ली लेख्नु पर्यो मिलाई मिलाई लेख्नु पर्यो अलि कुनै कुनै तपाईँले भने त ओल्ड इङ्ग्लिसमा गोथिक उसमा चाहिँ अलिकति बाङ्गो बाङ्गो भए पनि त्यो एकदमै मजाले विशेष गरी इन्भिटेसनतिर आउँछ नि होइन अलि छड्के छड्के घुमाई घुमाई र कोही कोही विशेष गरी हाम्रो पल्टनमा चाहिँ के हुन्छ आर्मीमा कोही आउँदै जाँदा फेयरवेल वेलकममा चाहिँ भिजिटर्सहरूलाई चाहिँ एउटा बुक भिजिटर्स बुकमा चाहिँ हामीले मजाले लेख्छौँ त्यस्तै लेख्ने कलालाई नै क्यालिग्राफी भनिन्छ होइन त
1: हजुर एकदम यो फन्डहरू चाहिँ पुरानो फन्ड अब नयाँ फन्डहरू त्यो गोथी फन्डहरू हुन्छ त्यो त्यो ब्रसले लेख्ने त्यस्तै खालको पेनहरू लेख्ने चाहिँ हामीले सामान्य भाषामा हामीले क्यालिग्राफी भनेर बुझिन्छ र हामीले सिकाउने चाहिँ बच्चाहरूलाई हामीले जुन सिकाउँछौँ त्यो चाहिँ क्यालिग्राफी भन्दा पनि ह्यान्डराइटिङ मात्रै भन्छौँ हामीले
0: क्यालिग्राफी
1: भन्दैन
0: त्यसलाई अब धेरै मैले के पाएको छु भने साना साना बच्चाहरू मात्रै होइन स्कुले विद्यार्थीहरू मात्रै होइन अलि परिपक्व पनि होइन ले पनि सिक्न चाहेको सिक्न गएको मैले पाएको छु त्यसले गर्दाखेरि यो नयाँ प्रकारको एउटा सिकलाई भनेर भनौँ होइन यसले चाहिँ नेपालमा पछिल्लो समयमा निकै यसले इन्ट्रेस्ट जगाएको छ जागेको छ जस्तो लाग्छ तपाईँले के भन्नुहुन्छ
1: हजुर हो नि एकदम तपाईँको

0: हामीसँग यस्तो छ, हामीसँग डाइरेक्ट फिजिकल्ली हामीसँग पहुँच भएको विद्यार्थीहरूले हामीसँग फिजिकल क्लास लिएर सिक्छन्। हामीसँग पहुँच जो स्टुडेन्ट्सहरूको छैन उहाँहरूले चाहिँ हामीसँग अनलाइन क्लास लिन सक्नुहुन्छ। हामीले नेपालभित्र मात्रै होइन विदेशका बच्चाहरू पनि पढाएका छौँ, जस्तो अस्ट्रेलियादेखि अमेरिकादेखि बच्चाहरू होइन, विदेशका बच्चाहरू
1: कति राम्रो कुरा गर्नु। मेरो जुन चाहिँ अर्को प्रश्न थियो, विदेशका हाम्रा नेपाली भाषीहरू जो नेपालीमा राम्रोसँग लेख्न चाहन्छन् अथवा अङ्ग्रेजी लेख्न चाहन्छन्, मलाई जहाँसम्म लाग्छ गुरुहरूले भन्नुहुन्छ लेखाइ सबैको एउटै भए पनि, लेखाइ भन्दाखेरि कन्टेन्ट एउटै भए पनि जसको राम्रो ह्यान्ड राइटिङ छ उसले बढी मार्क पाउँछ भन्नुभएको थियो। त्यसले गर्दाखेरि लेखाइ, अब संसारको धेरै जस्तो युनिभर्सिटी खालि कम्प्युटरको मात्रै फन्टहरू लेख्नु पर्ने होइन, हातले पनि लेख्नु पर्ला। जसको राम्रो छ लेखाइ, कन्टेन्ट बराबर भए पनि उसले नम्बर पाउने बढी हो भने त उहाँहरूले अलि मेहनत गरे भने त राम्रो राम्रो नतिजा निस्किन सक्छ होला नि, होइन र?
0: हाम्रो जस्तो नेपाल जस्तो भर्खरै विकास हुँदै गरेको देशमा चाहिँ यो हस्तलेखनको महत्त्व धेरै छ कि सर। अब हामी जतिसुकै कुरा गरे पनि, ठुलै कुरा गरे पनि, अहिलेको अहिले नै तत्कालले हामी सबै बच्चाहरूको हातमा ल्यापटप थमाइदिन सक्दैनौँ, सरकारले सक्दैन, त्यो अवस्थामा त छैन। भनेपछि हातैले लेख्ने हो, सिक्ने हो, सिकाउने हो, र यो अहिले मात्रै होइन, यो वर्षौँसम्म, धेरै वर्षसम्म चाहिँ चलिराख्छ जस्तो लाग्छ मलाई।
1: हो नि, अब वास्तविकता के हो भने क्यालकुलेटरले पनि हिसाबै गर्ने हो र मान्छेले औँला भाँचेर पनि हिसाब गर्ने हो, मेन्टल दिमागी हिसाब पनि हिसाबै हो। तर जसको दिमागी हिसाब गर्ने क्षमता छ, औँला भाँचेर 2 1 = 2 भनेर, 2 1 = 2 भनेर चाहिँ मल्टिप्लिकेसन गर्न सक्छ, उसको ब्रेन पनि चल्ने, पढाइ पनि अलि तीक्ष्ण हुने, अनि एट द सेम टाइम अरू चिजमा पनि राम्रो हुने भनेर भनिन्छ। त्यो मान्यतालाई तपाईँले स्वीकार्नुहुन्छ नि, होइन त? त्यस्तै प्रकारले लेखाइले पनि पढाइमा धेरै फरक पर्दो रहेछ। अब तपाईँलाई सोध्छु, यदि तपाईँ र मेरो कुराकानी बेलायतमा, ब्रुनाईमा, अमेरिकामा, जापानमा, होइन हङकङतिर बसेर सुनिरहेका हाम्रा श्रोताहरूले उहाँ निशान चापागाईजीसँग कन्ट्याक्ट गरेर मेरो छोराछोरीलाई पनि अनलाइनै सिकाउँछु विनोदजीले भनेअनुसार अझै पढाइमा अब्बल नम्बर ल्याउनलाई सजिलो होला भनेर भन्नेलाई तपाईँले कसरी कनेक्ट गर्न सक्नुहुन्छ, त उहाँहरूले तपाईँलाई कसरी कनेक्ट गर्न सक्नुहुन्छ होला भन्नुहोस्।
0: हुन्छ, एकदम एकदम वेलकम छ। मैले मेरो जुन पेज छ, नेसनल क्रिएटिभ ट्रेनिङ एन्ड लर्निङ सेन्टर भन्ने फेसबुकको पेज छ, त्यसमा मैले मेरो नम्बर पनि राखेको छु। मलाई त्यसमा वाट्सएप गर्न मिल्यो, मलाई डाइरेक्ट फोन गर्न मिल्यो, म टाइम दिन्छु। हामीसँग बेलुकाको क्लास छदेखि सात, सातदेखि आठ, आठदेखि नौ, यो नेपालको टाइम हो, र विदेशकै टाइम अनुसार उहाँहरूकै टाइममा पनि
1: छदेखि सात, सातदेखि आठ, आठदेखि नौसम्म तपाईँले पढाउनुहुन्छ, होइन त? भने मतलब बेलायतको कन्टेक्स्टमा भन्यो भने अहिले समरमा 4 घन्टा 45 मिनट उहाँहरू पछाडि हुनुहुन्छ भन्दाखेरि उहाँहरूलाई दिउँसो पर्यो, त्यसले गर्दाखेरि तपाईँले चाहिँ उहाँसँग, उहाँहरूले तपाईँलाई कन्ट्याक्ट गरेपछि मेरो छोराछोरी अथवा मै नै सिक्छु भन्नेहरूलाई चाहिँ तपाईँले शनिबार आइतबार यताउति मिलाइदिनु पर्यो, होइन? किनभने देश संसारको समय मिल्छ हुन्छ गर्दाखेरि यति गरिदिनु हो भने तपाईँहरूलाई पनि, अझै मैले पनि गरेको, देश विदेशका नेपालीले फाइदा लिएका छन् भन्ने पनि भयो। अनि के छ त रेट्स, के छ त तपाईँले त्यो पनि सोधिहाल्नु नि त, तपाईँले कति लिने गर्नुहुन्छ सिकाएको बापत?
0: त्यस्तो सर, हामी एकदमै सस्तोमा सिकाउँछौँ, हामी सबैलाई पहुँच पुग्नुपर्छ, सबैले सिक्नुपर्छ, सिक्ने अधिकार सबैमा बराबर हुनुपर्छ भन्ने छ हामीसँग, त्यो मानसिकता बोकेको मान्छे हो हामी, एउटा अभियानमा छौँ हामी, एउटा हस्तलेखन शिप विकासको एउटा महाअभियानमा छौँ हामी, त्यही भएर सबैलाई पहुँच पुग्ने तरिकाले नेपालमा चाहिँ, नेपालबाट जोडिँदाखेरि हामीले ग्रुपमा, नेपालकै ग्रुपमै पढाउन पाइयो, एकजनाको जम्मा 1500 रुपियाँ लिन्छौँ, र यो 60 दिनको कोर्स हुन्छ, 60 दिनमा इङ्ग्लिस नेपाली दुइटै सिकाउँछौँ। अब विदेशको हकमा अब उहाँहरूकै टाइममा पढाउँदाखेरि
1: नेगोसिएबल राम्रो भयो भने उहाँले त मलाई धन्यवाद भने त्यसै पनि भन्नुहुन्छ नि, होइन र?
0: अब
1: टकिङ अबाउट 1500 भनेको, 60 दिनको 1500 भने त इट्स नेग्लिजिबल, नेग्लिजिबल, किनभने केही पनि होइन। आजकल 1 पाउन्डको कति 200 रुपियाँ चान्चुन भइसक्यो, होइन र? सो उहाँहरूको पनि तपाईँमा सपोर्ट, तपाईँको पनि उहाँमा सपोर्ट भयो भने एक नेपालीले विदेशमा पढेका विद्यार्थीहरूलाई राम्रो पढ्नको लागि मद्दत पुग्छ भन्ने मलाई पनि विश्वास छ। ओके अझै अलि दोहोऱ्याइदिउँ किनभने कतिले मलाई फेरि दोहोऱ्याएर सोध्नुहुन्छ अहिलेको व्यक्तिको चाहिँ वेबसाइट भनेर सोध्नुहुन्छ तपाईँ केमा हुनुहुन्छ भन्नुभयो नेसनल क्रिएटिभ एन्ड लर्निङ सेन्टर भनेर

0: केमा हुनुहुन्छ फेसबुकमा?
1: नेसनल क्रिएटिभ ट्रेनिङ एन्ड लर्निङ सेन्टर, यो चाहिँ फेसबुकमा छ सर, नेसनल क्रिएटिभ ट्रेनिङ एन्ड लर्निङ सेन्टर भनेर फेसबुकमा सर्च गर्नुभयो भने मलाई पाउनुहुन्छ त्यहाँ। टिकटकमा पनि सर्च गर्न सक्नुहुन्छ,
0: टिकटकमा
1: पनि नाम त त्यही हो, नेपालीमा छ तर निशान टू, एनआईएसएचएन निशान अनि टू टाइप गर्नुभयो भने, निशान टू टाइप गर्नुभयो भने
0: ल म दोहोऱ्याइदिन्छु त्यसलाई, यदि मैले बिगारे पनि सपार्नु होला, निशान टू भनेर टिकटक पनि पाइन्छ, अथवा चाहिँ नेसनल क्रिएटिभ ट्रेनिङ एन्ड लर्निङ सेन्टर होइन त,
1: लर्निङ सेन्टर
0: गुड,
1: निशान टू, टू भनेको नम्बर टू,
0: नम्बर टू
1: प्रेस गर्नुभयो भने, निशान एनएसएचएन निशान,
0: फेरि
1: प्रेस गर्नुभयो भने मलाई टिकटकमा पनि तपाईँले पाउनुहुन्छ।
0: ओके, अब तपाईँले अन्तमा फेरि पनि दोहोऱ्याइदिनु होला, टेलिफोन नम्बरै दिनुपर्छ भने चाहिँ तपाईँको नम्बर त्यहाँ रहेछ। अब यो भनौँ न, अब कुन कुन अहिले नेपालीमा मैले सुने अनुसार तपाईँले जुन जुन तरिकाले लेख्नुहुन्छ यसको फन्डको नाम छ कि तपाईँले नेपालीमा भन्नुहुन्छ कि अङ्ग्रेजीको, जस्तो कि यहाँ रञ्जना लिपि, देवनागरी आदि आदि भनिन्छ नि, के के फन्ड भनिन्छ यसलाई?
1: यसको नेपालीको चाहिँ देवनागरी नै हो सर होइन, तर कस्तो छ भने जुन यो हराइसकेको एउटा टेक्निक हो कि हामीले सिकाउने, कदेखि ज्ञानसम्म त बच्चाले, नर्सरीको बच्चाले पनि लेख्न सक्छ, बुझ्न सक्छ, यो क हो भनेर थाहा पाउन सक्छ, देखेपछि यो क भने चिन्छ नि त, तर त्यही कलाई कसरी राम्रो अक्षर लेख्ने, जस्तो कि आजभन्दा 50-60 वर्ष अगाडि मान्छेहरूले तमसुक लेख्थे, बाँसको कलमले लेख्थे, त्यो तमसुक कसरी लेख्थे त्यतिखेर चाहिँ कति राम्रो अक्षर लेख्थे त्यतिखेर पनि, त्यो अक्षर चाहिँ, त्यो अक्षर लेख्ने जुन तरिका हराइसकेको जुन टेक्निक छ, त्यो त्यो टेक्निकलाई चाहिँ हामीले चाहिँ फलो गरिरहेको छौँ। मेरो आदरणीय गुरु गोविन्द ओलिया, उहाँले, उहाँको थोरै मैले नाम दिएँ सर,
0: लिनुहोस् उहाँको बारेमा भन्नुहोस्, उहाँले चाहिँ कहाँ सिक्नुभयो?
1: उहाँले, मैले जुन कुरा भन्दैछु तपाईँलाई, 50-60 वर्ष अगाडि जुन अहिले हराइसकेको छ त्यो टेक्निक हराइसकेको छ कि, पहिला मान्छेले एउटा पेपरमा, सिम्पल पेपरमा पनि कति राम्रो अक्षर लेख्नुहुन्थ्यो पहिला पहिलाको मान्छेहरूले, अहिले त्यो चाहिँ लगभग छैन हराइसकेको छ। त्यो टेक्निकलाई चाहिँ उहाँले फलो गर्नुभयो, उहाँले कहीँबाट सिक्नुभयो, मलाई आई डोन्ट नो देम अबाउट द्याट होइन, कसैबाट सिक्नुभयो, उहाँले स्थित अहिले पनि पढाइराख्नु भएको छ, काठमाडौँमा पढाइराख्नुहुन्छ, एबोभ 70 ओभर नै हुनुहुन्छ उहाँ एजले।
0: यसो गरौँ, मलाई, म तपाईँलाई एकछिनपछि नम्बर सोध्छु, नम्बर लिन्छु तपाईँको, उहाँसँग पनि कुराकानी गरौँ होइन, र अरू साथीले सोध्यो भने म नम्बर पास गर्छु।
1: गोविन्द, अघि सोध्नुभएको मैले आन्सर दिँदैछु।
0: ल,
1: इङ्ग्लिसमा चाहिँ हामी मोनोकर्सिभ सिकाउँछौँ, जो कि सायद नेपालमा मात्रै छ यो मोनोकर्सिभ, चाहिँ त्यो बाहेक त्यति फैलिसकेको छैन, इन्डियामा पनि कर्सिभ हेर्दाखेरि मात्रै सिकाउनुहुन्छ, त्यहाँ स्कुलहरूमा कर्सिभ मात्रै भेटेको छु मैले, मोनोकर्सिभ छैन।
0: ओके, अब मैले यसो अहिले तपाईँसँग कुराकानी गर्दै यहाँ सर्च पनि गरिरहेको छु, काठमाडौँमा चाहिँ केही केही काली जात्रा, ख्याली जात्रा भनेर चाहिँ केही साथीहरू लाग्नु भएको रहेछ होइन, उहाँहरूसँग तपाईँको सम्पर्क छ कि छैन, तपाईँको समूह हो कि होइन, तपाईँ बाहेक अरू पनि हुनुहुन्छ कि के छ तपाईँहरूको, यो कुन प्रकारले तपाईँहरू यो नेटवर्किङ हुन्छ तपाईँ जस्ता टिचरहरूको?
1: हाम्रो समूह चाहिँ छ, तर थोरै सानो, एकदमै सानो छ, हाम्रो टिम धेरै ठुलो छैन, हामी क्वालिटीमा विश्वास गर्छौँ, क्वालिटी दिन्छौँ, क्वालिटीमा चाहिँ हामी विश्वास गर्छौँ। कस्तो छ भने, यो अक्षरको कुरालाई लिएर एउटा बिजनेसको रूपमा, पैसा कमाउनेको रूपमा जुन गइरहेको छ कि अहिले मार्केटमा, त्यो चाहिँ छैन हामीसँग। जस्तो हाम्रो आदरणीय गुरु गोविन्द प्रसाद ओलीले, प्रकृति मल्ल भन्ने बहिनी जो वर्ल्ड ह्यान्डराइटिङ कम्पिटिसनमा चाहिँ फर्स्ट भइन्, विश्वभरि नेपालको नाम राख्न सफल भइन्, मेरो गुरुले पढाउनु भयो, अहिले हामीले प्रत्येक स्कुलमा प्रकृति मल्ल जन्माइरहेको छौँ, त्यति राम्रो अक्षर लेख्ने
0: मैले प्रकृतिजीको बारेमा समाचार पढाएको थिएँ केही समय अगाडि, उहाँले अन्तर्राष्ट्रिय यो क्यालिग्राफीमा जितेर आउनु भएको हो क्यारे होइन त?
1: हजुर,
0: अनि नेपालमा त्यस्तो जित्ने उहाँ मात्रै हो कि अरू पनि छन्?
1: सर, अब हामीले त्यही अवसरको खोजी गरिरहेको छौँ, अहिले हामीले हाम्रो बच्चाहरूलाई जुन त्यो वर्ल्ड ह्यान्डराइटिङ कन्टेस्ट थियो, कम्पिटिसन थियो त्यो, त्यतिखेर त्यस्तो फेरि पनि कुनै अवसर पायो भने अहिले हाम्रो बच्चाहरूले त्यस्तै प्रकृति मल्लले जस्तै अहिले चाहिँ फेरि पनि त्यस्तो अवसर पाउनु भयो भने चाहिँ हाम्रो बच्चाहरूले जित्न सक्छ।
0: ओके, अब म पनि यसो लेख्छु कि कहिले कहिले, कहिले कहिले म कुनै राम्रो फन्ड देखेँ भने त्यसलाई कपी गर्न खोज्छु, किनभने पहिलाको स्कुल कलेजमा पढ्दाखेरिको ह्यान्ड राइटिङ अब गयो हाम्रो, किनभने हामी टाइपिङमा गयौँ, म त्यो पुरानो स्टाइलले त्यो स्पिडमा लेख्न सक्दिनँ, तर आई लाइक टु कपी होइन बनाएर आर्टिस्टिक बनाएर लेख्न कोसिस गर्छु एउटा कुनै काप पाएँ भने पनि होइन, तर स्पिडमा लेख्ने बित्तिकै बिग्रिहाल्छ होइन, त्यसले गर्दाखेरि अहिलेको लागि तपाईँ एउटा गुरु नै भयो मेरो निम्ति, अहिलेलाई मानु लिउँ, अरूले पनि सुन्नु भएको छ होला बेसिकली जुन चाहिँ हाम्रो लाइनवाला पेपर हुन्छ नि कपी हुन्छ नि होइन, त्यसमा त्यो इगल पहिला त इगलको कपी भन्थ्यौँ होइन, त्यसमा लेख्दाखेरि अब क्यापिटल र स्मल लेटर लेख्दाखेरि कसरी लेख्नुपर्छ, त्यसको फ्लो कसरी हो, अनि कति ढल्किनुपर्छ अथवा सिधा हो कि अलिकति मोटामोटी भनिदिनुहोस् न तपाईँले मलाई, यसो एउटा विद्यार्थीको रूपमा लिनुहोस् त मलाई प्लिज।
1: ठिक छ ठिक छ, अब हुन त त्यो अक्षर भनेको नलेखिकन यसरी भनेर त्यो मुखले मात्रै भनेर त
0: हुँदैन, तर पनि तर पनि
1: जुन तपाईँले त्यो कपी फोर लाइनको कन्सेप्टमा कुरा गर्नुभयो
0: करेक्ट है, तल र माथि अलि अलि रातो रातो बीचमा अलि मसिनो,
1: माथि रातो हुन्छ बीचमा चाहिँ कालो कालो
0: निलो निलो या
1: त्यो चाहिँ कस्तो छ भने त्यो स्पेसल्ली मार्केटमा जुन अलि अगाडि पाउने अझै पनि त्यही कपी चलिरहेको छ, त्यो चाहिँ क्यापिटल लेटर लेख्ने कपी हो सर, त्यो लेटरको लागि बनेको कपी होइन, जुन बिचको लाइन तपाईँले जुन फोर लाइनको कुरा गर्दै हुनुहुन्थ्यो त्यो फोर लाइन चाहिँ माथिको लाइन अनि बिचको लाइन र तलको लाइन त्यो त्यो जुन स्पेस हुन्छ त्यो ग्याप हुन्छ त्यो सबैको बराबर हुन्छ कि सर, त्यो कपीमा चाहिँ
0: ओके,
1: त्यो चाहिँ त्यो क्यापिटलको लागि हो र स्मल लेटर लेख्नको लागि चाहिँ त्यो बिचको ग्याप चाहिँ अलिकति अलिकति ठुलो हुनुपर्छ, अनि हामीले अक्षर लेख्दाखेरि जस्तो सिधा लेख्न सकियो भने एकदमै राम्रो सिधा लेख्नुपर्छ, राइट ल्यान्ड अलिकति दाहिनेपट्टि ढल्काएर लेख्न पनि पाइयो तर लेफ्ट ल्यान्ड गरेर देब्रेपट्टि ढल्काएर चाहिँ अक्षर लेख्न पाइँदैन, त्यो मिस्टेक हुन्छ त्यो
0: चाहिँ, मेरो चाहिँ सिधै छ, मेरो सिधै छ, दाहिने ढल्काएर राइट स्ल्यान्ड चाहिँ मैले कहिले पनि लेख्न सकिनँ होइन, जाँदाखेरि तपाईँसँग फेरि फर्दर इन्फर्मेसन लिउँ र आज तपाईँसँग चिन्जान भयो होइन निशान्तजी, तपाईँ अहिले चितवनको कुन स्कुलमा बच्चाहरूलाई सिकाउँदै हुनुहुन्छ भन्नुहोस् त?
1: एकता बोर्डिङ स्कुल भन्ने छ यो चितवनको टाढी बकुलहरूमा, एकता बोर्डिङ स्कुल छ, म यहाँ चाहिँ तपाईँ पढाउँदा पढाउँदै फोन गर्नु
0: हो नि,
1: अब एकछिन टाइम दिएँ मैले तपाईँलाई, नो प्रब्लम, ठिक छ, मेरो पनि यो अवसरको विषय
0: हो नि, किनभने तपाईँलाई दुई चारजनाले फोन गरेर कन्ट्याक्ट गर्न खोजे भने पनि द्याट इज विल बी सक्सेस, हाम्रो कुराकानीको सक्सेस नै त्यही हो,
1: किनभने मैले सेवा गर्ने अवसर पाएँ भने हामी बिजनेसको रूपमा लिएका छैनौँ त्यसलाई, सेवाको रूपमा अवसरको रूपमा लिन्छौँ।
0: अब बच्चाहरूमा तपाईँले जब सिकाउनुहुन्छ उहाँहरू कतिको कन्सन्ट्रेट र कतिको सिरियस र कतिको अहिले म राम्रो गर्छु भन्नेमा तपाईँले पाउनु भएको त्यो इन्ट्रेस्ट बढेको पाउनु भएको छ?
1: अब अहिलेको बच्चाहरूमा सिक्ने इन्ट्रेस्ट एकदमै कम छ, बच्चालाई कसरी मोटिभेट गर्ने टिचर टिचरको एक्टिभिटिजले त्यो डिपेन्ड गर्ने कुरा हो सर, त्यहाँ जस्तो म भित्र गइसकेपछि क्लासरुममा पसिसके सिरिसकेपछि बच्चा इन्ट्रेस्ट म पर्दै छ कि छैन, म कस्तो एक्टिभिटिज दिइरहेको छु, बच्चालाई कतिको इन्ट्रेस्ट बनाइराखेको छु त्यसमा डिपेन्ड हुन्छ, अब म गएर सरस्वती गएर तिमीहरूलाई पढाउन आएको म यसरी पढाउँदैछु भनेर मात्रै लेखिदियो भने बच्चा इन्ट्रेस्टेड हुँदैन, बच्चाहरूलाई अलिकति रमाइलो वातावरणमा
0: तपाईँको टेक्निक चाहिँ के हो, तपाईँ
1: हँसै हँसै पढाउन सकियो भने
0: उहाँहरूलाई आफूप्रति आकर्षित गर्ने टेक्निक चाहिँ के हो तपाईँले,
1: एकदम
0: के गर्नुहुन्छ तपाईँ,
1: अब
0: एक्जाम्पल दिनुहुन्छ होला, प्रकृति बहिनीको एक्जाम्पल दिनुहुन्छ होला होइन,
1: त्यो मोटिभेसन त्यो मोटिभेट गर्ने कुराहरू भए, अब क्लास रुममा चाहिँ बच्चाहरूलाई हँसाउने त्यो एक्टिभिटिज हुन्छ कि
0: गर्ने
1: हल्का फुल्का होइन, अब त्यही अनुसारको बोल्ने बच्चाहरूलाई अलिकति जस्तो पनि गर्नुपर्छ नि त टिचरले, टिचर इज लाइक एक्टर, एक्टिङ गर्नु पर्यो
0: होइन,
1: जे पनि गर्नु पर्यो उतिखेर रिसाउनु पर्यो, बच्चा रिसाइहाल्नु पर्छ नत्र टेर्दैन बच्चाले,
0: त्यो पनि
1: हो
0: नि, हरेक चिज गर्नु पर्यो,
1: सबै कुरा जान्नुपर्छ सर,
0: अनि तपाईँले लेखेका राम्रो राम्रो अक्षरहरूको एक्जाम्पल पनि यसो स्कुलको के भन्छ क्लासरुमको भित्तातिर लेखिदिनुहुन्छ होला, चाहे सायद क्लास नै लेखे भने पनि क्लास एकदम आर्टिस्टिक रूपमा क्यालिग्राफीमा लेखिदिनुहुन्छ होला, क्लास सेभेन क्लास एट क्लास थ्री भनेर होइन, अनि कसैको
1: सर, अब हामीले धेरै त अरू लेखिँदैन होइन, बच्चालाई जुन हामी बोर्डमा सिकाउँदै गरेको अक्षर छ त्यो अक्षर चाहिँ बच्चाले अर्को टिचर आइसकेपछि त त्यो टिचरले मेट्नुपर्छ नि त, त्यो टिचरले लेख्नुपर्छ बोर्डमा, त्यो पढिरहेको बच्चाले म क्लास छोडेर गइसके पनि सरले लेखेको अक्षर नमेट्नु त्यो साइडमा अथवा तलपट्टि लेख्नु तपाईँको अक्षर भनेर
0: भन्नु तपाईँलाई एउटा आइडिया तपाईँसँग कुराकानी गर्दा आइडिया अब बच्चाहरूलाई चाहिँ अब सधैँ अब स्कुलमा छिर्ने बित्तिकै राम्रा राम्रा महावाणीहरूले स्वागत गर्छ बच्चाहरूलाई अभिभावकहरूलाई सबैलाई त्यो चाहिँ राम्रा राम्रा महावाणीहरू तपाईँले लेखेर क्लासरुममा राखिदिनु हो भने म पनि त्यसलाई कपी गर्छु भनेर लाग्छ नि त होइन र गर्दाखेरि त्यो चाहिँ सधैँ क्लासरुमको भित्तातिर कतैतिर चाहिँ महावाणीहरू दुई चारवटा लाइनकाहरू राखिदियो भने दे विल बी इन्ट्रेस्टेड अनि दे विल लाइक टु कपी मेरो विचारमा त्यो पनि एउटा आइडिया हो ताकि यसलाई मेटिरहनु परेन होइन र ओके फेरि पनि तपाईँलाई र तपाईँको टिम कतिजना हुनुहुन्छ भन्नुभयो तपाईँको टिममा कतिजना हुनुहुन्छ ओके ल तपाईँले गरेका कामको हामी एप्रिसिएट गर्छौँ सराहना गर्छौँ लाग्नुहोस् अब 60 क्लासको लागि तपाईँले 1500 लिनुहुन्छ भने त्यो बार्गेन हो होइन अब विदेशका साथीहरू पनि आइदिनु भयो भने तपाईँलाई पनि सहयोग उहाँलाई पनि सहयोग गर्दाखेरि अझै राम्रो होस् र राम्रो कामको लागि हामी पनि तपाईँलाई साथ दिँदाखेरि मलाई पनि कता कता एकदमै खुसी लागेको छ एउटा टेलिफोन विदेशबाट आयो भने आई विल बी सो ह्याप्पी प्लिज एकताल फेरि निशान चापागाईलाई कन्ट्याक्ट गर्नको लागि के गर्ने राम्रो छोराछोरीको ह्यान्ड राइटिङ बनाउनलाई के गर्ने कहाँ कन्ट्याक्ट गर्ने फेरि भनिदिनुहोस् त दोहोऱ्याइदिनुहोस् त प्लिज
1: स्पेसली मलाई जो विदेश हुनुहुन्छ उहाँहरूले मेरो फेसबुकमा सर्च गर्नुभयो भने मलाई भेट्नुहुन्छ नेसनल क्रिएटिभ ट्रेनिङ एन्ड लर्निङ सेन्टर भन्ने मेरो फेसबुकमा पेज छ फेसबुकको पेजमा त्यो नेसनल क्रिएटिभ ट्रेनिङ एन्ड लर्निङ सेन्टर टाइप गरेर मलाई त्यहाँ सर्च गर्नुभयो भने त्यहाँ मेरो नम्बर सहित त्यहाँ मेरो डिटेल्सहरू मैले लेखेको ह्यान्ड राइटिङहरू मेरो बच्चाहरूले लेखेको ह्यान्ड राइटिङ र धेरैभन्दा धेरै भिडियोहरू छन् पाउनुहुन्छ र अर्को टिकटकमा निशान टू एनआइएसएसएन निशान अनि टू टाइप गर्नुभयो भने टू नम्बर टू है
0: निशान
1: अनि नम्बर टू टाइप गरेर मलाई सर्च गर्नुभयो भने पनि त्यहाँदेखि टिकटकमा पनि पाउनु सक्नुहुन्छ मलाई ठिक छ तपाईँसँग आज
0: रेडियो तपाईँ र मेरो कुराकानी अहिले फोकल्यान्ड टापुसम्म ब्रुनाईसम्म बेलायतका विभिन्न ठाउँमा धेरै ठाउँमा जर्मनी जिब्राल्टर साबिरमा लाइभ सुन्नुहुन्छ नेपालको पनि पोखरा धरान काठमाडौँमा र अनलाइनमा कहाँ हो त्यसको लेखाजोखा छैन कोही न कोहीले तपाईँलाई कन्ट्याक्ट गरेर आफू वा चाहिँ आफ्नो छोराछोरीको लागि भविष्य राम्रो उज्जवल बनाउनुको लागि यति चाहिँ मेहनत गर्नुहुन्छ होला भन्ने मलाई पनि लागेको छ कसैले फोन गर्नुभयो भने मलाई पनि भन्नुहोस् है विनोदजी तपाईँसँग कुराकानी गर्दा मलाई धेरै अप्रोच आयो भनेर भन्नुहोस् है हस् त हस् त तपाईँसँग मैले बिदा लिनै पर्यो है थ्याङ्क यू सो मच पछि म कन्ट्याक्ट गर्छु ओके हस् नमस्कार नमस्कार त चितवनमा हुनुहुने एउटा गाउँमा हुनुहुने कता कता भाले बासेको पनि तपाईँले सुन्नुभयो होइन त द्याट्स द रियालिटी अफ नेपाल र निशानजीलाई तपाईँले कन्ट्याक्ट गर्न चाहनुहुन्छ भने नेसनल क्रिएटिभ ट्रेनिङ एन्ड लर्निङ सेन्टर वा टिकटकमा निशान टू एनआइएसएचएएन नम्बर टू भनेर लेख्नुभयो फादर तपाईँको जिम्मेवारी अथवा इन्ट्रेस्ट भनौँ के सुनौ आज विश्व क्यालिग्राफी दिवस यानि कि हामी सुलेखन भनेर भन्दछौँ त्यो मैले भर्खरै जाने मैले आज त सुलेखन अर्थात् क्यालिग्राफी भनेको के हो भन्दाखेरि राम्रा अक्षरहरू लेख्ने कलालाई नै क्यालिग्राफी भनिन्छ ब्रस या पेनले यसरी राम्रा अक्षर लेख्ने कलालाई क्यालिग्राफी भनेर त बुझ्नुभयो सुलेखन भनेर यस्ता क्यालिग्राफीहरूको डिजिटल फन्डको सृजनामा ठूलो योगदान रहन्छ अरे क्यालिग्राफीमा अक्षरहरू मात्र नभए विभिन्न चिन्हहरू पनि बनाइन्छ श्रोताहरू अब गीततर्फ लागौँ सुमन तामाङ गाउँदै हुनुहुन्छ गीतलाई

0: सुमन ताम्रकार इसबल सञ्जाल गाउँदै हुनुहुन्थ्यो यस गीतलाई श्रोताहरू. अब हामी अलिकति कुराकानी गरौँ, सुदूरपश्चिमतिर जानुपर्छ, के कसो भइरहेको छ अपडेट लिनको लागि मैले चित्रङ्ग थापाजीलाई स्वागत गरिहालेँ. चित्रङ्गजी नमस्ते, स्वागत छ यहाँलाई. हेलो हेलो नमस्ते चित्रङ्गजी, मलाई सुन्नु भएको छ?
1: हजुर हजुर.
0: ओके, कता हराउनु भयो? अहिले कस्तो छ? अहिले सुन्नु भएको छ? ल त, अब त्यहाँतिरको कुराकानीमा रेडियो टेलिभिजनमा खुब खबर भइरहेको छ. एक त सुदूरपश्चिम का पूर्व प्रधानमन्त्री आउनु भएको छ, आज काठमाडौँमा अवतरण गर्नुभयो, त्यसको पनि केही तरङ्ग त त्यहाँ होला. त्यो बाहेक सुदूरपश्चिमको गेटा र महेन्द्र आँखा हस्पिटलको पनि कुरा आइरहेको छ. ल, कहाँबाट सुरु गर्नुहुन्छ? छोटकरीमा अपडेट दिनुहोस् त
1: विनोदजी. पहिलो कुरा त म यो के अरे यो आँखाको कुरा गर्दैछु, आँखाको कुरा गर्दैछु. किनभने अब शेरबहादुरजी अब पूर्व प्रधानमन्त्री आउनुभएको, त्यो एउटा उत्साह छ सुदूरपश्चिमको कैलाली कञ्चनपुरको बजार क्षेत्रमा. मान्छेहरू फोन समातेर त्यसबाट हेरिरहेछन्, लाइभ टेलिकास्ट हेरिरहेछन्, कोही टेलिभिजनमा बसेका छन् मान्छे, थुप्रै एउटा उत्साह छ. किनभनेदेखि अब यो उत्साह राजनीतिक हिसाब किताबबाट त आफ्नो ठाउँमा होला नै, तर त्योभन्दा पनि धेरै मान्छेहरूको जुन लगाव छ उहाँप्रतिको, अब यहाँ कङ्ग्रेसको सङ्गठन बनाएको एउटा चाहिँ आफ्नै आफन्त जस्तै वल्लोपल्लो घरको जस्तो जो आत्मीयता छ, र त्यो जो भदौ 24 गतेको त्यो घटनामा उहाँमाथि भएको त्यो साङ्घातिक आक्रमणको त्यो दृश्यहरू जुन छ, त्यसले पनि मानिसहरूले थुप्रै मानिसहरू गाउँ गर्खाबाट गाडीमा बसमा उहाँलाई प्रत्यक्ष भेट्ने इच्छाले चाहिँ काठमाडौँ पुगेका छन्, र जो काठमाडौँ पुग्न पाएनन् यहाँ प्लेन पनि पुरै बुक भयो. हामीले देखेका छौँ त्यो धनगढीबाट काठमाडौँ जानेहरू, श्री एयरलाइन्स बुद्धका प्लेनहरू 3-4 दिनदेखि पुरै बुक भएर पुरै त्यहाँ त्यस्तो किसिमले कुनै क्लोज सङ्ख्यामा उहाँका समर्थकहरू, उहाँका आफन्तहरू अथवा उहाँलाई मन पराउनेहरू भनौँ खास गरेर काठमाडौँ पुगे, भेट्ने इच्छा गरे, र त्यो चहल पहलले अब एकदमै यहाँ उत्साह र खुसियाली जस्तो देखेको छ. स्वस्थ भएर फर्किए, अब केही दिनमा सुदूरपश्चिम पनि आउनुहुन्छ होला भन्ने कुरा चलेको छ. र अब कङ्ग्रेसको राजनीतिमा पनि दोधारमा परेका कता जाने हो, गगन थापातर्फ अब यो विशेष अधिवेशनबाट भएको टोलीमा जाने, अथवा काङ्ग्रेसकै पुरानो धारमा फर्किने भनेर बिच धारमा भएकाहरू, दोहोरो सदस्यता लिएका व्यक्तिहरू सबै अलमलमा परिरहेको अवस्थामा देउबाजीको आगमनपछि एक किसिमको यो टुङ्गो लाग्न सक्छ, काङ्ग्रेसको एकता पनि हुन सक्छ भन्ने मध्यमार्गी व्यक्तिहरू पनि सबै खुसी देखिन्छन्, उनीहरूको छलफल चलेको छ. र अब काठमाडौँ गएर देउबाजीलाई नै भेट्नुपर्छ भन्ने मनसाले पनि काठमाडौँ पुगेको छन्. जे होस्, उहाँ नेपाल फर्किनु भयो, त्यसबाट सुदूरपश्चिममा एक किसिमको खुसी उत्साह,
0: जे होस् केहीदेखि हलचल तरङ्ग ल्याएको छ. ओके, अब भोलि पछिको भेटघाट मिटिङबाट चाहिँ अब आगामी बाटो चाहिँ तय हुन्छ होला, मेलमिलाप वा चाहिँ फेरि डिभिजन, होइन? जे होस्, अब हामी खबर गरौँला. अब तपाईँले आँखा हस्पिटलको कुरा गर्नु भएको छ, प्लिज भन्नुहोस् न, के हो यो?
1: मैले यो के कुरा गर्न खोजेको भनेदेखि अब यो सुदूरपश्चिम, अब पश्चिम नेपालमा पहिले यहाँको आँखा रोगीहरूको लागि त आँखा उपचार कहाँ गर्ने भन्दाखेरि पुरै मान्छे नेपालगञ्जदेखि पश्चिम, अझ लुम्बिनीदेखि पश्चिम कुरा गर्ने हो भने यो लखनऊ नजिक सीतापुर आँखा अस्पताल भनिन्थ्यो, यहाँले पनि सुन्नुभयो होला. सीतापुर, भारतको सीतापुरको आँखा अस्पतालका आसपासका बरेली पिलिभीतमा शाखाहरू थिए, त्यहाँ मानिसहरू हाम्रा चाहिँ यो आँखा रोगीहरू पहाडबाट कयौँ दिन हिँडेर आफ्नो उपचार गर्न त्यहाँ पुग्दथे. पहिले कुरा त्यस्तो के समस्या थियो भने आज यो 20-30 वर्षको दरमियानमा खास गरी यो कैलालीको गेटामा नेपाल नेत्र ज्योति सङ्घको उसबाट चाहिँ यो अस्पताल बनेपछि, र हाल आएर यो जस्तो कञ्चनपुरको महेन्द्रनगरमा आँखा अस्पताल, त्यसपछि डडेलधुरामा आँखा अस्पताल, टिकापुरमा आँखा अस्पताल, र बाँकी 9 जिल्लाको कुनै न कुनै ठाउँमा आँखा चेक जाँच केन्द्र जस्तो किसिमको स्थापना भएपछि अहिले ठिक उल्टो कस्तो भएको छ विनोदजी भन्दाखेरि, भारतबाट उपचारका लागि सीमावर्ती क्षेत्रबाट ठुलो सङ्ख्यामा उपचारका लागि नेपालका अस्पतालमा पुग्न थालेका छन्। मैले यो प्रसङ्ग पनि किन कुरा गरेको, दुई तिन दिन अघि मात्र म आफ्नै आँखा चेक गर्नु भनेर महेन्द्रको आँखा अस्पताल पुगेको थिएँ। त्यहाँ पुग्दाखेरि एकजना करिब करिब 19-20 वर्षको यङ केटा, यो भारतको पिलिभीत या बरेली साइडबाट एकदम हतार हतारमा आँखा चेक गर्न आइरहेको थियो। ऊ चाहिँ उसको 21 तारिकको दिन, यो अगस्तको 21 तारिकमा भारतको एयरफोर्समा चाहिँ छनौट प्रतियोगिता रहेछ, त्यसमा सहभागी हुनुपर्ने र आँखा अलिकता खराब, अलिक टाढाको दृश्य देख्न नसक्ने भावनाले उन महेन्द्र आएर महेन्द्रको आँखा अस्पतालमा आँखा चेक गराउन आयो। र मैले उनलाई सोधेँ, तपाईँ यति टाढाबाट भारतबाट, त्यहाँ त धेरै ठुलो साधन स्रोतहरू भएका अस्पतालहरू छन्, राम्रो डाक्टरबाट तपाईँहरू किन पुग्नुभयो भन्दाखेरि, अहिले त हाम्रो सीमा क्षेत्रको नजिकको 2-3 घन्टाको दूरीमा रहेका सहरबाट त प्राय सबै यो यता पलियातिरबाट, यो लखिमपुर साइडतिरबाट चाहिँ धनगढीको गेटामा, यता महेन्द्रको अस्पतालमा हामी त यतै आउने गरेका छौँ। अब यो आँखाको कुनै शल्यक्रिया गर्नुपर्ने अवस्था अथवा यो कुनै अप्ठ्यारो पऱ्यो भने यहीँ आउने, यहीँ उपचार गराउने वर्षौँदेखि भइरहेको छ भन्ने देखिन्छ। र यो महेन्द्रमा पनि महिनामा 2 या 3 पटक एउटा समूहमै आँखाको अपरेसनहरू गर्ने, खास गरी जलबिन्दु मोतियाबिन्दु यिनीहरूको चाहिँ उपचार हुने, र यहाँ उपचार हुन सकेन भने रेफर गरेर धनगढी पठाइन्छ, धनगढी गेटा अस्पतालमा, गेटा अस्पतालबाट पनि अलि अझ जटिल भयो भने काठमाडौँतिर रेफर गर्ने गरिएको छ। यसले के देखिन्छ भनेदेखि भारतबाट पनि, नेपालबाट मात्र भारततिर उपचार गर्ने जाने होइन, भारतबाट पनि नेपालमा ठुलै सङ्ख्यामा उपचार गर्न,
0: आँखाको उपचार गर्ने।
1: एक वर्षमा 25,000 व्यक्ति जति ले यहाँ महेन्द्रमा आँखा जाँच उपचार गरेको देखिएको छ, र यिनीहरूले चाहिँ शिविर लगाउने, स्कुल विद्यालयहरूमा पनि शिविर लगाउने, बाल बालिकाहरूलाई, विद्यार्थीहरूलाई यो अहिलेको यो बढी चाहिँ मोबाइल प्रयोग गर्ने उसबाट हटाएर उनीहरूको आँखा जोगाउने कुरामा चाहिँ बढी चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेछ। मैले यो भन्न खोजेको के भनेदेखि, आँखा अत्यन्त महत्त्वपूर्ण भएको र विभिन्न शिविरहरू भएको, मान्छेहरूले आफ्नो नेत्र ज्योति गुमाएकाहरूले पनि त्यो अवसर पाएको छ भनेपछि, यसले नेपाल र भारतलाई पनि अब हुन्छ धार्मिक रूपबाट मात्र होइन कि एउटा उपचारको माध्यमबाट पनि एक आपसमा जोडेको चाहिँ देखिएको छ। मैले यही भन्न खोजेको,
0: अब त्यो तपाईँले त्यहाँको आँखा हस्पिटलको चाहिँ अब उन्नति प्रगति र चाहिँ भारतीय भनौँ न अब ग्राहकहरू भनौँ होइन, पेसेन्टहरू बिरामीहरू आएको सुन्दाखेरि मलाई पनि यतातिर बिचमा बिच भाग भन्नुपर्छ, तराईको अर्को ठाउँ सिराको लहानमा पनि एउटा आई हस्पिटल छ, त्यहाँ पनि त्यो भेगका युपी बिहारका सेवाग्राहीहरू पनि थुप्रै थुप्रै लाइन लागेको मैले देखेको थिएँ। गर्दाखेरि त्यसको पनि ठुलो नाम छ, गर्दाखेरि यसरी सस्तोमा राम्रो प्रडक्ट दियो भने अथवा चाहिँ सेवा पुऱ्यायो भने देश विदेशबाट आउँछन्, त्यसमा कुनै शङ्का छैन। तपाईँलाई धेरै धन्यवाद भन्दै मेरो बिदा लिनु पर्ला, अरू कुरा आज नगरौँ, तर तपाईँलाई मेरो अनुरोध चाहिँ के छ भने, अब गेटा मेडिकल विश्वविद्यालय बारेमा मैले आज टेलिभिजनमा हेरिरहेको थिएँ, त्यहाँ चाहिँ प्राध्यापक डाक्टर, त्यहाँको भाइस चान्सलर हुनुहुन्छ क्यारे जोशीजी, डाक्टर साहेबसँग राम्रो कुरा गर्नुहोला, किनभने त्यस्तो सम्भावना भएको, त्यस्तो प्रपर्टी भएको, 60-70 बिगामा फैलिएको सम्पूर्ण संरचना बनिसकेको ठाउँमा अझसम्म पनि एउटा हस्पिटल पनि होइन, मेडिकल कलेज पनि बनाउन नसक्दाखेरि अत्यन्त दुःख लाग्यो विभिन्न कारणले गर्दाखेरि, त्यसलाई त्यत्रो अरबौँको लगानी रहेछ, त्यो कार्बनमा नआउँदाखेरि त्यसले मोसन लिन नपाउँदाखेरि एकदम दुःख लागेको छ, त्यसलाई कभर गर्नुहोला भनेर म अनुरोध गरौँ है त।
1: ओके,
0: हाम्रो भाइस चान्सलर जोशीजी हुनुहुन्छ, प्राध्यापक डाक्टर नाम सुनिल जोशी, उहाँसँग उहाँका दुःख सुख, उहाँले गर्न खोजेका कुराहरू निकै राम्रा छन्, तर बाधा अडचन चाहिँ धेरै ठाउँबाट आइरहेको रहेछ, के हो बाधा अडचन भनेर हाम्रो श्रोतालाई तपाईँले एजुकेट गरिदिनुहुन्छ भन्ने मेरो पूर्ण विश्वास छ।
1: उसको कुरा त हो नि, यो के अरे दशरथचन्द विश्वविद्यालय
0: करेक्ट करेक्ट
1: मेडिकल
0: हो
1: हजुर
0: त्यो लिनु होला
1: यसको कुरामा चाहिँ अब यो छोटो रिमा एउटै लाइनमा के भन्न चाहन्छु भनेदेखि अब अलिकति पुरानो कुरा के जस्तो टिचिङ हस्पिटल सहित हुने भन्ने कुराबाट अहिले अब त्यही यो बेडहरू बन्न नसकेको अब अहिले भर्खरै अब व्यवस्थापनमा अब भिसीहरू सबै आएर सब पूर्वाधार जम्मै कम्प्लिट भएको छ पढाइ सुरु हुने कुरा पनि छ तर भित्र चाहिँ अलिकति के छ भनेदेखि कता कता के देखिन्छ भने त्यो हस्पिटलमा यदि 300 शैयाको पुरा व्यवस्थापन हुन सकेन भनेदेखि अब महाकाली प्रादेशिक अस्पताल सेती प्रादेशिक अस्पताललाई टिचिङ हस्पिटलको रूप दिएर जो सञ्चालन गर्ने कुरा छ यी अस्पताल आफैमा विशेषज्ञ डाक्टर नभएको अस्पतालहरू हुन् त्यहाँलाई थाहै होला अब सुदूरपश्चिमको डाक्टर उसमा बस्ने जस्तो कुनै ठाउँमा क्यान्सरको उपचार हुँदैन कतै अर्को छैन यिनीहरूको हेर्न सक्ने प्राविधिक कुराहरू डाक्टर विशेषज्ञ डाक्टर नभएको ठाउँमा हुन थाल्यो भने आखिर सुरुमै विश्वविद्यालय अब गेटा मेडिकल कलेजको कुन
0: तर यस्तो नि तर एकैताली सबै नभए पनि बिस्तार बिस्तारै त्यसलाई इम्प्रुभ गर्दै लाने हो नि विशेषज्ञ त बिस्तारै पठाउने हो सरकारले त्यत्रो 300 शैयाको चाहिँ अथोरिटी दिइसकेको रहेछ सरकारको इच्छा छ सबै चिज छ केले रोक्यो केले के भएर रोक्यो भन्ने कुरा मात्रै हो यहाँसम्म कि भिसीको पोस्ट भ्याकेन्ट राख्दा पनि कसैले पनि अप्लाई नगर्दाखेरि संसारमै एउटा चाहिँ एउटा नराम्रो मेसेज जान सक्ने जाने किनभने के नेपालमा भिसी हुन सक्ने मान्छे छैनन् भन्ने पनि मेसेज जाँदो रहेछ गर्दाखेरि के छ त्यो बाधा अडचन चाहिँ के हो प्राइभेटाइजेसनले रोक्या हो कि केले हो भनेर त मैले तपाईँलाई चाहिँ इन्भेस्टिगेसन एउटा चाहिँ गर्नु होला भन्न चाहेको मैले है त
1: ओके
0: मैले बिदा लिनै पर्यो
1: अधिकारीहरूसँग
0: कुरा गरेर यो सुनौ त्यसपछि हामी समीक्षामा जान्छौँ।

0: अत्यन्त मिठो गीत थियो, तर मैले गीत पुरा गर्न सकिनँ। आज क्षमा चाहन्छु, फेरि सुनाउला भोलि पर्सि। अहिले समीक्षा राखिहाल्नु पर्यो।
1: नमस्कार, दैनिक समीक्षा लिएर भीम उपस्थित भएको छु। आज मिति 2083 साल साउन 28 गते बिहिबार, नेपाल सम्बत 1146, तदनुसार 13 अगस्त 2026। सुरु गरौं नयाँ पत्रिका दैनिकको खबरबाट। ऋण तिरिसक्दा पनि सत्र परिवारको 3.5 बिघा फुलकुमारीको कब्जामा, शीर्षक राखेर नयाँ पत्रिकाले मुख्य खबर छापेको छ। सौरभ यादवको बाइलाइनमा राज विराज डेडलाइनको खबर हो यो। हाम्रो उठी बास भयो, ओत लाग्ने छानो नै रहेन, गरिब भन्नु नै हाम्रो सबभन्दा ठुलो अभिशाप बन्यो। तर देशमा कानुन छ, न्याय मरेको छैन भन्ने आशा अझै छ। मिटर ब्याजी साहुकार फुलकुमारी शाहको अत्याचारले जायज यथा मात्रै होइन, त्यसको पीडामा श्रीमान समेत गुमाएकी सप्तरीको खड्ग नगरपालिका 10 डङ्गराहीकी ललिता देवी शाहको चित्कार हो यो। ललिताका श्रीमान दिलीप लाल शाहले थ्रेसर मेसिन किन्न फुलकुमारीसँग 2 लाख ऋण लिनु भएको थियो 2073 चर्को ब्याजमा। ऋण दिए बापत फुलकुमारीले 1.5 कट्ठा जग्गा श्रीमान गया प्रसादको नाममा दृष्टिबन्ध गर्नुभयो। दिलीप लालले 1,40,000 ऋण तिर्नुभयो, बाँकी तिर्न सक्नु भएन। उहाँको परिवारले प्रस्ताव गर्यो ऋणको सामा र ब्याज अर हिसाब गरी दृष्टिबन्धक राखेको जग्गाबाट 10 धुर बेचेर लिनु, अरू जग्गा फुकुवा गरिदिनु। तर फुलकुमारीले सोही जग्गामा भएको घर समेत भत्काएर दिलीप लालको परिवारलाई सडकमा पुर्याइदिनु भयो। त्यही पीडाले दिलीप लाल 2079 आफ्नै शरीरमा करेन्ट लगाएर ज्यान फाल्न बाध्य हुनुभयो। ललिता देवी 16 र 14 वर्षका 2 छोरा र 1 वर्षकी छोरीसहित दिदीको घरमा आश्रय लिएर बस्नु भएको छ। फुलकुमारीको अत्याचार ललिता देवीको परिवारमा मात्रै होइन, डङ्गराही र आसपासका विपन्नको घर घरमा छ। साहुकार फुलकुमारी शाहको जग्गामा कसको कति जग्गा छ भनेर विवरण पनि छापिएको छ। जीवसी देवी सरदारका ससुरा बोधन सरदारको 10 कट्ठा 70,000 कर्जा दिएर 20 मङ्सिर 2063 फुलकान्त चौधरीको 8 कट्ठा 6 धुर जग्गा छ। 73,000 ऋण दिएर 11 मङ्सिर 2070 फुलकुमारीका नाममा दृष्टिबन्धक राखिएको छ। जितनी देवी पासमानका श्रीमान राम खेलावन पासवानको 7 कट्ठा 13.5 धुर जग्गा छ। 50,000 कर्जा दिएर फुलकुमारीको नाममा 5 साउन 2069 दृष्टिबन्धक राखिएको छ र अरू पीडितको विवरण पनि राखिएको छ। जनकपुरमा पनि साहुकारको ज्यादती चलेको छ, 6 लाख ऋणको 1,61,00,000 तिर्दा पनि घर लिलाम भएको छ। यो खबर नयाँ पत्रिकाले आज मुख्य खबर बनाएर छापेको छ। प्रधानमन्त्री बालेनलाई टर्की र सभापति लामिछानेलाई चीन भ्रमणको निम्ति शीर्षक राखेर नयाँ पत्रिकाले अर्को खबर पनि छापेको छ। एन्सेलको शेयर खरिद र स्मार्ट सेलको लिलामी प्रकरण, 22 विरुद्ध मुद्दा दायर, 96 अर्ब बिगो, शीर्षक राखेर अर्को खबर छापेको छ। एन्सेल आजियाटाको शेयर बिक्री विवाद तथा स्मार्ट सेलको 4.60 अर्ब रुपियाँ बराबरको लिलामी प्रकरणमा 22 जना विरुद्ध मुद्दा दायर भएको छ। स्मार्ट सेलका तत्कालीन सञ्चालक एन्सेल आजियाटाका सञ्चालक नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका सञ्चालक र सिइओ तथा प्राधिकरणकै पूर्व अध्यक्षलाई प्रतिवादी बनाइएको मुद्दाको कुल बिगो 96.12 करोड 17 लाख रुपियाँको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले ठगी, संगठित अपराध तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो। यसमा स्मार्ट सेलको उपकरण लिलामी र एनसेलको शेयर खरिद बिक्रीको विषयमा छुट्टा छुट्टै बिगो कायम गरिएको छ। एनसेलको शेयर बिक्रीबाट राज्यलाई 87.2 करोड 64 लाख रुपियाँ घाटा भएको भन्दै सोही बराबर बिगो कायम गरिएको छ। यसमा एनसेलका सञ्चालकहरू सतीशलाल आचार्य, डाक्टर श्रीधीर सरी पुहान्स, विजय सूर्या, अब्दुजाबोर कायुमोप, थान्डालाम धिराभल्ली, थिरुम लाचारी अमाली, नानायाकार, डोनाल्ड जेम्सरे र नियो हुई युलाई प्रतिवादी बनाइएको छ। त्यस्तै स्मार्ट सेलको उपकरण लिलामीमा सर्वेश जोशी, सतेशलाल आचार्य, सचिनलाल आचार्य, भास्करलाल नरसिंह जोशी, ज्योति प्रकाश पाण्डे, पृथ्वी बहादुर पाण्डे, प्रजन्य राज भण्डारी, कवि कुमार टेब्रेवाला लगायतलाई विपक्षी बनाइएको छ। यो खबर आज नयाँ पत्रिकाले फ्रन्ट पेजमा छापेको छ। माग फेर्न केसीमाथि पनि दबाव बढाए, केसीले पनि माग फेर्नुभयो। जनताका मागसँग मेल खाएपछि सरकारले उहाँसँग सहमति गर्यो, तर गेटामा अझै पनि 300 सयको अस्पताल सहित विश्वविद्यालय सञ्चालन गर्न नदिने ऐजहरू कायमै रहेको स्थानीय बताउँछन्। यो खबरलाई मुख्य खबर बनाएको छ। देउबा स्वदेश फर्कदा के फरक पर्छ काङ्ग्रेसमा, शीर्षक राखेर राधा खनालको बाइलाइनमा टिप्पणी पनि छापेको छ। काङ्ग्रेस पूर्व सभापति शेरबहादुर देउबा आज दिउँसो नेपाल फर्कदै हुनुहुन्छ। देउबा थाई एयर मार्फत बैङ्कक हुँदै काठमाडौँ आउने कार्यक्रम छ। उहाँको स्वागतका लागि काङ्ग्रेस पक्षले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा नेता कार्यकर्ता उतार्ने तयारी गरेको छ। यसअघि देउबा राति 9:45 काठमाडौँ आउने कार्यक्रम थियो, तर रातिको समयमा नेता कार्यकर्ता विमानस्थलमा उपस्थित हुन कठिन हुने भन्दै इतर पक्षको आग्रहमा आगमन समय दिउँसो सारिएको काङ्ग्रेस नेता डाक्टर प्रकाश शरण महतले बताउनु भएको छ। देउबा करिब 6 महिनापछि नेपाल फर्कन लाग्नु भएको हो। गत फागुनमा थप उपचारका लागि सिङ्गापुर गएका उहाँ त्यसपछि हङकङ पुग्नुभयो। केही महिना उहाँ हङकङमै बस्नुभयो। पछिल्लो समय उहाँ विदेशमै रहेकाले काङ्ग्रेसको आन्तरिक राजनीतिमा उहाँको भूमिका, पार्टीभित्रको शक्ति सन्तुलन र नेतृत्व सम्बन्धी विवाद थप पेचिलो बन्दै आएको छ। देउबाको नेपाल आगमन भने यसपटक सामान्य घरफिर्ती मात्र सीमित छैन। उहाँ फर्किएको भोलिपल्ट अर्थात् भोलिको दिन साउन 29 देउबा पक्षले राष्ट्रिय भेला आयोजना गर्दैछ। त्यसैले विमानस्थलमा हुने स्वागतलाई समेत इतर पक्ष प्रदर्शन छ। विमानस्थलबाटै शक्ति प्रदर्शनको तयारी पनि गरिएको छ। देउबा आज घर फर्कनु भएको छ। एयरलाइन्सभित्र लैङ्गिक विभेदको मुद्दा अदालतदेखि आयोगसम्म शीर्षक राखेर अन्नपूर्णले नै अर्को खबर पनि छापेको छ। किरण अधिकारीको बाइलाइनमा एकै कार्यालयमा कुनै कर्मचारीको अवकाश उमेर हद 45 वर्ष, कसैको 65 वर्षसम्म। सरकारले निजामती कर्मचारीको उमेर हद 58 वर्षसम्म बनाउने गृह कार्य गरिरहेका बेला राष्ट्रिय ध्वजवाहक नेपाल एयरलाइन्समा कार्यरत क्याबिन क्रु एयर होस्टेजहरू भने आफूहरूलाई विभेदपूर्ण तवरले 45 वर्षमै घर पठाउन खोजिएको भन्दै न्यायको लडाईँमा हुनुहुन्छ। एयरलाइन्समा हालसालै मात्र 78 वर्षीय कार्यकारी अध्यक्ष महेश्वर भक्त श्रेष्ठ भित्रिँदा सोही कार्यालयका 2 वरिष्ठ विमान परिचालिकालाई भने 45 वर्ष उमेर हदकै कारण घर पठाउन खोजिएको छ। यो 2 मात्र समस्या नभएर त्यहाँ कार्यरत झण्डै 200 क्याबिन क्रुलाई हुने अन्याय भन्दै उनीहरू अहिले आन्दोलित छन्। यो मुद्दा यति बेला श्रम अदालत र सर्वोच्च अदालतमा मात्र नभएर हेलो सरकार र राष्ट्रिय मानवाधिकार आयोगसम्म पुगेको छ। वरिष्ठ विमान परिचारिकाद्वय प्रजिता कार्की र सृजना केसीले श्रम अदालतको फैसला बाहिर गएर एयरलाइन्सले सेवाबाट हटाउन खोजेको प्रतिक्रिया दिनुभएको छ। कर्मचारी नियमावलीमा हाल कायम रहेको 50 वर्षसम्म सेवा गर्न पाउने व्यवस्था लागू गर्न माग गर्दै उहाँहरू श्रम अदालत जानुभएको थियो। उहाँहरूलाई 45 वर्ष अवकाश दिइएपछि श्रममा पुग्नु भएको थियो। श्रमले 2 पुनर्बहाली गरेको थियो तर यो मुद्दा सल्टिएको छैन। अन्नपूर्ण पोस्टले फ्रन्ट पेजमा यो खबर छापेको छ। कारोबार दैनिकले जेएनजी आन्दोलनमा जलेको मन्त्री निवास 38 करोड खर्चेर पुननिर्माण हुँदै शीर्षक राखेर खबर छापेको छ। दिपेन्द्र थापाको बाइलाइनमा गएको भदौको जेएनजी आन्दोलनमा जलेको ललितपुर भैँसीपाटी स्थित मन्त्री आवासको 38 करोड खर्चेर पुननिर्माण शुरू भएको छ। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिन्टेन्डेन्ट चक्रवर्ती कण्ठका अनुसार 3 गरेर मन्त्री बस्ने घरहरूको पुननिर्माण शुरू भएको हो। अहिलेको स्वीकृत समय तालिका अनुसार काम भए आगामी असोज महिनापछि अर्थात् 10 तिहारको आसपासमा मन्त्रीहरू भैँसीपाटीको नयाँ सरकारी आवासमा सर्न पाउनेछन्। उहाँका अनुसार पुननिर्माणमा करिब 38 करोड रुपियाँ खर्च लाग्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ। आवासलाई नयाँ र बस्न योग्य बनाउन 3 छुट्टा छुट्टै प्याकेजमा ठेक्का सम्झौता गरेर समानान्तर रूपमा निर्माण अघि बढाएका छौं। कण्ठले भन्नुभएको छ, उहाँका अनुसार पहिलो प्याकेज अन्तर्गत 11 ब्लकका भवनहरूको सिभिल, सेनिटरी र इन्टेरियर बाहेकको पुननिर्माणका कामहरू भइरहेका छन्। यसको ठेक्का सम्झौता गत चैत तेस्रो हप्तातिर भएको थियो र कुल लागत 5.60 करोड रुपियाँको छ। यो पहिलो चरणले संरचनागत आधार तयार पार्छ र त्यसैमा टेकेर बाँकी काम अघि बढ्छ, कण्ठले भन्नुभएको छ। कारोबारको यो खबर। गोर्खापत्र दैनिकले विदेशी नागरिकको बसाई नियमन गर्दै सरकार शीर्षक राखेर मुख्य खबर छापेको छ। चाँदनी हमालको बाइलाइनमा विदेशी नागरिकको नेपाल बसाई अनुशासित र नियमसंगत बनाउन सरकारले नियमित अनुगमन गर्ने भएको छ। नेपालमा बस्ने अनुमति पाएका विदेशी नागरिकको सुविधा र उनीहरूका चालचलन तथा गतिविधिमाथि सूक्ष्म निगरानी गर्दै गलत क्रियाकलाप गरेको पाइएमा देश निकाला गर्नेसम्मको नीतिलाई सरकारले अवलम्बन गर्ने भएको हो। सुशासन र पारदर्शिताको नीति कार्यान्वयन गर्न र विदेशी नागरिकको बसाई नियमसंगत बनाउन राष्ट्र गृह मन्त्रालयसँगै अध्यागमन विभागले एकीकृत अवधारणामा काम गरिरहेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार पछिल्लो समय पश्चिम एसियाको द्वन्द्वबीच इरानी सहित विभिन्न 13 मुलुकका नागरिकलाई अनअराइभल भिजामा रोक लगाउने नीति लिइएको छ। सही उद्देश्यका लागि आउने विदेशीको सम्मानजनक बसाईका लागि अध्यागमन विभागले विदेशी नागरिकको आवागमन व्यवस्थापन सूचना प्रणाली प्रभावकारी कार्यान्वयनमा समेत जोड दिएको छ। देशको सुरक्षा चासोसँग प्रत्यक्ष जोडिएको विषय भएकाले विदेशीको आगमन र प्रस्थानमा कडाई गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताउनु भएको छ। उहाँले भन्नुभयो, विगतमा अनुगमन प्रणाली नहुँदा गाह्रो थियो, अब विदेशी नागरिक व्यवस्थापन सूचना अनलाइन प्रणाली मार्फत नेपाल आएका विदेशीको हरेक गतिविधि ट्र्याक गरेरै उच्च नियमन थालेका छौं। मृत्यु भएका व्यक्तिबाट अङ्गदान गर्न सकिने कानूनी व्यवस्था भए पनि हालसम्म 9 मृतदाताबाट मात्र 23 अङ्ग प्रत्यार्पण सम्भव भएको छ। तीमध्ये 17 मृगौला, 5 कलेज हो र एउटा संयुक्त कलेज हो मृगौला प्रत्यारोपण गरिएको छ। नेपालमा ब्रेन डेथ भएका व्यक्तिबाट हुने अङ्ग प्रत्यारोपणको सुरुवात 2017 मृगौला प्रत्यारोपणबाट भएको थियो। त्यसर्थ सीमित संख्यामा मस्तिष्क मृत्यु भएका दाताबाट अङ्ग प्रत्यारोपण भइरहेको छ। यसलाई नियमित र व्यापक कार्यक्रमका रूपमा विस्तार गर्न भने चुनौती देखिएको छ। कलेजो तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द श्रेष्ठका अनुसार एकजना मृत अङ्गदाताबाट 8 भन्दा बढी बिरामीको जीवन बचाउन सकिन्छ। यो खबर गोर्खापत्रले छापेको छ। अवस्थ विभिन्न पत्र पत्रिकामा छापिएका यिनै खबरसँगै आजका लागि दैनिक समीक्षा यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
0: भीमजीलाई धेरै धेरै धन्यवाद छ। अघि बडो मिठो गीत थियो, अलिकति बाँकी छ गीत सुनाऊ है त। धेरै समय भएन, यो गीतलाई म फेरि भोलि रिपिट गर्छु। प्रकाश जोझावार गाउनु छ यस गीतलाई। हस्त आदरणीय श्रोताहरू, आजको बसाइमा हाम्रा सम्पूर्ण सामग्रीहरू यिनै थिए र सकियो पनि। फेरि तपाईँलाई भोलि भेटौँ। यसलाई मलाई बिदा दिनुहोस्। फेरि भोलि भेटौँ। नमस्ते। बाइ बाइ।
2: सैन्य समुदायमा बेलायत भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो। गोर्खा रेडियो
3: सभापति शेर बहादुर देउवाले आफू नेता बनेर नभई आम नागरिकको हैसियतमा मुलुकको सेवा गर्न मुलुक फर्किएको बताउनु भएको छ। करिब 5.5 महिनापछि आज स्वदेश फर्किएका देउवाले कुनै शक्ति प्राप्तिका लागि नआएको पनि बताउनु भएको छ। स्वदेश फर्के लगत्तै अपील जारी गर्दै उहाँले राष्ट्रिय एकता, लोकतन्त्र सुदृढीकरण र आफू युवा भावना सम्बोधन गर्न सक्रिय हुने प्रतिबद्धता पनि जनाउनु भएको छ। वर्तमान सरकार जनअपेक्षा पूरा गर्न सफल भएको र ताजा जनमतको कदर गर्न नसकेको आरोप पनि उहाँले लगाउनु भएको छ। युवा पुस्तामा देखिएको परिवर्तनको तीव्र चाहना र उनीहरूको मौन पीड़ालाई कांग्रेसले बुझेको भन्दै देउवाले बदलिदो समयसँगै पार्टीलाई पनि रूपान्तरण गर्दै लैजाने बताउनु भएको छ। पुरानाको पुस्ताको त्याग र बलिदानलाई नजरअन्दाज नगर्न भन्दै उहाँले पार्टीका कार्यकर्ताको मनोबल बढ़ाउन लागिपर्ने पनि अपीलमा लेख्नु भएको छ। संविधानको संरक्षण र सम्बोधन राष्ट्रिय सहमतिका आधारमा मात्र हुनुपर्ने भन्दै देउवाले लोकतन्त्र, संविधान र नागरिक अधिकारका लागि कांग्रेसले सम्झौता नगर्ने अडान पनि राख्नु भएको छ। 2033 सालमा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको स्मरण गर्दै देउवाले अहिले पनि मुलुकलाई सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता चाहिएको तर्क गर्नुभएको छ। पत्रकार सम्बद्ध संघ संस्था, राजनीतिक दल, नागरिक अगुवाले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको तत्काल रिहाईका लागि माग गरेका छन्। उनीहरूले प्रेसमाथिको आक्रमण बन्द गर्न भन्दै श्रेष्ठलाई अविलम्ब रिहा गर्न माग गरेका हुन्। नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकार आचार संहिता र संविधान विपरीत भएको बताएको छ। नेपाल मीडिया सोसाइटीले पनि अध्यक्ष श्रेष्ठलाई तत्काल रिहा गरेर कानूनी प्रक्रिया मार्फत समाधान खोज्न सरकारको ध्यान आकर्षण गराएको छ। मानव अधिकार तथा शान्ति समाजले पत्रकारलाई पक्राउ गर्नु र निवास तथा कार्यालयमा छापा मार्नु प्रेस स्वतन्त्रता, मौलिक हक र संविधानको उल्लंघन भएको भन्दै आपत्ति जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले समाचार प्रकाशनकै कारण पत्रकारलाई पक्राउ गर्नु लोकतन्त्रको मर्म विपरीत भएको टिप्पणी गर्नुभएको छ। एमाले महासचिव शंकर पोखरेलले पनि श्रेष्ठलाई गैर न्यायिक र प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरिएको भन्दै तत्काल रिहाईको माग गर्नुभएको छ। राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले समाचारको विषयमा सिधै प्रहरी प्रशासनको प्रवेश गराएर सरकारले राजनीति गर्न खोजेको भन्दै प्रेसलाई निर्बाध काम गर्न दिन अनुरोध गर्नुभएको छ। कांग्रेस नेता शेखर कोइरालाले श्रेष्ठको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहाई गर्न माग गर्नुभएको छ। रोल्पामा पहिरोले घर गोठ पुरिँदा मृत्यु हुनेको संख्या 7 पुगेको छ। थबाङ 5 कोचल 12मा गैराती खसेको पहिरोमा परे 5 जना अझै बेपत्ता छन्। सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार पहिरोमा परि 18 वर्ष शान्तिपुन मगर, 65 वर्ष कमल बहादुर पुन मगर, 40 वर्षीय जुनुकुमारी पुन मगर, 9 वर्षीय असीम पुन मगर, 6 वर्षीय अशोक पुन मगर, 75 वर्षीय दलबहादुर पुन मगर, 71 वर्षीय मनरखी पुन मगरको मृत्यु भएको हो। 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगर घाइते हुनु भएको छ। दुवैजनालाई स्वास्थ्य चौकी थबाङबाट थप उपचारका लागि भुटोलतर्फ ल्याइएको छ। बेपत्ता 80 वर्षीय अजम्बर पुन मगर, 78 वर्षीय बल बहादुर पुन मगर, 72 वर्षीय लीला बहादुर पुन मगर, 71 वर्षीय मणि पुन मगर र 67 वर्षीय हस्तकला पुन मगरको खोजी भइरहेको छ। लगातार पानी पर्दा लेदो सहितको पहिरो आइरहेकाले उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ। सरकारले आजदेखि 44 जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। वर्षेनी दशैं तिहारलाई लक्षित गरी सञ्चालन गर्दै आएको सुपथ मूल्य पसल यो वर्ष झनै एक महिना अघि नै सञ्चालनमा ल्याइएको हो। खाद्य तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि 44 जिल्लाका 193 ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो। आजदेखि सिंहदरबारभित्र पनि बिक्री कक्ष शुरू गरिएको छ। चाडपर्वका बेला बजारमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने र मूल्य समेत बढ्न सक्ने भन्दै यो वर्ष विगतको तुलनामा छिट्टै सुपथ मूल्य पसल सञ्चालन गरिएको कम्पनीले जनाएको छ। खाद्य तथा व्यापार कम्पनीका अनुसार सुपथ मूल्य पसलबाट दैनिक उपभोग्य वस्तुमा प्रति किलो तथा प्रति लिटर 5 रुपियाँसम्म छूट पाइनेछ। सुपथ मूल्य पसलमा चामल, दाल, गेडागुडी लगायत दैनिक उपभोगका खाद्य सामग्री बिक्री गरिने कम्पनीले जनाएको छ। जापानमा पछिल्लो 4 महिनामा जापानिज इन्सेफ्लाइटिस जेई संक्रमणबाट 5 जनाको मृत्यु भएको छ। हालसम्म 9 जनामा जेई संक्रमण पुष्टि भएकोमा 5 जनाको मृत्यु भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर नमस्कार, बिएबिएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नु तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर यो हामीलाई सुनिराख्नु नै सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बिएबिएस गोर्खा रेडियो सुनेर बस्ने तमाम आदरणीय श्रोताहरू लगायत यता पोखलेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग 87.7 मेगाहर्ज ट्युन गरेर सुन्न सक्नुहुन्छ, श्रवण गर्न सक्नुहुन्छ। पोखलेली श्रोताहरूले पनि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा म तुलसीको हार्दिक नमन। त आदरणीय श्रोताहरू, कार्यक्रम स्वर्णिम सङ्गमको बसाएको छान मैले हेमन्त शर्मा र विष्णु माझीको स्वरमा रहेको वन मार्यो वनमराले निकै चर्चित गीतबाट गरिसकेको छु, जसको शब्द सङ्गीत याम थापा मगरको रहेको थियो भने हेमन्त शर्मा र विष्णु माझीको स्वर रहेको यही गीतबाट आजलाई मैले कार्यक्रम स्वर्णिम सङ्गमको ढोका उगारिसकेको छु। अब लागौँ श्रोताहरू आजको तिथिमिति कुरा गर्नुपर्दा, आज मिति विक्रम सम्वत 2083 साल साउन 28 गति साउन शुक्ल प्रतिपदा तिथि बिहीबार, नेपाल सम्वत 1146 तदनुसार आज अगस्त महिनाको 13 तारिक सन् 2026। र यता मौसमको कुरा गर्नुपर्दा श्रोताहरू, नेपालमा आज पनि कतै कतै वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ भने सूर्योदय नेपालमा आज 5:33 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरै साँझ 6:43 जाँदा हुँदैछ। अब नि श्रोताहरू, आजको बसाईको बारेमा पनि कुराकानी गरौँ। कार्यक्रम स्वर्णिम सङ्गमको यो बसाई अर्थात् बिहीबारको बसाई स्रष्टा सर्जक र शिल्पी मनहरूसितको बसाई पनि हो, अर्थात् घर देशमा रेडियो सुन्दै हुने श्रोताहरूको लागि पनि र परदेशमा रेडियो सुन्दै रहनुभएका श्रोताहरूको लागि पनि आज सृजनाहरू सुन्ने र सुनाउने दिन, अर्थात् तपाईँले लेखेर पठाउनुभएका सृजनाहरू तपाईँले सुन्न सक्नुहुनेछ र म सुनाउने पनि छु। र आजको बसाई कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा जीवन र जगतलाई नै स्रोत बनाएर लेखेका स्रष्टाका सृजनाहरूलाई कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा म समेट्दै जानेछु। मलाई आशा छ यहाँहरूले पक्कै पनि आफ्ना सृजनाहरू लेखेर पठाउन सक्नुहुनेछ। अहिले कनेक्टिकट युएसएमा रहेकी कवयत्री शर्मिला अधिकारीजीले निकै सुन्दर कविता पनि पठाउनु भएको छ, केही दिन पश्चात त्यो कविता राख्ने नै छु। र तपाईँ पनि पठाउन सक्नुहुन्छ तपाईँका सृजनाहरूलाई, कविताहरूलाई अनि प्रतिक्रियाहरूलाई म कार्यक्रममा समेट्दै जानेछु। र यसै गरी सुरुमै यहाँ स्याङ्जाली श्रष्ट गीतकार समाजसेवी खानबहादुर थापा मगर लेख्नुहुन्छ, नमस्कार तुलसी सर, तपाईँको कार्यक्रम म र मेरी जीवनसङ्गिनी कृष्णसँगै सुनिरहेका छौँ र आज भने सरको कार्यक्रमको लागि एउटा खुराक यस्तो रचना पठाए है भनेर सुरुमै खानबहादुर थापा मगरले पठाउनु भएको छ। उहाँको यो सिर्जना नै आजको कार्यक्रमको उठानमा राख्न मन लाग्यो। उहाँ लेख्नुहुन्छ अर्थात् स्याङ्जाली श्रष्टा गीतकार पनि हुनुहुन्छ घनबहादुर थापा मगर लेख्नुहुन्छ, हाँसेर

नै मारेर दिनदिनै खर्च बढेर आयो उन्नति भएन, दिनदिनै खर्च बढेर आयो उन्नति भएन, कमाई सुखको नभए हाम्रो अर्थ नै रहेन, हाँसेर विदा गर है मैया नगर्नु रोएर, सधैँलाई टाढा गएको होइन माया नै मारेर, भविष्य सोची पर्खेर बस्नु बालबच्चा हुर्काई, भविष्य सोची पर्खेर बस्नु बालबच्चा हुर्काई, आउनेछु प्यारी म तिम्रो सामु चारपाङ्रे गुडाई, आउनेछु प्यारी म तिम्रो सामु चारपाङ्रे गुडाई, हाँसेर विदा गर है मैया नगर्नु रोएर, सधैँलाई टाढा गएको होइन माया नै मारेर। यो सुन्दर सिर्जना राखेँ यहाँहरू माझमा, जुन सिर्जना लेख्नु भएको थियो घनबहादुर थापा मगर, जो यतिखेर बेलायतमा हुनुहुन्छ स्याङ्जली स्रष्टा, र यो सिर्जनाको लागि उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडिम सङ्गममा अब भने म घनबहादुर थापा मगरले नै लेख्नुभएको एउटा गीत राख्न चाहन्छु, जसमा स्वर रहेको छ रोशन गुरुङको, शब्द रचना घनबहादुर थापा मगरको रहेको छ, सङ्गीत यसमा रहेको छ गणेश पराजुलीको। अहिलेलाई भने चाहिँ म यो गीत यहाँहरू माझमा राखिहाल्छु।

0: CFBS Gurkha Radio.
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग दुई चार पेक पनि लगाउनुभयो अनि साथीकै घरमा रात पनि बिताउनुभयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिंक ड्राइभिङ कदापि नगरौं जीवनलाई भाग्यको सहारामा नछोडौं
0: पीएफबीएस गोर्खा रेडियो
2: हजुर आदरणीय श्रोताहरू यो छोटो विश्राम पश्चात बेबेस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिम संगम सृजना भाटिकामा सम्पूर्ण रेडियो सुनेर बस्नु श्रोताहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु र सृजनाहरू राख्ने क्रममा यति बेला भन्छ श्रोताहरू मेरो हातमा एउटा गद्य कविता रहेको छ कवि शम्भु गजुरेलले लेख्नु भएको कविता हो र शीर्षक रहेको छ ऋणको तमस्सुक लेख्नुहुन्छ कवि शम्भु गजुरेल तिमी बलेसीबाट झरिरहेका थियौ मेरो आँखाको सागरमा तिमी बलेसीबाट झरिरहेका थियौ मेरो आँखाको सागरमा मौन तुफान उठिरहेको थियो देखाउन सकिन देखाउन सकिन छोरा ती आँसुका धाराहरू गङ्गा र यमुना मेरा पलकबाट बगेर मनको गहिराईमा पुगे मेरो अन्तर्वेदना सुनसान मरुभूमिमा सास फेरिरहेछ तिम्री आमाका आँखा आँसुले डुबिरहेका थिए तिम्रो बिछोडले उनको हृदय ज्वालामुखी झैँ धन्किरहेको थियो तर छोरा म त बुढो रुख जसले रुदैन केवल भित्रभित्र सुक्छ तिमीलाई के थाहा मेरो आँसु तिमीसँगै परदेश उडेको मेरो आशा तिम्रा पखेटासँगै गएको सम्पत्ति त केवल मायाको खोल हो सम्पत्ति त केवल मायाको खोल हो तर तिमी मेरो जीवनको आधार जिन्दगीको किरण समाजले खुसीलाई धनमा तौलिन्छ म बुझाउन खोज्छु खुसी त सन्तोषमा फुल्छ तिमी उडेदेखि दिनले घाम छुपायो तिमी उडेदेखि दिनले घाम छुपायो रातले चन्द्रमा लुकायो म अँध्यारोको काखमा बाँचिरहेछु मृत्युका साना टुक्राहरूमा तिम्रो सम्झनाको उज्यालोमा प्रिय छोरा तिमीले हिँडेको बाटो ताकेर तिम्री आमा टुलाइरहेकी छे गाउँले हाँस्छन् कुरा काट्छन् तिम्रो हाम्रो हाँसो त तिमी सँगै उडेको तिमीले पसिनाको नदी बगायो तर खाडीको मरुभूमिमा तिमीले पसिनाको नदी बगायो तर खाडीको मरुभूमिमा तिमीलाई केवल बालुवाले अँगाल्यो त्यो पसिनाको मूल्य न त तिमीले पाउँछौ न त भन्न सक्छौ बा म थाके अब फर्कन्छु मलाई थाहा छ छोरा फर्किन नसक्नुको कारण ऋणको तमसुक हो जुन अझै च्यात्न सकिएको छैन तर मेरो प्यारो छोरा त्यो कागजभन्दा ठूलो छ तिम्रो आत्मा यो समाजलाई के थाहा एक दिन जब तिमीलाई पर्खँदा पर्खँदै मेरो श्वास रोकिनेछ मेरो देह उचाल्ने तिम्रो काँध हुने छैन मेरो चितामा दाउरा राख्ने तिम्रो हात हुने छैन त्यति बेला छोरा सम्पत्तिको के काम धनको चमकभन्दा तिम्रो साथ मेरो जीवनको श्वास थियो छोरा तिमी एक्लो होइनौ छोरा तिमी एक्लो होइनौ हजारौं तिमीहरू मङ्लानमा पसिना बेचिरहेछौ खाडीको बालुवामा रगत मिसाइरहेछौ त्यता तिमीहरू जस्ता बिरुवा जलिरहेछन् यता म जस्ता बुढो बुढा रुख ढलिरहेछन् यो संसार यस्तै छ यो संसार यस्तै छ वेदना र आडम्बरको जालमा बाँधिएको यो संसार यस्तै छ वेदना र आडम्बरको जालमा बाँधिएको कवि शम्भु गजुरेलको ऋणको तमसुक कविता राखे एउटा छोरा त्यो बालुवाको राजधानीमा त्यो तातो तापक्रममा जीवनका खुसीहरू खोज्दै गर्दा यता घरमा पाको बाआमाले छोराको पर्खाइमा कतै देहत्याग त हुने होइन भन्ने एउटा चिन्ता बोलेको कविता थियो कवि शम्भु गजुरेललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यति बेला भने ताप्लोजिङकी स्रष्टा हाल हङकङमा बसेकी कवियत्री जानु काम्बाङ लिम्बूको पनि एउटा कविता मेरो हातमा रहेको छ। निरन्तर निरन्तर शीर्षकमा लेख्नुहुन्छ जानु काम्बाङ लिम्बू। जानु छ त्यहाँ जहाँ जाने मनै छैन, हिँड्नु छ निरन्तर निरन्तर जहाँ हिँड्ने मनै छैन, तर जसरी पनि जानु छ, तर जसरी पनि जानु छ अनि पछ्याउनु छ त्यो वर्तमानको अदृश्य छाया जसले आशाका अनगिन्ती सुनौला किरणहरू बोकेर उकालै उकालो उक्लिएको उक्लिरहेको हरियाली वसन्तहरू आउँछन् जान्छन्। हरियाली वसन्तहरू आउँछन् जान्छन्, वैश जस्तै रङ्गी चङ्गी फुलहरू फुल्छन् झार्छन्, मृत्यु जस्तै फुल्नु र झार्नु प्रकृतिको नियम जस्तै मर्नु र बाँच्नु पनि सृष्टिकै नियम हो। हिँड्नुपर्छ निरन्तर निरन्तर, हिँड्नुपर्छ निरन्तर निरन्तर, गोरेटोहरू अप्ठ्यारो भए पनि फुल्नुपर्छ झर्नु र ओइलाउनुपर्छ, दुःख सुख जे भए पनि घाम र जुनको जस्तो भेट नहुने जीवन होइन। बाधा बनेर उभिएका भिर पहरा नाग्दै गए कसो नभेटिएला लक्ष्यहरू, बाढी पहिरो र सुनामीहरू पछ्याउँदै भए पनि निरन्तर निरन्तर उक्लिनुपर्छ जिन्दगीको कालो ओह्रालो अनि भन्ज्याङ चौतारीहरू भोलिको उज्यालो बिहानी भेट्न। जिन्दगी रहन्जेल यसै गरी बाँच्नु छ, सुख त एउटा मुस्कानमा झल्किने भ्रम न हो, दुःख नै हो अदृश्य साथी हाम्रो, खुसीहरूमा मुस्कुराउँदै तर्नु छ दुःखका महासागर, गोधुलीका छाया पछ्याउँदै भोलिको बाल सूर्य भेट्न, गोधुलीको छाया पछ्याउँदै भोलिको बाल सूर्य भेट्न। कवियत्री जानु काम्बाङ लिम्बूको यो कविता राखे निरन्तर निरन्तर शीर्षक रहेको थियो र यो कविताको लागि उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब भने म व्यवसायमा एउटा गीत राखिहाल्छु जुन गीत लेख्नु भएको छ जानु काम्बाङ लिम्बूले। स्वर रहेको छ सर्वराज आचार्यको अनि सङ्गीत रहेको छ यसमा राज शुक्र लिम्बूको।

0: हजुर आदरणीय श्रोताहरू, यो सुमधुर गीत पश्चात फेरि पनि सम्पूर्ण श्रोताहरूलाई यो सृजनशील बसाई कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा स्वागत गर्न चाहन्छु। र यति बेला भने अर्को पनि सृजना प्राप्त भएको छ र यो सृजना लेख्नु भएको छ हाल युएसए अर्थात् अमेरिकाको कनेक्टिकटमा बस्ने कवयत्री शर्मिला अधिकारीले यहाँ लेख्नुहुन्छ। तुलसी सर नमस्कार, व्यस्तताको कारण यो हप्ता ओझेलमा परे तर रेडियो सुन्न छुटाइन, कमेन्ट मात्र लेख्न नभ्याएको हो है। आज कविता लेख्दै गर्दा अधुरो प्रेम कवितासँगै सबैजनालाई एकमुष्ट सम्झना चाहे। अमेरिकामा रहनुहुने मेरो छिमेकी रघु सर, एनपी सर अनि उता युकेमा बस्नुहुने घनबहादुर दाजु र कृष्ण भाउजू, यसै गरी लीलाराज कामबाङ दाजु, हरिराई सर, धनवीर पुन सर, तेन्जी पाखरिन सर अनि जर्मनमा बस्नुहुने द्वारिका थापा सर लगायत यति बेला बेबेस रेडियो सुनेर साथ दिनुहुने सम्पूर्णमा माया हौसला दिनुहुने सम्पूर्णलाई पनि मैले रेडियोबाट नै नमन गरे सबैजनाको नाम याद गर्न सकिन क्षमा चाहन्छु। र मेरो कविताको शीर्षक चाहिँ अधुरो प्रेम रहेको छ र मेरो कवितासँग आज यो गीत पनि बजाइदिनु होला है भनेर उहाँले चाहिँ गीतकार लीलाराज कामबाङको गीत रचना अनि मनोज थापा मगर र सुनिता थेगिमले गाउनु भएको गीतको लिङ्क नै पठाउनु भएको रहेछ लीलाराज दाजुको शब्द रचना भनेर। म यो गीत हामीसँगै पनि अडियो भएको हुनाले अवश्य राख्ने नै छु। शर्मिला अधिकारीजीलाई चाहिँ सर्वप्रथम धन्यवाद दिन चाहन्छु यो कविताको लागि। लेख्नुहुन्छ कनेक्टिकट युएसएबाट शर्मिला अधिकारी, कान्छी छोरी अधुरो प्रेम शीर्षकमा। कति अचम्म छ प्रेम पनि बिर्सन खोज्छु झन सम्झना आइदिने, कति अचम्म छ प्रेम पनि बिर्सन खोज्छु झन सम्झना आइदिने, टाढा भाग्न खोज्छु झन नजिक महसुस भइदिने। अब त भेट्ने आशा पनि छैन तर पर्खाइ अझै सकिएको छैन, कस्तो अचम्म छ है। तिमी टाढा छौ तर तिम्रो लागि धड्कने मुटुले बसाई सरेको छैन। कुनै दिन मेरो याद आयो भने फर्केर कहिले नआउनु, फेरि पाएर तिमीलाई गुमाउने सास मसँग अब छैन। आएर पनि मेरो हुन सकेनौ, गएर पनि मेरो यादबाट जान सकेनौ। हामी सँगै बाँच्न सकेनौ न सँगै मर्न सक्यौ, तर तिमीसँग बसेको प्रेम, तिमीसँग बिताएको त्यो पल जीवनको सबैभन्दा सुन्दर र पीडादायी सत्य भएर सधैँ बाँचिरह्यो। कति निर्दयी रहेछ भाग्य, कति निर्दयी रहेछ भाग्य, जसलाई जीवनभर आफ्नो भन्न चाहन्थे उसैलाई पराई भनेर स्वीकार्नु पर्यो। तिमीले अर्को जीवन रोज्यौ, मैले तिम्रो यादमा बाँच्न सिकेँ। तिमीले अर्को जीवन रोज्यौ, मैले तिम्रो यादमा बाँच्न सिकेँ। कहिले काहीँ लाग्छ समय फर्काउन सक्ने भए म त्यही पहिलो भेटमा पुग्थे, जहाँ तिमीलाई जीवनभरका लागि आफ्नो बनाउने बाचा गरेको थिए। कस्तो अचम्मको प्रेम बस्यो तिमीसँग, कस्तो अचम्मको प्रेम बस्यो तिमीसँग। न त पुरा भएर बाँच्न सक्यो, न त अधुरो भएर मर्न सक्यो, तर सुन्दर अधुरो अध्याय भनेर अन्तिम पाना लेखिन भने बाँकी रह्यो। न भुल्न सके न मर्न सके, न भुल्न सके न मर्न सके, अधुरो जीवन लिएर तिम्रै यादमा तडपिरहे। सायद यही होला अधुरो प्रेमको व्यथा, लेख्न बाँकी रहेको हाम्रो प्रेमको कथा। सायद यही होला अधुरो प्रेमको व्यथा, लेख्न बाँकी रहेको हाम्रो प्रेमको कथा। कनेक्टिकट युएसमा रहेकी कवयत्री शर्मिला अधिकारीको यो अत्यन्तै सुन्दर कविता राखेर उहाँले नि यहाँ गीत पनि अनुरोध गर्नुभएको छ। लीलाराज कामबाङ सरको रचना रहेको गीत है भनेर लिङ्क समेत पठाउनु भएको छ। लीलाराज कामबाङजी, तपाईँ रेडियो सुन्दै हुनुहुन्छ भने 21 थोपकै सलामी दिन सक्नुहुन्छ है शर्मिला अधिकारीजीलाई। यति सुन्दर कविता लेखेर तपाईँको गीत कविताको लिङ्कसँग जोडाइदिनु भएको छ। म शर्मिलाजीलाई त धन्यवाद दिनैहाल्छु र तपाईँले पनि दिनुहोला भन्दै अब भने चाहिँ म गीतकार लीलाराज कामबाङको गीत रचना मनोज थापा मगर र सुनिता थेगिम लिम्बुको स्वरमा रहेको यही गीत राख्न चाहन्छु। सङ्गीत पनि यसमा मनोज थापा मगरकै रहेको छ।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

Get Carly la rasca manco get rachana ani marostapa rachunita tegim limbuko shor maraiku git rachi yat git re git bandagar mele sarmila adikari joyle connecticut US ma basnunsa wako kavita pani padethe ra wale ni androdh garnu bhatyo git ra wako sirjana sang alikati mildo juldo git pani lagyo ra maile yo git rachi sarmila ji lai dhanyabad dina chahanchu feri pani ra maile karyakram ko uthan mai syangjali srashta gitkar khan bahadur thapa magar ko euta sirjana padeko thi यहाँ घन्जीले एउटा लाइन त छुट्यो है सर भन्ने लेख्नु भएको छ मैले फेरि यसो हेर्दाखेरि छुटेकै रहेछ उहाँको मैले एउटा हाँसेर विदा गर है मैया नगर्नु रोएर सधैँलाई टाढा गएको होइन माया नै मारेर दुई चार वर्ष परदेश लागे कमाई गर्नलाई छोरा र छोरी भविष्य हाम्रो उज्जवल पार्नलाई यो सिर्जना पढेको थिएँ र बिचको भाग रहेछ एउटा गरुङ्गो छाती बोकेर विदेश एक्लै म लाग्दैछु गरुङ्गो छाती बोकेर विदेश एक्लै म लाग्दैछु म सफल बनु भगवान्सँग आशीर्वाद माग्दैछु म सफल बनु भगवान्सँग आशीर्वाद माग्दैछु यो लाइन छुटेछ मैले पढेँ सुन्दर सिर्जना थियो एकदम गीत बन्ने खालको सिर्जना जस्तो पनि लाग्यो गणबहादुर थापा मगरजीलाई फेरि पनि धन्यवाद दिन चाहन्छु यहाँ सुमी लिम्बू लेख्नुहुन्छ काठमाडौँबाट हुनुहुन्छ सेवारो नमस्कार है हार्दिक अभियान तुलसी म पनि यो मातोतिरबाट कार्यक्रम स्वर्णिम सङ्गम सुन्दैछु आज एउटा गजल कोरेर पठाएछु गजलले स्थान पाउने आशा पनि गरेको छु है गजल भनेर लेख्नु भएको छ यहाँ सुमी लिम्बूको पनि म सिर्जना पढिहाल्छु लेख्नुहुन्छ साउको ऋण तिर्न बाँकी मनमा पिरै पिर छ साउको ऋण तिर्न बाँकी मनमा पिरै पिर छ कम्पनीले तलब नदिँदा आँखामा निरै निर छ कम्पनीमा कम्पनीले तलब नदिँदा आँखामा निरै निर छ एउटै रोटी खाएर पनि ड्युटी जानै पर्छ एउटै रोटी खाएर पनि ड्युटी जानै पर्छ आमाको याद आउँदा पनि आँसु लुकाउनै पर्छ आमाको याद आउँदा पनि आँसु लुकाउनै पर्छ बाबाको पसिना सम्झिँदा मुटु हुन्छ भारी बाबाको पसिना सम्झिँदा मुटु हुन्छ भारी परदेशको यो जिन्दगीले बनायो दुःखको सवारी परदेशको यो जिन्दगीले बनायो दुःखको सवारी घरमा आमा बाटो हेर्ने हेर्छिन् छोरा छोरी कहिले आउला घरमा आमा बाटो हेर्छिन् छोरा छोरी कहिले आउला रिर तिरेर फर्किएपछि आँगन फेरि रमाउला ऋण तिरेर फर्किएपछि आँगन फेरि रमाउला छोटो सम्झनाको कोसेली साउथ कोरियामा रनुने खेम लिम्बूलाई बेलायतमा रनुने आदरणीय दाई लिलराज कामाङ अनि युएसमा रनुने एनपी परदेशी सरलाई छोटो सम्झना मिठो सम्झना भन्ने भएको छ र मलाई सम्झनुहुने सबैलाई पनि मिठो माया सम्झना ओझेल परिहै नमस्कार भन्नुभएको छ धन्यवाद दिन चाहन्छु म सुमी लिम्बूलाई र अस्ति यहाँको आमा अलिकति अस्वस्थ रहेको कुरा मैले सुनेको थिएँ आमाको शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्छु है त सुमीजी धन्यवाद दिन चाहन्छु अनि आज मैले पहाडको गीत गीतकार गौरव गुरुङको यो गीत सङ्ग्रहको आवरण राखेको छु गौरव गुरुङ गीतकार हुनुहुन्छ र नेपाली सेनामा पनि कार्यरत हुनुहुन्छ ब्रिगेडियर जनरल हुनुहुन्छ र यही गीतको पहाडको गीत गीत सङ्ग्रहभित्रको एउटा गीत पनि म वाचन गर्न मन लाग्यो लेख्नुहुन्छ यहाँ गौरव गुरुङ कहिले भेडी गोठमै रोदी गाउन पुग्छु म कहिले च्याब्रुङ तालमै धान नाच्न पुग्छु म गुराँस जस्तो जोबन बोकी साकेला नाच्न पुग्छु म ए मिज्यू मितेरी लाउन पुग्छु म ए मिज्यू मितेरी लाउन पुग्छु म कहिले सोरठी आँकबारे मुन्दुम गाउन पुग्छु म कहिले बिनायो बजाउँदै डाँडा खोला डुल्छु म गुराँस जस्तो जोबन बोकी साकेवा नाच्न पुग्छु म ए मिज्यू मितेरी लाउन पुग्छु म कहिले अन्तिम अन्तरा कहिले चौरी चरणमा सेलो गाउन पुग्छु म कहिले सारङ्गी बजाउँदै देउसी खेल्न पुग्छु म गुराँस जस्तो जोबन बोकी साकेला नाच्न पुग्छु म ए मिज्यू मितेरी लाउन पुग्छु म ए मिज्यू मितेरी लाउन पुग्छु म गौरव गुरुङको गीत राखेँ पहाडको गीत यो गीत सङ्ग्रहबाट अब नि म गौरव गुरुङले नि लेख्नुभएको एउटा गीत राख्न चाहन्छु रिमा गुरुङको स्वरमा यसमा सङ्गीत भने वसन्त मुकारमको रहेको छ

गीतकार गौरव गुरुङको गीत रचना अनि रिमा गुरुङको शर्मा राईको गीत राखे बसन्त मुगारको सङ्गीतमा। र आज मैले हाम्रो अफिसियल फेसबुक पेजमा गौरव गुरुङका गीत सङ्ग्रह पहाडको गीतको यो आवरण पनि राखेको छु र मैले एउटा यसै गीत सङ्ग्रहभित्रको गीत पनि वाचन गरेर गीत पनि सुनाइसकेको छु। र अब भने श्रोता व्यवसायको पहिलो चरणको अन्त्यन्त्यतिर आइसकेको छु र केही दिन पश्चात यहाँहरूले बेबेस गोर्खालीको नियमित समाचार सुन्न सक्नुहुन्छ। र यति बेला पनि यहाँहरूलाई समाचारतिर लैजान चाहन्छु गायिका मेलिना राईले गाउनुभएको एउटा गीत राख्दै।

0: Pelain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandh host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: जनास्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ। श्रेष्ठलाई सरकारी वकिल कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरेर काठमाडौँ जिल्ला अदालत उपस्थित गराइनेछ। उहाँलाई दीपिका सिंहको जाहेरीका आधारमा व्यक्तिगत गोपनीयता सम्बन्धी कसुरमा हिजो राति घर नजिकैबाट पक्राउ गरिएको हो। आम संचारको नियामक निकाय प्रेस काउन्सिल नेपालले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको पक्राउ र कार्यालयमा खानतलासी बारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रवक्ता दीपक खनाले विज्ञप्ति सार्वजनिक गर्दै पत्रकार श्रेष्ठको पक्राउ निजी निवासमा खानतलासी र जनआस्थाको कार्यालयमा प्रहरी हतियारसहित प्रवेश गरेर कम्प्युटर लगायत सामग्री जफत गरिएको घटनाप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको हो। कुनै समाचारको विषयमा चित्त नबुझे काउन्सिलमा उजुरी दिन भन्दै काउन्सिलले धरपकड़को शैलीप्रति ध्यानाकर्षण गराएको छ। सही सूचना पाउने नागरिक हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाटै हुने भन्दै विज्ञप्तिमा सम्बद्ध सबैले प्रेसको मर्यादा कायम राख्नुपर्ने तथा प्रेस स्वतन्त्रताको सदुपयोग र सम्मान हुनुपर्ने पनि उल्लेख छ। प्रेस स्वतन्त्रताको प्रयोग गर्ने नाममा हुन सक्ने स्वच्छन्दताप्रति संचारकर्मी समेत सचेत हुनुपर्ने बताएको छ। सत्य तथ्य सन्तुलित र विश्वसनीय तरिकाबाट पत्रकारिताको व्यावसायिक अभ्यासलाई मर्यादित जवाफदेही र उत्तरदायी बनाउन पनि काउन्सिलले आग्रह गरेको छ। कांग्रेस पूर्व सभापति शेर बहादुर देउवाले आफू नेता बनेर नभई आम नागरिकको हैसियतमा मुलुकको सेवा गर्न फर्किएको बताउनु भएको छ। करिब 5.5 महिनापछि आज स्वदेश फर्किनुभएका देउवाले कुनै शक्ति प्राप्तिका लागि नआएको पनि बताउनु भएको छ। स्वदेश फर्किए लगती अपील जारी गर्दै उहाँले राष्ट्रिय एकता लोकतन्त्र सुदृढीकरण र आफू युवा भावना सम्बोधन गर्न सक्रिय हुने प्रतिबद्धता पनि जनाउनु भएको छ। वर्तमान सरकार जनअपेक्षा पूरा गर्न असफल भएको र ताजा जनमतको कदर गर्न नसकेको आरोप पनि उहाँले लगाउनु भएको छ। युवा पुस्तामा देखिएको परिवर्तनको तीव्र चाहना र उनीहरूको मौन पीड़ालाई कांग्रेसले बुझेको भन्दै देउवाले बदलिदो समयसँगै पार्टीलाई पनि रूपान्तरण गर्दै लैजाने बताउनु भएको छ। पुरानाको पुस्ताको त्याग र बलिदानलाई नजरअन्दाज नगर्न भन्दै उहाँले पार्टीका कार्यकर्ताको मनोबल बढ़ाउन लागि पर्ने पनि अपीलमा लेख्नु भएको छ। संविधानको संरक्षण र संशोधन राष्ट्रिय सहमतिका आधारमा मात्र हुनुपर्ने भन्दै देउवाले लोकतन्त्र संविधान र नागरिक अधिकारका लागि कांग्रेसले सम्झौता नगर्ने अडान पनि राख्नु भएको छ। 2023 सालमा बीपी कोइराला राष्ट्र मेल मिलापको नीति लिएर स्वदेश फर्किएको स्मरण गर्दै देउवाले अहिले पनि मुलुकलाई सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता चाहिएको तर्क गर्नुभएको छ। देशभरका सामुदायिक विद्यालयमा 6 र 9 मा अध्ययनरत 140,284 विपन्न विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन्।
4: 753 स्थानीय तहबाट छनौटमा परेका विपन्न विद्यार्थीले छात्रवृत्ति पाउने भएका हुन्। छात्रवृत्ति पाउन विद्यार्थीले विपन्न लक्षित मापदण्ड पूरा गर्नुपर्छ। न्यून आय भएका, आर्थिक अवस्था कमजोर भएका, अभिभावक नभएका वा विशेष परिस्थितिमा रहेका लगायत जातिगत र वर्गीय आधारमा छात्रवृत्ति प्रदान गरिने भएको छ। यस्तो छात्रवृत्ति कक्षागत कोटाभित्र परेका विद्यार्थीलाई सरकारले उपलब्ध गराएको रकमबाट स्थानीय तहले दिनेछ। पहिलो चरणमा छनौटमा परेका विद्यार्थीले जनहित 6,000 रूपियाँ पाउनेछन्। शिक्षा विभागका महानिर्देशक अरूण प्रसाद नेउपानेले करिब 1 अर्ब रूपियाँ बराबरको छात्रवृत्ति कक्षा 6 र 9 का विद्यार्थीले पाउने बताउनु भएको छ। स्थानीय तहले तोकेको कोटाभित्र पर्ने गरी पहिलो चरणमा प्रति विद्यार्थी 6,000 रूपियाँले उपलब्ध गराइनेछ। पहिलो वर्ष 6,000 रूपियाँ पाउनेछन् भने हरेक वर्ष कक्षागत रूपमा 24,000 रूपियाँसम्म छात्रवृत्ति पाउनेछन्। विभागका निर्देशक एवं सूचना अधिकारी निम प्रकाश सिंह राठौरले गत वर्ष 6 कक्षामा छात्रवृत्ति पाएका विद्यार्थीले यो वर्ष 7 कक्षामा र अर्को वर्ष 8 कक्षा हुँदै कक्षा 10 सम्मै छात्रवृत्ति पाउने बताउनु भएको छ। देशैभरिका स्थानीय तहमध्ये बुढा नीलकण्ठ नगरपालिका, मनाङको मनाङ दिस्याङ र नार्पा भूमि, मौतरीको मटिहानी नगरपालिका, पर्साको छिपहार्मी गाउँपालिका र पार्टीवा सुगौरी गाउँपालिकाले छात्रवृत्ति फारम प्रविष्ट नगरेकाले यी पालिका भने यो कार्यक्रमबाट वञ्चित भएका छन्।
3: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ। राष्ट्रिय खेलकुद परिषद राखे पनि आगामी मंगिर 16 देखि 29 गतेसम्म कर्णाली प्रदेशमा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयमा बसेको बोर्डको बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंगिर 16 देखि 19 गतेसम्म आयोजना गर्ने निर्णय गरेको कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव रविन्द्र चन्दले जानकारी दिनुभयो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

रमाइलो सेलो गीत राखेँ श्रोताहरू यहाँहरूमा. आजमा मैले तेन्जी पाखरिनको गीत रचना रहेको यो युगल गीतमा स्वर रहेको थियो दिपा तामाङ र शुभ तामाङको. सङ्गीत दिपा तामाङकै रहेको छु र यसै गीतको साथ आजलाई मैले कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना भाटिकाको व्यवसायको दोस्रो खण्डको उठान गरिसकेको छु र सम्पूर्ण श्रोताहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु. र यति बेला पनि हरि राईजी लेख्नुहुन्छ, फेल्थम लन्डनबाट हुनुहुन्छ उहाँ. तुलसा नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना भाटिका मिठा मिठा सिर्जनाहरू कविता मुक्तक साथै गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछ है. साथै सम्पूर्ण सर्जकहरू र ती सिर्जनालाई मिठो तरिकाले प्रस्तुत गर्ने हुने प्रसाद तुलसी सरलाई धेरै धेरै धन्यवाद. साथै शुभकामना सबैले. शुभदन हरि राई, शुभ दिन हरि राई, फेल्थम लन्डनमा लेख्नु भएको छ. हरि राईजीलाई धन्यवाद दिन चाहन्छु. यसै गरी यहाँ लेख्नुहुन्छ लीला राज कामबाङजी, उहाँले पनि कार्यक्रम सुनिरहनु भएको रहेछ. तुलसी सर नमन गरे हजुर, यसो मेरो सिर्जना पनि मिलाएर सुनाइदिनुहोस् होला है. मेरो गाउँ मेरो बाल्यकाल शीर्षक उहाँले सिर्जना लेखेर पठाउनु भएको छ. उहाँ पाँच थरका स्रष्टा हुनुहुन्छ, अहिले चाहिँ अक्सफोर्डमा बस्नुहुन्छ बेलायतमा. लेख्नुहुन्छ लीला राज कामबाङ मेरो गाउँ मेरो बाल्यकाल शीर्षकमा. याङवरकको त्यो डाँडामाथि आज पनि उस्तै होला कि मेरो बाल्यकालको घाम. याङवरकको त्यो डाँडामाथि आज पनि उस्तै होला कि मेरो बाल्यकालको घाम. उस्तै होला कि बिहानी पख कुहिरोले छोपिएको त्यो गाउँको अनुहार. उस्तै होला कि लेकाली हावाले ल्याउने माटोको मिठो सुगन्ध. म त टाढा छु आज, म त टाढा छु आज, तर मन अझै त्यहीँ छ. त्यही उकालोको मोडमा, त्यही चौतारीको छारीमा, त्यही खोलाको चिसो पानीमा, जहाँ मेरो बाल्यकाल खुसी भएर दौडिएको थियो. कति मिठा थिए ती दिनहरू, कति मिठा थिए ती दिनहरू. न कुनै चिन्ता, न कुनै भोलिको डर, न जिन्दगीको हिसाब. एउटा पुरानो बल भए पुग्थ्यो, एउटा पुरानो बल भए पुग्थ्यो. गुच्चाका केही गोटी भए पुग्थे, साथीहरूको हुल भए पुग्थ्यो, र साँझसम्म खेल्न पाए संसार नै जिते जस्तो लाग्थ्यो. कहिले काफल पाकेको खबर आउँथ्यो, किताब एकातिर फालेर हामी वनतिर दौडन्थ्यौँ. कहिले काफल पाकेको खबर आउँथ्यो, किताब एकातिर फालेर हामी वनतिर दौडन्थ्यौँ. रुखका हाँगामा चढेर काफल टिप्दा हात रातै हुन्थे, ओठ रातै हुन्थे, तर मन भने आकाशभन्दा उज्यालो हुन्थ्यो. गुराँस फुलेको डाँडा, कुहिरोले छोपेको बाटो, बर्सातमा बगेको खोला, हिउँदको न्यानो घाम, ती सबै मेरा लागि कुनै चित्र थिएनन्. ती त मेरो जीवनका पहिलो कविता थिए. आमाको त्यो आवाज, छिटो आऊ, खाना तयार भयो. आज पनि कहिलेकाहीँ सहरको कोलाहलभित्र मेरो कानमा बज्छ. बुबाको पसिनाले भिजेको खेत सम्झन्छु, हलोको फाली सम्झन्छु, गोरुको घन्टी सम्झन्छु, बारीको कान्लामा बसेर खाएको त्यो साधारण खाना सम्झन्छु. त्यो खाना आजका ठूला होटलका परिकार भन्दा किन यति स्वादिलो लाग्छ? सायद त्यसमा आमाको माया थियो, सायद त्यसमा आमाको माया थियो. बुबाको पसिना थियो, गाउँको माटो थियो, र हाम्रो बाल्यकालको भोग थियो. दसैँ आउँदा गाउँको रङ नै फेरिन्थ्यो, पिङ हल्लिन्थ्यो, टाढा गएका आफन्त फर्कन्थे. गाउँघर गाउँघरका आँगनमा

कुरा गर्दै गर्दा यहाँ कुशल थलङ लिम्बुको सङ्गीत अनि विपिन तावा लिम्बुको शब्द रचना र कुशल थलङ लिम्बुकै स्वरबाट एउटा गीतको पनि सम्झना आइहाल्यो।

0: SBS गोर्खा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध, यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर आदरणीय श्रोता, यो सुमधुर गीत राखी मैले यहाँहरू माझमा प्रशान्त शिवकोटीको स्वर रहेको थियो र यो गीतको चाहिँ फिमेल भर्सन चाहिँ शान्तिश्री परियारको स्वरमा यहाँहरूले सुन्न सक्नुहुन्थ्यो र गीत लेख्नु भएको थियो लीलाराज कामाङले भने यसमा सङ्गीत रहेको थियो शङ्कर थापा इस्मालको र अघि मैले लीलाराज कामाङजीले आफ्नै गाउँठाउँ मेरो गाउँ मेरो बाल्यकाल शीर्षकमा एउटा अत्यन्तै सुन्दर उहाँकै थाकचलु गाउँठाउँ याँगर को बारेमा कविता लेख्नुभएको थियो जहाँ आफ्नो बालापनको सम्झना अनि आमा बुबा र साथी सङ्गीतसितको त्यो भनौँ अतीतका दिनहरूमा फर्कनु भएको थियो। उहाँको यो सिर्जना पढ्दै गर्दा अलिकति मलाई पनि नस्टाल्जिक बनायो। वास्तवमा हामीलाई पनि गाउँघरको सम्झना यसै गरी पटक पटक आउने गर्दछ र त्यही भएर मैले अघि याङ्गरको गीत राखेँ भने मैले यति बेला पनि स्रष्टा लीलाराज कामाङकै गीत राखेँ र फेरि पनि बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाचिकामा सम्पूर्ण सृजनशील मनहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। थुप्रै प्रतिक्रियाहरू पनि मैले देखिरहेछु। यहाँ शर्मिला अधिकारीज्यू लेख्नुहुन्छ, उहाँ अघि उहाँले निकै सुन्दर कविता पठाउनु भएको थियो कनेक्टिकट युएसएबाट। उहाँ लेख्नुहुन्छ, घनबहादुर दाई नमन गरे, साथै हजुरको कवितालाई पनि नमन। हजुरको कविताले मलाई फेरि सन् 2004 तानेर लगिदियो। हजुरको कवितामा भएको शब्दहरू जस्तै गुनासो गर्दै मैले पनि बालाका छोरालाई काखीमा च्यापेर मेरो जीवनसाथीलाई विदाई गर्दाको दिन याद आयो। भनेपछि हाम्रो गोपालजी सन् 2004 युएसए पुग्नु भएको रहेछ अनि गहभरी फेरि एकपटक आँसु भरियो। वास्तविक जीवनलाई चित्रण गरेर लेख्नुभएको कविता रेडियो प्रस्तुता गीतकार तुलसी बस्नेत सरले भन्नुभए जस्तै मिठो गीत बन्न सक्छ। फेरि पनि हजुर कृष्ण भाउजू र कवितालाई सलाम। आजको सिर्जनाहरूले दिन पनि यादै यादमा बित्छ जस्तै छ भनेर लेख्नु भएको छ। अघि मैले घनबहादुर थापा मगरको एउटा सिर्जना पढेँ थिएँ, हाँसेरै बिदा गर है मैया नगर्नु रोएर, सधैँले टाढा गएको होइन माया नै मारेर, यो सिर्जना पढेँ थिएँ। यो सिर्जनाले उहाँलाई सन् 2004 फर्काइदिनु भएछ। शर्मिला अधिकारीजीलाई सिर्जना मन पराइदिनु भएको धन्यवाद दिन चाहन्छु। अनि हाम्रा जुनिना राई बहिनी लेख्नुहुन्छ धानकुटाबाट, नमस्ते तुलसी दाई भन्नुभएको छ। जुनिना राई बहिनीलाई पनि धन्यवाद भन्न चाहन्छु। शर्मिलाजीलाई धेरै धेरै धन्यवाद है त। कविताहरू लेख्दै जानुहोला, राम्रो राम्रो सिर्जनाहरू। अनि यहाँ तेन्जी पाखरिनजीले पनि कार्यक्रम सुनिरहनु भएको छ, उहाँ लेख्नुहुन्छ, नमस्ते तुलसी सर लगायत सम्पूर्णमा हार्दिक नमन। विभिन्न स्रष्टाहरूले सिर्जना गर्नुभएका मिठा मिठा मार्मिक सिर्जनाहरू र त्यसमाथि सरको सुन्दर भावपूर्ण र जीवन्त वाचन सुनेर मन अत्यन्तै आनन्दित भएको जानकारी गराउन चाहन्छु। हरेक प्रस्तुतिले मन छुने मात्र होइन गहिरो अनुभूति पनि दिलायो। उत्कृष्ट सिर्जना गर्ने सम्पूर्ण स्रष्टाहरू तथा मनमोहक वाचकका लागि तुलसी सरलाई पनि हार्दिक धन्यवाद भनेर रिडिङ युकेबाट तेन्जी पाखरिन लेख्नु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। तेन्जी पाखरिनजी आफै पनि गीतकार हुन्छ। अघि मैले उहाँको सेलो गीत पनि राखेको थिएँ, पछिल्लो बिल्कुल नयाँ गीत हो। सुमी लिम्बूले धेरै धेरै धन्यवाद हजुरलाई भन्नुभएको छ, उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। अनि यसै गरी श्रोताहरू, यहाँ द्वारिका थापा मगरज्यू लेख्नुहुन्छ, जर्मनीको हम्बर्गबाट हुनुहुन्छ, नमस्कार तुलसीजी, साथै आजको स्वर्णिमसँग कार्यक्रम मार्फत सिर्जना बाटिकामा जोडेर रहनुभएका सम्पूर्ण श्रोताहरू एवं स्रष्टा अनि सृजनशील हातहरूलाई पनि नमन अनि अभिवादन। अनि मिठा मिठो वाचन गर्नुहुने तुलसी सर हजुरलाई पनि धेरै धेरै धन्यवाद। आजको सिर्जनाहरूमा घनबहादुर थापाजी, जानु कामबाङ अनि अमेरिकामा रहनुहुने कवयत्री शर्मिला अधिकारी अनि मेरो सम्धी लीलाराज कामबाङको सिर्जनाले साह्रै मन छोयो। सबैमा एकमुष्ट नमन गर्दै विदा भए द्वारिका थापा मगर, हाल जर्मनीको हम्बर्गबाट भन्नुभएको छ। द्वारिकाजीलाई धन्यवाद दिन चाहन्छु। नूतन भूषालजी इजरायलबाट छोटो प्रतिक्रिया लेख्नु भएको छ, नमस्ते सर सुनिरहेको छु सुरुदेखि नै भन्नुभएको छ। नूतनजीलाई पनि धन्यवाद दिन चाहन्छु। अनि सुमिन विवश सामा लेख्नुहुन्छ, काठमाडौँबाट हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, तुलसी सर सुरुबाटै कार्यक्रम सँगै यात्रा गरिरहेको छ, छोटो मुक्तक भन्नु लेख्नु भएको छ। उहाँले मुक्तक लेखेर पठाउनु भएको छ, मिलन भयो त मनमा फूल फुल्यो, बिछोड भयो त आँखामा आँसु झर्यो। मिलन भयो त मनमा फूल फुल्यो, बिछोड भयो त आँखामा आँसु झर्यो। मायाको यात्रा अचम्मकै हुँदो रहेछ, मायाको यात्रा अचम्मकै हुँदो रहेछ। सँगै हुँदा समय रोकिए झै, टाढिँदै टाढिँदा जीवन रोकिए झै, समय सँगै हुँदा समय रोकिए झै, टाढिँदा जीवन रोकिए छै भयो। आ सेवा र नगेन है भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु सुमिन विवश सावाजीलाई। अनि यसै गरी यहाँ हुमा पाइम लिम्बू लेख्नुहुन्छ, बेलायतबाट हुन्छ सेवारो तुलसीजी, मैले पनि साहुको मेलाबाट सुनिरहेछु सृजनशील
मनहरूप्रति सम्मान छ, मलाई त लेख्न आउँदैन, सुन्न पो नि पनि चाहे अलिअलि सुनिरहेको छु है तुलसी सर, सबैको मङ्गल होस् भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु, जान दिन चाहन्छु हो म पायम लिम्बुलाई। मिनी कालीकोटी राईजीले बेलायतबाट नमस्ते तुलसीदाई सुनिरहेछ है, सुरुबाट नै भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। अनि कैलाश अनिता लिम्बु लेख्नुहुन्छ ननिटन युकेबाट हुन्छ, नमस्ते तुलसीदाई, यो बिहारको लभली कार्यक्रम छडिम सङ्गम सिर्जना वाटिकामा हजुरले मिठो भोइसमा वाचन गर्नुभएका मिठा मिठा गीत गजल कविता मुक्तकहरू सुनेर इन्जोय लिइरहेछ है भन्ने लेख्नु भएको छ ननिटन युकेबाट हुनुहुन्छ हाम्रा कैलाश अन्ता लिम्बु, उहाँलाई धन्यवाद दिन चाहन्छु। उहाँले चाहिँ शिला कुमारी खरेल भनेपाका स्रष्टाको मुक्तक साभर गरेर पठाउनु भएको रहेछ र यी मुक्तक मध्येको एउटा मुक्तक पढ्छु। अब साउन सकिन लाग्यो, साउन र नारी अनि हरिय चुरा र सारीको पनि प्रसङ्ग उठ्ने गर्छ। यहाँ लेख्नुहुन्छ शिला कुमारी खरेल, नारी भरि हरिया र राता चुरा छन् तिम्रा, श्रावण महिना शिवकै कुरा छन् तिम्रा। नारी भरि हरिया र राता चुरा छन् तिम्रा, श्रावण महिना शिवकै कुरा छन् तिम्रा। भर्खरै भित्रेको यो नयाँ संस्कार, भर्खरै भित्रेको यो नयाँ संस्कार, जताततै सजिएको रातै धुरा छन् तिम्रा, जताततै सजिएको रातै धुरा छन् तिम्रा। यो सुन्दर मुक्तकको लागि म शिला कुमारी खरेलजीलाई पनि धन्यवाद दिन चाहन्छु। अनि यो मुक्तक साभर गरेर पठाउनुहुने कैलाश अनिता लिम्बुलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र उता बोस्टन युएसएबाट यताको बिहानीमा झ्याप्पै कार्यक्रम सुनिरहेछु है, शर्मिलाजीलाई धन्यवाद, लीलाराज कामबाङजीलाई पनि धन्यवाद, घनबहादुर थापा मगरजीलाई पनि धन्यवाद। र यो धन्यवाद दिने क्रममा अब भने हाम्रो यता नर्थ क्यारोलिनामा बस्ने एनपी हासिङलाई पनि धन्यवाद दिन पाए कति खुसी हुने थियो मन भनेर उहाँले एनपीजीलाई पनि सृजना लेख्नु झकझकाउनु भएको रहेछ रघु भट्टराईजीले। र रघु भट्टराईजीको लागि जानकारी गराइहाल्छु, यहाँ एनपी परदेशीजीले एउटा सुन्दर मुक्तक पठाउनु भएको छ, म यो मुक्तक पढिहाल्छु है। त लेख्नुहुन्छ एनपी परदेशी नर्थ क्यारोलिना युएसएबाट हुनुहुन्छ, सुनेकै हुन्छ मनले टाढाबाट तिमीले बोलाउँदा, भेटेकै महसुस हुन्छ कल्पनामा तिमीलाई खेलाउँदा। सुनेकै हुन्छु मनले टाढाबाट तिमीले बोलाउँदा, भेटेकै महसुस हुन्छ कल्पनामा तिमी लाई टोलाउँदा। जीवन अर्थपूर्ण लाग्छ सपनामा संसार सजाउँदा, जीवन अर्थपूर्ण लाग्छ सपनामा संसार सजाउँदा। रात पनि दिन जस्तै लाग्छ माया हाम्रो मौलाउँदा, रात पनि दिन जस्तै लाग्छ माया हाम्रो मौलाउँदा। हा सुन्दर मुक्तक। अब माया मौलाएको कुरा गर्दै गर्दाखेरि मलाई पनि मुक्तकबाटै जवाफ फर्काउन मन लाग्यो। हाम्रा एनपी परदेशीजीले लेख्नुभएको मुक्तक पढेपछि, मौलाएको मायालाई बचाइराख्नु दुनियाँको आँखा लाग्छ लुकाइराख्नु, मौलाएको मायालाई बचाइराख्नु दुनियाँको आँखा लाग्छ लुकाइराख्नु। माया हो प्रियलाई खुसी राख्नलाई पनि, माया हो प्रियलाई खुसी राख्नलाई पनि। उनको आगमनमा स्वागतको हात उठाइराख्नु, उनको आगमनमा स्वागतको हात उठाइराख्नु। यति भएपछि के हुन्छ भन्दाखेरि गीतकार एमपी परदेशीले लेखेकै गीत जस्तै हुन्छ, जिग्मे छोकी घिसिङले गाउनुभएको यो गीत जस्तै हुन्छ, पदम थापा मगरले सङ्गीत गरेको यो गीत जस्तै हुन्छ।

0: गोर्खा रेडियो।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: BFPS गोर्खा रेडियो।

स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको यो गीत पश्चात बिएबिएस गोर्खा रेडियोको बिहिबारको प्रस्तुति कार्यक्रम स्वर्णिम संगम सिर्जना बाजिकामा सम्पूर्ण श्रोताहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु र जीवन जगतलाई स्रोत बनाएका श्रष्टका सिर्जनाभित्र श्रोताहरू हामी जीवन भेट्छौँ, जगत भेट्छौँ अनि भोगाईका प्रतिबिम्बहरू यत्र तत्र भेट्ने गर्दछौँ र थुप्रै सिर्जनाहरू राखिसकेको छु र यति बेला भने मैले दुई गजललाई समेट्ने कोसिस गर्दैछु र यो गजल लेख्नु भएको छ। पहिलो गजल दिपेश बोहराले लेख्नुहुन्छ, गजलकार दिपेश बोहरा। मनभित्रका घाउहरू मुस्कानले छोप्दैछु म, मनभित्रका घाउहरू मुस्कानले छोप्दैछु म, तिम्रा सम्झनाका बिउहरू चुपचाप रोप्दैछु म, तिम्रा सम्झनाका बिउहरू चुपचाप रोप्दैछु म, मनभित्रका घाउहरू मुस्कानले छोप्दैछु म। समयले टाढा लग्यो, दूरी अझै बढ्दै गयो, समयले टाढा लग्यो, दूरी अझै बढ्दै गयो, तर पनि आशाको दियो मनभित्र भाल्दैछु म, तर पनि आशाको दियो मनभित्र भाल्दैछु म, तिम्रा सम्झनाका बिउहरू चुपचाप रोप्दैछु म। तिमी बिना अधुरो लाग्छ हरेक साँझ र बिहान, तिमी बिना अधुरो लाग्छ हरेक साँझ र बिहान, यादका ती पदचिन्हहरू आज पनि खोज्दैछु म, यादका ती पदचिन्हहरू आज पनि खोज्दैछु म, तिम्रो सम्झनाका बिउहरू चुपचाप रोप्दैछु म। भाग्यले लेखेको कथा फेरिन सक्छ एक दिन, भाग्यले लेखेको कथा फेरिन सक्छ एक दिन, त्यही एउटा विश्वासलाई मुटुभित्र बोकेर हिँड्दैछु म, त्यही एउटा विश्वासलाई मुटुभित्र बोकेर हिँड्दैछु म, तिम्रा सम्झनाका बिउहरू चुपचाप रोप्दैछु म। र अन्तिम शेर, यदि कहिल्यै फर्कियो भने दोष नदिनु मलाई, यदि कहिल्यै फर्क्यौ भने दोष नदिनु मलाई, माया उस्तै छ केवल आँसु लुकाउँदैछु म, माया उस्तै छु केवल आँसु लुकाउँदैछु म, तिम्रा सम्झनाका बिउहरू चुपचाप रोप्दैछु म, मनभित्रका घाउहरू मुस्कानले छोप्दैछु म। दिपेश बोहराको यो गजल राखे, उहाँलाई धन्यवाद दिँदै प्रदीपराज श्रेष्ठको गजल पनि राखिहाल्छु। उहाँ लेख्नुहुन्छ, हो मेरो नजरमा तिमी अमूल्य बनिराख, हो मेरो नजरमा तिमी अमूल्य बनिराख, कन्जुस धोकेबाजे भन्छौ भनिराख, कन्जुस धोकेबाजे भन्छौ भनिराख, हो मेरो नजरमा तिमी अमूल्य बनिराख, चाहनामा प्रेमिल माया घटाउनु छैन मलाई, चाहनामा प्रेमिल माया घटाउनु छैन मलाई, तिम्रो सोच विचारमा अरू केही पनि राख, तिम्रो सोच विचारमा अरू केही पनि राख, कन्जुस तोकेबा जे भन्छौ भनिराख, यो दिलबाट माया हटाउनु छ भने तिमीले, यो दिलबाट माया हटाउनु छ भने तिमीले, तिम्रो दिमागमा ग्रह राहु केतु शनि राख, तिम्रो दिमागमा ग्रह राहु केतु शनि राख, कन्जुस तोकेबा जे भन्छौ भनिराख। र अन्तिम शेर, गरिने र आफै हुने मायाका फरक हुन्छ, गरिने र आफै हुने मायामा फरक हुन्छ, चोखो माया गर्नेको छन् मनमा गनिराख, चोखो माया गर्नेको छन् मनमा गनिराख, कन्जुस धोकेबाज जे भन्छौ भनिराख, हो मेरो नजरमा तिमी अमूल्य बनिराख। प्रदीपराज श्रेष्ठको गजल राखे, धन्यवाद भन्न चाहन्छु गजलकार प्रदीपराज श्रेष्ठलाई। गजल वाचन गरेपछि गजल नै सुनाउन चाहन्छु र यति बेला भने म रोशन साई ठकुरीको स्वर सङ्गीत रहेको एउटा गजल राखिहाल्छु। गजलका शेरहरू लेख्नु भएको छ गजलकार हेम भण्डारीले।

यसो मधुर गजल पश्चात श्रोताहरू कार्यक्रम स्वर्णिम संगम सृजना वाटिकाको पुच्छारतिर आइसकेको छु र यहाँका बाँकी प्रतिक्रियाहरूलाई समेटिहाल्छु। हरि राईजीले फेल्तम लन्डनबाट, वाउ तुलसी सर क्या गजबको कवितामै सवाल जवाब, लै साह्रै रमाइलो हुँदैछ, सबै सर्जकहरूलाई फेरि पनि एकपटक नमन अनि बधाई शुभकामना भन्नुहोस्। हरि राईजीलाई धन्यवाद दिन चाहन्छु फेरि पनि। अनि रघु भट्टराईजीले पनि बस्नुबाट सवाल जवाब पनि ठाउँको ठाउँ तुलसीजीलाई धन्यवाद भन्नुभएको छ। लै रघुजी यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यसै गरी यहाँ लेख्नुहुन्छ प्रेम विश्वकर्मा दाई हुनुहुन्छ, उहाँ दीप ज्वेलरी अल्छुट युकेबाट हुन्छ। प्रेम दाई लेख्नुहुन्छ, नमस्कार तुलजी, सदा चाहिँ आज पनि आफ्नै पसलमा बसी कार्यक्रम सुनिरहेको छु। मिठा मिठा कविता मुक्तक पठाउने श्रष्टाहरू र सुमधुर शैलीमा ओजस्वी वाचनको लागि तुलसी बस्नेतजीलाई धन्यवाद भन्नुभएको छ। प्रेम दाईलाई नमन भन्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। पसलमा बसेर पक्कै पनि प्रेम दाई र भाउजूले सुन्दै हुनुहुन्छ होला। यहाँहरू दुवैजनालाई यतैबाट नमस्कार भने नमन भने है त धन्यवाद दिन चाहन्छु प्रेम दाई। अनि कैलाश अन्त लिम्बू लेख्नु त धेरै धेरै धन्यवाद तुलसी दाई। मुक्तकार शिला कुमारी खरेलको मुक्तक वाचन गरिदिनु भएको भन्नुभएको छ, उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। शर्मिला अधिकारीजी फेरि लेख्नुहुन्छ, तुलसी सर मेरो कविता अधुरो प्रेम कति मिठोसँग वाचन गरिदिनु भयो, हजुरलाई मनैदेखि धन्यवाद भनेर कनेक्टिकट युएसएबाट लेख्नु भएको छ। हिजो कविता अधुरो प्रेम लेख्दै गर्दा सबैजनालाई सम्झिरहेको थिएँ व्यस्तताको कारण, तुलसी सरको लाइभमा भने जोइन भएर कमेन्ट लेख्न नभएको पक्कै हो। अमेरिकाको छिमेकी सहरमा रहनुहुने रघु भट्टराई सर, एनपी परदेशी सर, अनि उता युकेमा बस्नुहुने घनबहादुर दाजु, कृष्ण भाउजू, लीलाराज कामबाङ दाजु, हरि राई सर, धनवीर पुन सर, तेन्जी पाखरिन सर जर्मनीमा बस्नुहुने, द्वारिका थापा मगर सर, अनि यो बिएबिएस गोर्खा रेडियोलाई माया गर्नु सम्पूर्ण प्रिय मनहरूलाई अनि मलाई हौसला दिने सम्पूर्णलाई पनि मैले यसै कमेन्टबाट नमन गरेँ, धेरै माया पनि पठाएँ है भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु शर्मिला अधिकारीजीलाई। अनि तारप्रसाद च्यामजुङजी लेख्नुहुन्छ, सेवारो तुलसीजी बेबेस सुन्दैछ है, नगेन भन्नुभएको छ ननटन युकेबाट, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। यसै गरी यहाँ लेख्नुहुन्छ खेल मोती लिम्बू, नमस्ते सेवारू, म पनि सिर्जना वाटिकामा सुन्दर सिर्जनाहरू सुन्दैछु है भनेर बेलायतबाट लेख्नु भएको छ। तपाईँकै पनि सिर्जना सुनाउनुहोस् न भन्नुभएको रहेछ हाम्रा खेल मोती लिम्बुले। अब के सुनाऊ, समय पनि बाँकी धेरै छैन, शनिबार भेटौँ भन्थे छुट्टी मनाउन, मनका सारा कुरा भेटी सुनाउन, शनिबार भेटौँ भन्थे छुट्टी मनाउन, आइतबार बजार गई सामान किन्नु छ, सोमबारदेखि फेरि अफिस हिँड्नु छ, मङ्गलबार मिटिङतिरै व्यस्त भइन्छ, भन्दै थिए बुधबार गाउँ गइन्छ, शनिबार भेटौँ भन्थे छुट्टी मनाउन, मनका सारा कुरा भेटी सुनाउन, बिहिबार साना तिना बिल्ती भर्नु छ, शुक्रबार सिंह दरबारतिर छिर्नु छ, फेरि आउँछ शनिबार उसै गरी भेट्नुपर्छ फेरि पनि काम छोडी छोडी। यति बोले है त मेरै सिर्जना, र सबैलाई धन्यवाद दिन चाहन्छु, श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु सुनिदिनु भएकोमा। अनि सुनेर जोडिनु सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै पुछारमा बिसाउनेमा फतेमान राज भण्डारीको स्वरमा रहेको एउटा गीत छाड्दै बिदा हुन चाहन्छु। तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस् र शिल्पी मनहरूलाई धेरै धेरै धन्यवाद, नमस्ते।

0: नेपाली काँग्रेसका पूर्व सभापति शेर बहादुर देउवा समूहले गगन थापालाई सभापति अस्वीकार गरेको छ। आज करिब 5.5 महिनापछि स्वदेश फर्किएका देउवा नै सभापति भएको संस्थापन इतर समूहको दावी छ। चुनदेवी सम्पर्क कार्यालयमा देउवा नै सभापति भएको बोर्ड टाँसिएको छ। पार्टीको आधिकारिकता मुद्दामा सर्वोच्च अदालतले निशा दिएपछि इतर समूहले गगनलाई औपचारिक रूपमा सभापति अस्वीकार गरेको हो। देउवा समूहले भोलिलाई राष्ट्रिय भेला राखेको छ। भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले आफूहरूको वैधानिक सभापति देउवा नै भएको दावी गर्दै उहाँले नै भेलाको उद्घाटन गर्ने बताउनु भएको छ। आम संचारको नियामक सरकारी निकाय प्रेस काउन्सिल नेपालले नै जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको पक्राउ र कार्यालयमा खान तलासीबारे गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। प्रवक्ता दीपक खनालले विज्ञप्ति जारी गर्दै पत्रकार श्रेष्ठको पक्राउ निजी निवासमा खान तलासी र जनआस्थाको कार्यालयमा प्रहरी हतियारसहित प्रवेश गरेर कम्प्युटर लगायत सामग्री जफत गरिएको घटनाप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको हो। कुनै समाचारको विषयमा चित्त नबुझे काउन्सिलमा उजुरी दिन भन्दै काउन्सिलले धरपकड़को शैलीप्रति ध्यानाकर्षण गराएको छ। सही सूचना पाउने नागरिकको हकको प्रत्यावधि प्रेस स्वतन्त्रताबाटै हुने भन्दै विज्ञप्तिमा सम्बद्ध सबैले प्रेसको मर्यादा कायम राख्नुपर्ने तथा प्रेस स्वतन्त्रताको सदुपयोग र सम्मान हुनुपर्ने पनि उल्लेख छ। प्रेस स्वतन्त्रताको प्रयोग गर्ने नाममा हुन सक्ने स्वच्छन्दताप्रति संचारकर्मी समेत सचेत हुनुपर्ने बताएको छ। सत्य तथ्य सन्तुलित र विश्वसनीय तरिकाबाट पत्रकारिताको व्यावसायिक अभ्यासलाई मर्यादित जवाफदेही र उत्तरदायी बनाउन पनि काउन्सिलले आग्रह गरेको छ। सरकारले सातामा 2 दिन सार्वजनिक बिदा दिने हालको व्यवस्था तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ। आज बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट जवाफ दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम
1: तत्कालीन इन्धन आपूर्ति असहजताका कारण इन्धन खपत कम गर्न र सार्वजनिक विदा हुने अन्तर्राष्ट्रिय अभ्यासलाई मध्यनजर गरी नेपाल सरकार मन्त्री परिषदको मिति 2082 गतेको निर्णयबाट 12-23 गतेदेखि लागू हुने गरी शनिबार र आइतबार 2 दिने विदा दिने व्यवस्था लागू गरिएको हो। सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन कर्मचारीको कार्यजीवन सन्तुलन अभिवृद्धि गर्न ऊर्जा तथा प्रशासनिक खर्चमा मितव्ययता कायम गर्न आन्तरिक पर्यटन प्रवर्धन गर्न तथा समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुर्याउने उद्देश्यले सातामा 2 दिन सार्वजनिक विदाको व्यवस्था कार्यान्वयनमा ल्याइएको हो। यस व्यवस्थाले कार्यालय बिहान 9 बजे नै खुल्ने भएकाले सेवाग्राहीलाई चाहिँ थप सहजता भएको छ। सरकारी कार्यालय सञ्चालनसँग सम्बन्धित विद्युत सवारी इन्धन लगायत विभिन्न साधनहरू तथा अन्य प्रशासनिक खर्चमा मितव्ययता कायम गर्न समेत यस व्यवस्थाले योगदान पुर्याएको छ। हालको लागि चाहिँ 2 दिनको विदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन।
0: पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणका क्रममा हिम पहिरोमा परेर ज्यान गुमाएका पूर्व बेलायती सैनिक तथा पर्वतारोही निर्मल पूर्जाको सम्झनामा बेलायतमा श्रद्धाञ्जली सभा गरिएको छ। पूर्जाले विश्वका 8,000 मिटर भन्दा अग्ला 14 हिमाल 6 महिनाभित्रै आरोहण गरेर विश्व कीर्तिमान बनाउनु भएको थियो। क्वीन्स कोरका इन्जिनियर्समा सेवा गरेका मेजर एक गुरूङले पूर्जासँगको सम्बन्ध र उहाँको योगदानको स्मरण गर्नुभएको छ।
2: To all of you for joining us here today at the home of Queen's Kirk Engineer Maidstone to honor and pay tribute to an extraordinary man who touched the life of so many people around the world.
0: त्यस्तै क्याप्टेन सुमन घलेले पूर्जाको साहस मेहनत र उपलब्धिको प्रशंसा गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
3: He was the fearless mountaineer. He stood on top of the world, a soldier. A Gurkha, a special boat service operator who looked at the highest peaks on earth and showed us that with discipline, heart and determination, nothing is impossible. Yet Nimstai never forget where he came from. He remained immensely proud of being a Gurkha and lived like the timeless ethos of a Gurkha.
0: 36 इन्जिनियर रेजिमेन्ट तथा क्वीन्स गोर्खा इन्जिनियर्सका कमाण्डिङ अफिसर लेफ्टिनेन्ट कर्णेल सन पारले निर्मल पूर्जाको जीवनबाट धेरै कुरा सिक्न सकिने बताउनु भएको छ। जीवनको उत्कृष्टता हासिल गर्न निरन्तर प्रयास गर्नुपर्ने सन्देश पूर्जाले दिएको उहाँको भनाइ छ।
4: We will celebrate him by rising to that challenge and in his memory I ask each and every one of you to push your limits.
0: अहिले समयका खबर यति नै। नमस्कार।
5: BFBS Gorkha Radio.

नमस्कार, सुस्वागतम यहाँहरू सबै सबैलाई। आजको दिवाकुशली कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। आज पनि तपाईँहरूको साथमा दिवाकुशली कार्यक्रममा भने कार्यक्रमको पहिलो घण्टामा सदाजै आज पनि हामी स्वास्थ्य सम्बन्धी प्रसङ्गमा चर्चा गर्छौँ र स्वास्थ्य नै सबैभन्दा ठुलो धन रहेछ श्रोता। के गर्नु है, यो समयमा आइसकेपछि स्वास्थ्य एकदमै राम्रो हो भन्ने कुरा बुझिन्छ र अहिलेको बच्चाहरूलाई स्वास्थ्यको बारेमा जानकारी गराउँदा पनि उनीहरूलाई बाल होइन तर स्वास्थ्यको लागि तपाईँहरूले जे जस्तो गरिराख्नु भएको छ। अहिलेको यो समयमा धेरैभन्दा धेरै मानिसहरू स्वास्थ्यमा बढी सचेत रहने गर्नुहुन्छ, त्यो स्वाभाविक पनि हो। तर अत्याधिक मात्रामा मलाई यो होला त्यो होला भनेर बढी कन्सियस भयो भने पनि त्यसबाट फाइदाभन्दा पनि घाटा हुनसक्छ। त्यसकारण जिन्दगीमा जे हुन्छ त्यसलाई सहर्ष स्वीकार गर्दै जानुपर्छ। तर स्वास्थ्यको बारेमा, स्वास्थ्यको हितको बारेमा त चाहना जो कोहीको पनि हुन्छ, तर अत्याधिक त्यसैको सेरोफेरोमा बाँच्नु पनि राम्रो होइन भन्न खोजिएको हो। एनिवे श्रोता, आज विक्रम सम्बत 2083 साल साउन महिनाको 28 गते, तदनुसार आज बिहिबार 13 अगस्त सन् 2026 हो। आजको दिन पनि तपाईँहरूको अत्यन्तै रमाइलोसँग व्यतीत भइरहेको छ होला भन्ने हामी अनुमान लगाउन सक्छौँ र तपाईँको यो पल यो क्षण एकदमै रमाइलो बनाउने उद्देश्यले नै हामी मिठा मिठा गीतहरू सुन्नेछौँ र कार्यक्रमको पहिलो घण्टामा मैले भनिसकेँ स्वास्थ्य सम्बन्धी प्रसङ्ग हुनेछ अनि त्यसै गरी कार्यक्रमको दोस्रो घण्टामा भने तपाईँहरूले जनजाति महासङ्घले आयोजना गरेको यो वर्षको लागि यो कार्यक्रम सम्बन्धी तयार पार्नुभएको छ सहकर्मी साथी योगराज राईजीले, यो विषयमा हामी सुन्नेछौँ कार्यक्रमको दोस्रो घण्टा भरि नै। अनि कार्यक्रमको थर्ड आवरमा भने मगर एसोसिएसन युकेले आयोजना गरेको यो स्पोर्ट इभेन्ट हो शहीद लखन थापा मगरको सम्झनामा अथवा उहाँको स्मृति दिवसको अवसरमा स्पोर्ट इभेन्ट, यसपटक भने उहाँहरूले गल्फ टुर्नामेन्ट आयोजना गर्नुभएको छ र यसभन्दा अघिल्ला वर्षहरूमा भने उहाँहरूले फुटबल टुर्नामेन्ट गर्नुहुन्थ्यो भने यस वर्षदेखि गल्फ आयोजना गरिएको छ र यो गल्फ कम्पिटिसनको बारेमा हामी कुराकानी गर्नेछौँ। गल्फ ओआइसी हुनुहुन्छ क्याप्टेन ताम ढेगा, हामी उहाँसँग कुराकानी गर्नेछौँ। आउनुहोस्, यिनै विषयहरू रहेका छन् आजको दिवाकुशली कार्यक्रमभित्र। अब भने हामी फटाफट गीतहरू सुन्दै जानेछौँ, म तपाईँहरूलाई मिठा मिठा गीतहरू पनि सुनाउने छु अनि त्यस्तै गरी यो समर सिजन यति व्यस्त व्यस्त जीवनशैली छ होइन, यो समर सिजनमा हामी प्राय गरेर तपाईँहरूका विचारहरू, तपाईँहरूकै अनुभवहरू अनि तपाईँहरूका कार्यक्रम सम्बन्धी जानकारीहरू पनि लिँदै जानेछौँ र अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु एड्रियन प्रधानको स्वरमा रहेको तिमी बिना भन्ने बोलको गीत छ, स्वीकार्नुहोस्।

0: BFBS Gorkha Radio.
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथ

परिवार को सदस्य रही सक्नु भएको छ र तपाईले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाई पनि आजै भेटरन्स आईडी कार्डको लागि आवेदन दिइहाल्नुहोस्। यदि तपाई सन् 2018 को डिसेम्बर भन्दा अगाडि अवकाश प्राप्त हुनु भएको हो भने यो कार्डको लागि आवेदन दिन सक्नुहुन्छ। यसको लागि हेर्नुहोस् gov.uk/veteran-card।

मदन कृष्ण श्रेष्ठ र सञ्जीविनीको युगल स्वरबद्ध प्रस्तुत गीत हामीले सुनिरहेका थियौं। समय दिनको 1:27 गएको छ। नेपालमा पनि बेलुकीको 6:11 गयो र ब्रुनाईमा पनि बेलुकीको 8:27 गएको छ। बीएफबीएस गर्खा रेडियोबाट तपाई हुनुहुन्छ दिवाकुशली कार्यक्रममा। तपाईलाई पुनः कार्यक्रममा स्वागत गर्दछु म रूपा। हजुर, अब आजको यस कार्यक्रममा अबको केही समयपछि हामी स्वास्थ्य सम्बन्धी प्रसंगमा चर्चा गर्नेछौँ। तर अहिलेको लागि भने यहाँहरूले हिजो बुधबारको दिनमा UEFA सुपर कप, यो चाहिँ च्यारिटी कप हो, यो सुपर कपको फाइनल म्याच पनि हेर्ने मौका पाउनुभयो होला। पेरिस सेन्जामा भर्सेस एस्टन भिला थियो र पेरिस सेन्जामा 2-1 भयो। र त्यस्तै गरी अन्य UEFA कन्फरेन्स लिगको क्वालिफाइङ राउन्डहरू पनि तपाईँहरूले हेरिराख्नु भएको छ भने अब शुक्रबार च्याम्पियनसिप अन्तर्गत होइन च्याम्पियनसिप अन्तर्गत शुक्रबारको दिनमा बेलुकी ठिक 8 वल्भहाम्प्टन भर्सेस ब्ल्याकबर्न रोभर्सको बेसमा खेल हेर्न सक्नुहुनेछ। अनि शनिबार च्याम्पियनसिप अन्तर्गत थुप्रै म्याचहरू छन् र शुक्रबार 14 अगस्तको दिनमा, भोलिको दिनमा पनि तपाईँहरूले अन्य म्याचहरू हेर्न सक्नुहुनेछ। र पर्सि शनिबार 15 अगस्तको दिनमा च्याम्पियनसिप अन्तर्गत थुप्रै म्याचहरू रहेका छन्, जसमा बोल्टन भर्सेस प्रेस्टन नर्थ एन्ड, ब्रिस्टल सिटी भर्सेस मिलवल, अनि चार्ल्टन एथलेटिक भर्सेस डर्बी काउन्टी, मिडल्सबर भर्सेस लिंकन सिटी, नर्विच सिटी भर्सेस वेस्ट ब्रोमिस एल्बियन, पोस्टमाउथ भर्सेस क्विन्स पार्क रेन्जर्स, स्टोक सिटी भर्सेस स्वान्जी सिटी, सेफिल्ड युनाइटेड भर्सेस बर्मिङ्गहाम सिटीको बेसमा खेल हुनेछ बेलुकी 5:30। र शनिबारको दिनमा यी म्याचहरू तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। अनि त्यस्तै गरी तपाईँहरूले इङ्ग्लिस कम्युनिटी सिल्डको फाइनल म्याच भने आइतबार 16 अगस्तमा हेर्न सक्नुहुनेछ। दिनको 3 यो किक अफ हो भने त्यसभन्दा अगाडि 2:30 नै यसको चहल पहल सुरु हुनेछ। श्रोता, इङ्ग्लिस कम्युनिटी सिल्डको फाइनल आर्सनल भर्सेस म्यान्चेस्टर सिटीको बेसमा हुनेछ। यो खेल निकै रोचक हुनेवाला छ। अब त्यसो त तपाईँहरूको भनौँ न तपाईँहरूको प्रिमियर लिग भने सुरु हुनेछ शुक्रबार 21 अगस्तदेखि। प्रिमियर लिग पहिलो म्याच आर्सेनल भर्सेस कोभेन्ट्री सिटी बेलुकी ठिक 8 हेर्नुहोला। अनि शनिबारको दिनमा प्रिमियर लिग अन्तर्गत हल सिटी भर्सेस मेन्यू खेल्नेछ 12:30, एभर्टन भर्सेस क्रिस्टल प्यालेस 3, इप्सविच टाउन भर्सेस सन्डरल्यान्ड 3, नटिङ्गम फरेस्ट भर्सेस लिड्स युनाइटेड पनि 3, र शनिबार 22 अगस्तको दिनमा बेलुकी 5:30 भने ब्रेन्टफोर्ड भर्सेस टटनमको म्याच इन्जोय गर्न सक्नुहुनेछ। अनि त्यस्तै गरी प्रिमियर लिगको आइतबार 23 अगस्तको दिनमा भने ब्राइटन एन्ड होप एल्बियन भर्सेस एस्टन भिला, अनि म्यान्चेस्टर सिटी भर्सेस बर्नमथ 2, न्यूकासल युनाइटेड भर्सेस लिभरपुल पनि 4:30 खेल्नेछन्, र त्यो दिनमा च्याम्पियनसिप अन्तर्गत वेस्ट ब्रोमिस एल्बियन भर्सेस बर्नलीको म्याच पनि तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। आउनुहोस् अहिलेको लागि भने हामी अर्को एउटा गीत सुनौ कुमार सानु र अल्का याग्निकको स्वरमा।

कुमार सानु र अल्का याग्निकको युगल स्वरबद्ध प्रस्तुत गीतपछि भने आउनुहोस् अब हामीलाई प्राप्त भएका केही सूचनाहरू पनि राख्दै जाउँ र यी सूचनाहरूमा तपाईँहरूले पनि सुन्दै आइरहनु भएको छ संखुवा सभा समाज युकेको वार्षिक भेटघाट कार्यक्रम हुँदैछ। यो कार्यक्रम तपाईँहरू जान सक्नुहुनेछ एम्पायर हल ओल्ड सर्टमा 15 अगस्तको दिनमा शनिबार 15 अगस्तको दिनमा हुँदैछ। अनि त्यसै गरी अर्को कार्यक्रम पनि 15 अगस्तकै दिनमा हुँदैछ इलाम पोखरी समाज युकेको वार्षिक भेटघाट कार्यक्रम हो। यो कार्यक्रममा विभिन्न एक्टिभिटिज सहित हुन गइरहेको छ आउटडोर स्पोर्ट्स फुटबल भलिबल लेडिज फन गेम्स र आउटडोर म्युजिकल एन्टरटेनमेन्ट पनि हुनेछ। अनि त्यस्तै गरी तपाईँहरूको अन्य भनौँ न संस्कार संस्कृति अनुसारका घाटु नृत्यहरू पनि तपाईँहरूले प्रस्तुत गर्नुहुनेछ इन्जोय गर्नुहोला। यो कार्यक्रम एल्डरवुड लेजर सेन्टर टङ्गाम रोड ओल्ड सर्टमा हुँदैछ शनिबार 15 अगस्तको दिनमा दिनको 12 बजेदेखि 4 बजेसम्म। त्यसै गरी यो समर डिजे धमका हुन गइरहेको छ 15 अगस्तको दिनमा बेलुकी 9 बजेदेखि सुरु हुनेछ बिहानको 4 बजेसम्म द फेस बार रेडिङमा हुँदैछ। टिकट दर 15 पाउन्ड मात्र। सम्पर्क व्यक्ति तेन्जी पाखरिन 07480517106। 16 अगस्तको दिनमा भने प्रतिभा नक्षत्रमा विभिन्न संस्कार संस्कृति अन्तर्गतका वेशभूषाहरूमा भनौँ न हाम्रो नेपाल र नेपालीलाई चिनाउने विभिन्न संस्कार संस्कृति अन्तर्गतका आफ्नै जात जातिका वेशभूषामा तपाईँहरूको प्रस्तुति रहनेछ र यो कार्यक्रम आइतबार 16 अगस्तको दिनमा हुँदैछ रग्बी ग्राउन्ड लन्डनमा। टिकट दर जस्ट 5 पाउन्ड मात्र। अनि तपाईँहरूले लाइभ पर्फर्मेन्स हेर्न सक्नुहुनेछ अनि नेपाली ट्रेडिसनल फुडहरू आर्ट एन्ड क्राफ्ट्स र कल्चरल एक्जिबिसनहरू रहनेछन् इन्जोय गर्नुहोला। यो कार्यक्रम बिहानको 10 बजे सुरु भएर बेलुकीको 8 बजेसम्म लन्डनको रग्बी ग्राउन्डमा हुँदैछ श्रोता इन्जोय गर्नुहोला। अब भने म तपाईँलाई सुनाउँदैछु अरुण थापाले गाउनुभएको अर्को एउटा मिठो गीत भुलु भुलु लाग्यो मलाई मिठो लाग्दैन हो सपनी।

0: BFBS गोर्खा रेडियो
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइव जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ। यसको हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइव, RAF हाइव वा RN फोरममा गएर।
2: यो BFBS गोर्खा रेडियो हो।

अब यो गीतपछि भने आउनुहोस् अर्को प्रसङ्ग राखौं। हामी चाहन्छौं कि एकदमै निरोगी भएर बाँच्न चाहन्छौं। निरोगी भएर बाँच्ने चाहना हुँदैमा मात्रै हामी निरोगी हुँदैनौं। यसको लागि केही न केही त गर्नै पर्छ र निरोगी भएर बाँच्ने चाहना जो कोहीको पनि हुन्छ र सधैँ एकदमै तन्दुरुस्त र जवान रहन मन लाग्छ। कुनै पनि रोग कष्ट आदिबाट टाढा रहन मन लाग्छ, यो पनि स्वाभाविकै हो होइन। हस्पिटल धाउनुपर्ने, निरन्तर औषधि खानुपर्ने, अपरेसन गर्नुपर्ने अथवा उपचार गर्नुपर्ने यावत प्रक्रियाहरूबाट मुक्त रहनको लागि हामी चाहन्छौँ कि जीवनभर नै भनौँ न यस्तो समस्याहरू आइ नपरोस् भन्ने हाम्रो कामना हुन्छ। औषधि सेवन गर्नै नपरे पनि हुन्थ्यो जस्तो लाग्छ। प्राकृतिक रूपमै निरोगी र तन्दुरुस्त जीवन बिताउन पाइयोस् भनेर हामी कामना गर्छौँ, तर यो हाम्रो इच्छाले मात्रै त्यो पूरा हुँदैन। यसको लागि त हामीले केही न केही त गर्नै पर्छ। यसको लागि विशेष गरेर तीनवटा कडी छ। यसको लागि आहार, विहार र विचार पनि हो। अहिले हामी स्वास्थ्यप्रति निकै सचेत हुँदैछौँ। कस्तो खानपान गर्दा शरीर निरोगी हुन्छ यसको बारेमा हामी एकदमै खोजी नीति गर्छौँ। आफ्नो खानामा पोसिलो एवं सन्तुलित भोजन मिलाउने प्रयास गरिरहेका हुन्छौँ। हुन त कतिपय अवस्थामा कहिलेकाहीँ पार्टी फङ्सनमा त अब अगाडि जे आयो त्यो सबै खाइन्छ, र पनि यो अन्य दिनहरूमा के खाँदा राम्रो हुन्छ, कसरी खाँदा राम्रो हुन्छ, जस्तो कि त्यही खानालाई कस्तो तरिकाले पकाएर खाँदा अझ राम्रो हुन्छ, र यसै गरी व्यायाम योगा गर्न पनि हामी एकदमै तत्पर भइरहेको अवस्था हो। यसरी हाम्रो रोगमुक्त जीवन बाँच्ने प्रयासमा छौँ भन्दा फरक नपर्ला, तर यसको लागि हामीले पालना गर्नुपर्छ। हो, आज एक दुई दिन गर्ने अनि त्यसपछि फेरि बिचमै छोडिदिने बानी भयो भने त्यसले खासै मतलब राख्दैन। जस्तो कि योगा ध्यान पनि निरन्तर रूपमा गरिराख्नुपर्छ, त्यसलाई फलोअप गर्नुपर्छ। एक दुई दिनको लागि मात्रै गरेर हुँदैन, एक दुई महिना मात्रै गरेर पनि हुँदैन, त्यसलाई नियमित रूपमा आफ्नो दैनिकीमा राख्नुहोस्। र यसमा सबैभन्दा पहिला त खाना, सही खाना खानु एकदमै राम्रो हो। अब कस्तो खानालाई सही प्रकारको खाना भन्ने त, शरीरको लागि उचित खानपानको छनौट गर्नै पर्छ, र खानपान भनेको शरीरलाई आवश्यक पोषक तत्व भएको सन्तुलित खाना नै हो। र खानाकै कारण शरीर निरोगी र जवान हुन्छ भने खानाकै कारण रोगको भण्डार पनि बन्छ र समयभन्दा अगावै बुढो पनि देखिन्छ। र खाना कस्तो खाने भन्ने प्रसङ्गमा आफू बसेको वातावरण भूगोल अनुसार स्थानीय तौर तरिकाले जे खाना उपलब्ध छ त्यो हाम्रो शरीरको लागि अत्यन्तै उपयोगी हुन्छ, साथै मौसमी खानेकुरा अनि त्यसै गरी खानपानको दैनिकी तालिका निर्धारण पनि गर्नु छ। जस्तो कि बिहान, बेलुका, साँझमा कति र कसरी खाने हो। हामी बिहानको समयमा उठिसकेपछि 10-11 बजेसम्म चिया कफी मात्रै पिएर पनि बसिरहेका हुन्छौँ, तर बेलुकाको खाना एकदमै हामी हेभी खान्छौँ। त्यो तरिका एकदमै उल्टो भएको छ। बिहानको खाना एकदमै हेभी खानु अनि दिनमा अलि लाइट र बेलुका सुप सालडहरू मात्रै खाँदा राम्रो हुन्छ, तर हाम्रो बानी के छ त उल्टो भइसकेको छ होइन। हामी साँझको समयमा बढी खाना खान्छौँ, यो चाहिँ शरीरको लागि त्यति राम्रो होइन। तर कहिलेकाहीँ खाँदा खासै फरक पर्दैन होला, तर नियमित रूपमा यसरी बेलुकीको खाना हेभी खानु चाहिँ स्वास्थ्यको लागि हानिकारक हुन्छ। र त्यस्तै गरी विहार पनि गर्नु छ। दिनचर्या भनेको हाम्रो उठ्ने, बस्ने, खाने, खेल्ने, काम गर्ने, विश्राम गर्ने तालिका हो। र कति बेला उठ्ने अनि सुत्ने, कति बेला खाने, कति बेला विश्राम गर्ने भनेर प्रकृतिले पनि तय गरिदिएको छ। प्रकृतिको यही लय अनुसार हामीले दिनचर्यालाई कपी गर्दै अघि बढ्ने हो भने पक्कै पनि जीवन सुखी हुन्छ। र बिहान कोही मानिसहरू बढी अल्छी गरेर 10-11 बजीसम्म पनि सुत्ने सम्भावना बढी हुन्छ, कसैको दिनचर्या त्यस्तो हुनसक्छ, तर सूर्य उदाउनुभन्दा अगाडि नै उठ्नु स्वास्थ्यको लागि राम्रो हुनेछ। अनुशासित जीवनशैलीले हामीलाई सुखी राख्छ र खुसी पनि बनाउँछ। अनि त्यसै गरी खानपान र दिनचर्या मात्र अनुशासित भएर पनि पुग्दैन, मन प्रफुल्ल र शान्त अनि सकारात्मक पनि हुनुपर्दछ। यसको लागि खराब विचार त्याग्नै पर्छ, खराब विचार मनमा आउनै दिन हुन्न। त्यसकारण अब राम्रो राम्रो विचारहरू मात्रै सोच्ने, अरूको बारेमा पनि राम्रो सोच्दा के फरक पर्छ। अरूको बारेमा पनि हामीले राम्रो सोच्यौँ भने मिलाइ सोच्ने बानी, हामीले गर्ने विचारमा पनि परिवर्तन आउँछ। र यसकारण मनमा करुणा, प्रेम, श्रद्धा अनि कृतज्ञता
पलाउन थाल्छ। सकारात्मक सोच र चिन्तनले हामीलाई मानसिक रूपमा स्वस्थ बनाउँछ। मन र शरीर बीच आपसमा यो एउटा गहिरो सम्बन्ध हुन्छ। त्यसले शरीरसँगै मनलाई शुद्धिकरण गरेर हामी निरोगी जीवन बिताउन सक्छौँ। बस यति भएपछि अरू केही गर्नु पर्दैन। अरूले जेसुकै गरोस् छोडिदिनुहोस्, तपाईँले यो गर्नुभयो भने पक्कै पनि तपाईँ सुखी खुसी र निरोगी हुनुहुन्छ। ओके, आउनुहोस् अब यो प्रसङ्गपछि हामी गीत सुनौँ।

0: Sports. Play BFBS. You, BFBS Gorkha Radio. Radio. Gorkha Radio.
1: जन आस्थाका सम्पादक किशोर श्रेष्ठ विरूद्ध जिल्ला अदालत काठमाडौँले अनुसन्धानका लागि तीन दिनको म्याद थपेको छ। श्रेष्ठलाई प्रहरीले हिजो राति ललितपुर स्थित आफ्नै निवासबाट पक्रेको थियो। उहाँलाई बैयती गोपनीयताको हनन सम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उहाँको रिहाईको माग गर्दै पत्रकारसँग सम्बन्धित संघ संस्थाहरूले प्रदर्शन गरिरहेका छन्। उहाँलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। नेपाली कांग्रेसका पूर्व सभापति शेर बहादुर देउबा समूहले गगन थापालाई सभापति अस्वीकार गरेको छ। आज करिब 5.5 महिनापछि स्वदेश फर्किएका देउबा नै सभापति भएको संस्थापन इतर समूहको दावी छ। चुनदेवी सम्पर्क कार्यालयमा देउबा नै सभापति भएको बोर्ड टाँसिएको छ। पार्टीको आधिकारिकता मुद्दामा सर्वोच्च अदालतले निस्ता दिएपछि इतर समूहले गगनलाई औपचारिक रूपमा सभापति अस्वीकार गरेको हो। देउबा समूहले भोलिलाई राष्ट्रिय भेला राखेको छ। भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले आफूको वैधानिक सभापति देउबा नै भएको दावी गर्दै उहाँलाई नै भेलाको उद्घाटन गर्ने बताउनु भएको छ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले 15 महाधिवेशनको मिति परिवर्तन नहुने गरी तल्लो तहका अधिवेशनहरूको कार्यतालिकामा सामान्य हेरफेर गर्ने बारे छलफल भइरहेको बताउनु भएको छ। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेल,
2: यो असोजको 16, 17, 18, 19 गते हामीले जुन अधिवेशन पहिले नै घोषणा गरेका थियौँ त्यही मितिमा अधिवेशन सम्पन्न गर्ने गरी त्योभन्दा तलका अधिवेशनहरूको मिति जुन तय भएको थियो त्यसलाई सामान्य हेरफेर गर्ने थोरै केही समय तलमाथि गर्ने स्थिति हुनसक्छ, त्यसको छलफल भइरहेको स्थिति छ। त्यसपछि हामीले यो क्रियाशील सदस्यता अध्यावधिकको विषय नयाँ वितरणको विषयमा 77 जिल्लामा प्रतिनिधि पठाएका थियौँ। केन्द्रीय समितिमा प्रतिनिधि साथीहरू थुप्रै हुनुहुन्छ, उहाँहरूले जिल्लाको वस्तुगत स्थितिका बारेमा सदस्यता अध्यावधिक गर्ने र नयाँ वितरण गर्ने सन्दर्भमा भएका समस्याहरू र त्यो सदस्यता टुङ्ग्याउनका निम्ति उहाँहरूले जुन सुझाव दिनुपर्ने हो त्यसका बारेमा पनि उहाँहरूले कुरा राखिरहनु भएको छ। अब हाम्रो सदस्यता वितरण र अध्यावधिकको सम्पूर्ण काम सकिएको छ। त्यसबारेमा परेका केही अप्ठ्याराहरू सदस्यतासँग जोडिएका केही विषयहरूका बारेमा पनि मिटिङमा कुरा भइरहेको स्थिति छ। अब त्यस अलावा एजेन्डामा उल्लेख भएका अन्य सबै विषयमा साथीहरूले आफ्ना कुराहरू राख्ने क्रम जारी रहेको।
1: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा दिनुभएको छ। आज साँझ बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गर्नुभएको हो। प्रदेश सभामा सम्बोधन गरेपछि उहाँले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउनु भएको छ। प्रदेश सभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिनुभएको हो। गत असार 31 गते नेकपा एमाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्व को सरकार अल्पमतमा परेको थियो। मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। नयाँ सरकार गठनका लागि नेपाली कम्युनिष्ट पार्टी र एमाले बीच भएको सहमति अनुसार नेकपाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी छ। गत आर्थिक वर्षमा अहिलेसम्मकै बढी 12 अर्बको अलैची निर्यात भएको छ।
3: नेपालबाट गत आर्थिक वर्षमा 12.5 खर्ब रूपियाँको अलैची निर्यात भएको हो। यो अहिलेसम्मकै बढी हो। धेरैजसो पूर्वी नेपालका पहाड़ी जिल्लामा उत्पादन हुने अलैची सबैजसो मेची भन्सार कार्यालय हुँदै निर्यात भएको छ। मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 12,63,69,85,870 किलो अलैची निर्यात भएको छ। यो मूल्य आर्थिक वर्ष 2081-82 तुलनामा 4,96,29,33,000 रुपियाँ अर्थात 39% बढी हो। आर्थिक वर्ष 2081-82 7,67,40,37,000 42,94,550 किलो अलैची निर्यात भएको थियो। गत आर्थिक वर्षमा उत्पादन र मूल्य दुवै बढेका कारण अलैचीले ठूलो परिणाममा विदेशी मुद्रा आर्जन गरेको हो।
1: दशौं राष्ट्रिय खेलकुदको मिति फेरि सरेको छ। राष्ट्रिय खेलकुदको मिति पाँचौं पटक तोकिएको हो। यो बात तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आज बसेको राष्ट्रिय खेलकुद परिषद राखेपको बैठकले राष्ट्रिय खेलकुद आउँदो मक्सिर 16 देखि 29 गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ। खबर यति नै, नमस्कार।
0: BFBS Gurkha Radio.

0: हजुर, दुबई मेली जीवन रंगाउला मिठो गीत हामीले सुनिरहेका थियौं नवराज थापा मगर र सुनिता थेगिमको स्वरमा। समय दिनको 2:11 गयो। नेपालमा पनि बेलुकीको 7 बज्नको लागि 4 मिनट मात्र बाँकी रहेको छ भने ब्रुनाईमा पनि बेलुकीको 9:11 गएको छ। तपाई हुनुहुन्छ दिवा कुसरी कार्यक्रमको यो दोस्रो घण्टा हो। श्रोता, कार्यक्रमको दोस्रो घण्टामा भने यहाँहरूले सुन्न सक्नुहुनेछ नेपाल आदिवासी जनजाति महासंघ बेलायतको 32 अन्तर्राष्ट्रिय आदिवासी महोत्सव मेला सम्पन्न भइसकेको छ। यो विषयमा हाम्रा सहकर्मी साथी योगराज राईजीले गर्नुभएको रिपोर्ट भने हामी फटाफट अबको समयमा सुन्नेछौ। आउनुहोस् अब भने म तपाईँहरूलाई त्यस रिपोर्ट तर्फ लैजान्छु।
1: नमस्ते, कार्यक्रम बेबे संवादबाट म योगराज राईको आदरणीय श्रोता। नेपाल आदिवासी जनजाति महासंघ बेलायतले चाहिँ यो वर्षको 32 अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव मेला चाहिँ गत शनिबार ग्याम्बल्स ल्यान्ड किरात राई हाउस वकिङमा सम्पन्न गरिसकेको छ। आज यसै सम्बन्धी कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ र उक्त दिन चाहिँ विभिन्न झाँकीहरू पनि त्यहाँ चाहिँ प्रस्तुत गरिएको थियो अनि भलिबल खेल पनि खेलिएको थियो अनि भेटघाटको कार्यक्रम त छँदै नै छ। सुरुमा चाहिँ हाम्रो थर्क राणाज्यू हुनुहुन्छ, उहाँ नेपाल आदिवासी जनजाति महासंघको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहाँको स्पिच राख्नेछु। त्यसपछि अध्यक्षज्यू अनि उक्त दिनको चिफ गेस्ट चाहिँ नेपाल एम्बासीबाट आउनुभएको थियो, अहिलेको कार्यवाहक चाहिँ राजदूत विपिन दुवाडीज्यूको स्पिच पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ। अहिलेलाई भने थर्क राणाज्यू हुनुहुन्छ नेपाल आदिवासी जनजाति महासंघ बेलायतको चाहिँ संस्थापक अध्यक्ष, उहाँको छोटो चाहिँ स्पिच म यहाँ एडिटेड भाषणमा राख्दैछु।
2: आदरणीय महानुभावहरू, हामी आज अति गौरवमय क्षण अथवा ठाउँमा छौँ, किनभने हामीहरू नेपालका आदिवासीको हैसियतबाट, आदिवासी भन्ने कुनै पनि ठाउँ विशेषको हुन्छ भने तपाईँ र म नेपालका आदिवासीहरू हौँ भन्ने कुरा हाम्रा नयाँ जेनेरेसनले पनि बुझ्न जरुरी छ। आज मलाई खुसी किन लागेको छ भने विशेषतः हामी नेपाली भूमिमै छौँ, किनभने आदिवासी जनजाति महासङ्घ युकेभित्रको एउटा संस्था राई यायो ख्याले किनेको यो नेपाली भूमि नै हो। र महानुभावहरू, हामीलाई लाग्नु पर्दछ हामी नेपाली हुनुबाट कहिल्यै पनि पछाडि हट्नु हुँदैन र नेपाली बन्नु, नेपाली रहनु तपाईँ र हाम्रा सन्ततिहरू नेपालका आदिवासीहरू एउटा कारणवश यो ठाउँमा आएर यसरी बस्नु पाइएको छ, तपनि यो अवस्था सधैँभरि रहिरहोस् भन्ने हामी चाहन्छौँ र कुनै पनि अवस्थामा हामीलाई नेपाल राज्यले नेपाली तिमी होइनौ, तिमी रहन पाउँदैनौ भन्ने नीति नियम नबनाओस्। हामी सधैँ नेपाली रहिराख्छौँ, नेपालकै आदिवासी रहिराखौँ। संस्कृति हरायो भने हामी हराउँछौँ भनेर पूर्व वक्ताले पनि भन्नुभयो। संस्कृति मात्रै होइन, हाम्रो नेपाली रहने अधिकार पनि हराउनु हुँदैन भन्नेमा यहाँहरू सचेत हुनुहोला।
1: हजुर, संस्थापक अध्यक्ष ज्यूको स्पिच पछि भने नेपाल आदिवासी जनजाति महासंघ बेलायतको अध्यक्ष हुनुहुन्छ मेजर रिटायर योगेश राई साहब, उहाँको स्पिच म यहाँ प्रस्तुत गर्दैछु।
3: हामी बेलायतमा आए तापनि हाम्रो समाज, हाम्रो संस्कार, संस्कृति बचाएर राख्न आवश्यक छ भन्ने मैले महसुस गरेँ। तपाईँ हामी भन्दा पूर्व अध्यक्षहरू हुनुहुन्छ, म भन्दा उहाँहरूले पनि त्यो महसुस गरेर नै उठाउँदै लाउनु भएको हो। त्यसको वरिपरि सल्लाहकारजीहरू, कार्य समितिको पदाधिकारीहरू हुनुहुन्छ। अहिले हामीले हेर्दाखेरि यहाँ भलिबल हुँदैछ, अब हाम्रो झाँकी पनि बिस्तारै आउनेछ, हाम्रो आर्चरी कम्पिटिसन पनि थियो, तर आज हामीले ह्युमेन रिसोर्सले गर्दाखेरि हामीले त्यसलाई व्यवस्थित रूपमा गर्न सक्दैनौँ कि भन्ने अलिकति रिक्स एक्सेस गरेर यो वर्ष चाहिँ नगर्ने भन्ने गऱ्यौँ। गत वर्ष हामीले 2 दिनको गरेका थियौँ, यो वर्ष चाहिँ एकै दिनको कार्यक्रम भएको हुनाले हामीले आर्चरी चाहिँ गरेनौँ। मैले यसो हेर्दाखेरि तपाईँले हेर्नुभएको छ होला, हाम्रो खेलकुदले न्यू जेनेरेसन यङ चिल्ड्रेन पनि समाहित हुनुभएको छ, यसले हाम्रो कल्चर, संस्कार, संस्कृति र हामीभित्रको इन्टिग्रेसन एकदमै राम्रो देख्छु म, जसले गर्दा यस्तो कार्यक्रमले चाहिँ मद्दत दिन्छ भन्ने मेरो ठम्माइ हो। दाहिनेतिर पनि हाम्रो स्टल आज 14 छ, सबै भेराइटीहरू खाना छ, हाम्रो कलाकारहरूको प्रदर्शनहरू पनि छ, नाचदेखि लिएर गीत गाउने कार्यक्रम पनि छ। 7-8 बजेसम्म हामी कार्यक्रम गर्नेछौँ, त्यहाँसम्म पनि हजुर बसिदिनु हार्दिक अनुरोध गर्दै तपाईँहरूलाई आजको हार्दिक शुभकामना स्वागत पनि भन्न चाहे र मेरो कुरा यहाँ राख्न चाहन्छु। थ्याङ्क यू भेरी मच।
1: हजुर अध्यक्ष ज्यूको स्पिच पछि भने नेपाल पत्रकार महासंघ बेलायतकी अध्यक्ष हुनुहुन्छ बिमला सेने दिदी, उहाँको स्पिच सुनौ र त्यस पछि उक्त दिनको चिफ गेस्टको हामी स्पिच सुन्नेछौ।
4: नेपाल आदिवासी जनजाति महासंघको यो 32 आदिवासी दिवसको सुखद उपलक्ष्यमा आयोजित यो कार्यक्रम विशेष कार्यक्रममा मलाई पनि बोल्ने यो सु अवसर दिनुभएकोमा म आयोजक समितिलाई नेपाल पत्रकार महासंघ युकेको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। आफ्नो पहिचानको लागि जनजातिहरू एकजुट भएर लडिरहँदै गर्दा विश्वमा रहेका आदिवासीहरूले एउटा स्वतन्त्रताको आवाज उठाउने क्रममा यो दिवस मनाउँदै आएका छन् र आज हामी यो 32 संस्करणमा आदिवासी दिवस मनाउँदै गर्दा संसारमा रहेका र विशेष गरी हामी नेपाली आदिवासीहरूले आफ्नो पहिचानको लागि अथवा आफ्नो स्वतन्त्रताको लागि आफ्नो हक हितको लागि कतिको काम गर्न सफल भइरहेका छौँ भनेर मनन गर्नुपर्ने एउटा महत्त्वपूर्ण घडीको दिन हो म भन्छु। यो आदिवासी दिवस मनाउँदै गर्दाको सन्दर्भ

0: राजदूत विपिन द्वारीज्यूलाई उहाँको स्पिच म सुनाउँदैछु र त्यसपछि भने नेपाल आदिवासी जनजाति महासंघ बेलायतको अध्यक्ष हुनुहुन्छ हाम्रो मेजर रिटायर योगेश सापसँग म कुराकानी गर्नेछु।
1: मैले खासमा आजको आयोजक मेनली अध्यक्षज्यू र उहाँको कार्य समितिलाई विशेष धन्यवाद पनि दिन चाहन्छु। यो कार्यक्रममा दूतावासलाई सम्झिनु हो यो अवसर जुटाइदिनु भएकोमा विशेष धन्यवाद पनि दिन चाहन्छु। मेनली आदिवासीहरू नेपालका धरोहरहरू हुन्, उनीहरूको वर्षौंदेखिको उनीहरू धरती पुत्रहरू हुन्। उनीहरूले गरेको कन्ट्रिब्युसन भनेको हामीले कल्चरको कुरामा मात्रै नभएर, मतलब संस्कृतिको कुरामा मात्रै नभएर भाषाका कुरा हुन सक्छन्, हाम्रो रीतिरिवाजका कुराहरू हुन सक्छन्, परम्परालाई जोगाइराख्ने कुराहरू छन्। र यो नेपालमा मात्रै नभएर हामी जहाँ पुगेका छौँ, आदिवासीहरू जहाँ पुग्नु भएको छ त्यहाँ नै गएर नेपाल हो भनेर आफ्नो पहिचान, आफ्नो आइडेन्टिटी, आफ्नो मात्रै पनि जोडिनु भएको छ, त्योभन्दा बढी आफ्नो देश, आफ्नो मुलुक पनि सँगै जहाँ गएको छ त्यो आफ्नो मुलुक सँगै छ, त्यहाँ बेलायत बस्नु भएको छ तर नेपाल त बस्नु सँगै छ, नेपालकै झन्डा पनि बसेर कार्यक्रम आयोजना गर्नुहुन्छ, नेपालको राष्ट्रिय गान गाउनुहुन्छ, नेपालमा दुःख परेको कुरालाई तपाईँहरूले सँगै मेरो दुःख हो भनेर त्यसलाई अपनत्व फिल गर्नुभएको छ। नेपालको विकास भएदेखि हामी कति राम्रो छ, हामी कुनै समयमा फेरि कुनै स्टेजमा हामी नेपालै पठाइन्थ्यौँ भनेर चिन्ता गर्नुभएको छ। नयाँ जेनेरेसनले नेपाली बोल्न छोड्यो, आफ्नो भाषा बोल्न छोड्यो, आफ्नो कपडा लगाउन छोड्यो कि आफ्नो रीतिरिवाजहरू छोड्दै जान थाल्यो कि भन्ने चिन्ता गर्नुभएको छ, सँगसँगै लिएर आउनु भएको छ, सँगै हुर्काउनको लागि, सिकाउनको लागि धेरै राम्रो योगदान तपाईँहरूले गरिराख्नु भएको छ। आजको प्रोग्राम हेरौँ, तपाईँहरूले झाँकी मिसाउनु भएको छ, विभिन्न जनजाति समूहहरूले झाँकी प्रस्तुत गर्नुभयो, खेलकुदका कार्यक्रमहरू उत्तिकै छन्, तपाईँहरूले कल्चरल प्रोग्रामहरू गरिराख्नु भएको छ। फेरि यो कल्चरल प्रोग्राममा मात्रै जोडिया छैन तपाईँहरूको उद्देश्य, यो सँगसँगै तपाईँहरूका राजनीतिक कुराहरू पनि जोड्नु भएको छ, तपाईँहरूको आफ्ना मागहरू पनि सँगसँगै राख्नु भएको छ। आजको कार्यक्रमको विशेष सफलताको शुभकामना।
0: अब भने आजको कार्यक्रमको अन्तमा चाहिँ मेजर योगेश राई साहब हुनुहुन्छ, नेपाल आदिवासी जनजाति महासंघ बेलायतको चाहिँ अध्यक्ष हुनुहुन्छ अनि पूर्व किरात रायका बेलायतको अध्यक्ष हुनुहुन्छ। साहब नमस्कार। हजुर
2: हजुर धन्यवाद। हाम्रो बिएफएस गोर्खा रेडियोका म्यानेजर हाम्रो योगेश राई ज्यू धन्यवाद, हजुरहरू आइदिनु भयो। आदिवासी जनजाति महासंघ तपाईँको संस्था र तपाईँ प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौँ।
0: स्पोर्ट्स अनि कल्चर, वाओ, व्हाट अ प्रोग्राम साहब।
2: हजुर हाम्रो स्पोर्ट्सले चाहिँ एक किसिम पिस अनि युनिटी टिम वर्क गर्ने इन्टेन्ट थियो। कल्चरल अब आज फुड स्टलहरू पनि सातवटा फुड स्टल अनि अरू कल्चरल ड्रेस ज्वेलरिज प्लस आज हाम्रो आर्चरी पनि गर्ने इन्टेन्ट थियो, त्यो चाहिँ आज अलिकति म्यानेज गर्न नसकिने, लास्ट इयर चाहिँ हामी दुई दिन गरेका थियौँ जसले गर्दा एक दिन मात्र भएको हुनाले गर्न नसक्ने अवस्था भएको हुनाले यसलाई चाहिँ रोक्यौँ, तर नेक्स्ट वीक कन्टिन्यू हुन्छ। अनि अर्को चाहिँ वर्षभित्र जति पनि हाम्रो आदिवासी जनजाति महासङ्घलाई आफ्नो फुल टाइम दिनुहुने मेल फिमेलहरूलाई अवार्ड थियो। आदिवासी जनजाति महासङ्घको नेपालमा त 59 जाति सङ्गठनहरू छन्, विच इज फेडरल मेम्बर भन्ने हुन्छ, सङ्घीय परिषदको सदस्यहरू, बेलायतमा चाहिँ 14 मात्र भएको हुनाले उहाँहरूलाई आज सम्मान धन्यवाद दिने कार्यक्रम पनि थियो। अनि पूर्व अध्यक्षहरू जसले आदिवासी जनजाति महासङ्घलाई 2009 इस्टाब्लिस गरेर यहाँसम्म ल्याइदिनु भयो उहाँलाई पनि धन्यवाद, थ्याङ्क यू भन्ने आज कार्यक्रम थियो। हजुर
0: यो हुन त इस्टाब्लिस 2009 सालमा भयो, यो मेला चाहिँ लास्ट इयरबाट तपाईँले नै सुरु गर्नुभएको, कस्तो लागेको छ यो भिन्दै एउटा एटमोस्फियर होइन?
2: गत वर्ष हामीले फर्स्ट टाइम सुरु गर्दाखेरि चाहिँ सम्भावना एकदमै डिफिकल्ट छ, गर्न सकिँदैन कि भन्ने पूर्व अध्यक्षजीहरू सबैबाट भएको थियो, तर उहाँहरूसँग राय र सहयोग माग्दै, उहाँहरूकै सहयोग र रायबाट चाहिँ गरिएको मलाई लाग्छ, हामी सोचेभन्दा बढी सफल भएको छ। गत वर्ष दुई दिनको थियो, आज यसपालि एक वर्ष एक दिनको मात्रै गऱ्यौँ। हरेक वर्ष 9 अगस्तमा चाहिँ आदिवासी जनजातिहरूले चाहिँ विश्वभरि यो फेस्टिभल मनाउने गर्छन् र आउने वर्ष पनि हामी 9 अगस्त 8-9 अगस्तको वरिपरि हुन्छ युवराज राईज्यू। अनि फोर्थ कमिङ इभेन्टमा चाहिँ 27 सेप्टेम्बरमा चाहिँ फिल्म फेस्टिभल नै हुँदैछ। हजुर हजुर पनि त्यहाँ चाहिँ आउनु हुनलाई हार्दिक अनुरोध।
0: अनि आजको तनाव जति पनि यहाँ भेलामा आउनु भएको छ, खुसी हुनुहुन्छ यस यो वर्षको कार्यक्रमबाट?
2: एकदमै खुसी, झन् बिएफएस म्यानेजर चाहिँ आउनु भएको झन्नै म धेरै खुसी छु। टप अप मेन एपेकहरू हुनेवाला केही पनि छैन, थ्याङ्क यू भेरी मच, आइ एम भेरी ह्याप्पी। कार्यक्रम अधिकतम सफल नै भइसकेको छ। आज झाँकी पनि थियो, अर्को मैले भन्नु बोलेको झाँकी प्रदर्शनी पनि थियो, गत वर्ष चाहिँ 7 यसपालि चाहिँ 6 मात्र प्रदर्शन गर्नुभयो, तर एकदमै सक्सेस भयो, पुरस्कार हामीले वितरण गरिसक्यौँ। र यसमा हाम्रो सल्लाहकारजीहरू 39 हुन्छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद, र सम्पूर्ण मिडिया कर्मी विशेष गोर्खा बिएफएस रेडियो र भलिबलमा आउनुहुने सम्पूर्ण संयोजकदेखि सबैलाई हार्दिक हार्दिक धन्यवाद। सम्पूर्ण बेलायतवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई धेरै धेरै धन्यवाद, आइदिनु भयो, सुनिदिनु भयो, हेरिदिनु भयो, आउने वर्षमा आउनु होला, 8-9 अगस्तमा नै हुन्छ।
0: सब नेक्स्ट इयर भेटौँला।
2: हजुर धन्यवाद। हजुर तपाईँलाई धेरै धेरै धन्यवाद।
0: हजुर उहाँलाई धन्यवाद दिँदै र यो बिचमा छोटो साङ्गीतिक विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा बाँकी कुराकानी हामी गर्नेछौँ।

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.uk।
1: यो BFBS कुल कार्य रेडियो हो।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर श्रोताले BFBS गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। अहिले नेपाल आदिवासी जनजाति महासङ्घ बेलायतको चाहिँ यो मेला सम्बन्धी कुराकानी तपाईँले सुनिराख्नु भएको छ। 32 अन्तर्राष्ट्रिय आदिवासी जनजाति मेला चाहिँ गत शनिबार ग्याम्बल ल्यान्समा भइसकेको छ। सेकेन्ड पार्टमा यहाँहरू सबैलाई वेलकम गर्न चाहिँ चाहन्छु। उक्त दिन चाहिँ भलिबलको अलावा त्यहाँ चाहिँ झाँकीहरू पनि प्रस्तुत गरिएको थियो र त्यसमा चाहिँ मगर एसोसिएसन युकेले पनि भाग लिएको थियो र हाम्रो चाहिँ मगर एसोसिएसन युकेको वर्तमान अध्यक्ष हुनुहुन्छ लालपुनज्यूसँग म कुराकानी गर्दैछु। सर्वप्रथम तपाईँलाई बिएबिएसमा स्वागत गर्दै तपाईँहरूले आफ्नो झाँकीमा चाहिँ के कुरा प्रस्तुत गर्न चाहिँ चाहनु भएको थियो भनेर मैले उहाँलाई प्रश्न गरेको थिएँ।
2: झाँकीमा चाहिँ सबै कुरा नदेखाए पनि हामीले एउटा बेसिक गाउँको झ्याउरे होइन संस्कृतिलाई चाहिँ उठाउन खोजेको थियो। खासमा सबै बोग्यो भने त हामीलाई लामो धेरै प्रतिनिधि चाहिन्छ होइन, भाग लिनु पर्यो अनि सबै कुराहरू हाम्रो सबै आज खेल भएको कारणले चाहिँ हामीले चाहिँ फेरि ड्रेसहरू चेन्ज गर्न नै समय लाग्ने कारणले चाहिँ हामीले चाहिँ छोटो झ्याउरे चाहिँ गाउँघरमा गाउने गीत हो यो पक्का लोकल पाराको त्यो चाहिँ प्रस्तुत गरे आज विशेष।
1: अब यो मूलवासी आदिवासी कुराकानी गरिरहेको छौँ, यहाँ आइरहँदा अघि तपाईँको स्पिच पनि हामीले सुन्यौँ, के लागेको छ हजुरलाई?
2: हजुर एकदम, किन आज हामी यो दिवस मनाउने रमाइलोको लागि मात्र नभए हाम्रो हामीले के गर्नुपर्छ भन्ने कुराहरू पनि एक आपसमा सेयर गर्ने दिन हो होइन, भन्नेमा धेरै लामो कुरा गर्नु जरुरी छैन, एउटा बुलेट पोइन्टहरू जस्तो कुराहरू राख्ने दिन हो आज भन्न चाहन्छु।
1: नेपाली मेला पनि नजिक नजिक आउँदैछ, तपाईँहरूको पक्का पनि झाँकी हुन्छ होला त्यो दिन?
2: हजुर, अस्ति हाम्रो एजिएम मगर सङ्घ युकेमा वार्षिक साधारण सभाबाट अनुमोदन गरेको छु, गर्दाखेरि यो वर्ष पनि हामी नेपाली मेला जान्छ।
1: अलिकति यता जाउँ, अब तपाईँहरूको यो लखन थापा गल्फ कम्पिटिसन पनि गर्दै हुनुहुन्छ, पहिलो चोटि हो, यसको बारेमा अलिकति सोध्न मन लाग्यो।
2: यसको चाहिँ अब 15 नेक्स्ट विक हो, विशेष गरेर हाम्रो लखन थापा मगर को भन्ने कुरा त मैले भनिराख्नु परेन होला होइन, उहाँको सम्झनामा अथवा उहाँले दिनुभएको बलिदानलाई चाहिँ हामीले सम्मान गर्दै र आउने नयाँ जेनेरेसनलाई चाहिँ अलिकति सन्देश पुर्याउनको लागि नै यो सालदेखि हामीले गल्फ इभेन्ट चाहिँ सुरु गरिदिएको छ।
1: कहाँ हुँदैछ अनि को कोले चाहिँ टेक पार्ट गर्न सक्नुहुन्छ यो कम्पिटिसनमा?
2: यो मेडन हेडमा हो, यो चाहिँ नियर रिडिङको छेउमा पर्छ, त्यहाँ हुँदैछ, मलाई पक्कै हेर्नुपर्छ त्यसको पोस्ट कोड। 150 हो हाम्रो त्यहाँको खेल्ने भ्याकेन्सी, तर 145 आइपुग्नु पर्छ, अब 5 बाँकी छ आउनु।
1: हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद। भलिबलमा तपाईँको संस्थाबाट आउनु भएको छ?
2: संस्थाबाट छैन अहिले, किनभने यहाँ सबै सानसानो संस्थाको धेरै खेलेको कारणले, एउटा सानसानो क्लबहरू खेल्ने कारणले चाहिँ मगर सङ्घले लियो भने त फेरि यहाँको त सबै जमिनै जान्छ नि त, हामी मात्रै खेलेर पनि भएन, हामी सबैको खेलहरू होइन यहाँ हेर्नु पर्यो, त्यस कारणले हाम्रो मगर सङ्घको छैन, तर हाम्रो मेरो म्याग्दी जिल्ला हो, मेरो म्याग्दी जिल्लाको 3 टिमबाट आएको छ, मैले अघि मेरो शब्दमा पनि छोडेको थिएँ, महिला भेटरेन र पुरुषतर्फ 3 टिमहरू खेलिरहेको छ मेरो म्याग्दी जिल्लाको होइन, यस्तो अलिकति सानो जिल्ला अनि क्लबहरू चाहिँ विशेष गरेर हाम्रो यो भलिबल खेलमा चाहिँ खेल्ने गरिएको छ अहिले यो गेम।
1: हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद, इन्जोय धेरै,
2: थ्याङ्क यू योगेश सर अनि बिएफएस टिम सबैलाई धन्यवाद।
1: अब यहाँ हाम्रो थारू समुदायका भाइ बहिनीहरू अथवा साथीहरू हुनुहुन्छ, उहाँले पनि झाँकी प्रस्तुत गर्नुभएको थियो, अलिकति बुझ्न मन लाग्यो। नमस्कार हजुर।
3: नमस्कार
1: हजुर। हजुरको पूरा नाम चाहिँ?
3: अजय चौधरी।
1: भनेपछि तपाईँ चाहिँ थारू कल्याणकारी सङ्घको अथवा संस्थाको चाहिँ प्रेसिडेन्ट हुनुहुन्छ, अलिकति भनिदिनुहोस् न यसको बारेमा, आज के कुरा देखाउन चाहनु भएको थियो यहाँ?
3: खासमा सुरुमा प्रिपेयर हामी भएको थिएनौँ, तर उहाँहरूले भनेपछि झाँकी पनि निकाल्नुपर्छ भनेपछि, हाम्रो थारू कल्चर हो यो, हामी थारू कल्चर, हाम्रो थारू ड्रेस हो होइन, महिलाहरूको ड्रेस हो, अनि हाम्रो पुरुषहरूको त्यस्तै कुर्ता र धोती हुन्छ, अनि मादल र डान्स निकालेको, त्यो हाम्रो थारूहरूको कल्चरको रिप्रेजेन्ट गरिरहेको छ सर।
1: अनि यो संस्था चाहिँ कहिले खडा भयो अनि यसले के गर्छ?
3: यो सर हाम्रो धेरै नयाँ नै छ, 2024 हामी स्टार्ट गरेको छौँ, सो इट्स 3 भइरहेछ अहिले। अनि यो हाम्रो मेन रिजन छ, हामी सबै छरिएर बसेको थारूहरूलाई एकजुट पार्ने, किनभने हाम्रो थारू कल्चर र भाषा डिफ्रेन्ट छन् होइन, त्यसले गर्दा सबैलाई एक ठाउँमा राखेर अनि एकअर्कालाई सद्भाव हेल्प गर्ने हिसाबले हामी बनाएको छौँ।
1: त्यही त खुसी लाग्यो तपाईँहरूको संस्थामा जस्तै, कति जति हुनुहुन्छ बेलायतमा? हुन त एक्ज्याक्टली थाहा छैन होला होइन?
3: हजुर एक्ज्याक्टली थाहा छैन, तर हामी लास्ट इयर माघी मनाएको, त्यसमा हाम्रो 300 मान्छे आएको थियो, त्यो फर्स्ट टाइम हो सर, र भन्छन् टेन्टेटिभली हामी होला 500-600 मान्छे छौँ।
1: अनि यहाँ आएर आफ्नो संस्कृति कल्चर देखाउनु पाउँदा चाहिँ के लाग्छ हजुरलाई?
3: एकदमै खुसी लागेको छ सर, हामी एकदमै खुसी छ, गरौँ होइन, हामी धेरै मान्छे आउने विचार थियो तर धेरैजना स्टुडेन्टहरू छन् होइन काम गर्नुहुन्छ, त्यसले गर्दा टाइम नमिलेर सकभर हामी कोसिस गरेको छौँ, तर त्यही हो, एकदमै खुसी छौँ।
1: थ्याङ्क यू भेरी मच।
3: थ्याङ्क यू सर। थ्याङ्क यू सर।
1: अनि एकजना बहिनी हुनुहुन्छ, सजिएर आउनु भएको छ, तपाईँको नाम चाहिँ के हो?
4: मेरो नाम अङ्किता चौधरी।
1: ब्युटिफुल देख्नु भएको छ।
4: थ्याङ्क यू सो मच।
1: कति लाग्यो टाइम यो तयार हुन?
4: यो लाग्यो होला दाई एक घन्टा।
1: हजुर। राइट। तपाईँ चाहिँ यहाँ के गर्दै हुनुहुन्छ? स्टुडेन्ट हो?
4: हजुर, म स्टुडेन्ट।
1: कति भयो आउनु भएको, के पढ्दै हुनुहुन्छ, अनि कतिको स्ट्रगल छ त बेलायतमा?
4: मेरो 3 इयर्स जति भयो। स्ट्रगल पनि ठिकै छ दाई, अब सुरु सुरुमा चाहिँ अलिकति गाह्रो नै हुन्छ, त्यसपछि चाहिँ अब बिस्तारै आफूले नै कोअप भएर जाँदै गर्न सकिन्छ। हजुर।
1: अनि आफ्नो कल्चरलाई प्रमोट गर्न आउनु भएको छ, कल्चर कतिको इम्पोर्टेन्ट रहेछ त?
4: एकदमै इम्पोर्टेन्ट दाई कल्चर। यहाँ आएर एटलिस्ट अब यहाँ चाहिँ सबै कुरा देख्दाखेरि चाहिँ मलाई एकदमै हो रहेछ, वा मेरो कल्चर यस्तो रहेछ, कति राम्रो रहेछ त नेपाल, कति डाइभर्स रहेछ, नट ओन्ली चौधरी, राई हजुर, लिम्बूहरू सबैजना कति धेरै हुनुहुँदो रहेछ। एकदमै खुसी लाग्यो दाई, नेपालमा आए जस्तो भयो बेसिकली। हजुर।
1: भलिबल चाहिँ खेल्नुहुन्न?
4: भलिबल खेलेको दाई आज।
1: खेल्नु?
4: हजुर।
1: जिते के हाल्यो त? के अझै स्टिल
4: छैन दाई, अब फर्स्ट हो अहिलेलाई, आज सेकेन्ड टाइम हो हामीले पार्टिसिपेट गरेको, बिस्तारै आगामी दिनमा अब बेटर गर्छौँ होला हामी।
1: हुन्छ, थ्याङ्क यू भेरी मच। हेभ अ लवली टाइम। अनि पढाइ कति बाँकी छ?
4: मेरो अब यो लास्ट इयर हो दाई।
1: अनि यता बस्ने कि नेपालमा गएर देशको सेवा गर्ने?
4: अहिले यतै बस्ने, पछि हेरौँला।
1: थ्याङ्क यू। अनि यो बिएफएस गोर्खा रेडियो चाहिँ आर्मीको रेडियो, 1952 सिङ्गापुरबाट सुरु भएको हो, गुगल गर्नु होला है त।
4: हुन्छ, हस् दाई, म गुगल गरेर म हेरि नै हाल्छु आज।
1: थ्याङ्क यू।
4: थ्याङ्क यू सो मच दाई।
1: अब भने हाम्रो ग्रेटर रसमोर नेपाली कम्युनिटीको अध्यक्ष हुनुहुन्छ हाम्रो लीला सेलिङ बाबुजी, उहाँसँग म कुराकानी गर्दैछु। र उहाँलाई चाहिँ आदिवासी जनजाति महासङ्घले आज वर्ष फिमेलको रूपमा उहाँलाई सम्मान गरेको छ, यो सम्मानलाई कसरी लिनु भएको छ उहाँसँग कुराकानी गरौँ। लीलाजी नमस्कार, अनि बधाई छ तपाईँलाई।
5: थ्याङ्क यू योगजी, अनि यहाँलाई धेरै धेरै धन्यवाद।
1: अघि आफ्नो स्पिचमा भन्नुभएको थियो मलाई थाहै थिएन भन्नुभएको थियो, टोटल सरप्राइज हो?
5: हजुर, टोटल सरप्राइज, थाहा थिएन, अचम्मै भए, नाम एनाउन्स अध्यक्षजीले एनाउन्स गर्दाखेरि मलाई थाहा भएन।
1: यो सम्मानलाई चाहिँ कसरी लिनु भएको छ?
5: यो सम्मान भनेको अफकोर्स अटोमेटिक सानो होस् ठुलो होस्, एउटा जिन्दगीलाई कसैलाई उत्प्रेरणा गर्ने एउटा साधन हो, होइन? कुनै पनि एउटा सम्मान भनेको एक पीको किन नहोस्, करोडौँ किन नहोस्, तर जिन्दगीको एउटा हिस्सा मध्येमा पर्ने एउटा आत्मसम्मान फिल गराउने रहेछ भन्ने मलाई अनुभूति भएको छ।
1: अब संस्थामा बसेर उपाध्यक्ष अनि वरिष्ठ उपाध्यक्ष पनि गरिसक्नु भएको रहेछ, आफ्नो कन्ट्रिब्युसनलाई चाहिँ कसरी लिनु भएको छ?
5: कन्ट्रिब्युसनलाई एज हामी पार्ट अफ आदिवासी, अब किराँत्याङ चुम्लुङ युकेको एउटा सदस्य भएको नाताले हामी अटोमेटिक सिस्टममा हामी छौँ, सहयोग गर्नुपर्छ। बारम्बार मैले बाई हार्ट चाहिँ हामी आदिवासीलाई मैले पहिल्यै स्थापना कालमा पनि सुरुमा स्थापना गर्दा 2007-08 टाकामा पनि मेरो बच्चा सानो हुँदा पनि स्थापना काल हाम्रोमा हुने कुरामा पनि म एकदम पहिलो सहभागी हुने मैले एकदम जाहेर इच्छा गरेको थिएँ, तर मेरो बच्चा 2 हप्ताको थियो र म उपस्थित हुन पाएकी थिइनँ, किनभने नेपालमा भर्खरै बलिरहेको थियो हुनुपर्छ भन्ने आदिवासी, त्यो भएर त्यो स्थापना कालदेखिकै मेरो मनदेखि तनदेखि साथ र सहयोग गर्दै आएको
1: हो। अब प्रवासमा बसेर हामीले आफ्नो चाहिँ पहिचानको कुराकानी गरिरहेको छ, संस्कार संस्कृतिको कुराकानी गरिरहेको छौँ, यस्तो कार्यक्रम कस्तो लाग्छ तपाईँलाई, कतिको इम्पोर्टेन्ट छ?
5: यो गर्नु अति महत्त्वपूर्ण छ योगजी, प्रश्नको लागि धन्यवाद। किनभने हामी त अफकोर्स छौँ, प्रवासमा छौँ, हाम्रो आफ्नो रोजीरोटीको ठाउँमा आफ्नै ठाउँमा छ, तर त्यस हुँदाहुँदै पनि हामीले यो जोगाउनु अति महत्त्वपूर्ण छ, कारण चाहिँ तपाईँ कुन ठाउँदेखि कहाँ आयो, तपाईँको स्टोरी, तपाईँको जिन्दगीको अर्थ कहाँ लाग्छ भन्दा तपाईँको नाभिसँग चाहिँ कुन जोडिन्छ जन्मजात भन्दाखेरि यही आफ्नै अस्तित्व, पहिचान, संस्कार, संस्कृति जोडेर आउने रहेछ योगजी।
1: हुन्छ, हजुरलाई कङ्ग्रेचुलेसन, यस्तै पुण्य काम गरिराख्नु होला, हाम्रो शुभकामना छ, कङ्ग्रेचुलेसन।
5: धन्यवाद। बिएफएस गोर्खा रेडियो भनेको म पल्टन लागि चाहिँ 1999 यताको बेस्ट फ्रेन्ड हो, होइन? विदेशमा लाग्दाखेरि पहिलोचोटि मन बुझाउने साहित्य गीत लेखेर सुनेर गीत मागेर गर्दै आएको सबैको प्यारो, सबैको मनमुटुमा रहेको बिएफएस, त्यसपछि यहाँलाई हाम्रो योगजीलाई पनि धेरै धेरै धन्यवाद यो अवसर मलाई दिनुभयो, र बिएफएस यसै समय सुनेर रहनुभएका तमाम श्रोताहरूलाई पनि म लीला सेलिङ माबुको तर्फबाट सेवा नमस्कार भन्न चाहन्छु, धन्यवाद।
1: हजुर, लीला सेलिङ माबु जीलाई बधाई भन्दै र यो बीचमा छोटो साङ्गीतिक विश्राम दिउँ र त्यसपछि थर्ड पार्टमा चाहिँ बाँकी कुराकानीहरू हामी यो मेला सम्बन्धी गर्नेछौँ।

0: गोर्खा रेडियो तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। BFBS Gorkha Radio। Gorkha Radio।
1: यो BFBS Gorkha Radio हो।
2: हजुर, श्रोताले BFBS गोर्खा रेडियोलाई नै सुन्दै हुनुहुन्छ। अहिले नेपाल आदिवासी जनजाति महासङ्घ बेलायतले आयोजना गरेको यो मेला सम्बन्धीको कुराकानी तपाईँले सुन्दै हुनुहुन्छ। हामी चाहिँ थर्ड पार्टमा आएका छौँ र यो पार्टमा चाहिँ सुरुमा हाम्रो आशा राई दिदी हुनुहुन्छ। उहाँ चाहिँ किरात राईका बेलायत कि चाहिँ प्रथम वर्षको चाहिँ अध्यक्ष हुनुहुन्छ र उहाँको टिमले झाँकीतर्फ चाहिँ प्रथम स्थान ल्याउन सफल हुनुभयो। यसै सम्बन्धी हामी कुराकानी गर्नेछौँ। दिदी हजुरलाई नमस्ते अनि बधाई पनि।
3: हजुर, सेवा नमस्कार हजुर, अनि सम्पूर्ण आज हाम्रो यो जनजाति महासङ्घले आयोजना गर्नुभएको यो मेला, भनौँ न जनजाति महासङ्घको आयोजनामा भएको यो मेलामा उपस्थिति र सम्पूर्ण चाहिँ संसारभरिबाट हेरिरहनु हुने सम्पूर्णलाई मेरो सेवा नमस्कार। म किरात राई आँखाको प्रथम वर्षको अध्यक्ष आशा राई। हामी स्टिल अध्यक्ष छौँ तर सिग्नेचरी चाहिँ हामीले एक एक वर्षको भएकोले सेकेन्ड अध्यक्ष चाहिँ उहाँ आएर पनि गइसक्नु भएको छ।
2: ओके, आज झाँकीतर्फ तपाईँ प्रथम हुनुभयो, के चाहिँ देखाउनु भएको थियो, के कल्चर देखाउनु भएको थियो राईहरूको?
3: हामीले यो प्रिपेरेसन चाहिँ एकदम अचानक तयारी गरेका हौँ। हाम्रो किराँतीहरूको वेशभूषा लगायत हाम्रो मुख्य चाहिँ हाम्रो संस्कार संस्कृति र मुदुमभित्र पर्ने साकेला नाच हजुर यो र अनि हामीले चलाउने सम्पूर्ण पुर्खादेखि चलाएर ल्याइएको हाम्रो खेती किसान गर्ने सामग्रीहरू लगायत र साकेला नाच र हाम्रो यो मुदुमी साकेला नाच शैलीहरू गर्दै हामीले प्रदर्शन गरेका थियौँ हजुर। सायद यसैलाई उहाँहरूले मूल्याङ्कन गरिदिनु भयो होला, किनभने हाम्रो यो पहिचानसँग जोडिएको कुरो भएकोले र मुदुमसँग जोडिएको कुरो भएकोले हजुर।
2: त्यही त, संस्कृतिको कुनै पनि कम्पिटिसन हुँदैन, तापनि तपाईँले दुःख गरे बापत तपाईँहरूलाई यो पुरस्कार दियो, कतिको इम्पोर्टेन्स छ यस्तो खालको चाहिँ प्रदर्शन गर्नु?
3: एकदमै इम्पोर्टेन्ट छ हजुर, किनभने हाम्रो संस्कार संस्कृति इतिहास र पहिचानलाई कायम गर्नको लागि हामीले यसरी आउने नयाँ भावी जेनेरेसनहरूलाई चाहिँ हामीले प्रस्तुत गर्दै लगेर यसरी चाहिँ कार्यक्रमहरूमा प्रस्तुत गर्दै गयौँ भने उनीहरूले इन्डिभिजुअल हेरेर त्यो कुरोलाई फलोअप गर्नेछन् र हाम्रो इतिहास रहेछ र हाम्रो संस्कार संस्कृति र हाम्रो मुदुमी शैलीहरू चाहिँ यो रहेछ है भनेर हाम्रो इतिहासहरू आउने भावी सन्तानले नै बुझ्नलाई अत्यन्तै आवश्यक भएको कारणले गर्दाखेरि यो अत्यन्तै जरुरी छ हजुर।
2: अब यहाँ चाहिँ कल्चरको मात्रै होइन, अब खेलको कुरा छ, विभिन्न संस्कार संस्कृतिको कुरा छ, कस्तो लागिरहेको छ आजको दिन चाहिँ दिदीलाई?
3: अत्यन्तै खुसी लागेको छ, किनभने यो हाम्रो चाहिँ सम्पूर्ण मूलवासीहरूको चाहिँ एउटा जनजाति एउटा मेला एउटा भेटघाट गर्ने माध्यम र सम्पूर्ण यसपाली त झन् अत्यन्तै खुसी पनि लागिरहेछ कि हाम्रो थारू समुदायबाट पनि पाल्नु भएको रहेछ, एकदमै नौलो र अत्यन्तै राम्रो लाग्यो मलाई। म उहाँहरूको त्यो वेशभूषालाई अत्यन्तै माया गर्ने मान्छे पनि हो र उहाँहरूले पनि प्रस्तुत गर्नुभयो आफ्नो वेशभूषा सहितको संस्कृति, त्यो कारणले गर्दाखेरि भलिबल टुर्नामेन्टहरू भइरहेको छ गर्दा धेरै खेलकुददेखि लिएर सांस्कृतिक कार्यक्रमहरू यसले अत्यन्तै झन् यो मेलालाई चाहिँ सहयोग पुर्याएको महसुस गरेको छु हजुर।
2: नेपाली मेला पनि आउँदैछ, तपाईँहरूको पक्कै पनि सहभागिता रहन्छ होला होइन?
3: हजुर, अभियसली हामी त्यहाँ पक्कै जानेछौँ। हाम्रो वेशभूषामा हाम्रो संस्कृति साकेला नाचहरू र वेशभूषामा हाम्रो चाहिँ पुर्खाहरूले चलाउने मुद्दुमी सामग्रीहरू लिएर हामी त्यहाँ अभियसली जाँदैछौँ हजुर। धन्यवाद।
2: हुन्छ दिदी, कङ्ग्रेचुलेसन।
3: थ्याङ्क यू हजुर, लगायत हजुर सम्पूर्ण हाम्रो गोर्खा BFBS रेडियोलाई को टिमलाई सबैलाई हजुर थ्याङ्क यू।
2: अब यहाँ केही स्पेक्टेटर्स भाइहरू हुनुहुन्छ, भलिबल हेरिराख्नु भएको छ, वाट्सएपमा कुराकानी गरौँ। भाइ नमस्ते।
4: नमस्ते
2: हजुर, भाइको नाम चाहिँ?
4: मेरो नगेन्द्र।
2: कहाँबाट आउनुभयो त आज?
4: हामी मेस्टोन।
2: मेस्टोनबाट यहाँ तपाईँको टिम खेल्दै हुनुहुन्छ?
4: हाम्रो टिम अघि खेलेन, हामी आउट भइसक्यो।
2: ए, तपाईँ आफै खेल्नु भएको थियो? अनि कस्तो लागेछ त यहाँ खेल पनि छ अब गीत पनि अगाडि हुँदैछ विभिन्न कार्यक्रम कस्तो लागेछ तपाईँले आउँदा
4: एकदम रमाइलो हजुर रमाइलो अब के भन्नु अरू त
2: हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद है
4: हुन्छ धन्यवाद
2: तपाईँले अर्को भाइ पनि हुनुहुन्छ उहाँको पनि विचार बुझिहालौँ भाइ नमस्ते
5: नमस्कार
2: हजुर ल भाइको नाम चाहिँ के हो
5: मेरो सन्तोष
2: कहाँबाट आउनुभयो त आज यो मेलामा
5: मेडसनबाट दाइ हाम्रो टिमै थियो तर हामी चाहिँ लिगमा आउँछ
2: तपाईँ खेल्नुभयो
5: हजुर हाम्रो टिम थियो दाइ
2: ए अनि स्पाइक कति गऱ्यो त तपाईँ कुन पोजिसनमा कुन स्थानमा खेल्नुहुन्छ
5: राम्रै भएछ दाइ तर अलिकति अनफोर्चुनेटली हारियो लिगमा दाइ
2: कोसँग हार्नुभयो
5: हामी यता हाम्रो ग्रुपमा स्याङ्जा र बनारजिया थियो दाइ हामी यता लेग बिसिटिमबाट आएको थियौँ
2: कति फरक थियो त पोइन्ट
5: राम्रै थियो कम्पिटिसनमै गएर हार्यो दाइ
2: अरू बेला पनि खेल्नु भएको छ अरूतिर पनि हुन्छ
5: हामी प्राय जस्तो टुर्नामेन्टहरू गइरहेछौँ दाइ
2: कस्तो छ तपाईँको टिमहरू अरू बेला प्र्याक्टिस गर्नुहुन्छ कि गर्नुहुन्न
5: हजुर हामी जस गर्छौँ प्र्याक्टिस गर्छौँ हाम्रो स्पेयर टाइममा प्र्याक्टिस गरिरहेको हुन्छौँ
2: तपाईँ आर्मीमा त होइन होला
5: हजुर हामी यता हाम्रो
2: इन्जिनियर
5: क्युजीको टिमबाट हजुर
2: कुन स्क्वाडन ए क्युजीको टिम हो
5: हजुर हजुर
2: अब क्युजीमा धेरै काम हुन्छ खेल्ने मौका पाउनु भएन बाई द वे म पनि क्युजीकै 69 स्क्वाडनमा थिएँ है त
5: हजुर दाइ हजुर
2: हुन्छ ल इन्जोय द डे
5: हुन्छ हजुर थ्याङ्क यू दाइ
2: यहाँ दुईजना भान्जीहरू हुनुहुन्छ आई होप दे स्पिक नेपाली भान्जीको नाम के होला कहाँबाट
6: आउनुभयो
2: आसपोर्टबाट तपाईँको टिम खेल्दैछ कि के छ तपाईँ लेडिज टिममा खेल्नु भएन के के स्पोर्ट्स खेल्नुहुन्छ हेर्दा त एकदम स्पोर्टी देख्नुहुन्छ स्विमिङ खेल्नुहुन्छ अनि कसो लागेको छ त यहाँ आउँदा
6: राम्रो
2: लागेको छ अनि
6: सेमी
2: फाइनल हो
6: ग्रुप स्टेज होला
2: ल तपाईँले अहिले के गर्दा हुन्छ युनि हो
6: होइन काम गर्दैछु
2: पढाइसक्नु भएको ल ओके धन्यवाद
6: थ्याङ्क यू
2: अब भने आज महासङ्घले कर्म शेर्पाजी हुनुहुन्छ र उहाँलाई वर्ष पुरुषको रूपमा सम्मान गरेको छ पूर्व अध्यक्ष पनि हुनुहुन्छ नमस्कार हजुरलाई
7: नमस्कार
2: अनि आज तपाईँलाई महासङ्घले चाहिँ तपाईँलाई सम्मान पनि गर्यो तपाईँको योगदानको लागि कतिको प्राउड हुनुहुन्छ आज
7: एकदमै खुसी छु यो म गएको 3 दशकदेखि आदिवासीहरूको मुद्दाको लागि एउटा अभियन्ताको रूपमा देशदेखि प्रदेशमा आफ्नो भूमिका निर्वाह गर्दै खेर्दाखेरि यो गेमको विषयमा मात्रै नभएर आदिवासीहरूको जल जङ्गल र जमिनसँग आधिपत्य भएको अधिकारको निम्ति सरकारको प्रतिपक्षमा बसेर आफ्नो आवाजहरू लेख्दै गर्दा र बोल्दै गर्दाखेरि यो महासङ्घ बेलायतले एक्नोलेज गरेर यो आदिवासी वर्ष पुरुष आज मलाई दिनुभएको छ र तपाईँहरूको अगाडि थाप्न पाउँदाखेरि धेरै खुसी छु धन्यवाद हजुरहरूलाई
2: अब तपाईँ त पूर्व अध्यक्ष त्यहाँ मजाले बसेर खेल हेर्नुपर्ने जस्तो लाग्छ मलाई तर महासङ्घले तपाईँलाई किन यो पुरस्कार दिएछ भने प्रश्न भयो तपाईँको यहाँ म हेर्दैछु एकदमै डेडिकेट भएर लाग्नु हुँदो रहेछ
7: हजुर यो विशेष गरेर बेलायतमा चाहिँ यो भलिबल चाहिँ हाम्रो राष्ट्रिय खेल भएको हुनाले यसलाई चाहिँ हामी विदेशमै बसेर पनि देशको निम्ति केही सेवा पुऱ्याउँ टेवा पुऱ्याउँ भन्ने हेतुले हाम्रो राष्ट्रिय खेललाई चाहिँ प्रवासमा रहेर पनि हामीले पारवादन गर्दै गरेको त्यो सँगसँगै विशेष गरेर यो हाम्रो वार्षिक रूपमा विश्व आदिवासी दिवसहरू हुँदै गर्दाखेरि हाम्रो झाँकीहरू हाम्रो सम्पूर्ण जाति संस्थाको पहिचान जुन हामीले लाउने जुन झाँकीहरू छ बोल्ने भाषाहरू छ त्यसै गरेर अहिले सङ्गीत हरेक कलाकारहरूले गाउने गीतहरू छ यो हाम्रो जेनेरेसनले चाहिँ छुट्याइराखेको छ त्यसो हुनाले जेनेरेसनलाई जोड्नको लागि चाहिँ नि यो हाम्रो राष्ट्रिय खेल भलिबललाई जोडेर हाम्रो यो खेलमा चाहिँ हाम्रो समुदाय आदिवासी जनजाति समुदाय मात्रै नभएर खसरे समुदाय लगायत विभिन्न अन्य समुदायहरूको जिनी समाजहरू जोडिने भएको हुनाले युथहरू जोडिने भएको हुनाले उहाँहरूको अगाडि हाम्रो नेपालको आदिवासीहरूको धनी कल्चर के रहेछ भन्ने देखाउने हेतुले पनि हामीले यो भलिबल चाहिँ आयोजना गरेका छौँ
2: पुरुषतर्फ कति टिम छन् अनि लेडिजतर्फ कति टिम छन् अनि भेटनतर्फको
7: चाहिँ 5 टिम छ टाढाभन्दा सबैभन्दा टाढाबाट भनेको चाहिँ कभन्ट्रीबाट चाहिँ हाम्रो नेपाली समाजको भेटनहरू आउनुभएको छ लेडिजहरूको 6 टिम छ अहिले चाहिँ उनीहरू 4 टिम चाहिँ सेमी फाइनलमा पुगिसकेका छ त्यसै गरेर चाहिँ युथतर्फ चाहिँ 13 टिमहरू छ त्यो पनि अब सेमी फाइनलमा गइसकेका छ विशेष गरेर युथहरूमा चाहिँ हाम्रो यहाँका चाहिँ विशेष गरेर ब्रिटिस आर्मी समुदायका खेलाडीहरू पनि जोइन भएर एकदम चाहिँ सम्मानका साथमा चाहिँ यो खेललाई चाहिँ पारवादन गर्ने हाम्रो राष्ट्रिय खेललाई पारवादन गर्नमा धेरै योगदान पुर्याउनु भएको छ
2: हजुर कसरी खेलाउनु भएको छ सेटमा हो कि टाइमिङमा हो
7: यो चाहिँ सेटमा हो हजुर यो पहिले चाहिँ क्वालिफाई हुन्छ क्वालिफाई राउन्ड हुन्छ क्वालिफाई भइसकेपछि क्वार्टर फाइनल पछाडि सेमी फाइनल पछाडि चाहिँ फाइनलमा जाने हुन्छ हामी क्वालिफाईमा चाहिँ सबैले एक्लै अर्कालाई खेल्नुपर्ने हुन्छ ग्रुपमा तर तर हामी क्वार्टर फाइनलमा गइसकेपछि सेमीबाट चाहिँ त्यो क्वालिफाईबाट चाहिँ माथि गइसकेपछि प्रत्येक टिममा चाचारहरू हुन्छ, एक आपसमा खेल्छ, हार्ने दुईवटा आउट हुन्छ, जित्ने दुईवटा चाहिँ अर्को कोणकोसँग खेल्न जान्छ, त्यसरी क्रस भएर खेल्दै खेल्दै माथि जाने हो।
2: अब मैले त देखिसकेँ, तै पनि हेभिङ सेड द्याट यो प्रश्न मैले गर्नै पर्छ, यो पुरस्कार चाहिँ तपाईँलाई किन दिए जस्तो लाग्छ महासङ्घले?
7: महासङ्घले मैले हजुरलाई अघि पनि भने म 3 दशकदेखि यो मूलवासी समुदाय आदिवासी अब नेपाल संविधानमा चाहिँ आदिवासी जनजाति भनेर चिनिन्छ र हामी मूलवासी पनि भनेर भन्ने गर्छौँ। यो चाहिँ हाम्रो नितान्त गैरमूलक जेने राजनीतिक संस्था, गैर नाफामूलक संस्था, सरकारको प्रतिपक्षमा बसेर आफ्नो मुद्दाहरूलाई उजागर गर्ने जुन आदिवासी जनजाति महासङ्घको मैले अघि नै भने जल जङ्गल र जमिनसँग जाने सम्बन्ध भएको आधिपत्य भएको नेपालको त्यो बेलायतमा रहेर या जाने देशमा रहेर या विदेशमा रहेर पनि हामीले चाहिँ यसलाई जाने पार्वदन गर्ने सँगसँगै आफ्नो मुद्दाहरू नेपाल सरकारसँग प्रवासबाटै पनि पुर्याउने र आवाजहरू उठाउने र जाने प्रतिपक्षको जस्तै नेपाल सरकारको प्रतिपक्षको जस्तै जाने आवाजहरू उठाउने भएको हुनाले अलिकति धेरै आवाज मैले 3 दशकदेखि उठाइराखेको हुनाले उहाँहरूले त्यसलाई एक्नोलेज गरेर सम्मान गर्नुभएको छ, त्यसैले पनि होला जस्तो लाग्छ मलाई।
2: हुन्छ, कङ्ग्रेचुलेसन तपाईँलाई, धेरै धन्यवाद।
7: धेरै धेरै धन्यवाद। त्यसै गरेर यो बिएफबिएस रेडियो सुनिराख्नुभएका तमाम श्रोताहरूमा पनि म कर्म पारी शेर्पाको नमस्कार, सँगसँगै हजुरलाई पनि धेरै धेरै धन्यवाद। बिएफबिएस गोर्खा रेडियो।

0: Pe Live Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: रुल्पामा पहिरोले घर गोठ पुरिँदा मृत्यु हुनेको संख्या 7 पुगेको छ। थवाङ 5 कोटल 12मा गैराती खसेको पहिरोमा पुरिएका 5 जना अझै बेपत्ता छन्। सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार पहिरोमा परि 18 वर्षीय शान्तिपुन मगर, 65 वर्षीय कमल बहादुर पुन मगर, 40 वर्षीय जुन कुमारी पुन मगर, 9 वर्षीय असीम पुन मगर, 6 वर्षीय अशोक पुन मगर, 75 वर्षीय दल बहादुर पुन मगर र 71 वर्षीय रखी पुन मगरको मृत्यु भएको हो। 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगर घाइते हुनु भएको छ। दुवै जनाको बुचोलमा उपचार भइरहेको छ। बेपत्ता 80 वर्षीय अजम्बर पुन मगर, 78 वर्षीय बल बहादुर पुन मगर, 72 वर्षीय लील बहादुर पुन मगर, 71 वर्षीय मणिपुन मगर र 67 वर्षीय हस्तकला पुन मगरको खोजी भइरहेको छ। लगातार पानी परेकाले उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ। कांग्रेस पूर्व सभापति शेरबहादुर देउवाले आफू नेता बनेर नभई आम नागरिकको हैसियतमा मुलुकको सेवा गर्न मुलुक फर्किएको बताउनु भएको छ। करिब 5.5 महिनापछि आज स्वदेश फर्किएका देउवाले कुनै शक्ति प्राप्तिका लागि नआएको पनि बताउनु भएको छ। स्वदेश फर्किए लगत्तै अपील जारी गर्दै उहाँले राष्ट्रिय एकता, लोकतन्त्र र आफू युवा भावना सम्बोधन गर्न सक्रिय हुने प्रतिबद्धता पनि जनाउनु भएको छ। वर्तमान सरकार जनअपेक्षा पूरा गर्न असफल भएको र ताजा जनमतको कदर गर्न नसकेको आरोप पनि उहाँले लगाउनु भएको छ। युवा पुस्तामा देखिएको परिवर्तनको तीव्र चाहना र उनीहरूको मौन पीड़ालाई कांग्रेसले बुझेको भन्दै देउवाले बदलिदो समयसँगै पार्टीलाई पनि रूपान्तरण गर्दै लैजाने बताउनु भएको छ। पुराना पुस्ताको त्याग र बलिदानलाई नजरअन्दाज नगर्न भन्दै उहाँले पार्टीका कार्यकर्ताको मनोबल बढ़ाउन लागिपर्ने पनि अपीलमा लेख्नु भएको छ। संविधानको संरक्षण र संशोधन राष्ट्रिय सहमतिका आधारमा मात्र हुनुपर्ने भन्दै देउवाले लोकतन्त्र, संविधान र नागरिक अधिकारका लागि कांग्रेसले सम्झौता नगर्ने अडान पनि राख्नु भएको छ। 2033 सालमा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको स्मरण गर्दै देउवाले अहिले पनि मुलुकलाई सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता चाहिएको तर्क गर्नु भएको छ। आफू पक्षको राष्ट्रिय भेलाको सन्दर्भ पारेर देउबा स्वदेश आइपुग्नु भएको छ। स्वदेश आए लगत्तै उहाँले सन्देश जारी गर्नुभएको छ। खासमा देउबा यही बेला फर्कनुको सन्देश के हुन सक्छ? विश्लेषक मुमाराम खनाल।
4: शेरबहादुर देउबाको जुन आगमन भएको छ, यो आगमनसँग दुई तीनवटा कुराहरू चाहिँ जोडिएका छन्। एउटा अदालती प्रक्रिया एक पटक न्यायिक निरूपण भइसकेको कुरालाई फेरि त्यसलाई चाहिँ कोट्याइएको छ मात्रै होइन, त्यसलाई चाहिँ अझ गिजोल्ने र बिथोल्ने प्रयास भएको छ। दोस्रो, काङ्ग्रेसको चाहिँ जुन पुरानो नेतृत्व हो, जो अपदस्थ भएको थियो विशेष महाधिवेशनबाट, त्यो अपदस्थ भएको नेतृत्वले चाहिँ एक ढङ्गको त्राण पाएको छ र त्यसलाई चाहिँ देउबाको आगमन आफ्नो चाहिँ भेला र सर्वोच्च अदालतको चाहिँ सुरुबाटै त्यो मुद्दालाई फेरि हेर्ने जुन प्रकारको चाहिँ निर्णय भएको छ, यी तिनवटै निर्णयले गर्दाखेरि राजनीति चाहिँ नयाँ भनिए पनि त्यो पुरानै राजनीतिको चाहिँ भद्दा स्वरूप अहिलेको सरकारको काहीँ न काहीँबाट चाहिँ अलिकति सकारात्मक चाहिँ संकेत बिना चाहिँ देउवाको आगमन भइरहेको छैन। त्यस कारणले यी तिनैवटा कुराहरू चाहिँ मलाई के लाग्छ भने जेएनजी आन्दोलनको जुन स्पिरिट भनेर भनिएको थियो त्यसमा चाहिँ भएको एउटा प्रतिक्रान्ति जस्तो पो देखिएको छ। अहिले
5: सरकारले अलिकति सजिलो नबनाइकन देउवा आउने हिम्मत सायद गर्नुहुन्थेन होला, यहाँको आशय सायद त्यही होला। सरकारको स्वार्थ कहाँनिर जोडिन्छ यहाँनिर?
4: राष्ट्रपालाई के लाग्छ भने जुन नयाँ कम्युनिस्टहरू त त्यसै पनि पुराना चाहिँ नेतृत्व, पुराना दलको नेतृत्वमा छन् र उनीहरूमा रूपान्तरणको कुनै पनि गुन्जायस देखिँदैन। उनीहरू आफै क्षयीकरणतिर छन् र त्यो साङ्गठनिक रूपमा असाध्यै कमजोर भएर गएका छन् र उनीहरूको अहिले फेरि नेपाली राजनीतिमा आउने र फेरि चाहिँ उनले विन ओभर गर्ने त्यो सम्भावना पनि छैन। मात्रै नेपाली काङ्ग्रेसको एउटा इतिहास लोकतन्त्रसँग जोडिएको र नयाँ नेतृत्व आइसकेपछि त्यसमा केही नेपाली कङ्ग्रेस चाहिँ बाँच्ने र त्यसले चाहिँ आफूलाई चाहिँ अगाडि बढाउने बनाउने र लोकतान्त्रिक बाटोलाई फराकिलो पार्ने एउटा मात्रै चाहिँ विकल्प त्यही नै हो अहिले, अरू कुनैमा पनि त्यो विकल्प देखिँदैन। त्यसैले त्यसलाई नै चाहिँ समाप्त पार्नका लागि काहीँ न काहीँ चाहिँ यो षड्यन्त्र भएको छ भन्ने देखिन्छ।
5: मुख्य प्रतिस्पर्धी यदि राष्ट्रपतिको भयो भनेदेखि काङ्ग्रेस हुन्थ्यो,
4: एकदमै एकदमै त्यसमा पनि त्यो पनि सुधारिएको काङ्ग्रेस भनौँ न, त्यो देउबाको काङ्ग्रेस त हुन्न, त्यो हुँदा पनि हुँदैन, त्यो भेला गरे पनि केही हुँदैन। र देउबाले जतिसुकै अब नेपाली राजनीतिमा पैसा र शक्तिको चाहिँ जुन स्रोत उनीहरूले चाहिँ खर्च गर्थे त्यसबाट पनि अब नेपाली राजनीति गत सालको भदौ 24 गतेबाट नेपाल नितान्त चाहिँ अर्कै ठाउँमा चाहिँ गएको छ र राजनीतिक मनोविज्ञान पनि चाहिँ असाध्यै धेरै चाहिँ स्खलित भएको छ, त्यसको नैतिकता स्खलित भएको छ, राजनीतिक विचारधारा त छँदै छैन, त्यसमाले अरू दलहरूको चाहिँ त्यो डर त्रास पनि चाहिँ एकदमै बढेर गएको छ, मनोवैज्ञानिक रूपमा नेपाली राजनीति छ्यात विच्छेद भएको छ, त्यस कारणले राजनीति नै छैन, राजनीतिको नाममा अराजनीति जति बेला चाहिँ हाम्रो देशले अभ्यास गर्न थालेको छ र यसको परिणाम चाहिँ मलाई के लाग्छ भने त्यो शेरबहादुर देउवाको नेतृत्वमा अथवा चाहिँ कम्युनिस्ट पार्टीहरूका हिजोका चाहिँ प्राउड नेताहरूको चाहिँ नेतृत्वमा अब यो तङ्ग्रिने सम्भावना म देख्दिन।
5: काङ्ग्रेसभित्र अब के होला देउवाको आगमनपछि?
4: मलाई लाग्छ देउवा समूहले चाहिँ आफ्नो पार्टी गठन गर्नु अथवा त्यसले चाहिँ मलाई अदालतको पनि के लाग्छ भने अदालतले कुनै पनि हिसाबमा जे जस्ता प्रमाणहरू र जे जस्तो त्यो पार्टीको आन्तरिक चाहिँ वैधानिकता कम्पोजिसन पार्टीको चाहिँ विधान र हाम्रो चाहिँ दल सम्बन्धी व्यवस्था र त्यो दल सम्बन्धी व्यवस्थालाई चाहिँ व्याख्या गर्नका लागि निर्वाचन आयोग यी सबै कुराहरूलाई चाहिँ हेर्दाखेरि अदालतले अन्यथा फैसला गर्ने स्थिति छैन। तैपनि नेपालमा के छ भन्दाखेरि अदालतबाट हिजो राजनीतिक दलहरूका विभाजनहरूलाई समेत तोकेर प्रधानमन्त्री फलानु हुने भनेर तोकेर गरेका फैसलाहरू पनि छन्। अब त्यसलाई हेर्दाखेरि अब फैसला कता जाला भन्ने त आफ्नै ठाउँमा छँदैछ।
3: यसैबीच देउबा समूहले गगन थापालाई सभापति अस्वीकार गरेको छ। करिब 5.5 महिनापछि आज स्वदेश फर्किएका देउबा नै सभापति भएको संस्थापन इतर समूहको दावी छ। चुनदेवी सम्पर्क कार्यालयमा देउबा नै सभापति भएको बोर्ड टाँसिएको छ। पार्टीको आधिकारिकता मुद्दामा सर्वोच्च अदालतले निस्सा दिएपछि इतर समूहले गगनलाई औपचारिक रूपमा सभापति अस्वीकार गरेको हो। देउबा समूहले भोलिलाई राष्ट्रिय भेला राखेको छ। भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले आफूको वैधानिक सभापति देउबा नै भएको दावी गर्दै उहाँले नै भेलाको उद्घाटन गर्ने बताउनु भएको छ। नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले 15 महाधिवेशनको मिति परिवर्तन नहुने गरी तल्लो तहका अधिवेशनहरूको कार्यतालिकामा सामान्य हेरफेर गर्ने बताउनु भएको छ। सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री पौडेल,
2: यो असोजको 16, 17, 18, 19 गते हामीले जुन अधिवेशन पहिले नै घोषणा गरेका थियौं त्यही मितिमा अधिवेशन सम्पन्न गर्ने गरी त्योभन्दा तलका अधिवेशनहरूको मिति जुन तय भएको थियो त्यसलाई सामान्य हेरफेर गर्ने थोरै केही समय तलमाथि गर्ने स्थिति हुन सक्छ।
3: जनआस्थाका सम्पादक किशोर श्रेष्ठ विरूद्ध जिल्ला अदालत काठमाडौँले अनुसन्धानका लागि 3 दिनको म्याद थपेको छ। श्रेष्ठलाई प्रहरीले हिजो राति ललितपुर स्थित आफ्नै निवासबाट पक्रेको थियो। उहाँलाई वैयक्तिक गोपनीयताको हनन सम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उहाँको रिहाईको माग गर्दै पत्रकारसँग सम्बन्धित संघ संस्थाहरूले प्रदर्शन गरिरहेका छन्। उहाँलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा दिनुभएको छ। आज साँझ बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गर्नुभएको हो। प्रदेश सभामा सम्बोधन गरेपछि उहाँले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउनु भएको छ। प्रदेश सभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिनुभएको हो। अब खबर फटाफट।
5: हुलाकलाई सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले गति लिँदै हालसम्म मुलुकभरका 76 जिल्ला प्रशासनमा हुलाक मार्फत 2,47,000 राहदानी र 10.5 लाख सवारी लाइसेन्स ढुवानी, 8,700 राहदानी र 1,100 लाइसेन्स घर दैलोमै पुर्याइयो। बाजुराको बढी मालिका र रामा रोशन क्षेत्रलाई जोडेर बढी मालिका रामा रोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय तत्काल खारेज गर्न सामुदायिक वन उपभोक्ता महासंघको माग। यो निर्णयले उपभोक्ता समूहको वनमाथिको अधिकार र स्थानीयको मानव अधिकार हनन हुने दावी। काठमाडौँ उपत्यकामा चोरी भएका 30 मोटरसाइकल र 20 स्कुटर सम्बन्धित धनीलाई बुझाइयो सुरक्षित ठाउँमा पार्किङ गर्न र कागजात सुरक्षित राख्न ट्राफिकको आग्रह मुस्ताङको छुसाङ कागबेनी 10 किलोमिटर सड़क निर्माण सुरु आउँदो असार 24 काम सक्नुपर्ने गरी 28,87,00,000 ठेक्का
3: पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणका क्रममा हिम पहिरोमा परेर ज्यान गुमाएका पूर्व बेलायती सैनिक तथा पर्वतारोही निर्मल पूर्जाको सम्झनामा बेलायतमा श्रद्धाञ्जली सभा गरिएको छ पूर्जाले विश्वका 8,000 मिटर भन्दा अग्ला 14 हिमाल 6 महिना भित्रै आरोहण गरेर विश्व कीर्तिमान बनाउनु भएको थियो
6: यो PFBS गोर्खा रेडियो हो
7: यो BFBS
6: गोर्खा रेडियो हो
8: हजुर श्रोताले BFBS गोर्खा रेडियोलाई नै सुन्दै हुनुहुन्छ अहिले नेपाल आदिवासी जनजाति महासंघ बेलायतले आयोजना गरेको यो मेला सम्बन्धीको कुराकानी तपाईँले सुन्दै हुनुहुन्छ हामी चाहिँ थर्ड पार्टमा आएका छौँ र यो पार्टमा चाहिँ सुरुमा हाम्रो आशा राई दिदी हुनुहुन्छ उहाँ चाहिँ किरात राईका बेलायत कि चाहिँ प्रथम वर्षको चाहिँ अध्यक्ष हुनुहुन्छ र उहाँहरूको टिमले झाँकीतर्फ चाहिँ प्रथम स्थान ल्याउन सफल हुनुभयो यसै सम्बन्धी हामी कुराकानी गर्नेछौँ दिदी हजुरलाई नमस्ते अनि बधाई पनि
9: हजुर सेवा नमस्कार हजुर अनि सम्पूर्ण आज हाम्रो यो जनजाति महासंघले आयोजना गर्नुभएको यो मेला भनौँ न जनजाति महासंघको आयोजनामा भएको यो मेलामा उपस्थिति र सम्पूर्ण चाहिँ संसारभरिबाट हेरिरहनु हुने सम्पूर्णलाई मेरो सेवा नमस्कार म किराँत राई याखाको प्रथम वर्षको अध्यक्ष आशा राई हामी स्टिल अध्यक्ष छौँ

0: बीएबीएस गोर्खा रेडियो सुनिराख्नु भएको छ। आउनुहोस् अब भने मगर एसोसिएसन युके ले आयोजना गर्दै आएको गल्फ टुर्नामेन्टको विषयमा हामी कुराकानी गर्नेछौ। मगर एसोसिएसन युके ले एभ्री इयर शहीद लखन थापा मगर मेमोरियल फुटबल टुर्नामेन्ट गर्नुहुन्थ्यो, तर यस वर्षदेखि उहाँहरूले गल्फ टुर्नामेन्ट गर्दै हुनुहुन्छ। शनिबार 15 अगस्तको दिनमा बर्ड हिल्स गल्फ सेन्टर मेडन हेटमा आयोजना गर्नुभएको गल्फको विषयमा हामी कुराकानी गर्दैछौ। यस इभेन्टको ओवाईसी हुनुहुन्छ क्याप्टेन रिटायर्ड ताम ढेगा दाजु, म उहाँलाई स्वागत गर्न चाहन्छु। दाजु नमस्ते, अनि गोर्खा रेडियोमा स्वागत छ।
1: गुड आफ्टरनुन।

0: हजुरहरूले सहभागिता जनाउनुहुन्छ, त्यो नै हाम्रो खुसीको कुरा हो दाजु। र पहिला हजुर क्यू जेलआरमा हुनुहुन्थ्यो, आफ्टर रिटायर्ड अहिले के गर्दै हुनुहुन्छ?
1: हजुर, आफ्टर रिटायर्ड 2011 म अगस्तमा रिटायर भएदेखि केही न केही त अब युकेमा बसेपछि काम गर्नै पर्यो। इभन रिटायर भएर पनि सो मच अपर्च्युनिटी एज अ ड्राइभिङ इन्स्ट्रक्टर, पहिला जो हामी जुनियर रेङ्कमा पनि थियो हङकङदेखि,
0: र
1: कन्टिन्यू सिन्स 2011 अन्टिल नाउ हाम्रो स्कुल छ एटेन्टिभ ड्राइभिङ स्कुल। यसमा चाहिँ हामी झन्डै 12 हाम्रो एक्स त्यो जलारकै भुर्जीहरू साथीभाइहरू छन्, साथ पनि हुनुहुन्छ। हजुर, इज डुइङ गुड, आई थिंक या हैव टु डु समथिङ।
0: हजुर, एकदमै खुसी लाग्यो दाजु, अब यो त राम्रो कुरा हो। सधैँ नयाँ नयाँ ड्राइभरहरू अथवा लर्नर्सहरू आउनुहुन्छ, एकदमै रमाइलो पनि छ होला होइन दाजु? कतिको इन्जोय गर्नुभएको छ हजुरले?
1: ज्यू, एब्सोल्युटली न्यू जेनेरेसन भनौँ न आइराखेको हुन्छ स्कुलमा, जस्तै स्टुडेन्टहरू पास थ्रु हुँदै जानुहुन्छ, नयाँ आउँदै गर्नुहुन्छ र नयाँ फेज सुरु भइराखेको हुन्छ। अल डिफरेन्ट, अब सबै अभियसली एक किसिमकै हुनुहुन्न, कोही अब एकदमै प्रोएक्टिभ क्विक लर्नर हुन्छ, कोही चाहिँ अब मिडियम। त्यही हो, समटाइम अभियसली अब एज अ टिचर भन्नु पर्दा हामी चाहिँ विशेष पर्टिकुलरली हामी नेपाली डिआईहरू अफकोर्स अलिकता एक्सपेक्टेसन धेरै हुन्छ, गर्दाखेरि छिटो सिकोस् आफ्नो पुपिलले, छिटै फर्स्ट टाइम पास गरोस्, वाई वेस्टिङ मनी, वाई वेस्टिङ टाइम भन्ने गर्दाखेरि
0: हो नि दाजु। अब हाम्रो हातको पाँचवटै औँला पनि बराबर छैन भनेपछि त अब डिफ्रेन्ट ब्याकग्राउन्डबाट, डिफ्रेन्ट फ्यामिलीबाट आउनुभएका होइन, एउटै फ्यामिलीको बच्चाहरू पनि एउटै माइन्ड मेकअप हुँदैन, अथवा तपाईँले भने जस्तै क्विक लर्नर अथवा डिफ्रेन्ट टाइपको हुन्छ। निकै रमाइलो अनुभव सँगाल्नु भएको रहेछ हजुरले भने जस्तै, अब हामी गोर्खालीहरू अलिकति छिटो सिके हुन्थ्यो, हामीले भनेको कुरा छिटै बुझिदिए हुन्थ्यो भन्ने त लाग्छ, तर मेन्टल्ली अनि प्र्याक्टिकल्ली अनि थियोरिटिकल्ली पनि फरक फरक हुन्छ, हजुर बुझ्ने तरिका फरक फरक हुन सक्छ। एनिवे, अब पनि हामी शहीद लखन थापा मगर मेमोरियल गोल्फ टुर्नामेन्टको विषयमा कुराकानी गरौँ दाजु। कहिले कहाँ कसरी हुँदैछ दाजु, यसको फिक्स्चर पनि बताइदिनुहोस् न।
1: हजुर, आउने नेक्स्ट साटरडे 15 हुँदैछ। यसको लोकेसन हो बर्ड हिल्स गोल्फ सेन्टर, ड्रिफ्ट रोड, ग्रे वुड साइड, मिडन हेड, SL63ST। I repeat again, Sierra Lima 63 Sierra Tango postcode ho. La golf course chai ni Bird Hills Golf Center. Ra
0: अवश्य दाजु, अब एन्ट्री फी कति छ, कम्पिटिसनको फोर्मेट, अनि त्यस्तै गरी म्याक्सिमम प्लेयर्सहरू, अनि कति ह्यान्डिक्यापमा खेल्दैछन् आदि इत्यादिको बारेमा पनि बताइदिनुहोस् न दाजु।
1: ओके, थ्याङ्क यू हजुर। ग्रिन फी नै टोटली हामीले क्लब हाउसमा तिर्नु पर्ने 45 हो
0: एज
1: अ वान कोर्सको, त्यसमा चाहिँ हामीले 10 एक्स्ट्रा चार्ज गरिएको छ। रिजन वाइ, त्यो 10 चाहिँ नि आफ्टर द गल्फ सोसियल गेट टुगेदर केही इन्टरटेनमेन्ट गरौँ, डिनर लिँदै गर्दाखेरि इन अ मिन टाइम प्राइज गिभिङहरू पनि त्यतिखेरै हुन्छ, हामीले इन्टरटेन पनि राखिएको छ। गर्दाखेरि ओन्ली 10 अभियसली डिनर थियो 10 त हुँदैन, हवेभर हाम्रो खेलिसकेपछि हाम्रो डिनर चाहिँ नि यो अल्डर सर्टमा थबेल बारमा हुँदैछ, र त्यसमा यहाँलाई जस्ट यु नो इन्फोको लागि वेभ इन्टरटेनमेन्टमा भोइस अफ नेपाल सिजन 7 विनर नानु हुनुहुन्छ, जहाँ चाहिँ नि उहाँले पनि पर्फर्म गर्नुहुन्छ, निता थापा हुनुहुन्छ। त्यसमा अर्को सुपर मोडल सरिश्मा मगर पनि हुनुहुन्छ, दुईजना त स्योर हुनुहुन्छ, त्यसमा 2-3 अरू पनि हुन्छ। सो यहाँलाई भलिपूर्ण इन्टरटेनमेन्ट पनि हुँदैछ, वेल वी डुइङ अ प्राइज गिभिङ अनि डिनर लिँदै गर्दाखेरि त्यो भन्छु 10 कुरामा 45 अनि प्रत्येक चिठी त हामीले झन्डै 2 अगाडि नै पठाइसकेको, एभ्री कमिटी युकेमा भएको कमिटीहरू अनि गल्फ को साथीभाइहरूलाई इन्डिभिजुअलले पनि पठाइसकेका हो। गर्दाखेरि धेरै एक्सपेक्टेसन भन्दाखेरि धेरै छ हजुर, 100 जति आउनुहुन्छ होला जस्तो लागेको थियो
0: हजुर,
1: अहिले ओभर 150+ हुनुहुन्छ, हामीले अब म्यानेज गर्न सक्छ, त्यसमा केही छैन
0: हजुर। भनेपछि त्यो दिनमा खेल्नको लागि 150 जति त इन्डिभिजुअल नै हुनुहुन्छ होइन दाजु उहाँहरू?
1: हजुर,
0: 150 इन्डिभिजुअल अनि प्लस अब ग्रुपमा पनि हुनुहुन्छ, कति ग्रुप हुनुहुन्छ उहाँहरू?
1: हजुर, त्यही भित्र नै हो, सरी भन्नु पर्दा 5 टिम छ, कति चाहिँ इन्डिभिजुअल।

0: I
1: टिम
0: see.
1: को प्लस उहाँ इन्डिभिजुअलमा पनि उहाँको राम्रो स्कोरहरू ल्याउनु भएको छ भने उहाँहरूलाई त्यसमा पनि प्राइज चाहिँ अभियसली उहाँहरूले पाउनुहुनेछ.
0: अभियसली अब टिम अथवा इन्डिभिजुअलको प्राइजको कुराकानी आइसक्यो दाजु. अब विशेष गरेर यो इभेन्टको एकदमै आकर्षक ट्रफी मेडल क्यास प्राइजेसहरूको बारेमा पनि बताइदिनुहोस् न.
1: हाम्रो यसमा 3 डिफरेंट ट्रफी छ, मेजर ट्रफी.
0: हजुर,
1: एउटा चाहिँ नि टिम ट्रफी हुन्छ, अर्को चाहिँ नि ग्रोस विनर, जसले चाहिँ नि ग्रोसमा सबभन्दा कम्ती हान्नुभयो, र अर्को चाहिँ नेट हुन्छ, जो चाहिँ आफ्नो हेन्डिक्याप भेरिज हेन्डिक्यापहरू 1 हामीले 24 लिएर छ, गर्दाखेरि त्यसको नेटमा आफू त्यो नेट हेन्डिक्याप डिडक्ट गरेर कति खेल्नुभयो त्यसलाई चाहिँ नेटमा काउनुहुन्छ. गर्दाखेरि 3 डिफरेंट बिग ट्रफीहरू छ यसमा. यो कुरा गर्दै गर्दाखेरि स्पोन्सरसिपमा चाहिँ नि
0: अब यहाँले 3 डिफरेंट क्याटेगोरीका ट्रफीहरूको बारेमा त बताइदिनु भयो दाजु, अनि त्यस्तै गरी इन्डिभिजुअल मेडल ट्रफीहरू होला, लङ्गेस्ट ड्राइभ एनटिपी, अनि टुर्स गर्नेहरूको लागि पनि त्यो दिनमा एकदमै राम्रो हार्डवर्क गर्नेहरू पनि होला नि, होइन, उहाँहरूको लागि पनि केही प्राइजेसहरू छन् कि दाजु?
1: थ्याङ्क यू फर आस्किङ. हजुर, लङ्गेस्ट ड्राइभ त्यो चाहिँ नोबिलिटी प्राइजहरू हुन्छ. लङ्गेस्ट ड्राइभको ओपनमा छ कसले सबभन्दा ठाडो हान्नुहुन्छ उहाँलाई सेपरेट भयो, र त्यसमा ओभर 55 पनि छुट्टै छ. गर्दाखेरि एनटिपी भनेको हजुरले भने जस्तै नियरेस्ट टु द पिन होल इन वान गर्नु ग्रेट, त्यसको पनि प्राइज छ. इभन लाइक माई एज ओभर 50 लागि पनि त्यसमा छुट्टै प्राइज छ. गर्दाखेरि सो मेनी प्राइजेस देयर.
0: हजुर, भनेपछि लङ्गेस्ट ड्राइभ, एनटिपी, अनि टुर्स गर्नेहरूको लागि पनि छुट्टै प्राइज होला, होइन?
1: हजुर, सो अलिकता एट्राक्सनको लागि अफकोर्स. गर्दाखेरि यो टिमको भनेको थियो नि, यो टिममा चाहिँ लाइक अहिले चाहिँ नि नम्बरीकोबाट आउनु भएको छ एज अ टिमकोबाट. टिममा चाहिँ 5 प्लेयर्स हुनुहुन्छ, टप 5 चाहिँ 1 चाहिँ स्पेयर जो 4 हुन्छ.
0: सो
1: 4 गर्दाखेरि जसको टिमले चाहिँ नि अब राम्रो स्कोर ल्याउनु भयो उहाँलाई चाहिँ त्यो टिमको ट्रफी प्लस प्राइज पनि छ त्यसमा.
0: ओके,
1: इन्क्लुडिङ त्यसको
0: ज्यू दाजु, 150% हुनुहुन्छ अथवा गल्फर्सहरू हुनुहुन्छ हाम्रो जति पनि गल्फरहरू, अनि त्यस्तै गरी उहाँहरू इन्डिभिजुअल पनि खेल्नुभयो अनि यता आएर टिम पनि दर्ता गर्नुभएको छ. हजुरले भने जस्तै इन्टेक अनुसारले टिममा पनि हुनुहुन्छ अथवा डिफरेन्ट नाम हुन सक्छ. एन्ट्री फी चाहिँ दुवै तर्फबाट तिर्नुपर्छ कि वान्स तिरिसकेपछि भइहाल्छ?
1: एन्ट्री फी पर्नन्थ्यो इन्डिभिजुअलको हो, उहाँले टिम चाहिँ ओके इन्ट्याक्ट 99 अथवा 2000 गर्नुहुन्छ भने हामीले उहाँहरूको नाम दिनुभएको छ.
0: त्यसको
1: तपाईँलाई सर्टमा भन्दाखेरि 0-6 ह्यान्डिक्यापको 1 हुनु पर्यो, 7-12 अर्को हुनु पर्यो, 2-2 अनि अर्को चाहिँ 13-18 गर्दाखेरि 5 1 चाहिँ काउन्ट हुँदैन जसको लेस छ. 4 प्रत्येक टिमको थुप्रै हुनुहुन्छ टिमहरू पनि. टिमहरूको प्राइजमा यदि उहाँले जित्न सकेन फर्स्ट या सेकेन्ड भने उहाँहरूको स्टिल इन्डिभिजुअलको स्कोर राम्रो छ भने उहाँहरूले ग्रोसमा पनि पाउन सक्नुहुन्छ, नेटमा पनि पाउन सक्नुहुन्छ. बेस्ट खेल्नु पर्यो, अभियसली ग्रेट अपर्च्युनिटी छ त्यहाँ.
0: सम्पूर्ण गल्फरहरूलाई ग्रेट अपर्च्युनिटी छँदैछ, तपाईँहरू राम्रो खेल्नु होला. अब एकैछिन हामी साङ्गीतिक विश्राम लियौं र सेकेन्ड पार्टमा बाँकी प्रसङ्ग राखौंला.

0: होस् गोर्खा रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
2: यो पीएफबीएस गोरखा रेडियो हो।

0: बीएबीएस कर्का रेडियो सुनिराख्नु भएको छ। मगर एसोसिएसन युकेले आयोजना गर्ने स्पोर्ट्स इभेन्ट अन्तर्गत शहीद लखन थापा मगर मेमोरियल कप आयोजना हुने गर्थ्यो। फुटबल टुर्नामेन्ट राख्नुहुन्थ्यो भने यो वर्षदेखि गल्फ टुर्नामेन्ट राख्नु भएको छ। यसै क्रममा गल्फ ओआइसी हुनुहुन्छ क्याप्टेन ताम देगा दाजु, हामी उहाँसँग कुराकानी गरिरहेका छौँ। दाजु, हजुरलाई पुनः कार्यक्रममा स्वागत गर्दै अब भने हामी यो प्रसङ्गलाई अघि बढाउँ। शनिबार 15 अगस्तको दिनमा सबै गल्फरहरू क्लब हाउसमा कति बजे आइपुग्नुपर्छ, अनि ब्रिफिङहरू होला होइन, अनि ग्रुप फोटोहरू कति बजे हुँदैछ दाजु?
1: 06:30 चाहिँ एसेम्बल हो। मेरो रिक्वेस्ट पनि प्रायः सबै आइदिनु भयो नि ग्रेट। कोही कोही एकदम टाढाको छ भने उहाँको आफ्नो टिममा हाम्रो चाहिँ 8:30 चाहिँ नि हाम्रो सुरु हुन्छ फर्स्ट टी अफ, र आफ्नो आफ्नो टाइममा चाहिँ सबै गल्फरहरूलाई ब्रिफ छ। उहाँहरू आफ्नो टाइममै क्याच गर्नु छ, यदि आउन सक्नु भएन भने अनफोर्चुनेटली अब्भियसली उहाँहरू अब के भन्छ
0: गल्फ भनेपछि होइन। अब यो एक दिनको लागि कति हाम्रा गल्फरहरू त वान डे अगाडि नै आएर बसेको पनि हामी देख्छौँ कुनै कुनै गल्फ क्लबको लागि होइन। फर्स्ट टी बिहानको ठिक 8 बजे भन्नुभयो फर्स्ट टी अफ, अनि त्यस्तै गरी लास्ट टी अफ कति बजे छ दाजु?
1: हाम्रो लास्ट टी अफ चाहिँ 1 बजे हुन्छ एटलिस्ट।
0: गल्फरहरू चाहिँ बल हरायो भने अलिकति टाइम लिने अनि पछाडिकोलाई एकदमै क्यूमा राख्ने त्यस्तो हुन्छ नि दाजु, त्यसको लागि पनि पेनाल्टिजहरू केही छ कि?
1: हजुर, विदिन हराएको विदिन 2 मिनट भित्र चाहिँ खोज्नु पर्यो, आउनु पर्यो। यदि त्यो भित्र टाइममा आउन सकेन भने विदिन त्यो टिमकोले चाहिँ अब कसैले भन्नुहुन्छ यो चाहिँ अनेस्ट गेम, उहाँले फेरि रिटी अफ अथवा कुन सेकेन्ड अथवा थर्ड सट के थियो त्यहीदेखि पेनाल्टी तिरेर फेरि हान्नु पर्यो। उहाँको अब यदि अब आउट अफ बन गर्छ कि
0: अघि यहाँले भन्दै हुनुहुन्थ्यो जस्तो कि अब 3 डिफरेन्ट क्याटेगोरिजमा ट्रफीहरू छ, अनि क्यास प्राइजेसहरू के छन्?
1: हजुर, छ। टिमको लागि चाहिँ 500 हो
0: हजुर,
1: र टिम रनर अपलाई चाहिँ 250 छ। ग्रस विनरको चाहिँ 350 हो, अनि रनर अपलाई 200 छ इन्डिभिजुअलको। यो चाहिँ त्यस्तै नेट विनरको 250 अनि रनर अपलाई 150 छ। अब त्यो चाहिँ नि इन्डिभिजुअलको भयो भने फेरि डिभिजन वाइज पनि छ हजुर, लाइक एबिसी डिभिजन छुट्याइएको छ,
0: र
1: त्यो डिभिजनमा चाहिँ नि फेरि त्यो डिभिजनको विनर अनि रनर अपलाई चाहिँ नि डिभिजनको एमा 200 अनि 100 छ, डिभिजन बीको विनर रनर अगेन 200 100, फेरि सी डिभिजनको पनि 200 अनि 100 रनर अपलाई, र त्यस्तै नोबेल्टी प्राइजहरू जस्तो सिनियरको एज लाइक 55+ विनर अनि रनर अपलाई 150 अनि 100, अनि अरू यो नोबेल्टी जस्तो एनटिपी भन्छ नियरेस्ट टु द पिन लङ्गेस्ट ड्राइभ, अनि सिनियरहरूको लागि पनि प्राय चाहिँ त्यहाँनिर एटलिस्ट 50-50 pounds चाहिँ क्यास प्राइज छ, प्लस ट्रफी पनि हुन्छ छुट्टै इन्डिभिजुअल ट्रफी पनि। गर्दाखेरि धेरै र सो मेनी प्राइजेसहरू छ, बेसिकली इन्जोय द डे। अभियसली गल्फहरूलाई अब खेल्नुभन्दा अगाडि चाहिँ त्यही हो, मलाई पनि सुरुमा सरी मेरो इन्डिभिजुअल भन्नु पर्दाखेरि एकदम अल्छी लाग्दो गेम जस्तो लाग्थ्यो पहिला पहिला, अनि जब तपाईँ अब गल्फमा सुरु गरिसकेपछि
0: केही लाग्दैन होइन दाजु?
1: हजुर, बिहान 5-6 बजे उठेर पनि गइन्छ त्यो गल्फ भनेपछि जस्ट रियली
0: अब यति धेरै ट्रफी मेडल्स अनि क्यास प्राइजेसहरू पनि छन्, फन्ड कलेक्सनको विषयमा पनि केही भन्न चाहनुहुन्छ?
1: यो गल्फमा प्राय भन्नुपर्दा धेरै अरू अरू कम्पनीहरूले पनि गर्नुहुन्छ, लाइक हाम्रो यो पिपल मर्गेजले पनि गर्नुहुन्छ, अरू अरूले पनि गल्फ यो टुर्नामेन्टहरू खेलाउनुहुन्छ, विच इज ग्रेट लाइक गोर्खा हिल देखि पनि गर्नुहुन्छ, त्यस्तै हाम्रो मगर सङ्घ युकेले गर्दैछ। यसमा यो तिनवटा ट्रफी भनेको थियो, जुन चाहिँ नि टिम विनर अनि ग्रोस विनर अनि नेट विनरलाई चाहिँ जुन ठुलो ट्रफीहरू छ त्यसको लागि स्पोन्सर चाहिँ गर्दै हुने मेन त अब मगरसङ्घ युकेले नै गर्नु भएको छ, हाम्रो प्रेसिडेन्ट लालुज्यू
0: र
1: अर्को चाहिँ नि मिनजी हुनुहुन्छ, यो ए स्टार फाइनेन्सियल सल्युसनको मिनजीले गर्नुहुन्छ। यही मार्फत यही रेडियो थ्रु उहाँलाई पनि थ्याङ्क यू सो मच भन्नु पर्ला, धेरै ठाउँमा उहाँले स्पोन्सर गरिदिनुहुन्छ। म चाहिँ स्टारको म्यानेजर ओनर। अर्को प्राइज चाहिँ एज अ कोअर्डिनेटर मैले अब भोलिन्टियर नै दिएको छु, अर्को सिल भन्छ त्यो चाहिँ ग्रोस विनरको लागि। र यो चाहिँ यो जुन बिग ट्रफीहरू चाहिँ नि यसलाई रनिङ सिल भन्छ, जो लानुहुन्छ अनि उहाँको नाम लेखिन्छ त्यो सिलमा, नेक्स्ट इयर चाहिँ जो विनरले चाहिँ नि रिटर्न गर्नुपर्छ र अर्को साल को विनर हुनुहुन्छ उहाँको लागि चाहिँ नि उहाँको नाम लेखिन्छ भने अरू नर्मल प्राइजेस त हामी एडिसन थपिहाल्छ, उसको विषयमा त्यति नै छ।
0: ज्यू दाज्यू, भनिन्छ नि दाज्यू होइन, भेरी जेन्टलमेन गेम भने जस्तै एकदमै अनेस्ट अनि आफैसँग कम्पिट गर्ने हो आफैसँग। अनि 18 होल ग्रिनमा हिँडेर अब मेडिटेसन अभियसली भइहाल्छ, फिट एन्ड फाइन हुनुहुन्छ होइन, अनि तपाईँको फ्लाइटमा तपाईँको ग्रुपमा पक्का इन्जोय हुन्छ अनि एक आपसमा नयाँ कुरा सेयरिङ हुन्छ, रमाइलो छँदैछ। अनि दाजु हजुर कुन क्याटेगोरीमा खेल्नुहुन्छ नि?
1: हजुर खासै भन्दा म एकदमै आई विस टु सिङ्गल ह्यान्डिक्याप भन्छ अन्डर 10, तर म आई कुडन्ट डु इट, तर आई हेभ ट्राइड सो हार्ड। पहिला पहिला धेरै प्रोसँग पनि लेसन लियो समरिजन
0: आई
1: कुडन्ट, तर मेरो त बेस्ट चाहिँ नि 12 हो, तर त्यसपछि अहिले चाहिँ अब सरी यो रेडियोमा लाइभै हुँदैछ, यो मेरो फ्रोजन सोल्जर भन्छ समरिजन, मेरो फ्रोजन सोल्जर भएर यो स्ट्रिङ ड्राइभरले चाहिँ नि अब अलिकता हान्नै नमिल्ने थियो,
0: टाकन
1: अलिअलि भइराखेको छ, इट्स लङ टाइम। त्यो आइरन मात्रै खेल्दाखेरि त्यति राम्रो भएन, ड्राइभरले टी अप नगरुन् भने गर्दाखेरि आई स्टप फर आफ्टर कोभिड, म खासै खेलेकै छैन। अहिले त म के भन्छु, मेरोमा त हेन्डिक्याप नदिए पनि हुन्छ, म त्यत्तिकै भन्नु पर्दा रिकमेन्ड डेट त खास 18 हो, 24 चाहिँ दिनुभएको छ, अब हामी सबैले सल्लाह गरेर 24 चाहिँ काउन्टेड खेल्न दिएको छ, न त भने पक्का पक्का 18 चाहिँ इज यु नो रेकमेन्डेड हुन्छ, तर म त 24 पनि खेल्न त सक्दैन, तर अब आफै ओआइसी टेक पार्ट
0: ठिक छ नि दाजु, रमाइलो हो होइन। अब त्यति धेरै गल्फरहरू आउनुहुन्छ, फ्रोजन सोल्डर चाहिँ अलि इजी भएको छ दाजु अहिले खेल्न।
1: हजुर अहिले गेटिङ
0: बेटर,
1: अस्ति हाम्रो मे महिनामा हाम्रो एक्स किओजीलाई रिटायर अफिसरहरूको अर्गनाइज गर्नु भएको थियो हाम्रो मेजर चक्र साहबले, त्यतिखेर अलिअलि खेलियो विच इज गुड, अलिक ब्याकग्राउन्ड अहिले बिस्तारै रिकभर हुँदैछ, तर हजुर आइम ट्राइङ टु डु माई बेस्ट, त्यही हो। अरू भन्नै पर्दा अरू एक्टिभिटीहरू यो सोसियल ग्यादरिङ एक्टिभिटी धेरै भइराखेको छ, त्यतातिर पनि मोर समरिजन इन्भल्भमेन्ट भइराखेको छ, गल्फमा चाहिँ प्राय अब विकेन्डतिर हुनुपर्ने, यता सोसियलतिर धेरै मिक्सअप हुँदाखेरि एक्चुली आई हैवन्ट रियली गट टाइम, हाम्रो बिजी लाइफ, फेरि हजुरलाई अघि गो ब्याक टु द पोइन्ट, अब ड्राइभिङ इन्स्ट्रक्टरहरू इन पर्टिकुलरली मोर बिजी आर विकेन्ड,
0: बिजी हुनु नै सबैभन्दा ठुलो कुरो हो दाजु। लखन थापा मगर मेमोरियल गल्फ टुर्नामेन्टको विषयमा जानकारी गराइदिनु भयो, बोट हिल्स गल्फ सेन्टर मेडन हेडमा गल्फ कम्पिटिसन हुन गइरहेको छ शनिबार 15 अगस्तको दिनमा। यो चाहिँ स्ट्रोक प्ले हो नि होइन दाजु?
1: हजुर हजुर स्ट्रोक प्ले, थ्याङ्क यू भेरी मच, हजुरले भनिहाल्नु भयो, अरू जति पनि अप टु 18 चाहिँ स्ट्रोक प्ले हुन्छ, त्यसपछि अब 18 बाइक 24 स्ट्रेबल फोर्ड
0: दाजु हजुर लगायत सम्पूर्ण गल्फरहरूलाई एकदमै गुड लक भन्न चाहन्छौ, रिजल्ट के कस्तो भयो पछि हामी सुन्नेछौ।
1: हजुर डेफिनेटली,
0: शनिबार 15 अगस्तको दिनमा बोर्ड हिल्स गल्फ सेन्टर मेडन हेटमा 150 गल्फरहरू युकेको विभिन्न स्थानबाट इन्जोय गर्नुहोला, अनि त्यसपछि साँझको कार्यक्रम पनि डिनर प्लस नेपालदेखि आउनुभएका कलाकारहरूको साथमा इन्जोय गर्नुहोला। हस् थ्याङ्क यू दाजु,
1: थ्याङ्क यू भेरी मच बहिनी, बाई बाई, थ्याङ्क यू,
0: हस् बाई।
2: सक्नुहुन्छ तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

जगदीश समाल र सपना सिरीको युगल स्वरबद्ध प्रस्तुत गीत हामीले सुनिरहेका थियौं। अब यो गीत पछि भने हामी कार्यक्रमको करिब करिब अन्तिम चरणमा आइपुगेका छौं। दिनको ठिक चार बजे भने यहाँहरूले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको कार्यक्रम। बीबीसी नेपाली सेवा पछि भने साँझको कार्यक्रम गोधुलीमा आज भने सहकर्मी साथी योगराज राईजीलाई सुन्न सक्नुहुनेछ अनि बाँकी प्रसंगहरू उहाँले आजको गोधुली कार्यक्रममा प्रस्तुत गर्नुहुनेछ। श्रोता, आजको यस कार्यक्रमबाट म पनि छुटिन्छु र सहकर्मी साथी योगराज राईजीलाई तपाईँहरूले साँझको कार्यक्रममा सुन्न सक्नुहुनेछ गोधुली कार्यक्रममा, र त्यसपछि पनि हामी अन्य कार्यक्रम तपाईँहरूको साथमा राख्दै जानेछौ। बीएफबीएस गर्खा रेडियो सुन्दै गर्नुहोला। हौस् त आदरणीय श्रोता, आजको दिवाकुशली कार्यक्रमबाट म रूपा राणा पनि बिदा चाहन्छु। नमस्ते, बाई।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा पहिरोमा परि रोल्पाको एउटै पालिकाका 10 जनाको मृत्यु, हराइरहेका 3 जनाको खोजी गरिँदै पार्टी मिलाउनमा काङ्ग्रेस पूर्व सभापति शेरबहादुर देउवाको भूमिका कस्तो हुनेछ?
1: शेरलालजीकै नेतृत्वमा 15 अधिवेशन हुने अवस्थामा यो एकता प्रक्रिया चाहिँ अगाडि बढ्न सक्छ।
0: नेता प्रकाश शरण महत र अन्तर्राष्ट्रिय प्रसङ्गमा अधीनस्थ वेस्ट ब्याङ्कमा थप सेना परिचालन गर्ने इजरायलको निर्णय। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। इजरायली सेनाले अधीनस्थ वेस्ट ब्याङ्कको एउटा गाउँमा करिब 1 दर्जन प्यालेस्टिनी परिवारलाई आफ्ना घर छोड्न निर्देशन दिएको बताइएको छ। उक्त गाउँमा आइतबारदेखि इजरायली बस्तीका बासिन्दाहरूले 2 प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरभित्र घेराबन्दीमा राखेका छन्। उक्त गाउँ बाहिर रहेका जोन डनिसन भन्छन्,
3: As for the two families who are besieged,
2: घरमै घेराबन्दीमा परेका ती दुई परिवारको कुरा गर्दा उनीहरू अहिले एउटै घरमा सरेका छन्। हामीले उनीहरूसँग कुरा गरेका छौँ। उनीहरूलाई सेनाले आफ्ना सामानहरू बाँधेर घर छाड्नका लागि निकै कम समय मात्र दिएको उनीहरूले बताएका छन्। बीबीसीका जोन डनिसनको भनाई। कुसराका मेयरले बीबीसीलाई बताए अनुसार गाउँलाई बन्द सैन्य क्षेत्र घोषणा गरिएको छ। इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले घेराबन्दी अन्त्य गर्न र उनकै शब्दमा इजरायली आतंकवादी भनेका व्यक्तिहरूलाई हटाउन अमेरिकाले निकै सक्रिय रूपमा प्रयास गरिरहेको बताएका छन्। युरोपका केही भागहरूमा फेरि एकपटक उष्ण लहर देखिएको छ। करिब 13.5 करोड मानिसले 35 डिग्री सेल्सियस भन्दा बढी तापक्रमको सामना गर्नुपर्ने अनुमान गरिएको छ। फ्रान्स, इटली, स्पेन र ब्रिटेनमा सबैभन्दा उच्च तापक्रम पुग्ने सम्भावना छ। विज्ञहरूले अत्यधिक गर्मी र खडेरीका कारण 100 अर्ब डलर बराबरको आर्थिक क्षति हुन सक्ने बताएका छन्, जसले पुर्याउने आर्थिक असरबारे चिन्ता बढाएको छ। ती देशहरूले स्वास्थ्यमा पर्न सक्ने असरको जोखिमलाई पनि ध्यानमा राख्दै तयारी गरिरहेका छन्। जर्मनीको अनुमान अनुसार यो वर्ष उष्ण लहरका कारण करिब 12,500 अतिरिक्त मृत्यु भएका छन्। भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको कोलम्बियामा त्यहाँको सरकारले विदेशी उद्धार टोलीहरूको सहभागितामा सीमा लगाएको छ। सोमबार गएको भूकम्पपछि जीवित मानिसहरू फेला पार्ने सम्भावित समय झन साँगुरिँदै गएको छ। कोलम्बिया सरकारले अमेरिका, एल साल्भाडोर, इक्वेडर र इजरायलबाट आएका विशेष उद्धार टोलीलाई मात्र स्वीकृति दिएको छ। संयुक्त राष्ट्रसङ्घले उद्धार तथा राहत कार्यमा महत्त्वपूर्ण कमीहरू रहेको जनाएको छ। भूकम्पमा मृत्यु हुनेको संख्या अहिले 265 पुगेको बताइएको छ। एयर इन्डियाले उडानका क्रममा आफ्नो एउटा विमान अचानक करिब 300 फिट तल झरेपछि सबै पाइलटको अनिवार्य लागू औषध प्रयोग गरेको वा नगरेको परीक्षण सुरु गर्ने घोषणा गरेको छ। उक्त घटनापछि गरिएको परीक्षणमा पाइलटले गाँजा खाएको पुष्टि भएको थियो। अहिलेको नियम अनुसार विमान कम्पनीहरूले प्रत्येक वर्ष कम्तीमा 10% उडान कर्मचारीको लागू औषध परीक्षण गर्नुपर्ने व्यवस्था छ। एयर इन्डियाले भने आफ्नो नयाँ परीक्षण प्रणाली यो भन्दा पनि कडा हुने र यसले यात्रुहरूलाई थप आश्वस्त पार्ने जनाएको छ। र संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार युक्रेनमा जुलाई महिनामा मारिएका सर्वसाधारणको संख्या रुसले आक्रमण सुरु गरेको पहिलो केही महिना पछिकै सबैभन्दा उच्च स्तरमा पुगेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप इन्टरसेप्टर क्षेप्यास्त्र सुरक्षित गर्न आफू हरेक दिन प्रयासरत रहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। रोल्पामा अविरल वर्षासँगै गएको पहिरोमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 10 पुगेको अधिकारीहरूले बताएका छन्। रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारीले पानी पर्ने क्रम नरोकिँदा राहत एवं बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा कठिनाई भइरहेको बीबीसीलाई बताए। उनका अनुसार पहिरोबाट भएको भौतिक क्षतिको आकलन गर्न बाँकी छ। सुनौ एक रिपोर्ट। स्थानीय अधिकारीहरूका अनुसार अविरल वर्षापछि रोल्पाको थवाङ गाउँपालिका 5 स्थित कोटल बारामा गए राति भीषण पहिरो गएको हो। पहिरोले निम्ति आएको मानवीय क्षतिबारे रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले बीबीसीसँग भने,
4: 10 जना भनेको अहिलेसम्म 5 जनाको शनाखत भयो अरे आफन्तलाई फुलको, र अरू 5 जनाको चाहिँ सब फेला परेको, त एक दिन भएर शनाखत गर्न बाँकी रहेको अवस्था छ।
0: पहिरोमा परि घाइते भएका 2 जनालाई उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पुर्याइएको अधिकारीहरूले बताएका छन्। हराइरहेका 3 जनाको खोजी कार्य भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताए। तर प्रतिकूल मौसमका कारण भइरहेको कठिनाई बारे उनले भने,
4: अहिले रातिको बेला पानी परिराखेको हुनाले थप खोज तलासमा पनि गाह्रो परिराखेको छ। 8 घर पुरै क्षति भएको, वरिपरि सबै क्षति भएको, बाहिरले पुरै गाउँ नै त्यहाँ भएको सबै नै डुबेको हुनाले 8 घर पुरा क्षति भएर मृतकको घरका सबै मान्छे मरेको हुनाले अरू गाई वस्तुहरू बाख्राहरू कति थिए भन्ने कुरो एकदम
0: वर्षा रोकिएपछि भौतिक क्षतिको आकलन कार्य थालिने अधिकारीहरूले बताएका छन्। अर्को विषय, नेपाली काङ्ग्रेसले महिनौपछि हङकङबाट आज स्वदेश फर्केका भूतपूर्व सभापति शेरबहादुर देउवाले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ। सो पार्टीको केन्द्रीय कार्य समितिको बैठकले देउवा स्वदेश फर्केकामा स्वागत गर्दै त्यस्तो विश्वास व्यक्त गरेको हो। विशेष महाधिवेशन मार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समय सापेक्ष र गतिशील नेपाली काङ्ग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्छ। बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, काङ्ग्रेस महाधिवेशनको पूर्व सन्ध्यामा नेपाल फर्केका देउवाको उक्त पार्टी मिलाउनमा भूमिका कस्तो हुन्छ भनेर उनी निकट नेता प्रकाश शरण महतलाई हामीले सोधेका छौँ।
1: पहिलो कुरा त अब अहिले चाहिँ पहिला भएको निर्णयमा चाहिँ महत्त्वपूर्ण त्रुटि रहेको थियो भन्ने कुरा, यो निस्ता दिने बेलामै त्यो उल्लेख भएको अवस्थामा आउने दिनमा 15 महाधिवेशनको नेतृत्व 14 अधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुरकै नेतृत्वमा हुने आधार बलियो भयो र उहाँकै नेतृत्वमा 15 अधिवेशन हुनु त्यो चाहिँ स्वाभाविक र प्राकृतिक देखिन्छ, र त्यो भयो भने पार्टीलाई एकताबद्ध बनाएर लान पनि सहज हुन्छ, किनभने 14 अधिवेशनमा निर्वाचित केन्द्रीय समितिमा सबैको उपस्थिति छ, सबै पक्षको अहिलेको विशेष अधिवेशनमा निर्वाचित नेतृत्व समेत उपस्थिति भएकोले त्यो बाटो वास्तवमा नेपाली काङ्ग्रेसको बृहत्तर एकताको लागि त्यो उपयुक्त बाटो हुन्छ। पार्टीमा ऊर्जा थपिन्छ, सबै पार्टी पंक्ति एक ठाउँमा जोडिन्छ र यो वर्तमान राष्ट्रिय चुनौतीलाई सामना गर्न सक्ने पार्टी निर्माण हुन्छ। त्यसपछि उहाँले यसै पनि पार्टी नेतृत्व अर्कालाई सुम्पिने हो।
5: त्यो त कुरा नमिलेर विशेष महाधिवेशन भयो, त्यो सहमति नभइसकेपछि अब अदालतले वैधानिकता दियो होइन, त्यो चरण पुरा भइसक्यो।
1: त्यो वैधानिकतामाथि त प्रश्न उठाइसक्यो नि त निसा दिँदा,
5: महाधिवेशन आयोजक समिति बनाउने भन्ने विकल्पतिर
1: होइन, आयोजक समिति भन्ने कुरा त अनि कसको नेतृत्वमा हुने भन्ने कुराले अनिखेर आयोजक समिति को राख्ने के राख्ने भन्ने कुरामा त शेरबहादुरजी त एकदम उराहरू मान्छे यसै पनि सबैलाई समेट्नु पर्छ, सबैलाई मिलाउनु पर्छ भन्ने मान्छे, त्यस कारण त्यसमा त केही समस्यै हुँदैन नि।
5: भनेपछि
1: किनकि हामीले यो अदालतले चाहिँ यो हामीले पुनरावलोकन गर्नुभन्दा पहिलासम्म हामीले अदालतले जे निर्णय गर्यो अब गरिहाल्यो, न्याय भए पनि नभए पनि भनेर हामीले चाहिँ ल मानु भन्ने उसमा पुग्यौँ हो नि त हामी अधिवेशन नेतृत्व। तर उहाँहरूले यो 2 कमिटीलाई समायोजन गर्नुपर्छ र 15 अधिवेशन निष्पक्ष ढङ्गबाट अगाडि बढाउनुपर्छ भन्दा उहाँले त्यसलाई गम्भीरताका साथ लिनु भएन, अब यिनीहरू के गर्छन् र भन्ने जस्तै जानुभयो। त्यस कारण त्यो फेज अध्याय अब समाप्त भयो, अहिले नयाँ अध्यायमा प्रवेश गरिसक्यो। त्यो अध्याय भनेको के हो भने कानुनी रूपमा पुनरावलोकनको बाटोमा, अर्कोतिर हामीले राष्ट्रिय भेलाको आयोजना पनि गरेको अवस्थामा अब यो चाहिँ गुणात्मक रूपमा परिस्थिति परिवर्तन भएको हुनाले अब त्यो पुरानो हिसाबले एउटा समझदारी गर्न अब चाहिँ गाह्रो देखियो।
5: र भनेको तपाईँहरू अब
1: शेरबहादुरजीकै नेतृत्वमा 15 अधिवेशन हुने अवस्थामा यो एकता प्रक्रिया चाहिँ अगाडि बढ्न सक्छ।
5: अनि मानौ विशेष महाधिवेशनमा आएको नेतृत्व र शेरबहादुरजीको नेतृत्वलाई समायोजन गरेर पनि हुन सक्छ,
1: समायोजन त उहाँको नेतृत्व भएपछि त उहाँ सबै त्यसरी हुनुहुन्थ्यो. चौधौँ अधिवेशनबाट निर्वाचित उहाँ दुईजना महामन्त्री
5: वैधानिकता कुरा आउँछ. उनीहरूको अलिकति इस्यु के भने अब अन्तिम निर्णय भइसकेका छैन, फेरि पुनरावलोकन गर्ने भनेपछि पहिले चाहिँ वैधानिकता पाइसकेका छ. त्यस कारण विशेष महाधिवेशनलाई पनि वैधानिकता दिने गरी स्वीकार गर्ने गरी भन्ने ढङ्गको के त होला, राजनीतिक चाहियो नि त उनीहरूलाई स्पेस पनि.
1: त्यो होइन, त्यहाँको नेतृत्वलाई पनि अस्वीकार गर्ने भन्ने कुरै भएन. नेपाली काङ्ग्रेसकै साथीहरू हुनुहुन्छ, त्यस बेलामा यो आम निर्वाचन अगाडि नै नेतृत्व परिवर्तन भए मात्रै आम निर्वाचनमा राम्रो परिणाम आउँछ भन्ने नारा दिनुभयो. तर अब त्यो त सफल सिद्ध भएन, त्यो रिजल्ट नतिजा आएन. भनेपछि त अब त्यसको औचित्य पनि समाप्त, जे कारणले विशेष अधिवेशनको आयोजना गरिएको थियो त्यसको औचित्य पनि त अब खासै रहेन नि.
5: होइन, अलिक मध्यमार्गी बाटो भनेको विशेषलाई पनि मान्यता दिने, चौधौँको पनि अब सभापति भएको हुनाले शेरबहादुर देवाललाई पनि नेतृत्व दिएर, त्यो विकल्प हुन्छ कि हुँदैन? अथवा शेरबहादुर देवालजीले भनेको व्यक्ति अरू कुनै दोस्रो व्यक्ति तेस्रो व्यक्ति?
1: अब अहिले त्यस्तो बारेमा चाहिँ अब त्यो त्यही कुरो चाहिँ त्यस्तो सोच विचार भएको छैन. तर अहिलेसम्मको स्थिति चाहिँ यही हो. अब भोलिको दिनमा कसरी जान्छ होइन, त्यो त कस्ता कस्ता विकल्पहरू आउँछन्, के कुराले चाहिँ सबैलाई समेट्न सकिन्छ, त्यो भोलिको कुरा भयो होइन. आजसम्म कुरा चाहिँ मैले जे भने त्यही नै कुरा हो अहिलेसम्मको हाम्रो छलफलको.
0: देउवा निकट काङ्ग्रेस नेता प्रकाश शरण महत साथी शरद केसीसँग कुरा गर्दै साझा पक्कमा एउटा विषय संक्षेपमा. सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने अभ्यासबाट पछि नहट्ने संकेत गरेको छ. राष्ट्रिय सभाको आजको बैठकमा जवाफ दिने क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले दुई दिने बिदाको पुनर्वलोकन गर्ने गरी सरकारका तर्फबाट कुनै काम नभएको बताएकी हुन्. उनले भनिन्,
6: हालको लागि चाहिँ दुई दिनको बिदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन. म मान्य सदस्यलाई यही निवेदन गर्न चाहन्छु.
0: मध्य पूर्वको युद्धका कारण विश्वव्यापी निम्ति ऊर्जा संकट बीच इन्धन खपत कम गर्न र अन्तर्राष्ट्रिय प्रचलनलाई समेत ध्यानमा राखी गत चैत 23 गतेदेखि वर्तमान सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिँदै आएको छ. यो अभ्यासले मुलुकको आन्तरिक पर्यटनमा वृद्धि भई स्थानीय अर्थतन्त्रमा टेवा पुग्नुका साथै सेवाग्राहीलाई समेत फाइदा पुगेको मन्त्री गौतमले दावी गरिन्. उनले अगाडि थपिन्,
6: यसले आन्तरिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ. छोटो अवधिका भ्रमण बढ्न गई देशका विभिन्न पर्यटकीय धार्मिक तथा सांस्कृतिक गन्तव्य आन्तरिक पर्यटकको आवागमन वृद्धि भएको छ, जसबाट आर्थिक गतिविधि विस्तार भई स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि सहयोग पुगेको छ.
0: सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन, कर्मचारीको कार्य जीवनमा सन्तुलन अभिवृद्धि गर्न, ऊर्जा एवं प्रशासनिक खर्च मितव्ययी बनाउन लगायत उद्देश्यका साथ दुई दिन सार्वजनिक बिदाको व्यवस्था कार्यान्वयनमा ल्याइएको सरकारले बताउँदै आएको छ. अन्त्यमा नेपाल बाहिरको एउटा विषय. इजरायली सेनाले अधीनस्थ वेस्ट ब्याङ्कमा थप सेना परिचालन गर्ने जनाएको छ. आइतबारदेखि दुई प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरभित्र थुनेर राखेका इजरायलीहरूलाई हटाउन असफल भएपछि सेनाले पछिल्लो निर्णय गरेको हो. ती इजरायलीहरू त्यहाँ बस्ती बसाल्न पुगेका थिए. बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट.
2: नाब्लुसको दक्षिणमा रहेको कुस्रा गाउँको बाहिरी क्षेत्रमा बसोबास गर्ने अबुरिदी र हसन परिवारले सहयोगका लागि अपिल गरेका थिए. उनीहरूको पानी र विद्युत आपूर्ति काटिएको छ भने घरमा रहेको खाद्यान्न पनि सकिन थालेको उनीहरूले बताएका छन्. यो घटना इजरायली बस्तीका बासिन्दाहरूले गर्ने हिंसामा अधीनस्थ वेस्ट ब्याङ्कमा प्यालेस्टिनी परिवारहरूले भोगिरहेको दण्डहीनता र बढ्दो बस्ती हिंसा नियन्त्रण गर्न इजरायली सुरक्षा फौजहरूले सामना गरिरहेको कठिनाईतर्फ ध्यान आकर्षण गराउने पछिल्लो घटना हो. कुस्राबाट रातभरि सार्वजनिक गरिएका भिडियोहरूमा बुलडोजर सहित करिब एक दर्जन इजरायली सुरक्षा गाडीहरू देखिन्छन्. अर्को भिडियोमा प्यालेस्टिनी गाउँतर्फ जाने सडकमा इजरायली सुरक्षाकर्मीहरूको लामो लाइन देखिन्छ. उक्त गाउँ अझै पनि बन्द सैन्य क्षेत्रका रूपमा कायम छ. स्थानीय सञ्चार माध्यमका अनुसार नजिकै रहेको एउटा इजरायली बस्तीको चौकी पनि भत्काइएको छ. आइतबारदेखि आफ्नै घरमा बस्तीका मानिसहरूले घेराबन्दीमा राखेका कुसाए अबुरिदीले बीबीसीलाई बताए अनुसार राति फेरि घरमा आक्रमण भएको थियो. केही बस्तीका मानिसहरू अझै पनि उक्त क्षेत्रमा रहेको उनले बताए. उक्त सम्पत्तिका मालिक उनका भाइ प्यालेस्टिनी अमेरिकी व्यवसायी हुन्. उनले यो विषयमा अमेरिकी दूतावासमा समेत उजुरी दिएका छन्.
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यहीँ सकिन्छ. भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ. त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: तर के तपाईँले कहिल्यै मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
0: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS कुलकर्म रेडियो हो।

हजुर विष्णु माझी र दुर्गा केबिसीले गाउनु भएको यो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो. गुड आफ्टरनुन एभ्रीवान. कस्तो हुनुहुन्छ? एकदमै जस आज चाहिँ भनौँ न गर्मी छ र भोलि पनि गर्मी छ. हिजो पनि गर्मी नै थियो, त्यसले गर्दा अलिकति जो शीतलतिर बस्ने प्रयास गर्नुहोला है त, र पानी पनि पिउँदै गर्नुहोला. स्टे हाइड्रेटेड पनि भन्न चाहन्छु. र हामी पनि यहाँ दिनभरि अफिसको चाहिँ अब भित्र मात्रै छ एयरकन, र एउटा चाहिँ अर्को रुममा एयरकन पनि बिग्रियो भएको कारणले गर्दा हामी पनि सबै ढोका खोलेर यहाँ बसिरहेका छौँ. अब त बिस्तारै बिस्तारै रात पर्दै जाने क्रम पनि हुन्छ, अब साँझ पर्दै जाने क्रम पनि हो, अलिकति शीतल पनि हुँदै जान्छ. तर जस अलिकति पानी पिउने प्रयास गर्नुहोला है त. यहाँहरू सबै सबैलाई वेलकम भन्न चाहन्छु. आज अगस्त महिनाको 13 तारिक आज थर्सडे कार्यक्रम सुन्दै हुनुहुन्छ. केही दिनको ब्रेक पछि आज तपाईँहरूको सेवामा आएको छु. हुन त जस रेकर्डेड प्रोग्रामको साथमा मलाई सुनि नै राख्नु भएको थियो, अरू कार्यक्रमतिर पनि जस अब विकेन्डतिर थुप्रै थुप्रै कार्यक्रमहरू हुने गर्छ, गर्दा त्यतिर गइ नै रहेको कार्यक्रम हो. गर्दा तपाईँहरूले पक्का पनि सुन्ने मौका चाहिँ पाउनु होला. 4:28 गइसकेको छ. एकदमै आज चाहिँ यो युके कुनै कुनै ठाउँमा चाहिँ 37 डिग्रीसम्म वेदर पुगेको छ टेम्परेचर. अनि भोलि चाहिँ अलिक शीतल छ, भोलि चाहिँ 33 डिग्री सेल्सियस छ. भोलि पनि मजाले घाम लाग्ने देखाएको छ भने विकेन्डमा अलिकति टेम्परेचर ड्रप हुन्छ, 26-26 त्यस्तै 25-26 हुनेछ है त. सटरडे चाहिँ क्लाउडी देखाएको छ, अनि सन्डे चाहिँ अब घाम र पानी चाहिँ देखाएको छ है त. गर्दा आउटडोर कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने स्टिल अब आउटडोर प्रोग्रामको लागि अलिकति हट नै हो, त्यही पनि जस आजभन्दा चाहिँ अलिकति शीतल नै हुन्छ. अब विकेन्ड पनि लाग्दैछ, विकेन्डमा थुप्रै थुप्रै कार्यक्रमहरूतिर तपाईँहरू जाँदै पनि हुनुहुन्छ होला. हजुर आजको कार्यक्रममा आज 5:28 जाँदा थर्सडे हो. कार्यक्रम छड्के सलामको यो श्रृङ्खलामा हुनुहुन्छ हाम्रो डब्लु डो सुक्रिम राई. उहाँ चाहिँ X7GR को हुनुहुन्छ, अनि हाम्रो पद्मा दिदी हुनुहुन्छ उहाँको श्रीमती, र उहाँहरूसँग गरेको कुराकानी आज तेस्रो एपिसोड तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ. र साप्रो दिदीले आशा छ सुन्दै हुनुहुन्छ होला. कहिले बाहिर हलिडेतिर जाने कुरा पनि गर्दै हुनुहुन्थ्यो, अघि एकताल फोन पनि गरेको थिएँ, फोन लागेर सायद उहाँहरू बाहिरतिर हुनुहुन्छ कि यसो सुन्दै हुनुहुन्छ भने साप्रो दिदीलाई पनि नमस्कार टक्राउन चाहिँ चाहन्छु है त. अनि आज 6 बजेको समाचारपछि करिब 6:28 जाँदा चाहिँ हिजो क्युजीमा चाहिँ यो मेमोरियल सर्भिस भएको थियो हाम्रो निर्मल पूर्जा एमबिए भाइ, हामी निम्स दाई भनेर पनि चिन्ने गर्छौँ. र अब उहाँ जस 30 जुलाई गत जुलाईमा चाहिँ उहाँ लगायत 9 जना अरू चाहिँ प्रभात यो भनौँ न अब आवलान्समा पाएर उहाँले ज्यान गुमाउनु पर्यो. अहिले सर्वत्र उहाँहरूकै अब जस तपाईँले देख्न चाहिँ सक्नुहुन्छ न्युजतिर होइन. र उहाँको चाहिँ क्युजीले मेमोरियल सर्भिस त्यहाँ गर्नुभएको थियो, म पनि त्यहाँ गएको थिएँ, र त्यहाँ रेकर्ड गरेको 2 पार्टमा तपाईँहरूले चाहिँ सुन्न सक्नुहुन्छ. र हाम्रो मेजर खड्कबहादुर गुरुङ साहब क्युजीको जिएम, उहाँले पनि छोटो एकदमै छोटो बोल्नु भएको छ, त्यो सुन्न सक्नुहुन्छ. अनि पण्डित प्रेम प्रसाद गैलेज्यू हुनुहुन्छ र उहाँले पनि बोल्नु भएको छ. अनि क्याप्टेन सुमन घले साहब हुनुहुन्छ, उहाँको नम्बरै हुनुहुन्छ, उहाँले युलोजी पढ्नु भएको छ हाम्रो चाहिँ भाइको निर्मल भाइको, र उहाँको चाहिँ युलोजी अनि उहाँसँग कुराकानी गरेको छु, जुन चाहिँ तपाईँले सेकेन्ड पार्टमा सुन्न सक्नुहुन्छ. अनि हाम्रो मेजर एक बहादुर गुरुङ साहब एक्सक्युजीको सदस्य हुनुहुन्छ, उहाँ चाहिँ गोर्खा मेजर हुनुहुन्छ, अहिले चाहिँ मेस्टोन गोर्खा नेपालीज कम्युनिटीको अध्यक्ष पनि गरिराख्नु भएको छ, र कम्युनिटीको तर्फबाट. अनि उहाँ चाहिँ जस हाम्रो निर्मल पूर्जा चाहिँ उहाँको भदेनी ज्वाइँ पढ्नुहुँदो चाहिँ एकदमै क्लोज चाहिँ रिलेटिभ, र उहाँको पनि स्पिच छ अनि उहाँसँग गरेको कुराकानी छ, त्यो चाहिँ सेकेन्ड पार्टमा तपाईँले सुन्न चाहिँ सक्नुहुनेछ. अनि अन्तमा चाहिँ लेफ्टिनेन्ट कर्नल सोन पार्साप हुनुहुन्छ, उहाँ चाहिँ क्युजीको कमान्डेन्ट अनि 36 इन्जिनियर रेजिमेन्टको चाहिँ सिओ, उहाँले 2 ह्याट हुनुहुन्छ, र उहाँको स्पिच राख्न चाहिँ सक्छ छ है त. र त्यहाँ फोटोहरू फेसबुक पेजमा हेर्दै पनि हुनुहुन्छ होला, हिजो सोलर इक्लिप्स भएको कारणले गर्दा 6 बजेपछि चाहिँ फोटो अलिकति अँध्यारो आएको तपाईँले देख्न चाहिँ सक्नुहुन्छ, र त्यहाँ फ्ल्यास पनि लगाइएन, गर्दा अलिकति अँध्यारो छ. र जस कुनै कुनै फोटो त ठिकै छ, कुनै चाहिँ अलिकति अँध्यारो छ, एक दुईवटा फोटो चाहिँ त्यो पनि हेर्न सक्छ. भिडियो पनि अलिकति चाहिँ बनाएको खिचेको छु, तर त्यो स्टिल त्यहाँ एडिट गर्नु बाँकी नै छ. फोर्सेस न्युजले चाहिँ त्यहाँ हालिसकेको छ, मैले त्यहाँ फोर्सेस न्युजमा पनि पठाएको थिएँ, तपाईँले सायद फेसबुकतिर देख्नु पनि भयो होला. यिनै छन् आदरणीय श्रोता आजको चाहिँ जानकारीहरू. अनि यहाँ थुप्रै थुप्रै जानकारी हामीलाई प्राप्त भएको छ. हाम्रो समष्टि तुलाचन्द दिदीले पनि यहाँ भर्खरै पठाउनु भएको छ, थकाली वेलफेयर सोसाइटी युकेको पनि समर बिबिक्यू अनि फालो हुँदैछ. यसपटक चाहिँ उहाँले क्यान्टोबरीमा गर्दै हुनुहुँदो रहेछ, सिटी 47DRमा. यो क्यान्टोबरी रोड भन्नुभएको छ, क्यान्टोबरी हो कि कहाँ, यो अलिकति यहाँ झुकिन, यो गट मार्सम भिलेज हल र क्यान्टोबरी रोड भन्नुभएको छ. र 23 अगस्तमा उहाँले गर्दै हुनुहुन्छ. लास्ट इयर चाहिँ उहाँले केन्टमा यहाँ मेस्टोनमा गर्नुभएको थियो, म पनि त्यहाँ गएको थिएँ, निकै रमाइलो भएको थियो. गर्दा यसपटक पनि गर्दै हुनुहुँदो रहेछ 23 अगस्तको दिनमा है त. अरू पनि जानकारी छ, त्यो पनि म जानकारी सुनाउँदै नै जानेछु है त, सुनाउँदै जानेछु. अब एउटा लोक भएको सुनाउँ, प्रवीण गुरुङले गाउनु भएको

0: रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर, चलचित्र पार्वतीबाट यो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। अशोक दर्जी तपाईँलाई थाहा होला, उहाँ सानो हुनुहुन्थ्यो र उहाँ चाहिँ जो टङ्क बुढाछोतीसँग बस्नुहुन्थ्यो, तर अहिले चाहिँ उहाँको आफ्नै घर चाहिँ जानुभएको कुरा जस्तो मलाई लाग्छ। र अहिले एकदमै मेच्योर भएर पनि यो गीत चलचित्रमा गाइसक्नु भएको छ, इन्जोय गर्नुभयो होला। यो आफ्नो दिदी सम्बन्धी गाइएको गीत रहेछ। बबुल गिरीको शब्द रचनामा गाउने कलाकार अशोक दर्जी, अफकोर्स सङ्गीत बबुल गिरीकै रहेको थियो, पक्कै पनि तपाईँलाई इन्जोय गर्नुभयो होला। हजुर, 4:46 गइसकेको छ, बेलायतमा आज एकदमै गर्मी छ, त्यसले गर्दा अलिकति धेरै पानी पिउनु होला, बाहिरतिर त्यति ननिस्किनु होला। अब यो युकेको घाम एकदमै के भन्नु, त्यो अलिकति बस्यो भने एकदमै कालो डढाइहाल्छ नि, होइन, गर्दा त्यो आफूले अलिकति याद राख्नु होला है भन्न चाहिँ चाहन्छु। हरि भाइ फेल्थामबाट एउटा गीत उहाँले मगाउनु भएको छ र यो गीत चाहिँ उहाँ स्वयंले गाउनु भएको रहेछ र भाइको चाहिँ आवाजमा यो गीत हामी सुन्नेछौँ। समुजित बासकोटाको कम्पोज अनि राजु जिमीले लेख्नु भएको रहेछ। अरुणको तिरै तिर बलको गीत उहाँले अनुरोध गर्नुभएको छ र यो गीत मैले पहिला सुनाएँ कि सुनाएन, मैले सुनेको छु कि सुनेको छुइनँ पक्का थाहा भएन, तर यो अरुणको तिरै तिर चाहिँ पहिला स्टुडेन्ट हुँदा खुबै हिँडेको थियो। अब त्यति बेला त यता 4-3 नम्बरको ढाक्रेहरू त भनौँ न नुन लिनको लागि चतारा धरानतिर झर्नुहुन्थ्यो नि त, त्यो अरुणको तिरै तिर हिँडेको मलाई पनि धेरै सम्झना छ। अझै त्यो बाटो अलिकति सम्भव भए त हिँडौँ हिँडौँ जस्तो लाग्छ, होइन, त्यो पहिलाको बाटोहरू कस्तो भयो, हुन त आजभोलि सबै त्यो बाटोहरू मेटिसक्यो होला, रमाइलो हुन्थ्यो त्यति बेला, होइन। अब विशेष गरेर यो दसैँ तिहार अब चाहिँ नेपालमा धान रोपिसकेपछि अब पहाडबाट चाहिँ झर्नुहुन्थ्यो नुन तेल लिनको लागि, फलाम लिनको लागि, अनि दसैँको लागि कपडा लिनको लागि त्यहाँ झर्नुहुन्थ्यो, होइन। अब धरानसम्म आइपुग्दा 3-4 दिनमा झर्नुहुन्थ्यो भने अब आउँदा 8-9 दिन लाग्थ्यो, त्यसले गर्दा मलाई पनि याद छ स्टिल हाम्रो बाबाहरू दाजुहरू चाहिँ धरानतिर जानुभयो भने अब नयाँ लुगा पाइन्छ भनेर कहिले आउनुहुन्छ भनेर जहिले पनि त्यो घर हाम्रो माथि घर तल चाहिँ बाटो देखिन्छ नि त माथि आइरहेको, अनि कहिले आउनुहुन्छ भनेर बेलुका बेलुका बिहान हामीले त्यो बाटो हेर्थ्यौँ कि, एक किसिमको त्यो समय थियो। अनि पहिला पहिला भन्ने गर्नुहुन्थ्यो अब जस अब पुरै खाना चामल सबै ओढ्ने ओछ्याउने सबै बोकेर हिँड्नुपर्ने, अब धरानसम्म चाहिँ त्यो सबै बोके त्यसपछि फेरि फर्केर त्यही बोकेर ल्याउँदा त फेरि एकदमै महँग के अरे साह्रो हुन्छ, त्यसले गर्दा बाटो बाटोमा चाहिँ अब यो दिन चाहिँ हामी यही यो ठाउँमा आइपुग्नुपर्छ है खाना खानको लागि, अथवा चाहिँ लन्च खानको लागि, डिनर खानको लागि, राति खाना चाहिँ यहाँ आइपुग्नु भने त्यसरी चामल लुकाउनु हुन्थ्यो अरे कि, यो त अब के छ आफ्नो होइन पिठो अब चामल होइन अब जे छ चामल भन्छ हाम्रो त्यो लुकाउने गर्नु अरे। अनि त्यति बेला चाहिँ अब त्यो दिन चाहिँ त्यो दिन त्यहाँ आइपुगेन भने खाना भएन गर्दा कति साह्रो चाहिँ त्यो साह्रो हुन्थ्यो त्यो भन्नुहुन्थ्यो होइन। अब मैले पनि स्टुडेन्ट हुँदा खुब त्यो बाटो हिँडेकै याद हो, त्यो कोसीको तिरैतिर तमरको तिरैदित अब यतापट्टि पिकुवा खोला 25-26 जाँगर यति माथि माथि छातीसम्म आउँथ्यो, एउटा लौरो टेकेर हिँडिन्थ्यो होइन, फेरि तर्यो फेरि एकछिन हिँड्यो फेरि तर्यो हो त्यसरी हिँड्थ्यो, तर बर्खा चाहिँ बर्खै बाटो थियो कि त्यो बाटो एकपटक हिँड्नु चाहिँ मन छ, तर अब एप्री सेकेन्ड चाहिँ वेआर गेटिङ ओल्ड होइन, त्यतातिर त्यो पुग्ने निकै साह्रै पनि होला, अलिकति मैले विगतको कुरा चाहिँ जस यहाँ जोडेँ, अन्यथा नसम्झिनु होला यो भाइको गीतैको कुरा आउँदा यहाँ मैले यो प्रसङ्ग निकालेँ। आज 6:28 जाँदा चाहिँ हाम्रो चाहिँ साहसिक अब भनौँ न पर्वतारोही निर्मल पूर्जा एमबी भाइ हुनुहुन्छ र उहाँले 2004 चाहिँ क्विन्स कर्खा इन्जिनियरमा जोइन गर्नुभयो, 6 वर्ष नोकरी गर्नु 2009 त्यसपछि उहाँ चाहिँ एसबिएस स्पेसल बोट सर्भिस द रोयल नेभीमा जानुभयो र त्यस चाहिँ 10 वर्ष त्यहाँ नोकरी गर्नुभयो र उहाँ चाहिँ तपाईँलाई थाहा छ यो पाकिस्तानको बोट अब भनौँ न पिकमा अब चढ्ने क्रममा उहाँ लगायत 9 क्लाइम्बर्सहरूले ज्यान गुमाउनु पर्यो, एकदमै स्याड स्टोरी होइन। अहिले जहाँ चाहिँ तपाईँले फेसबुकतिर टिकटकतिर जानुभयो भने उहाँहरूकै अब उहाँहरूकै त्यो एउटा भनौँ न इतिहास बनाउनु भयो उहाँकै चर्चा छ, हामीले गर्नुपर्छ। हिजो चाहिँ क्विन्स कर्खा इन्जिनियरिङ मृत पार्क ब्यारेक्समा उहाँको चाहिँ मेमोरियल सर्भिस थियो, धेरै अब सर्भिङ अनि रिटायर साफहरू गुर्जियर भाइहरू पनि आउनुभएको थियो। अब त्यस्तै बेला यहाँ युकेमा भेट्ने, अरू बेला त सबै कामतिर हुन्छ, एक किसिम त्यो खुसी पनि लाग्यो त्यहाँ गएर भाइको चाहिँ जस मेमोरियल सर्भिसमा एटेन्ड हुन पाउँदा। हुन त उहाँ 2003 जोइन गर्नुभयो, 2003 डिसेम्बरमा जस्तो लाग्छ उहाँ जोइन गर्नुभएको, उहाँसँग काम गर्ने मौका त पाइएन, तर उहाँले जुन चाहिँ अब 6 महिना 6 दिनमा 14 चाहिँ
विश्वको चाहिँ 8,000 भन्दा माथिको हिमाल चढ्नुभयो. त्यो त रेकर्ड अब तोड्नुको लागि निकै टाइम लाग्छ जस्तो मलाई लाग्छ. गर्दा उहाँलाई पनि श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु. अघि हाम्रो प्रेम गा भाइको इमेल पनि यहाँ मलाई पठाउनु भएको थियो. एनआरएनएको चाहिँ अब अध्यक्ष हुनुहुन्छ. यो 26 तारिक कहिले उहाँको फ्युनरल डोरसेटमा भनेर भन्नुभएको थियो. त्यो र गर्दा त्यहाँ चाहिँ अनलाइनमा दर्ता गर्नुपर्छ भनेर पनि लेख्नु भएको थियो. मैले पनि त्यो क्लिक गरिनँ. त्यति साह्रो त्यहाँ अलिक त्यो खाए जस्तो मलाई लागेन. भयो भने उहाँसँग 1-2 मिनट पछि हामी कुराकानी गर्नेछौँ है. त ल त हरि भाइ, अरू पनि तपाईँको नयाँ नयाँ गीतहरू आओस् है. त अलिकति चर्चा पनि गऱ्यौँ यो अरुणको तिरै तिरै. तपाईँ त हिँड्नु भएको छैन होला होइन? तपाईँ अलि यङ हुनुहुन्छ.

हजुर हरि भाइ राइफेल तम्मा हुनुहुन्छ, मिठो गीत गाउनु भएको रहेछ भाइ, वेल डन। अनि अरू पनि गीतहरू यस्तै ल्याउँदै जानु होला है त। सम्भुजित बास्कोटा वरिष्ठ सङ्गीतकार हुनुहुन्छ, उहाँ स्वयं गीत पनि गाउनुहुन्छ, कम्पोज गर्नुहुन्छ, उहाँको एकदमै हिट गीतहरू छन्, राम्रो राम्रो गीतहरू पनि लेख्नुहुन्छ होइन। उहाँले कम्पोज गर्नुभयो गीत, राजु जिमीको चाहिँ शब्द रचनामा तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो यो गीत, अरुणको तिरे तिर। हजुर, यो खोलाको तिरे तिर हिँड्दा चाहिँ जो त्यो माछा हुन्छ नि होइन, त्यो असला माछाहरू खुब खान पाइन्छ, त्यो मारेर सुकाइरहेको हुन्छ नि त होइन, बास बस्दा खायो भने ओ यति मिठो हुन्छ त्यो अर्ग्यानिक होइन, रनिङ वाटरमा चाहिँ जस क्याच गरेको माछा तपाईँहरूले पक्का पनि खानुभएको होला। हजुर, 5:57 गइसकेको छ। अघि हाम्रो दिदीको इन्फर्मेसन अलिकति यहाँ म चाहिँ भिन्दै भनेछु, र 23 अगस्तभित्र चाहिँ उहाँहरूको डेड लाइन हो एटेन्डेन्सको चाहिँ कन्फर्म गर्नुपर्ने। थकाली वेलफेयर सोसाइटी युगेको चाहिँ फालो समर बिबिक्यू हुँदैछ यो वर्षको, र यहाँ केन्टमै हुँदै रहेछ सन्डे 30 अगस्तमा है, 30 अगस्तमा हुँदैछ यहीँ गोट मार्सम भिलेज हलमा, बिहान 11 बजेबाट बेलुकी 8 बजेसम्म उहाँहरूले गर्दै हुनुहुन्छ। क्यान्टोबरी रोड, यो क्यान्टोबरीको बिचमा पर्दो रहेछ, CT 47DR। एकदमै ठाउँ राम्रो जस्तो मलाई लाग्यो, अलिक त्यो एरिया त हिस्टोरिक ठाउँ हो नि त, म पनि कहिले कहिले त क्यान्टोबरी नगएको धेरै, त्यो समरतिर जाँदा यस्तो राम्रो त्यो ल्यान्डस्केप देखिन्छ, एकदमै मनपर्छ गर्दा जस त्यो ठाउँमा हुँदै रहेछ। दिदी थ्याङ्क यू भेरी मच, अघि मैले अलिकति मिस्टेक गरेछु, फेरि दिदीले यहाँ सचार पठाउनु भएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो दुई तिन दिनबाट यहाँ मलाई रुगा लागिरहेको छ, आज मेरो आवाज तपाईँले कस्तो सुनिराख्नु भएको छ, सधैँ चाहिँ रुगाले मलाई एकदमै साह्रो पार्थ्यो दुई तिन दिन, आज यसपल्ट चाहिँ एकदमै भिक्स दलेको दलेकी दलेको दलेको अलिकति चाहिँ साह्रो चाहिँ बनाएको छैन, यस ठिक ठिकै छ, र भिक्सले अलिकति काम पनि गरिरहेको छ, छुट्टी त बस्यो, छुट्टीमा के गरियो थाहै भएन, त्यतिकै बित्यो, केही पनि गरेन, र अलिकति जस किचनहरू सफा गर्छु यो गर्छु भनेको कुनै पनि काम गरिएन होइन, छुट्टी भने चाहिँ त्यतिकै बित्दो रहेछ। अनि घरमा एक्लै भन्छ, एक्लै बसेपछि त्यस्तै त हो नि होइन, मनमा के खेलिरहेको छ होइन, अनि कहिले त्यही मनले सोच्दा सोच्दा सोच्दा सोच्दा दुखी भइदो रहेछ कि, अनि फेरि अनेक किसिमको यो टिकटकतिर हेरेँ, त्यसले पनि कतिपय कुराहरू चाहिँ दुखी बनाउँदो रहेछ होइन, गर्दा कहिले काहीँ चाहिँ त्यो कुराहरू पनि ओहो नहेऱ्यौँ कि जस्तो लाग्छ, तर हेर्न मन लाग्छ होइन।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: फर्किएको बताउनु भएको छ। करिब 5.5 महिनापछि आज स्वदेश फर्किएका देउवाले कुनै शक्ति प्राप्तिका लागि नआएको पनि बताउनु भएको छ। स्वदेश फर्किए लगत्तै अपील जारी गर्दै उहाँले राष्ट्रिय एकता, लोकतन्त्र सुदृढीकरण र आफू युवा भावना सम्बोधन गर्न सक्रिय हुने प्रतिबद्धता पनि जनाउनु भएको छ। वर्तमान सरकार जनअपेक्षा पूरा गर्न असफल भएको र ताजा जनमतको कदर गर्न नसकेको आरोप पनि उहाँले लगाउनु भएको छ। युवा पुस्तामा देखिएको परिवर्तनको तीव्र र उनीहरूको मौन पीड़ालाई कांग्रेसले बुझेको भन्दै देउवाले बदलिदो समयसँगै पार्टीलाई पनि रूपान्तरण गर्दै लैजाने बताउनु भएको छ। पुराना पुस्ताको त्याग र बलिदानलाई नजरअन्दाज नगर्न भन्दै उहाँले पार्टीका कार्यकर्ताको मनोबल बढ़ाउन लागि पर्ने पनि अपीलमा लेख्नु भएको छ। संविधानको संरक्षण र संशोधन राष्ट्रिय सहमतिका आधारमा मात्र हुनुपर्ने भन्दै देउवाले लोकतन्त्र, संविधान र नागरिक अधिकारका लागि कांग्रेसले सम्झौता नगर्ने अडान पनि राख्नु भएको छ। 2033 सालमा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको स्मरण गर्दै देउवाले अहिले पनि मुलुकलाई सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता चाहिएको तर्क गर्नु भएको छ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई गैर कानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ। श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्नुभएको हो। बिना आधार पक्राउ गरिएको भन्दै बन्दी प्रत्यक्षीकरण आदेश थुनामुक्त जारी गर्न रिटमा माग गरिएको छ। बन्दी प्रत्यक्षीकरण रिटको सुनवाईका लागि भोलि पेशी तोकिएको छ। व्यक्तिगत गोपनीयता सम्बन्धी कसुरमा प्रहरीले श्रेष्ठलाई हिजो साँझ पक्राउ गरेको थियो। सरकार र लघुवित्त पीड़ित बीच 7 बुधे सहमति भएको छ। अर्थ मन्त्रालयमा भएको निर्णायक वार्तापछि लघुवित्त पीड़ितहरूले विगत लामो समयदेखि गर्दै आएको काठमाडौँ केन्द्रित आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। यही साउन 10 गतेदेखि देशैभरका पीड़ितहरूले राजधानी मार्च शुरू गरेका थिए। सरकारसँग पटक पटक भएका चरणबद्ध वार्ताहरू निष्कर्षविहीन बनेपछि आन्दोलन चर्किएको थियो। हिजो सरकारले निर्णायक वार्ताको आश्वासन दिए पनि सहमति हुन नसक्दा निराश बनेका केही पीड़ितहरूले माइतीघर मण्डलामा आत्मदाहको प्रयाससम्म गरेका थिए। सोही घटनापछि दबावमा परेको सरकारले आज पुनः वार्ता बोलाई सहमति जुटाएको हो। अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। आज दिउँसो सुदूरपश्चिम बाहेक अन्य प्रदेशका विभिन्न जिल्लामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनीको तराई भागका केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै कपिलवस्तुको रंगाईमा 110.8 मिलिमिटर वर्षा भएको छ। त्यस्तै दाङको गोराही, अर्घाखाँची, नवलपरासी लगायतका जिल्लामा पनि ठूलो पानी परेको छ। दिउँसो ठूलो पानी परेका क्षेत्र आसपासमा थप वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाको अनुरोध छ। यस्तै काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा पनि ठूलो पानी पर्ने सम्भावना छ। आज राति देशका अरू धेरै जसो ठाउँमा पनि वर्षाको सम्भावना छ। अब खबर फटाफट।
3: भूलागलाई सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले गति लिँदै हालसम्म मुलुकभरका 76 जिल्ला प्रशासनमा हुलाक मार्फत 2,47,000 राहदानी र 10.5 लाख सवारी लाइसेन्स ढुवानी, 8,700 राहदानी र 1,100 लाइसेन्स घर दैलोमै पुर्याइयो। बाजुराको बढी मालिका र रामारोशन क्षेत्रलाई जोडेर बढी मालिका रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय तत्काल खारेज गर्न सामुदायिक वन उपभोक्ता महासंघको माग। यो निर्णयले उपभोक्ता समूहको वनमाथिको अधिकार र स्थानीयको मानवाधिकार हनन हुने दावी। काठमाडौँ उपत्यकामा चोरी भएका 30 वटा मोटरसाइकल र 20 वटा स्कुटर सम्बन्धित धनीलाई बुझाइयो। सुरक्षित ठाउँमा पार्किङ गर्न र कागजात सुरक्षित राख्न ट्राफिकको आग्रह। मुस्ताङको छुसाङ कागबेनी 10 किलोमिटर सड़क निर्माण शुरू। आउँदो असार 24 सम्म काम सक्नुपर्ने गरी 28,87,00,000 ठेक्का। कञ्चनपुरको ब्रह्मदेवदेखि नेपाल चीन सिमाना तिङ्करसम्म जोड्ने 423 किलोमिटर लामो महाकाली करिडोरको काम अलपत्र। दार्चुलामा पर्ने 121 किलोमिटर मध्ये 18 किलोमिटर ट्र्याक खुल्ने बाँकी। 1.5 दशकमा 6 किलोमिटर मात्रै कालोपत्रे। भरतपुर खाने पानी बोर्ड पानी को महसूल नतिर्ने ग्राहक माथि कड़ा बन्दै बकेउता नतिर्ने को घर दैलो गर्ने देखि पानी को लाइन काट्न थालेपछि 1,500 परिवारले 1,55,00,000 तिरे।
2: अहिलेसम्मका

हजुर राजेशपाल राई र मिना राईले गाउनुभएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो, निकै लामो छ, सुनौ सुनौ लाग्ने, मलाई पनि एकदमै मनपर्ने गीत हो र मेरो जीवनसँग पनि मिल्छ। हुन त तपाईँले पनि स्कुल पढ्दा जोस् कतिपय स्कुल जानुभयो होला, कति स्कुल जान्छु भनेर चाहिँ होइन, अब फिल्म हलतिर जानुभयो होला। अब हाम्रो पालामा त्यति साह्रो थिएन, गाउँघरमा फिल्म भन्ने नै हुन्थेन। अब होइन अब दिनभरि बिहानभरि चाहिँ घाँस काट्ने अथवा कोदाली खन्ने, अब जे छ त्यो काम गरेर फेरि घरमा आएर हतार हतार खाना पकाएर स्कुल जाने त हो नि होइन। अब जुत्ता पनि हुन्थेन, खाली खुट्टा कुदेर जानुपर्ने र गर्दा निकै साह्रो थियो। तर त्यो गोल्डेन एज रहेछ, आजभोलि त्यो एकदमै, त्यति बेला अब केही मनमा चिन्ता पनि थिएन, कति बेला साथी भेटेर खेल्ने होइन, अब त्यति डन्डी खेल्ने हो, त्यसै त हुन्थ्यो। हाम्रो त अब बाक्सिला स्कुल हो, बासमानीमा 3 क्लाससम्म पढ्यो, त्यसपछि बाक्सिला स्कुल गयो, अनि तल चाहिँ स्कुल थियो, माथि चाहिँ डाँडा के हरेलो डाँडा, तपाईँहरू त्यो भेगबाट आउनुभएको भने तपाईँलाई पक्कै थाहा छ। अनि हरेलो डाँडामाथि गएर दिनभरि हामी चाहिँ डन्डी बो खेल्थ्यौँ अनि तिन पत्ती खेल्ने, अनि चाहिँ तल टङ टङ टङ टङ घन्टी बजेपछि फेरि घरमा कुद्दै आयो। अब त्यति बेलाको खाना के छ भने सिजनल खाना त हुन्छ नेपालमा होइन, अब जो चैत वैशाखतिर हो भने अथवा भनौँ न यो हिउँदको बेला हो भने त मकै त खाने हो, अरू बेला चाहिँ अब समरको बेला चाहिँ समरभन्दा पनि अब जस अब असार साउनमा त हुन्छ नि त धेरै खानेकुराहरू होइन, धेरै भेराइटिजहरू हुन्छ, त्यो खाइन्थ्यो। अनि खायो फेरि डोको बोकेर फेरि घाँस काट्नु गयो, त्यहाँ पनि फेरि अब अँध्यारो भइन्जेलसम्म चाहिँ डन्डी बिहे खेल्यो, के खेल्यो होइन, त त्यो रमाइलो थियो होइन। अब घरमा आमा बाउको एक्सपेक्टेसन कस्तो थियो होला, छोराले यो काम गर्दै कति सहज हुन्थ्यो होला भनेर भन्नुहुन्थ्यो, त्यही भएर गाली गर्नुभएको कारण चाहिँ त्यो रहेछ नि त होइन। आज चाहिँ यो यति काम गर्ने भन्ने एउटा चाहिँ हुन्थ्यो नि त, एउटा योजना हुन्थ्यो होला आमा बाउको, अब छोराछोरीले त्यसो नगरिदिएपछि त्यो हुन्थेन। गर्दा त्यो थियो आदरणीय श्रोताहरू, गर्दा स्कुल चाहिँ कोही बेला 3-4 हप्तै गइन्थेन, तर पास चाहिँ भइन्थ्यो है धन्ना। त्यति बेला त्यो दिमाग चाहिँ तिक्ष्ण थियो, किताब थिएन, त्यो सम्झना धेरै आउँछ। तर यतापट्टि धरानमा आएर चाहिँ दाई भाउजूसँग बस्यो होइन, एक किसिमको त्यो त्यस्तो भएन भनौँ न, बेला बेलामा फिल्म हेर्न त गइन्थ्यो होइन, अब एभ्री टाइम त हेर्न सकिँदैन थियो, पैसाको अभाव पनि थियो होइन, गर्दा त्यो जमाना। तर एक किसिमको रमाइलो त्यो सम्झेर, अहिले सम्झिँदा चाहिँ त्यो एजमा फर्किएर जान पाए हुन्थ्यो भन्ने त्यो लाग्छ। मैले धेरैलाई पनि सम्झिन्छु, तपाईँ के चाहनुहुन्छ भगवान्ले पुऱ्याइदिन्छु भन्यो भने म केटाकेटीतिर फर्कन चाहन्छु भनेर पनि भन्ने गर्नुहुन्छ त्यो होइन। त्यो भनेको एकदमै जस त्यो गोल्डेन एज रहेछ होइन, गर्दा कलेजको फेरि आफ्नै छ होइन, स्कुलको भने आफ्नै छ। एनिवे द्याट्स द्याट। हजुर यहाँ सबै सबैलाई वेलकम गर्न चाहिँ चाहन्छु। 5:12 गइसकेको छ, आज 5:28 जाँदा चाहिँ तपाईँहरूले WTO सुक्रिम राई र दिदी पद्मा हुनुहुन्छ, उहाँहरूसँग गरेको कार्यक्रम छड्के सलाम सुन्न चाहिँ सक्नुहुन्छ। यो एपिसोडमा उहाँहरू हुनुहुन्छ, उहाँहरूको समयको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। नूतन भूषालज्यू इजरायलबाट कार्यक्रम सुनिराख्नु भएको छ, थ्याङ्क यू भेरी मच हजुरलाई पनि। अनि भाइको गीत हामीले सुन्यौँ, कैलाश भाइले पनि मेरै विजयमा एउटा गीत भन्नुभएको रहेछ, थ्याङ्क यू। अनि नीता कोइराई बहिनी ग्रेसबाट एउटा गीत मगाउनु भएको छ, खेलमती लिम्बू दिदी र कैलाश भाइको लागि एउटै गीत म राख्न चाहिँ चाहन्छु, मन्त्र बिहानको भन्नुभएको रहेछ, दिदीलाई म यही राख्न चाहन्छु। अनि तारा प्रसाद चेमजङ दाजुले पनि सुन्दैछु है भनेर भन्नुभएको छ, दाई थ्याङ्क यू भेरी मच, आरामै हुनुहुन्छ होला। र अरूले पनि के गर्दै हुनुहुन्छ, तपाईँहरूको चाइल्डहुड कस्तो थियो, स्कुलले लाइफ कस्तो थियो, यसरी लेखेर पठाउनुहोस् न होइन, आफ्नो आफ्नो हुन्छ नि होइन। गर्दा मैले त कहिलेकाहीँ यहाँ सुनाइरहन्छु, कार्यक्रमतिर जाँदा पहिले पहिले कुराकानी गर्नुहुन्छ, मजा लाग्छ भन्ने पनि गर्नुहुन्छ, कति तपाईँहरूलाई जस झ्याउ पनि लाग्ला होइन, अब त्यो जमानाको भएको कारणले गर्दा त्यो कुरा पनि गर्न सकिन्छ। इन भए म आफूलाई भाग्यमानी पनि लाग्छ होइन, त्यो पहिला पहिलाको कुराहरू पनि जस पहिलाको जमाना पनि देखियो, अहिलेको नयाँ जमाना पनि देखियो। हुन त अब 20 इयर्स फ्रम नाउ फेरि टेक्नोलोजी भिन्दै हुन्छ, समय भिन्दै हुन्छ होइन, गर्दा त्यो छ आदरणीय श्रोता। अब यो चाहिँ 90s अब तिर भिन्दै थियो, तर अहिले हामी चाहिँ अब अहिले यहाँ आइसकेका छौँ, गर्दा यो बिचमा यति साह्रो टेक्नोलोजी चाहिँ जस टेक्नोलोजीले फर्को माऱ्यो कि तपाईँहरूलाई थाहा छ आदरणीय श्रोता। अब भने हाम्रो कैलाश भाइ र खेलमती लिम्बू दिदीले गीत राख्न चाहन्छु, सधैँ सधैँ बोल, गीत चाहिँ मन्त्र बिहानको, तर धेरै कलाकारहरूले गाउनुभएको यो गीत मलाई राम्रो पनि लाग्छ, भिजुअल पनि हेर्नुभएको, यो गीत राख्न चाहन्छु दिदी र भाइको लागि। त्यसपछि एउटा प्रोमो ब्रेक, अनि ब्युटिफुल गीत मगाउनु भएको छ निता कोइराई बहिनीले ग्रेजबाट, त्यो गीत सुन्छौँ, त्यसपछि हामी छड्के सलाममा कुराकानी गर्नेछौँ है त। अनि 6:28 जाँदा चाहिँ निर्मल पूजा एमबी हुनुहुन्छ, र उहाँको फ्युनरल भन्दा पनि जस उहाँको चाहिँ उभएको थियो यो मेमोरियल सर्भिस हिजो क्युजीमा, क्युजीकै सदस्य हुनुहुन्छ, मैले 6 वर्ष उहाँले नोकरी गर्नुभयो 2004-09 र हिजो त्यहाँ हाम्रो भेटघाट भएको थियो फ्यामिली मेम्बर्सहरू अनि हाम्रो साहबहरू गुरुजीहरू दिदीबहिनीहरूसँग, र उहाँलाई त्यहाँ ट्रिब्युट गरेको थियो र त्यहाँ गरेको कुराकानी अनि त्यहाँ ककरले के भन्नुभयो त्यो तपाईँहरूले आजको कार्यक्रममा सुन्नको लागि तयार हुनुहुन्छ होला, सुन्न पाउनुहुन्छ होला। फोटोले त्यहाँ फेसबुक पेजमा राखिसकेको छ। ल त कैलाश भाइ अनि खेलमती दिदीको लागि गीत राखेँ।
इन्जॉय गर्नु होला। हैव अ लवली इभनिंग।

लाग्छ। अस्ति नेपाली ओपन कन्सर्टमा पनि मन्त्र ब्यान्डले यो गीत गाउनु भएको थियो, तर अन्तमा ओएमजी लाइभ म्युजिकमा पक्का यो मुटु नै धड्कन एकदम धड्केको थियो होइन। धेरै श्रोताले यो गीतको पर्खाइमा हुनुहुन्थ्यो। इट वाज ब्युटिफुल।

0: Yes. Gorkha Radio. हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
0: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

अभिजित र अल्का याग्निक गाउँदै हुनुहुन्छ लवली सङ. हाम्रो बहिनी हुनुहुन्छ अनिता कोही राई बहिनी, ग्रेस लन्डनबाट उहाँले अनुरोध गर्नुभएको, मान्नुपर्छ आजको रोजालाई. इन्जोय द सङ बहिनी.

0: is Gorkha Radio.
1: Up, right, left. Left. Salute on the march. Left. Salute.
2: Up, two, three, four, five, down, three.
3: कार्यक्रम छड़के सलाम।
4: हजुर नमस्ते। कार्यक्रम छड्के सलामबाट म योगराज राईको साप्ताहिक कार्यक्रम तपाईँले सुनिराख्नु भएको छ। WO2 रिटायर्ड सुक्रिम राई अनि उहाँको प्यारा श्रीमती दिदी पद्मा राई हुनुहुन्छ। तेस्रो एपिसोडमा छौँ, उहाँकै निवास हेजमा यो कार्यक्रम रेकर्ड गरेका छौँ। 1976 ब्रिगेड अफ गोर्खाजमा भर्ती हुनुभएको धरान गोपा क्याम्पमा, र अहिले त बन्द भइसक्यो। अनि 1994 पेन्सन जानुभयो र उहाँहरू चाहिँ युकेमा 2006 आउनुभएको। बिस्तारै बिस्तारै हामी फकलेन वार्डतिर पनि प्रवेश गर्नेछौँ। सर फेरि वेलकम।
5: मलाई 50-50 थियो। मैले अब जीवनसाथी होइन, जीवनसाथी छोडिजानु मलाई साह्रो परेको थियो। मलाई होइन, अब के गर्नु पदमा, मैले जानै पर्छ होइन, जानै पर्छ, मैले केही त गर्नुपर्छ होइन। त्यस कारणले तिमी बस्दै गर, खुसी हौ होइन, तिमीलाई चिठी पत्र लेख्दै गर्छु। मलाई 3 वर्ष त हो, 3 वर्षको बादमा भइहाल्छ नि, हाम्रो भविष्य त बनाउनै पर्छ त हेर। त्यस कारणले तिमीले बुझिदेऊ भन्दाखेरि उसले पनि राम्रै भन्यो, ठिकै हो, तपाईँले जानुहोस्, सक्सेसफुली तपाईँको होस्, सक्सेस होस् भन्यो। त्यस कारणले मैले उसलाई छोडिआएँ माओलामा मामाकोमा बस्छ। त्यहाँदेखि म 3 वर्षको बादमा म आएपछि त्यहाँदेखि फेरि अर्कोतिर त्यहाँदेखि आसाम जानुपर्छ भने कि अनि हुन्छ भने त्यहाँदेखि आएँ त भर्ती हुन्छु हुँदिन मलाई थाहा थिएन होइन।
4: क्याम्पमा आउनुभयो,
5: क्याम्पमा आएँ, क्याम्पमा भर्ती हुँदाखेरि मलाई उसको याद आइरहेको थियो, मलाई
4: फोटो थियो होला नि,
5: हजुर
4: बोक्ने गरेको
5: पस थियो। अनि हेर्थेँ अब भर्ती भयो भने के गर्नु, फेल भयो भने के गर्नु, दुईपट्टि नै मलाई दोधार मन थियो। त्यहाँदेखि पछाड भर्ती भएँ त्यही मैले भने मेरो वेट त पुगेन नि मलाई, अरूमा ए ले वेट त पुगेन त,
4: क्याम्पमा पुगेन,
5: क्याम्पमा पनि पुगेन है। पहिला सजिलो थियो, अरूमा ए ले उमा पनि ए ले टिभीतिर के सबै ए ले सबैले मन परायो होइन, तर मेरो वेट चाहिँ पुग्दै भएन, 98 मात्रै पुग्यो हेर्नुहोस् है। भाइ बन्धुमा भर्ती भयो भने त्यस कारण
4: 50 होला,
5: 49
4: केजी हुनु पर्थ्यो नि त होइन,
5: हजुर। त्यहाँदेखि 110 हुनुपर्ने, 110 पाउन्डमै 98 पाउन्ड मात्रै पुग्यो त्यहाँदेखि। अनि होइन ठिकै छ, यो नाते पाउन त
4: उहाँ
5: खाना खानु थालेपछि एकदम बढ्छ होइन, ब्रिटिसको खाना खाएपछि भने गुरुजीले ठिकै छ म बढिहाल्छु नि भने, अहिले त कति दिन भोकै आएर पो त यहाँ त यस्तो भएको भने क्या।
4: घरबाट छुट्दा त हिँड्दै आउनु भयो होला होइन,
5: हिँडेर आयौँ
4: कति दिन हिँड्नु भयो,
5: तिन दिन
4: बाटोभरि उहाँकै सम्झना भयो होला,
5: सम्झना उतै सम्झना जहिले त्यसले उसको त भने।
4: अनि दिदी त्यो छुटेको दिन चाहिँ कस्तो लाग्यो त तपाईँलाई, भोलि जाँदै हुनुहुन्थ्यो एउटा होइन, मैले पनि त्यो कुरा भोगेकै कुरा हो, आमालाई छोड्दा बाबालाई छोड्दा होइन श्रीमतीलाई छोड्दा, तपाईँलाई चाहिँ कस्तो लाग्थ्यो उता गृहिणी उहाँको श्रीमतीलाई?
6: म पहाडमा छोड्नु भएको थियो उहाँले, उहाँको मामाला, हजुर, खोटाङ होइन सोबिङ,
5: भन न कस्तो लाग्यो मात्रै भन न।
6: अनि त्यहाँदेखि चाहिँ अब परिवार त सबै नै मेरो छ्यामाहरू नै हो, छ्यामाको भान्जा हो नि त, अब बिरानो चाहिँ हुनुहुन्न थियो। अनि यसो बेलुका चाहिँ मलाई नमिठो लाग्यो, बेलुका जब दिन ढल्किँदै गयो नमिठो लाग्यो र सायद म रुएँ होइन। रुँदाखेरि मेरो एकजना बहिनी छ अघि छ्यामाको छोरी रूपा, अहिले रूपा बहिनी, ऊ चाहिँ एकदमै बोल्ने क्या, एकदम तोता जस्तै बोल्ने, मिठो बोल्ने। अनि त्यो बहिनी चाहिँ अब अहिले अमेरिकामा छ। अनि किन रुनु भएको दिदी, नरुनुहोस्, दाजु थोडी न मर्नु जानु भएको पैसा कमाउनु जानु भएको भने क्या, सानो नानी, ऊ चाहिँ सायद 4 पढ्थ्यो होला, 3 क्लास कि 4 बोपुङमा पढ्थ्यो। त्यो रूपा बहिनी जब त्यो भने नि, किन रुनु भएको, थोडी न मर्नु जानु भएको, नरुनुहोस्, पैसा कमाउनु जानु भएको भने। अनि त्यहाँदेखि यसो सम्झे ठक्कै, अनि उहाँले भन्नुहुन्थ्यो क्या, पद्मा तिमी बस है, अब म भर्ती भयो भने भइहाले, नभए म तिमी हामी फेरि आसामै गएर गरी खाउँला भन्नुभयो क्या, उहाँले भन्नुभएको थियो। अनि त्यो सम्झे कि, अनि ढुक्क फेरि मेरो आँसुहरू चाहिँ बन्द भयो।
4: ए अनि साथीहरूले जिस्काउँथे होला नि सब, पहिलो भर्ती हुनुभन्दा अगाडि त त्यति बेला त कम्ती मान्छेले मात्रै एक दुईजनालाई त बिहा गर्थ्यो होइन, साथीहरूले के भन्थे त तिम्रो त बुढी छ सम्झना आएको छ भने जिस्काउँथे त्यो सेलेक्सनमा साथीहरूले उहाँहरूलाई थाहै थिएन,
5: उनीहरूले थाहा थिएन अनि जिस्काएन पनि एउटा
4: भन्दै भएन होला
5: भन्दै भनिन होइन जिस्किएन, तर म जस्तो अरू पनि कोही कोही गर्लफ्रेन्डहरू भएकोहरू एकदम नर्भस हुन्थ्यो त्यहाँदेखि अब के गर्नु ठिकै छ तपाईँको त गर्लफ्रेन्ड मात्रै छ मेरो त बुढियालाई छोडेर जाँदैछु भन्दै भने नि, त्यस कारणले त ठिकै छ। त्यसो भन्दाखेरि मैले त्यो धरानको त्यो एयरपोर्टमा हजार चढ्नु कस्तो साह्रो पर्यो है,
4: विराटनगरमा होला,
5: विराटनगरमा है चढ्नु कस्तो साह्रो, अब यसले झन् टाढो पुऱ्यायो है मलाई पनि,
4: अनि
5: काठमाडौँ भएछ, काठमाडौँ भएपछि कस्तो नराम्रो लाग्यो होइन,
4: त्यहाँदेखि चिठी लेख्नु भयो कि लेख्नु भएन,
5: लेखेँ नि
4: के लेख्नु भएको थियो,
5: होइन ल मैले भर्ती भएँ अब ल यस्तै छ यस्तै जान्छु अहिले हाम्रो टाइम छैन त्यस कारणले सानो छोटो अनि त्यही लेखेको थिएँ, तर उसले पाए पाएन आई डोन्ट नो होइन,
4: त्यहाँदेखि
6: पाएँ हजुर, तर धेरै समयपछि पहाडमा त अब
4: त्यो
6: डाकहरू भनौँ पोस्टम्यानहरू त्यति सुविधा हुँदैन,
5: हजुर फोटो चाहिँ पठाइएन,
6: एउटा फोटो पठाउनु भएको थियो रिक्रुटको, हजुर
5: त्यहाँदेखि युके काठमाडौँमा आयो, काठमाडौँमा विक्रम भवनमा बस्यौँ, त्यहाँदेखि फ्लाइट उड्ने बेला पनि मलाई नराम्रो लाग्यो कि हिल्ला भनेर कि, त्यहाँदेखि
4: त्योभन्दा अगाडि हवाइजहाज चढ्नु भएको थियो,
5: चढेको थिएँ म अब भान्जा भएँ,
4: ए हो पहिला त मलाई बस्नु भएको थियो नि त होइन,
5: त्यस कारणले भान्जा भएको हुनाले मलाई के सबै थाहा थियो होइन, हरेक चिज मलाई आर्मीको रुल केहरू सबै मलाई, पहिला म भान्जा बस्दाखेरिको मामाहरूसँग बस्दाखेरिको जस्तै मलाई फिलिङ भयो
4: है, तपाईँ त सबै लाउरेको दुःख देखिसक्नु भएको, दुःख हुन्छ भन्ने चाहिँ लागेन,
5: लाग्यो नि पहिला त, त्यसै गरेर हामी भर्ती नहुनेमा थियौँ होइन, तर पछि एउटा हाम्रो मेरो साथी जगत भन्ने छ अहिले एक वर्ष सिनियर भयो होइन, उसँग हामी सल्लाह गरौँ जाउँ हो यहाँ केही रहेनछ अब होइन केही छैन नेपालमा काम गरेर खाने ठाउँ छैन, बरु भर्ती हुँदै ठिक हुन्छ भन्यो क्या दुईजना सल्लाह,
4: तपाईँ तिनपल्ट लाग्नुभयो, तिनपल्टसम्म भर्ती नहुँदा हुन्छ नि मान्छेलाई ओहो भएन भन्ने हुन्छ, म पनि तिनपल्ट नभएको अब चारपल्टमा भएन भने त के गर्ने होला भन्ने लाग्थ्यो, तपाईँलाई त्यस्तो लागेन,
5: मलाई लागेन, म अर्कोपल्ट त त्यसै हुन्छु अलिक मोटेर हुन्छु भन्थ्यो क्या, वेट त नपुगेको त्यस कारणले यो त सिम्पल मैले भन्थेँ नि यो त सिम्पल हो नि ब्रिटिसको भात खाइ थालेपछि मोटिहाल्छ नि यो त वेट त एकदम पुग्छ भन्थ्यो कि, अरू बेला त पहिला पनि लोकलमा आएको लोकलमा आउँदाखेरि पुगेन होइन, अब एउटा गल्लामा आएको गल्लाले गल्लाको अब अर्काको छेउमा दुनियाँको छेउमा त अब नपुगेलाई लाँदाखेरि भाइ बन्धु पनि हुन्छ भन्थ्यो कि, त्यहाँदेखि मलाई लगेन होइन, तर नेक्स्ट टाइम चाहिँ मलाई त्यो उताति गरेर दियो होइन, दियो दिएर अनि मैले लेखिदिएको छु ल पास दिएको छु सुक्रिम ल राम्रो गर्नु, अब यहाँ चाहिँ तलतिर चाहिँ अब वर्ड चाहिँ वर्ड केही पनि होइन भन्नुभयो है, त्यो साहबले अरू एकदम राम्रो छ तिम्रो एकदम राम्रो छ भने,
4: तपाईँ त पहिला मलायमा बस्नुभयो, हङकङ त आउनु भएको थिएन नि त होइन,
5: हङकङ आएको थिइनँ मैले,
4: अनि हङकङ पहिलाचोटि पुग्दा चाहिँ कस्तो लाग्यो, हामी पनि झिलिमिली त्यस्तो बिल्डिङहरू कहिले नदेखेको है, हामीले यसो हेर्दा साह्रै रमाइलो लाग्यो, तपाईँलाई कस्तो लाग्यो, तर आजभोलि जस्तो हङकङ त्यसै पनि थिएन 1976 कुरा हो,
5: हङकङमा आउँदाखेरि हामीलाई राम्रै लाग्यो, अब ब्रेक डुटलाई हामी ब्रेक डुटहरूलाई बाहिर जानु नदिने होइन, बसेको बसेकै त्यो गोली हान्नु जाँदाखेरि मात्रै हेर्थ्यौँ बाहिर, गोली हान्नु जाँदा मात्रै हेर्थ्यौँ, त्यहाँदेखि अरू बेला हेर्नु दिन्थ्यो अनि उता त के गर्दा हुन्थ्यो अनि बाहिर जानै दिन्थ्यो, खालि बाहिर म बक्सिङ ट्रेनिङ गर्दाखेरि मात्रै त्यो जिमहरू त कता कता यसो हेर्थेँ, त्यहाँदेखि दिँदैन थियो होइन, बक्सिङ ट्रेनिङ गर्नु जाँदैछ मलाई,
4: ओके, अनि दिदीले चाहिँ चिठी लेख्नुहुन्थ्यो कि उहाँले लेखेपछि मात्रै उत्तर लेख्नुहुन्थ्यो,
6: पहाडमा चाहिँ अलिकति असुविधा नै थियो होइन, अब कि त चिठी लेखेर चिसा पानीमा पठाउनु पर्ने, अनि चिसा पानीको पोस्ट अफिसमा कसैले आएको छ भने कसैले ल्याइदियो भने
4: मात्रै,
6: त्यो चाहिँ अब त्यस्तो गर्दाखेरि दुई तिन महिना नै लाग्थ्यो भाइ, अनि आसाममा पनि त्यस्तै, म आसाममा बस्दाखेरि मेरो ससुरा जानुहुँदा पोस्ट अफिसमा मेरो छोराको चिठी छ भनेर भन्दा दिन, किनभने त्यहाँको सुविधा छैन गाउँ घरमा, अब बडपत्थर भनेको गाउँ नै हो, उता एउटा हटिया लाग्ने चाहिँ उसमा
4: आदरणीय श्रोता उहाँलाई धन्यवाद भन्दै अब यो बीचमा दुईवटा गीत सुनाउँ र त्यसपछि चाहिँ सेकेन्ड पार्टमा चाहिँ बाँकी कुराकानी हामी गर्नेछौँ।
3: कार्यक्रम छड्के सलाम, ईएफबीएस गोर्खा रेडियो।

0: यो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
4: गोर्खा रेडियो।

0: SBS Gorkha Radio. निश्चय नै यो बिएबएस गोर्खा रेडियो र तपाईँहरूले गीतहरू सुन्दै हुनुहुन्थ्यो। छोटो विश्रामपछि फेरि यहाँहरू सबै सबैलाई कार्यक्रम छड्के सलाममा वेलकम गर्न चाहिँ चाहन्छु। डब्लु टोलिटा सुक्रिम राई साहब र उहाँको श्रीमती पद्मा राई दिदीसँग कुराकानी गरिरहेका छौँ। एक्स गोर्खा हुनुहुन्छ, 1994 पेन्सन जानुभयो। साप्र दिदीलाई फेरि वेलकम,
1: धन्यवाद भाइ,
2: धन्यवाद।
0: अनि अब ट्रेनिङ डेपोर्टमा आउनुभयो साहब, अनि ट्रेनिङ चाहिँ कतिको साह्रो लाग्यो? ट्रेनिङ त्यति एक वर्षै हुन्थ्यो,
2: एक वर्ष भनौँ न, नौ महिना। मलाई ट्रेनिङ त्यति साह्रो लागेन किनकि अब सजिलै थियो, वेपन ट्रेनिङ, त्योहरू ट्रेनिङहरू, अब हाम्रो कति बेला होइन प्र्याक्टिसको ट्रेनिङ गर्नु थाल्यो, के गर्नु थालेपछि सजिलै लाग्यो, मलाई केही जस्तो लागेन।
0: एजुकेसन पढेँ
2: होइन, नेपालमा पढिनँ, इन्डियामा पढेँ, इन्डियादेखि फेरि नेपालमा पढेँ होइन, नेपालमा चिसा पानीमा पढेँ।
0: त्यति बेला त पढेँ, घर त कम्ती मात्र हुन्थ्यो, त्यसले गर्दा एजुकेसनमा तपाईँलाई प्रब्लम पर्दैन?
2: पढेन, सिम्पल नै थियो होइन, एजुकेसन पनि सिम्पल टेस्टले थियो अनि सजिलो नै थियो। कुद्नेहरू पनि ठिकै थियो, म राम्रै थिएँ, म म्याराथन रनर हो, त्यस कारणले नो प्रब्लम होइन। तर म टप त होइन, हामी खडेस होइन, खडेस कुदेँ होइन, तर सबभन्दा नामलेसीमा 16:44
0: भन्ने कम्पनी लेभल,
2: हामी चाहिँ कम्पनी लेभलमा, तर म त्यति राम्रो त होइन, तर रनर चाहिँ हो,
0: खटेस कुद्ने भनेपछि त्यति बेला त खतरा हो नि, त्यस्तै थियो त नेमलेसी,
2: नेमलेसी यस्तै नि। उकालो जाँदै म भेट्दिनँ थिएँ मान्छे होइन, रेकडुटमा, रेकडुटमा भनौँ, रेकडुटमा पनि रेकडुटमै कुदेको सबभन्दा पहिला, त्यहाँदेखि हाम्रो कम्पिटिसनमा 16:44 भन्ने चिज ऊ टपमा पुग्थ्यो नि, माथि गएर अनि तल झर्थ, तर म जहिले सेकेन्ड आइपुग्थेँ, कसरी लास्टमा चाहिँ म सेकेन्डमा आइपुग्थेँ भने, अब ओह्रालोमा चाहिँ, ओह्रालोमा चाहिँ अर्जु डराउँथ्यो होइन, म चाहिँ बिमार भएर मर्नु भन्दा छोरा मान्छे चाहिँ देखाएर मर भन्थ्यो क्या, म चाहिँ देखाएर मर्नु राम्रो हो, छोरा हो त भने देखाएर मर्नु, त्यही र त म भन्छु एक्सपेक्टेड आई डोन्ट लाइक भनेको, प्लेयर्स हो हार अनि म इज्जत गर्छु भन्छु क्या, म
0: दिने छोरा मान्छे भए,
2: छोरा मान्छे भए पार्ट खेल्नुपर्छ, सबै खेल्नुपर्छ, त्यहाँदेखि पनि हार्छ, हार्छ, हारोस् उसलाई एक्सेप्ट गर्नु, एक्सेप्ट गरिन्छ नि होइन, तर त्यो दर्शकबाट तपाईँबाट मारेर चाहिँ मलाई मन पर्दैन थियो।
0: ओके दिदी, अनि श्रीमान पल्टन जाँदापछि चाहिँ घरमा एउटा श्रीमतीले चाहिँ के कुराको अभाव हुँदो रहेछ? साथ त अब अवश्य अब साथ हुँदैन होइन, अरू चाहिँ के कुराको चाहिँ अलिक महसुस भयो तपाईँलाई?
1: साथ अब नहुँदाखेरि होइन, अलिकति खल्लो, तर पनि दिनभरि अब काममा व्यस्त भइन्थ्यो, मेरो पातहरू होइन, अब पहाडमा छोडेर जानुभएको थियो, पहाडमा पनि अब त्यही हो, घाँसहरू, त्यस्तै मेलो पातहरू होइन, बिहान उठाइदिए, दैनिक जीवन त्यही हो नि, उकालो ओह्रालो होइन, अनि अब आसाममा पनि त्यस्तै, झन् ठुलो खेती आसाममा,
0: त्यसले गर्दा
1: हजुर आसाममा पनि बसेँ हजुर,
0: भनेपछि घरमा सबै चिनिरहेको, त्यस्तो बुहारी, किनभने त्यति बेला त बुहारीलाई अलिक दुःख थियो, त्यो घरमा लिएको
1: छैन,
0: त्यो थिएन रहेछ,
1: थिएन थिएन, एकदमै खुसी
0: होइन, मेरो भनेर त्यसै ढुक्काउनु भयो
1: हजुर हजुर, त्यस्तो उहाँको कहिले जस्तो बेलुका भएपछि अलिकति याद आउँथ्यो, नभए त दिनभरि बिजी एकदम काममै, जस्तो अब अब जस्तो अब काम छैन भने पो मान्छेलाई होइन, त्यस्तो उहाँ पनि अब पहाडमा पनि त्यस्तै, अब सबैजना बस्ने त छैन हगि, बस्ने मेलो त छैन, सबै काममा व्यस्त, अब आसाममा पनि त्यस्तै, अनि त्यही बेलुका चाहिँ एकदम याद आउँथ्यो।
0: हङकङ पुलिससँग बक्सिङ खेल्नु भएको रहेछ है, त्यो बक्सिङ चाहिँ कसरी त्यही सिक्नु भएको हो?
2: हामीले त्यही सिक्नु होइन, जस्तै बक्सिङ खेल्ने भएपछि अनि त्यहाँ सेलेक्सन भयो, अनि सेलेक्सनमा
0: त्योभन्दा अगाडि केही खेल्नु भएको थिएन?
2: खेलेको थिइनँ मैले, अनि पछाडि हामी खेल्यौँ, अनि म अनि
0: सेलेक्ट
2: भएँ भनौँ न, सेलेक्ट भयो, अनि फेदर वेटकोमा चाहिँ म खेलेँ होइन, फेदर वेटमा खेल्दाखेरि म राम्रै खेल्थेँ होइन, राम्रै गरे, त्यहाँदेखि मेरो फेदर वेटको उसँग
0: यता ट्रेनिङ मिस हुन्थ्यो कि, कस्तो बेला चाहिँ ट्रेनिङ गराउँथ्यो? त्यो ट्रेनिङमा त अब सर्टेन अब त्यो टाइम टेबल
2: त्यो चाहिँ कसो गर्नु भन्दा, अरू बेला जस्तो ब्रेक भएको बेला चाहिँ अब एक घन्टा दुई घन्टा गरेर बेलुका 2 बजीतिर हामीले ट्रेनिङ गराउँथ्यो, ट्रेनिङ गराएपछि अनि राम्रै भयो त्यहाँदेखि आफू आफस्ता आफस्तामा हामी ट्रेनिङ गर्थ्यौँ होइन एक्सर्साइज गर्थ्यौँ ट्रेनिङ गर्थ्यौँ अनि पछाडि मैले त्यहाँ फेदर वेटकोमा सबभन्दा पहिला खेल्ने म हो
0: होइन
2: पुलिससँग खेल्यौँ अनि म 107 केजीको थिएँ 7 पाउन्डको थिएँ ऊ चाहिँ 22 पाउन्डको खेल्छस् भनेको हुन्छ भने खेलेँ अनि मैले जितेँ भनौँ न
0: चाइनिज अपोनेन्टलाई जित्नु भयो
2: हजुर जितेँ अनि सबै खुसी भयो अनि म बक्सिङको चाहिँ सायद वर्ल्डमा मलाई दिएको भए च्याम्पियन हुन्थे वर्ल्ड च्याम्पियन मसँग टेक्निक छ सबभन्दा पहिला बक्सिङको चाहिँ के छ भने सबभन्दा फिटनेस मोस्ट इम्पोर्टेन्ट
0: अनि आर्ट पनि होला है जो कहिले त बक्सिङ खेल्न सक्दैन
2: अनि जोसिलो पनि हुन्छ अनि बक्सिङ खेल्ने मान्छेको दुइटै हात चल्नुपर्छ सबभन्दा सेकेन्डमा अनि टेक्निक अनि फास्ट एन्ड हिट पक्का त्यो गर्छ भने चाहिँ मलाई मलाई नम्बरहरूसँग ठुल्ठुलो छ नम्बरहरूसँग खेल्थ्यो कसैले छुँदैन थियो यसरी गरेपछि होइन यस्तो यस्तो कहिले छुएन है मैले छुँदैन थिएँ किनकि हाउ डु डिफेन्स क्या डिफेन्स कसरी अनि गर्नुपर्ने वाट इज द डु एन्ड डन अस्ति मैले यहाँ सिकाइदिएँ वा गर्दै थियो भन्दै थियो क्या अनि यहाँ बक्सिङ जस्तै त्यो मान्छेले यसो गर्छ नि त्यो गर्नेलाई त बुङ्की बुङ देखेको गऱ्यो भने यसो गरेर देखेको गऱ्यो भने त रिङ्गट चलेर ढलिहाल्छ नि त्यो त गुड चान्स हो त्यो त भने त्यस्तो गर्दै नगर्नु
0: यो चाहिँ स्टामिना हुनु पर्यो
2: त्यस कारणले जहिले पनि भाटक बुटुक कन्टिन्यू दिन सक्छ भने कन्टिन्यू 10 पल्ट देखेको गऱ्यो भने त्यो मान्छे ढल्छ नै ढल्छ त्यो मेरो प्रिन्सिपल थियो कि
0: तपाईँ सानो मान्छे छिटो हुनुहुन्थ्यो
2: कसैले मलाई ढाल्दैनै थियो त्यस कारणले
0: पहिलोचोटि खेल्दै हुनुहुन्छ डर चाहिँ कति लागेको थियो त फर्स्ट
2: लागेन मलाई डिफेन्सिभ मलाई थाहा थियो है डिफेन्सिभ कसो गर्नुपर्छ मलाई यहाँ आउँदैन आउँदैन थियो तपाईँ हानेको यसो गरी पठाएपछि त्यो जान्थ्यो यसो गरेर त्यो मान्छेले यसो यसो गर्छ नि त होइन वर्ल्डमा मैले देखेँ होइन बक्सिङ खेलेको अस्ति मैले यहाँ भने नि त जिममा यसरी हुन्छ यसरी पो यसरी पनि वा हाउ डु गेट दिस वान भन्यो आई डिड प्र्याक्टिस भन्छ नि प्र्याक्टिस चाहिँ गर्नुपर्छ त्यस कारणले यसो गर्नुपर्छ यसो गर्नुपर्छ डिफेन्स न लाइक दिस न यसरी गर्नु यसरी होइन यसो गर्दै नगर्नु खुल्ला खुल्ला गर्नु उसले हान्नु बित्तिकै फ्याट फ्याट फ्याट जस्तै यता यता आउँदैछ भने फ्याट गर्न यसरी गयो भने छुँदै छुँदैन नि त्यो कहाँ त यसो गरेपछि हान भने जस्तो नि किपुङ हान्यो हेरिङट चलेर ढलिहाल्दैन ल यसो गर्नेलाई त म त गर्छ भने चाहिँ फिटनेस चाहिँ हुनुपर्छ फिटनेस चाहिँ मोस्ट इम्पोर्टेन्ट है फिटनेस चाहिँ छ भने सबभन्दा प्र्याक्टिस फिटनेस अनि
0: रोक्नु भएन
2: देखै गरेर ढलेपछि अब ढल्यो नि ऊ नर्भस भइहाल्छ नर्भस भएपछि अर्कोपल्ट आउँदा फेरि अर्कोपल्ट उसले नर्भस चाहिँ बनाइसकेपछि केही पनि लाग्दैन
0: अनि रेक्रुटमा त जित्नु भयो त्यसपछि खेल्नु भयो कि खेल्नु भएन कम्पनीमा आएर
2: कम्पनीमा आएर मैले खेलेँ
1: फ्यामिलीवालामा
2: कोच सकेको आएको 5 दिनमा खेलेको है फेरि केटाहरूले ढालेन मलाई ढालेन है जितेन तर एउटाले मलाई पोइन्टमा मात्रै जित्यो
0: कम्पनी लेभलमा खेल्नु
2: कम्पनी लेभलमा पोइन्टको उमा क्या कम्पनीको पोइन्टको उमा खेल्यो उनीहरूले चाहिँ प्र्याक्टिस गरेको पहिल्यैदेखि फिटनेस पुगेन म चाहिँ कोचबाट आएको त्यति बेला अब खेल्नु कि यसले टुआइसीलाई क्या टुआइसीले कस्तो भने टुआइसी थियो
0: कोचबाट आएपछि चाहिँ तपाईँ अझै फिजिकली फिट हुनुहुन्थ्यो होला नि त अलि त कोचमा पनि फिजिकली फिट
2: तर प्र्याक्टिस पनि हुनुपर्छ नि त्यो कोचको फेर फिजिकली फिट भएन जस्तो तपाईँको पन्चहरू पनि क्या जाँदाखेरि ठाक्नु हुँदैन क्या त्यो पनि हुनुपर्छ क्या
0: कोच पछि आएर पनि कम्पनी लेभलमा जित्नु भयो
2: जितिन त्यसमा चाहिँ फाइनलमा हारे
0: रनर
2: अप मात्रै भए होइन
0: चुटाइ चाहिँ कतिको खाइयो त कोही बेला दिन्छ कोही बेला आफूले पनि त खाइन्छ नि त होइन
2: त्यो चाहिँ यस्तो हुन्छ चुटाइ चाहिँ बरु कम्पनीसँग खेल्दाखेरि त भाइहरूले अघि दियो तर त्यो केही पनि हुँदैन त्यो ग्लोभले गर्दाखेरि त्यति हुँदैन चल्छ त्यति नै हो
0: ढल्यो कि
2: ढलेन
0: पोइन्टले
2: कसैले पोइन्टले मात्रै हार्यो एकजना भाइले जित्यो नि त अरूले अरूले चाहिँ ढाल्दै 5 कम्पनीलाई ढाल्दै जानुपर्ने नि त जित्दै जानुपर्ने अनि लास्टमा अनि एकजना हाम्रो कम्पनीको भाइले चाहिँ मलाई जित्यो
0: हुन्छ साप र दिदीलाई फेरि यो एपिसोडमा धेरै धन्यवाद भन्न चाहन्छु र चौथो एपिसोडमा चाहिँ उहाँले ढाल्नु भएको छ त्यहाँबाट हामी सुरु गर्नेछौँ है त साप
2: हुन्छ
0: हाम्रो सुक्रिम साप र दिदीलाई धेरै धन्यवाद र बक्सिङ खेल्दै हुनुहुन्थ्यो कम्पनी लेभलमा र उहाँले ढाल्नुभयो र पछि ढालेर पनि पोइन्ट सिस्टममा चाहिँ उहाँ चाहिँ जित्न सफल हुनु भएन रहेछ त्यहीबाट हामी चौथो एपिसोडमा कार्यक्रमलाई अगाडि बढाउनेछौँ हस्त अर्को हप्ता भेटौँला कार्यक्रम छड्के सलाममा
3: अप राइट लेफ्ट लेफ्ट command. Let's salute.
4: One, two, three, four, five, down, three. कार्यक्रम छड़के सलाम.

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભનહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ કાંગ્રેસના સભાપતિ શેરબહાદુર દેવાલે નેતા બનેર નભઈ આમ નાગરિકો હૈયતમાં મુલુકો સેવા ગર્ન મુલુક ફર્કિએક બતાઉનુ ભાકો છ કરીબ 5.5 મહિના પછી સ્વદેશ ફર્કિએકા દેવાલે કુનૈ શક્તિ પ્રાપ્તિકા લાગી નઆએકો પની બતાઉનુ ભાકો છ સ્વદેશ ફર્કિએ લગતઈ અપીલ જારી ગર્દઈ ઉહાલે રાષ્ટ્રીય એકતા લોકતંત્ર સુદૃઢીકરણ ર આફુ યુવા ભાવના સંબોધન ગર્ન સક્રિય હુને પ્રતિબદ્ધતા પની જણાઉનુ ભાકો છ વર્તમાન સરકાર જનઅપેક્ષા પૂરા ગર્ન અસફળ ભએકો ર તાજા જનમતકો કદર ગર્ન નસકેકો આરોપ પની ઉહાલે લગાઉનુ ભાકો છ યુવા પુસ્તામાં દેખીએકો પરિવર્તનકો તીવ્ર ચાહના ર ઉનીહરુકો મૌન પીડાલાઈ કાંગ્રેસલે બુઝેકો ભંદઈ દેવાલે બદલીદો સમયસંગઈ પાર્ટીલાઈ પની રૂપાંતરણ ગર્દઈ લઈજાને બતાઉનુ ભાકો છ પુરાનાકો પુસ્તાકો ત્યાગ ર બલિદાનલાઈ નજરઅંદાજ નગર્ન ભંદઈ ઉહાલે પાર્ટીકા કાર્યકર્તાકો મનોબલ બઢાઉન લાગી પર્ને પની અપીલમાં લેખ્નુ ભાકો છ સંવિધાનકો સંરક્ષણ ર સંશોધન રાષ્ટ્રીય સહમતિકા આધારમાં માત્રે હુનુપર્ને ભંદઈ દેવાલે લોકતંત્ર સંવિધાન ર નાગરિક અધિકારકા લાગી કાંગ્રેસલે સમજૌતા નગર્ને અડાન પની રાખ્નુ ભાકો છ 2033 સાલમાં બીપી કોઈરાલા રાષ્ટ્રીય મેલમિલાપકો નીતિ લીએર સ્વદેશ ફર્કિએકો સ્મરણ ગર્દઈ દેવાલે અહિલે પની મુલુકલાઈ સર્વપક્ષીય રાષ્ટ્રીય એકતાકો આવશ્યકતા ચાહિએકો તર્ક ગર્નુભયો આફુ પક્ષીય રાષ્ટ્રીય ભેલાકો સંદર્ભ પારેર દેવા સ્વદેશ આઈપુગ્નુ ભએકો છ ર આ લગતે ઉહાલે સંદેશ જારી ગર્નુ ભએકો છ ખાસમાં દેવા યહી બેલા ફર્કનુકો સંદેશ કે હુન સક્છ વિશ્લેષક મોમરામ ખનાલ
3: अब शेरबहादुर देउवाको जुन आगमन भएको छ यो आगमनसँग दुई तिनवटा कुराहरू चाहिँ जोडिएका छन् एउटा अदालती प्रक्रिया एक पटक न्यायिक निरूपण भइसकेको कुरालाई फेरि त्यसलाई चाहिँ कोट्याइएको छ मात्रै होइन त्यसलाई चाहिँ अझ गिजोल्ने र बिथोल्ने प्रयास भएको छ दोस्रो काङ्ग्रेसको चाहिँ जुन पुरानो नेतृत्व हो जो अपदस्थ भएको थियो विशेष महाधिवेशनबाट त्यो अपदस्थ भएको नेतृत्वले चाहिँ एक ढङ्गको त्राण पाएको छ र त्यसलाई चाहिँ देउवाको आगमन आफ्नो चाहिँ भेला र सर्वोच्च अदालत को चाहिँ सुरुबाटै त्यो मुद्दालाई फेरि हेर्ने जुन प्रकारको चाहिँ निर्णय भएको छ यी तिनवटै निर्णयले गर्दाखेरि राजनीति चाहिँ नयाँ भनिए पनि त्यो पुरानै राजनीतिको चाहिँ भद्दा स्वरूप अहिलेको सरकारको काहीँ न काहीँबाट चाहिँ अलिकति सकारात्मक चाहिँ संकेत बिना चाहिँ देउवाको आगमन भइरहेको छैन त्यसकारणले यी तिनैवटा कुराहरू चाहिँ मलाई के लाग्छ भने जेएनजी आन्दोलनको जुन स्पिरिट भनेर भनिएको थियो त्यसमा चाहिँ भएको एउटा प्रतिक्रान्ति जस्तो पो देखिएको छ अहिले
4: सरकारले अलिकति सजिलो नबनाइकन देउवा आउने हिम्मत सायद गर्नुहुन्थेन होला यहाँको आशय सायद त्यही होला सरकारको स्वार्थ कहाँनिर जोडिन्छ यहाँनिर
3: राष्ट्रपालाई के लाग्छ भने जुन नयाँ कम्युनिस्टहरू त त्यसै पनि पुराना चाहिँ नेतृत्व पुराना दलको नेतृत्वमा छन् र उनीहरूमा रूपान्तरणको कुनै पनि गुन्जास देखिँदैन उनीहरू आफै क्षयीकरणतिर छन् र त्यो साङ्गठनिक रूपमा असाध्यै कमजोर भएर गएका छन् र उनीहरूको अहिले फेरि नेपाली राजनीतिमा आउने र फेरि चाहिँ उनले विन ओभर गर्ने त्यो सम्भावना पनि छैन मात्रै नेपाली काङ्ग्रेसको एउटा इतिहास लोकतन्त्रसँग जोडिएको र नयाँ नेतृत्व आइसकेपछि त्यसमा केही नेपाली काङ्ग्रेस चाहिँ बाँच्ने र त्यसले चाहिँ आफूलाई चाहिँ अगाडि बढाउने र लोकतान्त्रिक बाटोलाई फराकिलो पार्ने एउटा मात्रै चाहिँ विकल्प त्यही नै हो अहिले अरूको कुनैमा पनि त्यो विकल्प देखिँदैन त्यसैले त्यसलाई नै चाहिँ समाप्त पार्नका लागि काहीँ न काहीँ चाहिँ यो षड्यन्त्र भएको छ भन्ने देखिन्छ
4: मुख्य प्रतिस्पर्धी यदि राष्ट्रपाको भयो भनेदेखि काङ्ग्रेस हुन्थ्यो
3: एकदमै त्यसमा पनि त्यो पनि सुधारिएको काङ्ग्रेस भनौँ न त्यो देउवाको काङ्ग्रेस त हुन्न त्यो हुँदा पनि हुँदैन त्यो भेला गरे पनि केही हुँदैन र देउवाले जतिसुकै अब नेपाली राजनीतिमा पैसा र शक्तिको चाहिँ जुन स्रोत उनीहरूले चाहिँ खर्च गर्थे त्यसबाट पनि अब नेपाली राजनीति गत सालको भदौ 24 गतेबाट नेपाल नितान्त चाहिँ अर्कै ठाउँमा चाहिँ गएको छ र राजनीतिक मनोविज्ञान पनि चाहिँ असाध्यै धेरै चाहिँ स्खलित भएको छ त्यसको नैतिकता स्खलित भएको छ राजनीतिक विचारधारा त छँदै छैन त्यसमाले अरू दलहरूको चाहिँ त्यो डर त्रास पनि चाहिँ एकदमै बढेर गएको छ मनोवैज्ञानिक रूपमा नेपाली राजनीति छ्यात विच्छेद भएको छ त्यसकारणले राजनीति नै छैन राजनीतिको नाममा अराजनीति जति बेला चाहिँ हाम्रो देशले अभ्यास गर्न थालेको छ र यसको परिणाम चाहिँ मलाई के लाग्छ भने त्यो शेरबहादुर देउवाको नेतृत्वमा अथवा चाहिँ कम्युनिस्ट पार्टीहरूका हिजोका चाहिँ प्राउढ नेताहरूको चाहिँ नेतृत्वमा अब यो तङ्ग्रिने सम्भावना म देख्दिन
4: काङ्ग्रेसभित्र अब के होला देउवाको आगमनपछि
3: मलाई लाग्छ देउवा समूहले चाहिँ आफ्नो पार्टी गठन गर्नु अथवा त्यसले चाहिँ मलाई अदालतको पनि के लाग्छ भने अदालतले कुनै पनि हिसाबमा जे जस्ता प्रमाणहरू र जे जस्तो त्यो पार्टीको आन्तरिक चाहिँ वैधानिकता कम्पोजिसन पार्टीको चाहिँ विधान र हाम्रो चाहिँ दल सम्बन्धी व्यवस्था र त्यो दल सम्बन्धी व्यवस्थालाई चाहिँ व्याख्या गर्नका लागि निर्वाचन आयोग यी सबै कुराहरूलाई चाहिँ हेर्दाखेरि अदालतले अन्यथा फैसला गर्ने स्थिति छैन तैपनि नेपालमा के छ भन्दाखेरि अदालतबाट हिजो राजनीतिक दलहरूका विभाजनहरूलाई समेत तोकेर प्रधानमन्त्री फलानु हुने भनेर तोकेर गरेका फैसलाहरू पनि छन्। अब त्यसलाई हेर्दाखेरि अब फैसला कता जाला भन्ने त आफ्नै ठाउँमा छँदैछ। तर मलाई लाग्छ
2: विश्लेषक मोमराम खनालसँगको विस्तृत कुराकानी कार्यक्रम शुक्रबार बहसमा सुन्न सक्नुहुनेछ। हवस् त, खबर यति नै। नमस्कार।
5: BFBS Gorkha Radio.

0: हजुर एसडी योगी र अञ्जु पन्तले गाउनुभएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो. हामी थर्ड आवरमा प्रवेश गरेका छौँ. इन्जोय गर्दै हुनुहुन्छ होला. त्यो गर्मी पनि छ अहिले. यो किचनतिर खाना पकाउँदै रेडियो पनि सुन्दै हुनुहुन्छ होला. वेलकम ब्याक भन्न चाहन्छु. छ बजेर नौ मिनट गएको छ. हाम्रो समष्टि तुलाचन दिदीले एउटा ब्युटिफुल म्यासेज पठाउनु भएको रहेछ. तर सरप्राइज सरप्राइज उहाँको गीत चाहिँ यहाँ मैले पाउन सकिनँ. दिदी लिङ्क पठाइदिनुहुन्छ भने त्यो गीत चाहिँ म डेफिनेटली राख्नेछु है त. हजुर तर उहाँको मेसेज चाहिँ म डेफिनेटली प्ले गर्नेछु. एकदमै रेडी छ. एक दुईजना हाम्रो श्रोताको यहाँ चाहिँ टेक्स्ट आएको छ, म पढेर सुनाउनेछु. हाम्रो ललित साप र सती दिदीको पनि यहाँ टेक्स्ट छ, म पढ्छु. र डियर भाइ नमस्कार भन्नुभएको छ. साप र दिदीलाई पनि नमस्कार भन्न चाहन्छु. आज निकै दिनपछि हजुरको मिठो प्रस्तुति सुन्न पाउँदा यो चाहिँ खुसी लागेको छ. कार्यक्रम एकदमै रमाइलो भइरहेछ भन्नुभएको छ. साप्रदीलाई धेरै धेरै धन्यवाद. भाइ कार्यक्रमको सुरुमै स्वर्गीय प्रवीण गुरुङको गीत सुन्न पाउँदा र हजुरले बाल्यकालको कुराहरू सुनाउँदा हामीलाई पनि आफ्नै गाउँघरमै पुगे जस्तो महसुस भयो. हामी जस्ता पुरानो पुस्ताको मानिसहरूको लागि त झन् निकै रमाइलो र भावुक क्षण बन्यो भनेर भन्नुभएको छ. सापको पनि धेरै धेरै होला हजुर. यस्तो कुराहरू यो सेयर गर्दा किसिमको आनन्द पनि आउँछ. सापलाई पनि त्यही राखेको रहेछ. दिदीलाई पनि थ्याङ्क यू भेरी मच. यही नै त हजुरको विशेषता हो. सबै पुस्तालाई समेटेर कार्यक्रमलाई आफ्नोपन दिनुहुन्छ. त्यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद. हस् त सबैको हरेक पल सुखमय रहोस् भनेर भन्नुभएको छ. र साप्रदीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु. र डियर भाइ तल लेख्नु भएको छ सबै ठिकै छ हजुर. जस्तो जस्ट ब्याक फ्रम फ्यामिली हलिडे टिम अफ 13 पिपल. वाउ कहाँ जानुभएको थियो. धेरै तिन पो हुनुहुँदो रहेछ हजुर. 13 पिपल भने चाहिँ रमाइलो पक्का पनि गर्नुभयो होला. साँपलाई पनि धेरै धेरै धन्यवाद दिन चाहिँ चाहन्छु है त. अनि हाम्रो देवेन्द्र गुरुङज्यू लेख्नुहुन्छ. अघि मैले बाक्सिलाको हरेलो डाँडाको कुराकानी गरेको थिएँ र उहाँले सुनिराख्नु भएको रहेछ. उहाँको गीत पनि एकदमै रेडी छ. त्यो गीत पनि हामी सुन्नेछौँ. उहाँ लेख्नुहुन्छ, नमस्कार योगजी, तपाईँको सुन्दर प्रस्तुति साहुको मेलोबाट सुनिरहेको छु है भनेर भन्नुभएको रहेछ. थ्याङ्क यू भेरी मच. तपाईँको इभिनिङ ड्युटी हो कि डे ड्युटी हो. डे ड्युटी हो भने त अब सक्ने बेला पनि भयो होला होइन. तपाईँले हरेलो डाँडा भनेर भन्नुभयो. यो हरेलो नामको डाँडा चाहिँ मेरो गाउँ सङ्खुवास सभामा पनि छ भनेर जानकारी गराउन चाहे है भनेर भन्नुभएको रहेछ. ओहो हरेलो डाँडा कस्तो याद आउँछ. त्यहाँबाट यस्तो राम्रो चाहिँ सिन देखिन्छ कि हाम्रो चाहिँ तलतिर स्कुल अनि तलतिर चाहिँ अब बजार होइन. अब बुधबारे बजार त्यहाँबाट तल चोखुम यतापट्टि सिम्पानी यता वारिपारि साह्रै रमाइलो डाँडा छ. र यसो हेर्दा त त्यो त पक्का हलिडे जाने ठाउँ जस्तो पनि लाग्छ कि आजभोलि सोच्दा. भनेको अब हाम्रो नेपालको प्रत्येक ठाउँ नै एउटा हलिडे स्पट जस्तो लाग्छ यहाँ अहिले युकेमा बस्दा त होइन. यदि समय मिल्यो भनेर उहाँले यो गीत भन्नुभएको छ. यो तपाईँको गीत चाहिँ म अलि पछि सुनाउँछु. हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु. अनि होमा लिम्बुज्यू हुनुहुन्छ र उहाँले पनि यहाँ एउटा गीत मगाउनु भएको जस्तो मलाई लाग्यो. त्यो गीत पनि हामी सुन्नेछौँ है त. हजुर छ बजेर बाह्र मिनट गइसकेको छ. आज छ बजेर 28 मिनट जाँदा चाहिँ तपाईँले सुन्न सक्नुहुन्छ. हाम्रो निर्मल पूजा एमबी भाइको चाहिँ त्यहाँ जस मेमोरियल सर्भिस भएको थियो हिजो. त्यहाँ रेकर्ड गरेको कुराकानी. अनि जस हाम्रो क्याप्टेन सुमन घले भाइ हुनुहुन्छ. उहाँको नम्बरै उहाँले चाहिँ यो लजी पढ्नु भएको थियो त्यो छोटो. अनि त्यसपछि हाम्रो क्याप रिटायर हाम्रो मेजर एक बहादुर गुरुङ साहब हुनुहुन्छ. उहाँ चाहिँ एक्सक्युजीको सदस्य हुनुहुन्छ. गर्खा मेजर उहाँसँग गरेको कुराकानी पनि तपाईँले सुन्न सक्नुहुन्छ. धराने भेला हुँदैछ आदरणीय श्रोता. सेप्टेम्बर 5 तारिकको दिन 11:30 बजेबाट राति 10 बजेसम्म स्प्रिङ वेस्ट एकाडेमी फेल्थाममा तपाईँहरू जान सक्नुहुन्छ. फुड ड्रिङ्क्स तम्बोला राफल लाइभ म्युजिक अनि डान्स छँदैछ. धराने भेलामा तपाईँहरू जान सक्नुहुन्छ. म चाहिँ इनफ्याक्ट त्यहाँ चाहिँ लास्ट विक इयर पनि जानुपर्ने त्यतिकै भयो. यसपटक चाहिँ त्यहाँ दुईवटा कार्यक्रम हुँदैछ. वेडिङमा पनि जानुपर्नेछ. नजिकै रहेछ त्यहाँ दुईवटै प्रोग्राम चाहिँ जस यसपटक चाहिँ एटेन्ड गर्ने मौका चाहिँ मिलेको छ आदरणीय श्रोताहरू. अनि अर्को जानकारी थुप्रै थुप्रै छ र यो आउँदो शनिबार हुने कार्यक्रमको कुराकानी गर्नु पर्दा चाहिँ यो आउँदो शनिबार चाहिँ हुने कार्यक्रम चाहिँ हुँदैछ र यो चाहिँ सङ्खुवा सभा समाज युकेको वार्षिक भेटघाट हुँदैछ र 15 अगस्त पर्सिको दिन हो. एम्पायर हल अल्डरसटमा है त. 10 बजेबाट कार्यक्रम आरम्भ हुन्छ र तपाईँहरू जो आउनुहुन्छ त्यो दिन भेटाउँला है त. र सङ्खुवा सभाको चाहिँ चेयरम्यान लगायत सबै सबैले आमन्त्रण गर्नुभएको छ. तपाईँहरू चाहिँ पक्का पनि त्यहाँ जानको लागि रेडी हुनुहुन्छ होला होइन. त्यहाँ सांस्कृतिक नृत्य लाखे नाच कविता हाकपारी यु नेम इट सबै कुरा चाहिँ त्यहाँ पाउन सक्नुहुन्छ. 10 बजेबाट कार्यक्रम आरम्भ हुन्छ. हजुर यति भन्दै हाम्रो समष्टि दिदीको चाहिँ म यो भोइस मेसेज यहाँ प्ले गर्न चाहन्छु. उहाँ के भन्नुहुन्छ त दिदी. थ्याङ्क यू भेरी मच यो भोइस मेसेजको लागि हजुरलाई.
1: हेलो योग भाइ नमस्ते एन्ड वेलकम ब्याक टु योर ब्युटिफुल गोधुली प्रोग्राममा. धेरै पछिको ग्यापमा तपाईँको आवाज सुन्न पाउँदा एकदमै खुसी लाग्यो. यसो भन्दै गर्दा अरूले चलाउनु भएको प्रोग्राम पनि उत्तिकै राम्रो थियो है. तर पनि गोधुली भन्ने बित्तिकै योग भाइको आवाज अनि त्यो मिठास, त्यो अर्ग्यानिक कुरा चाहिँ सबैले एक्सपेक्ट गरेको जस्तो मलाई लाग्छ. एन्ड थ्याङ्क यू सो मच फर अनाउन्सिङ आवर समर बार्बेक्यू प्रोग्राम जुन चाहिँ 30 अगस्तमा हुँदैछ थकाली वेलफेयर सोसाइटीको. यही प्रोग्रामबाट म पनि हाम्रो सबै थकाली परिवारलाई आमन्त्रण दिन चाहन्छु. आउनुहोस्, रमाइलो गरौँ अनि माया साटासाथ, कुराकानी साटासाथ, धेरै पछिको भेटघाट रमाइलो गरौँ है त. अनि तपाईँको प्रोग्राम सुन्दैछु, एकदमै मिठो मिठो गीत लगाउनु भएको छ. एक दुईवटा कुरा भनिहाल्नु मन लाग्यो. तपाईँले सुरुमा नै अशोक दर्जीको नयाँ मुभी पार्वतीको गीत लगाउनु भएको थियो दिदी भाइको सम्बन्धी. ओ माई गड, मैले त्यो मुभीको टिजर हेरेँ, यस्तो मन छुने, यस्तो आँसुई निस्क्यो के त्यो त्योमा देखाइएको त्यो गीतलाई कसरी प्रेजेन्ट गरेको छ भनेर. मैले अशोक बाबुलाई सानै बच्चादेखि नै फलो गरिरहेको थिएँ. कस्तो मान्छे, कस्तो बच्चा, कस्तो ठाउँमा आइपुगिसक्यो, कति इम्प्रुभ भएको छ, हरेक कुराले उसलाई साथ दिएर यहाँसम्म ल्यायो. र अब यो मुभीको लागि पनि नीता ढुङ्गाना र अशोक दर्जीको यो मुभीको लागि धेरै धेरै शुभकामना दिन चाहन्छु, धेरै राम्रो होस् भनेर. अनि अर्को एउटा कुरा चाहिँ मेरो योग भाइलाई चाहिँ रुगाखोकीको कुरा प्लस अलि मुड डाउन भएको जस्तो कुरा सुन्दा ओ माई गड है. जिन्दगीमा मानिसहरू तपाईँलाई सुन्नुहुन्छ, कति इन्करेज हुनुहुन्छ, तपाईँलाई संसारबाट सुनिरहेको हुन्छ नि त. अनि वाउ, योग भाइ कस्तो रमाइलो कुरा गर्नुहुन्छ भन्छ. तर हरेक मान्छेको आफ्नो पर्सनल लाइफ, प्रोफेसनल लाइफ हुन्छ होला होइन भाइ. त्यही भएर तपाईँले कस्तो आनन्दले सेयर गर्नुभयो कि तपाईँको हलिडे कसरी बित्यो भनेर. एन्ड द्याट क्यान ह्यापन, मैले बुझ्छु एउटा ह्युमन बिइङलाई अप्स एन्ड डाउन्स हुन्छ. तर प्लिज हामी योग भाइलाई त्यस्तो मुड डाउन भएको चाहिँ सुन्न चाहन्नौँ. त्यस कारणले तपाईँ ब्याक हुनुभएको छ. अब तपाईँको श्रोताहरूले तपाईँलाई धेरै पर्खिरहेको थियो. अब फेरि तपाईँको आवाज सुन्दै हामी पनि खुसी हुन्छौँ अनि तपाईँको आवाज सुनाउनमा तपाईँ अझै धेरै मोटिभेसन हुनुहोस्, मोटिभेट हुनु भनेर शुभकामना दिन चाहन्छु. र मेरो भाइको मुडलाई अपलिफ्ट गर्नको लागि चाहिँ जिन्दगी ना मिलेगा दोबारा भन्नेको गीत बजाइदिनुहोस् है. अनि म त त्योमा मजाले उफ्रिन्छु है. थ्याङ्क यू भाइ, ह्याभ अ लवली लवली विक. एन्ड अब तपाईँको प्रोग्राम सुन्नलाई आतुर छु. थ्याङ्क यू समस्ती दिदी कोलचेस्टरबाट. बाई बाई.
0: हजुर दिदी, धेरै धेरै धन्यवाद तपाईँको सल्लाह सुझावको लागि पनि. थ्याङ्क यू भेरी मच भन्न चाहन्छु, मच एप्रिसिएटेड भन्न चाहन्छु. दिदीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. र तपाईँको दोस्रो गीत, त्यो गीत मैले पाइनँ अनि तपाईँले फेरि दोस्रो पठाउनु छ, त्यो चाहिँ अलिकति रेडी छैन. अहिलेलाई भने अभयर स्टिम इन्जिन्सले मगाउनु भए गाउनु भएको यो गीत तपाईँलाई मनपर्छ होला, यो गीत सुनाउँछु. त्यसपछि एकछिनमा त्यो अर्को गीत चाहिँ सुनाउँछु है दिदी. त्यसपछि एउटा प्रोमो ब्रेक, प्रोमो ब्रेक पछि भने हाम्रो देवेन्द्रज्यू हुनुहुन्छ, उहाँको गीत सुन्नेछौँ. र त्यसपछि भने हामी निर्मल पूर्जा एमबी भाइको हिजोको चाहिँ मेमोरियल सर्भिसको बारेमा कुराकानी गर्नेछौँ.

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

0: हजुर, श्रीमान श्रीमती उदय र मनिला सोताङले गाउनुभएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। अब भने हामी कुराकानी गर्नतर्फ लागौँ र हिजो चाहिँ क्विन्स कर्खा इन्जिनियर्स इन्भिक्टा पार्क ब्यारेक्समा चाहिँ हाम्रो निर्मल पूर्जा एमबी भाइ हुनुहुन्छ, एक्स क्युजीकै सदस्य हुनुहुन्छ, 6 वर्ष नोकरी गर्नुभयो, त्यसपछि उहाँ चाहिँ जो स्पेसल बोट चाहिँ सर्भिसमा जानुभयो, त्यहाँ 10 वर्ष नोकरी गर्नुभयो। र तपाईँहरूलाई सबैले थाहा भएको कुरा हो, गत जुलाई महिनाको 30 तारिकमा यो पाकिस्तानको ब्रोट पिकमा उहाँ चाहिँ अवलास पहिला उहाँ लगायत 9 जना आरोहीहरूकोले चाहिँ ज्यान गुमाउनु पर्यो र हिजो चाहिँ भाइको त्यहाँ चाहिँ जो मेमोरियल सर्भिस थियो र त्यहाँ रेकर्ड गरेको कुराकानी तपाईँले दुईवटा पार्टमा सुन्न सक्नुहुन्छ। सुरुमा चाहिँ मेजर खड्का बहादुर गुरुङ गोर्खा मेजर हुनुहुन्छ क्युजीको, उहाँको एकदमै छोटो स्पिच छ र त्यसपछि क्रमशः अरू साहबहरूको पनि स्पिच सुन्दै जानुहुनेछ। हिजोको स्पिचमा निर्मल पूर्जा एमबी भाइलाई सम्झिँदै उहाँले के भन्नुभयो त?
1: हाम्रो परिवार पल्टन सबैजना एकै ठाउँमा आएर हाम्रो भाइलाई सम्झिने, एट द सेम टाइम ग्यादर करेज एमङ्स्ट अस टु इन्स्योर द्याट वी लिभ टु द स्ट्यान्डर्ड हि लेफ्ट एन्ड सेलिब्रेट हिज लाइफ। वी विल कन्टिन्यू द सेरेमनी नाउ एन्ड एट द एन्ड अफ इट ऑल अफ यु विल हेभ एन अपर्च्युनिटी टु गो एन्ड पे पर्सनल ट्रिब्युट टु वन अफ आवर लेजेन्डरी ब्रदर निम्स भाइ।
0: हजुर, उहाँ हुनुहुन्थ्यो क्विन्स गोर्खा इन्जिनियर गोर्खा मेजर मेजर खड्का बहादुर गुरुङ साहब। र अब भने क्युजीको पण्डित हुनुहुन्छ पण्डित प्रेम प्रसाद गैरेज्यूले चाहिँ के भन्नुभयो त भाइको बारेमा, त्यस सम्बन्धी कुराकानी म यहाँ सुनाउँदैछु।
2: आज हामी शोकाकुल र व्याकुल छौँ, हिजोसम्म हाम्रा अगाडि हामीसँग बोल्ने हाँस्ने परस्परमा दुःख सुख बाँड्ने अङ्कमाल गरेर आत्मीयता प्रकट गर्ने हाम्रा ती विश्व प्रसिद्ध पर्वतारोही, एक नक्षत्र एक तारा वफादार जेहेन्दार परोपकारको निष्ठा र संकल्प बोकेका अनुशासित जीवनलाई आत्मसात गर्ने साहसी निम्स निर्मल पूर्जा क्युजीका साहसी पूर्व सैनिक थिए। अब उनी हामीसँग छैनन्, उनी हिमालमै उदाएका हुन् र हिमालमै अस्ताए। जुन उचाइमा उनी रमाउँथे अब उनी त्योभन्दा माथि पुगेर वैकुण्ठमा बसेर ती आफ्ना साना नानीहरू परिवार र संसारलाई सन्देश दिइरहेका होलान्। तपाईँहरू पृथ्वीमा सुन्दर समाज निर्माण गरेर बस्नुहोस्, म हिमालभन्दा माथिबाट हेरिरहनेछु, संसारलाई प्रेरणा दिइरहनेछु। नजायते म्रियते वा कदाचिन नायं भूत्वा भविता वा न भूय अजो नित्यौ शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे। आत्माको न जन्म आउँछ न मृत्यु, यो अजन्मा नित्य शाश्वत र सनातन छ। शरीर नष्ट भए पनि आत्मा नष्ट हुँदैन, त्यसैले दिवंगत आत्माप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माले परम शान्ति प्राप्त गरोस् हाम्रो हार्दिक प्रार्थना छ। ओम शान्ति। बासांसि जीर्णानि यथा विहायो नवानि गृह्णाति नरोपराणि तथा शरीराणि विहाय जीर्णा नन्याति समयाति नवानि देही। जसरी मानिसले पुराना लुगा त्यागेर नयाँ लुगा लगाउँछ, त्यसरी नै आत्माले पुरानो शरीर त्यागेर अर्को नयाँ शरीर धारण गर्छ। यही सनातन सत्यलाई स्मरण गर्दै हामी दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ र उहाँको आत्माको चिर शान्तिको कामना गर्दछौँ। ओ
0: हजुर, विश्व कृति माने भाइ निर्मल पूर्जा एमबी निम्स दाईको चाहिँ कुराकानी तपाईँले सुनिराख्नु भएको छ, पण्डित ज्यूको स्पिच हामीले सुनिसकेका छौँ। र अब भने क्याप्टेन सुमन घले साँप हुनुहुन्छ र उहाँले चाहिँ उहाँको युलोजी पढेर सुनाउँदै हुनुहुन्छ। स्मरण रहोस्, उहाँले चाहिँ क्युजीमा 6 वर्ष नोकरी गर्नुभयो, त्यसपछि 10 वर्ष चाहिँ उहाँले स्पेसल बोट सर्भिस रोयल नेभीमा उहाँले चाहिँ नोकरी गर्नुभएको थियो। अब उहाँको नम्बरी क्याप्टेन सुमन घले साँपले उहाँको eulogy पढेर सुनाउँदै हुनुहुन्छ, त्यो म यहाँ सुनाउन चाहन्छु।
3: We come together not just to mourn a loss but to celebrate a life that we define what it means to be human. Nirmal Purja MBE non worldwide as NIMS Dai was for me and Intake 2003 a humble numbery with a cheeky sense of humor. He was the fearless mountaineer. He stood on top of the world, a soldier, a Gurkha, a special boat service operator. Who looked at the highest peaks on earth and showed us that with discipline, heart, and determination, nothing is impossible. His life was one of service, courage, and inspiration, a life that touched millions and proved what can be achieved through belief and relentless commitment. Nims often said, always believe in yourself. And if you have a vision, execute it. Nothing is impossible. When faced with doubts or impossible odds, his answer was simple. Giving up is not in the blood, sir. Born in Nepal's Meghdi district on 25th of July, 1983, Nims carried the resilience of his homeland throughout his extraordinary journey. In 2017, he led the Gurkha Everest expedition, placing 12 serving Gurkhas on the summit, a tribute to his roots and comrades. In 2019, through Project Possible, he shattered records by climbing all 14 8,000 meters peak in 6 months and 6 days. Today, the mountaineering community, the military family, Nepal, and countless admirers around the world mourn the loss of Nirmal Purja MBE. A visionary, a pioneer, one of the greatest mountaineer of our generation. Though his journey here has ended, his spirit and legacy remains with us. As the saying goes on, some birds are not meant to be caged. The feathers are just too bright. Rest in peace, Nims Thai, among the mountains you love so deeply. Om Shanti.

0: हजुर, यति बेला हाम्रो क्युजीको चाहिँ सदस्य हुनुहुन्छ निर्मल पूर्जा एमबी भाइको बारेमा उहाँको वीरताको कुराकानी चाहिँ सुनिरहेका छौँ अनि उहाँकोले पुर्याउनु भएको योगदानको कदर गरिरहेका छौँ। उहाँ हामीसँग हुनुहुन्न तर हामी उहाँलाई चाहिँ सम्झिरहेका छौँ, श्रद्धाञ्जली अर्पण गरिरहेका छौँ। अब भने मेजर एक बहादुर गुरुङ साहब हुनुहुन्छ, उहाँ चाहिँ एक्स क्युजीको गोर्खा मेजर पनि हुनुहुन्छ, अहिले मेस्टोन गोर्खा नेपालीज कम्युनिटीको अध्यक्ष पनि गरिराख्नु भएको छ र हाम्रो निम्स चाहिँ उहाँको भदैजी ज्वाइँ पढ्नुहुँदो रहेछ, यसको बारेमा हामीले कुराकानी गरेका छौँ र उहाँको स्पिच म प्रस्तुत गर्न चाहन्छु र त्यसपछि अन्तमा चाहिँ क्युजी कमान्डेन्ट साहबको छोटो स्पिच छ त्यो म राख्नेछु।
1: नातैले भन्दाखेरिमा मेरो निम्स चाहिँ भदैनी ज्वाइँ हो र मेरो भदैनी सूची अन बिहाफ अफ फ्यामिली अफ द लेट निर्मल पूर्जा एमबी आई वुड लाइक टु एक्सटेन्ड माई सिन्सियर ग्राटिट्युड टु ऑल अफ यु फर जोइनिङ अस हियर टुडे at the home of Queenskirk engineer Maystone to honor and pay tribute to an extraordinary man, Nirmal Purja, who touched the life of so many people around the world. Nirmal, known as Nims Dai, tragically lost his life on Broad Peak, Pakistan on 30th of July 2006, while he was pursuing the passion, courage, and spirit of adventure that defined much of his remarkable life. I am deeply grateful for your presence this evening. Your support, friendship, and respect mean a great deal to his family, friend, and all those who had privilege of knowing Nirmal. Behalf of Maystone Gurkha Nepalese community, I would like to extend my sincere thanks to the commanding and Gurkha Major of Queen's Gurkha Engineer for kindly allowing to those who reside within the local community to gather here today. Finally, as we stand here together to honor and remember an exceptional individual, Nirmal Purja, our thought and prayer are with his wife, my niece, Mrs. Suchi, and his four-year-old daughter, Mani, and his close family during this extremely difficult period.
0: हजुर, हाम्रो मेजर एक साहब हुनुहुन्छ र उहाँले आफ्नो व्यक्तिगत तर्फबाट, आफ्नो परिवारको तर्फबाट अनि चाहिँ कम्युनिटी लिडर हुनुभएको कारणले गर्दा कम्युनिटीको तर्फबाट पनि उहाँलाई चाहिँ श्रद्धाञ्जली अर्पण गर्दै हुनुहुन्थ्यो, सम्मान प्रकट गर्दै हुनुहुन्थ्यो। र भने अन्तमा चाहिँ क्विन्स गोर्खा इन्जिनियरको कमान्डेन्ट हुनुहुन्छ लेफ्टिनेन्ट कर्नल सोन पार साहबको स्पिच राख्दैछु र उहाँ चाहिँ 36 इन्जिनियर रेजिमेन्टको सिओ अनि क्युजी कमान्डेन्ट पनि हुनुहुन्छ। उहाँको स्पिच म यहाँ सुनाउँदैछु।
2: Nims Dai changed the standard. He showed us that excellence is a choice made every day in every single action that we take. His life is a challenge to all of us, young or old, junior or senior. Do not settle, stop waiting, and start becoming the person that you know you can be. We will celebrate him by rising to that challenge, and in his memory, I ask each and every one of you to push your limits, sharpen your characters, and make your own mark on history, as Nims did. Nims, you will never be forgotten. May your spirit forever stand amongst Nepal's greatest heroes on the highest peaks where courage meets the sky.
0: हजुर, उहाँ हुनुहुन्थ्यो लेफ्टिनेन्ट कर्नल सोन पार साहब, उहाँ चाहिँ क्युजीको कमान्डान्ट हुनुहुन्छ र उहाँको स्पिच सुन्दै हुनुहुन्थ्यो। अब यो बिचमा चाहिँ दुईवटा गीत सुनौँ र वीर गोर्खाली सम्बन्धी नै गाएको गीतहरू राख्नु पर्ला र त्यसपछि भने हाम्रो क्याप्टेन सुमन घल्लीसँग अनि हाम्रो मेजर एक साहबसँग म सेकेन्ड पार्टमा चाहिँ कुराकानी गर्नेछु।

0: रेडियो हो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
0: त्यसलाई सहेर नबसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
0: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
0: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
2: PFPS. PFPS. PFPS. PFPS.

0: BFBS Gorkha Radio.
1: हजुर, आदरणीय श्रोताजी, यो बिएफएस गोर्खा रेडियो नै हो। अहिले तपाईँहरूले बिएफएस सम्वाद सुनिराख्नु भएको छ। यो छोटो विश्रामपछि यहाँहरू सबैलाई वेलकम गर्न चाहन्छु। निर्मल पूर्जा एमबिए भाइ एक्सक्युजीको सदस्य हुनुहुन्छ, उहाँलाई सम्झिरहेका छौँ। अनि उहाँसँग चाहिँ जस अब हिमाल चढ्न जानुभएका 9 चाहिँ हुनुहुन्छ, उहाँहरूलाई पनि सम्झिरहेका छौँ। पाकिस्तानको ब्रोड पिकमा गत जुलाई महिनाको 30 उहाँहरू चाहिँ अवलान्समा परेर उहाँले ज्यान गुमाउनु भएको हो, जुन कुरा तपाईँहरूलाई विदितै भएको कुरा हो। अब अहिलेलाई भने हाम्रो मेजर एक बहादुर गुरुङ साहब हुनुहुन्छ, उहाँ चाहिँ क्युजीको एक्स गर्खा मेजर अनि मेस्टोन गोर्खा नेपालीज कम्युनिटीको अध्यक्ष पनि हुनुहुन्छ। अनि हाम्रो निम्स पूर्जा भाइ चाहिँ उहाँको भदैनी ज्वाइँ पढ्नुहुन्छ, उहाँ एकदमै क्लोज रिलेटिभ हुनुहुन्छ र यसै सम्बन्धी कुराकानी गर्नेछौँ। एक साहब नमस्कार हजुरलाई।
2: भाइ धन्यवाद।
1: अब हाम्रो निर्मल पूर्जा भाइ, उहाँले इतिहास बनाउनु भयो, एउटा हामीले उहाँलाई सम्झिरहेका छौँ, सम्मान गरिरहेका छौँ, तर यति चाँडै यस्तो कृति बनाएर हामीलाई छोडेर जानुहुन्छ भन्ने कस्तो सोचेको थियो भने?
2: यो एकदमै अनएक्सपेक्टेड कुरा हो भाइ। अब हामीले यस्तो कुरा यो एजमा उहाँको कति अरू एमहरू थियो होला, कति अब गोलहरू थियो होला, त्यो एचिभ गर्नको लागि बाँकी नै थियो। त्यसैले गर्दा यति अर्ली एजमा यसरी हामीसँग अब भनौँ न हामीलाई छोडेर जानुभयो, एउटा ट्राजिक अब एक्सिडेन्टमा परेर भनौँ न एभलान्समा परेर। त्यसैले गर्दा हामी सबैलाई एकदमै दुःख लाग्छ, तर यो एकदमै अनएक्सपेक्टेड हजुर
1: दुःख लाग्दो कुरा छ। तर उहाँले यत्रो हिस्ट्री बनाएर जानुभयो, त्यो एउटा सबै हाम्रो नेपालीहरू गोर्खालीहरूको लागि एउटा प्राउडको मोमेन्ट पनि हो नि त होइन?
2: यो त एब्सोल्युटली गोर्खालीको मात्रै नभएर हाम्रो अब नेपालीको लागि, नेपाली मात्रै नभएर हामी सबै भनौँ न विशेष गरेर अब जो मिलिट्री ब्याकग्राउन्डबाट आउनुभयो उहाँहरूले चाहिँ अब जति ट्रेनिङ गर्नुभयो त्यो ट्रेनिङ पाइसकेपछि जब हामी माथि अलिकति पिकमा पुगिन्छ, अर्थात् आफ्नो भनौँ न लाइफको पिकमा पुगिन्छ, त्यतिखेर चाहिँ एचिभ गर्नुपर्ने कुरा सबै गर्दा चाहिँ हामी सबैलाई चाहिँ यति प्राउड लाग्छ कि यति खुसी लाग्छ कि त्यसको सीमा नै छैन भन्नुपर्छ भाइ।
1: अघि तपाईँले उहाँको बारेमा छोटो स्पिच दिनुभएको थियो, मैले रेकर्ड पनि गरेको छु, अगाडि सुनिसकेका छौँ, म अलिकति भावुक पनि हुन्छ होला भन्नुभयो। अभियसली अभियस रिजन तपाईँको चाहिँ फ्यामिली कनेक्सन पनि रहेछ होइन?
2: एब्सोल्युटली, उहाँको निर्मल भाइको चाहिँ ससुरा चाहिँ मेरो जेठान हुनुहुन्छ। त्यति मात्रै नभएर हामी एउटै क्लासमा एउटै स्कुलमा पढेको, अनि भर्ती पनि सँगै भइयो, त्यसपछि फेरि ट्रेनिङ डेपोमा पनि आएर एउटै सेक्सनमा ट्रेनिङ गरेर त्यस्तो भएको हुँदाखेरिमा चाहिँ हामी सो कनेक्टेड। तर अहिले छोरी अनि अब हाम्रो ज्वाइँ, त्यसमा चाहिँ अवश्य पनि उहाँहरू हामीसँग कनेक्ट हुने नै कुरा आयो, त्यसैले गर्दा एकदमै कनेक्टेड हजुर।
1: उहाँसँग कतिको काम गर्ने मौका पाउनु भएको थियो अनि अलिकति त्यो अनुभवहरू सोध्न मन लाग्यो साहबलाई?
2: निर्मल भाइ चाहिँ म क्युजीमा आउँदाखेरिमा उहाँ चाहिँ 2004 आउनुभएको, त्यसैले गर्दा म त्यतिखेर भर्खर मात्रै कमिसन भएको थिएँ, र उहाँसँग थोरै अब भनौँ न उहाँ स्यापर, हामी अब ट्रुप कमान्डरहरू थियौँ होला, त्यतिखेर छोटो काम गरियो। त्यसपछि विशेष काम चाहिँ क्लोजली काम चाहिँ हेरिक 7 हामी सबै सँगै डिप्लोय भएको।
1: उहाँको अब त्यो रेकर्डर हेर्दा त उहाँ एकदमै साहसी व्यक्ति हुनुहुन्थेछ। अब मैले त त्यति क्लोजली काम गर्न पाइनँ, अघि सिओ साहबले पनि त्यही कुरा उठाउनु भएको थियो होइन, कमान्डर साहबले पनि
2: अवश्य त्यतिखेर त्यो यङ भनौँ न एज ए स्यापरको रूपमा उहाँ आउनुभएको थियो। उहाँको जोस जाँगर भिन्दै किसिमको थियो, त्यो भिन्दै किसिमको जोस जाँगरले नै अहिले विश्वमा एउटा कीर्तिमान कमाउनु भयो। अवश्य पनि उहाँ चाहिँ भनिन्छ अब हुने बिरुवाको चिल्लो पात भन्ने जस्तै एक्ज्याक्टली उहाँले चाहिँ त्यो देखाउनु भएकै हो।
1: अब सम्पूर्ण कम्युनिटीको तर्फबाट अनि गोर्खाचलको तर्फबाट उहाँ अनि उहाँको फ्यामिलीलाई के भन्न चाहनुहुन्छ सर, आज हामीले यहाँ दुःखको घडीमा उपस्थित भएका छौँ?
2: म एज ए कम्युनिटी मेस्टर्न गोर्खा नेपाली कम्युनिटी प्लस यो अब एक्स क्विन्स गोर्खा इन्जिनियरको गोर्खा मेसरको नाताले अब हामीले जति पनि अब दिनुपर्ने यो दुःखको घडीमा अहिले दुःखमा जो फ्यामिली हुनुहुन्छ उहाँहरूलाई सक्दो मद्दत गर्छौँ। अहिले करेन्ट जिएम साहबले पनि सक्दो मद्दत गर्नु कोसिस गर्नुभएको छ, अवश्य गर्नुहुन्छ, साथसाथै हामी पछाडिबाट सहयोग चाहिँ अवश्य दिनेछौँ हजुर।
1: हुन्छ साहब, धेरै धेरै धन्यवाद, उहाँको बारेमा एक दुई शब्द बोलिदिनु भयो, धेरै धेरै धन्यवाद छ।
2: योग भाइ तपाईँलाई पनि धेरै धेरै धन्यवाद, यस्तो दुःखको बेला यदि अब इभिनिङमा आएर हामी सबैलाई अर्थात् यो म्यासेज संसारभर पुर्याउन खोज्नु भएको छ, तपाईँको जुन कार्य छ एकदमै सराहनीय कार्य छ, तपाईँ पनि क्विन्स गोर्खा इन्जिनियरको नाताले क्युजीको टाइल लाएर आउनुभएको छ, तपाईँलाई जस्तो फिल भएको छ प्रोबेबली हामी सबैलाई त्यही फिल भएको छ, हामीले एउटा यस्तो इन्डिभिजुअललाई गुमाएका छौँ जुन इन्डिभिजुअल चाहिँ अब हाम्रो भनौँ न कति वर्षसम्म जन्मदैन होला, तर जे होस् उहाँहरूको अब अहिले दुःखमा हुनुहुन्छ, यो दुःख घडीलाई चाहिँ पार गर्नको लागि भगवानले सधैँ साथ दिउन् भन्ने त्यही प्रार्थना गर्दछौँ हजुर।
1: अब भने हाम्रो क्याप्टेन सुमन घले साप भाइजे भने पनि होइन उहाँसँग म कुराकानी गर्दैछु। हाम्रो निर्मल पूर्जा एमबी उहाँको नम्बरै हुनुहुन्छ र उहाँलाई सम्झिरहेका छ, सम्मान गरिरहेका छौँ र उहाँले नै आज कार्यक्रम लिड गर्नुभएको थियो, उहाँको बारेमा उहाँले बोल्नु भएको थियो। अलिकति नम्बरीसँग बिताएको कुराहरू म सोध्न चाहन्छु। ल सुमन भाइ नमस्कार।
3: गुरुजी थ्याङ्क यू भेरी मच। सर्वप्रथम तपाईँलाई द क्विन्स गोर्खा इन्जिनियर्समा तपाईँलाई हजुरलाई स्वागत छ अनि आजको प्रोग्राममा तपाईँ आइदिनु भएकोमा धेरै धन्यवाद भन्न चाहन्छु गुरुजी।
1: अब नम्बरीको बारेमा त्यहाँ भनिरहँदा अगाडि तपाईँलाई दुःख अवश्य लाग्यो, हामी सबैलाई लाग्यो, तर नम्बरी जस्तो एकदमै साहसिक होइन लेजेन्डरी व्यक्तिको बारेमा केही शब्द भन्नु पाउँदा तपाईँलाई पनि प्राउड लाग्यो होला।
3: गुरुजी डेफिनेटली आजको मोमेन्ट भनेको यो चाहिँ दुःखको घडी त हुन त हो, तर इट्स भेरी इम्पोर्टेन्ट हामीले उहाँले गर्नुभएको कामहरूलाई सम्झेर हामीले खुसी पनि व्यक्त गर्न चाहेँ। मैले नम्बरी तपाईँले भन्नुभयो जस्तै एकदमै साहसी मान्छे, मलाई उहाँको एकदमै याद आउने भनेको उहाँले म लगायत संसारका कति धेरै मान्छेहरूलाई चाहिँ सपना देख्न सिकाउनु भएको छ, त्यो चाहिँ उहाँको ठुलो देन छ।
1: अब नम्बरीसँग कति क्लोज रहेर काम गर्नुभयो होइन त्यो मलाई थाहा छैन, तैपनि नम्बरीसँग बिताएका क्षणहरूलाई चाहिँ कसरी सम्झना गर्नुहुन्छ अहिले?
3: नम्बरीसँग बिताएका क्षणहरू चाहिँ मेरो धेरै नै छन्। जब चाहिँ म उहाँलाई सम्झाउन चाहन्छु, एउटा विटी एउटा क्यारेक्टर म भन्न चाहेँ। हामी क्याट्रिकमा बेसिक ट्रेनिङ पनि सँगै गरेको, सेम प्लटुनमा नम्बरी सा एकदमै जोसी मान्छे अनि एटेन्सन टु डिटेल उहाँको चाहिँ एकदमै राम्रो अनि एकदमै साहसी मान्छे पहिलेबाट रेकर्ड कम्पनीबाट नै।
1: उहाँले भेटमा चाहिँ म केटा हो साथी हो नम्बरी एक दिन चाहिँ हिमाल चढेर रेकर्ड काम राख्छु भन्ने कुरा चाहिँ कहिले गर्नुभयो कि गर्नुभएन यो कुरा?
3: यो चाहिँ एकदम इन्ट्रेस्टिङ कुरा, उहाँले यो चाहिँ 2017 पहिलो पटक मलाई भन्दाखेरि म लगायत मेरा नम्बरीहरू क्विन्स गोर्खा इन्जिनियर्सका हामीले विश्वासै लागेको थिएन, हामीले पताउन पनि सकेको थिएनौँ। त्योभन्दा अगाडि चाहिँ उहाँले कहिले पनि त्यो कुरा गर्नुभएको थिएन।
1: अब 6 महिना 6 दिनै हो के होइन, उहाँले 14 चाहिँ 8,000 माथिको चाहिँ चढ्नुभयो, कहिले पनि विश्वास गर्नुभएको थिएन न उहाँले भन्दा पहिला गरेको त अब कुरा नगरौँ होइन?
3: डेफिनेटली गुरुजी तपाईँले भन्नुभयो जस्तै पहिला उहाँले आएर त्यो कुरा प्रस्ताव राख्ने बेलामा चाहिँ हामी सबैले उहाँ चाहिँ पागल हुनुभएछ कि क्रेजी हुनुभएछ भन्ने सोचेका थियौँ हामीले। अनेस्टली हामीले चाहिँ यो फिट चाहिँ उहाँले चाहिँ इम्पोसिबल छ भन्ने सोचेको थियौँ हामीले, तर उहाँले चाहिँ प्रुभ गरेर देखाइदिनु भयो, त्यो नै उहाँको महानता।
1: अनि एसबिएसमा जाँदैछु भनेर तपाईँको नम्बरको बिचमा कुरा भयो होला, पहिलो अब गोर्खाली नै हुनुहुन्थ्यो होला क्युजीबाट, त डेफिनेटली ब्रिगेडबाट मलाई थाहा भएन, के भन्नुहुन्थ्यो त्यस बारेमा चाहिँ उहाँले?
3: यो डेफिनेटली राइट गुरुजी, तपाईँले भन्नुभयो जस्तै उहाँ चाहिँ ब्रिगेड अफ गोर्खासको नै पहिलो गोर्खाली स्पेसल बोट सर्भिसमा सर्भ गर्ने सेलेक्ट भएर जानेमा उहाँले भन्नुभएको थियो। उहाँको ट्रेनिङ र डिटर्मिनेसन देख्दाखेरि चाहिँ आई न्यू इट, ही क्यान डु इट, अनि नम्बरीले प्रुभ पनि गर्नुभयो।
1: तर अब नम्बरी बितेर जानुभए पनि तपाईँको लाइफसम्म होइन एउटा नम्बरी यस्तो हो, उहाँको नम्बरी हो भन्ने एउटा प्राउड लिने एउटा कुरा पनि छ नि त तपाईँहरूलाई होइन इन्टेक 2003 को?
3: गुरुजी डेफिनेटली एकदमै प्राउड, गर्व गर्नपर्ने मोमेन्ट छ। मेरो विचारमा नम्बरी भनेको एउटा बिकन अफ होप हो, हाम्रो एउटा सिम्बल, नेपालीज अर्गनाइजेसन, नेपालीज कम्युनिटीको लागि एउटा होप हुनुहुन्छ उहाँ चाहिँ। यदि हामीले चाह्यो भने नथिङ इज इम्पोसिबल इफ यु क्यान पुट योर हार्ट एन्ड माइन्ड इन इट, उहाँले त्यो प्रुभ गरेर देखाइदिनु भएको छ।
1: क्युजीमा इन्टेक 2003 को कति जति नम्बरीहरू हुनुहुन्छ?
3: हामी 25 नम्बरी आएका थियौँ हामी द क्विन्स गोर्खा इन्जिनियर्समा। एकजना नम्बरी रजत नम्बरीलाई पनि सम्झन चाहेँ म, उहाँ पनि बित्नु भएको छ। अनि अब अहिले हामी 23 छौँ द क्विन्स गोर्खा इन्जिनियर्समा, स्टिल इन सर्भिसमा चाहिँ हामी 7 छौँ हामी।
1: अनि उहाँलाई श्रद्धाञ्जली त हामीले अर्पण गरि नै रहेका छौँ, पर्टिकुलरली उहाँको फ्यामिली अनि उहाँको शुभचिन्तकहरू, उहाँको इमिडिएट फ्यामिलीलाई चाहिँ के भन्नुहुन्छ?
3: वेयर विथ देम इन दिस डिफिकल्ट टाइम। अनि निर्मल नम्बरीको मिसेसलाई, सुजी बहिनी, नानीलाई पनि सम्झन चाहेँ, अनि उहाँको दाजुहरू, लवली पिपल, म उहाँलाई पनि सम्झन चाहेँ, अनि उहाँहरूलाई पनि हाम्रो सधैँ साथ रहनेछौँ भन्ने हामी उहाँलाई भन्न चाहन्छौँ।
1: अब नम्बरी चाहिँ एकदमै नजिक हो नि त पल्टनको होइन, बहिनीसँग पनि तपाईँहरूले यसो कुराकानी गर्दै हुनुहुन्छ कि उहाँको अवस्था कस्तो छ, त्यो छ कि छैन, तपाईँ किप इन टच छ कि छैन?
3: डेफिनेटली छ, नम्बरी भन्नुहुन्छ उहाँले, यो चाहिँ हाम्रो ब्रिगेड अफ गोर्खासको चाहिँ एउटा अमूल्य एउटा चिन्ह हो जस्तो लाग्छ मेरो विचारमा। नम्बरीको दुःखद घडीमा चाहिँ हामी सबै नम्बरीहरू चाहिँ उपस्थित भएका थियौँ नम्बरीको घरमा, अनि इट वाज अ भेरी प्राउड मोमेन्ट, अनि इन द सेम साइड एकदम दुःखको घडी पनि थियो हामी सबैजनाको लागि।
1: हुन्छ ल सुमन भाइ, धेरै धेरै धन्यवाद। अब उहाँले छोड्नु भएको जुन लेगेसी छ अब तपाईँहरूले पनि मेन्टेन गर्नुपर्छ एज अ नम्बरी, अनि सम्पूर्ण हामी वीर गोर्खालीहरूले त्यो काँधमा आएको छ गर्दा थ्याङ्क यू भेरी मच है त।
3: इट्स अ प्लेजर, थ्याङ्क यू।
0: बीएफपीएस गोर्खा रेडियो।
1: हजुर, हाम्रो निर्मल पूर्जा एमबी भाइको नम्बर चाहिँ हाम्रो क्याप्टेन सुमन भाइसँग मैले अन्तमा कुराकानी गर्दै थिएँ। त्योभन्दा अगाडि चाहिँ हाम्रो मेजर एक साप हुनुहुन्छ, क्विन्स गोर्खा इन्जिनियरको पूर्व गोर्खा मेजर अनि अहिले मेस्टर्न गोर्खा नेपाली कम्युनिटीको पनि अध्यक्ष हुनुहुन्छ। उहाँसँग मैले कुराकानी गरेँ, उहाँ चाहिँ जस एकदमै क्लोज उहाँ फ्यामिली हुनुहुन्छ, त्यो हिसाबले मैले कुराकानी गरेँ। हजुर, उहाँलाई वान्स अगेन मेरो आफ्नो व्यक्तिगत तर्फबाट अनि बेबेस परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहिँ चाहन्छु। हजुर, भोलि फ्राइडे हो, भोलि भेटघाट हाम्रो छँदै नै छ। जाँदा जाँदै हाम्रो मा पाइम लिम्बुजी हुनुहुन्छ र उहाँले एउटा गीत मगाउनु भएको थियो र यो गीत चाहिँ मेरै अभिषेक भन्नुभएको रहेछ, अघि समष्टि दिदीले पठाउनु भएको गीत छ, त्यही नै तपाईँहरू दुवैजनालाई राख्न चाहन्छु। आशा छ समष्टि दिदीले पक्कै पनि सुन्दै हुनुहुन्छ होला। भोलि 4:15 जाँदा हाम्रो भेटघाट हुन्छ नै र नेपाली मेला पनि आउँदैछ 30 तारिकको यस पटक, र जस तपाईँहरू जानको लागि जस यसो आतुर पनि हुनुहुन्छ होला कहिले आउँछ भनेर। र भोलि चाहिँ भयो भने नेपाली मेलाको कोअर्डिनेटर हुनुहुन्छ हाम्रो कमलज्यू, र उहाँसँग बेलुका म कुराकानी गर्नेछु, स्टेज जुन पनि भन्न चाहन्छु। हस् त, यहाँ सबै सबैलाई धन्यवाद भन्दै कार्यक्रमबाट मैले पनि बिदा मागेँ। नमस्ते, बाबाई।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
3: पहिरोमा परेर ज्यान गुमाएका पूर्व बेलायती सैनिक तथा पर्वतारोही निर्मल पूर्जाको सम्झनामा बेलायतमा श्रद्धाञ्जली सभा गरिएको छ। क्याट्रिकमा तालिम पूरा गरेपछि पूर्जा आबद्ध भएको क्वीन्स गोर्खा इन्जिनियर्सले उहाँको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली सभा गरेको हो। थप जुलियट डुआरबाट।
4: Serving personnel, retired Gurkhas and close friends and family attended the ceremony for the mountaineer and former special boat service operator at Invicta Park Barracks in Maidstone. Nirmal Purja, known as Nims, had previously featured in a documentary after climbing 14 mountains with peaks above 8,000 metres in record time. Captain Suman Gail, who served alongside him, paid this tribute.
5: He was the fearless mountaineer. He stood on top of the world. A soldier, a Gurkha, a special boat service operator who looked at the highest peaks on earth and showed us that with discipline, heart and determination, nothing is impossible. Yet, Nimstai never forget where he came from. He remained immensely proud of being a Gurkha and lived like the timeless ethos of a Gurkha.
4: Lieutenant Colonel Sean Parr, commanding officer of 36th Engineer Regiment and the Queen's Gurkha Engineers, says his life shows that excellence is a choice.
6: We will celebrate him by rising to that challenge. And in his memory, I ask each and every one of you to push your limits, sharpen your characters, and make your own mark on history, as Nims did. Nims, you will never be forgotten. May your spirit forever stand amongst Nepal's greatest heroes on the highest peaks where courage meets the sky.
4: When his death was first confirmed, Prince William wrote, Nims served with distinction in the British Armed Forces before becoming one of the world's greatest mountaineers.
3: पत्रकार सम्बद्ध संघ संस्था राजनीतिक दल नागरिक अगुवाले जनआस्था साप्ताहिका प्रधान सम्पादक किशोर श्रेष्ठको तत्काल रिहाईका लागि माग गरेका छन्। उनीहरूले प्रेसमाथिको आक्रमण बन्द गर्न भन्दै श्रेष्ठलाई अविलम्ब रिहा गर्न माग गरेका हुन्। नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पत्रकार आचार संहिता र संविधान विरूद्ध भएको बताएको छ। नेपाल मीडिया सोसाइटीले पनि अध्यक्ष श्रेष्ठलाई तत्काल रिहा गरेर कानूनी प्रक्रिया मार्फत समाधान खोज्न सरकारको ध्यान आकर्षण गराएको छ। मानवाधिकार तथा शान्ति समाजले पत्रकारलाई पक्राउ गर्नु र निवास तथा कार्यालयमा छापा मार्नु प्रेस स्वतन्त्रता मौलिक हक र संविधानको उल्लंघन भएको भन्दै आपत्ति जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले समाचार प्रकाशनकै कारण पत्रकारलाई पक्राउ गर्नु लोकतन्त्रको मर्म विपरीत भएको टिप्पणी गर्नुभएको छ। एमाले महासचिव शंकर पोखरेलले पनि श्रेष्ठलाई गैर न्यायिक र प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरिएको भन्दै तत्काल रिहाईको माग गर्नुभएको छ। राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले समाचारको विषयमा सिधै प्रहरी प्रशासनको प्रवेश गराएर सरकारले राजनीति गर्न खोजेको भन्दै प्रेसलाई निर्वाध काम गर्न दिन अनुरोध गर्नुभएको छ। कांग्रेस नेता शेखर कोइरालाले श्रेष्ठको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहाई गर्न माग गर्नुभएको छ। आम संचारको नियामक सरकारी निकाय प्रेस काउन्सिल नेपालले नै जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठको पक्राउ र कार्यालयमा खान तलासीबारे गम्भीर ध्यान आकर्षण भएको जनाएको छ।
7: हुलाकलाई सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले गति लिँदै हालसम्म मुलुकभरका 76 जिल्ला प्रशासनमा हुलाक मार्फत 2,47,000 राहदानी र 10.5 लाख सवारी लाइसेन्स ढुवानी, 8,700 राहदानी र 1,100 लाइसेन्स घर दैलोमै पुर्याइयो। बाजुराको बढी मालिका र रामा रोशन क्षेत्रलाई जोडेर बढी मालिका रामा रोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय तत्काल खारेज गर्न सामुदायिक वन उपभोक्ता महासंघको माग। यो निर्णयले उपभोक्ता समूहको वनमाथिको अधिकार र स्थानीयको मानव अधिकार हनन हुने दावी। काठमाडौँ उपत्यकामा चोरी भएका 30 मोटरसाइकल र 20 स्कुटर सम्बन्धित धनीलाई बुझाइयो। सुरक्षित ठाउँमा पार्किङ गर्न र कागजात सुरक्षित राख्न ट्राफिकको आग्रह। मुस्ताङको छुसाङ कागबेनी 10 किलोमिटर सड़क निर्माण शुरू, आउँदो असार 24 काम सक्नुपर्ने गरी 28,87,00,000 ठेक्का। कञ्चनपुरको ब्रह्मदेवदेखि नेपाल चीन सिमाना तिङ्करसम्म जोड्ने 423 किलोमिटर लामो महाकाली करिडोरको काम अलपत्र। दार्चुलामा पर्ने 121 किलोमिटर मध्ये 18 किलोमिटर ट्र्याक खुल्ने बाँकी, 1.5 दशकमा 6 किलोमिटर मात्रै कालोपत्रे। भरतपुर खानेपानी बोर्ड पानीको महसुल नतिर्ने ग्राहकमाथि कडा बन्दै बकेउता नतिर्नेको घर दैलो गर्नेदेखि पानीको लाइन काट्न थालेपछि 1,500 परिवारले 1,55,00,000 तिरे। अझै 500 ग्राहकबाट 20,00,000 असुल्न बाँकी। र सुर्खेतमा साउन लागि यता 44,500 सिलिन्डर ग्यास वितरण, यो महिनाभित्र 50,000 सिलिन्डर वितरण हुने आयल निगम सुर्खेतको अनुमान।
1: Yes, cool, Carmen.

0: एकप्रेस गोर्खा रेडियो।
1: यो बसाइमा पुरानोको साथमा नयाँ पुरानो सबै एक डफा आउनु भएको छ, समूह आउनु भएको छ। मित्रहरू, कथानक चलचित्र पेन्सन पट्टाको कुराकानी गर्नलाई, प्रत्यक्ष रूपमा कुराकानी गर्नको लागि अभिनेता र धेरै विधाका चाहिँ च्याम्पियन भन्नुपर्छ माउछे गुरुङ हुनुहुन्छ। उहाँको साथमा को हुनुहुन्छ? पुष्कर गुरुङ, बिबी गुरुङ, सुरज तमु आदि, सुरेश तमु आदि हुनुहुन्छ, सुरज गुरुङ तमु, ओके। उहाँहरू सबैलाई एक मुस्ट मेरो नमस्कार छ, कार्यक्रममा स्वागत छ।
2: नमस्कार
1: है, बल्ल तपाईँले खाएको जस्तो कुरा गर्नुभएको छ है। नभए अस्ति एकजना गुरु पाउनु भएको थियो, 500 बोलेको झन्डै मैले नसुनेको। एनिवे, आज धेरै दिनपछि मैले चाहिँ चलचित्रको कुरा गर्दैछु। यो कथानक चलचित्र पेन्सन पट्टा इन्सपायरकोबाट, म रिटायर त म हो होइन, कसो इन्सपायर भएर बनाउनु भयो? म चाहिँ तपाईँ भन्नुहोस् ल।
2: सर, म आफै पनि लाउरे फ्यामिलीबाट नै बिलोङ गर्छु। मेरो हजुरबा चाहिँ इन्डियन आर्मीको बुबु हुनुहुन्थ्यो, बा चाहिँ ब्रिटिस आर्मीकै हुनुहुन्थ्यो,
1: सिक्स इयरको।
2: अनि त्यसले गर्दाखेरि सानैदेखि नै तपाईँको अब यो लाउरे र लाउरी प्रवृत्तिको विषयमा धेरै कुराहरू सुनेको थिएँ। अनि विशेष गरी पेन्सन आइसके पछाडि धेरै भूपूहरूको यो पेन्सन प्राप्त हुन्छ नि, जुन भूपूहरू बितिसके पछाडि, त्यो चाहिँ मेरै घरमा पनि हजुरबाकै पनि समस्या थियो र मेरै साने आमाको पनि त्यही समस्या भयो कि। त्यो कारणले गर्दाखेरि यस्तो खालको समस्याहरू भूपूहरूमा थुप्रै रहेछ, थुप्रै रहेछ। अनि त्यही कथा चाहिँ होइन भन्नुपर्छ, यो त बडा हाम्रो त एउटा समस्याको रूपमा छ होइन। अब आउने भूभूका सन्तानहरूले यस्तो खालको समस्याहरू नभोगुन, भोग्न नपरोस् भन्ने हिसाबले पनि यो कथालाई अगाडि ल्याउनु पर्छ भन्ने हिसाबले चाहिँ मैले यो कथा भने।
1: ओके, अब तपाईँले बुवा शिक्षाको भन्नुभयो, तपाईँ भान्जा भएर हङकङतिर बस्नुभयो कि?
2: यहाँ म नेपालमै जन्मी, त्यसले गर्दाखेरि आमा पनि लामो समय चाहिँ इङ्ल्यान्डमै हुनुहुन्थ्यो, युकेमै हुनुहुन्थ्यो, अहिले चाहिँ फर्किनु भयो। अब अलि अलिकति उमेर चाहिँ बढी
1: धेरै जस्तो फर्किनु हुँदो रहेछ। मैले सोध्छु, कहिले कहिले भेट्छु सिनियरहरूलाई होइन, किन आउनुभयो बेलायत छोड्नु? घाम ताप्न आयो भन्नुहुन्छ, घाम ताप्न पाइन नि उहाँ होइन। साँच्चै, अनि धेरैलाई चाहिँ मैले साँच्चै हो भन्दाखेरि यहाँ जस्तो स्वर्ग त कहाँ छ? एकजना बाजेले मलाई भन्नुभएको थियो, अर्मलाको हुँदो रहेछ, हेर भाइ बाबु तिमी पल्टनकै हो, त्यस कारणले म चाहिँ यहाँ आएको कारण चाहिँ मेरो श्रीमतीले अब घाम थप्न जाउँ, बेलायत देखियो, भोगियो, रमाइलो गरियो, चौतारामा बसेर आनन्दले दिनभरि अनि गाउँलेहरूलाई, साना साना बच्चाहरूलाई चक्लेट बाँड्ने, पढ्नको लागि मद्दत गर्ने, गाउँमा भएका सुख दुःखहरूलाई सेयर गर्ने, यही हो स्वर्ग नै यही हो भनेर भन्नुभएको थियो। यो चाहिँ धेरैले चाहिँ त्यही कारणले चाहिँ फर्केको मैले आएको छु। खैर, अब चलचित्रको कुरा गरौँ होइन, नेपाली कथानक चलचित्र हो नि त होइन, ओके। अनि मैले यसो जानकारी पाए अनुसार चाहिँ 2026 प्रदर्शन हुने तयारीमा छ भन्दाखेरि कहिले हुँदैछ?
2: यो सेप्टेम्बर 11 नेपाली मिति अनुसार भदौको चाहिँ 26।
1: अब पाले पाले सबैसँग कुरा गर्ने, पुष्करजी, बिबीजीसँग कुराकानी गर्नु। पुष्करजी, तपाईँसँग बेला बेला त भेट भइरहन्छ नि होइन त? तपाईँले यहाँ भनौँ न अब हामीलाई सपोर्ट गर्नुभएको छ, कलाकार चिनाइदिनुहुन्छ, आफै पनि तपाईँ कलाकारै हुनुहुन्छ होइन। अब अहिले त तपाईँ चाहिँ कसरी इन्भल्भ हुनुहुन्छ पेन्सन पट्टामा?
3: मलाई त सम्झिराख्नुहुन्छ उहाँहरूले, अब म नाट्य विधाको मान्छे, हामीहरू प्राय प्राय नाट्य विधाकै मान्छेहरू अहिले चलचित्र
1: माइक्रोफोनमा बोल्नुहोस्,
3: ए चलचित्र विधामा पनि अहिले हामी नाट्य विधाकै धेरै छौँ।
1: ओके, भने मतलब उसले चाहिँ अब नाट्य विधाका पुरस्कृत व्यक्तिहरू आएपछि चलचित्रमा एक्टिङ धेरै सिकाउनै पर्दैन होइन? जस्तै दयाङजी हुनुहुन्छ होइन त यसमा, गौमाया पनि हुनुहुन्छ,
3: गौमाया अहिले भर्खर अस्ति बिहा भएछ त्यो छोरीको, मेरो नाताले चाहिँ छोरी पर्छ,
1: बेलायतमा हुनुहुन्छ, ओके। उसमे बहिनीले त आफ्नो चलचित्रको कुरा आयो भनेर सुन्दै हुनुहुन्छ होला बेलायतमा बसेर होइन,
3: इन्ट्रेस्ट मानेर सबै गीतहरू सुनिरहेको छ सबै।
1: तपाईँ चाहिँ यो बरु नाट्य विधामा लागेको धेरै भयो नि होइन?
3: मेरो नाट्य विद्यामा लागेको दाजु 45 जति।
1: ओहो, तपाईँले सबलाई चिन्नुहुन्छ, सबको उन्नति प्रगति, त्यहाँको चाहिँ लन्चहरू भएको पुरै होइन, त्यहाँबाट चलचित्रमा आएका व्यक्ति सफल व्यक्तिहरूको सब नालीबेली थाहा छ,
3: उनीहरूको सुरुवातदेखि नै मैले पछ्याइराखेको छु। अब यो हाम्रो दयाहाङ राई पहिला नाटकमा कति सङ्घर्ष गर्नुभयो, कुन बेलादेखि एउटा क्लिक गरेपछि त्यहाँबाट, अनि त्यहाँबाट मुख्य कुरा भनेको आफ्नो चरित्रलाई राम्ररी बुझेपछि त्यत्तिकै राम्रो हुँदछ। फिल्म राम्रो हुनु पर्यो पहिला त, कथा राम्रोसँग कथामा भिज्नु पर्यो होइन, त्यही त हो नि। राम्रो काम गरेपछि राम्रै
1: क्यारेक्टरलाई चाहिँ फेरि पर्दामा उतार्न सक्नु पर्यो होइन, रियलिस्टिक बनाउन सक्नु पर्यो होइन त।
3: हजुर हजुर,
1: ओके। अब बिबीजीसँग मेरो पहिलो भेट हो जस्तो लाग्छ मलाई। बिबीजी
0: नमस्कार
1: है।
0: नमस्ते
1: मामा। ल म भनिरहेको ल ठिक छ ठिक छ, उहाँको आर्मी नम्बर थाहा छ, ठक्कै छ।
0: धेरै
1: वर्ष नाम चाहिँ के हो भन्नुहोस् त?
0: लप्टन पदम बहादुर गुरुङ।
1: ओहो, ओके लप्टन साहब। अनि अब तपाईँ उहाँ चाहिँ कहिले रिटायर भएर आउनुभयो?
0: म त सानै
1: थिएन, मैले त भान्जा भएर आउनु भएको तपाईँ। ठिकै छ, राम्रो सुनेको छ, माइक्रोफोन राम्रै छ तपाईँको। र तपाईँ हङकङमा हुनुहुन्थ्यो उसो भए?
0: छैन, म नेपालमै आएँ।
1: नेपाल जानुभएको है, राइट। तपाईँ चाहिँ पनि कलाकार?
0: हजुर, म कलाकार प्लस हाम्रो चाहिँ यो माउथ सी ग्रुम फिल्मको चाहिँ म प्रोडक्सन म्यानेजर।
1: बाफरे, गाह्रो छ त होइन, ठुलो जिम्मेवारी हो नि प्रोडक्सन म्यानेजर हुनलाई। सबै चिज हेर्नु पर्यो नि होइन, खानपिनदेखि लिएर अब कतिखेर के चाहिन्छ तत्कालै उपलब्ध गराउनुपर्छ। तपाईँहरूले यो यो काम गर्दाखेरि बिहाइन्ड द सिन हो नि त खास होइन त, किनभने कतिखेर के चाहियो, के बिग्रियो, त्यसको जोहो गरिहाल्नु पर्यो। सबभन्दा च्यालेन्जिङ के हुन्छ तपाईँहरूलाई यो प्रडक्सनमा चाहिँ?
0: प्रप्सहरू चाहिँ,
1: प्रप्सहरू
0: यसरी गाउँमा प्रायः हाम्रो चाहिँ ड्रेसअप फिल्म चाहिँ फेरि अलिक कल्चर बेसमा भएको हुनाले हामी गाउँमा बेसी सुटिङ गर्छौँ। गाउँमा चाहिँ त्यो लोकल त्यहाँको प्रप्सहरू जुटाउनलाई चाहिँ अलिकति समस्या हुन्छ,
1: किनभने कति कुरा त पहिला सोचिन्न होइन, चाहिन्छ अब कहाँबाट ल्याउने भन्ने हुन्छ, बनाउन पनि गाह्रो हुन्छ कहिले कहिले त होइन, गर्दाखेरि फेरि सहरतिर पठाएर ल्याउँदा ढिलो होला, जति ढिलो भयो उति पैसा खर्च हुन्छ होइन माउसीजी। त्यसले गर्दाखेरि तपाईँहरूले चाहिँ पहिला नै तयारी त गर्नुपर्छ होइन, अनि फेरि जति पर गयो त्यति ट्रान्सपोर्टेसनको प्रब्लम, भारी बोकेर जानुपर्ने होइन, त्यो चाहिँ एकदमै च्यालेन्जिङ छ, त्यो हामी बुझ्छौँ। किन
3: म त सक्दिनँ होला बिना, किनभने उमेरले पनि 60+
1: भइसक्यो।
3: अब यस्तो म्यानेजरको काम भयो, अनि त्यहाँबाट डाइरेक्सनको जिम्मा लिएर गर्नुपर्ने कामहरू बिहान 5 बजीदेखि लिएर राति 12-1-2 बजीसम्म कहाँ धान्न सकिन्छ त? अहिले त शरीरले पनि नदिने
1: भइसक्यो। ओके, अब हाम्रो अर्को कलाकार हुनुहुन्छ क्या अरे होइन, सुरेश सुरज होइन त, सुरज तम्बु भाइको के छ त यो चलचित्रमा, भाइको रोल के छ त?
4: मेरो रोल चाहिँ यसमा त्यो कस्तो भने गाउँमा अलिकति बेरोजगार भएर बसिरहेको युवाहरूको
1: हावा खराब भन्छौँ हामी है, हावा खराब है,
4: लाउरेमा नापेको तर लाउरे
1: नभएको विरक्तिको
4: त्यस पछाडिको इम्प्याक्ट परेको अवस्था,
3: भाले चोर्ने
1: प्रतिनिधि, भाले चोर्ने
4: लाउरे नभइसकेपछि सिधा भाले चोर्नेतिर।
1: ओके, त्यो राम्रो क्यारेक्टर छ, राम्रो बखुबी निभाउनु भएको छ होला भन्ने आशा गरौँ। यो समूहमा चाहिँ हाम्रो बहिनी हुनुहुन्न, गाउँमा गुरुङ चाहिँ बेलायतमा हुनुहुन्छ भने जानकारी हामीले प्राप्त गर्यौँ, आशा गरौँ उहाँले हामीलाई सुन्दै हुनुहुन्छ। हामी पेन्सन पट्टाचार्यको कुराकानी गर्दैछौँ, लोभ, मानवीयता, परिवार, पहिचान र जीवनमा हुने परिवर्तन बारेमा यो चलचित्रले सबै कुरा भनेर वरिपरि केन्द्रित रहेर बनेको चलचित्र भनेर सुन्छु म। अब मेकर्सहरूसँग कुराकानी गरौँ। मौसेजी, चलचित्र मैले भने जस्तो हो कि अर्कै छ, के भन्छ? अनि लाउरे परिवेश पनि छ त होइन?
2: होइन, लाउरे परिवेश भन्दा नि लाउरीहरूको यो अवकाश पछिको चाहिँ कथा हो। त्यो ठ्याक्कै लाउरी हुने, भर्ती हुने होइन, अब त्यो गल्लाहरूले नाप्ने होइन, त्यस्तो खालको चाहिँ छैन कि, उनीहरूको सन्तानहरूको कथा।
1: ओके,
2: होइन, अहिले नर्मली अब जस्तो म पनि लाउरेकै सन्तान भएको भएर कतिपय कुराहरू, जस्तो मेरो आमा चाहिँ बेलायत हुनुहुन्थ्यो भने म यहाँ छु होइन, अब सँगै हुनको लागि
1: बिछोडको पीडा,
2: त्यस्ता खालका कुराहरू पनि सिनेमामा चाहिँ तपाईँले देख्न पाउनुहुन्छ।
1: पुरै कथा नभनौँ, नभए फेरि हेर्न जाने भयो त होइन। अब कलाकारको कुरा गरौँ, दयाङजी हुनुहुन्छ भनेर हामीले भन्यौँ, गौमाया बहिनी हुनुहुन्छ प्रमुख भूमिकामा, अरू को हुनुहुन्छ?
2: स्वर्गीय सुनिल थापा दाई अनि यही हुनुहुन्छ पुष्कर दाई अनि त्यसपछि सुरज तमौ डीबी गुरुङले पनि एउटा रोल गर्नुभएको छ. धेरै हुनुहुन्छ. अब त्यो मध्येमा चाहिँ अब विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, माया गुरुङ, विश्वास गुरुङ, अनुसार राई, सोल गुरुङ,
1: लुभिना तुलाधर पनि अनि विश्वास गुरुङ. अनि धेरै छायाङ्कन बाहिरै भयो गाउँ
2: होइन, यो पोखरा भन्दा चाहिँ तपाईँको डेढ घन्टा जस्तो चाहिँ समय लाग्छ. मादी गाउँपालिकाको वडा नम्बर 2 ताङतिङ भन्ने.
1: ताङतिङ लाउरे धेरै साथीहरू हुनुहुन्छ.
2: ताङतिङमा गऱ्यौँ र पोखरा, लेखनाथ अनि त्यसपछि चाहिँ हामीले चितवनमा गऱ्यौँ.
0: त्यो कर्पु एरियाको के अरे ताङतिङको कर्पु एरिया चाहिँ हेर्न लायकको
1: लायकको
0: एकदम पानोरामिक.
1: सबै तमो हुनुहुन्छ यहाँ होइन? तपाईँ चाहिँ कहाँको?
2: म कास्कीकै हो.
1: कास्कीकै गाउँ?
2: गाउँ चाहिँ मेरो, म जन्मिएको स्याक्लुङ, म हुर्किएको चाहिँ तालबेसी.
1: किनभने नि
2: हजुर
1: ए हामीसँग गुच्चा खेले नि भन्नुहुन्छ क्या, गुच्चा नभने गुली डन्डा खेले भन्नुहुन्छ होइन, गुलेली हानेको भनेर भन्नुहुन्छ. पुष्कर भाइ
0: हजुर, म त दोलखामा जन्म,
1: दोलखा
0: खास गरी त्यतिको यो मेरो आफ्नो गुरुङ समाजको गुरुङ संस्कारको त्यतिको हुन सकेन.
1: त्यहाँ चाहिँ हाम्रो दोलखातिर छेत्री बाहुनको गाउँ हाम्रो गाउँतिर.
0: अनि त्यहाँबाट काठमाडौँमा दरबार हाई स्कुलमा आएर पढेँ. दरबार हाई स्कुलबाट एसएलसी गरेँ.
1: गुन्डागर्दी गरेको
0: बुझेँ.
1: पन्दम कन्यामा जिस्काउनु गएको मैले थाहा पाइसकेँ होइन. ओके बिबीजी, तपाईँ चाहिँ गाउँ कहाँ हो?
0: मेरो रूपा खडा गाउँ 5
1: कास्किने हो. अनि हाम्रो भान्जा जेनजी भान्जाको?
4: हजुर, मेरो चाहिँ गोर्खा सिरानचोक
1: कलाकारितामा आउनुभयो. नभए अहिले लेफ्ट राइट गर्नु पर्थ्यो होइन. कति वर्ष अगाडिको कुरा हो तपाईँ अनसक्स

0: यसको उद्देश्य पनि त्यही हो। प्रारम्भिक प्रतिक्रिया के छ त टिजर हेरेर?
1: होइन, एकदमै राम्रो छ विनोद सर। तपाईँको विशेष गरी लाउरेसँगको विषयवस्तु भएको भएर हामीलाई धेरै म्यासेजहरू, अब इनबक्समा पनि हामीलाई धेरै म्यासेजहरू आइरहेको छ कि यो एकदमै भनौँ न हामीलाई एकदमै टच गर्ने खालको विषयवस्तु रहेछ, हामी चाहिँ यो सिनेमा चाहिँ हेर्छौँ भन्ने खालको प्रतिक्रियाहरूदेखि लिएर अब तपाईँको धेरै फिल्म मेकर साथीहरूले तपाईँको फोनै गरेर पनि बधाइदिनु भएको छ मलाई। यो लो हामीले एकदम नयाँ विषयवस्तु हेर्न पाउने भयो तपाईँबाट भन्ने खालको चाहिँ हाम्रै चलचित्र क्षेत्रका साथीहरूले पनि धेरैले चाहिँ बधाई शुभकामना चाहिँ दिनुभएको अवस्था छ।
0: ओके, यसमा फेरि हामी त जे पहिरनलाई पनि सुहाउँछ हाम्रो दायाङजीलाई, होइन, उहाँलाई यसरी पोसाक दिनु भएको छैन त
1: होइन, एकदमै सिम्पल चाहिँ एउटा साधारण चाहिँ बेरोजगारी युवा
0: बेरोजगार
1: रोल गर्नुभएको छ, एकदमै गजब गर्नुभएको छ,
0: राम्रो होइन। उहाँले हरेक चिजमा त्यो छिर्न सक्नुहुन्छ होइन, त्यसलाई चाहिँ जीवन्त बनाउन सक्नुहुन्छ, त्यसले गर्दाखेरि उहाँले अभिनय गरेपछि चाहिँ सबैलाई हेर्न हेरौँ हेरौँ उहाँले कस्तो रोल गर्नुभयो, क्या न्याय गर्नुभयो कि भएन भन्ने पनि एउटा चाहिँ भइहाल्छ होइन। गर्दाखेरि मलाई विश्वास छ सबैले हेर्नुहुन्छ होला। अब नेपालमा तपाईँहरूले के भन्छ नेसन वाइड तपाईँको सो चाहिँ कहिले हुन्छ?
1: हामी यसले चाहिँ भदौको भाद्र पनि भन्छौँ, भदौको चाहिँ हामी 26 गते ल्याउँदैछौँ र ठ्याक्कै त्यसैको भोलिपल्ट सेप्टेम्बर चाहिँ 12 पर्छ। सेप्टेम्बर 12 चाहिँ हाम्रो युकेको चाहिँ तपाईँको अल्डरसोर्ड को प्रिन्सेस हलमा चाहिँ प्रदर्शन हुन गइरहेको छ।
0: ओके,
1: अनि त्यस्तै गरी तपाईँको यहाँ सिडनीमा नेपालमा जुन दिन चाहिँ हाम्रो चाहिँ तपाईँको रिलिज हुन्छ त्यही दिनमा भनौँ न अस्ट्रेलिया चाहिँ त्यसमा चाहिँ रिलिज हुँदैछ र तपाईँको सेप्टेम्बर 14 तपाईँको
0: बार्सिलोनामा
1: हुँदैछ। यसरी विभिन्न ठाउँहरूमा अहिले प्रदर्शनको मितिहरू तय हुने चाहिँ क्रम जारी।
0: अब त्यहाँका भने स्थानीय व्यक्ति जोसँग तपाईँ कन्ट्याक्ट छ, त्यहाँका व्यापारीहरू बिजनेसम्यानहरू जो चलचित्रमा इन्ट्रेस्ट गर्नुहुन्छ उहाँहरूसँग लिङ्कमा चाहिँ यो हुँदैछ, तपाईँहरू आफै पुग्नुपर्ने होइन?
1: अब पुग्न त सक्दै सकिँदैन सबै ठाउँमा,
0: तर कुनै बेलामा अलिकति अलिक सक्सेस भइसकेपछि जाउँ न त, बेलातिर जाउँ, आफ्नो साथीभाइलाई भेटौँ होइन, प्रिमियरमा जाउँ, रेड कार्पेटमा हिँडौँ
1: होइन। अहिले पनि हामीलाई निम्तो आएको थियो, अब हामी पहिलो भनौँ न एक दिन अगाडि हाम्रो यहाँ छ, दोस्रो दिनमा चाहिँ उहाँ छ, त्यसले गर्दाखेरि पनि हामी टिम जान सकेनौँ र केही कलाकारहरू जस्तो गौमयजी त्यहीँ हुनुहुन्छ, सोलजी त्यहीँ हुनुहुन्छ र नेपालबाट चाहिँ पशुपति राई हाम्रो कलाकार बहिनी जाँदै हुनुहुन्छ र हाम्रो निर्माताहरू मेन कोन्मे दाई र भोजबहादुर गुरुङ दाई उहाँहरू उहीँ हुनुहुन्छ, त्यसले गर्दाखेरि नै हाम्रो एउटा टिम चाहिँ त्यहीँ भएको भएर हामीलाई चाहिँ अलिकति गाह्रो भयो कि यहाँबाट चाहिँ त्यो तत्काल भोलिपल्ट त्यहाँ भएको भएर कम्तीमा पनि 15-20 दिनको फरक भएको भए चाहिँ हामी जान सक्ने अवस्थाहरू हुन्थ्यो।
2: अरू पनि यसो हो दाजु, यो भदौ पछाडि हाम्रो अर्को फिल्म बुक्की फुल भन्ने सुटिङमा गइहाल्छ अनि त्यहाँबाट हामीहरू त इन्गेज हुन्छौँ उता,
0: यही टिम हो कि अरू हुन्छ मोटामोटी
2: टिम
1: हुनुहुन्छ
2: डिबीजी र म चाहिँ त्यो म छु, डिबीजी उहाँ म्यानेजरकै भूमिकामा हुनुहुन्छ, म चाहिँ के मापो छु हो, मैले त त्यो कलाकार त हो अनुबन्ध भइसक्यो कतै जान मिल्छ
0: कुन चाहिँ रोल भनेर त मलाई अहिले चाहिँ हेर्का भएको छैन, तपाईँ स्क्रिप्ट पाउनु भएको छैन?
2: स्क्रिप्ट पाइसकेको छ, मैले हेर्नै पाएको
0: छुइनँ। एउटा सोधौँ, मलाई पनि एकताली एकजना स्क्रिप्ट दिनुभएको थियो, दाइ यो पढ्नुहोस् है भनेर भन्नुभएको थियो अघि, अनि पढेँ मैले र नेपालमा अलिकति के भने प्लानिङ हुँदैन के, अब यो दिन भनेको भए म तयार बस्ने होइन, म काममा उहाँ धरान उडेर जानुपर्ने, प्लेनमा पो फोन आउँछ त है, अब सुटिङमा आउनु पऱ्यो भनेपछि, अनि मैले भने प्लिज क्यान्सल द्याट भनेर भनिदिएँ कि मैले होइन, त्यो अब त्यो त अब भएन नि होइन, अनि मेरो रोल जसलाई दिए पनि हुन्छ भनेर भन्थ्यो, किनभने अहिले सुटिङ छ त्यस्तो भएन नि, त्यो यो हो अब प्रडक्सनको लागि सेड्युल मिलाउने प्रोग्राम डा के भन्छ डायरी मिलाउने काम त त्यो गर्नु पर्यो नि त राम्रोसँग,
2: त्यो प्रोफेसनल भयो,
0: त्यो भयो, त्यसले गर्दाखेरि म चलचित्रको नाम भन्दिनँ पछि भन्नुलाई भन्दिनँ होइन, त्यसले गर्दाखेरि आई वाज अल्सो इन्ट्रेस्टेड होइन, अब के जिन्दगीमा नगर्ने भन्ने कुरा के छ, सबैले गर्ने कुरा त भने होइन, त्यो गर्दाखेरि इच्छा थियो तर त्यो हुन सकेन, खैर त्यसको लागि तपाईँहरूलाई चाहिँ मैले शुभकामना के भने यी कुराहरू सबै प्लानिङमा हुनुपर्छ होइन, कहिले कहिले मात्रै अपरझट भन्ने कुरा त हुन्छै हुन्छ, त्यसमा डाक्टर एडजस्ट गर्नुपर्छ, डिबिजीले सुन्नुपर्छ होइन,

0: तर त्यो बाहेक चाहिँ अब अरू बेलामा चाहिँ एकदम डायरी अनुसार नै चल्यो भने सबैलाई राम्रो हो, होइन? कलाकारले पनि नकुरोस्, कलाकारले पनि अरूलाई नकुराओस्, अफकोर्स अफकोर्स, त्यो त सिम्पल कुरा हो, होइन? मेरो शुभकामना है त. अब हामीले रिलिजको कुरा गऱ्यौँ, गीतहरू सङ्गीतहरू नभइकन चलचित्र बन्दैनन्, को को छन् त यसमा?
1: अब यसमा हामीले भर्खर यो गएको 15 गते रिलिज गरिसकेका छौँ एउटा गीत, जुनी जाला भन्ने. यो गीत चाहिँको शब्द हर्क साउदले लेख्नु भएको छ, सङ्गीत चाहिँ तपाईँको मनोज थापा मगरले, र गायनमा चाहिँ सरुन गुरुङ, राजबहादुर गुरुङ अनि उषा गुरुङ र प्रिया गुरुङ, उहाँहरू चाहिँ चारजनाले गाउनु भएको छ. र अहिले रेकर्डिङ सम्भवतः अहिले हामी यहाँ तपाईँको इन्टरभ्यू हुँदाखेरि सम्भवतः उहाँ रेकर्डिङ सकिएको हुनसक्छ. शिव बराइलीको शब्द सङ्गीत मा चाहिँ एउटा गीत बन्नलाई सम्भवतः अहिले रेकर्डिङ भइरहेको हुनुपर्छ, होइन? उहाँकै शब्द सङ्गीत र सुरक्षा सेन्चुरीको चाहिँ स्वरमा चाहिँ एउटा गीत बनिरहेको छ.
0: मोटामोटी कतिवटा गीत छ?
1: तिनवटा गीत छ, र एउटा गीत चाहिँ मेरो हजुरबाले चाहिँ हल्का गुनगुनाउनु हुन्थ्यो, त्यो ऐना हेरेर कपाल कोरेर मेरो मायालाई देख्छु झलला. मेरो हजुरबाले चाहिँ हजुर आमालाई जिस्काउँदै जहिले पनि त्यही लाइन र त्यसरी जिस्काउनु हुन्थ्यो, र मैले त्यो चाहिँ टपक्क टिपेर यता सुरज भाइलाई बुझाएँ, अनि त्यो लाइन पछाडि सबै उहाँले गर्नु भएको छ, सङ्गीत पनि अनि
0: त्यसपछि तपाईँको काम आयो, एकदम सुनाइदिनु पर्यो त्यो त्यो गाउँले परिवेशमा कि हजुर बुवाको त्यो रोमान्टिक क्षण, होइन?
2: सुरज भाइ त गीत पनि गाउनुहुन्छ,
0: ए त्यही त सुन्नु भाइ, मौका यही हो, बिहेबेसमा आएर गाउन पाउनु, संसारका श्रोताहरूलाई आफ्नो हुनर देखाउनु भनेको चाहिँ म सितिमती पाइन्न, तर त्यो हजुरबुवाले चाहिँ आँखा झिम्काएको, जिस्काएको, होइन, त्यो रोमान्टिक क्षण यसो अलिकति निकालिदिनुहोस् त. ल ल,
3: यो गीत चाहिँ खासमा चाहिँ आइचिसकेको छैन, तयारीमा चाहिँ छ,
0: बिएबिएसबाट प्रिमियर भयो भन्दा पनि होइन, यस्तो रहेछ भन्ने हाम्रो भान पारौँ न हाम्रो श्रोतालाई, दर्शकलाई, कोसिस गर्नुहोस्.

0: ஸ் கோர்கா ரேடியோ
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो केही छैन कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ अनि सर्पिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन् तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस् यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ

0: तपाईँले भनौँ अब कलाकारहरू अब कलाकारिताको कुरा तपाईँले जुन चाहिँ भनौँ न फाइनेन्सियलको कुरा मोटामोटी गर्नुभयो, बेलायतमा हुनेले पनि फाइनेन्स गर्नुभएको छ यसमा को को हुनुहुन्छ एकताले?
1: मिन कोनमे दाजु,
0: मिनजी
1: उहाँ चाहिँ तमुदी युकेको फाउन्डर
0: म चिन्छु, उहाँलाई राम्रोसँग चिन्छु
1: उहाँ, अनि त्यसपछि भोजबहादुर गुरुङ दाजु उहाँहरू हुनुहुन्छ, अनि यता हङकङमा चाहिँ माया गुरुङ अनि त्यसपछि विश्वास गुरुङहरू उहाँले चाहिँ गर्नुभएको छ।
0: ओके, भने मतलब सबैको सहभागितामा यो टिममा चाहिँ अगाडि बढेको छ। र अघि तपाईँले कलाकारको कुरा गर्दाखेरि अलिकति यो सोध्न मन लाग्यो, किनभने हाम्रो कलाकारिताको क्षेत्रमा ठुलो एउटा चाहिँ खाडल बनेको छ सुनिल थापाजी नहुँदाखेरिको अवस्था, होइन? सुनिल थापाजीको यो अन्तिम हो कि कुन हो चलचित्र के हो?
1: होइन मलाई चाहिँ अब भनौँ न हामीले यो सुटिङको क्रमलाई हेर्ने हो भने राम नाम सत्य हुनुपर्छ, तर सुटिङ र अब यो सिनेमा आउने क्रमलाई हेर्दाखेरि मेरो विचारमा हिमालयन गोल्ड भन्ने चाहिँ अब आउँदैछ होला पछाडि हुन्छ कि जस्तो छ। उहाँको अन्तिम मुभी सम्भवतः मलाई चाहिँ मेरो मैले म कतिको जानकार छु म ठ्याक्कै भन्न सक्दिनँ, तर चाहिँ हिमालयन गोल्ड भन्ने हामीभन्दा पछाडि चाहिँ हुनुपर्छ त्यही फिल्म चाहिँ सम्भवतः उहाँको
2: टिजर चाहिँ देखेको
0: थियो। तपाईँहरूले त अब धेरै वर्ष उहाँसँग उठबस गर्नुभयो होइन, रियल लाइफ रियल लाइफ होइन, उहाँको गुड मुड ब्याड मुड सबै देख्नुभयो नि होइन, मैले उहाँलाई चिनेको खेलकुदबाट चिनेको तपाईँलाई थाहा छ कि छैन, उहाँलाई लन्च गरेको कसले थाहा छ तपाईँलाई भनिदिउँ म
1: भन्नुहोस्,
0: एभरग्रिन बलिउडका नायक एभरग्रिन हरे राम हरे कृष्ण कसले बनाए? देवानन्दले उहाँलाई रेकग्नाइज गरेर
2: उहाँको धेरै हुन्छ
0: बलिउडमा त उहाँ सुन्नुहोस् है, अब देवानन्दले उहाँलाई चाहिँ एउटा फुटबलको एउटा जेएस म्यागजिन भन्दै निस्किन्थ्यो इन्डियाबाट, एउटा फुटबलको राम्रो खेलाडी होइन, एकदम ह्यान्डसम होइन, इन्डियामा भान्जा गोर्खा भान्जा होइन, देखेर चाहिँ उहाँलाई देखेर यो मान्छेलाई सिनेमा ल्याउँछु भनेर कतै भेटेर यसो उहाँले मौका दिनुभएको रहेछ। त्यहाँबाट मलाई होल स्टोरी थाहा छ नि, तर मैले पढेको मात्रै हो अनि उहाँले अलिअलि भनेको पनि सुनेको छु। गर्दाखेरि सुनिल थापाजी त्यहाँबाट बलिउडदेखि लिएर यहाँसम्म आउनुभयो र नेपाली चलचित्रलाई यो क्षेत्रलाई ठुलो योगदान पुर्याउनु भयो। अब मैले त उहाँसँग राम्रो उठबस गर्न पाइनँ, तपाईँहरूले चाहिँ उहाँलाई अब आज अलिकति ट्रिब्युट पनि दिइहालौँ होइन, तपाईँले कस्तो पाउनुहुन्थ्यो उहाँको योगदान, उहाँको व्यवहार बानी कस्तो थियो यसो सम्झिनु त
1: दाईलाई। त अब दाईको गुणको विषयमा त भनेर साध्य नै हुँदैन, तपाईँसँग फेरि अर्को दुई तिनवटा एपिसोड बस्नुपर्छ होला। मलाई चाहिँ के लाग्छ भने दाईको एउटा गजब बानी चाहिँ के थियो भन्दाखेरि सुटिङ स्पटमा गइसकेपछि सबैलाई एकदम बराबर किसिमको माया होइन, जस्तो अब त्यहाँ त स्पोर्टमा काम गर्नेहरू भान्सामा काम गर्नेहरू सबैलाई हरेकलाई चाहिँ बराबर होइन त्यत्तिकै माया गर्ने, र सबभन्दा उहाँको मलाई चाहिँ कस्तो लाग्ने भन्दाखेरि जस्तो म अब अहिले एउटा कुनै सुटिङ स्पटमा गयो भने मैले त्यो खाना पकाउने मान्छेहरूको नाम मैले भोलिपल्ट बिर्सिसकेको हुन्छु, तर उहाँले यस्तो तरिकाको मेमोरी उहाँको चाहिँ कि त्यो नाम चाहिँ उहाँले त्यो ठ्याक्कै कण्ठ गरिहाल्ने, त्यत्रो होल चाहिँ तपाईँको युनिटमा 60-70 जना हुन्छ सबैको नाम कण्ठस्थ हुन्थ्यो कि उहाँलाई।
0: ओके,
1: त्यस्तो खालको
0: भेटघाट अरू बिपीजी
2: मेरो चाहिँ खास यो हाम्रो विल्सनकै फिल्म के हाम्रो के अरे
1: मैजारो
2: खेल्न पाएँ, अब त्यो मैले नखेले पनि त्यहाँ चाहिँ भेट भयो निकै दिन बसेँ, हप्ता 10 दिन के अरे ऐरीमा, अनि त्यसपछि यो हाम्रो अहिलेको पेन्सन पट्टामा त त्यतिको भेट भएन, उहाँको र मेरो छुट्टा
1: छुट्टै
2: फरक थियो, तर मैले पहिल्यै भेट हुनुभन्दा अगाडि नै थाहा पाइसकेको थिएँ, अब चाहिँ उहाँ चाहिँ थापा होइन गुरुङ हुनुहुँदो रहेछ, गुरुङ पनि घोन्डे गुरुङ
0: हुनुहुन्छ,
2: मेरै दाजु एउटै सहोदर जस्तो एउटै ब्लड, अनि त्यहाँबाट त्यो हिसाब किताबले नभइकन पनि उहाँ जसरी अहिले माओक्षीजीले कुरा गर्नुभयो उहाँमा भएको गुण चाहिँ कसैले पनि त्यो मतलब त्यत्रो सिनियर मोस्ट कलाकारले अब अरूलाई गर्ने व्यवहार अब उहाँको बोलीचाली उहाँले कसैलाई पनि यसो दुख्छ कि यो हुन्छ कि जस्तो के छुँदाखेरि नि दाग लाग्छ कि जस्तो भनेर हुन्छ नि हाम्रो किसिमको फिलिङ त्यस्तो किसिमको उहाँको माया ममता उहाँको अरूप्रतिको हेर्ने दृष्टिकोण त्यस्तो राम्रो देखेको पाएँ.
0: बिबिसी तपाईँ अब प्रडक्सन म्यानेजर तपाईँले अब उहाँलाई भन्नु हरेक कुरा चाहिँ यसो सपोर्ट गर्नु पर्थ्यो होला तपाईँको आफ्नो अनुभव केही छ
3: मामा उहाँ चाहिँ एकदमै सबै कुरा त उहाँले भनिहाल्नु हो सेम जस्तै तर समय चाहिँ एकदमै महत्त्व
0: एकदम पाबन्दी होइन तपाईँको के छ सम्झना के छ त अब हामी बिचमा हुनुहुन्न.
4: मेरो चाहिँ एकदमै मेरो साइनोले चाहिँ मामा पर्ने भयो घुर्ने गुरुङ हुनुहुन्थ्यो
2: अनि लामी जाने
4: होइन म चाहिँ अनि त्यो भएको भएर मेरो पारिवारिक सम्बन्ध जस्तै थियो एकदमै धेरै माया गर्नुहुन्थ्यो म त धेरै पछाडि आएँ
0: यङ्स्टरहरूलाई चाहिँ एकदमै इन्करेज गर्ने खालको पनि हुनुहुन्थ्यो. मैले चाहिँ उहाँलाई
4: धेरै पछाडि आएर पनि उहाँहरूले चाहिँ त्यो कहिलेदेखिको होइन काम गरेर आउनु भएको हो नि त तर मलाई चाहिँ भर्खरै सँगसँगै हिँडिरहेको मान्छे जस्तो
0: मेरो छोटो अनुभव चाहिँ सेयर गरिहालौँ. म एकान एटीमा बसेको थिएँ म बुनाइबाट आएको थिएँ रेडियोको कार्यक्रममा आउँदाखेरि लिफ्टमा भेट भयो दुईजना मात्रै थियौँ लिफ्टमा उहाँले मलाई म तलदेखि माथि हेर्नु मैले उहाँलाई तलदेखि माथि हेरेँ एकछिन घुराघुर भयो होइन त्यसपछि वी स्माइल सुक ह्यान्ड्स होइन हात मिलाइयो तल बारमा गएर यसो समय बिताइयो भन्नु पऱ्यो होइन वी बिकेम फ्रेन्ड्स होइन उहाँ पनि स्पोर्ट्सम्यान म पनि अलिअलि अलिअलि खेल्ने होइन अनि हाम्रो हरेक लेभलको कुरा भयो हरेक क्षेत्रको कुरा भयो. उहाँ त अब चलचित्रको पर्सनालिटी उहाँले मलाई चुन्नु भएको थिएन लाउरे भनेपछि अर्कै दृष्टिकोण भयो गर्दाखेरि त्यसरी हाम्रो चिन्जान भएको थियो होइन त्यही गर्दा म पनि उहाँलाई सम्झना गर्न चाहन्छु यहीँबाट. ओके अब चलचित्रको कुरा गरौँ. अब जाँदै जाँदै चलचित्रको मैले गीत पाइसकेको छु लगाउँछु तपाईँको बेलायतमा सेप्टेम्बर 12 भन्नुभयो
1: सेप्टेम्बर 12
0: प्रिन्सेस हल को को हुनुहुन्छ
2: डेट
0: आएको
1: छ
0: त्यहाँ चाहिँ तपाईँहरूलाई सपोर्ट गर्ने को हुनुहुन्छ टिम
1: टिम चाहिँ हाम्रो इन्भेस्टरै हुनुहुन्छ मेन कोन
0: मेन जी
1: अनि भोज बहादुर दाजु गौमायाजी त्यही हुनुहुन्छ सोलजी त्यही हुनुहुन्छ.
0: सेप्टेम्बर भनेपछि त क्यालेन्डर कुन बार पर्यो त मैले हेर्नु पर्यो त सेप्टेम्बर
1: ओके
0: शनिबार पर्यो ओहो बुझ्नु भए अल्डर सर्ट त खचाखच हुने भयो होइन तपाईँहरू तपाईँहरूको तर्फबाट अपिल गर्नुहोस् न त तपाईँका पोटेन्सियल दर्शकहरूलाई के भन्न चाहनुहुन्छ यो चलचित्र किन हेर्नुपर्ने ल सोचेजी
1: होइन मुख्य कुरा त लाउरीहरूको वीरगाथाहरूको विषयमा त अब धेरै सिनेमाहरू बनिसकेका पनि छन् तर उनीहरूको सन्तानको कथाहरू उनीहरूको सन्तानले भोगेका समस्याहरूको विषयमा कमै सिनेमाहरू बनेका छन् त्यो मध्येमा पनि अब पेन्सन पट्टा मलाई लाग्छ अब यो सन्तानहरूको कथा हो र त्यो हिसाबले पनि अहिले पनि जति पनि बेलायतमा हुनुहुन्छ हङकङमा हुनुहुन्छ अब मै जस्ता धेरै लाउरेका सन्तानहरू जो पक्कै पनि भनौँ न यो व्यथा यो कथासँग चाहिँ पक्कै पनि रिलेट गर्छ जस्तो मलाई लाग्छ त्यो हिसाबले पनि बेलायत लगायत सम्पूर्ण अब विदेशमा चाहिँ चल्न लागेको चाहिँ कुराहरू म यो तपाईँको प्रिय स्टेसनबाट नै म जानकारी गराउन चाहन्छु. बेलायतमा चाहिँ सेप्टेम्बर 12 छ अनि त्यस्तै गरी बार्सिलोनामा सेप्टेम्बर 14 छ अनि जस्तो यता तपाईँको अस्ट्रेलियामा चाहिँ तपाईँको हामी सँगसँगै लाग्छ सेप्टेम्बर 11 नै लाग्छ र अरू देशहरूको चाहिँ अब मिति चाहिँ आउन बाँकी नै
0: हामीलाई जानकारी गराउनुहोस् हामी भनिदिन्छौँ ताकि अलिकति तपाईँलाई सजिलो होस् किनभने कलाकारी त त्यत्तिकै हुँदैन त्यसको एड प्रमोसन धेरै चाहिन्छ त्यसको लागि फेरि नगरनारायण चाहियो होइन यहाँ चाहिँ तपाईँ जस्तो व्यक्ति र समूह जसले चाहिँ मेहनत गर्नुभएको छ आफ्नै पैसा खर्चाउनु भएको छ उहाँलाई साथ सहयोग होस् केही भन्ने चाहिँ हाम्रो उद्देश्य सधैँ रहन्छ. एनी टाइम तपाईँले यो चलचित्र मात्रै होइन कुनै अन्य चलचित्रको बारेमा विनोदजी हाम्रो यो कार्यक्रम यसरी हुँदैछ यो प्रिमियरमा आइदिनुहोस् के गर्नु सकिन्छ भने भन्नुहोस् हामी टाउकुल टेकेर आउँछौँ होइन टाउकुल त टेकिन्न तर टेकेर त हामी तदारुकताको साथमा आउँछौँ र सपोर्ट गर्न चाहन्छौँ है त.
5: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

0: त्यो अन्तिममा एउटा कुरा सोध्नु मन
1: लाग्यो,
0: दाजु पनि यो अब पेन्सन पट्टाकै एउटा चाहिँ नि
2: सदस्य
0: सदस्य जस्तो लागेर मैले सोधेको, दाई चाहिँ नि त्यत्रो वर्ष ब्रिटिस गोर्खामा सोल्जर भएर काम गर्नुभयो, अब त्यसको सानो अनुभव धेरै ठुलो कुरा गर्नु मन मतलब कि समय पनि छैन, यहाँ आएर कस्तो रमाउनु
2: हो हो, तपाईँले त अर्को 3 घन्टा मलाई बिताउनु पर्ने। म आएको 2010 है कि 2 वर्षको लागि आएको, आज म छु र भगवान्ले तपाईँहरूको माया सबै श्रोताहरूको मायाले गर्दाखेरि यहाँ छु। अब कहिलेसम्म हुन्छ मलाई थाहा छैन, तर पनि जहिलेसम्म छु तपाईँहरूको सेवा गर्छु होइन। र अनुभवको कुरा गर्दाखेरि आफ्नो होम टाउनमा यसरी काम गर्न पाउँदा आफूलाई अहो भाग्य मारै ठान्दछु, धेरैलाई कमलाई यस्तो सौभाग्य मिल्दछ होइन। र अब अनुभवको कुरा धेरै छ, तिता मिठा सबै छन् है, एउटा कुनै पुस्तकमा आउँला कि चलचित्रमा आउँला कि अर्कै छ,
0: तर
2: त्यो गजब कुरा हो। तर अहिलेसम्म चाहिँ भगवान्को कृपा, तपाईँहरूको माया सबैले गर्दाखेरि तपाईँहरूको सेवा, कलाकारको सेवा, देशको हरेक कुराहरू चाहिँ विदेशमा पुर्याउन पाउनु, र बिएपिएस गोर्खाहरूको नेटवर्क भनेको चाहिँ संसारमा जान्छ, 24 घन्टा जान्छ, कुनै पनि रेडियो 24 घन्टा यसरी अनवरत रूपमा चाहिँ रेकर्डेड चल्ला तर लाइभ चल्दैन, युके ब्रुनाई काठमाडौँ, र 24 घन्टा हाम्रो न्युज यसरी हामीले पस्किन पाउनु हाम्रो निम्ति ठुलो एउटा योगदान हो। आम नेपाली नेपाली भाषीहरूको जो संसारको कुन कुना मा हुनुहुन्न उहाँले कुनै न कुनै रूपमा बिएबिएस गोर्खा रेडियो, जुन चाहिँ कमर्सियल रेडियो होइन, एउटा सामुदायिक रेडियो होइन, एउटा हाम्रो गोर्खाली परिवारको लागि 1952 चाहिँ सिङ्गापुरबाट सुरु भएर हङकङ हुँदै झन्डै रेडियो नेपालको हाराहारीमा हामी जन्मेर आज संसारको हरेक क्षेत्रमा एनी वान टाइम झन्डै हामीलाई चाहिँ 1.2 मिलियन 1.8 मिलियन श्रोताले सुन्नुहुन्छ भनेर हाम्रो स्टार्सले भन्छ होइन। त्यो त्यो त्यो चाहिँ योगदान हो, नेपालले पनि यसलाई चाहिँ कुनै न कुनै रूपमा चिनोस् बुझोस् होइन, र हामीले पुऱ्याएको योगदान अप्रत्यक्ष रूपमा
0: कनेक्टेड हुने माध्यम
2: बनेको छ होइन,
0: कनेक्टेड हुने माध्यम भनेको रेडियो,
2: यो हाम्रो जम्मा जोड्यो भने 52 जनाले युके ब्रुनाई काठमाडौँ सहित लगाएर हाम्रो रिपोर्टहरू सबै लगाएर चाहिँ 24 घन्टा चलाउनु, यसो यो चलाउनु पाउनु ठुलो कुरा हो। यसमा धेरै धेरैको व्यक्तिको हाम्रा योगदान रहेको छ, उहिले उहिलेका सिङ्गापुरदेखि आएका हाम्रा किशोर साहबहरू, उहाँभन्दा अग्रजहरू, लीना देवरा दिदी जसले सुरु गर्नुभयो, त्यसपछि हङकङमा हाम्रा भएका पल्टनका प्रेजेन्टर्सहरू, दिदी बहिनी दाजुभाइहरू, मभन्दा धेरै सिनियरहरू पछिल्लो समयमा आएर के भन्छ यो किशोर बडाको नाम तपाईँलाई सुनेकै हो, खेम गुरुङ दाई होइन, पछि अब अहिलेको हालतमा बेलायतमा योगराजी एन्ड द टिम, दिदी बहिनी थुप्रै हुनुहुन्छ होइन, र ब्रुनाईमा लाल साई एन्ड द टिम, र यहाँ चाहिँ हाम्रो बिएबिएसको टिमले चाहिँ हामीले 24 घन्टा थालिरहेका छौँ र हरेक क्षेत्रलाई हामी छुन्छौँ, र यही नै हाम्रो निम्ति ऊर्जा हो, सबैको निम्ति ऊर्जा हो है त,
0: त्यति
2: नै भनौँ। र तपाईँहरू जसले जे गर्नुहुन्छ हामीलाई भनिदिनुहोस् मात्रै, वी विल मेक इट नोन टु एभ्रीबडी, सबैलाई चाहिँ हामीले जानकारी गराउँछौँ ताकि तपाईँहरूले गरेको मेहनत चाहिँ खेर नजाओस् है त। र यो वसाइमा तपाईँहरूको यो पेन्सन पट्टाको शुभकामना पनि म दिन चाहन्छु। आज कता कताबाट चलचित्रको बारेमा, मेरो नर्मली चलचित्र हुँदैन, चलचित्रको बारेमा कुराकानी गर्ने मौका पाइयो, पछि बसेर चाहिँ पुरानो काठमाडौँको कुरा गरौँला, रमेश तामरकरको कुरा गरौँला, हाम्रा मित्र अरुण थापाको, स्वर्गीय अरुण थापाको कुरा गरौँला, र ओम विक्रम विष्टको कुरा गरौँ, फुटबलको पनि कुरा गर्नुपर्छ होइन, हाम्रो स्टेडियममा के हुन्थ्यो भनेर तपाईँले भन्नु। ओके, बडो मजा पो थियो त्यो, त्यतिखेरको 70s and 80s काठमाडौँ अर्कै थियो होइन,
0: त्यो बेलाको कुरा एकचोटि
2: फेरि पछि कुनै दिन गर्नु लाग्छ। ल त, अब तपाईँहरूको चलचित्रको गीत राख्दै तपाईँहरूसँग बिदा लिन चाहन्छु, अल द बेस्ट, गुड लक है त।
0: ओके,
2: गाउने कलाकार को हुनुहुन्छ? शरुण गुरुङ एन्ड राजबहादुर गुरुङ, र अर्को को हुनुहुन्छ?
3: उषा गुरुङ र प्रिय।
2: आदरणीय श्रोताहरू, आउँदै गरेको चलचित्र आउँदै अब छिटै आउँछ तपाईँहरूको घर घरमा, विदेशमा नै आउँदैछ भनेर भनिसक्नु भएको छ, यो गीत राख्दै उहाँसँग मैले बिदा लिएँ।

0: Te Live Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: सम्पत्ति शुद्धिकरणको कसुरमा प्रतिवादी बनाइएका गुप्तालाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको हो। गुप्ताले हिमालयन री इन्स्योरेन्सको 2.73 अर्ब रुपियाँ भन्दा बढी रकम ब्रोकर कम्पनी मार्फत शेयर खरिदमा प्रयोग गरेको आरोप छ। उक्त रकमबाट शेयरको मूल्यमा कृत्रिम वृद्धि गरी गैर कानूनी लाभ लिएको आरोप पनि छ। गुप्ता विरूद्ध धितो पत्र र बीमा ऐन अन्तर्गत समेत छुट्टा छुट्टै मुद्दा दायर भएको छ। सोही मुद्दामा शुभेच्छा खरेललाई भने 10 लाख रुपियाँ धरोटीमा रिहा गर्न आदेश भएको छ। यसअघि दीपक भट्ट, सुलभ अग्रवाल र शंकर अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश भइसकेको छ। अन्य प्रतिवादी धरोटीमा रिहा भएका छन्। नेपाल प्रहरीका पूर्व प्रहरी प्रमुखहरूको संगठनले सांसद खगेन्द्र सुनारले सार्वजनिक लेखा समितिको बैठकमा दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गरेको छ। बुधबारको बैठकमा सुनारले नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की, गृह सचिव राजकुमार श्रेष्ठ, सशस्त्र प्रहरीका तत्कालीन प्रमुख राजु अर्याल र तत्कालीन गृहमन्त्री ओम प्रकाश अर्याल लगायतमाथि भ्रष्टाचारको आरोप लगाउनु भएको थियो। पूर्व प्रहरी प्रमुखहरूको मञ्चले सुनारको अभिव्यक्ति संसदीय मर्यादा र पदीय गरिमा विपरीत रहेको जनाएको छ। नेपाल प्रहरीको नेतृत्व कानूनी प्रक्रिया र व्यावसायिक आधारमा चयन हुने भन्दै तथ्यहीन र अपमानजनक टिप्पणी उचित नभएको मञ्चको भनाइ छ। संसदीय समितिमा सरकारी तथा जनसरोकारका विषयमा पर्याप्त छलफल र बहस हुनुपर्ने भन्दै मञ्चले त्यसको अधिकारलाई सम्मान गर्ने पनि जनाएको छ। तर नेपाल प्रहरी जस्तो सुरक्षा निकाय र यसको नेतृत्वमाथि तथ्यहीन आरोप लगाउँदा संसदीय व्यवस्थाकै गरिमामाथि प्रश्न उठ्ने मञ्चको भनाइ छ। मञ्चले सांसद सुनारलाई आफ्नो भाषा शैली र व्यवहार सुधार गर्दै पदीय जिम्मेवारीको गम्भीरता बुझ्न र यस्ता अभिव्यक्ति नदोहोर्याउन आग्रह गरेको छ। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले 70 वर्ष उमेर हद र कार्यकारी पदमा लगातार 2 कार्यकाल मात्रै रहन पाउने व्यवस्था पुनः लागू गर्न सुझाव दिएको छ। महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन मसुदामा पार्टी पुनर्गठनका लागि 11 महाधिवेशनबाट निर्वाचित सबै कमिटी विघटन गरी सानो र छरितो बनाउनु पर्ने उल्लेख छ। प्रतिवेदनमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने तथा नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्न नयाँ नीति र एजेण्डा आवश्यक रहेको औल्याइएको छ। फागुन 21 गतेको निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी लिएर अध्यक्ष केपी शर्मा ओलीले पद छाड्नुपर्ने सुझाव समेत प्रतिवेदनमा छ। जेएनजी आन्दोलनसम्म मुलुक पुग्नुमा ओली नेतृत्वको सरकारको कमजोरी रहेको पनि उल्लेख छ। पार्टीमा गुटबन्दी, विलासी जीवनशैली र सामाजिक सञ्जाल मार्फत असहमति व्यक्त गर्ने प्रवृत्ति बढेको भन्दै त्यसले जनतामा पार्टीप्रतिको विश्वास घटाएको निष्कर्ष प्रतिवेदनमा छ। वरिष्ठ उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा बनेको 15 सदस्यीय कार्यदलले प्रदेश स्तरमा छलफल गरी सुझाव संकलन गरेको थियो। मस्यौदा थापा र ओलीलाई बुझाइसकेपछि कार्यदलका सदस्यलाई पनि अध्ययनका लागि दिइएको छ। तर कार्यदल सदस्य भानुभक्त ढकालले भने आफूले निवेदन प्रतिवेदन नपाएको बताउनु भएको छ। प्रतिवेदनका केही विषयप्रति ओली असन्तुष्ट रहेको पनि बताइएको छ। यो वर्ष गण्डकी प्रदेशका 9 जिल्लामा डेङ्गीको संक्रमण देखिएको छ।
4: हिजोसम्म 839 जनामा संक्रमण पुष्टि भएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ। सबैभन्दा बढ़ी बागलुङमा 366, कास्कीमा 222, गोर्खामा 900, तनहुमा 64, म्याग्दीमा 33, पर्वतमा 21, लमजुङमा 17, स्याङ्जा 13 र नवलपुरमा 4 जनामा डेंगी संक्रमण पुष्टि भएको हो। हिमाल पारीको जिल्ला मुस्ताङ र मनाङमा अहिलेसम्म डेंगी संक्रमित नभेटिएको केन्द्रका जनस्वास्थ्य अधिकृत पार्वती ढुङ्गानाले जानकारी दिनुभयो। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले डेंगी संक्रमण रोक्न खोज र नष्ट गर अभियान शुरू गरिएको बताउनुभयो। समयमा नियन्त्रण र रोकथाम गर्न नसके डेंगी संक्रमण थप बढ्ने उहाँको भनाइ छ। डेंगी सार्ने एडिस इजिप्टाई जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिक स्थलमा पानी जम्न नदिन उहाँले आग्रह गर्नुभएको छ।
3: बेलायतमा यस वर्षको 5 औं तातो लहर शुरू भएको छ। इङ्ल्याण्डका पूर्वी, दक्षिण पूर्वी र मिडल्यान्ड क्षेत्रमा बढ़ी गर्मी हुने अनुमान गरिएको छ। ती क्षेत्रमा मध्यरातसम्म अत्यधिक गर्मीको एम्बर चेतावनी जारी गरिएको छ। अत्यधिक गर्मी र सुक्खा मौसमका कारण स्वास्थ्य सेवा, अग्नि नियन्त्रक र पानी कम्पनीहरू दबावमा छन्। मौसम प्रस्तोता साइमन किङले गर्मीका कारण तापक्रममा नयाँ रेकर्ड लगातार बनिरहेको बताउनु भएको छ।
5: We're on track for the hottest summer on record across the UK, and only yesterday Wales recorded its hottest August day on record. The temperature in West Wales got to 35.3 degrees Celsius, and with that it now makes it 4 consecutive months where we've had a temperature in excess of 35 degrees Celsius. The records just keep on tumbling.
3: रोयल कलेज अफ नर्सिङले गर्मीका कारण स्वास्थ्यकर्मीले असहज र अमानवीय अवस्थामा काम गर्नुपरेको जनाएको छ। युनियनकी प्याट्रिसिया मार्केसले कर्मचारीको सुरक्षाका लागि भवनलाई अत्याधिक गर्मीबाट सुरक्षित बनाउन आवश्यक कदम चाल्नुपर्ने बताउनु भएको छ।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले भर्खरै गीत सुनिसक्नुभयो। अब कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

BFBS Gorkha Radio. फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk BFBS Gorkha Radio

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

0: Pe Lime Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: का लागि धितो लिलामी गरेको विषयमा नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क एनआइएमबीका संचालक र सिइओ विरुद्ध मुद्दा दायर भएपछि ब्याङ्किङ क्षेत्र चिन्तित बनेको छ। स्मार्ट टेलिकमले कर्जाका लागि ब्याङ्कमा राखेको सम्पत्ति लिलामी गरी कर्जा असुल गरेको विषयमा ब्याङ्कका 8 अधिकारी विरुद्ध सरकारी सम्पत्ति हिनामिनाको आरोपमा मुद्दा दायर भएको हो। धितो लिलामी गरेर कर्जा असुल गर्दा पनि मुद्दा खेप्नुपर्ने अवस्था आए ब्याङ्कका अधिकारी निर्णय गर्न डराउने ब्याङ्करहरूले बताएका छन्। यसले कर्जा प्रवाह र खराब कर्जा असुलीमा समेत समस्या आउन सक्ने उनीहरूको एनआईएमबीले भने प्रचलित कानून अनुसार नै धितो लिलामी गरी कर्जा असुल गरेको दावी गरेको छ। ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐनले कर्जा नतिरेमा धितो लिलाम बिक्री गरी सामा र ब्याज असुल गर्न सक्ने व्यवस्था गरेको ब्याङ्कको भनाइ छ। यसैबीच नेपाल राष्ट्र ब्याङ्कले एनआईएमबीको वित्तीय अवस्था र तरलता सन्तोषजनक रहेको जनाएको छ। ब्याङ्कको दैनिक कारोबारमा कुनै समस्या नदेखिएको भन्दै राष्ट्र ब्याङ्कले ब्याङ्कको सञ्चालन र व्यवस्थापनलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। एनआईएमबीले पनि मुद्दाका कारण ब्याङ्कको नियमित सेवा र कारोबारमा कुनै असर नपरेको जनाएको छ। ब्याङ्कका सबै सेवा पूर्ववत सञ्चालन भइरहेको भन्दै ग्राहकलाई ढुक्क रहन आग्रह गरेको छ। ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री द्वया माधव कुमार नेपाल र बाबुराम भट्टराईसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा सहितको पूर्ण इजलासले नेपाल भट्टराई विशेष अदालत र महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो। वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले 7 वर्ष अघि दायर गरेको रिटमा यस्तो आदेश भएको हो। अख्तियारले ललिता निवास प्रकरणमा 175 जना विरूद्ध मुद्दा दायर गरे पनि तत्कालीन प्रधानमन्त्री द्वया नेपाल र भट्टराई तथा मुख्य सचिव लीलामणि पौडेललाई प्रतिवादी नबनाएको भन्दै नेउपानेले रिट दायर गर्नुभएको थियो। रिटमा सबैलाई प्रतिवादी बनाउन अख्तियारलाई आदेश दिन माग गरिएको छ। 7 वर्षदेखि विचाराधीन रिटमा सर्वोच्चले अहिले लिखित जवाफ मागेको हो। नेपाली काँग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेला आज शुरू हुँदैछ। बिहान 11:30 भेला उद्घाटन हुनेछ। काठमाडौँ सुकेधाराको पार्टी प्यालेसमा 3 दिनसम्म चल्ने भेलामा करिब 4500 नेता कार्यकर्ता सहभागी हुने प्रचार प्रसार संयोजक मीन विश्वकर्माले जानकारी दिनुभयो। करिब 6 महिनापछि हिजो स्वदेश फर्किएका निवर्तमान सभापति शेरबहादुर देउवा भेलाको प्रमुख अतिथि हुनुहुनेछ। भेलामा पार्टीको राजनैतिक आर्थिक र सांगठनिक अवस्थाबारे छलफल हुने बताइएको छ। विशेष महाधिवेशन र फागुन 21 गतेको निर्वाचनमा काँग्रेसले बेहोरेको पराजयको समीक्षा पनि गरिनेछ। यस्तै पार्टीको आगामी राजनैतिक तथा सांगठनिक कार्यदिशा तय गर्न विभिन्न प्रस्तावमाथि छलफल हुनेछ। विधान संशोधनको प्रस्ताव समेत भेलामा पेश हुनेछ। इतर पक्षका नेताहरूले भेला मार्फत पार्टी एकताको सन्देश दिने बताएका छन्। अब खबर फटाफट।
4: हुलाकलाई सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले गति लिँदै हालसम्म मुलुकभरका 76 जिल्ला प्रशासनमा हुलाक मार्फत 2,47,000 राहदानी र 10.5 लाख सवारी लाइसेन्स ढुवानी, 8,700 राहदानी र 1,100 लाइसेन्स घर दैलोमै पुर्याइयो। बाजुराको बढी मालिका र रामा रोशन क्षेत्रलाई जोडेर बढी मालिका रामा रोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय तत्काल खारेज गर्न सामुदायिक वन उपभोक्ता महासंघको माग। यो निर्णयले उपभोक्ता समूहको वनमाथिको अधिकार र स्थानीयको मानव अधिकार हनन हुने दावी। काठमाडौँ उपत्यकामा चोरी भएका 30 मोटरसाइकल र 20 स्कुटर सम्बन्धित धनीलाई बुझाइयो। सुरक्षित ठाउँमा पार्किङ गर्न र कागजात सुरक्षित राख्न ट्राफिकको आग्रह। मुस्ताङको छुसाङ कागबेनी 10 किलोमिटर सड़क निर्माण शुरू, आउँदो असार 24 काम सक्नुपर्ने गरी 28,87,00,000 ठेक्का। कञ्चनपुरको ब्रह्मदेवदेखि नेपाल चीन सिमाना तिङ्करसम्म जोड्ने 423 किलोमिटर लामो महाकाली करिडोरको काम अलपत्र। दार्चुलामा पर्ने 121 किलोमिटर मध्ये 18 किलोमिटर ट्र्याक खुल्ने बाँकी, 1.5 दशकमा 6 किलोमिटर मात्रै कालोपत्रे। भरतपुर खानेपानी बोर्ड पानीको महसुल नतिर्ने ग्राहकमाथि कडा बन्दै बकेउता नतिर्नेको घर दैलो गर्नेदेखि पानीको लाइन काट्न थालेपछि 1,500 परिवारले 1,55,00,000 तिरे। अझै 500 ग्राहकबाट 20 लाख असुल्न बाँकी। र सुर्खेतमा साउन लागि यता 44,500 सिलिन्डर ग्यास वितरण, यो महिनाभित्र 50,000 सिलिन्डर वितरण हुने आयल निगम सुर्खेतको अनुमान।
3: सरकार र लघुवित्त पीड़ित बीच 7 बुधे सहमति भएको छ। अर्थ मन्त्रालयमा भएको निर्णायक वार्तापछि लघुवित्त पीड़ितहरूले विगत लामो समयदेखि गर्दै आएको काठमाडौँ केन्द्रित आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। यही साउन 10 गतेदेखि देशैभरका पीड़ितहरूले राजधानीमा मार्च शुरू गरेका थिए। सरकारसँग पटक पटक भएका चरणबद्ध वार्ताहरू निष्कर्षविहीन बनेपछि आन्दोलन चर्किएको थियो। हिजो सरकारले निर्णायक वार्ताको आश्वासन दिए पनि सहमति हुन नसक्दा निराश बनेका केही पीड़ितले माइतीघर मण्डलामा आत्मदाहको प्रयास समेत गरेका थिए। सोही घटनापछि दबावमा परेको सरकारले पुनः वार्ता बोलाई सहमति जुटेको हो र 10 राष्ट्रिय खेलकुदको मिति फेरि सरेको छ। अवस्था खबर यति नै।
0: यो BFBS गोर्खा रेडियो हो।

पीएफबी गोर्खा रेडियो सुनेर तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यस कार्यक्रम हल्का फुल्कामा म सेनेको तर्फबाट यो दुई घण्टाको कार्यक्रम तपाईँले हरेक हप्ता सुन्न सक्नुहुन्छ र कार्यक्रम हल्का फुल्कामा चाहिँ विभिन्न इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानि कि रोचक तथ्यहरू तपाईँको समक्षमा राख्ने गर्दछु र आज पनि त्यही निरन्तरता पक्कै पनि रहने नै छ त तपाईँले हामीलाई बीएफबीएस गोर्खा रेडियो ट्युनिङ गरेर सुन्न सक्नुहुन्छ फोक्सटोन बासीले भने हामीलाई 105.4 मेगाहर्ज ट्युनिङ गरेर सुन्नुहोस् तपाईँको एरियामा रेड एक्सेस छैन भने सिम्पली तपाईँले बीएफबीएस एप डाउनलोड गर्न सक्नुहुन्छ र विभिन्न स्टेसन्सहरूमध्ये बीएफबीएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ साथै स्मार्ट स्पिकर मार्फत पनि प्ले बीएफबीएस गोर्खा भनेर हामीलाई सुन्न सक्नुहुनेछ र आजको दिनमा चाहिँ म चर्चा गर्ने नै छु ओम्ब्रेदेखि रेड लिपस्टिकसम्म 2026 फाइभ ट्रेनी लिपस्टिक स्टाइल यो बारेमा जानकारी राख्ने नै छु तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफपी स्कुलका रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम हल्का फुल्काको हामी पहिलो घण्टामा सौ र अम्ब्रेदेखि रेड लिपस्टिकसम्म 2026 फाइभ ट्रेनिङ लिपस्टिक स्टाइलको बारेमा चर्चा गरिरहेको छु. अब अनुहारको आकर्षण बढाउन मेकअपका विभिन्न उपाय अप्नाइन्छ, तर कहिलेकाहीँ ओठमा लगाउने लिपस्टिकले पनि पुरै अनुहारलाई नै नयाँ रूप दिन सक्छ. यही कारण लिपस्टिकलाई सौन्दर्य प्रसाधनको सबैभन्दा प्रभावशाली उत्पादन मध्ये एक मानिन्छ. समय अनुसार यसको रङ, बनावट र लगाउने शैली पनि परिवर्तन भइरहन्छ. केही वर्ष अघिसम्म गाढा म्याट लिपस्टिकको दबदबा थियो भने अहिले प्राकृतिक देखिने, हल्का ब्लेन्ड गरिने र चम्किलो फिनिस भएका शैलीहरू लोकप्रिय बन्दै गएका छन्. वर्षे पछि लिपस्टिक स्टाइलको ट्रेन्डबारे चर्चा हुन्छ. यस पटक पनि पाँच शीर्ष स्थानमा के लिपस्टिकले डेरा जमाएको छ र सर्वप्रथम चाहिँ रहेको छ ओम्ब्रे लिप्स, यो बारेमा चर्चा हुने नै छ. अहिलेलाई पनि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

पीएफपी स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्कामा हुनुहुन्छ म सुनेको साथमा यो पहिलो घण्टा र म चर्चा गरिरहेको छु अम्ब्रेदेखि रेड लिपस्टिकसम्म 2026 यी 5 ट्रेन्डिङ लिपस्टिक स्टाइलको बारेमा र सबैभन्दा पहिलो रहेको छ अम्ब्रे लिप्स अम्ब्रे लिप्स अहिलेको सबैभन्दा चर्चित ट्रेन्डमध्ये एक हो यसमा दुई फरक रङको लिपस्टिक प्रयोग गरिन्छ सामान्यतः ओठको बाहिर भागमा गाढा रङ जस्तै डार्क ब्राउन प्लम वा गाढा रातो लगाइन्छ भने बीचको भागमा हल्का न्युड पिङ्क वा पिच रङ प्रयोग गरिन्छ त्यसपछि दुवै रङलाई बिस्तारै ब्लेन्ड गरेर प्राकृतिक ग्रेडियन्ट तयार गरिन्छ यसरी तयार भएको ओठ सामान्यभन्दा भरिलो मुलायम र आकर्षक देखिन्छ विशेष गरी साँझको पार्टी विवाह उत्सव वा फोटोसुटका लागि यो शैली निकै उपयुक्त मानिन्छ र दोस्रोमा रहेको छ ब्लर लिप्स यो बारेमा पनि जानकारी रहनेछ तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

BFB गोर्खा रेडियो सुन्दै हुनुहुन्छ अहिले कार्यक्रम हामी छौ हल्का फुल्काको पहिलो घण्टा र म चर्चा गरिरहेको छु तपाईँको समक्षमा भने ओम्ब्रेदेखि रेड लिपस्टिकसम्म 2026 520 लिपस्टिक स्टाइलको बारेमा र दोस्रोमा रहेको छ ब्लर लिप्स के ब्युटी अर्थात् कोरियन सौन्दर्य शैलीबाट लोकप्रिय बनेको ब्लर लिप्स अहिले विश्वभर ट्रेन्डमा छ यसमा लिपस्टिक ओठको बीच भागमा मात्र लगाइन्छ र औँला वा ब्रसको सहयोगले चाहिँ बिस्तारै किनारासम्म फैलाइदिन्छ यसरी गर्दा ओठको बाहिरी रेखा स्पष्ट देखिँदैन बरु हल्का थुम्मिएको प्राकृतिक प्रभाव देखिन्छ यो शैली विशेष गरी दैनिक प्रयोगका लागि उपयुक्त हुन्छ धेरै मेकअप नगरी पनि अनुहारलाई ताजा कोमल र स्वाभाविक देखाउन चाहनेहरूको लागि ब्लर लिपस्टिक एकदमै राम्रो विकल्प हो त्यसै गरी ग्लसी तथा विनायल यो फिनिसको बारेमा पनि म जानकारी राख्ने नै छु तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

बीएफबी सरकार विधि सुन्दै हुनुहुन्छ अहिले हामी कार्यक्रम हल्का फुल्काको यो पहिलो घण्टामा सौर चर्चा गरिरहेको छु अम्रीदेखि रेड लिपस्टिकसम्म 2026 फाइभ ट्रेनी लिपस्टिक स्टाइलको बारेमा चर्चा गरिरहेको छु यो समय यसै गरी ग्लसी तथा विनायो फिनिस केही वर्षसम्म म्याट लिपस्टिकको लोकप्रियता उच्च रहे पनि अहिले फेरि ग्लसी लुक फर्किएको छ विशेष गरी विनायल फिनिस अर्थात् धेरै चम्किलो देखिने लिप सामाजिक सञ्जालमा निकै देखिन थालेका छन् यसका लागि आफूले रोजेको न्युड तथा बोल्ड लिपस्टिक लगाएर त्यसमाथि पारदर्शी लिप ग्लसको हल्का थप तह चाहिँ थपिन्छ यसले ओठलाई चम्किलो रसिलो र स्वस्थ देखाउँछ गर्मीयाम क्याजुअल भेटघाट वा हल्का मेकअपका लागि शैली धेरैले रुचाएको चाहिँ पाइन्छ यसै गरी 90 दशकमा ब्राउन न्युड यो जुन चाहिँ सेड रहेको छ फेसनमा पुराना ट्रेन्ड फेरि फर्कने क्रम अहिले पनि जारी छ यस वर्ष 1990 दशकमा लोकप्रिय भएका चक्लेट ब्राउन क्यारोमेल न्युड टेराकोटा र यसै गरी मोका मेड सेडका चाहिँ लिपस्टिकहरू फेरि चर्चामा छन् यी रङ अधिकांश छालाको रङसँग सजिलै मेल खान्छन् अफिस औपचारिक कार्यक्रम वा नो मेकअप लुक अप्नाउन चाहनेहरूको लागि सेड निकै उपयुक्त मानिन्छ धेरै गाढा पनि नदेखिने र अनुहारलाई निखार्ने भएकाले यस्ता रङको प्रयोग बढ्दो रहेको छ र केही क्षणमा म स्टेटमेन्ट रेड लिप्सको बारेमा पनि चर्चा गर्ने नै छु तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk यो पीएफबी

पीएफबी स्कोरका रेडियो सुन्दै हुनुहुन्छ। अहिले हामी कार्यक्रम हल्का फुल्काको यो पहिलो घण्टामा छौँ र चर्चा गरिरहेको छु यस समय अम्ब्रेदेखि रेड लिप्ससम्म 2026 फाइभ ट्वेन्टी लिपस्टिक स्टाइलको बारेमा चर्चा गरिरहेको छु र फाइनली रहेको छ स्टेटमेन्ट रेड लिप्स। रातो लिप्स्टिक फेसनबाट कहिले बाहिर जाँदैन, तर यस वर्ष यसको प्रयोग गर्ने तरिका केही फरक देखिएको छ। अहिले अनुहारमा हल्का बेस मेकअप, थोरै मस्कारा वा अनलाइनर प्रयोग गरेर त्यससँग चम्किलो चेरी रेड वा वाइन रेड लिप्स्टिक लगाउने शैली लोकप्रिय बनेको छ। यसले अनुहारलाई अत्यधिक मेकअप नगरी पनि आकर्षक, आत्मविश्वासी र ग्ल्यामरस देखाउँछ। विशेष अवसर, औपचारिक कार्यक्रम वा साँझको भेटघाटका लागि शैली धेरैले रोजिरहेका छन्। त अवश्य पनि यो थियो के चर्चा तपाईँको माझमा राखेको छु श्रोता। र कार्यक्रम हल्का फुल्काको यो पहिलो घण्टाबाट नि बिदा लिने समय आइसकेको छ, तर हामी अवश्य पनि कार्यक्रमको दोस्रो घण्टामा पनि यस्तै इन्ट्रेस्टिङ फ्याक्टहरू तपाईँको माझमा राख्ने नै छु। अहिलेलाई यो मिठो गीत सुन्नुहोला। कार्यक्रमको दोस्रो घण्टामा समाचार पश्चात भेट्ने नै छौँ।

0: AM FM online apps तथा स्मार्ट स्पीकर हरुमा सुन्न सक्ने यो BFBS
1: गोरखा रेडियो हो। काङ्ग्रेस पूर्व सभापति शेरबहादुर देउवाले आफू नेता बनेर नभई आम नागरिकको हैसियतमा मुलुकको सेवा गर्न मुलुक फर्किएको बताउनु भएको छ। करिब 5.5 महिनापछि स्वदेश फर्किएका देउवाले कुनै शक्ति प्राप्तिका लागि नआएको पनि बताउनु भएको छ। स्वदेश फर्किए लगत्तै अपील जारी गर्दै उहाँले राष्ट्रिय एकता, लोकतन्त्र सुदृढीकरण र आफू युवा भावना सम्बोधन गर्न सक्रिय हुने प्रतिबद्धता पनि जनाउनु भएको छ। वर्तमान सरकार जनअपेक्षा पूरा गर्न असफल भएको र ताजा जनमतको कदर गर्न नसकेको आरोप पनि उहाँले लगाउनु भएको छ। युवा पुस्तामा देखिएको परिवर्तनको तीव्र चाहना र उनीहरूको मौन पीड़ालाई काँग्रेसले बुझेको भन्दै देउवाले बदलिदो समयसँगै पार्टीलाई पनि रूपान्तरण गर्दै लैजाने बताउनु भएको छ। पुरानाको पुस्ताको त्याग र बलिदानलाई नजरअन्दाज नगर्न भन्दै उहाँले पार्टीका कार्यकर्ताको मनोबल बढ़ाउन लागि पर्ने पनि अपीलमा लेख्नु भएको छ। संविधानको संरक्षण र संशोधन राष्ट्रिय सहमतिका आधारमा मात्रै हुनुपर्ने भन्दै देउवाले लोकतन्त्र, संविधान र नागरिक अधिकारका लागि काँग्रेसले सम्झौता नगर्ने अडान पनि राख्नु भएको छ। 2033 सालमा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको स्मरण गर्दै देउवाले अहिले पनि मुलुकलाई सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता चाहिएको तर्क गर्नुभयो। आफू पक्षीय राष्ट्रिय भेलाको सन्दर्भ पारेर देउवा स्वदेश आइपुग्नु भएको छ र आए लगत्तै उहाँले सन्देश जारी गर्नुभएको छ। खासमा देउवा यही भेला फर्कनुको सन्देश के हुन सक्छ? विश्लेषक मोमराम खनाल।
2: अब शेरबहादुर देउवाको जुन आगमन भएको छ, यो आगमनसँग दुई तीनवटा कुराहरू चाहिँ जोडिएका छन्। एउटा अदालती प्रक्रिया एक पटक न्यायिक निरूपण भइसकेको कुरालाई फेरि त्यसलाई चाहिँ कोट्याइएको छ मात्रै होइन, त्यसलाई चाहिँ अझ गिजोल्ने र बिथोल्ने प्रयास भएको छ। दोस्रो, काङ्ग्रेसको चाहिँ जुन पुरानो नेतृत्व हो, जो अपदस्थ भएको थियो विशेष महाधिवेशनबाट, त्यो अपदस्थ भएको नेतृत्वले चाहिँ एक ढङ्गको त्राण पाएको छ र त्यसलाई चाहिँ देउवाको आगमन आफ्नो चाहिँ भेला र सर्वोच्च अदालतको चाहिँ सुरुबाटै त्यो मुद्दालाई फेरि हेर्ने जुन प्रकारको चाहिँ निर्णय भएको छ, यी तिनवटै निर्णयले गर्दाखेरि राजनीति चाहिँ नयाँ भनिए पनि त्यो पुरानै राजनीतिको चाहिँ भद्दा स्वरूप अहिलेको सरकारको काहीँ न काहीँबाट चाहिँ अलिकति सकारात्मक चाहिँ संकेत बिना चाहिँ देउवाको आगमन भइरहेको छैन। त्यस कारणले यी तिनैवटा कुराहरू चाहिँ मलाई के लाग्छ भने जेएनजी आन्दोलनको जुन स्प्रिट भनेर भनिएको थियो त्यसमा चाहिँ भएको एउटा प्रतिक्रान्ति जस्तो पो देखिएको छ। अहिले
3: सरकारले अलिकति सजिलो नबनाइकन देउवा आउने हिम्मत सायद गर्नुहुन्थेन होला, यहाँको आशय सायद त्यही होला। सरकारको स्वार्थ कहाँनिर जोडिन्छ यहाँनिर?
2: राष्ट्रपालाई के लाग्छ भने जुन नयाँ कम्युनिस्टहरू त त्यसै पनि पुराना चाहिँ नेतृत्व, पुराना दलको नेतृत्वमा छन् र उनीहरूमा रूपान्तरणको कुनै पनि गुन्जास देखिँदैन। उनीहरू आफै क्षयीकरणतिर छन् र त्यो साङ्गठनिक रूपमा असाध्यै कमजोर भएर गएका छन् र उनीहरूको अहिले फेरि नेपाली राजनीतिमा आउने र फेरि चाहिँ उनले विन ओभर गर्ने त्यो सम्भावना पनि छैन। मात्रै नेपाली काङ्ग्रेसको एउटा इतिहास लोकतन्त्रसँग जोडिएको र नयाँ नेतृत्व आइसकेपछि त्यसमा केही नेपाली कङ्ग्रेस चाहिँ बाँच्ने र त्यसले चाहिँ आफूलाई चाहिँ अगाडि बढाउने र लोकतान्त्रिक बाटोलाई फराकिलो पार्ने एउटा मात्रै चाहिँ विकल्प त्यही नै हो। अहिले अरूको कुनैमा पनि त्यो विकल्प देखिँदैन, त्यसैले त्यसलाई नै चाहिँ समाप्त पार्नका लागि काहीँ न काहीँ चाहिँ यो षड्यन्त्र भएको छ भन्ने देखिन्छ।
3: मुख्य प्रतिस्पर्धी यदि राष्ट्रपाको भयो भनेदेखि काङ्ग्रेस हुन्थ्यो।
2: एकदमै त्यसमा पनि त्यो पनि सुधारिएको काङ्ग्रेस भनौँ न, त्यो देउवाको काङ्ग्रेस त हुन्न, त्यो हुँदा पनि हुँदैन, त्यो भेला गरे पनि केही हुँदैन र देउवाले जतिसुकै अब नेपाली राजनीतिमा पैसा र शक्तिको चाहिँ जुन स्रोत उनीहरूले चाहिँ खर्च गर्थे त्यसबाट पनि अब नेपाली राजनीति गत सालको भदौ 24 गतेबाट नेपाल नितान्त चाहिँ अर्कै ठाउँमा चाहिँ गएको छ र राजनीतिक मनोविज्ञान पनि चाहिँ असाध्यै धेरै चाहिँ स्खलित भएको छ, त्यसको नैतिकता स्खलित भएको छ, राजनीतिक विचारधारा त छँदै छैन, त्यसमाले अरू दलहरूको चाहिँ त्यो डर त्रास पनि चाहिँ एकदमै बढेर गएको छ। मनोवैज्ञानिक रूपमा नेपाली राजनीति छ्यात विच्छेद भएको छ, त्यस कारणले राजनीति नै छैन। राजनीतिको नाममा अराजनीति जति बेला चाहिँ हाम्रो देशले अभ्यास गर्न थालेको छ र यसको परिणाम चाहिँ मलाई के लाग्छ भने त्यो शेरबहादुर देउवाको नेतृत्वमा अथवा चाहिँ कम्युनिस्ट पार्टीहरूका हिजोका चाहिँ प्राउड नेताहरूको चाहिँ नेतृत्वमा अब यो तङ्ग्रिने सम्भावना म देख्दिन।
3: काङ्ग्रेसभित्र अब के होला देउवाको आगमनपछि?
2: मलाई लाग्छ देउवा समूहले चाहिँ आफ्नो पार्टी गठन गर्नु अथवा त्यसले चाहिँ मलाई अदालतको पनि के लाग्छ भने अदालतले कुनै पनि हिसाबमा जे जस्ता प्रमाणहरू र जे जस्तो त्यो पार्टीको आन्तरिक चाहिँ वैधानिकता कम्पोजिसन कन्डिसन, पार्टीको चाहिँ विधान र हाम्रो चाहिँ दल सम्बन्धी व्यवस्था र त्यो दल सम्बन्धी व्यवस्थालाई चाहिँ व्याख्या गर्नका लागि निर्वाचन आयोग, यी सबै कुराहरूलाई चाहिँ हेर्दाखेरि अदालतले अन्यथा फैसला गर्ने स्थिति छैन। तैपनि नेपालमा के छ भन्दाखेरि अदालतबाट हिजो राजनीतिक दलहरूका विभाजनहरूलाई समेत तोकेर प्रधानमन्त्री फलानु हुने भनेर तोकेर गरेका फैसलाहरू पनि छन्। अब त्यसलाई हेर्दाखेरि अब फैसला कता जाला भन्ने त आफ्नै ठाउँमा छँदैछ। तर मलाई लाग्छ
1: विश्लेषक मुमराम खनालसँगको विस्तृत कुराकानी कार्यक्रम शुक्रबार।
4: यो BFBS गोर्खा रेडियो हो।

CFP's Gurkhar Radio Suneru and Sakari Kramalka, Fulkako Hami, Dusrukantama Provis Karika, Sonsruta, Tapi Sampurna Life Piripini Swagasa, Moserigotarfa Bata, Ra, Yukari Kramu Dusrukantama Pani, interesting facts, Saru Yeniki Rosakta Terakni Sup. You facts, Saru, see, Rosak Matanabit, Ere, educational, informative Pini Unsa, Juligata Hits Amrudin Petitinko, Jivan Mapani, Literi Fida Gorsa, Sate, Amlokati, Tanabikukura Pini Hamila, see to Yota Revelation or Pini Unsaina, and I say, Mazi, you summy see, Nanamur Sati Bata, Kusiri Jugi Nebani, Char, you sat. महत्वपूर्ण संकेत छ म तपाईको समक्षमा राख्ने नै छु र यसमा अवश्य पनि टीन एज उमेर यस्तो अवस्था हो जसले बच्चाहरू कुन मार्गमा लाग्ने भन्ने कुराको सुरुवाती संकेत दिन्छ यो उनीहरू स्वयं र आमा बाबुको लागि सबैभन्दा चुनौतीपूर्ण र संवेदनशील समय हो यो उमेरमा बच्चाको शरीरमा मात्र होइन मन दिमाग भावना र मूल्यहरूमा पनि ठूला परिवर्तन आउँछन् उनीहरू बाल्यकाल र युवा अवस्था बीचको महोदसन जसले गर्दा उनीहरू प्राय अलमल पर्छन् र सही गलत छुटाउन गाह्रो मान्दछन् यही कारणले गर्दा धेरै टिनेजर्सहरूले गलत साथी छान्ने गल्ती गर्छन् नराम्रो सङ्गतले उनीहरूको पढाइ व्यवहार आत्मसम्मान र सम्पूर्ण भविष्य नै प्रभावित पार्न सक्छ यस उमेरमा बच्चाहरू अझै पूर्ण परिपक्व नभइसकेकाले आमा बाबुको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ आमा बाबुले उनीहरूलाई सही बाटो देखाउनु दुष्टको गुणस्तर चिन्न सिकाउनु र आवश्यक परेमा हस्तक्षेप गर्नुपर्छ नराम्रो साथीका मुख्य सङ्केतहरू के रहेका छन् यी सङ्केतहरू चाहिँ देखिएमा तुरन्त सतर्क हुनुपर्छ र बच्चालाई व्यक्तिबाट दूरी बनाउन प्रोत्साहन दिनुपर्छ पहिले भनेको रहेको छ घरमा नभन्नु भन्ने सल्लाह यो जानकारी म केही क्षणमा राख्ने नै छु तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफपी सरकार बीडी सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा छौँ र म चर्चा गरिरहेको छु नराम्रो साथीबाट कसरी जोगिने सात महत्वपूर्ण सङ्केतको बारेमा रहेको छ विशेष गरी नानी बालबालिकाको लागि टिनेजर्सहरू स्पेसली पहिलो रहेको छ घरमा नभन्नुपर्ने सल्लाह यदि कुनै साथीले बारम्बार यो कुरा घरमा आमा बाबालाई नभन्नु यो हाम्रो सिक्रेट हो भनेर जोड दिन्छ भने बुझ्नुपर्छ कि उसको मनमा खोट छ राम्रो साथीले कहिल्यै गोप्य राख्नुपर्ने कुरा सिकाउँदैन यस्तो साथीले बच्चालाई गलत बाटोतर्फ डोराउन सक्छ आमा बुवाले बच्चालाई स्पष्ट रूपमा भन्नुपर्छ कि जुन कुरा घरमा भन्न डर लाग्छ यो काम नगर्नु नै उत्तम हो दोस्रो रहेको छ भावनात्मक दबाव दिने दोस्रो सङ्केत भनेको भावनात्मक दबाव वा ब्ल्याकमेल हो यदि साथीले त मेरो साथी हो भने यो काम गर्नै पर्छ नगरे तसँग साथी बन्दिन जस्ता कुराहरू गर्छ भने यो स्पष्ट खतरा हो सच्चा साथीले कहिले जबरजस्ती गर्दैन यसले बच्चालाई कमजोर र निर्भर बनाउँछ आमा बुवाले बच्चालाई सिकाउनु पर्छ सच्चा साथीले स्वतन्त्रता र सम्मान दिन्छ न कि दबाव र तेस्रोमा रहेको छ गलत कामलाई कुल बन्ने र अवश्य पनि यो जानकारी रहने नै छ तर पनि अहिलेको लागि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

पीएफपीएस खोरखार रेडियो सुन्दै हुनुहुन्छ अहिले कार्यक्रम हल्का फुल्काको हामी यो समय दोस्रो घण्टामा छौँ श्रोता र यसै गरी नराम्रो साथीबाट कसरी जोगिने सात महत्त्वपूर्ण सङ्केत बारेमा जानकारी राखिरहेको छु। तेस्रोमा रहेको छ गलत कामलाई कुल भन्ने, गलत कामहरूलाई कुल वा स्टाइल भन्ने बानी पनि नराम्रो साथीको ठुलो सङ्केत हो। क्लास बङ्क गर्नु, चुरोट वा मदिरा खानु, कसैलाई कुट्नु वा गाली गर्नु जस्ता गलत कामहरूलाई मजा आयो आजकल यस्तै चल्छ भनेर सामान्य ठान्ने साथीले बच्चालाई गलत दिशातर्फ लैजान्छ। यस्ता व्यक्तिसँग तुरुन्त दूरी बनाउनुपर्छ। चौथोमा रहेको छ पढाइलाई बोरिङ मान्ने। नराम्रो साथीको अर्को सङ्केत भनेको पढाइ र राम्रो बानीलाई बोरिङ भन्ने हो। जो साथी राम्रोसँग पढ्छ, अनुशासित छ वा शिक्षकसँग राम्रो सम्बन्ध राख्छ उसलाई पढन्ते, बोरिङ वा चम्चा जस्ता शब्दले होच्याउने साथीले बच्चाको प्रगतिमा दाहा गर्छ वा ऊ आफू जस्तै तल जान चाहन्छ। राम्रो साथीले सधैँ अर्कालाई अगाडि बढ्न प्रेरित गर्छ, कहिल्यै तल झार्दैन। अवश्य पनि यो जानकारीमूलक कुराहरू म राख्दै गर्नेछु। केही क्षणमा हुनेछ बच्चामा नकारात्मक परिवर्तन देखा परेमा, र सुन्दै गर्नुहोस् र अहिलेलाई पनि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

बीएफबी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ अहिले हामी कार्यक्रम हल्का फुल्काको दोस्रो घण्टामा छौँ र म चर्चा गरिरहेको छु तपाईँको समक्षमा नराम्रो साथीबाट कसरी जोगिने सात महत्त्वपूर्ण सङ्केतको बारेमा जानकारी राखिरहेको छु र यसै गरिरहेको छ पाँचौँ बच्चामा नकारात्मक परिवर्तन देखा परेमा यदि कुनै आफ्ना बच्चामा नकारात्मक परिवर्तन देखिन थाल्छ भने खराब सङ्गतमा परेको छ भने ठुलो चेतावनी हो बढी झुट बोल्न थाल्छ सानातिना कुरामा रिसाउँछ घर परिवारसँग झगडा गर्छ पढामा ध्यान दिँदैन वा मोबाइल तथा सोसियल मिडियामा बढी समय बिताउन थाल्छ भने बुझ्नुपर्छ कि सङ्गत राम्रो छैन यस्तो अवस्थामा आमा बाबुले तुरन्त ध्यान दिनुपर्छ छैठोमा रहेको छ साथीको सीमालाई सम्मान नगर्ने साथीको व्यक्तिगत सीमा नमान्ने बानी पनि खतरात्मक हुन्छ र यदि बच्चाले म यो काम गर्दिनँ भने पनि बारम्बार उक्साउने जबरजस्ती गराउने वा सीमा मिच्ने गर्दछ भने त्यो सच्चा साथी होइन राम्रो साथीले नायलाई सम्मान गर्छ र दबाब दिँदैन आमा बुवाले बच्चालाई नाय भन्न सिकाउनु र आफ्नो सीमा राख्न सक्ने बनाउनु चाहिँ पर्दछ र कार्यक्रम सुन्दै गर्नुहोस् अहिलेको लागि भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफपी स्कोरकार रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्काको हामी यो दोस्रो घण्टामा छौँ श्रोता र म चर्चा गरिरहेको छु नराम्रो साथीबाट कसरी जोगिने सात महत्त्वपूर्ण सङ्केत रहेको छ र सातौँमा रहेको छ यहाँ गलत काम गर्न उक्साउने गलत काम गर्न प्रत्यक्ष उक्साउने साथी सबैभन्दा खतरनाक हुँदछ घरबाट पैसा चोर्न लगाउने बुवाको पकेटबाट पैसा निकाल्न भन्ने परीक्षामा चिट चोर्न उक्साउने वा अश्लील सामग्री हेर्न प्रेरित गर्ने साथीबाट जति सक्दो चाँडो टाढा रहनुपर्छ यस्तै सङ्गतले बच्चाको जीवन नै बिगार्न सक्दछ त्यसैमा अन्य ध्यान दिनुपर्ने कुराहरू पनि हुन्छन् नराम्रो साथी चिन्नुका साथै आमा बुवाले के महत्त्वपूर्ण कुराहरू पनि ध्यानमा राख्नुपर्छ बच्चासँग खुला र विश्वासपूर्ण सम्वाद कायम राख्नुपर्छ ताकि उनीहरूले डर नमानी आफ्ना कुराहरू भन्न सकुन् र कहिलेकाहीँ बच्चाका साथीहरूलाई घरमा बोलाएर वा स्कुल गएर उनीहरूको व्यवहार बुझ्नुपर्छ राम्रो साथीहरूको प्रशंसा गर्नुपर्छ र उनीहरूसँग समय बिताउन प्रोत्साहन गर्नुपर्छ आफै पनि बच्चाको लागि सकारात्मक उदाहरण बन्नुपर्छ किनकि बच्चाहरू आमा बुवाको व्यवहारबाट नै धेरै सिक्छन् यो जानकारी रद्द गर्नेछ तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: गोर्खा रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
2: यो PFB।

पिएफपी स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टा छौँ र एकदमै यो जानकारीमूलक नराम्रो साथीसँग कसरी जोगिने यिनीहरूबाट र सात महत्त्वपूर्ण सङ्केतको बारेमा मैले चर्चा गरिरहेको थिएँ श्रोता. र आखिरीमा चाहिँ टिनेज उमेरमा नराम्रो साथीले एउटा बच्चाको सम्पूर्ण जीवन मोड्न सक्छ, तर आमा बुवाको सतर्कता, समझदारी, प्रेम र निरन्तर साथले बच्चालाई सही बाटोमा फर्काउन सकिन्छ. यो उमेरमा आमा बाबुको मार्गदर्शन नै बच्चाको सबैभन्दा ठुलो सुरक्षाको कवच हो. र यो एकदमै जानकारीमूलक कुरा रहेको थियो. अहिलेको समयमा हामी यस्तो समाजमा जिउँछ होइन, हामी नजिकमा एउटै समाजमा भएको मान्छेहरू पनि हामी ट्रस्ट गर्न सक्दैनौँ. जुन मान्छेलाई हामी हरेक दिन हरेक हप्ता भेटिरहेको हुन्छौँ त्यो मान्छेको पछाडि रूप पनि कस्तो हुन्छ थाहा नै हुँदैन. सो यस्तो अवस्थाहरूमा चाहिँ सबैभन्दा महत्त्वपूर्ण चाहिँ जो जति हाम्रो माइनर अन्डर एज किड्सहरू छन् जुन उनीहरू मानसिक रूपमा, शारीरिक मात्र होइन मानसिक रूपमा पनि उनीहरू फुल्ली डेभलप भएको हुँदैन, उनीहरूको प्रोटेक्सन एकदमै आमा बुबाले गर्नु जरुरी हुन्छ. अहिलेको हामी मोडर्न टाइम्समा मम्स एन्ड ड्याड बोथले काम गर्नुपर्ने हुन्छ. तर पनि जे कुरा पनि सबैभन्दा फाइनेन्स आर्थिक कुराहरू सबै ठुलो होइन, तर एउटा परिवार सुन्दर बन्नु नै सबैभन्दा ठुलो कुरा हो. र त्यसै कारणले गर्दाखेरि चाहिँ एउटा अभिभावकहरू भएपछि आफ्नो नानीहरूलाई कस्तो भइरहेको छ उनीहरूलाई हामीले हेरिराखौँ, एसेस गरिराखौँ र उनीहरूको प्रोटेक्सन एउटा आमा बाबुले गर्न सकेन भने कसले गर्छ होइन र. अब अफकोर्स गड त हुन्छ, तर गडले किन आमा बुवा क्रिएट गर्यो त्यसको रिजन पनि त्यहाँ छ. त्यसै कारणले गर्दाखेरि चाहिँ आज निकै नै फाइदाजनक भएको छ भने म आशा गर्दछु. यसै जानकारीमूलक कुराहरू, इन्ट्रेस्टिङ फ्याक्ट्सहरू म तपाईँको माझमा नेक्स्ट विक पनि ल्याउने छु भन्दै म सुने पनि बिदा लिनेछु. अहिलेलाई मिठो गीत पनि इन्जोय गर्नुहोस्. नमस्ते, बाई बाई.

0: AM FM online apps तथा स्मार्ट स्पीकरहरुमा सुन्न सकिने यो BFBS
1: गोरखा रेडियो हो। पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिम पहिरोमा परेर ज्यान गुमाएका पूर्व बेलायती सैनिक तथा पर्वतारोही निर्मल पूर्जाको सम्झनामा बेलायतमा श्रद्धाञ्जली सभा गरिएको छ। क्याट्रिकमा तालिम पूरा गरेपछि पूर्जा आबद्ध भएको क्वीन्स गोर्खा इन्जिनियर्सले उहाँको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली सभा गरेको हो। थप जुलियट डुआरबाट।
2: Serving personnel, retired Gurkhas and close friends and family attended the ceremony for the mountaineer and former special boat service operator at Invicta Park Barracks in Maidstone. Nirmal Purja, known as Nims, had previously featured in a documentary after climbing 14 mountains with peaks above 8,000 metres in record time. Captain Suman Gail, who served alongside him, paid this tribute.
3: He was the fearless mountaineer. He stood on top of the world. A soldier, a Gurkha, a special boat service operator who looked at the highest peaks on earth and showed us that with discipline, heart and determination, nothing is impossible. Yet, Nimstai never forget where he came from. He remained immensely proud of being a Gurkha and lived like the timeless ethos of a Gurkha.
2: Lieutenant Colonel Sean Parr, commanding officer of 36 Engineer Regiment and the Queen's Gurkha Engineers, says his life shows that excellence is a choice.
4: We will celebrate him by rising to that challenge. And in his memory, I ask each and every one of you to push your limits, sharpen your characters, and make your own mark on history, as Nims did. Nims, you will never be forgotten. May your spirit forever stand amongst Nepal's greatest heroes on the highest peaks where courage meets the sky.
2: When his death was first confirmed, Prince William wrote, Nims served with distinction in the British Armed Forces before becoming one of the world's greatest mountaineers.
1: पत्रकार सम्बद्ध संघ संस्था राजनीतिक दल नागरिक अगुवाले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको तत्काल रिहाईका लागि माग गरेका छन्। उनीहरूले प्रेसमाथिको आक्रमण बन्द गर्न भन्दै श्रेष्ठलाई अविलम्ब रिहा गर्न माग गरेका हुन्। नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पत्रकार आचार संहिता र संविधान विरूद्ध भएको बताएको छ। नेपाल मीडिया सोसाइटीले पनि अध्यक्ष श्रेष्ठलाई तत्काल रिहा गरेर कानूनी प्रक्रिया मार्फत समाधान खोज्न सरकारको ध्यान आकर्षण गराएको छ। मानवाधिकार तथा शान्ति समाजले पत्रकारलाई पक्राउ गर्नु र निवास तथा कार्यालयमा छापा मार्नु प्रेस स्वतन्त्रता, मौलिक हक र संविधानको उल्लङ्घन भएको भन्दै आपत्ति जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले समाचार प्रकाशनकै कारण पत्रकारलाई पक्राउ गर्नु लोकतन्त्रको मर्म विपरीत भएको टिप्पणी गर्नुभएको छ। एमाले महासचिव शंकर पोखरेलले पनि श्रेष्ठलाई गैर न्यायिक र प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरिएको भन्दै तत्काल रिहाईको राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले समाचारको विषयमा सिधै प्रहरी प्रशासनको प्रवेश गराएर सरकारले राजनीति गर्न खोजेको भन्दै प्रेसलाई निर्वाध काम गर्न दिन अनुरोध गर्नुभएको छ। कांग्रेस नेता शेखर कोइरालाले श्रेष्ठको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहाई गर्न माग गर्नुभएको छ। आम संचारको नियामक सरकारी निकाय प्रेस काउन्सिल नेपालले नै जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठको पक्राउ र कार्यालयमा खान तलासीबारे गम्भीर ध्यान आकर्षण भएको जनाएको छ।
5: हुलाकलाई सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले गति लिँदै हालसम्म मुलुकभरका 76 जिल्ला प्रशासनमा हुलाक मार्फत 2,47,000 राहदानी र 10.5 लाख सवारी लाइसेन्स ढुवानी, 8,700 राहदानी र 1,100 लाइसेन्स घर दैलोमै पुर्याइयो। बाजुराको बढी मालिका र रामारोशन क्षेत्रलाई जोडेर बढी मालिका रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय तत्काल खारेज गर्न सामुदायिक वन उपभोक्ता महासंघको माग। यो निर्णयले उपभोक्ता समूहको वनमाथिको अधिकार र स्थानीयको मानवाधिकार हनन हुने दावी। काठमाडौँ उपत्यकामा चोरी भएका 30 मोटरसाइकल र 20 स्कुटर सम्बन्धित धनीलाई बुझाइयो। सुरक्षित ठाउँमा पार्किङ गर्न र कागजात सुरक्षित राख्न ट्राफिकको आग्रह। मुस्ताङको छुसाङ कागबेनी 10 किलोमिटर सड़क निर्माण शुरू, आउँदो असार 24 काम सक्नुपर्ने गरी 28,87,00,000 ठेक्का। कञ्चनपुरको ब्रह्मदेवदेखि नेपाल चीन सिमाना तिङ्करसम्म जोड्ने 423 किलोमिटर लामो महाकाली करिडोरको काम अलपत्र। दार्चुलामा पर्ने 121 किलोमिटर मध्ये 18 किलोमिटर ट्र्याक खुल्ने बाँकी, 1.5 दशकमा 6 किलोमिटर मात्रै कालोपत्रे। भरतपुर खानेपानी बोर्ड पानीको महसुल नतिर्ने ग्राहकमाथि कडा बन्दै बकेउता नतिर्नेको घर दैलो गर्नेदेखि पानीको लाइन काट्न थालेपछि 1,500 परिवारले 1,55,00,000 तिरे, अझै 500 ग्राहकबाट 20,00,000 असुल्न बाँकी। र सुर्खेतमा साउन लागे यता 44,500 सिलिन्डर ग्यास वितरण, यो महिनाभित्र 50,000 सिलिन्डर वितरण हुने आयल निगम सुर्खेतको अनुमान।
0: यो PFBS गोर्खा रेडियो हो।

0: समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: हिमालयन री इन्स्योरेन्सका संचालक रोहित गुप्ता पूर्वपक्षका लागि कारागार चलान भएका छन्। भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको कसुरमा प्रतिवादी बनाइएका गुप्तालाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको हो। गुप्ताले हिमालयन री इन्स्योरेन्सको 2.73 अर्ब रुपियाँ भन्दा बढी रकम ब्रोकर कम्पनी मार्फत शेयर खरिदमा प्रयोग गरेको आरोप छ। उक्त रकमबाट शेयरको मूल्यमा कृत्रिम वृद्धि गरी गैर कानूनी लाभ लिएको आरोप पनि छ। गुप्ता विरूद्ध धितो पत्र र बीमा ऐन अन्तर्गत समेत छुट्टा छुट्टै मुद्दा दायर भएको छ। सोही मुद्दामा शुभेच्छा खरेललाई भने 10 लाख रुपियाँ धरोटीमा रिहा गर्न आदेश भएको छ। यसअघि दीपक भट्ट, सुलभ अग्रवाल र शंकर अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश भइसकेको छ। अन्य प्रतिवादी धरोटीमा रिहा भएका छन्। नेपाल प्रहरीका पूर्व प्रहरी प्रमुखहरूको संगठनले सांसद खगेन्द्र सुनारले सार्वजनिक लेखा समितिको बैठकमा दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गरेको छ। बुधबारको बैठकमा सुनारले नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की, गृह सचिव राजकुमार श्रेष्ठ, सशस्त्र प्रहरीका तत्कालीन प्रमुख राजु अर्याल र तत्कालीन गृहमन्त्री ओम प्रकाश अर्याल लगायतमाथि भ्रष्टाचारको आरोप लगाउनु भएको थियो। पूर्व प्रहरी प्रमुखहरूको मञ्चले सुनारको अभिव्यक्ति संसदीय मर्यादा र पदीय गरिमा विपरीत रहेको जनाएको छ। नेपाल प्रहरीको नेतृत्व कानूनी प्रक्रिया र व्यावसायिक आधारमा चयन हुने भन्दै तथ्यहीन र अपमानजनक टिप्पणी उचित नभएको मञ्चको भनाइ छ। संसदीय समितिमा सरकारी तथा जनसरोकारका विषयमा पर्याप्त छलफल र बहस हुनुपर्ने भन्दै मञ्चले त्यसको अधिकारलाई सम्मान गर्ने पनि जनाएको छ। तर नेपाल प्रहरी जस्तो सुरक्षा निकाय र यसको नेतृत्वमाथि तथ्यहीन आरोप लगाउँदा संसदीय व्यवस्थाकै गरिमामाथि प्रश्न उठ्ने मञ्चको भनाइ छ। मञ्चले सांसद सुनारलाई आफ्नो भाषा शैली र व्यवहार सुधार गर्दै पदीय जिम्मेवारीको गम्भीरता बुझ्न र यस्ता अभिव्यक्ति नदोहोर्याउन आग्रह गरेको छ। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले 70 वर्ष उमेर हद र कार्यकारी पदमा लगातार 2 कार्यकाल मात्रै रहन पाउने व्यवस्था पुनः लागू गर्न सुझाव दिएको छ। महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन मसुदामा पार्टी पुनर्गठनका लागि 11 महाधिवेशनबाट निर्वाचित सबै कमिटी विघटन गरी सानो र छरितो बनाउनु पर्ने उल्लेख छ। प्रतिवेदनमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने तथा नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्न नयाँ नीति र एजेण्डा आवश्यक रहेको औल्याइएको छ। फागुन 21 गतेको निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी लिएर अध्यक्ष केपी शर्मा ओलीले पद छाड्नुपर्ने सुझाव समेत प्रतिवेदनमा छ। जेएनजी आन्दोलनसम्म मुलुक पुग्नुमा ओली नेतृत्वको सरकारको कमजोरी रहेको पनि उल्लेख छ। पार्टीमा गुटबन्दी, विलासी जीवनशैली र सामाजिक सञ्जाल मार्फत असहमति व्यक्त गर्ने प्रवृत्ति बढेको भन्दै त्यसले जनतामा पार्टीप्रतिको विश्वास घटाएको निष्कर्ष प्रतिवेदनमा छ। वरिष्ठ उपाध्यक्ष रामबहादुर थापाको समयजगत्वमा बनेको 15 सदस्यीय कार्यदलले प्रदेश स्तरमा छलफल गरी सुझाव संकलन गरेको थियो। मस्यौदा थापा र ओलीलाई बुझाइसकेपछि कार्यदलका सदस्यलाई पनि अध्ययनका लागि दिइएको छ। तर कार्यदल सदस्य भानुभक्त ढकालले भने आफूले निवेदन प्रतिवेदन नपाएको बताउनु भएको छ। प्रतिवेदनका केही विषयप्रति ओली असन्तुष्ट रहेको पनि बताइएको छ। यो वर्ष गण्डकी प्रदेशका 9 जिल्लामा डेंगीको संक्रमण देखिएको छ।
4: हिजोसम्म 839 जनामा संक्रमण पुष्टि भएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ। सबैभन्दा बढी बागलुङमा 366, कास्कीमा 222, गोर्खामा 900, तनहुँमा 64, म्याग्दीमा 33, पर्वतमा 21, लमजुङमा 17, स्याङ्जा 13 र नवलपुरमा 4 जनामा डेंगी संक्रमण पुष्टि भएको हो। हिमाल पारीको जिल्ला मुस्ताङ र मनाङमा अहिलेसम्म डेंगी संक्रमित नभेटिएको केन्द्रका जनस्वास्थ्य अधिकृत पार्वती ढुङ्गानाले जानकारी दिनुभयो। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले डेंगी संक्रमण रोक्न खोज र नष्ट गर अभियान शुरू गरिएको बताउनुभयो। समयमा नियन्त्रण र रोकथाम गर्न नसके डेंगी संक्रमण थप बढ्ने उहाँको भनाइ छ। डेंगी सार्ने एडिस इजिप्टाई जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिक स्थलमा पानी जम्न नदिन उहाँले आग्रह गर्नुभएको छ।
3: बेलायतमा यस वर्षको 5 औं तातो लहर शुरू भएको छ। इङ्ल्याण्डका पूर्वी, दक्षिण पूर्वी र मिडल्यान्ड क्षेत्रमा बढी गर्मी हुने अनुमान गरिएको छ। ती क्षेत्रमा मध्यरातसम्म अत्यधिक गर्मीको एम्बर चेतावनी जारी गरिएको छ। अत्यधिक गर्मी र सुक्खा मौसमका कारण स्वास्थ्य सेवा, अग्नि नियन्त्रक र पानी कम्पनीहरू दबावमा छन्। मौसम प्रस्तोता साइमन किङले गर्मीका कारण तापक्रममा नयाँ रेकर्ड लगातार बनिरहेको बताउनु भएको छ।
5: We're on track for the hottest summer on record across the UK, and only yesterday Wales recorded its hottest August day on record. The temperature in West Wales got to 35.3 degrees Celsius, and with that it now makes it 4 consecutive months where we've had a temperature in excess of 35 degrees Celsius. The records just keep on tumbling.
3: रोयल कलेज अफ नर्सिङले गर्मीका कारण स्वास्थ्यकर्मीले असहज र अमानवीय अवस्थामा काम गर्नुपरेको जनाएको छ। युनियनकी प्याट्रिसिया मार्केसले कर्मचारीको सुरक्षाका लागि भवनलाई अत्याधिक गर्मीबाट सुरक्षित बनाउन आवश्यक कदम चाल्नुपर्ने बताउनु भएको छ।
1: BFBS Gurkha Radio.

नमस्ते बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट यतिखेर हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ स्वागत छ यहाँलाई आजको कार्यक्रममा यो लाल शाही तपाईँको सेवामा हाजिर भइसकेको छ र ऊ तपाईँसँग अबको तीन घन्टा सँगै रहनेछ ब्रुनाईको समय अहिले बिहानको 7:10 गएको छ र म तपाईँको साथमा 10 बजेसम्म सँगै रहनेछु ब्रुनाईको समय 10 बजे भनेको हुँ आज शुक्रबारको दिन 14 अगस्त 2026 तदनुसार साउन 29 गते 2083 विक्रम सम्वत हजुर शुक्रबारको कार्यक्रम सुरु भयो र अबको तीन घन्टा म तपाईँको साथमा रहनेछु मलाई साथ दिँदै गर्नुहुनेछ पक्कै पनि मेरो देश मेरो नेपाल अमन प्रधानले गाउनु भएको देश प्रेमको भावनाले ओतप्रोत भएको गीतबाट आजको कार्यक्रमको उठान भइसकेको छ र कार्यक्रममा तपाईँ जोडिन चाहनुहुन्छ आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला सम्पर्कका माध्यमहरू थुप्रै छन् फोन गर्न सक्नुहुन्छ इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ नभए फेसबुक मेसेन्जरबाट हामीलाई सम्पर्क गर्नुभए पनि हुन्छ जसका लागि टेलिफोन नम्बरहरू दुईवटा छन् स्टुडियोमा 3224167 अनि 3220098 ब्रुनाई बाहिरबाट हामीलाई फोन गर्न परे पहिला 00673 डायल गर्नुपर्ने हुन्छ त्यसपछि मात्रै दुईमध्ये एक नम्बर प्रयास गर्नुहोला हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ अब आजको थट फर द डेबाट कार्यक्रमलाई अगाडि बढाउन चाहे योहान गेटे भन्नुहुन्छ करेक्सन डज मच बट इन्करेजमेन्ट डज मोर सुधारले धेरै काम गर्छ तर प्रोत्साहनले अझ बढी काम गर्छ त्यसैले कसैबाट प्रोत्साहित हुनुभयो भने तपाईँ पक्कै पनि राम्रो काम गर्न सक्नुहुन्छ टुडे इन हिस्ट्री 1980 कुरा हो 17,000 वर्कर्स स्ट्राइक एट द लेनिन सिपयार्ड इन गडान्स्क पोल्यान्ड बिगिनिङ द सोलिडारिटी मुभमेन्ट श्रमिकहरूले आन्दोलन गरेका थिए ठुलो आन्दोलन र देशको शासन सत्ता नै त्यति बेला पल्टाइदिएका थिए र त्यति बेला लेख भालेन्साको उदय भएको हो त्यति बेलादेखि 1980 सुरु भएको त्यो आन्दोलन पोल्यान्डमा फेमस बर्थडे 1959 जन्मेका हुन् म्याजिक जोन्सन अमेरिकन बास्केटबल हल अफ फेम हुन् एकदमै चर्चित बास्केटबल खेलाडी उनको जन्म मिसिगन राज्यको ल्यान्सिङ भन्ने सहरमा भएको थियो युएसएमा 1959 दिन अब हेल्थ टिप्स रेस्ट एन्ड माइन्ड तपाईँले कन्सिस्टेन्ट स्लिप सेड्युल राख्न जरुरी छ किनभने कतिले अब बिदाको समयमा भनेर एकदम अबेला सुत्ने अबेला उठ्ने गर्दछन् तर स्लिप साइकल एकै किसिमको राख्नुभयो भने त्यो सेड्युल तपाईँको स्वास्थ्यले एकदम राम्ररी ग्रहण गर्छ र तपाईँको लागि फाइदा हुन्छ किप अ कन्सिस्टेन्ट स्लिप सेड्युल अर्को छ फाइन्ड हेल्थी वेज टु कोप विथ डेली स्ट्रेस हुन्छ मानिसलाई नहुने होइन चिन्ता बढ्छ तर त्यो भन्दैमा तपाईँले आफ्नो स्वास्थ्यमा असर पर्ने गरिकन कुनै काम गर्ने होइन त्यसर्थ डेली स्ट्रेसलाई कोप गर्नका निमित्त स्वस्थ उपायहरू अवलम्बन गर्नुहोस् अर्को छ स्टे कनेक्टेड विथ फ्रेन्ड्स फ्यामिली एन्ड योर कम्युनिटी यो अत्यन्तै जरुरी छ मेन्टल वेलबिङका लागि तपाईँको कनेक्सन रहिरहनुपर्छ आफ्नो साथीभाइहरूसँग परिवारजनका सदस्यहरूसँग अनि कम्युनिटी मेम्बरहरूसँग अत्यन्तै जरुरी कुरा छ यो तपाईँको मेन्टल
वेलबिङले यसलाई यसले तपाईँको मेन्टल वेलबिङमा ठुलो टेवा पुर्याउनेछ। अब मौसम सेरिया ब्रुनाईबाट सुरु गरौँ। अहिले यहाँको तापक्रम 27 डिग्री सेल्सियस, दिन त्यति खुल्न सकिरहेको छैन तर बिस्तारै खुल्दै जानेछ। अधिकतम तापक्रम आज 32 डिग्री सेल्सियस पुग्ने अनुमान छ भने मौसमी अवस्था सामान्यतया सनी इन्टरभल्स एन्ड अ जेन्टल ब्रिज। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 29 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया लाइट रेन सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। मिश्रित खालको मौसम देखिन्छ काठमाडौँमा। घाम लाग्ने बदली हुने र अपराह्नतिर हल्का पानी पर्ने संकेत छ अनि मन्द गतिमा हावा बहनेछ काठमाडौँमा। अब लागौँ युकेतिर। लन्डनको तापक्रम अहिले 25 डिग्री सेल्सियस र आज त्यहाँको अधिकतम तापक्रम 33 डिग्री सेल्सियस पुग्ने अनुमान छ र लन्डन एकदमै घमाइलो रहनेछ आज पनि। र स्मरण रहोस्, युकेमा अहिले हिट वेभले सताइरहेको छ। युके मात्रै नभएर युरोप भरि नै धेरै ठाउँमा अहिले होस पाइप ब्यान गरिएको छ र तापमान बढेको बढेकै छ, जसले गर्दा वाइल्ड फायरहरू लागिरहेका छन् र तपाईँले समाचारतिर हेर्दै हुनुहुन्छ होला, सुन्दै हुनुहुन्छ होला, युकेमा ठाउँ ठाउँमा आग लागेका घटनाहरू भइराखेका छन्। डढेलो लागेर वरपर जसको घर अलि जङ्गलको नजिक छ ती घरहरूलाई निकै खतरा भएको बुझिएको छ। अनि पार्कहरूमा पनि अहिले सुकेर घाँसहरू सुकेर एकदमै परालै जस्तो भएको देखिन्छ र त्यसबाट आग लागेको जोखिम एकदमै बढिरहेको छ। र युकेवासी एकदमै सावधान रहनुहोला, तपाईँको घर वरपर के कस्ता अवस्था छन् त्यसको तपाईँले नजिकबाट नियालिरहन पर्छ र सोही अनुरूप सावधानी अप्नाउन पर्छ। युकेवासी सावधान रहनुहोला। हजुर, बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। अब एउटा गीतबाट कार्यक्रमलाई अगाडि बढाउँछु म। यो गीत अञ्जना गुरुङ र सुमित खड्काको स्वरमा रहेको छ, आकाशैमा।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुशी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर BSD हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

तिमीले दिएका धोकाहरू निरा राणाभाट सम्भावनाले गाउनु भएको गीत हो। निरा राणाभाट हाम्रा काठमाडौँका सहकर्मी हुनुहुन्छ, उहाँ न्युज टिमसँग आबद्ध हुनुहुन्छ काठमाडौँमा। उहाँले गाउनु भएको गीत हो यो, तिमीले दिएका धोकाहरू। ब्रिटिस फोर्सेस बनाएमा आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट अफिस अब सोमबारदेखि बन्द हुँदैछ र अब हुन त प्राय यतिखेर प्राय अफिसहरू बन्द नै छन्, तर आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमको अफिस अब सोमबारदेखि बन्द हुनेछ। त्यसै गरी ब्रिटिस फोर्सेस ब्रुनाई चिल्ड्रन्स लाइब्रेरी अहिले टेम्पररी बन्द हुँदैछ, आजदेखि लागू हुने गरिकन 4 सेप्टेम्बरसम्म। 14 अगस्तदेखि 4 सेप्टेम्बरसम्म ब्रिटिस फोर्सेस ब्रुनाईको चिल्ड्रन्स लाइब्रेरी बन्द रहनेछ।

थुङ्गा थुङ्गा बैस शीतल अनि सुबानी मोक्तानको गीत हो यो। ब्रिटिश फोर्सेस बनाईमा आउँदो सोमबार 17 तारिक नाग पञ्चमी पूजा हुँदैछ मन्दिरमा, टुकर लाइन्सको मन्दिरमा नाग पञ्चमी पूजा सोमबार 17 अगस्तका दिन, र यो कार्यक्रममा ब्रिटिश फोर्सेस ब्रुनाईमा रहनुहुने सबैलाई स्वागत गरिएको छ। र यसका लागि समय बिहान 8:30 बजेदेखि 9:15 बजेसम्म मात्रै हो। याद गर्नुहोला 17 तारिक सोमबारको दिन नाग पञ्चमी पूजा मन्दिरमा 8:30 बजेदेखि 9:15 बजेसम्म। यहाँहरू सबैलाई स्वागत गरिएको छ जो ब्रिटिश फोर्सेस ब्रुनाईमा हुनुहुन्छ। ग्रेट ब्रिटिश सर्कस लेजेन्ड अफ द सी ब्रुनाईमा पहिलोपल्ट जेरोडोङ पार्कमा यो सर्कस सुरु भएको हो 31 जुलाईका दिन, र आउँदो 23 अगस्तसम्म यो त्यहाँ सञ्चालनमा आउनेछ। सोमबार मङ्गलबार बुधबारको दिन बेलुकी 8:15 बजे सो सुरु हुनेछ, 2 घन्टाको सो हो। अनि शुक्रबार शनिबार र आइतबारको दिन भने 2 सो हुनेछन्, एउटा दिनको 4:15 बजे अर्को बेलुकी 8:15 बजे। र टिकट खरिद गर्नको लागि ग्रेट ब्रिटिश सर्कस .com गएर अनलाइनमा खरिद गर्नुपर्ने हुन्छ, र टिकट रेन्ज 15-95 किन्न सक्नुहुन्छ। $15-95 टिकट उपलब्ध छन्। सोमबारदेखि बुधबार 8:15 बजे, शुक्रबारदेखि आइतबार भने 2 सो, एउटा 4:15 बजे अर्को 8:15 बजे। ग्रेट ब्रिटिश सर्कस लेजेन्ड अफ द सी आउँदो 23 अगस्तसम्म जेरोडोङ पार्कमा सञ्चालनमा आइरहनेछ। अब गीत सुनौ खड्ग गर्बुजा अनि लाली बुढाथोकीको बैस ढलेपछि।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

किना यति दूर भयो ताशी लामाले गाउनु भएको गीत हो यो हङकङ डेजको गीत हो त्यति बेला बीएफएस हङकङमा निकै बज्ने गीत मध्येको एक यो पनि हो र केही पुराना दिनहरूको हामीले यतिखेर स्मरण गरिरहेका छौँ ताशी लामा जो स्थानीय कलाकारका रूपमा स्थापित हुनुहुन्थ्यो त्यति बेला र यो गीत धेरै वर्षपछि सुन्दाखेरि पनि उत्तिकै मिठो लाग्यो अनि अलिकति पुनर्ताजगी मिलेको छ यसले प्रभातकालीन आवाज कार्यक्रम हो यो र तपाईँ हुनुहुन्छ यतिखेर लाल शाहीको साथमा अब कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको युएस डलर एकको खरिदर 152.41 रुपियाँ बिक्री दर 153.01 रुपियाँ युरो एकको खरिदर 175.80 रुपियाँ बिक्री दर 176.50 रुपियाँ पाउन्ड स्टर्लिङ एकको खरिदर 205.65 रुपियाँ बिक्री दर 206.46 रुपियाँ स्विस फ्रान्क एकको खरिदर 187.62 रुपियाँ बिक्री दर 188.35 रुपियाँ अस्ट्रेलियन डलर एकको खरिदर 107.56 रुपियाँ बिक्री दर 107.98 रुपियाँ कनेडियन डलर एकको खरिदर 109.33 रुपियाँ बिक्री दर 109.76 रुपियाँ सिङ्गापुर डलर एकको खरिदर 119.06 रुपियाँ बिक्री दर 119.53 रुपियाँ जापानिज यान 10 को खरिदर 9.56 रुपियाँ बिक्री दर 9.60 रुपियाँ चाइनिज युआन एकको खरिदर 22.60 रुपियाँ बिक्री दर 22.69 रुपियाँ साउदी अरेबियन रियाल एकको खरिदर 40.59 रुपियाँ बिक्री दर 40.75 रुपियाँ कटारी रियाल एकको खरिदर 41.80 रुपियाँ बिक्री दर 41.97 रुपियाँ थाई भाट एकको खरिदर 4.60 रुपियाँ बिक्री दर 4.62 रुपियाँ युएई डिरहाम एकको खरिदर 41.50 रुपियाँ बिक्री दर 41.66 रुपियाँ मलेसियन रिंगित एकको खरिदर 37.29 रुपियाँ बिक्री दर 37.44 रुपियाँ साउथ कोरियन वान 100 को खरिदर 10.72 रुपियाँ बिक्री दर 10.76 रुपियाँ स्वीडिश क्रोनर एकको खरिदर 15.95 रुपियाँ बिक्री दर 16.01 रुपियाँ डाइनिस क्रोनर एकको खरिदर 23.52 रुपियाँ बिक्री दर 23.61 रुपियाँ हङकङ डलर एकको खरिदर 19.42 रुपियाँ बिक्री दर 19.50 रुपियाँ कुवैती डिनार एकको खरिदर 496.05 रुपियाँ बिक्री दर 498 रुपियाँ बारेन डिनार एकको खरिदर 404.24 रुपियाँ बिक्री दर 405.84 रुपियाँ र अन्तमा ओमानी रियाल एकको खरिदर 395.85 रुपियाँ बिक्री दर 397.41 रुपियाँ सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर अब हामी गीत सुन्छौँ जितेन लेप्चाको आँखै गाजलु

सुन्दै हुनुहुन्थ्यो प्रदीप महर्जनलाई। ए सुन न है, मिठो गीत। र यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर पनि आइपुग्यौँ र पहिलो घण्टालाई अब समापन गर्ने तर्खरमा छु म, समीर श्रेष्ठ एन्ड बियोन्ड द क्लाउड्सको एउटा गीतबाट। अनावश्यक भन्ने गीत चाहिँ इन्जोय गर्दै गर्नुहोला। यो गीतपछि 8 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: कर्जा असुलीका लागि धितो लिलामी गरेको विषयमा नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क एनआईएमबीका सञ्चालक र सीईओ विरुद्ध मुद्दा दायर भएपछि ब्याङ्किङ क्षेत्र चिन्तित बनेको छ। स्मार्ट टेलिकमले कर्जाका लागि ब्याङ्कमा राखेको सम्पत्ति लिलामी गरी कर्जा असुल गरेको विषयमा ब्याङ्कका 8 अधिकारी विरुद्ध सरकारी सम्पत्ति हिनामिनाको आरोपमा मुद्दा दायर भएको हो। धितो लिलामी गरेर कर्जा असुल गर्दा पनि मुद्दा खेप्नुपर्ने अवस्था आए ब्याङ्कका अधिकारी निर्णय गर्न डराउने ब्याङ्करहरूले बताएका छन्। यसले कर्जा प्रवाह र खराब कर्जा असुलीमा समेत समस्या आउन सक्ने उनीहरूको भनाइ छ। एनआईएमबीले भने प्रचलित कानून अनुसार नै धितो लिलामी गरी कर्जा असुल गरेको दावी गरेको छ। ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐनले कर्जा नतिरेमा धितो लिलाम बिक्री गरी सामा र ब्याज असुल गर्न सक्ने व्यवस्था गरेको ब्याङ्कको भनाइ छ। यसैबीच नेपाल राष्ट्र ब्याङ्कले एनआईएमबीको वित्तीय अवस्था र तरलता सन्तोषजनक रहेको जनाएको छ। ब्याङ्कको दैनिक कारोबारमा कुनै समस्या नदेखिएको भन्दै राष्ट्र ब्याङ्कले ब्याङ्कको सञ्चालन र व्यवस्थापनलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। एनआईएमबीले पनि मुद्दाका कारण ब्याङ्कको नियमित सेवा र कारोबारमा कुनै असर नपरेको जनाएको छ। ब्याङ्कका सबै सेवा पूर्ववत सञ्चालन भइरहेको भन्दै ग्राहकलाई ढुक्क रहन आग्रह गरेको छ। ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री द्वयमाधव कुमार नेपाल र बाबुराम भट्टराईसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा सहितको पूर्ण इजलासले नेपाल भट्टराई विशेष अदालत र महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले 7 वर्ष अघि दायर गरेको रिटमा यस्तो आदेश भएको हो। अख्तियारले ललिता निवास प्रकरणमा 175 जना विरूद्ध मुद्दा दायर गरे पनि तत्कालीन प्रधानमन्त्री द्वय नेपाल र भट्टराई तथा मुख्य सचिव लीलामणि पौडेललाई प्रतिवादी नबनाएको भन्दै न्यौपानेले रिट दायर गर्नुभएको थियो। रिटमा सबैलाई प्रतिवादी बनाउन अख्तियारलाई आदेश दिन माग गरिएको छ। 7 वर्षदेखि विचाराधीन रिटमा सर्वोच्चले अहिले लिखित जवाफ मागेको हो। नेपाली काँग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेला आज शुरू हुँदैछ। बिहान 11:30 बजे भेला उद्घाटन हुनेछ। काठमाडौँ सुकेधाराको पार्टी प्यालेसमा 3 दिनसम्म चल्ने भेलामा करिब 4500 नेता कार्यकर्ता सहभागी हुने प्रचार प्रसार संयोजक मीन विश्वकर्माले जानकारी दिनुभयो। करिब 6 महिनापछि हिजो स्वदेश फर्किएका निवर्तमान सभापति शेरबहादुर देउवा भेलाको प्रमुख अतिथि हुनुहुनेछ। भेलामा पार्टीको राजनैतिक आर्थिक र सांगठनिक अवस्थाबारे छलफल हुने बताइएको छ। विशेष महाधिवेशन र फागुन 21 गतेको निर्वाचनमा काँग्रेसले बेहोरेको पराजयको समीक्षा पनि गरिनेछ। यस्तै पार्टीको आगामी राजनैतिक तथा सांगठनिक कार्यदिशा तय गर्न विभिन्न प्रस्तावमाथि छलफल हुनेछ। विधान संशोधनको प्रस्ताव समेत भेलामा पेश हुनेछ। इतर पक्षका नेताहरूले भेला मार्फत पार्टी एकताको सन्देश दिने बताएका छन्। अब खबर फटाफट।
4: हुलाकलाई सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले गति लिँदै हालसम्म मुलुकभरका 76 जिल्ला प्रशासनमा हुलाक मार्फत 2,47,000 राहदानी र 10.5 लाख सवारी लाइसेन्स ढुवानी, 8,700 राहदानी र 1,100 लाइसेन्स घर दैलोमै पुर्याइयो। बाजुराको बढी मालिका र रामा रोशन क्षेत्रलाई जोडेर बढी मालिका रामा रोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय तत्काल खारेज गर्न सामुदायिक वन उपभोक्ता महासंघको माग। यो निर्णयले उपभोक्ता समूहको वनमाथिको अधिकार र स्थानीयको मानव अधिकार हनन हुने दावी। काठमाडौँ उपत्यकामा चोरी भएका 30 वटा मोटरसाइकल र 20 वटा स्कुटर सम्बन्धित धनीलाई बुझाइयो। सुरक्षित ठाउँमा पार्किङ गर्न र कागजात सुरक्षित राख्न ट्राफिकको आग्रह। मुस्ताङको छुसाङ कागबेनी 10 किलोमिटर सडक निर्माण सुरु, आउँदो असार 24 सम्म काम सक्नुपर्ने गरी 28,87,00,000 ठेक्का। कञ्चनपुरको ब्रह्मदेवदेखि नेपाल चीन सिमाना तिङ्करसम्म जोड्ने 423 किलोमिटर लामो महाकाली करिडोरको काम अलपत्र। दार्चुलामा पर्ने 121 किलोमिटर मध्ये 18 किलोमिटर ट्र्याक खुल्नै बाँकी, 1.5 दशकमा 6 किलोमिटर मात्रै कालोपत्रे। भरतपुर खानेपानी बोर्ड पानीको महसुल नतिर्ने ग्राहकमाथि कडा बन्दै, बकेउता नतिर्नेको घर दैलो गर्नेदेखि पानीको लाइन काट्न थालेपछि 1,500 परिवारले 1,55,00,000 तिरे। अझै 500 ग्राहकबाट 20,00,000 असुल्न बाँकी।